0: लागि हामीले काट्छौँ त यो स्वर्ग जान्छ देवी देवताको अगाडि बलि दिएपछि। त फेरि त्यो जुन पशु वाक्य बुझ्ने थियो त्योतिर हेरे राजाले, त उसले भोकोलाई बतायो स्वर्ग जान्छ श्री। त भोकोले भन्यो ठिक छ, देवी देवताको अगाडि काटेर स्वर्ग जाने हो भने तिमीहरू आफ्नै सन्तानलाई किन काट्दैनौ, स्वर्ग पठाइदेऊ। तमाम कर्म काण्ड यज्ञ यज्ञादि यत्रो कष्ट किन गर्नु, आफ्नै परिवारलाई भक्का काट स्वर्ग पठाइदेऊ। यो जवाब दियो, राजालाई तत्त्व ज्ञान भयो, उनले छोडिदिए। यो सब व्यक्तिहरू भक्षण गर्नको निमित्तलाई एक एक बहाना बनाउँछन्। त्यसैले यो भगवानलाई जगत जननी तपाईँहरू बोल्नुहुन्छ, देवी मातालाई जगत कि आमा, त बताउनुहोस् जगत कि आमा, जीव चराचर कि आमा, त उसकै सन्तानलाई काटेर के पुण्य होला।
1: भर्खरै श्रवण गर्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। श्री कृष्ण निष्काम सेवा नै जीवको वास्तविक लक्ष्य हो। दिव्य प्रेम तत्त्व प्राप्त नभई सो सेवा प्राप्त हुन सक्दैन। दिव्य प्रेम तत्त्व श्रोत्रिय ब्रह्मनिष्ठ रसिक सन्तको कृपाबाट मात्र प्राप्त हुन्छ। अन्तःकरण शुद्ध नभई ब्रजरस रसिक सन्तको कृपा प्राप्त हुँदैन। गुरुद्वारा निर्देशित साधना भक्तिद्वारा नै अन्तःकरण शुद्ध हुन्छ। अतएव सर्वप्रथम वास्तविक गुरुको शरणमा गई, उनको निर्देशनमा रही साधना गरी अन्तःकरण रूपी पात्र तयार बनाउनु परम आवश्यक छ। जीव कल्याणकारी यो मूल मन्त्रका साथै कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। जगद्गुरु श्रीद्वारा निर्देशित साधनामा सहभागी भई सत्सङ्ग प्राप्त गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश, श्यामाश्यामधाम ठिमी हनुमन्तीपुर भक्तपुर। सम्पर्क सूत्र 01663 0059। हस्त, भोलि बिहान ठिक 5:25 बजे सत्सङ्गका विविध सामग्रीसहित रेडियो नेपाल मार्फत यहाँहरूसित भेट हुने नै छ। तबसम्मका लागि

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक दिवस घोषणा गरिएको छ। आज देशभर सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाइनेछ। विनाशकारी भोटेकोशी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोक मनाउन लागेको हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न मन्त्री परिषदले आजका लागि देशभर राष्ट्रिय शोकको घोषणा गरेको हो। भोटेकसी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1353 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। बाढीमा परि अझै 3992 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 530 पुरुष, 328 महिला र 495 शवको भने पहिचान गर्न नसकिने अवस्था छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2827 र पुरुष र 567 महिला छन्। त्यस्तै विदेशीतर्फ 267 पुरुष र

239 महिला सम्पर्कविहीन अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा शव व्यवस्थापनको कार्यालयलाई सुरक्षा निकायले निरन्तरता दिएको छ। फेला परेका शवमध्ये 1044 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको र बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ। बाढीपछि हालसम्म 9,159 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,190 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक 1,181 जना र मृतकका आफन्त 1,195 जना गरी 2,376 जनाको डीएनए नमुना संकलन गरिसकिएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी उद्धार शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात र खटिने सुरक्षाकर्मीको उच्च कदर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई तपाईँहरूको सेवा सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन भन्नुभएको छ। सङ्कटका बेला खटिरहन प्रेरित गर्ने एवं सङ्कट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहेका अन्य राष्ट्रसेवक लगायत सबैमा प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट ठूलो संख्याका मानिसलाई उद्धार गरिएको उल्लेख गर्नुभएको छ। शवको संवेदनशीलताका साथ व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरमा प्रभावितलाई हौसला बढाउन तिनै निकायका सुरक्षाकर्मी अहोरात्र खटिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याबका प्रमुख डाक्टर गोपाल चौधरीले बाढीमा परेर ज्यान गुमाएका मध्ये 244 शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभयो। अस्पताल ल्याइएका 244 मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ। त्यस्तै 24 शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइएको डाक्टर चौधरीले जानकारी दिनुभयो। 59 शव अहिले पनि अस्पतालमै छन्। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीमा परि घाइते भएका 58 जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकोमा राष्ट्रिय ट्रमा सेन्टरबाट हिजो साँझसम्म 38 उपचारपछि फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको सहयोगमा प्राप्त गरिएको हैजा विरुद्धको 21,000 डोज खोप रसुवा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गरिनेबारे जानकारी दिनुभएको थियो। बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा सहितका पानीजन्य रोगको जोखिम बढेको मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचारको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको पनि मन्त्रालयले जानकारी दिएको छ। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोटगढी नगरपालिका 8 जिलिङ जोड्ने देवीघाट स्थित तादी खोलामा नेपाली सेनाले एक्रोब्रिज जडानलाई अघि बढाएको छ। भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानका 2 पक्की पुलमा क्षति पुर्याएसँगै नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण अघि बढाइएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युनबीच नेपालमा आएको विनाशकारी बाढीपछि खोजी उद्धार र राहत कार्यका साथै द्विपक्षीय अन्य सम्बन्धमा हिजो छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी र उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी पीडित नागरिकका लागि
कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता एवं राहत सामग्रीप्रति धन्यवाद ज्ञापन गर्नुभयो। विपदपछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै मन्त्री खनालले यो कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा कोरियाली परराष्ट्र मन्त्री ह्युनले नेपालमा विपदपछिको पुननिर्माण एवं पुनस्थापनाका प्रयासमा कोरिया सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कोरियाली विदेश मन्त्री 3 दिने भ्रमणका क्रममा नेपालमा हुनुहुन्छ। भोटेकोशी बाढीका कारण विद्युत पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत सेवा पुनः सञ्चालनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सक्रियता देखाएको छ। प्रतिकूल मौसमका बावजुद धादिङमा 99.8%, नुवाकोटमा 96.7% र रसुवामा 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, त्यसै गरी चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशुली 1 र मैलुङ खोला लगायतका जलविद्युत आयोजनामा खोजी तथा उद्धारको कार्य पनि सँगै अघि बढाइएको मन्त्रालयले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधान गर्न उद्धार, राहत, पुनस्थापना र पुननिर्माण सम्बन्धी 24 बुँदे विशेष प्रस्ताव पारित गरेको छ। पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहतको वितरण, अस्थायी आवास र पुनस्थापना, अत्यावश्यकीय सेवा सञ्चालन र पूर्वाधार पुनसञ्चालन लगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको पार्टीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम भएपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको 900 मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो। उहाँले ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न सक्ने गरी काम अघि बढाइ जानकारी दिनुभयो। निर्माण कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकबाट 20 मिटर अग्लो र 350 मिटर लामो ट्र्याक खोलिएको छ। तुइन खोलामा समय समयमा झर्ने पहिरोका कारण सम्भावित कार्य त्यहाँ पनि पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले नारायणगढ मुगलिन सडक खण्ड आंशिक बन्द गर्ने निर्णय गरेको छ। त्यो आंशिक बन्द गर्ने निर्णय आजदेखि लागू हुनेछ। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा विज्ञप्ति मार्फत गरेको छ। मनास्लु संरक्षण क्षेत्र अन्तर्गतको पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो आएको बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय गोर्खालेहरूको सूचना प्रकाशन नहुँदासम्म मनास्लु पदमार्ग र लार्केपासको यात्रामा रोक लगाएको छ। उत्तरी गोर्खाको चुन्नुब्री गाउँपालिका 5 नामरुङ स्थित बुढी गण्डकी र थेराङ खोलाको बाढीले 2 पुल र 2 जलविद्युत आयोजना बगाएको र बाढीका कारण हालसम्म मानवीय क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। बाढीले पुल र आयोजना बगाएपछि स्थानीय सहित पर्यटकहरू प्रभावित भएका छन्। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण बढीमालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायतका स्थानमा सडकमाथिबाट पहिरो निरन्तर खसेपछि यातायात अवरुद्ध भएको हो। बढीमालिका नगरपालिका 8 राप्का र वडा नम्बर 6 जडाङ्गा लगायतका स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। त्यसै गरी गगने खोलाको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गगने खोलासँगै एस मोड र पिप्ला मोडमा पहिरो जाँदा कालीकोट, बाजुरा, हुम्ला, जुम्ला र मुगु जाने यात्रु समस्यामा परेको हाम्रा कालीकोट समाचारदाता अनन्त बरालले जनाएका छन्। आज 22 गते निजामती सेवा दिवस। हरेक वर्ष 22 गते स्थायी सरकारका रूपमा लिइने निजामती सेवा दिवस मनाउने गरिन्छ। नेपालमा विक्रमसम्म 2061 सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हो। निजामती सेवा सम्बन्धी पहिलो कानून निजामती ऐन आएको 2013 साल 22 गतेको सम्झनामा निजामती सेवा दिवस मनाउन थालिएको हो। हाल निजामती सेवामा 83,000 बढी कर्मचारी आबद्ध छन्। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको हिजो शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद
परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको हिजो शिलान्यास गर्नुभएको हो। कार्यक्रममा गृहमन्त्री गुरुङले जेएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको 18 वर्ष पूरा भएको अवसरमा धनगढीमा हिजो 18 हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले 2065 भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णालीका 3 गरी 12 जिल्लामा रहेका हलिया परिवारलाई हलिया मुक्ति घोषणा गरेको थियो। त्यो लगत्तै मुक्त हलिया दिवस मनाउने गरिएको छ। काङ्ग्रेस सभापति गगन थापा र पार्टीका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाबीच पार्टीको आन्तरिक समस्या समाधानका विषयमा हिजो छलफल भएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच नेवा समुदायमा परम्परागत ख्वापा प्याख भनिनेका लागि लेखक वीणा जोशी राज भण्डारीलाई दिने निर्णय गरेको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको संकलन र अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले हिजो विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ। मदन पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका 298 पुस्तक आवेदनमा परेकोमा गुठीले 10 कृतिको मनोनयन सार्वजनिक गरेको हो। त्यसै गरी 6 दशकदेखि गीत लेखनमा समर्पित वरिष्ठ गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने घोषणा गरिएको छ। र सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट विगतको 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल भदौ 22 गते सोमबार, भाद्र कृष्ण पक्ष एकादशी तिथि, तदनुसार 7 सेप्टेम्बर सन् 2026, नेपाल सम्बत 1146, आज गुलागा 11। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले विपद पछिको उद्धार सम्बन्धीका प्रसङ्गहरूलाई फरक फरक कोणबाट समाचार बनाएर प्रकाशन गरेका छन्। गोर्खापत्र दैनिकबाट पहिलो खबर लिँदैछौ, भोटेकोशीको पीडामा आज राष्ट्रिय शोक शीर्षक दिएर गोर्खापत्र दैनिकले समाचार प्रकाशन गरेको छ। आज राष्ट्र शोकमा छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोशीको बाढीले छोडेको पीडा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्, सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले सोमबार राष्ट्रिय शोक मनाउँदैछ। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय शोकमा नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने बताउनुभयो। भोटेकोशी बाढीले दिएको घाउ यति गहिरो छ कि आज पनि कैयौं परिवार आफन्तको शव फर्किरहेका छन्। कतै बेपत्ता आफन्त जीवितै फर्किने आशामा खोजीको प्रतीक्षा गरिरहेका छन्। कतै घरवास गुमाएका परिवार अस्थायी आश्रयमा दिन बिताइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म 13,399 जनाको उद्धार गरिएको छ, तर करिब 4,196 जना अझै सम्पर्कविहीन छन्। बाढीमा 1,342 जनाको मानवीय क्षति भएको विवरण प्राप्त भएको छ। शनाखत भई परिवारले बुझेका शवको संख्या 98 रहेको छ। यो समाचार भोटेकोशीको पीडामा आज राष्ट्रिय शोक शीर्षकमा गोर्खापत्र दैनिकबाट लिएका हौ। गोर्खापत्र दैनिकमै सुरुङभित्र जीवनको खोजी शीर्षकको समाचार पनि प्रकाशन भएको छ। सुरक्षाकर्मीको अदम्य साहस शीर्षकको अर्को समाचार लिँदैछौँ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसेवक सुरक्षाकर्मीहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै अहिलेको सङ्कटको बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाएको बताउनु भएको छ। सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै उहाँले भन्नुभएको छ, कार्यक्षेत्रमा खटिनुहुने तपाईँहरू प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईँहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन। सङ्कटका बेला खटिरहन प्रेरित गर्ने तपाईँका घर परिवारप्रति पनि हामी कृतज्ञ छौँ। आइतबार सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सङ्कट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश र विदेशका अन्य विज्ञलाई पनि विशेष धन्यवाद दिनुभएको छ। गोर्खापत्रबाट यो समाचार लिएका हौ। आजको कान्तिपुर दैनिकबाट सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकको समाचार लिँदैछौँ। सामाजिक सञ्जालमा बाढी पीडित विरुद्ध घृणा फैलाउने विरुद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्युरोले 10 जनाको टिम बनाएर अनुसन्धान अघि बढाएको छ। पीडितका तर्फबाट कुनै उजुरी नपरे पनि पीडितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्युरोले जनाएको छ। 10 भदौको भोटेकोशी बाढीमा सम्पर्कविहीन व्यक्ति खोजीको आग्रह गर्दै परिवारजनले सामाजिक सञ्जालमा राखेका सामग्रीमा घृणास्पद प्रतिक्रिया आइरहेपछि विभिन्न व्यक्तिले सामाजिक सञ्जालबाटै यसप्रति सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराइरहेका थिए। असंवेदनशील कमेन्ट गर्नेहरूलाई कानूनी कारवाही गर्नुपर्ने र सरकारको नेतृत्व पनि बोल्नुपर्ने उनीहरूको माग थियो। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार फेसबुकमा स्टाटस लेख्दै त्यस्ता प्रतिक्रिया दिनेहरूमाथि कारवाही गर्ने चेतावनी दिनुभएको छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीप्रति सरकार निर्मम हुनेछ, प्रधानमन्त्रीले लेख्नुभएको थियो। यो स्टाटसपछि प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाएको छ। ब्युरोका प्रवक्ता प्रहरी प्रेक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालमा बाढी पीडितलाई थप पीडा दिने गरी कमेन्ट लेख्नेहरूको प्रोफाइल हेर्ने, ठेगाना र फोन नम्बर पत्ता लगाउने कार्य भइरहेको जानकारी दिनुभयो। यसमा 10 जनाको टिमले काम गरिरहेको छ। बाढी पीडितलाई थप पीडा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ, जसले गरेको छ कारवाही हुन्छ, उहाँले भन्नुभयो। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौ। जिन्जी आन्दोलनमा क्षतिग्रस्त उद्योग व्यवसाय भौतिक संरचना उठ्दैछन्, मनोबल उठ्न बाँकी छ सम्बन्धी समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। जिन्जी आन्दोलनमा का क्रममा तोडफोड, आगजनी र लुटपाटबाट तहस नहस भएका निजी क्षेत्रका उद्योग व्यवसायीले भौतिक संरचना उठाएर पुनः सञ्चालन थालेका छन्। भौतिक संरचना उठे पनि लगानी, रोजगारी र आर्थिक गतिविधिलाई गति दिने व्यवसायको मनोबल उठ्न बाँकी छ। एक वर्ष अघि भएको हिंसात्मक आन्दोलनबाट क्षतिग्रस्त सुपर मार्केट, होटल, रेस्टुरेन्ट, सिनेमा हल, कार्यालय तथा अन्य व्यवसाय मर्मत सम्भार र पुननिर्माणपछि क्रमशः सञ्चालनमा फर्किएका छन्। सुरक्षा जोखिमको त्रास, लगानीप्रतिको अनिश्चितता, सेयर बजारको गिरावट, बैङ्किङ क्षेत्रमा तरलता, लगानी नआउनुले निजी स्वदेशी तथा विदेशी परियोजनामा लगानी नआउनुले निजी क्षेत्रको आत्मविश्वास उठ्न बाँकी रहेको व्यवसायीहरूको भनाइ छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। सेयर बजारमा बाढीको धक्का कहिलेसम्म शीर्षकको अर्को समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। भोटेकुसीमा आएको विनाशकारी बाढीले नेप्सेमा सूचीकृत 111 जलविद्युत कम्पनीमध्ये प्रारम्भिक रूपमा 1 दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जलविद्युत र निर्जीवन बिमा कम्पनीका सेयर बिक्री चाप बढाएको छ। बाढीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढी, चिलिमे, मैलुङ र माथि लुत्रचुली बी मात्र हुन्। बजारमा बाढीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका सेयर समेत घट्नु र निर्जीवन बिमा उपसमूहको परिसूचक बाढी यता 63 अङ्कले ओह्रालो लाग्नुले वास्तविक क्षतिभन्दा लगानीकर्ताको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारहरू बताउँछन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। अन्तिम संस्कारमा पनि सकस, एउटै कोठामा 2 परिवार शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित छ। सीमापारीबाट भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाको 13 दिनको काजक्रिया आज पूरा हुँदैछ। बाढीमा बेपत्ता केहीको कुशको शव बनाएर अन्त्येष्टिसहित आफन्त क्रियामा बसेका छन्। बाढीमा बेपत्ता कतिपय सम्पर्कमा नआएपछि मृत्यु भएको ठानेर कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो। बाढीले बगाएर बगरमा परिणत बेत्रावती बजारका 26 घरका 57 सदस्य बेपत्ता छन्। उनीहरूका आफन्त काठमाडौँको धुम्बाराही र सुभा भगवती क्षेत्रमा काजक्रियामा छन्। धुम्बाराहीमा 16 परिवार र सुभा भगवतीमा 10 परिवारका आफन्त क्रियामा छन्। ठाउँ अभावमा कतिपय परिवार एकै ठाउँमा बसेर काजक्रिया गर्न बाध्य छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। काजक्रिया गरिसकेको व्यक्ति जिउँदै भेटिए के गर्ने शीर्षकको समाचार नेपाल समाचार पत्रबाट लिँदैछौँ। मृत्यु भएको ठानेर काजक्रिया गरिसकेको व्यक्ति अचानक जिउँदै भेटिए के गर्ने, आफन्तका लागि यो असम्भव जस्तै लाग्ने प्रश्न हो। तर विपदका बेला यस्ता घटना हुन सक्छन्। त्यसपछि परिवारले धार्मिक रूपमा के गर्नुपर्छ भन्ने विषयमा पनि धर्मशास्त्रले बाटो देखाएको छ। भदौ 10 गतेको विनाशकारी बाढीमा 1000 मानिस बेपत्ता भए, हराएका मध्ये कतिपयको शव फेला पर्यो भने कतिपयलाई जीवितै उद्धार गरियो। यही क्रममा 20 गते बाढी आएको 11 दिनमा सशस्त्र प्रहरीले नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट 64 वर्षीय चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गर्यो। तर चण्डिका जीवितै उद्धार भइरहँदा उहाँको परिवारले भने उहाँ फर्किने आशा मारिसकेको थियो। परिवारले कुशको प्रतिमा बनाएर काजक्रिया सुरु गरिसकेको थियो। यस घटनाले एउटा गम्भीर प्रश्न जन्माएको छ। मृत्यु भएको ठानेर काजक्रिया गरिसकेको व्यक्ति जिउँदै भेटिए अब के गर्ने? वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डाक्टर देवमणि भट्टराई भने यस्तो असामान्य अवस्थामा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुहुन्छ। मृत्यु भएको ठानेर गरिएको संस्कार आफ्नो ठाउँमा हुन्छ, तर व्यक्ति जीवितै भेटिएपछि उसलाई जीवित व्यक्तिका रूपमा पुनः संस्कारको प्रक्रियामा ल्याउने धार्मिक विधि रहेको छ, उहाँले भन्नुभयो। धर्मसिन्धु, निर्णय सिन्धु आदि धर्मशास्त्रीय मान्यता अनुसार मृत्यु भएको ठानी काजक्रिया तथा अन्तिम संस्कार गरिसकेको व्यक्ति पछि जीवितै भेटिएमा पुनः संस्कार गर्नुपर्ने व्यवस्था रहेको छ। जीवितै भेटिएको व्यक्तिलाई मृत व्यक्तिको रूपमा व्यवहार गरिरहनु पर्ने होइन, बरु उसलाई पुनः जीवन प्राप्त भएको अवस्थाका रूपमा मानेर जन्मदेखि गरिने संस्कार अर्थात् जन्मादि सोडस संस्कार गर्ने धार्मिक मान्यता रहेको छ, भट्टराईले भन्नुभयो। यो समाचार नेपाल समाचार पत्रबाट लिएका हौ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। बाढीपछिको पुननिर्माणका लागि 4 खर्ब आवश्यक शीर्षकको समाचार कारोबार दैनिकमा प्रकाशित छ। भटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्र खर्बौं रुपियाँको भौतिक क्षति भएको छ। यो क्षेत्रको पुननिर्माणका लागि करिब 4 खर्ब रुपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनले प्रारम्भिक अनुमान गरेको छ। यति ठूलो परिमाणको पुननिर्माणका लागि सरकारसँग बलियो स्रोत नहुँदा स्रोत जुटाउन ठूलो चुनौती देखिएको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। भदौ मसान्तसम्म 2 लेन सञ्चालन गर्ने तयारी, कृष्णभीरमा नयाँ ट्र्याक शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौँ। नागढुङ्गा मुगलिन सडक खण्ड अन्तर्गत कृष्णभीरमा पहिरो छिटोलेर सडक विभागले नयाँ ट्र्याक खोलेको छ। भदौ 14 गते पहिरो गएपछि अवरुद्ध सडक खुलाउन विभागका इन्जिनियरले पहिरो गएको स्थानभन्दा केही माथिबाट भित्ता काटेर करिब 250 मिटर लामो ट्र्याक निर्माण गरेका छन्। भदौ मसान्तसम्मै 2 लेन सञ्चालन गर्ने यसमा तयारी छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार। देउबा पक्ष 14 महाधिवेशनकै नेतृत्वमा महाधिवेशन हुनुपर्ने अडानमा सम्बन्धी समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। सोही प्रसङ्गको समाचार काङ्ग्रेसमा संस्थापन लचक, देउबा समूह अडानमै शीर्षक दिएर आजको नयाँ पत्रिका दैनिकले पनि प्रकाशन गरेको छ। काङ्ग्रेसमा संवादको ढोका खुल्यो, महाधिवेशन अघि सहमतिको सूत्र खोजिँदै शीर्षकको अर्को समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। नेपाली काङ्ग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादबीच शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद सुरु भएपछि पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने संकेत देखिएको छ। सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको 1-to-1 भेटवार्तापछि लामो समयदेखि नेतृत्व, वैधानिकता र 15 महाधिवेशनको प्रक्रियालाई लिएर विभाजित देखिएको काङ्ग्रेसभित्र संवादको नयाँ प्रयास अघि बढेको सम्बन्धीका विवरण यो समाचारमा उल्लेख गरिएको छ। नेपाल समाचार पत्रबाट यो समाचार लिएका हौ। आजको राजधानी दैनिकमा तीन दिनमा आयो 87,000 सिलिन्डर, तर लान्छ कसले ग्यासका लागि निरन्तर लाइन भइरहेको प्रसङ्ग, निगमले आपूर्ति हुँदैछ भनिरहेको तर उद्योगीले बाटो नभएको र बजार अनुगमन पनि राम्रोसँग हुन नसकेको प्रसङ्ग यो समाचारमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा आरोहणको मुखमा मनासलुको पर्यटन प्रभावित शीर्षकको समाचार प्रकाशित छ। उत्तरी गोर्खाको चुम्नुबरी गाउँपालिका चार नामरुङ स्थित बुढी गण्डकी र थेराङ खोलामा गएको बाढीका कारण मनासलुको पर्यटन प्रभावित भएको प्रसङ्ग यो समाचारमा उल्लेख गरिएको छ। बाँझो जमिनमा तेजपातको आकर्षण शीर्षकको अर्को समाचार पनि गोर्खापत्रबाट लिँदैछौ। पाल्पाका किसान तेजपात खेतीलाई प्रमुख आमदानीको माध्यम बनाउन सफल भएका छन्। पछिल्लो समय ग्रामीण भेगका किसानले व्यावसायिक तेजपात खेती गर्न थालेपछि उनीहरूको आमदानी बढ्दै गएको सम्बन्धीको प्रसङ्ग यो समाचारमा उल्लेख गरिएको छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
4: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
5: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
6: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
7: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
6: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
7: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
6: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
7: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
6: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: This music was made with Moreca, a music generator for your tracks, no matter if it should be fast or slow.

0: नमस्कार, अन्तर्सम्वादबाट सन्तोष रेग्मी। नेपाल चीन सीमास्थित भोटेकोशी नदीमा 81 बाढी आएर मुलुकलाई महाविनाशतर्फ उद्दत गराएको आज 13 दिन पुरा भएको छ। आज भाद्र 10 गते बुधबार बिहानै आएको बाढीले भोटेकोशी त्रिशुली नदीमा आएको बाढीले ठूलो संख्याका जनधनको क्षति भएको र मूलत ठूलो संख्याका मानिसको निधन भएको शोकमा सरकारले शोक दिवस घोषणा गरेको छ। अहिलेसम्म 1342 शव प्राप्त भइसकेको गृह मन्त्रालयले जनाएको छ। अझै पनि 4996 मानिस सम्पर्कविहीन छन्। उद्धार गरिएका मध्ये 6083 उपचार गरिएको छ भने 3912 भन्दा बढी मानिस अहिले होल्डिङ सेन्टरमा बसेका छन्। 21465 भन्दा बढी सुरक्षाकर्मी त्यहाँ परिचालित भएका छन्। 11 दिनसम्म पनि उद्धारको कार्य जारी रहँदा 4 जनालाई निकै चमत्कारिक रूपले जीवितै उद्धार गर्न सकिएको छ भने ठूलो संख्याका मानिसहरूको अन्यत्रबाट उद्धार भएको छ। भोटेकोशीको पीडामा आज सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। गृह मन्त्रालयले आज देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने जनाएको छ। अब मूल प्रसङ्गतर्फ लागौँ। आज निजामती सेवा दिवस, भाद्र 22 गते हरेक वर्ष निजामती सेवा दिवस मनाइन्छ। मुलुकमा 2062 भदौ 22 औपचारिक रूपमा निजामती सेवा दिवस मनाउन लागि हो। 2013 भदौ 22 गते सरकारले नेपालमा पहिलो निजामती सम्बन्धी कानुन ल्याएको थियो। निजामती सेवा ऐन सोही दिन पारेर निजामती सेवा दिवस मनाउन लागि हो। नेपालमा 83,000 बढी निजामती कर्मचारी हाल कार्यरत छन्। निजामती दिवसका सन्दर्भमा आजको अन्तर्सम्वादमा केन्द्रित हुनेछौँ। लोकसेवा आयोगका पूर्व अध्यक्ष रहिसक्नुभएका नेपाल सरकारका पूर्व सचिव उमेश मैनाली कुराकानीमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मैनालीज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद
0: हजुर। अब निजामती सेवाको यो हाम्रो प्रारम्भिक दिनतिर लागौँ। आजको दिनमा आइपुग्दा र प्रारम्भिक दिनका निजामती सेवाको कुरा गर्दा, आज हामी दिवस मनाइरहँदा, हाम्रो निजामती सेवा कसरी विकसित हुँदै आएको छ, कसरी परिष्कृत हुँदै आएको छ?
1: यस्तो छ, 13 सालमा अघि नै भनिसक्नुभयो, 13 सालमा टङ्कप्रसाद प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यो बेलासम्म मुलुकी सवाल अनुसार चाहिँ यो प्रशासन चलेको थियो। त्यो बेलामा निजामती भन्ने पनि थिएन, सिप मिल भन्छौँ हामी, आर्मी नेतृत्वको उसले राणा कालभरि त्यस्तो खालको निजामती सेवा नै नभनौँ त्यसलाई, यस्तो प्रशासन थियो जसमा नेतृत्वमा जर्नेलहरू हुन्थे राणाकालसम्म। त्यसपछि आएपछि पनि यसलाई साँच्चै निजामती सेवाको रूप दिन प्रयास गर्दा गर्दै त्यो ऐन बनाउन ढिलो भएर 13 साल भाद्र 22 गते निजामती सेवा ऐन जारी भयो र त्यही दिनको सम्झनामा यो 61 सालदेखि निजामती सेवा मनाउन थालिएको हो। पहिले मनाउँदैन थियो। अब अहिले सोधिहाल्नुभयो, सबभन्दा पहिले त अप्ठ्यारो के भयो मलाई भने, आज फेरि शोक दिवस पनि छ, शोक दिवसको दिन निजामती सेवा दिवस के मनाउनु, यत्रो मानिसहरू मरिरहेछन्, त्यसो भएको हुनाले निजामती सेवा दिवसले आज उनीहरूको ती मृतकहरूको उसमा चाहिँ श्रद्धाञ्जली दिएर र त्यो घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेर मनाए हुन्छ, अरू चिज केही गर्न यो शोक दिवसको दिन उपयुक्त पनि हुँदैन। जहाँसम्म निजामती सेवाको कुरा गर्नुभएको छ, कसरी आएछ भने, निजामती सेवा को इतिहास अब 70 वर्ष भइसक्यो उसको संस्थागत रूपले। निजामती सेवा सुरुमा अति शक्तिशाली निजामती सेवाको रूपमा आयो पञ्चायतको बेलामा, किनभने तत्कालीन राजाले यसलाई प्रशासनिक राज्यको रूपमा प्रशासन मार्फत शासन सत्ता चलाएको अवस्था थियो, अञ्चलाधीशहरू र सचिवहरू मार्फत। अनि त्यसपछि 47 सालपछि यो त्यो खालको लोकतन्त्र आइसकेपछि, फेरि बौद्धलीय व्यवस्थाको पुनर्थापना भएपछि त्यो रूपमा शक्तिशाली हुने त कुरो भएन, तर त्यहाँभित्र राजनीतिको प्रवेशले गर्दा अलिकति आलोचित जस्तो भयो र अहिलेसम्म पनि निजामती सेवाले विगतमा गरेका गौरवपूर्ण कामहरू भन्दा उसले उसमा भएको राजनीतिकरण, त्यहाँभित्र भएको ढिलासुसलाई लिएर आलोचित भइरहेको छ। अहिलेको साँच्चैको अहिलेको अवस्थाको चित्रण गर्ने हो भने निजामती सेवा त्यो अहिले इतिहासकै सम्बन्धमा कमजोर अवस्थामा छ, न राजनीतिज्ञले विश्वास गरेको अवस्था छ, न जनताले। त्यसो भएको हुनाले यो निजामती सेवाले सङ्कल्प गर्ने दिन हो आज। अब निजामती सेवा जनताको विश्वास जित्नु पर्यो।
0: अब जस्तो आज यहाँले निर्ममतापूर्वक भन्नुभयो कि हामी एकदम कठिन अवस्थामा छौँ भनेर, अब यो कठिन अवस्था कसरी आयो त्यसको समीक्षा पहिला गर्नुपर्ने होला होइन?
1: यो समीक्षा यसो केही कारण त यसको संस्थाभित्रकै आफ्नै कमजोरी पनि होला, उसले जनताको अपेक्षा अनुसार समग्र रूपमा चाहिँ समग्र त्यो संस्थाले जनताको इच्छाहरूलाई जनताको नजिक रहेर काम गर्न सकेन, जनताको मन जित्न सकेन, डार्लिङ अफ द पिपुल हुन सकेन, एउटा त्यो हो भने. अर्को राजनीतिज्ञहरूको प्रयास नै के रह्यो भने अब यहाँ उहरू जितेर आउँछन्, जितेर आइसकेपछि यो संस्थालाई विक गराएपछि मात्रै अनि आफ्ना चाहिँ विभिन्न खालका सल्लाहकार विज्ञहरू हाबी हुने, त्यसो भएको हुनाले यो थाई संस्थालाई कमजोर गराउने र यसलाई अव्यवसायीकरण गर्ने भन्छौँ हामी. अव्यवसायीकरण भने यिनीहरूले लिने कामहरूको लागि विज्ञ सल्लाहकार नियुक्ति गर्ने, त्यो मार्फत प्रशासन चलाउने, त्यो ट्रेन्ड अहिले पछिल्लो अवस्थामा देखिएको छ. यो संस्था हामी राज्यको चौथो शाखा भन्छौँ, तिनैवटा राज्यका अङ्गहरू यो संस्था यो निजामती सेवा बेगर चल्दैन. त्यसो भएको हुनाले यो निजामती सेवालाई अनुशासित रचनात्मक अनुशासनमा राख्नु, यसलाई जनप्रिय बनाउन प्रयास गर्नु एउटा कुरा हो, तर यो संस्थालाई माइनस नै गरेर यसलाई यसले गर्ने कामहरू चाहिँ हामीले नन स्टेट एक्टर भन्छौँ नि, यी सल्लाहकार विज्ञ जसलाई कानुन प्रति उत्तरदायित्व छैन, जसको चाहिँ कुनै कानुनले चिन्दा पनि चिन्दैन, त्यस्तो व्यक्तिहरू हाबी भएको अवस्था छ अहिले. यो चाहिँ हामी बाहिर बसेर हेर्दा राम्रो लागेको छैन.
0: जस्तो अब यहाँले भनेको जुन अवस्था छ, यद्यपि त्यो त्यसलाई औपचारिकता दिने काम त यिनै निजामतीले गर्छन् होइन र?
1: होइन, औपचारिकता दिने कुरा एउटा भयो, अर्को कुरो चाहिँ के हुन्छ भने जहिले पनि प्रशासन भनेको निर्वाचित जनप्रतिनिधिको मातहत रहन्छ, प्रधानमन्त्री मन्त्रीहरूको मातहत रहन्छ. जब प्रधानमन्त्री मन्त्रीहरू नै ब्युरोक्रेसीका नेतृत्व प्रशासनका उच्च नेतृत्वहरूसँग काम गर्न रुचाउँदैनन् र आफ्नो सल्लाहकार र विज्ञहरूले भनेको अनुसार काम गर्न थाल्छन् भने त यो त विक भइहाल्छ नि. यसले आफ्नो बिस्तारो यो संस्था कमजोर हुँदै जान्छ र यसको मनोबल गिर्छ.
0: अहिलेको अवस्था त्यो हो,
1: पक्कै हो त, मैले भनिरहेको छु. किनभने अहिले के देखिन्छ त भन्नु भने हरेक मन्त्रालयमा ऊ तपाईँको सल्लाहकारहरू हाबी भएको देखिन्छ, प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयहरूमा हुँदाहुँदै एउटा प्रशासनिक नेतृत्वले एउटा सचिव स्तरीय बैठक भयो भने त्यो निजी सचिव गएको देखिन्छ. अनि यो त कहिले नभएको काम भयो. यसरी प्रशासनलाई यो अप्रिय छ, यसले जनताको काम गर्न सकेन भने त्यसलाई त्यही सही रूपमा सुधार गर्ने काम पनि राजनीतिक नेतृत्वको हो. तर संस्थालाई डेमोक्रेसीमा के हुन्छ भने संस्थाहरू राज्यका अवव्ययहरू राज्यका संस्थाहरू कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ. त्यसो भएको हुनाले मेरो एउटा रुचि छ, अरू सबै चिज छ, जनताको ठुलो म्यान्डेट पाएको सरकार छ, जनप्रिय छ सरकार पनि, तर यो संस्थालाई कमजोर गराउँदै लग्यो भने बुमर्याङ हुन्छ आफैलाई.
0: यहाँले भन्नुभएको कुरा आज एकै दिनमा विकसित भएको हो मैनालीज्यू?
1: होइन, पहिले फरक रूपमा थियो, अहिले फरक रूपमा भयो. पहिले के थियो भने 47 साल पछि चाहिँ मैले पञ्चायतको बेलाको कुरा गरेँ, पञ्चायतको बेलामा राजनीति कमजोर थियो. त्यसो भएको हुनाले राजा महेन्द्रले प्रशासनका सचिवहरू र जिल्लामा सिडिओ र अञ्चलाधीशहरू मार्फत शासन चलाएको व्यवस्था थियो. त्यो बेलामा फरक खालको थियो प्रशासन, अलिक शक्तिशाली थियो. त्यसपछि 47 सालपछि के हो भने प्रशासनमा राजनीति हाबी भयो, मेरो दलको तेरो दलको, अब विभिन्न युनियनहरू आए, विभिन्न दल निकट युनियनहरू आए, उनीहरूलाई च्याप्ने सन्दर्भमा के भयो भने त्योसँग निकटका मान्छेहरूले अवसर पाउन लागे र त्यहाँभित्रका इमान्दार कर्मचारीहरू पाख लाग्दै गए. त्यो क्रम सुरु भएकै हो 47 सालपछि नै. तर अहिले चाहिँ त्यो त्यति हुँदा पनि त्यहाँभित्र कर्मचारी तन्त्रभित्रैबाट आफ्ना मान्छेबाट काम लिइन्थ्यो भने अहिले फरक के भयो भने अहिले सल्लाहकार विज्ञहरूबाट काम लिने क्रम बढेको छ. त्यसैले गर्दा यो क्रमशः नै भए होला, तर कुरो के भने अहिले चाहिँ प्रत्यक्ष देखियो कि यसलाई अव्यवसायीकरण गर्न थाल्यो.
0: यो करिब करिब यहाँको भनाइमा करिब करिब 35 वर्षको यो जुन समय थियो, त्यो 35 वर्षको समयको परिणाम अहिले देखिन थाल्यो.
1: किनभने मैले भने नि भने 47 सालमा जब गणेशमानजीले कर्मचारीहरूलाई पनि सडकमा आऊ भनेर आह्वान गर्नुभयो, कर्मचारी तन्त्र सडकमा आए र आइसकेपछि त्यसको फाइदा के लिए त कर्मचारीहरूले भने त्यसको बोनस चाहियो भन्न थाले. कर्म नयाँ सरकार बन्न नपाइकन स्ट्राइकको धम्की दियो, स्ट्राइक भयो होइन, हडतालहरू भयो, त्यसो भइसकेपछि अनि त्यसलाई काउन्टर दिन भनेर फेरि सत्तारूढ दलले आफ्नो युनियन खोल्यो, हुँदाहुँदै सबै दलका युनियनहरू भए, हुन कसरी विकृत भयो त भने अब राजनीतिकरण हुँदै गयो, त्यो आफू निकटका सङ्घ संगठनहरू हाबी भए, उनीहरूको सिफारिसमा सरुवा बरुवा हुन लाग्यो, यी चिजहरूले बिग्रेकै हो, बिग्रिँदै आयो त्यसै त्यो जब राजनीतिकृत हुन्छ यसले आफ्नो मुख्य धर्म नै गुमाउँछ, त्यो धर्म भनेको निष्पक्षता, निष्पक्षता गुमाउँदै गएपछि के हुन्छ, आफ्नो दल निकटको काम हुने, अरूलाई चाहिँ काम ढिलाइ गर्ने अथवा नहुने यस्तो खालको कामहरू भयो भने यसको मूल धर्म नै डगमगाउँछ, त्यो भएको हो। तर अहिले आएर चाहिँ कि अहिलेको चाहिँ यो पपुलर गभर्मेन्टले चाहिँ गरेको, अब हामी बाहिर बस्दाखेरि हामीलाई हामीलाई चित्त बुझ्नुपर्छ भनेको होइन, समग्र संसारभरिमा नै के छ भने नवनिर्वाचित नयाँ निर्वाचन भएर आएका सरकारहरूले एकचोटि तपाईँको त्यो कर्मचारी तन्त्रलाई विश्वास गर्दैन, यिनीहरूले हाम्रो गतिसँग लय मिलाउन सक्दैन, हामीलाई चाँडो काम गर्नु परिरहेको छ, यिनीहरू नियमका कुरा गर्छन्।
0: अब हामी जस्तो हाम्रो जस्तो देश भनौँ न, करिब करिब 10-10 वर्षमा राजनीतिक परिवर्तनहरू भइरहेको छ र फरक फरक खालका शक्तिहरू सत्तामा आएका छन्। अब यस्तो ठाउँमा त निजामती प्रशासन भनौँ अथवा स्थायी सरकार आफै चाहिँ यो सब कुराको लागि भनौँ न अलि अडान लिन सक्ने, अलि इमान्दार, यहाँको भनाइअनुसार अलि असल नियत भएको हुनुपर्ने, त्यसो हुन नसक्दाखेरि यो परिणाम आयो भनेर भनियो भने त्यसलाई कसरी लिन सक्छ?
1: यो त सही हो त, यो संस्थाभित्रका प्रशासन नेतृत्व लिनेहरूले अडान लिन सक्नु पर्यो, नियमले नमिल्ने कुरो यो नियम संशोधन गर्नुहरू, यो नियम भइन्जालसम्म हामी गर्न सक्दैनौँ किनभने यसको असर यो हुन्छ, भोलि कारवाही हामीलाई हुन्छ, हामी उत्तरदायी हुनुपर्छ भन्ने किसिमले राजनीतिक नेतृत्वलाई कन्भिन्स गरायो भने राजनीतिक नेतृत्वले त्यो ऐन कानुन नै फेर्छ बा यिनीहरूले भनेको ट्र्याकमा आउँछ, अहिले त्यो पनि देखिएको छैन। त्यसैले कुरो के हो त भने यो यति ठुलो जनमत पाएर आएको गभर्मेन्ट सफल हुनुपर्छ, त्यो सफल हुनलाई यसको डेलिभरी विङ, यो कर्मचारी तन्त्र चुस्त र प्रभावकारी हुनुपर्छ, त्यसको लागि चाहिँ नि यो कर्मचारी तन्त्रको मनोबल उठाउनुपर्छ, यसले गर्ने कामको लागि अन्य नन स्टेट एक्टरबाट काम लियो भने यो संस्थाको मनोबल गिर्छ, अहिलेको अवस्था त्यो हो। एकचोटि बिबिसीमा एउटा कार्यक्रम थियो, व्यङ्ग्यात्मक कार्यक्रम यस मिनिस्टर, त्यसमा चाहिँ एकजना मन्त्रीले भन्छन्, त्यो मन्त्रीको रूपमा एक्टिङ गर्नेले के भन्छन् त भने यो कर्मचारी के अरे विरोधीहरू खास विरोधी नै होइनन्, तिनीहरू त गभर्मेन्ट इन वेटिङ, यी बाहिर रहेका सरकार हुन्, के अरे प्रतीक्षामा रहेका सरकार हुन्, कर्मचारी तन्त्र चाहिँ हाम्रो घरभित्रको विपक्षी हो भनेर बोलेको थिएँ कि त्यसमा, भने कर्मचारी तन्त्रलाई घरभित्रको इन हाउस अपोजिसनको रूपमा व्यवहार गरियो भने बिस्तार मनोबल गिर्छ, केही दिन चाहिँ काम गरिरहेको जस्तो देखाउँछन्, त्यसपछि उनीहरूको मनोबल गिर्दै जान्छ, आफूलाई चाहिँ हेपिएको अथवा आफ्नोले गर्ने काम अरूबाट लिएको, आफ्नो सल्लाह नलिएको फिल हुन थाल्यो भने संस्था विक हुन्छ, संस्था विक हुनु भनेको लोकतन्त्रमा सुशासनका एक्टरहरू भन्छौँ हामी, सुशासनका प्रिन्सिपल एक्टर त प्रधानमन्त्रीज्यू मन्त्रीज्यूहरू हो, त्यसपछि अनि अर्को मेन एक्टर भनेको कर्मचारी तन्त्र हो, यो विक भयो भने राम्रो हुँदैन, सुशासनलाई पनि अप्ठ्यारो पर्दै जान्छ।
0: हजुर, अब हामी परिणाममा तथ्याङ्कमा केन्द्रित भएर कुरा गरिरहेछौँ, अब यहाँले भनेकै आधारमा पनि यदि तथ्याङ्कीय दृष्टिकोणबाटै हेर्ने हो भने पनि त अब भ्रष्टाचार या अनियमितता या बेरुजु जस्ता जुन चाहिँ विकृत पक्षहरू छन् ती विकृत पक्षहरूमा कर्मचारीहरू नै त फँसेका देखिन्छन्, किनभने राजनीतिक व्यक्तिहरू त त्यो सङ्ख्यामा देखिँदैन, त्यसको कारण चाहिँ नै हाम्रो तराईतिर आ बैल मुझे मार भन्छ नि, कर्मचारीहरूले त्यही गरेको
1: हो त, पक्कै हो, के छ भनेर भने हामी प्रेसरमा काम गर्न थाल्यो भने फस्ने कर्मचारी हो त्यो आदेश, अहिले नै भनौँ न अब तपाईँको चाहिँ के हुन्छ भने एउटा केन्द्रबाट आदेश आयो, प्रेसर आयो त यो काम गर, त्यो काम गर्यो भने त फसिहाल्यो, कर्मचारी फस्ने न हो, त्यो आदेश दिने त कानुनी रूपमा उत्तरदायी नै छैन नि, कि तपाईँको लिखित रूपमा आदेश आएको हुनु पर्यो, त्यसैले गर्दा कानुन र संविधानभित्रको आदेश इमान्दारीपूर्वक कार्यान्वयन गर्ने र कानुन र संविधानको खिलाफमा आएका आदेशहरू नो भन्न सक्ने क्षमता यो संस्थामा हो नभइदिँदाखेरिको यो अवस्था हो।
0: भनेपछि यहाँले अघि भनेका सबै कुराहरूको जड चाहिँ नै निजामती प्रशासन आफै हो,
1: आफै हो त, उसले आफूलाई सुधार गर्नुपर्छ। उसले उसको एउटा भूमिका, सचिव मुख्य सचिवहरूको एउटा भूमिका के हुन्छ भने पोलिटिकल बोस भन्छौँ हामी, राजनीति नेतृत्वलाई कन्भिन्स गराउन सक्नुपर्छ यस्तो यस्तो हो, उनीहरू त थाई सल्लाहकार हुन् नि, उहाँहरूले नै कन्भिन्स गराउनुपर्छ, मिहिनेत गर्नुपर्छ कन्भिन्स गराउनलाई। जब कन्भिन्स हुनुहुन्छ, नयाँ नेतृत्व हुनुहुन्छ, उहाँहरूमा उमङ्ग हुन्छ तर अनुभव हुँदैन, उहाँहरूलाई चाहिँ त्यसमा कन्भिन्स गराएर ठिक ठाउँमा ल्याउनुपर्छ। कानुनहरू अवरोधक छन् भने तिनीहरूलाई चेन्ज गर्न राजनीति नेतृत्वलाई नै सजेस्ट गर्नुपर्छ। यो गर्न नसक्दाखेरि कर्मचारी तन्त्र विक भा हो। कर्मचारी तन्त्र भन्नाले मैले समग्र कर्मचारी तन्त्रको कुरा गरेको, त्यहाँभित्र भ्रष्ट व्यक्तिहरू पनि छन्, त्यहाँभित्र भ्रष्टाचार पनि छ, त्यो बेग्लै कुरा हो। भ्रष्टाचार अझ पनि रोकिएको छैन, यहाँहरूले हेर्नुभयो भने अझ पनि त्यो स्टिङ अपरेसनमा यतिमा समात्यो यतिमा समात्यो भन्ने यो नयाँ गभर्मेन्ट बनेपछि नि आइरहेछ न्युज। भन्नुको मतलब के भने त्यो जुन बदमासहरू संयन्त्रभित्र छन् ती त डोडाउँदो रहेछन् नि जे आए पनि। त्यसो भएको हुनाले कर्मचारी त्यहाँभित्रका विकृतिहरूलाई आत्मआलोचना गरेर अब आत्मसुधार गर्नुतिर कर्मचारी तन्त्र लाग्नुपर्छ। राजनीति नेतृत्वले पनि आज निजामती सेवा दिवस को दिन हो, उहाँहरूले पनि के सोधिदिनुपर्छ भने यो यो थाई संयन्त्र हो राज्यको, त्यसकारण यसका आफ्नै आयु हुन्छ, यसको यसको उसका अस्तित्व चाहिँ राजनीति नेतृत्वको डिसिजनमा मात्रै भर हुँदैन, यो थाई संयन्त्र हो। त्यसो भएको हुनाले यसलाई मनोबल उठाउनुपर्छ भने सोधिदिनु पर्यो। सबभन्दा ठुलो कुरो कर्म आज निजामती सेवा दिएछ, निजामती साथीहरूलाई बधाई त दिनै पर्यो, तर उहाँहरूलाई मेरो फेरि सजेसन छ, आज शोक दिवसको दिन चाहिँ फरक रूपमा यो मनाइयोस् भन्ने हो।
0: मैनालीज्यू, जस्तो अब यसैमा कुरा गर्दा यहाँले जुन कन्भिन्स भन्ने शब्द प्रयोग गर्नुभयो, सहमत सहमत बनाउनु पर्यो, उहाँहरूलाई वास्तविकता बुझाउनु पर्यो, तर अब हामी कहाँ चाहिँ के छ भने कन्भिन्स गर्ने भन्दा बढी कन्फ्युज गरिदिने, यो त मिल्दैन नि हजुर, मिल्ने काम पनि मिल्दैन नि भन्ने, जब मिल्ने काम मिल्दैन भन्ने चाहिँ त्यो सम्बन्धित मानिसलाई थाहा भयो कि यसले मलाई कन्फ्युज गरिरहेछ, यो कन्भिन्स थ्योरीमा होइन यो कन्फ्युजिङ थ्योरीमा छ, त्यसपछि चाहिँ समस्याहरू आउँछन् अप्ठ्यारोहरू आउँछन्
1: भनेर पक्कै हो त। कन्भिन्स गराउने भनेको पोजिटिभ एटिच्युडमा गर्ने हो नि त, उहाँ उहाँहरूलाई असहयोग गर्दैन, उहाँ त जनताको ठुलो म्यान्डेट लिएर आउनु भएको छ, उहाँहरूको आफ्नै उहरू बाचाहरू पुरा गर्नु छ। त्यसो भएको उनीहरू के हुनु भने यो यसलाई कन्फ्युजिङ गर्ने होइन, कन्भिन्स नै गर्ने हो। कन्भिन्स गर्दाखेरि भएका एक्जिस्टिङ कानुन, एक्जिस्टिङ नीति, यो संविधान, यी सबैसँग नमिल्ने कुरा त यो यसरी स्पष्ट रूपमा तथ्यसहित भनिदिनु पर्यो नि यस्तो छ, र आफ्नो लामो अनुभवको आधारमा त्यसका असरहरू भनिदिनु पर्यो राजनीति नेतृत्वलाई। अब त्यति हुँदाखेरि पनि कन्भिन्स भएन भनेदेखि त तपाईँहरू निर्णय गर्नुहोस्, हामी के हामीले हाम्रो हातमा के छ र होइन, हामीले यदि कानुनभित्रको भए हामी कार्यान्वयन गरौँला, कानुनभित्रको भए नभए हामी एक्जिट गरौँला, एक्जिट भएन छोडिदिने होइन, आँट भएकाले जाहिरै छोडिन्छन्। त्यसो भएको हुनाले यस्तो अवस्था छ, त्यसैले यहाँले सही भन्नुभयो, कर्मचारी तन्त्रको आफ्नै दोष छन्, कन्फ्युजिङ गराउने पनि छन्, रकमी खालका प्रशासकहरू पनि छन् जसले हामी के भन्छौँ त्यसलाई कानुनका रौँ चिरा केलाउने भन्छौँ नि, त्यो रकमी प्रशासक नमिल्ने कुरो कहाँ छ भनेर मात्रै खोज्ने नेगेटिभ थिङ्किङका, त्यस्तो कर्मचारीहरू पनि छन्। तर कर्मचारी असल पनि त छन् नि, असल कर्मचारी पनि त चिनिदिनु पर्यो, उहाँहरूलाई चाहिँ रचनात्मक अनुशासनमा ल्याउने, उहाँहरूलाई ड्राइभ गर्ने आफ्नो दिशामा, त्यो त सभार भनेको राजनीति नेतृत्व हो नि, राजनीति नेतृत्वले नै कर्मचारी तन्त्रलाई सुधार गर्नु पर्यो नि त, उसको के हुन्छ, उसको संस्कार सुधार गर्नु पर्यो कि उसका चाहिँ मनोबल कसरी उठाउने, उनीहरूलाई ट्र्याकमा कसरी दिने, उनीहरूलाई अनुशासनमा कसरी राख्ने, त्यो त सरकारकै काम हो नि, नेतृत्वकै।
0: हामी अन्तर्सम्वादमा छौँ। आज निजामती सेवा दिवस 2061 भदौ 22 गतेबाट औपचारिक रूपमा निजामती सेवा दिवस मनाउन लागि हो। विक्रम सम्वत 2013 भदौ 22 गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर निजामती सेवा दिवस भदौ 22 मनाइन्छ। नेपालमा 83,000 बढी निजामती कर्मचारी छन्। हामी कुराकानी गरिरहेका छौँ लोकसेवाका पूर्व अध्यक्ष समेत रहनुभएका नेपाल सरकारका पूर्व सचिव उमेश मैनाली हामीसँग कुराकानीमा हुनुहुन्छ। अब मैनालीज्यू, केही असलहरूबारे कुरा गरौँ या असल अभ्यासहरूबारे कुरा गरौँ। असलहरूले निजामती सेवाको साख कसरी जोगाइदिइरहेका छन्, आफू पीडामा परेर आफू पिल्सिएर आफूले पाउने सेवा सुविधा अवसरबाट वञ्चित भएर पनि
1: होइन, यस्तो छ कर्मचारी तन्त्रभित्र मेरो आफ्नो अनुभव, मेरो आफै पनि 35 वर्ष काम गरेँ हो, पछि लोकसभाको अध्यक्षको रूपमा पनि 6 वर्ष काम गरेँ। त्यो बिचमा हेर्नु कि त्यहाँभित्र असल मानिसहरू पर्याप्त छन्, उनीहरू सिन्सियरली साँच्चै नै राष्ट्रसेवकको रूपमा आफ्ना इमान्दारीपूर्वक सेवा दिइरहेछन्। त्यस्ता कर्मचारीहरू चिन्ने र उनीहरूलाई सही ठाउँमा उपयोग गर्ने काम राजनीतिक नेतृत्वको हो। यी व्यक्तिहरू प्रशस्त छन् अहिले पनि, तर अहिले पछिल्लो ट्रेन्ड देखिँदैछ केही चाहिँ नैराश्यता, त्यो संस्थाभित्र हाम्रो त कुरा हुन्छ नि, त्यहाँ हामीलाई हामीलाई चाहिँ यस्तो छ, हाम्रो चाहिँ कुनै अस्तित्व नै नभएको जस्तो, अथवा हामीसँग परामर्श पनि नलिने यस्तो बढेको छ, हामीले गर्ने काम अथवा हामीले पाउने अपर्च्युनिटीहरू चाहिँ यी नन स्टेट एक्टरले लिइरहेछन् भन्ने खालको कुराहरू आएछ। तैपनि यस्तो अवस्थामा पनि यो निजामती सेवाको 2-3 वटा गौरवपूर्ण इतिहास छ। अप्ठ्यारो बेलामा अहिलेपछि जेसुकै होस्, अप्ठ्यारो बेलामा यो संस्थाले राज्यलाई राम्रो योगदान गरेको छ, यसलाई व्यवस्थित गर्न सघाएको छ, चाहे त्यो 17 साल होस्, चाहे 47 सालपछि होस्, चाहे 63 सालपछि होस्, वा माओवादी द्वन्द्वको टाइममा बङ्करमा बसेर सेवा दिएर होस्, त्यसै निजामती सेवाले त्यो गौरवपूर्ण अतीतलाई सम्झेर, यो अतीत मात्रै गौरवपूर्ण भएर हुँदैन नि, भविष्य पनि अझ गौरवपूर्ण हुनुपर्छ, त्यसको लागि उहाँहरूले जनताको प्रति समर्पित भएर लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ।
0: यसको नेतृत्व चाहिँ राजनीतिक नेतृत्वले लिनु पर्यो,
1: अनि यसमा त संसारभरि नै हो, संसारभरि नै के हो त भने राजनीतिक नेतृत्व नै यसको यसलाई यसको नेतृत्वमा सबभन्दा माथि रहन्छ। कारण के हो त भने यो कर्मचारी तन्त्रको सहस्र यसका गुण हुँदाहुँदै पनि, यसका सद्गुणहरू भर्ज्यू भन्छौँ हामी, तर सद्गुणहरू हुँदाहुँदै पनि यसको एउटा कमजोरी छ कि यो जनताबाट निर्वाचित हुँदैन। त्यसो भएको हुनाले जनताबाट मत लिनु नपर्ने भावनाले कहिलेकाहीँ यो छाडा होला भनेर पनि राजनीतिक नेतृत्व जुन जनताबाट निर्वाचित हुन्छ उसको मात्र चाहिँ के हुन्छ, यो संसारभरि जुनसुकै राजनीतिक प्रणालीमा पनि यही हो। त्यसो भएको हुनाले राजनीतिक नेतृत्वप्रति सम्मान कर्मचारी तन्त्रले गर्छ, गर्नु पनि पर्छ, जो निर्वाचित भएर आयो। खालि गुनासो एउटा के हो भने यो संस्थालाई सही रूपमा परिचालित हुनु पर्यो, यो संस्थाले गर्ने काम यी नचिनेको संविधान र कानुनले नचिनेको व्यक्तिहरूबाट हुनु भएन भन्ने हो।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद।

0: कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
1: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
2: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
3: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
2: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
3: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
6: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
5: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
6: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
9: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
10: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा रसुवा बाढी पछिको विपद व्यवस्थापनमा खटिएका तीनै तहका राष्ट्र सेवक सुरक्षा कर्मीको योगदानको प्रशंसा। भोटेकोसी बाढीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक। सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने। भोटेकोसी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1353 जनाको शव फेला। बाढीमा परि अझै 3992 सम्पर्कविहीन। आज निजामती सेवा दिवस र हर्मुज जलमार्ग नजिकै प्रतिबन्ध क्षेत्र घोषणा गर्ने इरानको भनाई।

0: मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुरसुवा बाढीपछिको विपद व्यवस्थापनमा खटिएका तीनै तहका सुरक्षा निकायलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ। हिजो साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत राष्ट्र सेवक सुरक्षाकर्मी लाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च सम्मान र कदर हुने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले

0: विपदका बेला खटिरहन प्रेरित गर्ने राष्ट्र सेवकका परिवारप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ। उहाँले नुवाकोटको विदुर नगरपालिका छमा रहेको केन्द्रीय कारागारका कैदी बन्दीहरूलाई सार्दा भाग्न खोजेकालाई नियन्त्रणमा लिन सफल भएकोमा प्रहरी प्रशासनलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ। रसुवाको भोटेको सीमा आएको भीषण बाढीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोकको निर्णय गरेको हो। भोटेकोसी बाढीमा परि मृत्यु भएकामध्ये हालसम्म 1353 जनाको शव फेला परेको छ। यस्तै बाढीमा परि अझै 3992 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 530 पुरुष, 328 महिला तथा 495 शव पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशी 2827 पुरुष र 567 महिला रहेका छन्। त्यस्तै विदेशी नागरिकतर्फ 267 पुरुष र 239 महिला सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शवमध्ये 1044 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बाढीपछि हालसम्म 9159 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3190 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक 1181 जना र मृतकका आफन्त 1195 जना गरी 2376 डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी सहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोलीहरू प्रभावित क्षेत्रमा परिचालित रहेका छन्। भोटेकोसी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिम प्राप्त केनाइन कुकुर टोलीलाई परिचालन गरेको छ। बाढी पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिम प्राप्त कुकुरहरूको प्रयोग प्रभावकारी बन्दै गएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितवन लगायतका स्थानमा प्रहरीले केनाइन टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। रसुवामा जर्मन सेफर्ड जम्बो र बेल्जियन सेफर्ड रकी, नुवाकोटमा ल्याब्राडोर लियो र कालु तथा चितवनमा जर्मन सेफर्ड दिप्सीलाई खोजी कार्यमा परिचालन गरिएको छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भग्नावशेष, माटो तथा हिलोमा पुरिएको मानिसको गन्ध पत्ता लगाउन केनाइनको प्रयोग प्रभावकारी हुने बताउनुभयो। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले विपदका बेला हराइरहेका व्यक्तिको खोजीमा प्रविधिसँगै तालिम प्राप्त जनशक्ति र केनाइनको संयोजनले थप प्रभावकारी रूपमा सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको भौगोलिक अवस्था, माटोको गहिराई, पानी, हिलो तथा भग्नावशेषको अवस्थाले खोजी कार्यमा चुनौती सिर्जना गरे पनि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरिएको छ। नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण बस्नेतका अनुसार लगातार खोजी गर्दा कुकुरको क्षमतामा असर पर्न सक्ने भएकाले निश्चित समयपछि काम गराएपछि विश्राम दिने पनि गरिएको छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवामा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठन WHO सहयोगमा प्राप्त हैजा विरुद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री तथा अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनु भएको छ। बाढीका कारण खाने पानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा नुवाकोट धादिङ र गोर्खा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ताभित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाएको छ। थप सामग्री संवाददाता सरिता खनालबाट।
1: रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा नुवाकोट धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढीपछि आवत जावत पनि बढी भएकाले पानीको माग बढ्दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
2: बाढीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बनाएर उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठुलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बट्टार र विदुर क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ। त्यो कारणले पानीको एकदम डिमान्ड छ। हामीले 100 KVA को डिजेल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही फेकेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
1: बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा 1 हप्तासम्ममा पानीको अस्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो।
2: जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ। खाने पानीको लागि भने अन्य सरसफाइको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ 1 हप्ताभित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय लिएर सुरक्षित भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण अलि सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
1: प्रभावित क्षेत्रमा बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। भोटेकोसी बाढीका कारण विद्युत पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा नुवाकोटमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले थप सक्रियता देखाएको छ। मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बावजुद धादिङमा करिब 99.8%, नुवाकोटमा 96.7% र रसुवामा करिब 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा विद्युत पुर्याउनका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ। यस्तै माथिल्लो त्रिशुली 3B, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशुली 1 र मैलुङ खोला लगायतका जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले भोटेकोसी बाढीका कारण भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार राहत र पुनस्थापना र पुनर्निर्माण सम्बन्धी 24 बुधे विशेष प्रस्ताव पारित गरेको छ। पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार राहत वितरण अस्थायी आवास तथा पुनर्स्थापना अत्यावश्यक सेवा तथा पूर्वाधार पुनः सञ्चालनका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता तथा सह संयोजक माधव कुमार नेपालको सञ्चालनमा बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार राहत र पुनस्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो। बैठकले राहत सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद कोष स्थापना, पूर्व सूचना प्रणालीको विकास, द्रुत प्रतिकार्य टोली गठन, अन्तर्राष्ट्रिय जलवायु न्याय लगायतका विषय समेटेर 24 बुधे प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। भोटेकोसी नदीमा भदौ 10 गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले हिजो विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नुपर्ने अवस्थालाई मध्य नजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो। बाढीपछि प्रभावित समुदायमा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमता अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन तथा सहकार्य गर्ने तयारी समेत गरेको जनाएको छ। आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्वत 2061 भदौ 22 गतेबाट औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। विक्रम सम्वत 2013 भदौ 22 गते तत्कालीन प्रधानमन्त्री टङ्क प्रसाद आचार्यको नेतृत्वमा सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती सेवा दिवस मनाउन थालिएको हो। हाल नेपालमा करिब 83,000 निजामती कर्मचारी कार्यरत रहेको तथ्याङ्क रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा हालै आएको विनाशकारी भोटेकोसी बाढीपछि जारी खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका लागि पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढी पीडित नागरिकका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो। भेटमा कोरियाका परराष्ट्र मन्त्रीले नेपालमा विपदपछिको पुनर्निर्माण तथा पुनस्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको जनाउनु भएको थियो। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेन्जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेन्जी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको हिजो शिलान्यास गर्नुभएको हो। त्यसक्रममा गृहमन्त्री गुरुङले जेन्जी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइराला बीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। उहाँहरू बीच हिजो भएको भेटमा भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाको पछि अवस्थाका बारेमा पनि छलफल भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सडक भाँसिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रुख कटान गरी झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो। पहिरो गएको स्थान माथिबाट निरन्तर काम गरेपछि डाँडा माथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन मिश्रले बताउनुभयो। उहाँले ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले यही भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। निर्माण कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकबाट करिब 20 मिटर अग्लो र 350 मिटर लामो ट्र्याक खोलिएको जानकारी दिनुभयो। यसैबीच तुइन खोलामा समय समयमा पहिरो झर्ने गरेकाले सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले नारायणगढ मुगलिन सडक आंशिक रूपमा बन्द गर्ने भएको छ। नेपाल प्रहरीले काठमाडौँको ठमेलमा एक युवतीलाई अभद्र व्यवहार गर्ने पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले यही भदौ 16 गते बेलुका सडकमा हिँडिरहेकी 22 वर्षीय एक युवतीलाई अस्वाभाविक तवरले छुँदै अभद्र व्यवहार गर्ने सर्लाहीका सालिन शाहलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। प्रहरीले 114 केजी ग्राम लागु औषध गाँजा बोकेको सवारी साधनसहित एकजनालाई पक्राउ गरेको छ। गाँजा ओसार पोसार भइरहेको भन्ने सूचनाका आधारमा हिजो इलाका प्रहरी कार्यालय पोखरिया पर्सार प्रहरी चौकी धोरेबाट खटिएको संयुक्त प्रहरी टोलीले धादिङका साजन चेपाङलाई पक्राउ गरेको हो। प्रहरीले जबरजस्ती करडी मुद्दामा 10 वर्ष कैद सजाय तोकिएपछि फरार रहेका पर्साका अखिलेश शाह तेलीलाई पक्राउ गरेको छ। अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका शाहलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनकै निवासबाट पक्राउ गरेको हो। भोटेकोसी बाढीका कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई तीव्र पारिएको छ। बाढी प्रभावित क्षेत्रमा खटिनुभएका सूचना तथा सञ्चार मन्त्री एवं नुवाकोट एकबाट निर्वाचित सांसद डाक्टर विक्रम तिमिल सिन्हाले अझै केही दिन सूक्ष्म रूपमा खोज तथा उद्धार जारी रहने बताउनु भएको छ। बाढी प्रभावितको अस्थायी बसोबासका लागि विद्यालय र अस्पतालको भवन प्रयोगमा ल्याइएको जानकारी दिनुहुँदै मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढी प्रभावितको दीर्घकालीन बसोबासका लागि सरकारले उचित व्यवस्था गर्ने बताउनु भएको छ।
3: सरकारले यसलाई यत्तिकै गम्भीरता साथ लिएको छ। सरकारका सबै अङ्गहरू यसमा परिचालित छन्। प्रधानमन्त्रीको कार्यालयदेखि स्थानीय सरकार, प्रदेशको सरकार समेत यसमा लागेर काम गरिरहेको छ। समस्याहरू अझै पनि आउँछन्, तर आवश्यकता अनुसार सबैसँग समन्वय गरेर जनतालाई सकेसम्म असहज नहुने गरी के गर्न सकिन्छ यो समस्या समाधानका लागि सरकार निरन्तर जनतासँगै छ, जनताको माझमा छ र जनतासँगै मिलेर चाहिँ हामी काम गरिरहेका छौँ, गरिरहन्छौँ। र यो बाढीभन्दा अगाडि जुन स्थितिमा हुनुहुन्थ्यो त्यही स्थितिमा पुर्याउनको लागि सरकारको पहल रहन्छ।
0: बाढी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको बताउँदै उहाँले ऊर्जा संचार क्षेत्र छोटो समयमै सुचारू गरिएको जानकारी दिनुभयो। जोखिमपूर्ण यात्रामा रहेका 464 जनालाई बाँकेको नेपालगञ्ज स्थित जमुनाहा नाकाबाट उद्धार गरिएको छ। मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था माइती नेपाल नेपालगञ्जले आर्थिक वर्ष 2082-83 जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेकालाई सीमा नाकाबाट उद्धार गरेको जनाएको हो। मदन पुरस्कार गुठीले 2082 मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुन्डो नाचका लागि लेखक बिडा जोशी राज भण्डारीलाई दिने भएको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको संकलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोटको डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सुचारू भएको छ। मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान आएको बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका शीर्ष सुरक्षा अधिकारी मोहसेन रेजाईले हर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने तयारी भएको बताउनु भएको छ। उहाँका अनुसार उक्त जलमार्गका लागि ओमानसँग सहमति भएको र नयाँ पानी जहाज मार्ग पनि आगामी केही दिनभित्र सार्वजनिक गरिनेछ। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाबाट पुनः कुनै आक्रमण भए त्यसको जवाफ अझै भारी र पीडादायी हुने चेतावनी समेत दिनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 घर परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने र उत्पादन वृद्धि गर्ने उद्देश्य सहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिणाममा जनता लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 खर्च गरिएको छ। आयोजना अन्तर्गत आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जित बहादुर चन्द्रले जानकारी दिनुभयो। 10 वर्षका लागि 1,30,00,000,000 परियोजना तयार पारिएकोमा 56,35,00,000,000 विनियोजन गरिएको थियो। आर्थिक वर्ष 2073-74 सुरु भएको परियोजना 2082-83 सम्पन्न भएको थियो। कार्यक्रम अन्तर्गत खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलन, तेलन, गाई भैँसी, बाख्रा, बङ्गुर तथा आयात प्रतिस्थापनमा मकै, फलफुल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धनमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीको उत्पादन वृद्धिलाई प्राथमिकतामा राखिएको आयोजनाका सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो। भोटेकोशी नदीमा गएको बाढीसँगै सडक पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाका हुँदै नेपाल ल्याउन थालिएको छ। भोटेकोशीमा गएको बाढीले रसुवागढी स्थित दुवै तर्फका सरकारी कार्यालय सहित सडक मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तस नस बनाएको रसुवागढी स्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडक मार्ग तयार हुन समय लाग्ने देखिएपछि कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान लैजाने काम भइरहेको जानकारी दिनुभयो। पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा, मकवानपुर, चितवन, नवलप्रासी, धनुषार तथा महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिलिङ गरेर 87,877 सिलिन्डर काठमाडौँ ल्याइएको हो। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिन्डर काठमाडौँ भित्र आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गर्दै आएको छ। जुम्लाको तातोपानी गाउँपालिका 4 गिडी खोलामा 50 मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने भएको छ। जिल्लाको तातोपानी गाउँपालिकाको आयोजनामा गिडी खोला जलाशयुक्त जलविद्युत आयोजनाको बारेमा सरोकार भएकाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा आयोजना निर्माणको तयारी भइरहेको जानकारी गराइएको थियो। अन्तर्क्रियामा जलविद्युत आयोजना बारे जानकारी गराउँदै अध्ययन फन्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले गिडीदहको जलाशयुक्त जलविद्युत आयोजनाले करिब 50 मेगावाट विद्युत उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको जानकारी दिनुभयो। जलविद्युत आयोजनाको लागत करिब 7 अर्ब 50 करोड भन्दा बढी लाग्ने अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत थापाले कार्यक्रममा उल्लेख गर्नुभयो।
0: अब खेल समाचार रमेश टमाटाबाट।
6: नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह ए अन्तर्गत आइतबार सम्पन्न खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन कुमार झाले, अभिजित 44, ईशान पाण्डेले 44, देव खनालले 39, रोहित कुमार पौडेलले अभिजित 24, आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए। बलिङतर्फ साउदी अरेबियाका लागि इस्ताक अहमद र मोहम्मद आतिफले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले 49.2 ओभरमा सबै विकेट गुमाएर 190 रन बनायो। बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3, ललित नारायण राजवंशीले 2 तथा गुलशन कुमार झा र शेर मल्लले 1-1 विकेट लिए। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पुरुष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्यूजील्याण्ड ए सँग 2 विकेटले पराजित भएको छ। एक दिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो। नेपालले यसअघि तास्मेनियासँग 2 विकेट र दक्षिण अस्ट्रेलियासँग 138 रनको हार बेहोरेको थियो। आइतबार भएको अन्तिम खेलमा डार्विन स्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल एको पारी निर्धारित 50 ओभरमा 211 रनमा समेटियो। नेपालका लागि पवन सराफले अर्धशतकीय पारी खेले। उनले 92 बलमा 6 चौकाको मद्दतमा 59 रन बनाए। बलिङतर्फ न्यूजील्याण्ड ए का लागि म्याथ्यू फिसरले 9 ओभरमा 37 रन दिएर सर्वाधिक 4 विकेट लिए। 212 रनको लक्ष्यका साथ जोआफी ब्याटिङमा उत्रिएको न्यूजील्याण्ड ए 49.5 ओभरमा 8 विकेट गुमाएर विजयी भयो। बलिङतर्फ नेपालका लागि रिजन ढकाल, युवराज खत्री र शहाब आलमले 2-2 तथा विपिन खत्री र पवन सराफले 1-1 विकेट लिए। नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो जित निकालेको छ। अन्नपूर्णले आइतबार भएको खेलमा काठमाडौँ रेड्समाथि 3-0 सहज जित निकालेको हो। अन्नपूर्णले पहिलो सेट 25-23 जित्दै राम्रो शुरूआत गरे। 28-26 दोस्रो सेट जितेपछि तेस्रो सेट पनि 25-23 जितेपछि अन्नपूर्णले अङ्क जोड्न सफल भयो। लिगमा 6 टोली बीच प्रतिस्पर्धा भइरहेको छ।
0: अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.9 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरे साँझ 6:23 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्र प्रधानमन्त्री बालेन्द्र शाहद्वारा रसुवा बाढी पछिको विपद व्यवस्थापनमा खटिएका तीनै तहका राष्ट्र सेवक सुरक्षाकर्मीको योगदानको प्रशंसा। भोटेकोशी बाढीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने। भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1353 जनाको शव फेला, बाढीमा परि अझै 3992 सम्पर्कविहीन। आज निजामती सेवा दिवस र हर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने इरानको भनाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14 #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। भोटेकोशी बाढी सम्बन्धी आचार संहिता विपरीतका सामग्री विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न पत्रकार तथा सञ्चार माध्यमहरूलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौ। अनि सूचना तथा प्रसारण विभागका पछिल्ला कार्य प्रगतिहरूका सम्बन्धमा विभागका प्रवक्ता निर्देशक गोविन्द प्रसाद पाण्डेसँग कुराकानी गर्नेछौ। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
3: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ बचाऊ।
1: विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चार माध्यमहरूलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब प्रस्तुत गर्छौं।
0: प्रेस काउन्सिल नेपालले आफ्नो ऐन तथा कार्यविधि अनुसार आफ्ना कार्यहरू निरन्तर रूपमा गर्दै आइरहेको छ। काउन्सिलले आचार संहिता बनाएर त्यसै अनुकूल सञ्चार माध्यम तथा पत्रकारहरूले त्यसको पालना गरे नगरेको अनुगमन गर्ने, नगरेको भए त्यसको पालनाका लागि पत्राचार गर्ने र त्यति पनि अटेरी गर्ने सञ्चार माध्यम तथा पत्रकारहरूलाई निर्देशन दिने र कारवाही गर्ने सम्मका कार्यहरू गर्दै आएको छ। पछिल्लो समय पनि देशमा घटेका एकपछि अर्का घटनाहरूमा काउन्सिलले निरन्तर अनुगमन कार्यलाई प्रभावकारी ढंगबाट अगाडि बढाएको छ भने आचार संहिता पालना नगरेका सञ्चार माध्यम तथा सञ्चार कर्मीलाई कारवाहीका साथै निर्देशन सहित सचेत गराउने कार्य गरिरहेको छ। भदौ 10 गते आएको भोटेकोशी बाढी सम्बन्धी आचार संहिता विपरीतका सामग्री विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले कार्यवाहीको प्रक्रिया अघि बढाएको हो। काउन्सिलले त्यस्ता सामग्री हटाउन सम्बन्धित सञ्चार माध्यमलाई निर्देशन सहित सचेत गराएको छ। त्यस्ता सामग्रीहरू विशेष गरी दर्ता भएका भन्दा दर्ता नगरी सञ्चालन भएका सञ्चार माध्यमहरूमा बढी देखिएको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो। काउन्सिलले आचार संहिता अनुकूल सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई फोन, मेसेन्जर तथा पत्र मार्फत निर्देशन दिने र ध्यानाकर्षण गराउने गर्दछ। अधिकांशले काउन्सिलको निर्देशनपछि त्यस्ता सामग्री सम्पादन गरेको वा हटाएका छन्। यदि अटेरी गरेर नहटाउनेहरूका लागि काउन्सिलले आफ्नो कार्यक्षेत्र र प्रक्रिया अनुसार कार्यवाहीका चरणहरू अगाडि बढाउने गरेको प्रवक्ता खनालले बताउनुभयो।
4: चाहे के बालिका माथि भएको बलात्कारको घटना होस् र हालै आएको भोटेकोशी बाढी पछिको यो अवस्था होस्, त्यस्तो अवस्थामा पनि काउन्सिलले आफैले सो अनुमान गरेर सम्बन्धित मिडिया र अर्को नन मिडिया मिडिया जस्ता देखिने तिनीहरू कहीँ दर्ता छैनन् केही छैनन् त्यस्ता गैर मिडियालाई पनि फोन मार्फत मेसेन्जर मार्फत खबर गरेर गलत सामग्रीहरू विगत तस्विरहरू सम्बन्धित घटनाको पुराना तस्विरहरू हुँदै नभएका एआई जेनेरेटेड तस्विरहरू अथवा भिडियोहरू हटाउन लगाउन पनि निर्देशन दिने गर्दै आएको छ। यो क्रममा निकै नै घटना भएका छन् र हामीले केही 2-3 दिन हामी कुरा गर्दा फेरि समनको अवस्थालाई पनि हेर्ने भने धेरै मिडियालाई झन्डै 200 जति मिडियाहरूलाई मिडिया र नन मिडिया गरेका माध्यमहरूलाई ती सामग्रीहरू हटाउनलाई आह्वान गरिसकेका छन् र उहाँले हाम्रो निर्देशनलाई पालना पनि गरेको अवस्था छ। यसरी काउन्सिलले आफ्नो कार्यक्षेत्रतिर रहेर यी कार्यहरू सम्पादन गर्दै नै आएको छ। अब यसरी हेऱ्यो भने धेरै फरक छैन, दर्ता भएका मिडियाले पनि जो सूचना तथा प्रसारण विभागमा दर्ता भएका छन् उनीहरूले पनि यस्ता सामग्री राखिनु भए, नन मिडियाले त यसै पनि राखिनु भए, यसले गर्दा चाहिँ अत्यन्तै समाजमा आम पब्लिकलाई त मिडिया भन्ने लाग्छ नि, उहाँहरू बुझ्नुहुन्न नि त, हो यस्तो भएको छ। यो नन मिडियाको कारणले पनि एकदमै समस्या भएको छ र नन मिडियाले त भए झन् मिडियाबाट पनि त्यो गइँदाखेरि चाहिँ एकदम दुःखदायक कुरा छ। कस्तो मिडिया भने रेडियो, टेलिभिजन, पत्र पत्रिकामा होइन, अनलाइन मिडियामा आइयो क्या मिडिया र तिनीहरूले खोलेका तिनीहरूसँग जोडिएका सोसल नेटवर्कहरूमा त्यस्तो कुरा आउने देख्यो। यसले गर्दा अत्यन्तै छिटो समाजमा एक कुरा फैलिने अफवाह फैलिने सन्तास फैलिने त्यो देखियो। विभिन्न तस्विरहरू अब बाल बालिकासँग सम्बन्धित विषयलाई पनि ख्यालै नगरी नै हालिदिने, यसै पनि मान्छे पीडित छ, उसको आँसु बगिरहेछ, उसको मनमा अशान्ति छ, तिनी कुराहरूलाई उसले उछालेर अथवा फेरि चाहिँ सम्झाइदिएर बाहिर ल्याइदिने कुराहरू, यहीबाट बनाइएका कतिपय घटनाहरू, भिडियोहरू, घटना अहिले भएको छ पुराना घटनाका भिडियोहरू, तस्विरहरू हालिदिने, यस्ता यस्ता कुराहरू पनि एकदम देखिएका छन्। विगतका घटनाहरू चाहिँ बढी नै देखिन्छ होला। अहिले हामीले छिटो छिटो गरेर फोन मार्फत नै उहाँहरूलाई तत्काल तरिका सम्झाउने हो, फेरि हामी कारवाही गर्ने पेनाल्टी तिराउने अरू ढङ्गले त हामी जान सक्दैनौँ। उहाँलाई चाहिँ हामीले फोनबाट नै सम्झाएर, पहिलो चरणमा फोनबाट सम्झाएर त्यसलाई चाम्रेर नराख्नलाई निर्देशन दिन्छौँ। अधिकांशले मानेको पनि देखिन्छ, हटाएको पनि देखिन्छ, चरण हुन्छ, छलफल हुन्छ, त्यसको लागि बैठक त्यो सम्बन्धी अनुगमन उपसमिति छ, त्यो उपसमिति छलफल गरेर गर्नुहुन्छ, त्यो चाहिँ केही समय लाग्छ। तर पनि ती पनि एकदम अहिलेसम्मको अवस्थामा चाहिँ थोर थोरै नै छन्, त्यति धेरै छैनन्। त्यसरी चाहिँ अटेरी गरेको हकमा, दर्ता नभएको हकमा हो भने त त्यो सम्बन्धित निकायले नै त्यसलाई कारवाही गर्ला, दर्ता भएको हकमा चाहिँ हामी चरणवाइज उहाँलाई त्यही ब्ल्याक लिस्टसम्म पनि जान सक्ने अवस्था आउँछ। विगतमा त्यस्ता पनि भएका छन् केही।
0: आचार संहिता प्रतिकूलका सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम तथा सञ्चार कर्मीलाई ध्यानाकर्षण गराउने, पत्राचार गर्ने र आवश्यकता अनुसार कार्यवाही गर्ने मात्रै नभई प्रेस काउन्सिल नेपालले अन्य पनि महत्वपूर्ण कार्य गर्ने गर्दछ। काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग भएको छ कि छैन, कुनै पनि पक्षबाट पत्रकार तथा सञ्चार माध्यममाथि हस्तक्षेप, धम्की, तोडफोड लगायतका कार्यहरू भएको नभएको लगायतका विषयमा पनि अभिलेख राख्ने गर्दछ। कुनै पक्षले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने कार्य गरेका छन् भने त्यस्तो हुन नदिन विभिन्न माध्यमबाट काउन्सिलले अपिल गर्ने लगायतका कार्य पनि गर्दै आएको काउन्सिलका प्रवक्ता खनाल बताउनुहुन्छ।
4: खास गरी प्रेस काउन्सिल नेपालको ऐनमा यसका काम, कर्तव्य र उद्देश्यहरू तोकिएका छन्। सोही आधारमा यसले चाहिँ आफ्नो कार्य निरन्तर रूपमा गर्दै आएको छ। यसका विभिन्न कार्यहरू मध्ये प्रमुख कार्यको रूपमा आचार संहिता बनाएर सो अनुसार सञ्चार माध्यम र पत्रकारले समाचारहरू सम्प्रेषण गरे नगरेको अनुगमन गर्ने, अनुगमन नगरेको अवस्थामा आचार संहिता अनुसार अनुगमन गर्न लगाउने, त्यसको पालना नभएको अवस्थामा त्यस्तै उहाँले चाहिँ आचार संहिता विपरीत कार्य गर्नुभएको छ भने ध्यान आकर्षण गराउने, यसका कार्यविधिका विभिन्न चरणहरू छन्, त्यो चरण अनुसार अनुकूल कार्य नगरेको र काउन्सिलले भनेको पनि नमानेको नटेरेको अवस्थामा चाहिँ विभिन्न कार्यवाहीहरू गर्ने, जस्तै अभयकारीको सूचीमा किन्न नराख्ने भने पत्रचार गर्ने, त्यो पनि नमानेमा अभयकारी सूचीमा राख्ने, ती कुराहरू पनि पालन नगरेमा उनीहरूले पाउने सेवा सुविधा रोक्नलाई अथवा निलम्बन गर्नलाई सम्बन्धित निकायमा लेख्ने, सबै कार्यहरू पनि नगरेको अवस्थामा अन्तिममा कालो सूची ब्ल्याकलिस्टसम्म राख्नेसम्मको कार्यवाहीहरू काउन्सिलले गर्छ, त्यो कार्यहरू गर्दै नै आएको छ। तर आम बुझाइ के भइदिएको छ भने काउन्सिलले यो कार्यवाही मात्रै गर्छ अनि यसको कामै खालि पत्रकार र सञ्चार माध्यमलाई प्रश्न मात्रै गर्ने, पत्र मात्रै काट्ने, कार्यवाही मात्रै गर्ने भन्ने बुझाइ छ। तर यसको अर्को पाटो पनि चाहिँ प्रेस काउन्सिलका विभिन्न उद्देश्यहरू मध्ये, कार्यक्षेत्रहरू मध्ये प्रेस स्वतन्त्रताको पनि सदुपयोग भएको नभएको अथवा त्यसको दुरुपयोग भएको छ कि छैन भनेर हेर्ने पनि काउन्सिलको काम छ। एक नम्बरमा आचार संहिता बनाएर त्यसको पालन भएको नभएको हेर्छ भने, अर्को नम्बरमा कुनै पक्षबाट पत्रकार र सञ्चार माध्यममाथि हस्तक्षेप, आक्रमण, धम्की, तोडफोड, आगजनी यी विभिन्न कार्यहरू भएका छन् भने पनि त्यसको पनि उसले अभिलेख राखेको हुन्छ, हेरेको हुन्छ। र कुनै पक्षले पत्रकार र सञ्चार माध्यममा त्यस्ता कार्यहरू गरेका छन् भने अथवा प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने कार्यहरू गरेका छन् भने त्यसो नगर्न काउन्सिलले विभिन्न माध्यमबाट, फोनबाट पनि सचेत गराएर अथवा जानकारी गराएर, पत्रचार गरेर, प्रेस विज्ञप्ति अपिल जारी गरेर यी कार्यहरू पनि नगर्नलाई अपिल गर्दै आएको छ। यो एकदमै महत्त्वपूर्ण कार्य काउन्सिलको, जति आचार संहिताको पालना गर्नुपर्छ भनेर त्यसको अनुगमन गर्नु छ, त्यसरी नै प्रेस स्वतन्त्रताको हस्तक्षेप हुन नदिन पनि उसले कार्य गरिरहेको छ। साथसाथै पत्रकारहरूले फेरि पूर्ण प्रेस स्वतन्त्र छ अथवा प्रेस स्वतन्त्रताको ग्यारेन्टी छ भन्नेमा त्यसलाई दुरुपयोग गरेर आफ्ना कापी, क्यामेरा, कलम यी बुमहरूलाई दुरुपयोग गरेर आफ्नो स्वार्थका लागि अथवा आफ्नो चाहिँ सीमित स्वार्थको लागि देश, जनता, समाजको विरुद्धमा चाम्रीहरू सम्प्रेषण गरेको हकमा पत्रकारलाई पनि अमल ठहराउने थिए, तपाईँले यसो गर्न पाउनुहुन्न, यो तपाईँले चाहिँ प्रेस स्वतन्त्रलाई स्वच्छन्दको रूपमा लिनुभयो, यसो दुरुपयोग गर्नुभयो भनेर त्यसो पनि सो अनुगमन गर्ने काम, कारवाही गर्ने त्यो पनि कार्य गर्छ।
0: यस्तै पत्रकारहरूले विभिन्न सञ्चार माध्यममा काम गरे बापत पारिश्रमिक पाएको, नपाएको, विभिन्न पक्षले मानसिक यातना दिएको, पेसागत रूपमा असुरक्षित गराएको वा पेसाबाट निष्कासन गर्ने जस्ता कार्य गरेको अवस्थामा पनि प्रेस काउन्सिलमा उजुरी पर्ने र त्यसका आधारमा काउन्सिलले उजुरीको अध्ययन, विशेष अवस्थाका आधारमा स्थलगत अनुगमन गर्ने लगायतका कार्य गर्ने गरेको छ। विभिन्न अवस्थामा अप्ठ्यारोमा परेका पत्रकार तथा सञ्चार माध्यमका लागि सहयोग गर्ने कार्य पनि प्रेस काउन्सिलले गर्दै आएको छ। खास गरी प्रेस काउन्सिलले आचार संहिताको पालना भए नभएको, प्रेस स्वतन्त्रताको सदुपयोग भए नभएको अनुगमन तथा अध्ययन गर्नुका साथै पीडामा भएका पत्रकारका लागि सहयोग गर्ने लगायतका कामहरूलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ। त्यसैले प्रेस काउन्सिल पत्रकार तथा सञ्चार माध्यमका लागि अभिभावक जस्तै भएको बताउनुहुन्छ प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल।
4: श्रमजीवी पत्रकारहरूले पनि विभिन्न ठाउँमा कार्य गरेर पारिश्रमिक नपाएको, उहाँहरूलाई पनि विभिन्न पक्षले मानसिक यातना दिएको अथवा पेसागत रूपमा असुरक्षित बनाएको, पेसाबाट निस्कन बाध्य पारेको अवस्थामा त्यसलाई पनि यहाँ पनि उजुरी पर्छ र उजुरी परेको आधारमा उजुरीलाई के लाउने, के कसो भयो भने सोध्ने, विशेष अवस्थाका घटनाहरूमा स्थलगत अध्ययन गर्ने यो पनि कार्य गर्छ। यस्ता कार्यहरू पनि काउन्सिलले गर्दै आएको छ। साथसाथै काउन्सिल भनेको पत्रकार र सञ्चार माध्यमको दुःखको साथी पनि हो, अभिभावक जस्तै हो। पत्रकारहरू पीडित भएका छन्, भर्खरै आएको भोटेपछि बाढीमा परेर प्रताडित भएका छन्, उनीहरूको परिवार प्रताडित भएका छन् भने त्यस्ता पत्रकारलाई पनि सहानुभूति प्रकट गर्ने, साथै पीडित पत्रकार अथवा पत्रकारहरू कुनै अवस्थामा स्वास्थ्य उपचारको हिसाबले कमजोर भएको छन् अथवा उपचार खर्च पाइरहेका छैनन् भने काउन्सिलमा मिडिया विकास कोष भन्ने छ, त्यो कोषबाट जम्मा भएको ब्याजको आधारमा बढीमा 30,000 स्वास्थ्य उपचार खर्च दिने, साथै मिडिया विकास कोषबाटै पनि उहाँहरूलाई कोषमा रहेको रकमबाट ल्यापटप क्यामेराहरू किन्नको लागि केही सहुलियत दिने, रेडियोका उपकरणहरू किन्नलाई जिल्ला जिल्लामा सहुलियत रकम दिने कार्यहरू पनि काउन्सिल गर्छ। र यस्तै पत्रकारलाई चाहे कोभिड होस्, शीतलहर होस्, भूकम्प होस्, यस्तै बाढी पहिरोको अवस्थामा होस्, त्यो बेलामा उहाँहरूलाई पनि केही लेखन वृत्तिहरूतिर अलिकति राहत महसुस गराउने यी कार्यहरू पनि काउन्सिल गर्दै आएको छ। यसरी चाहिँ तीन किसिमबाट, एउटा आचार संहिताको पालना भए नभएको, अर्को प्रेस स्वतन्त्रताको सदुपयोग दुरुपयोग भए नभएको, र अर्को चाहिँ पत्रकारको पनि पीडामा के भएको छ पीडाहरू बुझ्ने यी कार्यहरू गर्छ। र साथसाथै आचार संहिताको सन्दर्भमा सजग गराउन पालना गराउनलाई जिल्ला जिल्लामा जागरण अभियान पनि गर्ने, विगतमा भन्दा अलि बजेट तथा कार्यक्रमको सीमितताले कमै भएको छ, कलेज कलेजका विद्यार्थीलाई बोलाएर मिडिया हाउसमा गएर यी कार्यहरू स्थलगत अनुगमन गरेर पनि यी कार्यहरू हामी गर्दै आएको छ, र काउन्सिल यी कार्यहरू पनि गर्छ। अवस्थाले भ्याएसम्म कहिलेकाहीँ हामी अभिमुखीकरण कार्यक्रम पनि गर्ने गर्छौँ, ती कार्यहरू पनि पत्रकारको हितमा गर्ने गर्छौँ, विभिन्न मिडियाहरूको अभिलेख राख्ने, वर्षभरिको मिडियाको अवस्थालाई बुझेर केही प्रकाशनहरू पनि गर्ने यी कार्यहरू पनि काउन्सिलले यसरी गर्दै आएको छ।
0: पछिल्लो समय देशमा घटेका विभिन्न घटना, चाहे केही दिन अघिको बालिका बलात्कारको विषय होस् वा भोटेकोसी बाढीको विषय, यसमा विभत्स तस्विरहरू राख्ने, एआई जेनेरेटेड भिडियोहरू सामाजिक सञ्जालमा राख्ने सञ्चार माध्यम तथा सञ्चार कर्मीहरूलाई प्रेस काउन्सिलले कार्यवाहीका लागि फोन तथा म्यासेज मार्फत सचेत गराउने, पत्राचार गर्ने, ध्यानाकर्षण गराउने तथा निर्देशन दिने लगायतका कार्य गरिरहेको छ। यसरी आचार संहिता पालना नगर्ने सञ्चार माध्यमहरूमा धेरै जसो अनलाइन सञ्चार माध्यमहरू र तिनीहरूका सामाजिक नेटवर्कहरू बढी प्रयोग भएको पाइएको र त्यसले गर्दा समाजमा नकारात्मक तथा भ्रम सिर्जना गर्ने गरेको काउन्सिलले जनाएको छ।

0: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ, बचाऊ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी सूचना तथा प्रसारण विभागका पछिल्ला कार्य प्रगतिका सम्बन्धमा विभागका प्रवक्ता निर्देशक गोविन्द प्रसाद पाण्डेसँग कुराकानी गर्दैछौ।
2: सूचना तथा प्रसारण विभागबाट अहिले के कस्ता कामहरू भइरहेका छन् जानकारी गराइदिनुहोस् न।
3: सूचना तथा प्रसारण विभागबाट मुख्य गरी दुई प्रकारका काम हुन्छन्। एउटा प्राविधिक काम छ प्रसारण सम्बन्धी, जसमा रेडियो, टेलिभिजन, केबल लगायतको इजाजत, लाइसेन्सको विषयहरू र उहाँहरूको रेगुलेसनका विषयहरू हुन्छन् भने अर्कोतिर प्रशासनिक तथा प्रेससँग सम्बन्धित काम छन्, जस अन्तर्गत अनलाइन मिडियाहरूको दर्ता नवीकरण लगायत उहाँको डोमेनका विषयहरू हुन्छन् भने अर्कोतिर प्रेस अन्तर्गत सञ्चारकर्मीहरूको लागि प्रेस प्रतिनिधि पास, सञ्चारकर्मी परिचय पत्र, अब सञ्चार गृहका पदाधिकारीहरूको लागि पासको विषयहरू, विदेशी सञ्चारकर्मी के नेपाल आउँदा उहाँहरूलाई जारी गरिने प्रेस पासका विषयहरू, यस्ता कामहरू हाम्रो विभागबाट हुने गरेका छन्।
2: सेवाग्राहीहरूको उपस्थिति चाहिँ कस्तो छ? जस्तो यो सेवा अनलाइनबाट पनि हुन्छ कि अथवा भौतिक उपस्थिति नै आवश्यक छ कि के छ?
3: अहिले टोटली हाम्रो सेवाहरू अनलाइनमा गएको छ, सिस्टम सफ्टवेयर मार्फत हुन्छ। सेवाग्राहीले आफ्नो घर कार्यालयबाट डकुमेन्टहरू अपलोड गरेर एप्लाई गर्नुभयो भने त्यही डकुमेन्ट हेरेर नपुगेको उहाँलाई चाहिँ फिडब्याक स्वरूप मेसेजहरू पठाइदिने, त्यसलाई भर्न जान्नुभएको रहन्छ भने त्यो सहजीकरण गरिदिने र अनलाइनबाटै चाहिँ सबै कुराहरू हुने गरेको छ। त्यसले गर्दाखेरि सेवा, अब जस्तै एउटा कुरा पहिला के थियो भने प्रेस पास लिनको लागि ताप्लेजुङ र मुगुबाट सञ्चारकर्मी काठमाडौँ आउनु पर्छ पास लिनको लागि, न अनलाइन चाहिँ दर्ता गर्नको लागि। अहिले त्यो सबै पर्दैन, त्यहीबाट हुन्छ र प्रेस प्रतिनिधिको नवीकरणको हकमा अनलाइनबाट एप्लाई गरेर नवीकरण हुन्छ र सबै जिल्ला 77 जिल्ला हुलाक कार्यालयलाई सूचना विभागले एउटा अधिकार दिएको छ। जस्तै मुगुमा, ताप्लेजुङमा, रौतहटमा, बारामा, त्यसपछि पर्वतमा रहेका सबै जिल्लामा रहेका सञ्चारकर्मी मित्रहरू हुलाकमा आफ्नो प्रेस प्रतिनिधि कार्ड, रातो कार्ड लगेर जानुभयो भने हामीले इमेल पठाइदिएका हुन्छौँ नवीकरण भएको, त्यसैको आधारमा हुलाक अधिकृतले नवीकरण जनाएर सही गरेर छाप हानेर दिने व्यवस्था छ। त्यसले गर्दा धेरै जसो करिब करिब 90% सेवाहरू अनलाइनबाटै हुने व्यवस्था भएको छ।
2: हजुर, लाइसेन्स नवीकरण भएन, रिन्यू भएन भने चाहिँ कति समयमा यो इजाजत रद्द हुन्छ? प्रक्रिया के कस्तो छ?
3: इजाजत त तपाईँको प्रत्येक वर्ष नवीकरण गर्ने व्यवस्था छ, तर अब रद्द भए पनि के छ भने जरिवाना तिरेर पुनः अगाडिकाहरू उहाँले तिर्नु बुझाउनु पर्ने तिरेर रेडियोको हकमा, यिनीहरूको हकमा लाइसेन्स जारी हुने व्यवस्था छ। अनलाइनको हकमा के छ भने प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ र नवीकरण गरेन भने रद्द हुन्छ। अब सरकारले के गरेको थियो भने त्यो धेरै रद्द भएपछि 82 सालमा नियमावली ल्याएर पौष मसान्तसम्मको लागि म्याद र थप म्याद दिएर पनि नवीकरण गरेको थियो। त्यसले गर्दाखेरि अब अहिले विविध कारणले उहाँहरूको फाइनेन्सियल कारण अथवा म्यानेजरियल कारणले चलाउन नसके, घर र एकैचोटि धेरै दर्ता भए त्यसपछि चलाउन नसकेर रहिराखेका संख्याहरू हुन सक्छ, तर हामी कहाँबाट हुनुपर्ने कुरा स्मुथली अनलाइनबाट हुने व्यवस्थित। र एउटा अर्को कुरो के छ भने हाम्रो सूचना तथा प्रसारण विभागमा कम्पनीबाट ल्याएको अध्यावधि, कर चुक्ताका कुराहरू सबै नेपाल सरकारका पुर्याउनु पर्ने विधि पुर्याएर आइसकेपछि कुनै पनि काम रोक्दैन र अनलाइनबाटै उहाँको काम हुन्छ र उहाँले आफै प्रिन्ट नवीकरण भएको प्रिन्ट उहाँले आफै गर्न सक्नुहुन्छ आफ्नो कम्प्युटरबाट।
2: हजुर, सूचना प्रसारण विभागका योजनाहरू विशेष प्राथमिकता चाहिँ कुन कामलाई राखिएको छ?
3: हाम्रो प्राथमिकता भन्नुहोस् चाहे कोर काम मुख्य दुईवटा, एउटा प्रसारण सम्बन्धी काम, एउटा प्रेस र अनलाइन सम्बन्धी काम, दुईटा स्रोत छ त्यहाँ चाहिँ पार्ट, प्रेस र अनलाइनको म्यानेजमेन्ट, नवीकरण, दर्ता, रेगुलेसन सबै, त्यसपछि आएर प्रसारण भनेपछि रेडियो, टेलिभिजन, केबल, यिनीहरूलाई अझ बेटर बनाउने अनि नवीकरणका विषयहरू पनि प्रत्येक वर्ष भएकोमा कसैले म 3 वर्षको राजस्व बुझाएर एकैचोटि नवीकरण गर्छु भन्नुभयो भने त्यतातिर पनि जाने कि भनेर हामीले सोच बनाइरहेका छौँ। जस्तै प्राइभेट फर्महरू वाणिज्यबाट घरेलुबाट दुकानहरू भनौँ न हामी फर्महरू उहाँहरूले लिनुहुन्छ त्यो 3 वर्षको लागि हुन्छ भने त्यो भयो भने के हुन्छ त उहाँहरूलाई फेरि एप्लाई गर्नको झन्झट हुँदैन 3 वर्षको राजस्व एकैचोटि तिरेर पनि लिनेतर्फ के सोच्न सकिन्छ प्रविधिलाई अझ चाहिँ व्यवस्थित र अलिक फास्ट बनाउन के गर्न सकिन्छ सेवाग्राहीकालाई सहजीकरण गर्न अहिले हामीले के सुरु गर्न खोजिरहेछौँ भने प्रसारणतर्फ पनि यता अनलाइन र प्रेसतर्फ पनि सहजीकरण गर्नको लागि टेक्निकल सपोर्टको लागि मान्छे राखेर उहाँहरू भर्न नजानेको अपलोड डाउन गर्न नजानेको अल्झिएका कुराहरूलाई सहजीकरण गरिदिने गरी हाम्रो तयारी भइरहेको छ भने अर्को पत्रकार महासङ्घ प्रेस काउन्सिलसँग मिलेर व्यवस्थित गर्नका लागि जस्तै दर्ता नवीकरणका विषय दोहोऱ्याएर लिने विषय डुप्लिकेसन हुने विषय यी सबै कुरालाई न्यूनीकरण गर्नको लागि एवेरनेसका कार्यक्रमहरू गर्ने गरी योजना छ भने अर्को एउटा के छ भने मास कम्युनिकेसन स्टडी गरिरहेको विद्यार्थीहरूलाई हाम्रो विभागमा ल्याएर उहाँहरूलाई प्रसारण भयो प्रेस भयो अनि यी सबै कुरा र विभागको एउटा इतिहास बोकेको विभाग हुनाले यसको हिस्ट्रीहरू सबै कुराका बारेमा उहाँहरूलाई अवलोकन र अभिमुखीकरण गर्ने मास कम्युनिकेसनका लागि पनि इच्छुक अन्य क्याम्पस विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरू पनि आउन चाहनुभयो भने उहाँहरूलाई पनि गराउने गरी हामीहरू अगाडि बढिरहेछौँ।
2: अब यी यस्ता कामहरू गर्दै जाँदाखेरि चुनौतीहरू चाहिँ के छन्, कस्ता अप्ठ्याराहरू छन् त सर?
3: एउटा कुरा के हो भने मिडिया कर्मी साथीहरूमा कसैको नाममा गइसकेको हुन्छ, जस्तै मानौ पशुपति अनलाइन भने गइसक्यो, पशुपति अनलाइन त पहिला लिनुभयो चलिसक्यो मानौ, अनि अर्कोले के भन्छ न्यू पशुपति भनेर ल्याइदिने क्या, फेरि हाम्रो पशुपति नयाँ पशुपति, त्यसो गर्न हुँदैन। नामको अगाडि उपसर्ग प्रत्यय लगायतका कुराहरू राखेर हुबहु गर्ने गरी गर्नु हुँदैन र उहाँको लो उसको गुडविलको कुरा आउँछ भनेर कानुनमा नियमावलीमा सबैमा व्यवस्था, तर उहाँहरूले जानेर वा नजानेर त्यसो गरिदिनुहुन्छ। त्यसो गर्दा उहाँले डोमिन किन्नुहुन्छ, 10-15 हजार रुपियाँ खर्च गर्नुहुन्छ, पछि आएर नामको अगाडि राखेको यसो भएको भनेर उहाँले पाउनुहुन्न, नपाउँदाखेरि उहाँहरूलाई पनि ओहो मैले यत्रो खर्च गरेँ डोमेन किने पाइनँ भन्ने हुन्छ। तर उहाँले त्यो सुरुको स्टेज यसरी गर्न हुँदैन, फ्रेस नाम राख्नुपर्छ भन्ने कुराको एवेरनेसको कमी चाहिँ हाम्रो लागि चुनौतीको रूपमा रह्यो। सञ्चारकर्मी सञ्चारगृहहरू उहाँहरूसँग हामी सहकार्य गर्ने सहयात्री हुन्, एउटै डुङ्गाका हामी यात्री भएको कारणले एक आपसमा कानुनको पालना गर्दै सहज तरिकाले काम अगाडि बढाउनुपर्छ र बढिरहनेछ भन्ने चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो सूचना तथा प्रसारण विभागका प्रवक्ता निर्देशक गोविन्द प्रसाद पाण्डे।
2: सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माइ डिश होम एप।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ रमेश ताम्राकार र साथीहरूको स्वर, रचना अनि सङ्गीत हो गणेश रसिकको।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, पर्यावरण र जीवन कार्यक्रमबाट कार्यक्रममा स्वागत तथा अभिवादन। प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि यो रत्न चौधरीको हाम्रो प्रकृति र वातावरण तथा पर्यावरण स्वच्छ तथा सन्तुलित भयो भने मात्र हाम्रो जीवन सुरक्षित रहन सक्छ। तर पछिल्लो समय जलवायु परिवर्तन, हिमाली क्षेत्रमा भइरहेका अस्वाभाविक तथा अनपेक्षित हलचल र प्रकृतिमाथिको क्रूर मानवीय दोहनका कारण हामीले ठुला ठुला प्राकृतिक विपत्तिहरू भोग्नु परिरहेको छ। यसको उदाहरण भर्खरै रसुवाको भोटेकोसी र त्रिशुली नदी क्षेत्रमा आएको विनाशकारी बाढी हो। यसले धनजनको ठूलो क्षति पुर्याउनुका साथै हिमाली र तटीय क्षेत्रको पर्यावरणीय संवेदनशीलतालाई फेरि एकपटक उद्दाङ्गो पारिदिएको छ। हिमाली क्षेत्रमा यस्ता विपद किन दोहोरिएको छ? रसुवाको यो घटनाले हामीलाई पर्यावरण संरक्षण र विपद व्यवस्थापन बारे के पाठ सिकाएको छ? यसै सन्दर्भमा केन्द्रित रहेर आज हामीसँग कुराकानी गर्नुहुन्छ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका श्रवण श्रेष्ठ। उहाँ वरिष्ठ सहायक अनुसन्धानकर्ता हुनुहुन्छ। आजको बसाइमा हामी रसुवा बाढीको पर्यावरणीय कारण, जलवायु परिवर्तनको असर र भावी रणनीति बारे छलफल गर्छौँ। यहाँलाई स्वागत छ पर्यावरण र जीवन कार्यक्रममा। श्रवणजी,
1: धेरै धेरै धन्यवाद। रत्न म्याम,
0: के छ हाल खबर, केमा व्यस्त हुनुहुन्छ?
1: यो बाढीले गर्दाखेरि देश र जनता सबैको हालखबरले कठिनाइमा गुजिरहेको छ। हामीले पनि यो यसको अध्ययन अनुसन्धान गर्नलाई अब निकै मेहनत गरिरहेको छौँ। हाम्रो एसी मोडमा चाहिँ विभिन्न अनुसन्धानकर्ताहरू मिलेर चाहिँ अब यसको अध्ययन अनुसन्धान चाहिँ भइरहेको छ, त्यसमै व्यस्त छौँ अहिले हामी।
0: श्रवणजी, रसुवा बाढीको कारण के हो? अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका वैज्ञानिकहरूले यसलाई विशाल हिम चट्टान पहिरो भनेका छन्, होइन, हिम चट्टानको पहिरो भनेका छन्। यो 5200 मिटर माथि के भएको थियो जसले 81 पानीको अथाह सागर आयो र रसुवा बगायो, साथै तराईका पनि भागहरू बगे।
1: अब यो घटनालाई बुझ्नलाई अहिले इसिमोडले चाहिँ वैज्ञानिक अध्ययन गरिरहेको, त्यसको सुरुवाती तपाईँको एनालाइसिसबाट चाहिँ के आएको छ भन्दाखेरि हामीले बेडरक भन्छौँ, अब अलिकति टेक्निकल हुन्छ त्यही भएर म अङ्ग्रेजीमै भन्छु, त्यो बेडरक चाहिँ एक्सपोज भएको छ जलवायु परिवर्तनले विभिन्न कारणले गर्दाखेरि चाहिँ। जुन जमिन को तल हुने रक छ जसमा चाहिँ पानी जमेर बसेको हुन्छ, त्यो चाहिँ अहिले के भएको छ भन्दाखेरि पानी र चट्टान चाहिँ माथि 5200 मिटर माथि चाहिँ तपाईँको त्यो पानी पनि जमेर बसेको हुन्छ नि त। तपाईँको त्यो चट्टानसँग चट्टानभित्र रहेको पानी पनि जमेर बसेको हुन्छ। पहिला के हुन्थ्यो भन्दाखेरि पहिला तपाईँको 20-30 वर्ष अगाडि त्यो चट्टानमाथि पनि ग्लेसियर हिउँहरूले चाहिँ सबै ढाकेको बसेको ढाकेको, तर अहिले के भइरहेको छ भन्दा त्यस्तो खालको चट्टानहरू चाहिँ बाहिर देखिरहेको छ। त्यो किन भन्दा त्यो हिउँ पग्लिँदै गइरहेको छ, त्यस्तो चट्टान चाहिँ बाहिर देखिरहेको छ। अब अहिलेको सिनारीमा चाहिँ के भयो भन्दा त्यस्तो एक्सपोज भएको त्यस्तो बाहिर देखेको चट्टान चाहिँ एकैचोटि 5200 मिटरबाट एकैचोटि तपाईँको 1200 देखि 1300 मिटर भर्टिकल सिधा तल खसेको छ,
0: सिधा तल
1: झरेको छ। त्यो अराउन्ड तपाईँको 3839 मिटर सिधा तल झरेको, त्यो पनि एक स्टेप फल हो, बुझ्नुभयो? त्यो भनेकोले चाहिँ सिधै लिन्दे नदीमा चाहिँ खसेको चाहिँ होइन, त्यहाँबाट फेरि तपाईँको अलमोस्ट तपाईँको 1200 को अझै तल चाहिँ लिन्दे नदीमा चाहिँ त्यसको हाइट डिफ्रेन्स तपाईँको उचाइको फरक पनि त्यति छ। अब के भएको छ भन्दाखेरि त्यो चट्टान जुन बरफ बनेरको चट्टान र केही हिउँहरू एकैचोटि चाहिँ तपाईँको खसेर 1000 भन्दा 1200 मिटर भनेको झन्डै 1200-1300 मिटर भन्दा 1-1.5 किलोमिटर तपाईँको सिधै भर्टिकल खस्दाखेरि तपाईँ सोच्नुहोस् त
0: सिधा तल
1: जात। अब तपाईँको हातमा फ्रिजबाट लिनुभएको बरफ छ, बरफलाई तपाईँले बेसरी भूमिमा हान्नुभयो भने त बरफ त यस्तो छत्केर सबैको फ्रिक्सनले गर्दा त्यो बरफ त पानी हुन्छ नि त। एक्ज्याक्टली अहिलेको
0: त्यसको गति अथवा वेग एकदम तीव्र थियो,
1: एकदमै तीव्र। तपाईँको हामीले इमेजिनै गर्न सक्दैनौँ कि तपाईँको 1200-1300 मिटरबाट सिधै खस्नु भने कति पर्छ होला। तपाईँको त्यो चट्टान
0: कल्पना भन्दा बाहिर
1: त्यो चट्टानको त्यो हिउँको वेट त्यसको क्वान्टिटी भनेको अलमोस्ट हामीले स्टडी गर्दाखेरि चाहिँ 100-150-200 मिलियन मिटर क्युबको चाहिँ त्यो त्यत्रो तपाईँको भोल्युमको चाहिँ मास चाहिँ एकैचोटि तपाईँको 1-1.5 किलोमिटर तल चाहिँ सिधै खसेको छ। त्यो खस्दाखेरि अब एक त त्यो खस्दाखेरि तपाईँको रहेको त्यो चट्टानहरू पनि फुटेर त्यो हिम पग्लेर चट्टानमा भएको बरफ पनि पग्लेर अनि वरिपरिको जति पनि पानी छ त्यसलाई लिएर लेदो भएर चाहिँ एकैचोटि चाहिँ तपाईँको एकदमै हाई स्पिडमा चाहिँ खसेको। अनि हाम्रो अहिले स्टडी यसो सर्फेसले स्टडी हेर्दाखेरि चाहिँ त्यो जुन हाम्रो उचाइको फरक छ तपाईँको माथि सोर्सदेखि तपाईँको लिन्दे नदीबाट तपाईँको रसुवागढी, रसुवागढीबाट टिमुरेबाट तपाईँको स्याप्रुबेसी, बिदुर, त एलिभेसन पनि तपाईँको एकदम सिग्निफिकेन्ट तपाईँको सिग्निफिकेन्ट डि कम एकदम घटिँदै गएको छ क्या तपाईँको. त्यही भएर पनि अहिलेको जति पनि यो अहिले जति पनि हाम्रो यो क्षति देखेको छ त्यो बाढीले गर्दा, त्यो सबै ढुङ्गा गेग्रन सबै एकैचोटि बगाएर लिएर
2: सबै
1: तपाईँको एमाउन्टै तपाईँले भन्नु न अहिलेको त तपाईँको न्युजमा पनि अहिले आइरहेको छ तपाईँको हिमालयन सुनामी भनेर पनि आइरहेको छ होइन. तपाईँको त्यति ठुलो मात्रामा चाहिँ तपाईँको पानी लेदो गेग्रा सबै त्यो गिट्टी सबै बगाएर चाहिँ त्यसको स्पिड हेर्दाखेरि त्यो पानीको स्पिड हेर्दाखेरि अलमोस्ट तपाईँको
2: 100 तीव्रता
1: हेर्दाखेरि झन्डै झन्डै 150-180 किलोमिटर पर आवरको त्यस्तो स्पिडमा चाहिँ त्यो पानी बगिरहेको छ. त्यही भएर पनि पहिला पहिलाको जुन इभेन्टहरू भएको थियो यस्तो
2: घटनाहरू
1: भएको थियो त्यो घटनामा चाहिँ के हुन्थ्यो के थियो भन्दा त्यसको तपाईँको इम्प्याक्ट यति ठुलो थिएन, गेग्रा त्यति ठुलो थिएन,
2: थिएन
1: एक्ज्याक्ट. त्यही भएर त्यति तलसम्म इम्प्याक्ट देखिएको थिएन. तर अहिले चाहिँ तपाईँ के भयो जुन खसेको हिउँ र तपाईँको ढुङ्गा जुन खसेको थियो त्यो यति ठुलो थियो कि त्यसको इम्प्याक्ट तपाईँको त्रिशुलीको तल तपाईँको मुङलिङसम्म तपाईँको नानाघाटसम्म पनि त्यसको इम्प्याक्ट चाहिँ देखियो. सो अहिलेको इभेन्ट चाहिँ एकदमै तपाईँको लार्जर स्केलको भूकम्प पछिको सायदै सबैभन्दा ठुलो घटना चाहिँ सायद नेपालले अहिले बेहोरेको घटना चाहिँ यही नै होला.
2: अब यो हिम नदी अथवा तपाईँले हिमताल भन्नुभयो, हिमताल विस्फोट जस्तो छैन होइन, यो हामीले त धेरै वर्ष पहिलेदेखि नै अब हिम नदी वा हिमताल फुटेर बाढी आउँछ चेतावनी आइराखेको छ. कुनै समय थियो हामी पनि रेडियोमै बास बसेर अब हिमताल फुट्यो भने यता आउँछ बाढी होइन, पूर्व सूचना दिनुपर्छ भनेर बासै बसेका थियौँ. त्यस्तो अवस्था पनि आएको थियो होइन. यो इसी मोडले हिमताल फुटेर आउने बाढी होइन भनेको छ, यो हिमताल फुटेर आउने बाढीमा के छ फरक, यसका बारेमा बताइदिनुहोस् न.
1: अब हिमताल फुटेर आउने बाढी भनेको तपाईँको कस्तो छ हुन्छ भन्दाखेरि माथिल्लो तपाईँको पहाडी हिमाली भेगमा चाहिँ तपाईँको हिउँ जमेर यसरी हिउँ पग्लेर तपाईँको अलिकति तलतिर चाहिँ पानी जमेर बसेको त्यस्तो तालहरूलाई चाहिँ हामीले हिमताल भन्छौँ होइन. पहिलाको स्टडीमा के थियो भन्दाखेरि यस्तो खालको घटनाहरू तपाईँको यो हिमताल फुटेर बाढी आयो भन्ने घटनाहरू पहिला एकदम त म पढ्दाखेरि पनि तपाईँको 5-10 वर्ष अगाडिको कुराहरूलाई लिएर पढिन्थ्यो होइन. त्यस्तैलाई नै मध्यनजर राखेर हाम्रो सबै कुरा सबै अर्ली वार्निङ तपाईँको सबै सिस्टमहरू चाहिँ त्यसैलाई आधार मानेर चाहिँ हामीले चाहिँ हाम्रो सिस्टमहरू बनाएको थियौँ. तर अहिले के भयो भन्दाखेरि अब यो जलवायु परिवर्तन पनि हो होइन, अरू विभिन्न कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ नयाँ नयाँ पात्रमा सिर्जना भइरहेको छ क्या तपाईँको. हामीले जुन हिसाबले हामीले पहिला स्टडी गर्थ्यौँ, जुन हिसाबले हामीले अर्ली वार्निङ सिस्टम हामीले बनाउँथ्यौँ, त्यो भनेको चाहिँ तपाईँको हिमताललाई फोकस थियो क्या. तर अहिलेको
2: यो जलवायु परिवर्तन तापक्रम वृद्धिकै कारणले त होला नि है.
1: अब यस्तो छ म्याम, अब त्यसले गर्दा चाहिँ अभियसली हो नै, तर त्यसले मात्रै पनि हो भनेर पनि हामीले एकदम यकिनसँग चाहिँ भन्न सक्दैनौँ. तर कस्तो छ भने तपाईँलाई उदाहरणको लागि के भन्छु भन्दाखेरि जलवायु परिवर्तनले गर्दाखेरि चाहिँ तपाईँको केही प्रतिशत चाहिँ त्यसको इम्प्याक्ट अभियसली नै त्यसले गर्दा भएको प्रभाव छ. तर त्यो मात्रै चाहिँ कारण नहुनसक्छ, त्यो बाहेक पनि अर्को तपाईँको यो जियोलोजिकल त्यो चट्टानभित्रकै तपाईँको चट्टान कस्तो खालको चट्टान हो,
2: सतह
1: होइन, चट्टानभित्रकै तपाईँको बनोट कस्तो खालको चट्टान हो, त्यो चट्टानमा चाहिँ तपाईँको वर्षौँदेखि त्यो चट्टानमा आइरहेको परिवर्तन, त्यो विभिन्न कारणले चाहिँ हुनसक्छ. अहिलेको हाम्रो इसिमोडको अध्ययन अनुसन्धान पनि अब यो घटना चाहिँ जलवायु परिवर्तनले कति प्रतिशत चाहिँ जलवायु परिवर्तन चाहिँ कति प्रतिशत चाहिँ देन छ यो घटनाको लागि भन्ने खालको अध्ययन अनुसन्धान चाहिँ हामीले गरिरहेको छौँ. तर अब अहिले यकिनसँग चाहिँ अब जलवायु परिवर्तनले मात्रै यो घटना भएको हो भनेर चाहिँ भन्न चाहिँ सकिँदैन. तर के सकिन्छ भन्दाखेरि जलवायु परिवर्तनले गर्दा यो घटना भएको चाहिँ हो, तर कति प्रतिशत हो जलवायु परिवर्तनले गर्दा मात्रै भन्ने कुरा चाहिँ यकिनसँग चाहिँ अहिले भन्न चाहिँ सकिँदैन.
2: अध्ययन अनुसन्धान हुन बाँकी छ,
1: हुँदैछ, त्यो अहिले हुँदै नै छ. हामीले त्यो चाँडै नै त्यो त्यसको रिपोर्ट पनि हामीले निकाल्छौँ.
2: अब यो जलवायु परिवर्तनको विषय हो पनि भन्नुभयो होइन, तर त्यही हो पनि भनेर 100% भन्न सकिएन होइन. जलवायु परिवर्तनसँग जोडिएको विषय चाहिँ हो, यहाँले भन्नुभएको त्यही होइन. हिमालको तापक्रम विश्वव्यापी औसत भन्दा अब दोब्बरले बढेको छ होइन, यो पनि एउटा कारण हुन सक्छ. यो विपद जलवायु परिवर्तनको कारणले भएको हो या अरू अध्ययन अनुसन्धान आवश्यक छ यसमा, किनभने यहाँले त अध्ययन अनुसन्धान गर्दैछौँ हामीले भन्नुभयो, तर अझ पनि धेरै थोक गर्नै बाँकी छ. अथवा पूर्व सूचना प्रणालीको कुरा त अहिले हामीले गरौँला, तर पूर्व सूचना हाम्रो छिमेकी देशहरूलाई थियो अथवा कुनै वैज्ञानिकहरूलाई थियो कि नेपालसम्म नआइपुगेको हो कि
1: यस्तो अब जलवायु परिवर्तन भनेर अध्ययन अनुसन्धान चाहिँ अब ठ्याक्कै यो घटनालाई नै सोचेर चाहिँ हामीले होइन कि तपाईँको ओभरअल तपाईँको यो हाम्रो हिम क्षेत्र छ नि एचकेएच रिजन भन्ने
2: हजुर
1: त्यसमा चाहिँ हामीले चाहिँ के हेरेछ भन्दाखेरि अहिले चाहिँ तपाईँको ट्रेन्ड के देखिरहेछ भन्दाखेरि तपाईँको यो जति पनि हिन्दुकोश हिमालयन रिजनमा चाहिँ तपाईँको हिउँ छ त्यो चाहिँ हरेक वर्ष चाहिँ पग्लिँदै गइरहेको छ हरेक वर्ष कम भइरहेको छ अनि यो जति पनि तपाईँको यो हामीले भन्छौँ 1.5 डिग्री बढ्ने हामीले यतिको लेभलमा चाहिँ हामीले राख्ने भनेर हजुर अब त्यही सीमा राख्दाखेरि पनि अरू ठाउँमा चाहिँ त्यसको असर अलिक कम हुन सक्ला तर त्यसको असर चाहिँ हिमालमा चाहिँ व्यापक नै छ मैले तपाईँलाई अघि पनि भनिहालेँ जुन यो तपाईँको बेड रक जुन जमिन मुनिको चट्टान ढुङ्गा छ नि त्यो तपाईँको मैले तपाईँको सेटेलाइट इमेजमा हेर्दाखेरि 2004 थियो त्यो सबै ढाकेको थियो बुझ्नुभयो नि त्यो सबै तपाईँको हिमालले हिउँले ढाकेको थियो तर अब के भयो भन्दाखेरि तापक्रम बढ्दै गएपछि त्यो तपाईँको ढुङ्गा माथिको भएको जुन ग्लेसियर छ त्यो त तपाईँको एक त स्लोपमा पनि छ यस्तो तपाईँ के भन्छ अब त्यसलाई स्लोपमा पनि छ
2: छड्के
1: भिरालो ठाउँमा पनि छ त्यो भइसकेपछि टेम्परेचरले गर्दाखेरि त्यो पग्लिँदै गयो त्यो पग्लेर त्यो ढुङ्गा माथिको जति पनि तपाईँको यो हिउँ छ त्यो पग्लिँदै गएर त्यो जमिन तल हुने ढुङ्गा चाहिँ माथि आइयो तपाईँ त्यो एक्सपोज भयो होइन त्यो एक्सपोज भइसकेपछि त्यो जमिन तल भएको ढुङ्गामा पनि पानी जमेर बसिरहेको हुन्छ अब तापक्रम बढिसकेपछि त के हुन्छ भन्दाखेरि त्यो ढुङ्गाभित्रको पानी पनि पग्लि त्यो हिउँ त्यो बरफ पनि पग्लिँदै गयो भनिसकेपछि त्यो तपाईँको त्यो ढुङ्गा चाहिँ अब खोक्रो हुँदै गयो भन्ने खालको अब खोक्रै त भन्न नमिल्दैन तर अलिक
2: त्यहाँको जमिन होइन सतह खाली
1: हुँदै गयो एक्ज्याक्टली अनि त्यो भइसकेपछि त ढुङ्गाले पनि त तपाईँको त्यो होल्ड गर्न सक्दैन नि त नसकेर त्यो खसेको हो कि त्यसलाई चाहिँ हामीले चाहिँ अहिले जलवायु परिवर्तनसँग चाहिँ त्यसरी कनेक्ट गरेको अब त्यो बाहेक अब त्यो ढुङ्गाको यो के कस्तो खालको ढुङ्गा त्यो ढुङ्गामा पानी जमेर बसेको छ भन्दै थिएँ भनिरहेको थिएँ मैले त्यसमा चाहिँ गुरुत्वाकर्षण तपाईँको झुन्डेको थियो नि त त्यो ढुङ्गा त बाहिर निस्केर यस्तो बसिरहेको थियो त्यसको गुरुत्वाकर्षण ग्राभिटी भन्छ त्यसले कतिको त्यसले पुल गरिरहेको थियो त्यसले गर्दा तपाईँको त्यो ढुङ्गामा कति क्र्याक आइरहेको थियो त्यो भनेको फेरि जलवायु परिवर्तन होइन नि त त्यो भनेको चाहिँ तपाईँको जियोलोजिकल तपाईँको प्रोसेस हो त्यो भनेको प्राकृतिक प्रक्रिया नै हो होइन अब त्यो प्राकृतिक प्रक्रियाको देन कति छ कति पर्सेन्ट छ त्यसको विपदमा त्यसको असर छ र कति प्रतिशत चाहिँ जलवायु परिवर्तनले गर्दा भएको भनेर चाहिँ यकिनसँग भन्न चाहिँ सकिन्न तर मैले फेरि पनि भनिरहेको छु जलवायु परिवर्तनको ठुलो हात चाहिँ छ
2: अब मैले के भन्छु फेरि अघि हामीले कुरा निकालेको थियौँ थोरै होइन पूर्व सूचना किन आएन भन्छु म सिधा हामी सर्वसाधारणले के भन्ने यो पहिरो नेपाली भूभागबाट सुरु भएको छ नेपालको सिमानाभित्र भएको छ होइन भन्नाले नेपालको अनुगमन प्रणाली कमजोर छ यसको मतलब त्यो पनि बुझ्न सकिन्छ हामी त सर्वसाधारणले त्यो पनि बुझ्न सक्छौँ र अब कमसे कम 30 मिनट अघि नै स्थानीयवासी पूर्व सूचना पाउनुपर्छ र पूर्व सूचना दिन के गर्नुपर्छ यहाँको विचारमा
1: पहिलो कुरा चाहिँ के थाहा पाउनुपर्छ भन्दा म प्राविधिक मान्छे भएको भएर चाहिँ अलिकति मैले बुझ्ने कुरा तपाईँको लेमेनहरूलाई बुझ्न अलिकति कठिनाई चाहिँ हुनसक्छ होइन
2: हुनसक्छ
1: एउटा कुरा के बुझ्न जरुरत छ भन्दा जति पनि पहिला घटनाहरू घटिरहेको थियो नेपालमा तपाईँको मैले अघि पनि भनिहालेँ यो हिमताल फुटेर हुने भनेर त्यो त्यस्तो खालको घटनाहरू मात्रै तपाईँको धेरै आइरहेको थियो त्यस्तो मात्रै घटना घटिरहेको थियो अनि त्यस्तो घटनालाई मध्यनजर राखेर चाहिँ नेपाल सरकारले चाहिँ विभिन्न अर्ली वार्निङ सिस्टम होइन तपाईँको अनि तपाईँको त्यस्तो घटनालाई मोनिटर गर्नलाई मोनिटरिङ सिस्टम इसी मोडले पनि मोनिटरिङ सिस्टमहरू
2: अनुगमन
1: प्रणालीहरू बनाइरहेको थियो त्यो छ पनि अहिले पनि तर भयो के भन्दाखेरि त्यस्तो फेनोमेना त्यस्तो वातावरण त्यो बाहेक अहिलेको यो तपाईँको यो अहिलेको घटना भनेको बिल्कुलै फरक होइन जुन हामीले चाहिँ अब सोचेका थिएनौँ भनौँ न त्यस्तो खालको घटना घट्छ र यस्तो घटनालाई पनि हामीले अर्ली वार्निङ सिस्टम बनाउनु पर्छ भन्ने जुन हामीले सोचेकै थिएनौँ त्यस्तो खालको घटना अहिले घटेको त्यो भन्दाखेरि अब अर्ली वार्निङ सिस्टम फेलियर भएको हामीसँग एकदम कमजोर छौँ भन्ने पनि होइन किन भन्दाखेरि हिमतालको लागि चाहिँ अहिले अर्ली वार्निङ सिस्टमको लागि धेरै पैसाहरू आएको छ नेपालमा अहिले युएनडिपीले पनि एउटा जिसिएफको प्रोजेक्ट आएको छ जसमा चाहिँ तपाईँको हिमतालको पानीलाई चाहिँ अब कसरी कम
2: हजुर
1: त्यसमा चाहिँ अब त्यो हिमतालको पानीलाई कसरी कम गर्ने भन्ने त्यस्तो ठुलो प्रोजेक्टहरू पाएको छ होइन त्यो काम चाहिँ भइरहेको छ तर अहिलेको घटना चाहिँ बिल्कुलै फरक हिउँ पग्लेर त्यो ढुङ्गा तपाईँको एक्सपोज भएर बसेको छ त्यो ढुङ्गा सरिरहेको छ त्यो ढुङ्गा खस्छ भन्ने खालको जुन अहिलेको अध्ययन अनुसन्धान आएको छ त्यो अध्ययन अनुसन्धान चाहिँ हामीले सोचेकै थिएनौँ भनौँ न अहिले त्यस्तो
2: भुइँचालोसँग जोड्न सकिन्छ किनभने 72 सालको भुइँचालोमा त्यति बेलाका विज्ञहरूले के भन्नु भएको थियो भने पृथ्वीको सतह मुनि कयौँ किलोमिटर सतह मुनि अब त्यो पत्र भएर चट्टानहरू बसेको हुन्छ त्यो प्लेट भन्ने एउटा शब्द प्रयोग भएको थियो त्यति बेला होइन हजुर त्यो चाहिँ सर्ने हुन्छ त्यस्तो सरेको त
1: होइन हो मैले तपाईँलाई अहिले भने नि अब यकिनसँग तपाईँको त्यो पनि हुनसक्छ त्यसको पनि केही प्रतिशत चाहिँ इम्प्याक्ट हुनसक्छ जसरी मैले जलवायु परिवर्तनको केही प्रतिशत तपाईँको असरले गर्दा हुनसक्छ मैले भने त्यसरी नै तपाईँको भूकम्प बेलामा त्यसको असर त्यो ढुङ्गामा त्यो ठाउँमा त्यही तपाईँको लाङटाङ हिमालमा केही परिरहेको त्यो रहिरहेको पनि हुनसक्छ त त्यस्तै त्यो ढुङ्गामा भएको आफ्नै तपाईँको त्यो ढुङ्गा कस्तो खालको ढुङ्गा कसरी बनेको ढुङ्गा त्यसको प्रक्रियाले पनि केही न केही प्रतिशत चाहिँ रोल खेलेको हुन्छ सो त्यो कति कति प्रतिशत हो भनेर अध्ययन अनुसार हुन एकदम बाँकी नै छ त्यो एकदमै कठिनाई छ मुस्किल छ तर त्यो हामीले गर्ने कोसिस गरिरहेछौँ हामीले त्योभन्दा पनि जलवायु परिवर्तनले कति प्रतिशत चाहिँ यसले जलवायु परिवर्तनले गर्दा भएको भन्ने कुराको अध्ययन अनुसार चाहिँ गरिरहेछौँ तर विभिन्न कारण चाहिँ हुनसक्छ अब त्यही भने एकदमै गाह्रो कुरा हो कि त्यसको लागि चाहिँ त्यो जुन हामीले अहिले सोचिरहेछौँ हामीले भन्नलाई अलिक सजिलोसँग भन्छौँ तर
2: गाह्रो कुरा हो तर यहाँहरू त पन्छिन पाउनु
1: होइन होइन पन्छिन त्यही भएर मैले भने अहिले यसी मोडमा चाहिँ हामीले गरिरहेको छौँ अब अहिलेको फर्दर स्टडी भनेको चाहिँ तपाईँको के गरे पनि गरिरहेछ भन्दाखेरि सेटेलाइट डेटाहरूको मद्दतले चाहिँ यो हिन्दुकोश हिमालयन रिजनमा तपाईँको यो कर्णाली गण्डकी र तपाईँको कोशी यो तपाईँको वाटर सेडमा चाहिँ अब मा भएको तपाईँ माथिल्लो भेगमा भएको ग्लेसियरहरूमा चाहिँ अब हामीले के गर्दैछौँ भन्दाखेरि चाहिँ सेटेलाइट डेटा जस्तै इन्सार नाइसारहरू अहिले रिसेन्टली लन्च भएको सेटेलाइटको डेटाहरूलाई यो हेरेर चाहिँ तपाईँको त्यो ग्लेसियरहरू कसरी सरिरहेको छ त्यो ग्लेसियर मात्रै नभएर त्यसको तलमा रहेको जुन बेडरकको कुरा गरे ढुङ्गाहरू कसरी मुभ भइरहेको छ त्यो मुभ त्यो खालको अध्ययन अनुसन्धान चाहिँ हाम्रो अहिले इसी मोडले गर्न खोजिरहेको छ त्यो अध्ययन अनुसन्धान भएपछि हामीले के पाउन सक्छौँ भने एटलिस्ट त्यो सँगसँगै अरू पनि भनौँ जियोलोजिकल प्रोस्पेक्ट त्यसको ढुङ्गाको बनोटको प्रोस्पेक्ट होइन तपाईँको अर्थक्वेकको इम्प्याक्ट कुन ठाउँमा चाहिँ अर्थक्वेकहरू गइरहेको छ त्यसको इम्प्याक्ट त विभिन्न तपाईँको इन्डिकेटर विभिन्न प्यारामिटर्सहरूलाई युज गरेर चाहिँ हामीले चाहिँ यो हिन्दुकोश हिमालयन क्षेत्रमा चाहिँ कुन कुन क्षेत्र चाहिँ तपाईँ यस्तो खालको इभेन्ट हुनलाई चाहिँ बढी जोखिम छ भनेर चाहिँ एउटा नक्सा बनाउने हाम्रो अहिले जमरको छ हामीले गर्न खोजिरहेछौँ त्यो भइसकेपछि चाहिँ अब के भयो भन्दाखेरि पहिला चाहिँ हामीलाई थाहा थिएन कुन चाहिँ हिन्दुकोश हिमालयन त तपाईँको धेरै ठुलो छ नि त अब त्यसमा कुन कुन
2: 7-8 देशै
1: पर्छ हजुर त्यसमा चाहिँ अब कुन चाहिँ हिमालय क्षेत्रहरू चाहिँ अलिकति बढी जोखिममा छ भनेर आइडेन्टिफाई गर्न सक्यो भने त्यो क्षेत्रलाई फोकस गरेर चाहिँ हामीले चाहिँ पूर्व सूचना प्रणाली चाहिँ हामीले विकास गर्न सक्छौँ
2: बढी जोखिम मनाङ मुस्ताङ सोलुखुम्बु भन्छ नि
1: अब त्यो हुनसक्छ अहिले मैले अब यकिनसँग यसरी चाहिँ मैले भन्न सक्छु किनभने अब त समस्या के भयो भन्दा पहिला हामीले बढी जोखिम चाहिँ जुन यो 47 हिमतालहरू बढी जोखिममा छ भनेर भन्थ्यो के भयो भन्दा 47 चाहिँ हिमतालहरू फुटेर केही पनि भएको छैन जस्ताको त्यस्तै छ तर अहिले हिमताल फुटेर घटेको घटना त होइन 47 हिमताल हामीले जोखिममा छ भनेर हामीले चाहिँ त्यसलाई नै फोकस गरिरहेको थियौँ अब घटना घटेछ बिल्कुलै तपाईँको नयाँ खालको तपाईँको अब त्यो यस्तो खालको प्रकृतिलाई पनि अब हाम्रो यो पूर्व सूचना प्रणालीभित्र ल्याउनलाई चाहिँ अब अहिले इसिमोडले गर्न लागेको जुन स्टडी छ जुन अध्ययन अनुसन्धान छ सायद अब त्यस्तो खालको घटनालाई पनि अलिकति फोकसमा राखेर चाहिँ हामीले अहिले गर्ने तयारी गरिरहेको छ
2: अब यहाँले भन्नुभयो बिल्कुलै फरक प्रकृतिको विपद आयो होइन अब नेपालको अन्य जिल्लामा पनि यसभन्दा फेरि अर्कै खालको विपदी आउन सक्छ विपद त आउन सक्छ आउँदैन भन्न सकिँदैन होइन अब यो एक वर्षभित्र भोटेको सीमा यो दोस्रो ठुलो बाढी हो
1: अब त्यही भने मैले तपाईँले भने जुन हिन्दुकोश हिमालयन रिजनमा हामीले गरिरहेको जुन अध्ययन अनुसन्धान छ त्यसबाट चाहिँ हामीले के पाउँछौँ भन्दाखेरि त्यो हिम क्षेत्रमा चाहिँ कुन कुन हिम क्षेत्र चाहिँ बढी जोखिममा छ के हुन्छ भन्दाखेरि हेर्नुहोस् है अब हामीले अध्ययन अनुसन्धान गर्ने गर्दाखेरि अहिले हामीले के गरिरहेको छ भन्दाखेरि चाहिँ तपाईँको पहिला चाहिँ माथिको हिम क्षेत्र चाहिँ तपाईँको कुन कुन हिम क्षेत्र चाहिँ तपाईँको जोखिममा छ भने आइडेन्टिफाई गर्छौँ त्यसमा अध्ययन अनुसन्धान गरेर थाहा पाउँछौँ होइन म्याप नक्सा बनाउँछौँ त्यसपछि त्यसको तल तपाईँको सेटलमेन्ट छ कि छैन कुनै इन्फ्रास्ट्रक्चर छ कि छैन हाइड्रो पावर छ कि छैन होइन त्यस्तो कुरालाई मध्यनजर राखेर चाहिँ अब हामीले गर्ने जुन पूर्व सूचना प्रणालीहरू हामीले बनाउने हो भने चाहिँ त्यस्तो कुराहरूलाई मध्यनजर राखेर चाहिँ बनाउनु चाहिँ पर्छ त्यो भन्दाखेरि अहिले चाहिँ अध्ययन अनुसार मात्रै भइरहेको छ त्यसको आधारमा चाहिँ हामीले हेर्दाखेरि नेपालको हरेक जिल्ला अब माथिको जिल्लाहरू सबै पर्न सक्छ तर अब त्यो अध्ययन अनुसार भइसकेपछि चाहिँ अब बल्ल हामीलाई थाहा हुन्छ कुन कुन जिल्लाहरू चाहिँ अझै बढी जोखिममा छ होइन त्यो कुन कुन जिल्लाहरूको तपाईँको यो गाउँहरू कुन कुन जिल्लाहरूको यो ठाउँहरू चाहिँ बढी जोखिममा छ भन्ने कुरा चाहिँ बल्ल हामीले चाहिँ
2: त्यो अध्ययन अनुसन्धान पछि बल्ल तथ्याङ्कहरू नेपाल सरकारलाई अथवा यो हिन्दकुश हिमालयका देशहरूलाई यहाँहरूले उपलब्ध गराउनुहुन्छ होला।
1: हजुर हजुर,
2: त्यो अनुसार अब सहकार्य गर्नुपर्ने। कतिपयले त यस्तो पनि भन्छ नि त, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले आफै किन यो सब काम गर्दैन, यत्रो आएर बसेछ नेपालमा, नेपाल सरकारले यत्रो सपोर्ट गरेछ, त्यो पनि भन्ने कुरा आउँछ नि त।
1: होइन, काम नगरेको होइन, काम गरिरहेछ होइन। विभिन्न तपाईँको अर्ली वार्निङ सिस्टममा त तपाईँको हामीले तपाईँको ठुलो घटना तपाईँको माथि हिमाली क्षेत्रमा भयो त, तर हामीले त तराईमा पनि त काम गरिरहेछौँ। हामीले तराईमा चाहिँ तपाईँको कम्युनिटी बेस्ड अर्ली वार्निङ सिस्टम भनेर भनिरहेछौँ, जसमा चाहिँ तपाईँको हरेक वर्ष त तराईमा त बाढी त गइरहेको छ। त्यो बाढीबाट त तपाईँको जनधनको क्षति कम हुनको लागि चाहिँ हामीले इन्स्टल गरेको जुन अर्ली वार्निङ सिस्टम छ, पूर्व सूचना प्रणाली छ, सामुदायिकलाई तपाईँको केन्द्रमा राखेर बनाएको, त्यसले चाहिँ एकदमै राम्रोसँग काम गरिरहेको छ नि त। त्यही भएर चाहिँ अब इसिमोडले काम गरिरहेको छ, इसिमोडको कार्यक्षेत्रभित्र पनि पर्छ, हिमाली क्षेत्र पनि पर्छ, तराई पनि पर्छ, तराईमा पनि गरिरहेछ इसिमोडले।
2: इसिमोडले आफै एक्सन अथवा त्यही गरेर प्रत्यक्ष काम गर्दैन, उसले तथ्याङ्कहरू उपलब्ध गराउँछ।
1: इसिमोडको तपाईँको मेन्डेट भनेकै तपाईँको अध्ययन अनुसन्धान गर्ने, इसिमोडको मेन्डेट भनेको त्यहाँ गएर रेस्क्यु गर्ने, रिलिफ दिने, त्यो मेन्डेट होइन इसिमोड। इसिमोडको मेन्डेट भनेको चाहिँ अध्ययन अनुसन्धान गरेर त्यो अध्ययन अनुसन्धानको आधारमा चाहिँ नेपाल सरकारलाई तपाईँको यो हिन्दुकोश हिमालय क्षेत्रको देशहरूलाई चाहिँ तपाईँको इन्फर्मेसन करेक्ट टाइममा करेक्ट इन्फर्मेसन चाहिँ दिने चाहिँ अब इसिमोडको चाहिँ तपाईँको मेन्डेट चाहिँ त्यो हो।
2: सरवनजी, अब अन्तमा
1: हजुर,
2: नेपालले के गर्नुपर्छ? सीमित स्रोत साधन भएको देश नेपालका लागि हिमाल पहाडमा हुने जोखिमबाट बच्न र बचाउन अहिले नै गर्न सकिने सबैभन्दा व्यावहारिक र सस्तो काम वा प्रयास के हुन सक्छ?
1: पहिलो कुरो चाहिँ हामीले अलिकति चाहिँ यो अध्ययन अनुसन्धानमा अझै पनि इन्भेस्ट गर्नु जरुरत चाहिँ छ। हाम्रो अध्ययन अनुसन्धान चाहिँ केही कुरामा केन्द्रित थियो,
2: नवप्रवर्तन गर्न
1: जरुरी छ, एकदमै छ होइन। त्यसको लागि इसिमोड जस्तो संस्था, इसिमोड सँगसँगै अरू विभिन्न संस्थाहरूले, युएनडिपीहरूले सहकार्य गर्न एकदमै अगाडि नै छ। इसिमोडहरूले, इसिमोड जस्तो संस्थाले चाहिँ तपाईँको नेपालको हिम क्षेत्रहरूमा चाहिँ तपाईँको अध्ययन अनुसन्धान गरि पनि राखेको छ, त्यसको डेटाहरू एभाइलेबल पनि गरिरहेको छ, चाहेको खण्डमा नेपाल सरकारलाई सहयोग पनि गरिरहेको छ। त्यो भन्दा सँगसँगै अझै पनि अध्ययन अनुसन्धान अझै पनि पुगेको छैन। बुझ्नु, अहिले विभिन्न नयाँ प्रविधिको तपाईँ घटनाहरू घटिरहेको छ, त्यो घटनाहरूलाई पनि समावेश गरेर अझै अध्ययन अनुसन्धान गर्नु जरुरी छ। अनि अर्को त्यही सँगसँगै हामीले यो पूर्व सूचना प्रणालीमा पनि एकदमै गहिरोसँग एकदम सोचेर चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली बनाउनुपर्छ, त हामीले गर्न लागेको अध्ययन अनुसन्धानबाट आउने तथ्यहरूलाई चाहिँ आफ्नो पोलिसीहरूमा चाहिँ तपाईँहरूले अलि अब पोलिसी बनाउँदाखेरि होइन, जुन हामीले पोलिसीहरू बनाउँछौँ,
2: गाइडलाइन्सहरू,
1: नीतिहरू बनाउँछ, त्यो बनाउँदाखेरि चाहिँ यो यस्तो बाट आएको तथ्यहरूलाई चाहिँ अलिकति ध्यानमा राखेर चाहिँ त्यो पोलिसी बनाउनु चाहिँ एकदमै आवश्यकता चाहिँ छ। जस्तो अहिले धेरै कुराहरू आयो, तपाईँको जुन अब खोलाको छेउमा तपाईँ घरहरू बनाएको भएर पनि यस्तो तपाईँको भएको छ भन्ने समस्या आएको भन्ने कुराहरू आएको छ नि त, त्यस्तो कुराहरूलाई पनि अबको पोलिसी, अबको नयाँ नीति बनाउँदाखेरि चाहिँ
2: अबको नयाँ नीति बनाउँदा संस्कार र परम्परालाई सँगै लानुपर्छ कि पर्दैन?
1: त्यो पनि लग्नु पर्यो, संस्कार परम्परालाई पनि सँगै लानु पर्यो। तर त्यो भन्दा सँगसँगै तपाईँको अब जोखिम कहाँ छ, के छ, अध्ययन अनुसन्धानले के भनेको छ, त्यो कुराहरू पनि मध्यनजर चाहिँ राख्नु पर्यो कि,
2: त्यसलाई अक्षरश पालना गर्नु
1: पर्यो एकदमै।
2: तर भने फेरि यो भन्दा बेग्लै किसिमको सकिँदैन।
1: अनि अर्को भनेको चाहिँ एउटा चाहिँ अलिकति महत्त्वपूर्ण काम भनेको चाहिँ, जस्तो अहिले त यो त तपाईँ नेपालमै घट्यो पनि यो त यो अन्तर्देशीय घट्ने भनौँ न, अहिले त होइन ट्रान्सबाउन्ड्री इभेन्टै भनौँ न। अहिले राम्रो उदाहरण चाहिँ यही इभेन्टमा पनि चाइनाले चाहिँ इन्फर्मेसनहरू चाहिँ राम्रै दिएकै हो, नदिएको भन्न मिल्दैन, राम्रो टाइममा इन्फर्मेसन राम्रोसँग दिएकै हो। अब एउटा मेकानिजम त्यस्तो बनाउनु पर्यो, जब यस्तो घटना कुनै घटिरहेको छ, चाइनामा त्यस्तो मोनिटरिङ गर्ने सिस्टम छ भने चाहिँ त्यस्तो इन्फर्मेसन चाहिँ एउटा कुनै प्लेटफर्म हुनु पर्यो कि छ्याप्प त्यहाँ अब त्यसको इन्फर्मेसन चाहिँ नेपालसँग आऊ, त्यस्तो खालको प्लेटफर्म पनि बनाउने चाहिँ आवश्यक छ,
2: द्रुत गतिमा
1: एकदम अर्ली वार्निङ सिस्टममा चाहिँ यस्तो ट्रान्सबाउन्ड्री अर्ली वार्निङ सिस्टम तपाईँको अन्तर्देशीय तपाईँको पूर्व सूचना प्रणाली बनाउने हो भने चाहिँ अलिकति अब त्यही अब चाइनासँगको सहकार्य कसरी गर्न सकिन्छ, किनभने चाइना त नेपालभन्दा धेरै अगाडि छ प्रविधिको मामलामा, त अब त्यो कुनै शङ्कै छैन। अब अहिले यो घटना नेपालभित्र भएको भएर अझै इन्फर्मेसन चाइनासँग नभएको हो कि, त्यो हिमतालहरू तपाईँको चाइनातिर अलि बढी छ होइन, अब त्यो चाइनातिर बढी भएको छ नि त, अब त्यसको मोनिटरिङ चाइनाले गरि पनि रह्यो होला, त्यस्तो खालको इन्फर्मेसन चाहिँ अब कुनै एउटा च्यानल बनाउनु पर्यो, कुनै एउटा पोर्टल बनाउनु
2: पर्यो, खबर आदान प्रदान एकदमै जरुरी छ
1: हजुर। त्यसको लागि अब इसी मोडले पनि सहकार्य गर्ने एउटा भूमिका खेल्न सक्छ होइन, अब अहिले खेलि पनि राखेको छ केही इन्फर्मेसन,
2: तपाईँहरूको त कार्यक्षेत्र हो, इसी मोडको त कार्यक्षेत्र हो त्यो,
1: हो त्यही अहिले अब इन्फर्मेसन हामीले तपाईँको आइएमईसी चाइनाकोबाट हामीले ल्याइरहेका छौँ होइन, इन्फर्मेसनहरू उताबाट पाएको छौँ, विपद आयो अब हामीलाई चाहियो ल इन्फर्मेसन देऊ भनेर मागे जस्तो भयो नि त, अब यस्तो मेकानिजम बनाउनु पर्यो कि
2: त्यो स्वस्फूर्त रूपले
1: आउनु पर्यो एक्ज्याक्टली, त्यो इभेन्ट तपाईँको विपद हुनभन्दा अगाडि नै यस्तो यस्तो भइरहेछ भन्ने खालको इन्फर्मेसन चाहिँ सो स्फूर्त रूपले चाहिँ आइराख्नु पर्यो, त्यो आयो भने चाहिँ बल्ल अनि बल्ल त्यो मोनिटरिङहरूमा चाहिँ तपाईँको अलिकति सजिलो र एकदम इफेक्टिभ चाहिँ हुन्छ।
2: समय र संवादका लागि धन्यवाद, आभार,
1: धेरै धेरै धन्यवाद रत्नमा, मलाई बोलाइदिनु भयो, मलाई बोल्ने समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
2: रसुवामा भएको दुखद बाढीको विपदबाट हामीले के बुझ्नु पर्छ भने प्रकृतिलाई उपेक्षा गरेर गरिने विकास वा पर्यावरण प्रतिको बेवास्ता कति घातक हुन सक्छ, जलवायु परिवर्तन र हिमाली क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर समयमै सचेत नहुने हो भने यस्ता विपत्तिहरू अझै दोहोरिन सक्छन्। रसुवा बाढीको पर्यावरणीय वस्तु स्थिति र हामीले अपनाउनु पर्ने सतर्कता बारे आफ्ना महत्त्वपूर्ण विचार राखिदिनु भएकोमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका वरिष्ठ सहायक अनुसन्धानकर्ता श्रवण श्रेष्ठलाई फेरि पनि धन्यवाद, आभार। आजको पर्यावरण र जीवन कार्यक्रममा हामीले रसुवा बाढी र यसले देखाएको पर्यावरणीय चुनौतीका बारेमा कुराकानी गर्यौं। तपाईँले आफ्नो विचार हामीलाई अवश्य पठाउनु होला। अर्को श्रृंखलामा उपस्थित हुने बाचा सँगै आजको श्रृंखलाबाट प्रविधि संयोजक मिनर्भा वज्राचार्य अनि म रत्न चौधरी पनि बिदा हुन्छु। प्रकृतिसँग एकाकार बनौं, सुरक्षित रहौं, नमस्कार।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, अब सुनाउँछौँ नेपाली चलचित्र सेलिब्रेटीबाट प्रकाश श्रेष्ठ र आशा भोसलेको स्वर, यादव खरेलको रचना अनि सङ्गीत हो, सम्भुजित बाँस।

भर्खरै सुनायौं नेपाली चलचित्र प्रेम पूजाबाट कविता कृष्णमूर्तिको सुर, नवीन श्रेष्ठको रचना अनि सङ्गीत हो अनिल साईको। नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र वज्रपातबाट उदित नारायण झा र दिपा झाको सुर, पुष्पलता आचार्यको रचना अनि सङ्गीत हो चेतन सापकोटाको।

0: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा

0: वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा रसुवा बाढीपछिको विपद व्यवस्थापनमा खटिएका तिनै तहका राष्ट्र सेवक सुरक्षाकर्मीको योगदानको प्रशंसा। भोटेकोशी बाढीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक। सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने। र हर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने इरानको भनाई। प्रधानमन्त्री बालेन्द्र अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीपछिको विपद व्यवस्थापनमा खटिएका तिनै तहका सुरक्षा निकायलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ। हिजो साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत राष्ट्र सेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च सम्मान र कदर हुने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो। भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1353 जनाको शव फेला परेको छ। यस्तै बाढीमा परि अझै 3992 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरण अनुसार फेला परेका सबमध्ये 530 पुरुष, 328 महिला तथा 495 पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्। भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिम प्राप्त केनाइन कुकुर टोलीलाई परिचालन गरेको छ। बाढी पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिम प्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितवन लगायतका स्थानमा प्रहरीले केनाइन टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठन WHO को सहयोगमा प्राप्त हैजा विरुद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप तथा स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको

0: बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ। भोटेकोशी बाढीका कारण विद्युत पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ। मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बावजुद धादिङमा करिब 99.8%, नुवाकोटमा 96.7% र रसुवामा करिब 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत र पुनस्थापना र पुननिर्माण सम्बन्धी 24 बुधे विशेष प्रस्ताव पारित गरेको छ। पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनर्स्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनः सञ्चालन लगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। भोटेकोशी बाढीका कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ। बाढी प्रभावित क्षेत्रमा खटिनु भएका सूचना तथा सञ्चार मन्त्री एवं नुवाकोट एकबाट निर्वाचित सांसद डाक्टर विक्रम तिमिल सिन्हाले अझै केही दिन सूक्ष्म रूपमा खोज तथा उद्धार जारी राख्ने रहने बताउनु भयो। बाढी प्रभावितको अस्थायी बसोबासका लागि विद्यालय र अस्पतालको भवन प्रयोगमा ल्याइएको जानकारी दिनुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले बाढी प्रभावितको दीर्घकालीन बसोबासका लागि सरकारले उचित व्यवस्था गर्ने बताउनुभयो। भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले हिजो विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। आज निजामती सेवा दिवस विक्रम सम्वत 2061 भदौ 22 गतेबाट औपचारिक रूपमा निजामती सेवा दिवस सुरु भएको थियो। 2013 भदौ 22 गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वमा सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष भदौ 22 को दिनलाई निजामती सेवा दिवसका रूपमा लिँदै आइएको छ। भोटेकोशी बाढीको दुःखद घटना भएका कारण यस वर्ष निजामती कर्मचारीहरूबाट कार्यक्रमको आयोजना गरिएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालय जनाएको छ। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेन्जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको हिजो शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेन्जी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको शिलान्यास गर्नुभयो। त्यस क्रममा गृहमन्त्री गुरुङले जेन्जी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनु भयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइराला बीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सडक भाँसिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाइको ट्र्याक खोलिएको नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले यही भदौ मसान्तसम्म सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल प्रहरीले काठमाडौँको ठमेलमा एक युवतीलाई अभद्र व्यवहार गर्ने पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भदौ 16 गते बेलुका सडकमा हिँडिरहेकी 22 वर्षीय एक युवतीलाई अस्वाभाविक तवरले छुँदै अभद्र व्यवहार गर्ने सर्लाईका शालिन शाहलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। प्रहरीले 114 केजी 25 ग्राम लागू औषध गाँजा बोकेको सवारी साधन सहित एकजनालाई पक्राउ गरेको छ। त्यसै गरी प्रहरीले जबरजस्ती करडी मुद्दामा 10 वर्ष कै सजाय तोकिएपछि फरार रहेका पर्साखा अखिलेश शाह तेलीलाई पनि पक्राउ गरेको छ। जोखिमपुर यात्रामा रहेका 464 जनालाई बाँकेको नेपालगञ्ज स्थित जमुनाहा नाकाबाट 1 वर्षमा उद्धार गरिएको माइती नेपालले जानकारी दिएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाचका लागि लेखक बिडा जोशीराज भण्डारीलाई दिने भएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोटको डोल्पा सडक खण्डमा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ। मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान आएको बाढीका कारण मनासलु पदमार्ग अवरुद्ध भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका शीर्ष सुरक्षा अधिकारी मोहसेन रेजाईले हर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने बताउनु भएको छ। उहाँका अनुसार उक्त जलमार्गका लागि ओमानसँग सहमति भएको नयाँ पानी जहाज मार्ग पनि आगामी केही दिनभित्रै सार्वजनिक गरिनेछ। मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा रसुवा बाढीपछिको विपद व्यवस्थापनमा खटिएका तीनै तहका राष्ट्र सेवक सुरक्षाकर्मीको योगदानको प्रशंसा। भोटेकोशी बाढीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक। सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने र हर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने इरानको भनाई। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवश्य नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता हाम्रो, नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल .com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। विशेष गरी मधेस तराईमा फैलिएको बसोबास भएको एउटा विशिष्ट जाति रहेको छ, बरै जाति। पारम्परिक रूपमा पानको खेती गर्ने र पान, चुना र सुपारीको व्यवसाय गर्ने जाति हो बरै जाति। यसरी पान खेतीमा आफ्नो पारम्परिक विशिष्टता भएको बरै जातिको आफ्नै ऐतिहासिक विषयवस्तुहरू पाइन्छन्। पर्सा र रूपन्देही जिल्लामा बरैहरूको तुलनात्मक रूपमा बढी बसोबास पाइन्छ। 2078 सालको पछिल्लो जनगणना अनुसार 49 औं क्रममा पर्ने बरै जातिको संस्कार संस्कृति सम्बन्धी सामग्री आजको कार्यक्रममा समेटेका छौँ। यस सम्बन्धी सामग्री विनोद कुमार बरैले थमाउनु भएको छ र बरै समुदायको वर्तमान अवस्था र गतिविधि सम्बन्धमा उहाँसँगकै कुराकानी आजको कार्यक्रममा रहनेछ र आजको कार्यक्रमको अन्तमा एउटा लोककथा राख्नेछौँ। बरै जातिको बसोबास मधेस, लुम्बिनी र कोशी प्रदेशमा बढी पाइन्छ। बरै जातिमा 84 थर बढी प्रसिद्ध छ। भगत, रावत, वर्मा, जयसवाल, शर्मा, नाग, तमोली आदि बरैहरूका प्रचलित थरहरू हुन्। तम्बोल अर्थात् पान खेतीबाट पारम्परिक प्रसिद्धि कमाएको यो जातिको कुल देवता नाग हुनुमा पानको बोट सर्प जस्तै लता लहरा भई बेरिँदै माथि चढ्ने र यसको पातले नागको फणा जस्तो आकृति दिने, साथै पानको प्रारम्भिक खेती गरिने ठाउँमा नागको बास पाइन्छ भन्ने मान्यताले यस जातिमा नाग पूजाको प्रचलन भएको विश्वास गरिन्छ। यसरी बरैका केही समुदायले नाग वा नागवंशी उपनाम अवलम्बन गरेको पाइन्छ। बरैहरू आफ्नो पूजा विधिबाट असिना र हुरी बतास कम गराई वा फर्काई आफ्नो खेती सुरक्षित राख्थे भन्ने विश्वास पनि पाइन्छ। यस जातिमा शोखा बाबा शिवजीको प्रतीकको रूपमा मानिन्छ। शोखा बाबा पूजाका लागि घरको कोठाको एउटा कुनामा माटोको ढिस्कोको स्थान बनाइन्छ र वार्षिक रूपमा उही स्थानमा विधिविधानसहित पूजा गरिन्छ। कुल पूजाको निरन्तरता प्राय परिवारको जेठो सदस्यबाट गरिन्छ। कुल पूजामा प्रत्येक कुलमा एकजना शोखा वा धामी हुने परम्परा छ। धामीले वार्षिक कुल पूजाका बेला अन्तःकरणको चेतना जगाई कुलका देवी देवतालाई सम्झने, बोलाउने तथा पारिवारिक गल्ती वा पूजा आजाका कमी कमजोरीका लागि माफी माग्दै परिवारको कुशल मङ्गल, प्रगति, शान्ति तथा समृद्धिका लागि कुल पूजा अर्पण गर्ने चलन छ। यसका अतिरिक्त बरैहरू दुर्गा, भैरव, सभरधीर, महावीर, फुलमत्ती साथै स्थानअनुसार कालीमाई, चण्डीमाई, कोठैमाई तथा समयमाईको पूजाआजा गर्दछन्। पारम्परिक कृषि पेसादेखि वर्तमानमा शैक्षिक, प्राविधिक, राजनीतिक अनेक क्षेत्रमा सम्मिलित बरैहरूको 2068 सालको साक्षरता दर 57% बढेर 2078 सालमा 71% छ, जसमा पुरुषको साक्षरता प्रतिशत 10% बढेको छ भने महिलाको साक्षरता प्रतिशत 17% उक्लेको छ। बरै चौरसियाहरू व्यापारको सिलसिलामा विभिन्न समुदायको सम्पर्कमा हुने भएकाले बरैहरू प्राय बहुभाषी भएको पाइन्छ। 1.07% बरै चौरसियाहरूको मातृभाषा नेपाली रहेको छ भनेर विनोद कुमार बरैले लेख्नु भएको छ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता हाम्रो, नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे। कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी बराई जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री राख्दैछौँ। अबको क्रममा कुराकानी बराई जातिको नामकरणका ऐतिहासिक कथनहरू, बराई समाजको वर्तमान अवस्था र गतिविधि सम्बन्धमा चौरसिया समाज नेपालका सल्लाहकार विनोद कुमार बराईसँग कुराकानी गरेका छौँ। स्वागत छ कार्यक्रममा।
2: धन्यवाद।
0: नेपालमा बराई जातिको बसोबास कहाँ कहाँ छ?
2: खास गरी नेपालमा बराई जातिको बसोबास हेर्ने भने धेरै जसो मध्य प्रदेशमा, तर लुम्बिनी प्रदेशमा दोस्रो उपस्थिति रहेको छ। जिल्लागत हिसाबमा हेर्ने भने बर्दिया, बाँके, रूपन्देही, कपिलवस्तु, नवलपरासी, पर्सा, रौतहट हुँदै मोरङसम्मै रहेको छ।
0: बराई जातिले कुन कुन थर लेख्ने गर्दछन्, प्रचलनमा के कस्तो छ, कुन कुन थरलाई चाहिँ हामी बराई जातिको थर भनेर जान्न सक्छौँ?
2: बराई जातिले खास गरी पश्चिमबाट हेर्ने भने नेपालगञ्जमा तमोली, नाग लेखेको बढी पाइन्छ भने चौरसिया कमन हुँदै गएको छ। त्यस्तै रूपन्देहीतिर बराई नै लेख्ने चलन छ र नवलपरासी र रूपन्देहीका केही क्षेत्रहरूमा बर्मा, शर्मा, जयसवाल पनि लेखिन्छ र चौरसियाको धेरै जसो उपयोग पर्सा जिल्लामा भएको देखिन्छ। पर्सा जिल्लामा चौरसिया बराई लेख्ने चलन छ। त्यस्तै अलि हामी पूर्वतिर सर्यौँ भने रौतहटतिर उतै राउत बराई, अनि हामी जनकपुरतिर गयौँ भने भगत राउत लेख्ने चलन छ।
0: नेपालमा चाहिँ बराई जातिको जनसङ्ख्या कति छ, कस्तो देखिन्छ तथ्याङ्कहरूमा, अघिल्लो पछिल्लो तथ्याङ्कहरूमा कस्तो छ?
2: हामीले नेपालको जनगणनाको आधार मान्यो भने 2078 जनगणनामा बराई जातिको जनसङ्ख्या 68,000 हाराहारीमा रहेको छ र त्यो जनगणनामा महिला र पुरुषको अनुपात हेर्ने भने पुरुषहरू 48% र महिलाहरू 52% रहेका छन् र जुन अघिल्लो जनगणनामा 80,000 हाराहारीमै थियो र विभिन्न कारणले जनसङ्ख्या, नेपालको जनसङ्ख्यामा पनि केही घटेको जस्तो तथ्याङ्कमा आएको थियो, त्यस्तै बराई जातिको पनि जनसङ्ख्या घटेको देखिन्छ।
0: घट्नुमा केही कारण देख्नुहुन्छ कि स्वाभाविक हो कि?
2: जनसङ्ख्या घट्नुको पछाडि धेरै कारणहरू हुन सक्छन्, तर त्यसमध्ये धेरै जसो अवस्थामा जनगणना गर्न गएको कर्मचारी अथवा जनगणनामा सहभागी भएको व्यक्तिहरूले बराई अथवा चौरसिया थर बाहेक पनि थर लेखिरहेका हुन्छन्। त्यसमध्ये अब भगत, राउत अन्य जातिहरूमा पनि लेखिन्छ र त्यो वर्गीकरण गर्दाखेरि कहिलेकाहीँ अन्य जातिमा पनि परिराखेको हुन्छ, त्यसरी पनि घटेको हुनसक्छ र बसाइसराईले गर्दा पनि घटिरहेको अवस्था हुनसक्छ।
0: यहाँहरूको अनुमानमा चाहिँ बराई जातिको जनसङ्ख्याको अवस्था कस्तो होला, अनुमान चाहिँ कस्तो छ, कति होलान् बराईहरू?
2: हाम्रो चौरसिया समाज नेपालले विभिन्न जिल्लामा सम्पर्क गरिराखेको छ र त्यहाँ हाम्रो जिल्ला समितिहरू पनि बन्दैछ, कति औपचारिक रूपमा दर्ता भएको छ, कतिपय दर्ता भएको छैन र सम्पर्कको आधारले हामीले हेर्दाखेरि कमसेकम 1,00,000 हाराहारीमा हुनुपर्ने।
0: बराई जाति नामकरण हुनुका कुराहरू अथवा बराई जातिको उत्पत्ति सम्बन्धी विषयवस्तुहरू, चौरसिया पनि छ बराईहरूको थरमा होइन, यो चौरसियाको नामकरण हुनुका पछाडि चाहिँ के कस्ता विषयवस्तु, जनश्रुति वा भनाइहरू पाइन्छन्?
2: चौरसिया र बराई जातिको उत्पत्ति हामीले हेर्ने भने प्रष्ट लिखित दस्तावेजहरू कमै छन्, तर भनाइहरूलाई हामीले आधार मान्ने भने बराई जाति ब्राह्मण जातिबाट छुट्टिएर बनेको जातिको रूपमा उल्लेख गरेको पाइन्छ। खास गरी एउटा ब्राह्मण परिवारले सगौलमा बसिरहेको बेलामा चौरासी पूजाको आयोजना गर्नुभयो र त्यो बेलामा चौरासी पूजा सकिएपछि अतिथिहरूलाई पान खुवाउनु पर्यो भनेर, खाना खाइसकेपछि निस्किने बेलामा पान खुवाउनु पर्यो भनेर आग्रह गरे। जेठो दाईले कान्छो भाइलाई पान लिएर आइजा भनेर आदेश दिनुभयो। त्यो बेलामा पान खेती हुँदैन थियो र पान सङ्कलन गर्न जङ्गलतिर जानुपर्ने हुन्थ्यो। कान्छो भाइ जङ्गलमा गएर पान सङ्कलन गरेर ल्याउँदासम्म अतिथिहरू रिसाएर फर्किसकेका थिए र घरमुली रिसाएर अब तिमीलाई हाम्रो परिवारभित्र राख्दैनौ, तिम्रो जनै पनि खोज्छौ र तिमी अब गएर पानको वृत्ति व्यवसाय गरेर बस, पान खेती गरेर बस भनेर छुट्याइदिए। छुट्टिएपछि वृत्ति व्यवसाय गर्ने भएर वृत्तिको वृबाट बराई जाति को उत्पत्ति भएको
0: हजुर,
2: अनि त्यो चौरासी पूजाबाट छुट्टिएको भएर, छुट्याइएको भएर चौरसिया थर प्रसिद्ध भएको। तर अब कालान्तरमा आएर पानलाई संस्कृतमा तम्बुल भनिन्छ, अनि तम्बुलबाट तम्बुलको खेती गर्ने परिवार अथवा जातिलाई तम्बोली भन्दै तमोली भनेर पनि प्रख्यात छ। धेरै जसो जिल्लाहरूमा तमोली पनि लेख्ने चलन छ।
0: अब बराई जातिमा नागको पूजा गर्ने विशेष प्रचलन पाइन्छ। नाग पञ्चमीका दिन बराई चौरसियाहरूले विशेष दिवसका रूपमा पनि मनाएको पाइन्छ होइन। अब नागसँगको विशेष सम्बन्ध चाहिँ के हो, चौरसियाहरूको यस सम्बन्धी मान्यताहरू के छन्?
2: यो बराईहरूको लागि कुलदेवताको रूपमा नागदेवतालाई मान्ने चलन छ र बराईहरूले नागको पूजा गर्छन्। बराईहरूले नाग अथवा सर्पलाई कहिले पनि मार्दैनन्, त्यो चलन छ। खास गरी पान खेती गर्दाखेरि पान हावाहुरी र विपदहरूबाट जोगाउनलाई एउटा शक्तिको पूजा गर्ने भनेर चलन परम्परादेखि सुरु भएको हो र पान खेती गर्दा त्यहाँ नाग र सर्पको बसोबास रहिरहेको देखिन्छ र नागले परिवारले कुनै क्षति नगरोस्, पान खेती राम्रो होस् भन्ने मान्यतामा रहेर नागलाई खुसी पार्ने, नागदेवतालाई खुसी पार्ने उद्देश्यले नाग पूजाको सुरु भएको हो। र यो वैदिक कालमा, खास महाभारत कालमा नाग देवता र नागको पूजा गर्ने बराई थरको पनि उल्लेख गरेको पाइन्छ।
0: अब हिन्दू सनातन धर्मावलम्बी बराईहरू अब पारम्परिक रूपमै धेरैजसो शाकाहारी र भक्ति भावनामा अभ्यस्त छन् हुन्छन् भनिन्छ। वर्तमानमा चाहिँ यो परम्परा कसरी आइरहेको देखिन्छ?
2: हजुर, खास गरी बराई चौरसिया परिवारमा शाकाहारी हुने र भक्ति भाव पूजामा बढी संलग्न हुने परम्परा रहेको आएको छ र बराईहरूमा खास गरी सोखा बाबाको पूजा गर्ने चलन पनि छ। सोखा बाबा खास गरी शिवजीको प्रारूपको रूपमा पूजा गरिन्छ, त्यसको लागि आफ्नो एउटा पूजा कोठा छुट्याइन्छ र पूजा विशेष पूजा गरिन्छ। र यसरी हेर्दाखेरि शाकाहारी भएको भएर भगत भन्ने शब्द त्यहाँबाट सुरु भयो, भक्तिबाट भगत सुरु भयो र त्यो थरको रूपमा पनि धेरै जसो परिवारले अँगालेर भगत थर पनि लेख्ने चलन बढेको।
0: अब बराईहरू मुख्य गरी तराई मधेसमा बसोबास गर्ने हिन्दू सनातन धर्मावलम्बी जाति, तराई मधेसकै संस्कार संस्कृतिमा पनि बराईहरूका आफ्ना अलि विशेष, अलि मौलिक प्रचलनहरू, संस्कारहरू,
2: हजुर
0: मौलिकताहरू।
2: हजुर, बराईहरू खास गरी हिन्दू सनातन धर्म परम्परालाई नै अँगालेर बसिरहेको पाइन्छ। धेरैजसो 99% बराईहरू हिन्दू धर्म मानिरहेका छन् नेपालमा। खास गरी त्यो जन्मदेखि लिएर विवाह मृत्यु सबै संस्कारहरू हिन्दू धर्मअनुसार नै हुन्छ। तर बराईहरूले नाग पूजा विशेष रूपमा गर्छन्, नाग पूजा विशेष रूपमा मनाउने नागपञ्चमीको दिन परम्परा छ।
0: अलि महत्त्वपूर्ण रूपमा मनाउने चाडहरू चाहिँ के छन्?
2: बराईहरूले प्रायःजसो हिन्दू धर्मावलम्बीहरूले मान्ने सम्पूर्ण पूजाहरू दुर्गा पूजा, लक्ष्मी माताको पूजा, सरस्वती गणेश भगवान्को पूजा, शिवजीको पूजा, ब्रह्मा विष्णु महेश सबैको पूजा गर्ने चलन छ। एउटा यसमा बराईहरू खास गरी पान खेती र चुनको व्यवसाय गर्ने, सुपारी खेती गर्ने जातिको रूपमा परम्परागतदेखि लागेको देखिन्छ। त्यसको एउटा महत्त्वपूर्ण र इन्ट्रेस्टिङ कथा पनि छ। जस्तो पानमा पान, सुपारी र चुनको प्रयोग हुन्छ। पानलाई विष्णु भगवानको स्वरूप, चुनलाई शिवजीको स्वरूप र सुपारीलाई ब्रह्माजीको स्वरूप मानिन्छ। त्यसकारण त्यसमा प्राय जसो हिन्दू धर्मावलम्बीले गर्ने पूजा, ब्राह्मणले गराउने पूजाहरूमा पनि पान चाहिने, सुपारी चाहिने परम्परा त्यो जोडिएको पनि देखिन्छ।
0: बराईहरू त पूर्वदेखि पश्चिमसम्म अब तराईमा छरिएकै देखिन्छ होइन? बराईहरूले चाहिँ कुन कुन भाषा बोल्दछन् आफ्नो मातृभाषाको रूपमा?
2: बराईहरू खास गरी तराई मधेसमा बोलिने भाषाहरू प्रयोग गरिरहेको देखिन्छ। नेपालगञ्ज बर्दियातिर अवधि भाषाको प्रयोग हुन्छ, लुम्बिनीसम्म अवधि भाषाको प्रयोग भइराखेको देखिन्छ। रूपन्देही नवलपरासीमा भोजपुरी छ, तर त्यो भोजपुरी अवधिसँग मिक्स भएको बुझिन्छ र खास भोजपुरी पर्सा केन्द्रित रहेर नारायणीदेखि पूर्वतिर बागमतीको बिचमा भोजपुरी प्रसिद्ध छ र त्यस पूर्व बागमती पूर्व गएपछि बज्जिका र मैथिली भाषाको प्रचलन छ। र काठमाडौँमा पनि बराई चौरसिया परिवार छन्। काठमाडौँमा पुस्तकदेखि, चार पुस्तादेखि बसिराखेका बराईहरू, बराई चौरसियाहरू खास गरी नेवारी भाषा पनि बोल्दछन्। नेवारी परम्परा र संस्कृतिलाई पूर्ण रूपमा अँगालिसकेका चौरसिया परिवार पनि काठमाडौँमा छन्।
0: अब बराईहरूको पारम्परिक पेसा त अब पान खेती देखिन्छ होइन जनश्रुतिमा पनि। बराईहरूको परम्परागत व्यवसायका अतिरिक्त अब वर्तमानमा चाहिँ बराईहरू कुन कुन पेसामा, कुन कुन क्षेत्रमा संलग्न भएको देखिन्छ?
2: हजुर, बराईलाई खास गरी पान खेती, पान चुनको व्यवसाय गर्ने जातिको रूपमा चिनिए पनि हालको अवस्थामा बराईहरू अन्य पेसाहरूमा सक्रिय रूपमा अगाडि बढेको देखिन्छ। खास गरी अहिले प्राविधिक शिक्षाहरूमा कृषि, इन्जिनियर, स्वास्थ्य सेवामा डक्टरहरू अहिले थुप्रै छन् बराई चौरसिया परिवारहरूबाट, र यो प्राध्यापकहरू पनि छन् यसमा। त्यस्तै राजनीतिमा पनि अहिले सङ्गठित हुने, समाजसेवामा लाग्ने चौरसिया बराई समाजबाट केही चर्चित व्यक्तित्वहरू हुनुहुन्छ, यस्ता व्यक्तित्वहरू छन्। र अहिले विदेशी रोजगारमा पनि चौरसिया बराई परिवारका युवाहरू गइराखेको देखिन्छ नेपालको चलन अनुसार त्यो बढ्दै गएको छ। र यसमा हेर्दाखेरि मधेसी समुदाय र नेपालकै परिवेश अनुसार हेर्दाखेरि चौरसियाको पनि पितृसत्तात्मक परिवार नै प्राय जसो देखिन्छ र पुरुषहरूभन्दा महिलाहरू अलिक पछि परेको देखिन्छ। महिलाहरूको साक्षरता कम छ, शिक्षा रोजगारमा पनि महिलाहरू पछि नै छन्। त्यसै हिसाबले हामीले चौरसिया समाज गठन गरेका छौँ। चौरसिया परिवारलाई सङ्गठित गर्ने, सूचना आदान प्रदान गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने क्रियाकलापहरू गरिरहेका छौँ। हामीले
0: चौरसियाहरूले चाहिँ संस्थागत रूपमा, साङ्गठनिक रूपमा चाहिँ के गरिराखेका छन्? चौरसिया सम्बन्धी समाजका गतिविधिहरू चाहिँ के छन्? यो बारेमा केही बताइदिनुहोस् न।
2: हजुर, अहिले यो जाति व्यवस्थालाई नेपालमा सनातन हिन्दू धर्मको हिसाबले यो वर्ण व्यवस्था स्थापना भइसकेको, परम्परागत हिसाबले भइसकेको अवस्थामा यो जातिगत सङ्गठनहरूको भूमिका सकारात्मक रूपमा यसलाई सचेतना बढाउने काममा गर्नुपर्ने हुन्छ र सङ्घीय शक्ति कलियुगे भन्ने उखान छ, त्यस हिसाबले हामीले पनि भरै चौरसिया परिवारहरूलाई एकत्रित गर्ने, एकबद्धता गर्ने हिसाबले नेपालमा, नेपालको खास गरी काठमाडौँमा चौरसिया समाज नेपाल 2071 सालमा तदर समितिको रूपमा गठन गऱ्यौँ र 2072 सालमा विधिवत रूपमा दर्ता गऱ्यौँ र हामीले समाज कल्याण परिषदमा पनि दर्ता गरेका छौँ। र यो चौरसिया समाज नेपाल काठमाडौँले विभिन्न किसिमको सचेतनामूलक कार्यक्रम, खास गरी यो चौरसिया समाजमा र बरै परिवारमा, खास गरी तराई मधेसकै अवस्था अनुसार दहेज प्रथा, बाल विवाह जस्ता कुरीतिहरू रहेका छन् र त्यसको विरुद्ध हामीले जनचेतना अभियानहरू गर्दैछौँ। चौरसिया समाज नेपालको मूल अभियान नै दहेजमुक्त चौरसिया समाज हाम्रो अभियान भनिरहेको छ र यसलाई हामीले वार्षिक रूपमा नाग पूजाको दिन पारिवारिक भेटघाट कार्यक्रम राख्दछौँ र त्यसमा हामी विभिन्न हाम्रो युवाहरूलाई, यस सम्बन्धी विज्ञहरूलाई बोलाएर छलफल पनि गर्छौँ र प्रतिबद्धता पनि जाहेर गर्छौँ र यससँगसँगै हामीले वार्षिक रूपमा अन्य सामाजिक कार्यक्रमहरू जस्तै रक्तदान कार्यक्रमहरू आयोजना गर्छौँ नेपाल रेडक्रस सोसाइटीसँग मिलेर र अन्य गतिविधिहरू पनि आवश्यकता अनुसार गरिराखेका हुन्छौँ।
0: जुन यी संस्थाहरू छन् यिनले चाहिँ चौरसियाहरूको संस्कार, संस्कृति, परम्पराको संरक्षण गर्ने, सम्वर्धन गर्ने विषयवस्तुमा चाहिँ के गरिरहेको पाइन्छ?
2: चौरसिया समाज नेपालभित्र हामीले महिला नेतृत्वलाई अगाडि बढाउनलाई महिलाहरूको महिला सङ्गठन, त्यसभित्र उपसमिति बनाएका छौँ। त्यस्तै युवाहरूलाई, खास गरी नयाँ वर्गका, अहिले जेनजीको शब्द आएको छ, युवाहरूलाई पनि एकत्रित गर्ने, एकबद्ध गराउने हिसाबले सचेतनामूलक क्रियाकलाहरूमा जोड दिन्छौँ र युवाहरूलाई पनि प्रशिक्षण गर्ने युवाहरूको पनि समिति बनाएका छौँ र हामीले शिक्षालाई प्रवर्धन गर्नलाई छात्रवृत्तिको पनि परिकल्पना गरेका छौँ। त्यस सँगसँगै हामीले चौरसिया बरै समाजसँग सम्बन्धित विभिन्न परिवारलाई नेपालभित्र बसोबास गर्ने र यसबाहेक भारतमा पनि रहेका चौरसिया बरैसँग सम्बन्धित व्यक्तित्वहरू नेपाल आउँदाखेरि उहाँहरूसँग सम्पर्क गर्ने प्रयास गर्छौँ। हामीले भारत र नेपालको सम्पर्क सूत्रहरू पनि स्थापना गर्ने प्रयास गर्दैछौँ र यसै सिलसिलामा एउटा हाम्रो दूरगामी योजना छ, चौरसिया बरै समाजको एउटा धर्मशाला काठमाडौँमा स्थापना गर्ने, त्यो भयो भने त्यस मार्फतले सामाजिक र चेतनामूलक कार्यक्रम र जनसम्पर्क कार्यहरूलाई हामी निरन्तर रूपमा अगाडि बढाउन सक्छौँ र समाजमा सकारात्मकता फैलाउनलाई चौरसिया समाज नेपालले सङ्गठित रूपमा काम गर्न सक्छ भन्ने लाग्दछ।
0: अब चौरसियाहरूका, बरैहरूका अरू पनि संस्थाहरू जिल्लाहरूमा छन् कि तिनका गतिविधि पनि केही समाजको सल्लाहकार पनि हुनुहुन्छ यहाँ?
2: हामीले चौरसिया समाज नेपाल काठमाडौँमा दर्ता गरेका छौँ। यसबाहेक पनि सङ्गठित रूपमा विभिन्न जिल्लामा हामीले सङ्गठन विस्तारको काम गर्दै पनि छौँ। यसरी हामीले सम्बन्धित सबै जिल्लाहरूमा चौरसिया समाज नेपाल, चौरसिया बरै सेवा समिति, नाम फरक भए पनि चौरसिया बरैसँग जोडिएका व्यक्तित्वहरूलाई सङ्गठित गरेर जिल्ला स्तरीय सङ्गठन निर्माण गरिरहेको।
0: हजुर,
2: खास गरी रौतहट र पर्साको अगुवाहरू र बुद्धिजीवीहरू एक दशक अगाडि भेला भएर चौरसिया बरै सेवा समिति गठन गरेका थिए। त्यो समिति अनौपचारिक रूपमा चल्यो र पछि पर्सा जिल्लाको छुट्टै, रौतहट जिल्लाको छुट्टै सेवा समितिहरू निर्माण भए, त्यसमा बरै चौरसिया अथवा चौरसिया बरै सेवा समिति गठन भइराखेको अवस्था छ।
0: यहाँले यति जानकारी दिनुभयो स्टुडियोसम्म आएर, कार्यक्रमका तर्फबाट यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
2: मलाई पनि चौरसिया समाज नेपालको सल्लाहकारको हैसियतले आएर यहाँ चौरसिया बरै जातिको विषयमा केही जानकारी दिने जुन अवसर दिनुभयो त्यसको लागि रेडियो नेपालले धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो चौरसिया समाज नेपालका सल्लाहकार विनोद कुमार बरै। बरै जातिका ऐतिहासिक सांस्कृतिक विषयवस्तुका साथै बरैहरूको वर्तमान अवस्था र समाजका गतिविधि सम्बन्धमा उहाँसँगको कुराकानी प्रस्तुत गर्यौं। अब कार्यक्रमको अन्तमा आज एउटा लोककथा राख्दैछौँ। बहुजातीय बहुसांस्कृतिक र विविध भूगोलको हाम्रो समाजमा आफ्ना समुदायमा प्रचलित लोककथाहरू हाम्रा लोक साहित्यिक सम्पदाका रूपमा रहेका छन्। भनिन्छ समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोणले अध्ययन गर्नका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् लोककथाहरू। श्रुति परम्परामा आधारित र लौकिक अलौकिक आस्था विश्वास पाइने यी कथाहरू प्रविधिगत समाज रूपान्तरणका कारण लोप समेत हुँदै गइरहेका छन्। हाम्रा लोककथाहरूलाई उपेक्षित विषयवस्तुका रूपमा राखी छाड्नुभन्दा तिनीहरूको सक्दो जगेर्ना गर्नु समाज र राष्ट्रको हितमा हुनेछ भन्ने भनाई संस्कृतिविदहरूको रहने गरेको छ। यसै सन्दर्भमा हामी लोककथाहरू प्रस्तुत गर्ने गर्छौँ। आज प्रस्तुत गर्छौँ लोककथा भागेश्वर। डाक्टर देवी नेपालद्वारा सम्पादित पुस्तक प्रज्ञा नेपाली लोककथाबाट यो कथा लिएका छौँ। डडेलधुराका कल्याण ओझालाई स्रोतका रूपमा उल्लेख गर्दै यो कथा राखिएको छ। सुनौ लोककथा भागेश्वर। पुरानो जमानामा नागीमल्ल नाम गरेका एक राजा रहेछन्। नागीमल्ल राजाले आफ्नो बलले कब्जामा लिएको हुनाले अत्याचारको विरोधको प्रतीकका रूपमा भागेश्वरलाई लिइन्छ। त्यसैले त भागेश्वरको चैत गीत स्थानीय भाषामा गाइन्छ। छलैको देऊ भागेश्वर देऊ, बलैको राजा नागीमल्ल राजा। मुर्दाको स्वर र हल जोत्ने मानिसको हाँक नसुनिने ठाउँमा बस्ने भागेश्वर हुन् भन्ने भनाइबाट के प्रमाणित हुन्छ भने भागेश्वर बाबा एक शान्तिप्रिय देवता हुन्। काशीतिरबाट आएका अर्थात् ल्याइएका भागेश्वरको मानिसका जस्तै धेरै भाइ छन्, जसमा 80 ग्राम पनि एक हुन्। त्यस्तै उनका 7 बहिनी पनि रहेछन्। भागेश्वर अत्याचार सहन नसक्ने र राजालाई पनि दमन गरिदिने एक वीर पुरुष हुन्। कसै कसै विद्वानले भागेश्वर भग शब्दबाट उत्पन्न भएको संस्कृत शब्द हो। यो कुराले यो कथा शिव र पार्वतीसँग जोडिन्छ। यो कुरा साबित भइसकेको छ कि भागेश्वर आफ्ना समयमा शक्तिशाली देव पुरुष हुन्। एक समयमा जति बेला डोटी राज्यमा नागीमल्लको बोलवाला थियो, त्यस समयमा जनता धेरै सोझा थिए। तिनै सोझा जनतालाई राजाले दुःख दिन्थे। सारा जनताले नागीमल्लका कारण धेरै दुःख पाएका थिए। त्यसैले सबै जनता भागेश्वरका शरणमा परे। उनीहरू भागेश्वर देवतासँग आफूलाई नागीमल्लले दिएको दुःखका बारेमा बताउन थाले। भागेश्वर जनताले पाएको दुःखप्रति संवेदनशील भए। भागेश्वरले म तपाईँहरूको दुःख हटाउने उपाय गरौँला भनेर वचन दिएछन्। उनले तपाईँहरू चिन्ता नलिनुहोस् भनेर सबै जनतालाई सम्झाएछन्। उनको कुराले सबै जनता खुसी भएर आआफ्नो घर गएछन्। अब भागेश्वरले राजा नागीमल्लसित लडाईँ गर्ने विचार गरे। भागेश्वरले आफ्ना सबै दूत र सहयोगीलाई तयार पारे। अब भागेश्वर नागीमल्लबीच युद्ध भयो। यस युद्धका बारेमा स्थानीय भाषामा धुसको लोकगीतमा यस्ता शब्दहरूमा वर्णन गरिएको पाइन्छ। नागीमल्ल दान्नौरे भागेश्वर देवले जतना अठ्ठा पाड्यो। नागीमल्ल दान्नौरे भागेश्वर देवले डोका जतना अठ्ठा पाड्यो। नागीमल्ल भागेश्वर युद्ध बाध्य भइछ, जित भयो भागेश्वर देव, भोकर बजायो जम्माई देवले। यस युद्धमा भागेश्वरको जित भएपछि समाजमा शान्ति छायो र अमन चयन कायम भएर त्यसपछि नागीमल्लले आफ्नो हार स्वीकार गरे। भारतको केदारमा चढाउन भनी राजा नागीमल्लले एक ठुलो घण्ट लैजान लागेका रहेछन्। गुणपालबाट आफ्नो शक्तिले त्यसलाई फर्काएर ढुङ्गरी पुर्याएको कुराको साक्षी आज पनि ढुङ्गरी गाउँको गोरा आँगनमा रहेको पुरानो घण्ट हो। त्यो घण्ट आज पनि जस्ताको तस्तै छ। भागेश्वरको मुख्य मन्दिर चल्ल सिराड, दक्षिण सिराड, महाकाली नदी पूर्व, ग्वान्नी किरोड, गोगन उत्तर, चिरकटे पश्चिम पर्दछ। भागेश्वरका बारेमा स्थानीय जनसमुदायमा चैत, ढुस्को, फाग, ठाडोखेल आदि कुरा जस्ताका त्यस्तै छन्। यो थियो सुदूरपश्चिमबाट सङ्कलित लोककथा भागेश्वर। त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले बरै जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्यौँ, एउटा लोककथा प्रस्तुत गर्यौँ। हस् त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसहित प्रस्तुता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र बन्दीबाट दीपक लिम्बू र माण्डवी त्रिपाठीको स्वर, महेश खड्काको रचना अनि सङ्गीत पनि महेश खड्काकै।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र जितबाट बलराम ढकाल र रिमा गुरुङको स्वर, अस्कर अलीको रचना अनि सङ्गीत हो टिका भण्डारीको।

सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक

0: ब्याङ्क।
1: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
2: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
2: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
1: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
4: याद राखौ, गलत सूचना।
5: यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोकको निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीपछिको विपद व्यवस्थापनमा खटिएका तीनै तहका सुरक्षा निकायलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ। हिजो साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च सम्मान र कदर हुने बताउनुभयो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। भोटेकोसी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिम प्राप्त K9 कुकुर टोलीलाई पनि परिचालन गरेको छ। बाढी पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिम प्राप्त कुकुरको प्रयोग प्रभावकारी पनि बन्दै गएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितवन लगायतका स्थानमा प्रहरीले K9 टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप, औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठनको सहायतामा प्राप्त हैजा विरुद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। भोटेकोसी नदीमा यही भदौ 10 गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धोलीखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले हिजो विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरिएको हो। आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 2061 भदौ 22 गतेबाट औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। विक्रम सम्बत 2013 भदौ 22 गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो। हाल नेपालमा करिब 83,000 निजामती कर्मचारी कार्यरत छन्। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेन्जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्सा र जेन्जी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको हिजो शिलान्यास गर्नुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
6: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
7: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
6: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
7: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र #डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू

0: थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: बाँकी समाचार। ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना भई खोलामा पस्दा दुईजना बेपत्ता भएका छन्। जिल्ला कार्यालय प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कमल बजगाईका अनुसार आज बिहान आठराई त्रिवेणी गाउँपालिकाको हाङफाङबाट गोलिया बोकेर अरूण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर महुवा खोलाको पुलको छेउबाट खस्दा खोलाले बगाएर दुईजना बेपत्ता भएका हुन्। प्रहरीका अनुसार ठेगाना नखुलेका ट्र्याक्टर चालक समीर बराइली र ट्र्याक्टरमा सवार अनिल नाम्बोलाई खोलाले बगाएर बेपत्ता पारेको हो। र इरानका शीर्ष सुरक्षा अधिकारी मोहसेन रेजाईले होर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने बताउनु भएको छ। उहाँका अनुसार उक्त जलमार्गका लागि ओमानसँग सहमति भएको र नयाँ पानी जहाज मार्ग पनि आगामी केही दिनभित्र सार्वजनिक गरिनेछ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
3: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाउ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
6: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
7: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
6: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
8: अब हामी तपाईँलाई सुनाउँछौँ नारायण सुवेदीको स्वरमा रहेको आधुनिक गीत। निश्चल श्रेष्ठको रचना अनि सङ्गीत, गायक स्वयंकै।

भर्खरै सुनायौं थानेश्वर गौतमको सुर अनि संगीतमा रहेको आधुनिक गीत दिलबहादुर बरुवाल छेत्रीको रचना हो। हामी तपाईँलाई यति बेला आधुनिक गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौ सुजिता प्रधानको सुर, दावा तामाङको रचना अनि संगीत हो पावल चामलिङ राईको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

भर्खरै सुनायौं सञ्जीवनीको स्वरमा रहेको आधुनिक गीत डीआरको रचना अनि संगीत हो सन्तोष श्रेष्ठको। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई यति बेला आधुनिक गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौ अर्को आधुनिक गीत सुसन सामसोहङको स्वर, बिरु लामिछानेको रचना अनि संगीत हो विकास चौधरीको।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

भर्खरै सुनायौं पूर्णिमा लामाको स्वरमा रहेको आधुनिक गीत, पूर्ण साउदको रचना अनि महेश खड्काको संगीत। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ ओम सुनवारको स्वर, राजेश कुमार श्रेष्ठको संगीत अनि शब्द रचना हो मेरिना स्मृतिको।

भर्खरै सुनायौं शिशिर योगीको स्वरमा रहेको आधुनिक गीत राजन कार्कीको रचना अनि संगीत हो कीर्ति न्यौपानेको। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौं। अब सुनाउँछौ नवीन कार्कीको स्वर, राजु बाबु श्रेष्ठको रचना अनि संगीत हो राजन राज शिवाकोटीको।

आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। कुबेर राईको स्वर, गणेश श्रेष्ठको रचना अनि सङ्गीत हो शिवसङ्गम राईको। यसपछि यहाँहरूले केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र न्युयोर्कमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोकको निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवा बाढीपछिको विपद व्यवस्थापनमा खटिएका तीनै तहका सुरक्षा निकायलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ। हिजो साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च सम्मान र कदर हुने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। भोटेकोसी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त K9 कुकुर टोलीलाई परिचालन गरेको छ। बाढी पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको पनि प्रहरीले जनाएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितौन लगायतका स्थानमा प्रहरीले K9 टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेनजी सहित स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेनजी सहित परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको हिजो शिलान्यास गर्नुभयो। ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना भई खोलामा पस्दा दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कमल बजगाईका अनुसार हिजो बिहान 8 साई त्रिवेणी नगर गाउँपालिकाको आङफाङबाट आज बिहान गोलिया बोकेर अरूण भिनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर मौवा खोलाको पुलको छेउबाट खस्दा खोलाले बगाएर दुईजना बेपत्ता भएका हुन्। प्रहरीका अनुसार ठेगाना नखुलेका ट्र्याक्टर चालक समीर बराइली र सोही ट्र्याक्टरमा सवार अनिल नाम्बोलाई खोलाले बगाएर बेपत्ता पारेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। भोटेकोसी नदीमा हे भदौ 10 गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धोलीखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बिहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरुद्धको खोप औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै विश्व स्वास्थ्य संगठन WHO को सहयोगमा प्राप्त हैजा विरुद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। कैलाली लगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी 3 दिनसम्म कायम रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ। कार्यालय प्रमुख इन्जिनियर सञ्जय कुमार शाहका अनुसार मौसम पूर्वानुमान अनुसार आजदेखि 24 गतेसम्म हिमाल पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदलिरहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। र इरानका शीर्ष सुरक्षा अधिकारी मोहसेन रेजाईले ओर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने बताउनु भएको छ। उहाँका अनुसार उक्त जलमार्गका लागि ओमानसँग सहमति भएको नयाँ पानी जहाज मार्ग पनि आगामी केही दिनभित्र सार्वजनिक गरिनेछ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ विमला राई र म रुक्मिणी पोखरेल

हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ बाणी पहिरो विशेष कुराकानी शान्ति राणा र विमल गेवालीको साथमा। 12 बजे समाचार सुनिसकेपछि 12 बजेको समाचारपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ 1:05 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुनिसकेपछि 1:20 म्युजिक क्याफे कार्यक्रम सूर्य लामाको साथमा सुन्नुहुनेछ। 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजी समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब भने बाढी पहिरो विशेष कुराकानी यहाँहरूले सुन्नुहुनेछ।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, रेडियो नेपालको केन्द्रीय प्रसारण अन्तर्गत यो समयमा हामी यहाँहरूको माझमा एउटा विशेष प्रसारण लिएर उपस्थित भएका छौँ। आजको यो झन्डै 12 बजीसम्मको बसाइको बिचमा पछिल्लो समसामयिक सन्दर्भमा भोटे कोशी नदीले उत्पन्न गरेको प्रकोप सम्बन्धमा आधारित विभिन्न सामग्रीहरू हामी यहाँहरूको माझमा प्रस्तुत गर्नेछौँ। त्यसको लागि सहकर्मी शान्ति राणा र म विमल गेवाली स्टुडियोभित्रको अन्य रुममा छौँ र बाहिर हामीलाई प्रविधि रूपमा देवकी भण्डारीले सघाउँदै हुनुहुन्छ। त्यसै गरी हामीसँग यो कार्यक्रमको संयोजनका लागि सहकर्मी भानुभक्त खड्का सँगै मनुका कुँवर पनि हामीसँग हुनुहुन्छ। त्यसो त रेडियो नेपालले विशेष प्रसारण मार्फत धेरै जसो समयमा श्रोताहरूलाई पछिल्ला सरकारले राहत पुनर्स्थापना अथवा खोजी उद्धारका सन्दर्भमा लक्षित गरेर गरेका विभिन्न काम कारबाहीहरूको सन्दर्भमाथि आधारित सामग्रीहरू लगातार रूपमा हामी दिइरहेका छौँ। यो बिचमा पछिल्लो केही अपडेट सँगै शान्तिजी, हामी कार्यक्रमको सुरुमा श्रोताहरूलाई केही जानकारीबाट
2: पक्कै पनि 12-10 गते जुन भोटेकोशी नदीमा आएको बाढी पछि बाढीले ल्याएको विपदलाई विपदपछि निरन्तर त्योसँग सम्बन्धित रहेर हामीले विभिन्न विषयवस्तु उठान गरेका छौँ र सम्बन्धित व्यक्तिसँगको कुराकानी पनि हाम्रा श्रोतालाई प्रत्यक्ष रूपमा प्रसारण गरेर सुनाइरहेका छौँ। र आज जुन रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिएको छ र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा यही भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकले बाढीमा ज्यान गुमाएका को सम्मान आज राष्ट्रिय शोक मनाउने निर्णय गरिएको हो। र आज नेपालभर सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। विमलजी
1: हजुर, अवश्य पनि एउटा राष्ट्रिय शोकको परिस्थितिमा छौँ। यो परिस्थिति बिचमा पनि हामीले शोक मनाउँदै गर्दाखेरि पनि हाम्रा कर्तव्यहरू छन्, हाम्रा उत्तरदायित्वहरू छन्, आफ्नो कर्तव्य सबैले सहकार्यको एउटा संस्कृति निर्माण गर्ने बेला पनि हो। यो बिचमा धेरै विकृतिका कुराहरू पनि छन्। त्यसो त यो समय हामीले साप्ताहिक रूपमा 11 बजीको समाचार पछाडिको समय हाम्रो चासो शीर्षकमा सहकर्मी रिता तिमिल सिन्हाले विशेष गरी उपभोक्ताहरूको अधिकारको सन्दर्भमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन गर्ने हाम्रो चासोको समय हो। यो हाम्रो चासो आज यो सन्दर्भमा यो समयमा यो कार्यक्रमको उद्देश्य अरू सार्थक भएको छ। हामीले विपत्तिको यो परिस्थितिको बिचमा पनि उपभोक्ताहरूको अधिकारको सन्दर्भ बिर्सेका छौँ। खबरहरूमा हामी सुन्छौँ कतिपय खाद्य वस्तुहरूमा मिसावट गर्ने अथवा हिजो मात्रै काठमाडौँ उपत्यकामा अनुगमनको क्रममा खसीको मासु बेचिने पसलमा बाख्रीको मासु मिसाएर बेचिएको भन्ने खबर थियो। त्यसो केही दिन अगाडि हाम्रो एउटा प्रमुख औद्योगिक सहर बुटवलमा पनि धेरै बाख्रीको मासुलाई खसीको मासु भनेर बेच्ने खालको प्रचलन। हामी इमान्दारिताको सन्दर्भ अथवा हाम्रो नागरिकको कर्तव्यको सन्दर्भमा पनि हामी कहाँनिर छौँ भन्ने दृष्टान्त यी खबरहरूले देखाउँछ।
2: यति बेला धेरै यो समयमा नै अलिकति फाइदा उठाउने होइन त्यस्ता प्रकृतिहरू पनि छन् नै। यति बेला
1: हामीसँग उपभोक्ता हित संरक्षण मञ्च भन्ने उपभोक्ताहरूको अधिकारको सन्दर्भमा काम गर्ने एउटा संस्था छ। त्यसमा उपाध्यक्षको रूपमा क्रियाशील गुरागाई हुनुहुन्छ, टेलिफोन सम्पर्कमा उहाँसँग एकैछिन कुरा गरौँ।
2: हजुर हजुर हजुर, स्वागत छ यहाँलाई।
3: धन्यवाद म्याडम।
2: हजुर, अब यति बेला यो विपदको बेला र चाडबाड पनि नजिकिरहँदा पनि जहिले पनि यो हाम्रो उपभोक्ता यो मा समिति चाहिँ अलिकति क्रियाशील हुने बेला पनि हो र अति यति बेला चाहिँ हामी विपदमा पनि छौँ। अहिले चाहिँ यहाँले कस्तो पाउनु भएको छ, यो बजार अनुगमन गर्ने क्रम कतिको छ, के छ
3: अहिलेको यो विषम परिस्थितिमा? सबैभन्दा पहिला बजार बिग्रेको छ। अरू बेला पनि बजार बेठी नै हुन्थ्यो, बिग्रेकै हुन्थ्यो। अहिले जब यो हाम्रो भोटेको छिको बाढीले रसुवा नुहाको अनि धादिङसम्म चितवनसम्म प्रभाव पार्यो, जसले गर्दा आम उपभोक्ताको शरीर क्षति भएको मात्र होइन अर्थको क्षति भएको छ, मानवीय क्षतिमा मान्छेको मन कुरिएको छ, मानसिक रूपमा पनि मान्छेलाई क्षति पुगेको छ। अब मान्छे उता डाइभर्ट भइरहेको बेलामा व्यापारीहरूले बजारमा एकदमै बेठिक सिर्जना गरेका छन् र बजारलाई व्यापारीहरूले नियन्त्रणमा राखेका छन्, जसलाई सरकारले मूल्य निर्धारण गरेर सरकारले हस्तक्षेप गरेर बजार चलाउनु पर्ने अवस्थामा चाहिँ व्यापारीहरूको हातमा बजार गएको छ, जसले गर्दा मान्छेको चुलो भान्सा सम्पूर्ण रूपमा व्यक्तिको हातमा व्यापारीको हातमा पुगेको छ। त्यसले गर्दा आम उपभोक्तालाई उता धनजनको क्षति, मानवीय क्षति, मानसिक क्षति, ती सम्पूर्ण क्षति त क्षति परिवारलाई भोग्यो। अब अरू जीवित परिवार र अन्य क्षेत्रका उपभोक्तालाई पनि यो विषयमा मार पारिरहेको छ, जसलाई सरकारले ध्यान दिनुपर्ने जति ध्यान दिएको छैन।
1: अब यहीँनिर हामीले गुरागाईज्यू, हामीले व्यापारीहरू पनि हामी नेपाली नै नागरिक हौँ, सरकार पनि हामी भित्रैबाट हाम्रै प्रतिनिधिहरूको, हामी नेपालीहरूकै सरकार हो, तपाईँ हामी जस्तो उपभोक्ताको अधिकारको विषयलाई वकालत गर्ने संस्थाहरू पनि हामी नेपालीहरूबाटै बनेको यही समाजको एउटा चाहिँ प्रतिनिधित्व गर्ने चाहिँ तपाईँहरूको खेमा हो, हामी प्रसारकहरू पनि त यही नेपाली समाजका हौँ, भनेपछि हामी कता कता सबै पक्षले एकले अर्कोलाई दोषारोपण गर्ने र आफू चाहिँ पानीमाथिको ओभानो बन्ने खालको संस्कृति नेपाली समाजमा पछिल्लो समयमा देखिएको र एउटा आग्रह मार्फत मात्रै हामी चाहिँ बोल्ने खालको स्थिति प्रवृत्ति पनि छ। यहाँनिर विपदले सिकाउने पाठहरू भनेको हाम्रो त सहकार्य र एउटा मेलमिलाप सद्भावको चाहिँ संस्कृतिलाई अगाडि बढाउने बेला पनि यही हो। यो बेलामा सबै पक्षको चाहिँ दायित्वलाई लिएर अलिकति इमान्दार प्रयत्न मार्फत हामीले सामाजिक सकारात्मक सन्देशहरू प्रवाह गर्ने सोच अनुरूप यहाँसँग जोडिएका छौँ। यो बिचमा दोषारोपण भन्दा पनि अलिकति फरक ढङ्गको दबाब दिनको लागि केही नयाँ ढङ्गको पहल सुरु गर्ने बेला हो कि, त्यतातर्फ तपाईँहरूको केही योजना छन्?
3: यस्तो छ नि सर, यो भनेको त सरकारलाई दोषारोपण होइन सर, हुनुपर्ने कुरा जति गर्नुपर्ने काम भइरहेको छैन, हामीले त सरकारलाई झकझटाउने हो। हामी उपभोक्ता हित संरक्षण मञ्च भनेको जहिले पनि अलर्ट गर्ने मात्रै हो सरकारलाई, यस्तो व्यथिती छ बजारमा, यहाँ उपभोक्ता ठगिएका छन्, यहाँ व्यापारीहरूले बजारलाई नियन्त्रणमा गरेका छन्, यहाँ उत्पादकले यसरी बजारमा व्यथिती सिर्जना गरेको छ, म आफू खुसी मूल्य वृद्धि गरेको छ, उपभोक्तालाई सम्झौता अनुसारको सेवा प्रदान गरेको छैन भन्ने हामीले बजारमा अवलोकन र अनुगमन गर्दा पाएको तथ्यका आधारमा प्रमाणसहित हामीले सरकारलाई सचेत गराउने हो। हामीले सरकारलाई आरोप लगाएको होइन, हामी उपभोक्ताको हक र हितका लागि विगत लामो समयदेखि हामी 2051 सालदेखि यही विषयमा काम गर्दैछौँ। तथापि सरकारलाई हामीले झकझकाउँदाखेरि हामी त भुक्ने मात्रै हो, टोक्ने अथवा एक्सनमा जाने भनेको सरकारले नै हो। हजुर, हामी सबैले सहकार्य गर्ने हो, स्थानीय सरकारलाई सबल बनाउँदै सम्पूर्ण अधिकार सम्पन्न बनाउने क्रममा चाहिँ अहिलेको यो समयमा राहत वितरण गर्नलाई गएका गाडीहरू चाहिँ राहत रिसिभ गर्ने त्यहाँ संस्था निकाय व्यक्ति नभएर फर्किएको अवस्थामा हामी उपभोक्तावादी संस्थाले गएर वितरण गर्ने त होइन। हामीले गर्ने भनेको त राहत त्यहाँसम्म पुर्याउने काम गर्यौँ भने त्यहाँ हात थापेर वितरण गर्ने एकद्वार प्रणाली भनेको छ सरकारले, सम्बन्धित जो राहतलाई आवश्यक पर्ने व्यक्ति छन् ती व्यक्तिसम्म पुर्याउने भनेको त सरकार नै हो नि त। त्यसैले सरकारले नै गर्नुपर्छ, सरकारै दायित्व पुरा गर्नुपर्छ र सरकार नै जिम्मेवार बन्नुपर्छ भन्ने हाम्रो कुरा हो।
2: हजुर गुरागाईज्यू, अहिले यहाँले जुन कुरा भन्नुभयो होइन, यो हुँदाहुँदै पनि यहाँहरूले जुन लामो समयदेखि बताउनु भयो कि हामी सचेत गराइरहेका छौँ, यति बेला बजारको स्थिति छ यस्तो छ र उपभोक्ताले यसरी चाहिँ ठगी चाहिँ बेहोर्नु परेको छ भन्ने कुरा चाहिँ यहाँले गर्नुभयो। अब यो समयमा आउँदा हामीले देखेका छौँ र ग्यास होइन चिनीकै पनि समस्या हिजो केही दिन अगाडि देखिएको थियो होइन, भाउ बढेका कुराहरू थिए, ग्यास पनि धेरै आइरहेको छ भन्ने कुरा हुँदाहुँदै पनि यो सञ्चय गर्ने बानी भएर पनि हो कि नेपालीहरूले धेरै आफैले मात्रै अलि धेरै राखौँ भन्ने भावले पनि हुनसक्छ होइन, यो यसबारे चाहिँ यहाँले के पाउनु भएको छ यो निरीक्षणमा जाँदाखेरि बजार अनुगमनमा पुग्नुहुन्छ होला नि यहाँहरू पनि होइन?
3: हामी पनि सहकार्यमा जान्छौँ, वाणिज्य उद्योग वाणिज्य र उपभोक्ता संरक्षण विभागसँग हामी निरन्तर बजार अनुगमनमा छौँ। हामी सबै प्रदेशमा, सबै जिल्लामा, सबै नगरपालिकामा अनुगमन टिमसँग हाम्रो उपस्थिति रहन्छ। हामीले अहिले ग्यासको अवस्था भन्दाखेरि पहिला हाम्रो 50 रुपियाँ ढुवानी चार्ज र 40 रुपियाँ चाहिँ विक्रेतालाई कमिसन भन्ने ग्यासमा नियम थियो, एउटा सम्झौता छ। अब त्यो सम्झौतामा अहिले के गरेको छ भने 105 रुपियाँ ढुवानी खर्च भनेर अहिले विक्रेताहरूले ग्यास उत्पादकहरूले जोडेका छन्। त्यो भनेको 105 पुरानो 50 जोड्दाखेरि 155 रुपियाँ ग्यास सप्लायर्सले लिने भयो, अनि विक्रेतालाई 40 रुपियाँ पनि प्रदान गरेको छैन, जसले गर्दा अहिले 155 रुपियाँ त उनीहरूको आफ्नो खुसीले मूल्य वृद्धि भएको छ ग्यासमा। अनि तोकिएको मूल्यमा 105 + 150 गर्दा 155 रुपियाँ त्यहाँ जोडियो, अनि विक्रेताले 40 रुपियाँ पनि पाएको छैन। अनि एउटै ग्यास कम्पनीका हजुरलाई म एउटा जानकारी गराउँ, यो सब जानकारी हुन सक्छ हजुरहरूलाई, जस्तो एउटै ग्यास कम्पनीका विभिन्न नामका सिलिन्डरहरू छन् बजारमा। अनि कस्तो छ भने जस्तो बाबा ग्यास, लुम्बिनी ग्यास, सगर ग्यास, अर्को कुनै नामको ग्यास होला, अनि जसमा चाहिँ जस्तो म सगर ग्यास र लुम्बिनी ग्यासको युजर छु भने म जान्छु सगर र लुम्बिनी माग्नलाई, उहाँले भन्नुहुन्छ सगर र लुम्बिनी त छैन, अहिले मसँग बाबा छ, अर्को ग्यास छ, तर सिलिन्डर चेन्ज गर्नु पर्यो भने 400 रुपियाँ थप्नुपर्छ अथवा 500 रुपियाँ थप्नुपर्छ भन्नुहुन्छ। अब हामी उपभोक्ता पनि ग्यास सञ्चित गर्नलाई पहिलेदेखि हामी जब हाहाकार भयो बजारमा यो सही होइन भने पनि व्यापारीहरूले फैलाएको यो हल्लामा चाहिँ ग्यास सर्टेज हुँदैछ भन्ने बित्तिकै उपभोक्ता पनि सञ्चित गर्न थाल्छन्, जसको फाइदा व्यापारीहरूले उठाउँछन्। अब उत्पादक र वितरक एउटै भइसकेपछि उनीहरूको आधिकारिक रूपमा चाहिँ सम्पूर्ण मूल्यमा अधिकार उनीहरूले राख्छन्, अनि त्यो कारणले गर्दा उपभोक्ता पनि आफू सचेत हुन सक्दैन, जहाँ चाहिँ सरकारले नियन्त्रण गरेर चाहिँ यो ग्यासको मूल्य तोकिएको सम्झौता अनुसार चाहिँ उपभोक्ताका घरसम्म अथवा नजिकको पसलसम्म पुर्याउनु पर्नेमा त्यो पुर्याउन नसकेपछि व्यापारीहरूले आफ्नो अधिकार त्यहाँ राखे, जसले गर्दा उपभोक्ता मारमा परे।
4: यहाँनिर गुरुगाईजी उपभोक्ता पनि सचेत हुन नसकेको, अर्थात् जुन रेट तोकिएको रेटमा माग्दाखेरि नपाउने होइन, त्यो चिन्ता पनि होला, यी कारणले गर्दाखेरि पनि यो भाउ बढ्न गएको होला। अहिले तोकिएको मूल्य चाहिँ ठ्याक्कै हाम्रो उपभोक्तालाई जानकारी दिँदा चाहिँ कतिमा पाउनुपर्छ ग्यास?
3: हामीले 2005 रुपियाँ हो, त्यसमा अब प्लस गरेर चाहिँ
4: हजुर
3: 105 थप्दाखेरि त त्यो 2100 माथि पुग्यो नि, 2000 भन्दा माथिको भनेको उपभोक्ता मूल्य होइन।
4: हजुर
5: हुन्छ, हाम्रो सम्पर्कमा आएर यहाँले चाहिँ समसामयिक सन्दर्भमा यहाँहरूले खेल्दै गर्नुभएको संस्थागत प्रयासको विषय जानकारी गराउनुभयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद भन्छौँ।
3: हुन्छ हुन्छ सर, यो अवसरको लागि उपभोक्तालाई सचेत गराउनु पर्छ भन्ने मान्यता हो, यो रेडियो नेपाल मार्फत आज म उपभोक्ता संरक्षण मञ्चको तर्फबाट यो विषयमा बोल्दै गर्दा आम उपभोक्ता पनि सचेत हुनुपर्छ, हल्लाको पछि लागेर आत्तिनु हुँदैन। हामीले त इन्डक्सनको कुरा पनि आएको थियो सर, यहाँ समय कम होला, इन्डक्सन चुलो सरकारले वितरण गर्नुपर्ने र विद्युतीय भ्याट लगाए जसले गर्दाखेरि ग्यासको खपतलाई कम गरेर विद्युत चलाउन त भन्दाखेरि भ्याटको कारणले मान्छेले इन्डक्सन चुलो पनि चलाउन असमर्थ भइरहेको
5: छौँ, र फेरि पनि यहाँहरू मार्फत यहाँहरूका अभियानले अगाडि सारेका विभिन्न सुझावहरू फेरि पनि भन्नेछौँ। समसामयिक सन्दर्भकै कुरा गर्दाखेरि सुवर्णाजीलाई धन्यवाद दिइसकेपछि अब हामी अर्को विषयमा जान्छौँ शान्तिजी, जसरी सडक यातायात सुचारू गर्ने प्रयत्नमाथिका खबरहरू पनि छन्, जसरी प्रकोप सँगसँगै भोटेकोसीले उत्पन्न गरेको परिस्थिति पछि धेरै ठाउँका सडकहरू विशेष गरी काठमाडौँ जोडिने प्रभावित क्षेत्रका सडकहरू त हुँदै भए, त्यो सँगसँगै पृथ्वी राजमार्गसँग जोडिएको कृष्णवीर त्यहाँ त्रिशुलीले कटान गर्दाखेरि पृथ्वी राजमार्ग बन्द हुँदाखेरि काठमाडौँको एउटा लाइफ लाइनको रूपमा रहेको सडक खण्ड अवरुद्ध छ, त्यो विषयमा एकजना इन्जिनियर साहब टेलिफोनमा सम्पर्कमा हुनुहुन्छ।
4: हजुर, सडक रिभिजन कार्यालय चितवनका हुनुहुन्छ उहाँ, जो नागढुङ्गा पश्चिम खण्डको इन्जिनियर सचेन्द्र मिश्रज्यू, स्वागत छ यहाँलाई।
6: हजुर धन्यवाद।
4: हजुर, अहिले यो जुन हामी अझै विशेष गरी नागढुङ्गा त्यसको पनि पश्चिम खण्ड कृष्णभीरकै कुरामा जाँदैछौँ, कस्तो छ त्यहाँको अवस्था?
6: हजुर, यो कस्तो भने त्रिशुली नदीको जुन बाढीले हाम्रो कृष्णभीरमा टोल कटिङ गरेर जुन बाटोलाई वास आउट गर्यो, त्यसपछि विषम परिस्थितिमा अब काठमाडौँमा ग्यास प्लेट अनि यो हजुरको पेट्रोल ट्याङ्करहरू, ओयल ट्याङ्करहरू सबका लागि अब तत्काल डिसिजन गर्नुपर्ने भएको र सडक विभागको एक्सपर्ट टोली, विज्ञ समूह, जियोटेक सोसाइटी यी सबैको समस्थितिमा सचिव स्तरीय निर्णय भयो भित्तावर्ती साइडबाट कटिङ गरेर तत्काल एउटा यातायात सञ्चालन गर्ने भन्ने निर्णय भयो र त्यसको डिजाइन र सुपरभिजन जियोटेक सोसाइटीले गर्ने भन्ने निर्णय अनुसार उहाँहरूकै डिजाइन र सुपरभिजनमा हामीले काम गरिरहेछौँ। अब आज चौथो दिनसम्म पनि कटिङ भइरहेछ अनि अहिले चाहिँ छवटा एक्सकाभेटर, एउटा लोडर, एउटा बुलडोजर र एउटा जेसिबी आज प्रयोगमा आएका छन् र अब यथासम्म हामी अब 8-10 दिनमा एउटा गाडी सञ्चालन गर्न सकिन्छ भन्ने आशाका साथ अगाडि बढिरहेका छौँ। जियोटेक सोसाइटीको डिजाइन र सुपरभिजन
5: हजुर, जसरी पनि यहाँहरूले चाहिने त्यो सहजताको लागि दिनरात खटेर काम गर्नुभएको छ। अस्तिदेखि एकै दिनमा दुईतर्फी ट्र्याक जोड्न सफल हुनुभयो र हिजो पनि दिनभरिका प्रगतिको सन्दर्भमा हामी चाहिँ यहाँहरूसँगको सम्पर्कको आधारमा श्रोताहरूलाई जानकारी गराइरहेका छौँ। अब पर्व चाडहरू नजिकै गरेको अवस्था अथवा यो जुन वैकल्पिक राजमार्गको रूपमा चाहिँ हेटौँडा भएर जाने सडक खण्डलाई चाहिँ देखाइएको थियो, त्यतातर्फ पनि ज्यादै नै भिडभाड भएको कारणले गर्दाखेरि नागरिकहरूले धेरै दुःख पाएको अवस्था पनि छ। हामीले यो यहाँले 7-8 दिन भन्दै गर्दाखेरि त्यति समय पुरै लाग्ने हो अथवा दुईतर्फी रूपमै सञ्चालन गर्ने प्रयोजनको लागि 7-8 दिन लाग्ने हो अथवा एकतर्फी सञ्चालन गर्ने हो, त्यो विषय अलिक विस्तृत रूपमा भनिदिनुहोस् त।
6: हाम्रो डिजाइन चाहिँ टु वे डिजाइन छ होइन, अब त्यो चाहिँ एउटा एप्रोचमा टाइम इस्टिमेट गरे हो, त्यसलाई अब जति सक्दो छिटो गर्ने तीव्रता दिने त्यो छँदैछ। अब तर गर्दै जाँदाका समस्याहरू यी कुराहरूलाई हुन आएको खण्डमा हामी जति सक्दो चाँडै, अब किनभने त्यहाँ मास कटिङ धेरै नै छ र त्यसको लागि एप्रोचमेन्ट टाइम चाहिँ 7-8 दिन राखेको हो र त्यसलाई चाहिँ त्यो अब प्रतिकूल परिस्थिति नभए जति सक्दो चाँडै गर्न सकिन्छ र टु वे नै डिजाइन छ। हाम्रो सिङ्गल होइन कि टु वे नै डिजाइन भएको र टु वे नै यातायात सञ्चालन गर्ने लक्ष्य छ।
2: हजुर मिश्रज्यू, यो यहाँले यहाँको भनाइअनुसार चाहिँ अति आवश्यक सामानको दुवानीमा चाहिँ रुकावट छैन होइन?
6: होइन होइन, यहाँ जस्तो अहिले काठमाडौँ जाने बुलेटहरू, रोयल टेन्टरहरू लानलाई असहज भएको छ नि त, त्यसैको सहजको लागि हामीले यो कामलाई तीव्र प्रतिक्रिया हौँ, यो सक्सेस भएपछि ती सहज हुन्छ भन्ने कुरा हो।
2: ए हजुर,
5: फिल्डमै हुनुहुन्छ धेरै बेर, हामी समय पनि खर्चिँदैनौँ यहाँको। जसरी अब यो लाइफ लाइन भनेर चाहिने भनिन्छ काठमाडौँ जोड्ने सडक भएको कारणले गर्दाखेरि, हामी बर्खा अझै मनसुन बाँकी छ, असोजको झन्डै 18-20 पनि मनसुनको असर रहने भन्ने खालको पूर्वानुमान देखाइएको छ। त्यो सन्दर्भमा चाडपर्वहरू अगाडि आउँदै गरेको स्थितिमा हामी तत्काल र अलिकति दीर्घकालको सोच पनि राख्नुपर्ने होला, त्यो विषयमा धेरै विज्ञहरू एकै ठाउँ बसेर तपाईँहरू अहोरात्र खट्दै गरेको अवस्थामा यहाँहरूले दीर्घकालीन हिसाबका पनि केही योजनाहरू छन्?
6: हो, हामीले अहिलेको भनेको तत्काल यातायात सञ्चालन गर्ने हो होइन, र यो चाडपर्व र काठमाडौँको जुन सप्लाई चेनलाई कन्टिन्यू गरिने हो। दीर्घकालीन चाहिँ हाम्रो अब सडक विभागको नेतृत्व चाहिँ दीर्घकालीनका धेरै अल्टरनेटिभहरू ती सबै विचार विमर्श गरेको छ। अब हिजो पनि सचिव दिदीसा योजना आएको सरहरू आएर निरीक्षण पनि गर्नुभयो, दीर्घकालीन योजनाहरू पनि बन्दैछन्।
5: हुन्छ, यहाँलाई समय र विचारसहित हाम्रो टेलिफोन सम्पर्कमा आएर पछिल्लो यहाँहरूले गर्दै गरेको कामको जानकारी दिनुभयो, त्यसको लागि धन्यवाद भन्छौँ।
2: शान्ति नागढुङ्गा पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रसँग कुराकानी गर्यौँ।
5: हजुर,
2: अब अर्को कुराकानीमा पनि हामी
5: सडकै विषय छ, अहोरात्र खट्दै गर्नुभएका त्यहाँको इलाका प्रहरी कार्यालय मुगलिङका प्रहरी निरीक्षक दिल्ली बहादुर खड्का हुनुहुन्छ। जसरी सडकको प्रहरीले 24 घन्टा अहोरात्र त्यो क्षेत्र जहिले पनि ढुङ्गा खस्ने, पहिरो जाने अथवा सडक कुनै न कुनै रूपमा अवरुद्ध भइरहने क्षेत्र पनि भएको कारण उहाँहरू त्यहाँको प्रहरीसँग पछिल्लो जानकारी धेरै हुने गर्दछ। हामीसँग प्रहरी निरीक्षक खड्काजी सम्पर्कमा हुनुहुन्छ। खड्का सर, तपाईँ कहाँनिर हुनुहुन्छ यतिखेर?
7: म नमस्कार, म यो तुइन खोलाको पहिरोमा छु। ठ्याक्कै पहिरोको मुनि ढुङ्गा झार्ने काम भइरहेछ माथिबाट। म त्यही गाडीहरू सवारी साधनहरू रोकेर बसिरहेको छु।
5: यस अगाडि हामीले एकजना इन्जिनियर सरसँग कुरा गरेका थियौँ रेडियो नेपालको यो प्रसारण मार्फत। हामीले आम नागरिकको चाहिँ एक खालको पर्खाइको प्रतीक्षाको सन्दर्भ अलिकति सकारात्मक ढङ्गले दिउँ भन्ने हाम्रो कोसिस पनि हो। त्यहाँ काम हुँदै गर्दाखेरि के छ, जस्तो दुईतर्फी रूपमै सडक सुचारू गर्ने खालको सडक विभागले तयारी गरेको खबर पायौँ हामीले। काम भइरहेको प्रगति हेर्दाखेरि अहिले पछिल्लो स्थिति के छ, के भन्न सकिन्छ?
7: यो हजुरले ठ्याक्कै जोड्न खोज्नु भएको कृष्णभिरलाई जोड्न खोज्नु भएको छ। म यो नारायणघाट मुगलिङ सडक खण्डको कृष्ण तुइन खोलाको पहिरो, जो चाहिँ वर्षेनी माथिबाट पहिरो झर्दै, सुखा पहिरो अथवा बाढीको पहिरो झर्दै दुःख दिने यात्रुहरूलाई दुःख दिने ठाउँमा हो म चाहिँ यो तुइन खोलाको पहिरोमा। यो तुइन खोलाको पहिरो चाहिँ माथिबाट पहिरो आउने भागहरू काटेर, ट्रिमिङ गरेर काटेर त्यसलाई तल फालेर फालिसकेपछि ड्रिल गरेर त्यहाँ ग्याबिन वायरहरू भरेर पछि नटहरू कसेर फेरि हजुरको चाहिँ घाँसहरू रुखहरू रोप्ने भन्ने प्लान गरेको छ नेपाल सरकारले। त्यो प्लान गरेको ठाउँमा छु। हिजोदेखि जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर यहाँ चाहिँ आज बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म प्रत्येक 2 घन्टामा 2 घन्टा गाडीहरू बन्द गर्ने र प्रत्येक 2 घन्टा बन्द गरिएका गाडीहरू खोलेर सुचारू गरिसकेपछि ती गाडीहरू सिद्धिएपछि फेरि गाडी बन्दहरू गरेर काम गर्ने काम ठाउँमा छु म स्पटमा। यहाँ चाहिँ माथि पहाडको टुप्पोमा चढेर काम गर्ने, ढुङ्गा खसाउने कामहरू भइरहेछ।
4: हजुर, यो हजुर डेली सर, यहाँ गाडीहरू भन्दा भनिरहनु हुँदाखेरि चाहिँ यात्रुवाहक गाडीहरू नै हो
7: सबै? यो काठमाडौँ वा काठमाडौँ होइन, यो नारायणघाटबाट पोखरा, गोर्खा, तनहुँ अनि यो मुगलिङ चल्ने अनि गाडीहरू सवारी साधनहरू टु सबै मात्र यात्रुवाहक, मालवाहक, एम्बुलेन्स, 2 पाङ्ग्रे 4 पाङ्ग्रे सम्पूर्ण गाडीहरू
4: 2 घन्टा ठ्याक्कै चाहिँ कुन टाइममा रोक्नुहुन्छ समय चाहिँ?
7: बिहान 6 बजे सुरु गर्छौँ हामीहरू। 6 बजे सुरु गरेपछि 8 बजेसम्म काम गर्छौँ। 8 बजेदेखि आधा घन्टा टेन्टेटिभली त्यो क्युमा बसेका गाडीहरू कति छन् त्यो गाडीहरू सिद्धिजासम्म हामी 1:45 हाम्रो टाइम चाहिँ 1/2 घन्टाको सूचनामा उल्लेख गरिएको छ। तर सूचनामा उल्लेख गरिए पनि जति बेला हामीले सुचारू गरेका हुन्छौँ त्यो बेलासम्म सवारी साधनहरू सिद्धिएनन् भने हामी त्यो टाइमलाई लम्ब्याएर त्यो लाइनमा क्युमा बसेका सवारी साधन सिद्ध्याएर मात्रै पुनः काम सुरु गर्छौँ। त्यतिन्जेलसम्म त्यो टाइम छोड्ने टाइम चाहिँ लिमिटेसन हुँदैन त्यसको चाहिँ।
5: हजुर, तपाईँहरूले त्यहाँ तुइन खोलामा काम गर्दै गर्दाखेरि त्यहाँभन्दा अलि ओरे काठमाडौँतिर जसरी मुगलिन्द र नारायणघाटको खण्डमा यातायात 2 घन्टा रोकेर सुचारू गर्दै हुनुहुन्छ तपाईँहरूले, भनेपछि मुगलिन्दबाट काठमाडौँतिर आउने विषयमाथिको पनि एउटा ढङ्गको पब्लिक प्रेसर होला अथवा धेरै त्यहाँ सडकमै गाडीहरू उभिरहेका होलान्, त्यो विषयसँग तपाईँहरू कतिको सम्बन्धित अथवा समन्वयको सन्दर्भमा तपाईँहरूलाई कतिको प्रेसर छ?
7: हामीलाई प्रेसर त्यस्तो छैन। फोर व्हिल सुविधा भएका सवारी साधन र मोटरसाइकलहरू मुगलिङ हुँदै फिस्लिङबाट गोर्खा छिरेर घ्यालचोक, गोर्खाको घ्यालचोकबाट 9 बिसे निस्केर काठमाडौँ जान सक्छन्। त्यस्तै गरेर फिस्लिङबाट मजिमटार हुँदै मजिमटारबाट 8 किलोमिटर माथि दाहिने उक्लेर फेरि 8 किलोमिटर तल झरेर चरौँदीमा झरेर ओर्लेर पनि काठमाडौँ जान सक्छन्। ती सवारी साधनहरू निर्वाध रूपमा चलिरहेछन्। एउटा त्यसको लागि 2 व्हिलर एउटा, अर्को चाहिँ 4 व्हिल सुविधा भएका सवारी साधनहरू जान सक्छन् त्यो बाटो।
5: हुन्छ, यहाँलाई हाम्रो प्रसारणमा जोडिएर यहाँले पछिल्लो जानकारी दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्छौँ।
7: हस्
5: थ्याङ्क यू
7: हजुर, हस् नमस्कार।
5: नमस्कार शान्तिजी, मुगलिनको विशेष गरी त्यहाँको चाहिँ प्रहरी
4: निरीक्षक
5: हुनुहुन्थ्यो डिल्लीबहादुर खड्का, इन्सपेक्टर साहब हुनुहुन्छ उहाँले। हामीले श्रोताहरूलाई जानकारी रेडियो मार्फत गराउने विषय के हो भने तुइन खोला एउटा अलग खण्ड हो, जस्तो मुगलिन र नारायणघाटको बिचको दूरी, सँगै त्यहाँ मुगलिनबाट पोखरातर्फ जाने यातायातका साधनहरू पनि उहाँहरूले बिचमा 2 घन्टाको समय रोकेर काम गरिसके पछाडि यातायात सुचारू गराउनु भएको छ। अर्को हामीले सुरुमा योभन्दा अगाडि जोडेको विषय एकजना सडक विभागका इन्जिनियर साहबसँग कुरा गऱ्यौँ,
4: सचेन्द्र मिश्रजी,
5: कृष्णवीरको कुरा, आम चासो विशेष गरी काठमाडौँ जोडिने कृष्णवीरको पहिरो जाने रहेछ, त्यो खण्ड सुचारू गर्ने विषयमाथिको चाहिँ चासो बढी महत्त्वपूर्ण छ। उहाँका अनुसार अझै झन्डै एक साता सात आठ दिन लाग्ने खालको अनुमान पूर्वानुमान उहाँले गर्नुभएको छ। दसैँ तिहार आउँदै गरेको अवस्था विशेष गरी यो विपदले निम्ति आएको परिस्थितिको बिचमा हामीले सरकारका हरेक संरचनाहरू अत्यन्त क्रियाशील भएर लाग्नुपर्ने अवस्था छ। जस्तो स्थानीय तह प्रदेश तह र सङ्घीय सरकारका सबै निकायहरू अत्यन्त तदारुकताका साथ जे जे अवरोध छन् तिनलाई छिचोल्ने विषय सडकसँग केन्द्रित रहेर हामीले कुराकानी गऱ्यौँ। त्यसो त विपदले निम्ति आएको परिस्थितिसँग राहतका कुरा उद्धारका कुरा अथवा पुनर्स्थापनाका कुरा धेरै
2: सबै जोडिन्छन् होइन। यति बेला अझै खोजी कार्य पनि निरन्तर छ र राहतको विषय पनि अझै आएको छ, पुनर्स्थापनाको कुरा पनि अर्को ठाउँमा छ। राहतमा कस्तो सुनिएको छ भने विमलजी अहिले जस्तो कुनै सामग्रीहरू चाहिँ निश्चित वर्गले पाएका कुराहरू पनि छन् होइन, अनि राहतमा चाहिँ जुनसुकै व्यक्ति पनि हुनुहुन्छ नि त, यति बेला ज्येष्ठ नागरिक महिला बालबालिका होइन सबै उमेरको हुनुहुँदाखेरि त्यहाँ चाहिँ राहतमा जाने उहाँहरूसँग त अहिले केही पनि छैन, लाउने लुगादेखि होइन केही पनि छैन, खानेकुरा राहत भन्ने बित्तिकै के हुँदो रहेछ भने खानेकुरालाई बढी जाँदो रहेछ कि, जसको पनि त्यो इम्पोर्टेन्ट हजुर त्यो जाने रहेछ, तर उहाँहरूलाई लाउने वस्त्र पनि छैन, त्यसमा पनि अझै इनर लुगाहरूको चाहिँ एकदमै आवश्यकता छ भन्ने कुराहरू चाहिँ हामी सुन्छौँ कि। तपाईँले अरू के सुन्नु भएको छ त्यो
5: अवश्य पनि राहत भन्ने बित्तिकै दाल चामल तेल मात्रै होइन, उमेर अवस्था अथवा ज्येष्ठ नागरिकहरूले प्रयोग गर्ने औषधिहरू प्रायः जो धेरै जसो नागरिकहरूलाई प्रेसर सुगर लगायतका आम रोग भएको छ नियमित खाने औषधिहरूको व्यवस्थापन गर्नुपर्ने विषय होला। सँगै अर्को सन्दर्भ के हो भने हामीले चाहिँ भोटेकोसीबाट तल्लो तटीय क्षेत्रमा दुईतर्फी सडक सञ्जाल भत्किएको अवस्था छ, पुल पुलेसाहरू बगेका छन्। त्यो हुने बित्तिकै विशेष गरी रसुवाका जनप्रतिनिधिहरू माथिल्लो बेलका जनप्रतिनिधिहरू कुरा गर्दाखेरि गोसाईकुण्ड लगायतका पालिकाहरूमा त्यो पसल पनि छैन, त्यहाँ आत्मनिर्भर हुने कृषिका उत्पादन छैनन् र किनेर खाने पसल पनि नहुँदाखेरि हेलिकप्टर मार्फत पुर्याउने विषय चुनौतीपूर्ण हुँदाखेरि कतिपय मान्छेहरू राहतको पर्खाइमा रहेका खबरहरू हिजो अस्तिसम्म थिए। त्यो विषयलाई हाम्रो चाहिँ स्थानीय तहले कोर्डिनेसन गर्नुपर्ने होला अथवा प्रदेशले व्यवस्थापन गर्नुपर्ने होला, सङ्घीय सरकारले त्यसको योजनालाई सम्बोधन गर्नुपर्ने होला। समन्वयको पाटो र सहकार्यको चाहिँ तत्परता सबै पक्ष बाट छ, यति बेला दोषारोपण गर्ने सरकारले गरेन भन्ने बेला होइन,
2: यति बेला सबै एकजुट हुने बेला आएको छ। र यो सँगै विमलजी जस्तो त्यहाँ जुन राहतको कुरामा अहिले धेरै चाहिँ आफ्ना आफन्तहरू गुमाउनु भएको एकदमै पीडामा छ नि त होइन, त्यो पीडामा हुँदाखेरि उहाँहरूलाई कति चिन्ताले कति त्यो ग्रसित बनाएको छ मानसिक रूपमा होइन, शारीरिक रूपको पीडा चोटपटक त हामी देख्छौँ, मानसिक रूपमा पनि त्यत्तिकै पीडा छ। र अहिले अर्को पछिल्लो के आएको छ भने यो राहत मनोपरामर्श पनि चाहिने हो कि उहाँहरूको लागि भन्ने कुराहरू पनि छ होइन, यसमा पनि पक्कै पनि यो केही हदसम्म काम भएको कुराहरू पनि आएको छ। र मनोपरामर्श भन्ने बित्तिकै त्यो दिनको लागि एउटा विज्ञ नै हुनु पनि पर्दैन, उहाँहरूको कुरा सुनिदिने होइन, उहाँहरूलाई यति बेला यो गर त्यो गर यस्तो भन्दा पनि उहाँहरूको कुरा बढीभन्दा बढी सुनिदिएर पनि हामीले उहाँहरूलाई केही कम गर्न सक्छौँ उहाँहरूको चिन्तालाई भन्ने पनि
5: सेवाको भावनाले युक्त भएर अहिले प्रत्यक्ष रूपमा उहाँहरू जहाँ राखिनु भएको छ पुनर्स्थापना केन्द्रभित्र गएर उहाँहरूको हेरचाह गरिदिने मान्छेहरू चाहिन्छ। त्यो हेरचाह भन्ने बित्तिकै हरेक हिसाबबाट परिवारका कतिपय एउटा खबर हामीले सुन्दै थियौँ, जस्तो यो रसुवा नुवाकोटको माथिल्लो बस्तीमा ज्येष्ठ नागरिकहरू परिवारको सदस्यको रूपमा माथि बस्तीको घरमा बस्नुहुन्छ, होटल व्यवसाय छ बेत्राबत्ती भन्नुहोस् अथवा नुवाकोटको त्रिशुली, त्योभन्दा माथि रसुवाकै अर्को स्थान छ खोला किनारमा होटल व्यवसाय गर्नेहरू धेरै थिए, छोरा बुहारी नाति नातिना होटल व्यवसायको लागि तल छन्, विशेष गरी छोरा बुहारी तल छन्, नाति नातिना लिएर ज्येष्ठ नागरिकहरू हजुरबुवा हजुरआमाहरू माथि हुनुहुन्छ। भेलमा छोरा बुहारी विशेष गरी युवाहरू धेरै बगेका छन्, युवा उमेरका भविष्यका सहारा बुढेसकालका सहाराहरू बगिसकेपछि ती ज्येष्ठ नागरिक घरको अवस्था के भयो होला, सबैभन्दा संवेदनशील हुनुपर्ने विषय त्यो हो र उहाँहरूलाई कसरी काउन्सिलिङ गर्ने अथवा उहाँहरूको हेरचाह कसरी गर्ने भन्ने यो विपद महाविपद आएको छ, नेपालीले कहिल्यै नभोगेको परिस्थिति छ।
4: अझै यहाँले भन्नुभएको जस्तै अब जो जुन हजुरबा हजुरआमाहरू एउटा नाति नातिनीको साथमा माथि हुनुहुन्छ र उहाँहरू बस्नुभयो भनौँ न, त्यो हो भने त अझै अहिले त उद्धारको लागि जो पीडामा पर्नु भएको छ, जो बाढीले क्षति पुर्याएको छ, उहाँहरूको मात्रै खोजी भएको छ नि होइन, आफन्त गुमाएहरू गुमाएकाहरूको परिवारको खोजी त अझै हुनु बाँकी छ। यसले अझै निरन्तर विषम परिस्थितिको चाहिँ सामना गर्दै अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि हामीले मनन गर्नुपर्छ।
5: झन्डै 7,500 घर दुरी बगेको भन्ने अहिलेसम्मको त्यो आकलन छ, त्यो डाटा अगाडि आएको छ। 7,500 घर दुरी अन्तर्गत कति हजार मान्छे हामीले हरायौँ गुमायौँ त्यसको यकिन डाटा भइसकेको अवस्था छैन। त्यसले गर्दाखेरि कतिपय बालबालिकाहरू टुहुरो बनेका छन्, उनीहरूले मेरो बाबा खै मेरो मम्मी खै भन्ने खालका प्रश्नहरू गर्दाखेरि त्यो प्रश्नलाई सम्बोधन गर्ने त्यसको उत्तर नै अकल्पनीय ढङ्गले चाहिँ हामीले दिन नसक्ने खालको परिस्थिति छ। यो सानो तिनो सङ्कट होइन, यो महासङ्कट महाविपदको परिस्थिति हो। यो परिस्थितिमाथि जोडिएका विभिन्न सन्दर्भहरू जोडेर हामी यहाँहरूको माझमा
4: आइरहेका छौँ र यो विपदको समय, यो महाविपदको समयमा हामी एकजुट हौँ। यसमा अघि नै विमलजीले भन्नुभएको जस्तै हामीले कसैलाई यो आक्षेप लगाउने भन्दा पनि हामीले आफ्नो ठाउँबाट जे गर्न सकिन्छ होइन सक्छौँ, हामी जे साधन स्रोतले पुग्छ हामी त्यो पठाउँ, नभए एउटा शुभभाव चाहिँ पठाउँ पक्कै।
5: अवश्य पनि सरकारले पनि आफ्नो तर्फबाट हरदम प्रयत्न गरिरहेको अवस्था छ। सम्माननीय प्रधानमन्त्रीज्यूले हरेक दिन जसो सम्बोधन मार्फत पछिल्ला प्रगतिका विवरणहरू जानकारी गराउने गर्नुभएको छ। त्यसो त अन्तर्राष्ट्रिय रूपमा पनि धेरै दाताहरूले सहयोग गर्ने क्रम बढिरहेको छ। हामीले यो क्षतिपूर्ति भौतिक हिसाबले पूर्ति गर्न सकौँला, भौतिक क्षतिलाई पुनर्निर्माण गर्न सकौँला, मानवीय क्षति अकल्पनीय यो अपूरणीय क्षति हो, यसबाट जुन ढङ्गको हामीलाई एउटा आहत बनाएको छ त्यो विषयमाथि संवेदनशील भएर अगाडि बढ्नुपर्छ।
4: आज भोटेकोसी बाढी प्रभावित क्षेत्रकै निरीक्षणको लागि राष्ट्रपति पनि पुग्दै हुनुहुन्छ।
5: हजुर
4: हजुर, एउटा
5: यो बिचमा फेरि टेलिफोन सम्पर्कमा एकजना नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हुनुहुन्छ, विक्रम राज गौतम हुनुहुन्छ। यो विषय पनि अत्यन्त समसामयिक चासोको विषय हो। यातायात ठप्प भएको अवस्थामा उडान मार्फत जाने प्रयत्न गर्ने यात्रुहरूको लागि आन्तरिक हवाई उडानको व्यवस्थापन गर्ने विषय उहाँहरूको हो, उहाँसँग हामी एकैछिन
4: कुरा गर्छौँ। हजुर विक्रम सर, यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
8: धन्यवाद हजुर,
4: प्लिज। हजुर, अब यति बेला हामी स्थल मार्गबाट आवत जावत गर्न सबै ठाउँमा कठिन भएको अवस्थामा हवाई मार्ग जसले पनि यति बेला आवश्यक छ भने चाहिँ त्यसलाई अप्नाउनु पर्ने कुरा छ होइन, र यसमा चाहिँ हवाई मार्गको भाडाहरू चाहिँ एकदमै वृद्धि भएको कुराहरू गुनासोहरू छ कि। नेपाल नागरिक उड्डयन प्राधिकरणमा यहाँ प्रवक्ताको रूपमा हुनुहुन्छ, यति बेला यहाँहरूको नियमन कार्यहरू कस्तो छ, के भइरहेछ, त्यो हामीलाई बताइदिनुहोस् न।
8: हजुर, पहिलो कुरा त यो विषय मानवीय हिसाबले असाध्यै संवेदनशील विषय हो र यो राज्यलाई नै अप्ठ्यारो परेको अवस्थामा यही प्रणालीभित्रका वायु सेवा सञ्चालकहरूले अन्यथा काम गर्छन् भनेर चाहिँ सामान्यतया हामीले पनि सोच्नु हुँदैन, तर पनि यो समयलाई दुरुपयोग गर्न सक्ने अवस्थालाई आकलन गरी हरेक सेक्टर वाइज ट्रङ्क र एभन दुर्गमबाट हुने उडानहरूको नागरिक उड्डयन प्राधिकरणले आफ्ना विमानस्थल र विमानस्थल प्रमुखहरूबाट नियमित रूपमा यो अनुगमनको लागि फर्दर निर्देशन दिने काम र यसलाई चुस्त बनाउने काम पनि गरेको छ। मूल कुरा के हो भने नागरिक उड्डयन प्राधिकरणले नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भाडादर सिफारिस गरेर त्यसको न्यूनतम वा कुनै पनि सेक्टरको न्यूनतम र अधिकतम भाडादर निर्धारण गर्नको लागि सिफारिस गर्छ र स्वीकृत गरेपछि लागू गर्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणले लिन्छ। त्यसो भएर आवश्यकता अनुसार अथवा त्यहाँको फ्लो पेसेन्जरको फ्लो अनुसार वायुयान सञ्चालकहरू के अब कम्फर्टेबल जोनमा हुन्छन् भने त्यसको न्यूनतमभन्दा तल जान पनि पाइँदैन त्यो भाडादरभन्दा र अधिकतमभन्दा माथि जान पनि पाइँदैन। त्यसो भएर त्यो डिमान्ड र सप्लाईलाई हेरेर त्यो बिचमा बसेर भाडा लेनदेन गरेको अवस्थाहरू हुन्छ। तर पनि केही वायु सेवाहरूले यसलाई हामी यो हाम्रो जुन इमर्जेन्सी अवस्था अथवा हाम्रो जुन सिचुएसन डेभलप भयो यो बाढी पहिरोभन्दा पहिलाकै अवस्थामा बिक्री वितरण गर्न नेपाल सरकारले पनि अनुरोध गरेको छ। सँगसँगै नागरिक उड्डयन प्राधिकरणले त्यो निर्देशन हामीलाई प्राप्त निर्देशन र हामीले समेत अथवा नागरिक उड्डयन प्राधिकरणले समेत सम्बन्धित वायु सेवाका यदि सञ्चालकहरूलाई समेत प्रत्यक्ष फिजिकल्ली नै राखेर उहाँहरूलाई सोही बमोजिम गर्न गराउन निर्देशन पनि दिइसकेको अवस्था हो। त्यसो भएर यदा कदा नराम्रा कुराहरू सुन्न हामी कहाँ पनि आए तर कतिपय कुराहरू पुष्टि नभएको अवस्थाहरू हो र यत्तिकै पनि अफवाह आएको अवस्थाहरू भने कतिपय कुराहरू हामीले यो कुरालाई इमिडिएट त्यस्तो भएको अवस्थामा निर्देशन दिएर सल्भ गरेको अवस्थाहरू छ।
5: हजुर गौतम सर, अब यहीँनिर हामीले चाहिँ निर्देशनका कुराहरू त्यसको पालनाका कुराहरू आफ्नो ठाउँमा होलान्, हामीले विपदको बेलामा चाहिँ यो राष्ट्र नै एक ढङ्गले शोकमा डुबेको अवस्थामा व्यवहारका कुराहरू होला हामीले गर्ने। हामी जस्तो यो त्रिभुवनराज पथ बन्द भइसकेपछि नारायणघाटको भरतपुर विमानस्थलबाट नारायणघाट जाने अथवा भैरवबाग विमानस्थल जाने यात्रुहरूले के बिहोरिरहेछन्, उनीहरूको व्यावहारिकता कस्तो छ भन्ने विषय होला हामीले हेर्ने। आम मान्छेहरूको गुनासो त्यही छ कि हवाई उडान मार्फत जानको लागि गाह्रो छ, यो बेलामा व्यतिथि छ भन्ने खालको आम बुझाइ छ। यो यसलाई व्यवस्थापन गर्नको लागि निर्देशनभन्दा व्यवहारका कुराहरूमा समन्वय गर्ने
8: हजुरले भनेका कुराहरूमा दुईवटा अवस्थाहरू रहे। एउटा अवस्था रह्यो व्यावहारिक रूपमा इम्प्लिमेन्ट गर्ने विषयहरूमा चार्टर फ्लाइटहरू थपेको अवस्थाहरू छ र जहाँ जहाँ मागे त्यो ट्रङ्क रुट भनेको हाम्रो नेपालगञ्ज धनगढी अब भैरवा अथवा भनौँ न विराटनगर चन्द्रगढी यस्ता ठुला एयरपोर्टहरूलाई हामीले ट्रङ्क रुटहरू भन्छौँ र त्यहाँ हामीले चार्टर फ्लाइटहरू आवश्यकता अनुसार मागे अवस्थामा हामीले दिइरहेको अवस्थाहरू छ। र रेटको कुरामा त हामीले मैले अगाडि पनि यहाँहरूलाई निवेदन गरेँ कि रेट भनेकै मिनिमम र म्याक्सिममको बिचमा रहेर त्यसको कारोबार हुने हो, त्यो डिमान्ड र सप्लाईले डिटर्माइन गर्ने हो र यसमा अन्यथा भएको सामान्यतया मैले सामान्यतया भनेको छिटफुट घटनाहरू हामी कहाँ आएर पनि एक्सन लिएको अवस्थाहरू छ, सामान्यतया ती अवस्थाहरू छैन। एउटा कुरा के बुझ्दिन जरुरी छ भने जुन बाहिर हामीले मिडियामा अथवा सोसल बेसिकल्ली सोसल मिडियामा रेपुटेड मिडियाहरूले त यो कुराहरू आउँदैनन् र सोसल मिडियामा टिकट पाइएन अथवा यो विषयहरू भएन भन्ने कुराहरू टिकट नै नपाएको अवस्थाहरू एयरपोर्टमा छैन। त्यसो भएर मलाई लाग्छ वायु सेवा सञ्चालकहरू यसमा जिम्मेवार हुनुभएको छ र जिम्मेवारी अनुसार आफ्नो जिम्मेवार पुरा गरेको अवस्थाहरू छ। हामीले एयरलाइन्सले आवश्यकता छ हाम्रो भनेको अवस्थामा विमानस्थलहरू खोलेर पनि सेवा दिइरहेको अवस्था छ। त्यसो भएर वायुयानको सुविधा भएन अथवा सेवा पाइएन भन्ने अवस्थाहरू कम्तीमा अहिले त्यसरी सुन्न आएको अवस्थाहरू छैन। त्यसो भएर निर्धक्क भएर जान सक्ने अवस्था छ र टिकटै नपाउने ठुलो रुटमा अब सानो हजुरको स्टल फिल्डहरूमा वेदरको कुराहरू अथवा त्यहाँको टाइमको कुराहरू यसैले म्याटर गर्ला तर ट्रङ्क रुटमा यो इस्युहरू करिब करिब छैन भन्दा हुन्छ।
5: निष्कर्षमा अब हामीले यहाँले यसो भन्दै गर्दाखेरि हाम्रो आन्तरिक उडानको क्षमताको कुरा पनि होला, कति विमानहरू छन् अथवा निजी क्षेत्रमै धेरै भर पर्नुपर्ने अवस्थाले गर्दाखेरि हाम्रो सरकारी वायु सेवा निगमलाई पनि यो बेलामा चाहिँ अलिकति हामीले जनताको राहतसँग जोडेर परिचालन गर्ने विषयमाथिको व्यवस्थापन गर्ने वैकल्पिक सोच पनि तयार पार्ने बेला हो कि यो के भन्नुहुन्छ?
8: एक्ज्याक्टली हजुरले भने जस्तो यो इमर्जेन्सी हुन त इमर्जेन्सीमा सरकार र प्राइभेट अर्गनाइजेसनहरू असाध हातमा हात मिलाएर कानमा काँध मिलाएर सँगै काम गर्नुपर्ने हुन्छ मलाई त्यस्तो लाग्छ। यो कतिपय कुराहरू प्राइभेट अर्गनाइजेसन बिना यो विषयमा लड्न सक्ने अथवा यो विपदमा लड्न सक्ने अवस्थाहरू सिर्जना हुँदैन नै, सबै चिज राज्यले नै गभर्न गरेर सकिने अवस्था हुँदैन। तर पनि यहाँले उठाएको विषय, मूल विषय सरकारी इन्स्टिट्युसन अथवा सिधै भन्दाखेरि नेपाल वायु सेवा निगमलाई सक्षम बनाएर जाने अवस्थाहरू विचार गर्नुपर्ने हो कि भन्ने कुरामा म पुरै सहमत छु व्यक्तिगत रूपमा र इन्स्टिट्युसनल हिसाबले पनि। अब यो विषयको कुरा त नेपाल सरकारले उपयुक्त पोजिसनबाट अथवा उपयुक्त निकायबाट यसलाई उपयुक्त निर्णय गरेर नै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। यहाँले भनेको कुरामा म पुरै कानेर सहमत छु भने यसले पनि हामीलाई सरकारी निकायलाई अझ बलियो बनाउनु पर्नेछ भन्ने आवश्यकता महसुस गरायो कि भन्ने कुरामा म पनि सहमत छु। यो निकाय चाहिँ हाम्रो रहेन है।
2: हजुर हजुर, हामी यहाँलाई यो जानकारीको लागि धेरै धन्यवाद दिन चाहन्छौँ है। त धन्यवाद छ यहाँलाई। यति बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज पौडेल गौतमसँग हामीले कुराकानी।
5: हजुर शान्तिजी, हामीले हवाई यातायातको सन्दर्भ आज नागरिकले चाहिँ हवाई उडान मार्फत आन्तरिक हिसाबले अथवा पोखरा जान, भैरव जान, त्यही सिमरा एयरपोर्टमा जानको लागि, भरतपुरमा जानको लागि पनि सजिलो भइदिए हुन्थ्यो भन्ने सन्दर्भ जोडेर कुरा गऱ्यौँ। यो सँगसँगै यति बेला हामीसँग फेरि अब यातायातको सन्दर्भ छ। यातायात ठप्प भइसकेपछि यातायातमा ठुलो लगानी छ, धेरै पछिल्लो समयमा अत्यन्त ठुलो लगानीमा विशेष सार्वजनिक यातायातमा बसहरू सञ्चालन गर्ने, बसमा लगानी गर्ने लगानीकर्ताहरू पनि हुनुहुन्छ। यो बिचमा हामीसँग यस्तै मध्येको एउटा अत्यन्त धेरै बसहरू सञ्चालन गर्ने पश्चिमाञ्चल बस व्यवसायी महासङ्घ छ, त्यसका अध्यक्ष हुनुहुन्छ दधी खरेल, उहाँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ। व्यवसायीहरूले यो विपदको बेलामा कस्तो खालको अनुभव लिइरहनु भएको छ, उहाँहरूका चुनौती अथवा उहाँहरूको पनि दायित्व भन्छ यो बेलामा के कसरी यात्रुहरूलाई एक ढङ्गको राहत दिने अथवा उहाँहरूको भूमिका के भन्ने सन्दर्भमा जानौँ। खरेलजी सुन्दै हुनुहुन्छ?
9: हजुर सुन्दैछु।
5: हजुर, हामी रेडियो नेपालको यो केन्द्रीय प्रसारणमा छौँ। तपाईँहरू पश्चिमाञ्चल बस व्यवसायी सङ्घको तर्फबाट हुनुहुन्छ, तपाईँ धेरै वर्षदेखि यातायात व्यवसायीहरूको चाहिँ नेतृत्व गरिरहनु भएको अवस्था छ। यो विपदको बेलामा राष्ट्रिय रूपमा नै प्रभावित भएर हामी धेरै नागरिकले दुःख पाएको अवस्थामा तपाईँहरूको पक्षबाट भन्ने कुराहरू के छन् आजको दिनमा?
9: विशेष गरी यो बेलामा दैवसँग कसैको केही लाग्दैन, यसलाई सहजीकरण गर्नको निम्ति अहिलेको सरकारलाई प्रेसराइज रूपमा दिनुभन्दा पनि उसले आफ्नो कर्तव्य निर्वाह गर्छ भन्नेमा आम जनता आश्वस्त छौँ र हामी यातायात व्यवसायी पनि त्यो कुरामा आश्वस्त छौँ। त्यसपछिको सवालमा तपाईँले भने चाहिँ अहिले पछिल्लो पटक नेपालमा सबैभन्दा बढी लगानी भएको क्षेत्र यातायात, यातायातमा पनि पश्चिम नेपालको धेरै लगानी छ, किनभन्दा धेरै सवारी साधन छन्। त्यसको अर्थ पनि पछिल्लो पटक सुविधा सम्पन्न सवारी साधनहरू हामी कहाँमा हामीले सोचे पब्लिकलाई आवश्यकताभन्दा पनि अत्याधिक बढी आएको परिस्थिति छ। यो परिस्थितिले पक्कै पनि राजधानीको मूल मुटुमा जोडिने काठमाडौँ, काठमाडौँ जाँदाखेरि सरल तरिकाले यात्रा गर्न नपाउँदा यो सार्वजनिक सवारीमा हिँड्ने मध्यम वर्ग, न्यून वर्ग आय गरेका मान्छेहरू बाध्यात्मक परिस्थितिले हवाई यात्रा मार्फत आवत जावत गर्न पर्दा नितान्तै जनतालाई ठुलो आय व्यवहार थपिएको छ, दुःख पाएका छन्। त्यति गरिरहँदाखेरि पनि यातायात व्यवसायहरूले काठमाडौँलाई बढी टार्गेट गरेर चलेको सवारी साधन अन्यत्र डाइभर्ट गर्नलाई ती रुटहरू नभएका कारणले हामी अलिकति बढी आक्रान्त भएको परिस्थिति छ। तर हामीले बुझ्नपर्ने कुरा के हो भने राज्य र दैव विगतमा लाग्थ्यो भने आज दैव लागेको परिस्थिति छ। मैले त्यो कुरा किन गरेँ भन्दा विगतमा हामीहरूलाई अनेक बाहनामा या अनेक कुराहरूले बढी झन्झटिलोपन भएको थियो, अहिले पछिल्लो पटक केही आशा पलाएको थियो। तर यद्यपि दैव लागेपछि कसैको केही लाग्दैन, तर लाग्दाखेरि मानवीय जीवन र जनताप्रति उत्तरदायी हुने कुरामा मलाई लाग्छ पब्लिकली प्रेसर भन्दा पनि यो दायित्व निर्वाह गर्न यो सरकार नचुकुस् मैले आग्रह गर्न चाहन्छु।
5: हजुर खरेलजी, अब जसरी तपाईँहरूले बसहरू थन्क्याएर बस्नुपर्ने एउटा परिस्थिति सिर्जना भएको अवस्थामा तपाईँहरूप्रति नै आशामुखी छ ठुलो नागरिक पङ्क्ति, जो यहाँले भन्नुभयो जस्तो गरी धेरै महँगो भाडा तिरेर हवाई यातायातमा जान सक्दैन, उसले बस पर्खेर बसेको अवस्था छ। कतिपय मजदुरहरू पनि सडकमै यातायातका साधनहरू तिर्स्याएर बसिरहेको अवस्था होला, के भन्छन् सरकारी पक्षसँगको त्यो राजमार्ग सुचारू गर्ने विषयमा तपाईँहरूलाई खबर के छ नि, के कहिलेदेखि यातायात सुचारू होला काठमाडौँबाट पश्चिमतर्फ जाने बसहरू?
9: अब अनुरोध रूपमा सम्बन्धित निकायहरू, स्थानीय सरकार र प्रदेश सरकार र केन्द्रीय सरकार लगाएको अनुभूति हामीले पाएका छौँ। यद्यपि हामीले मुगलिङदेखि अगाडि गएर कृष्णभीरको बाटोको कारणले बढी हामीलाई अवरोध भएको छ। ड्राइभर्सन गरेर प्रोटोकल रूपमा एउटा नेपाल प्रहरी, ट्राफिक प्रहरी, विशेष गरी सबै सडकमा खटिएर जुन खालले व्यवस्थापन मिलाइरहनु भएको छ, हामीलाई भौगोलिक कारणले बाहिरको बाटो र भायर भएर जाने कुरामा हामीसँग ठुला सवारी साधन बढी भएको कारणले गर्दा त्यो बाटोहरूको दुरावस्थाका कारणले पनि हामीहरूले सोचे जस्तो सेवा प्रवाह गर्न सकेका छैनौँ। यद्यपि हामीसँग साना सवारी साधन पनि त्यति नै छन्। अति आवश्यकता परेर यात्रा गर्नेलाई नेपाल सरकारले प्रोटोकल जुन ढङ्गले ड्राइभर्सन गरेर लगेको बाटोहरू छ, त्यो बाटोबाट हामी सेवा प्रवाह गरेका छौँ। हामीलाई आशा छ हामी दुई चार दिनभित्रै नै यो कृष्णभीरको बाटो बन्नेछ र सहज तरिकाले अब नजिक आइरहेका चाडपर्वमा त्यो चाडपर्वलाई लक्षित गरेर यात्रुहरू जुन आवत जावत गर्नुहुन्छ त्यसलाई सहजीकरण गर्नको लागि राज्य त लगाएको छ। हाम्रो तर्फबाट हामीले अहिलेको परिस्थितिमा कसरी सहजीकरण गर्ने भन्दा पनि, जबरजस्ती गर्नुभन्दा पनि सहजीकरण कसरी गर्नु भन्ने अहिलेको लागि हाम्रो ध्यान त्यहाँ केन्द्रित भएको छ र त्यही ढङ्गले नै हामीहरूले सडकको दुरावस्था र सडकको पोजिसन र त्यो सडकमा कस्तो सवारी साधन पठाउँदाखेरि सहज हुन्छ भन्ने कुरालाई हेका राखेर हामीसँग साना सवारी साधन 11 सिटदेखि 16 सिटसम्म, मिनी बसमा 32 सिटभन्दा मुनि र ठुलो गाडी पनि 32 सिटभन्दा मुनि, 11 मिटरभन्दा मुनिका सवारी साधनलाई सेवामा समर्पित गरेका छौँ।
5: हुन्छ, हामीसँगको टेलिफोन सम्पर्क मार्फत
9: अवसरमा मैले एउटा आग्रह के गर्न चाहेँ भने, हाम्रो मुलुकमा दैविक प्रकोपमा कोभिड पनि आयो,
5: एकदम संक्षेपमा खरेल सर, एकदमै संक्षेपमा
9: पनि अझ दैनिक स्थिति अहिलेको यो महा यो विपत्ति आएको छ, यस अवसरमा सबै ब्याङ्कर्सहरूसँग तरलता छ, यो तरलतालाई अहिले पनि ब्याङ्कर्सहरूले मनज्ञ ब्याज बढाएका छन्। अन्य कर्जाभन्दा हायर प्रोसेस कर्जा यातायात क्षेत्रमा लगानी गर्ने कुराको सन्दर्भमा प्राइभेट गाडीहरूमा न्यूनतम बेस रेटको 0.5 दिइरहेका छन् भने सार्वजनिक सवारीका साधनमा बेस रेटको 2.5 लिएर मनज्ञ आमदानी गरेका ब्याङ्कहरूलाई सम्बन्धित विभाग, सम्बन्धित मन्त्रालय, अर्थ मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई ध्यान आकर्षित होस् कि यस्तो बेलामा पनि यो मनज्ञ आमदानी गर्ने ब्याङ्कहरूलाई कमसेकम लिस्टेड गरेर निर्देशन दिन हुनुहुन्छ भन्नेमा हामी आशावादी छौँ।
5: हुन्छ हुन्छ हुन्छ, यहाँको चासो पनि सम्बोधन होस् भन्ने हामी शुभेच्छा पनि जाहेर गर्छौँ र टेलिफोन सम्पर्क मार्फत यहाँहरूले यहाँहरूको क्षेत्रको जे अवस्था हो त्यो अवस्थाबारे जानकारी गराउनुभयो, धन्यवाद भन्छौँ।
2: हजुर हजुर, आज हामीले लगभग हामी कार्यक्रमको उत्तरार्धको समयमा पनि छौँ। यो समयमा जुन भोटेकोशी बाढी, भोटेकोशी नदीले जुन बाढी आएपछि ल्याएको एउटा विपद, त्यो विपदमा केन्द्रित रहेर हामीले केही कुराकानी गऱ्यौँ। यो जानकारी दिने क्रममा आज हामीले
5: हजुर जस्तो हामीले सुरुमा यो यो विषयसँग खाद्य वस्तुहरूको शुद्धताको सन्दर्भ जोड्यौँ। उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष हुनुहुन्थ्यो सुवर्णा गुरागाई हुनुहुन्थ्यो, उहाँसँग विशेष गरी सबैले समन्वय गरेर यो बेलामा आम उपभोक्ताहरूलाई सजिलै खाद्य पदार्थहरूको उपलब्धता हुनुपर्ने, विशेष गरी काठमाडौँमा यो देशैभरि हो, हामीले काठमाडौँमा रहेर कुरा गर्दाखेरि बाहिर काठमाडौँभन्दा बाहिरको मफसललाई बिर्सन हुँदैन, हरेक जसो क्षेत्रमा सहरहरूमा गाउँमा चिनीको अभाव छ, ग्यासको अभाव छ, राष्ट्रिय रूपमै अभावको स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नको लागि सरकारले गरिरहेका पहलहरू प्रयत्नहरूमा सरकारी संयन्त्रलाई दोष लाउने होइन कि सबै पक्षले यसलाई व्यवस्थापन गर्ने हो भन्ने सन्दर्भमा कुरा गर्यौँ।
2: त्यसपछि हामीले जुन सडक डिभिजन कार्यालय चितवन होइन त्यसको पनि नागडुङ्गा पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रसँग पनि कुराकानी गर्यौँ होइन।
5: हजुर, यातायात सडक सुचारू गर्ने विषयमा उहाँले पनि महत्त्वपूर्ण जानकारी दिनुभएको छ। काठमाडौँको लाइफ लाइन भनेर चाहिँ हेरिने जुन पृथ्वी राजमार्ग छ त्यसको चाहिँ कृष्णभीर सडक खण्डमा तलबाट त्रिशुलीले कटान गर्दाखेरि भाँसिएको कारणले गर्दाखेरि 3 दिनदेखि निरन्तर अहोरात्र काम भइरहेको छ।
2: अबको केही दिनमा
5: एक हप्ता भन्नु भएको छ त्यो सडक सुचारू हुने खबर पनि छ।
2: त्यसपछि हामीले तुरुन्तै फेरि प्रहरी निरीक्षक दिली बहादुर खड्कासँग कुराकानी गऱ्यौँ होइन। यो चाहिँ यो कुराकानी पछि अब हामी जुन उड्यान
4: हवाई उड्डयनको बारेमा पनि केन्द्रित रह्यो र यातायातको बारेमा पनि केन्द्रित रह्यो। त्यसँगै अब हामी बिदा माग्ने बेलामा पनि छौँ, होइन?
1: हजुर, अवश्य पनि।
4: हजुर,
1: हाम्रो नियमित रूपमा हाम्रो चासो भन्ने शीर्षकको कार्यक्रम लिएर साप्ताहिक कार्यक्रम हो। सहकर्मी रीता तिमिल सिन्हा आउने समयमा सहकर्मी शान्तिजी र म आयौँ। हाम्रो यो प्रसारणमा प्रविधि संयोजनतर्फ देवकी भण्डारी हुनुहुन्थ्यो, त्यसै गरी सहकर्मी भानुभक्त खड्का र सहकर्मी मनुका कुँवरले बाहिर बसेर हामीलाई यो कार्यक्रमको सामग्री संयोजनमा सघाउनु भयो।
4: उहाँहरूप्रति पनि धन्यवाद।
1: हजुर,
4: हामी बिदा हौँ। म शान्ति राणा
1: अनि म विमल गेवाली यो रेडियो नेपालको विशेष प्रसारणबाट अहिलेको लागि बाहिरिन्छौँ। फेरि पनि यस्तै अवसर पारेर यो बेलामा प्रसारकको दायित्व जे हो त्यो निर्वाह गर्न हामी फेरि श्रोताहरूसँग जोडिनेछौँ। अहिलेको लागि
4: हवस् त, नमस्कार।
1: नमस्कार।

0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
3: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
4: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

पति रामचन्द्र पौडेल भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोट जाँदै हुनुहुन्छ। राष्ट्रपति पौडेल विदुर स्थित मैथिली ब्यारेकमा हेलिकप्टरबाट ओर्लिएपछि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिनुहुनेछ। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभर सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोकको निर्णय गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र नेपाल र यसलाई फेरि सुन्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच आज टेलिफोन वार्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार अमेरिकी विदेश मन्त्री रुबियोले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपदको यस घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनु भएको छ। वार्ताका क्रममा सभापति लामिछानेले नेपाल सरकारले खोज उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको जानकारी गर्नु

भूभागमा वर्षा भइरहेको छ। आगामी तीन दिनसम्म वर्षा कायमै रहने सम्भावना रहेको जल तथा मौसम विभाग कार्यालयले जनाएको छ। कार्यालय प्रमुख इन्जिनियर सञ्जय कुमार शाहले आजदेखि 24 गतेसम्म हिमाल पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदलिरहनेछ। यो अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज भने पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सोही अनुसार आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो मध्याह 12 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

नमस्कार नमस्कार नमस्कार, यो कार्यक्रम के तिमी मेरो साथी बन्छौ। कार्यक्रम के तिमी मेरो साथी बन्छौमा तपाईँलाई हार्दिक स्वागत गर्छौ। प्रविधि संयोजनमा साथी देवकी भण्डारी अनि तपाईँहरूको सहयात्री म रुक्मिणी पोखरेल। कार्यक्रम के तिमी मेरो साथी बन्छौ हरेक सोमबार 12 बजेको समाचारपछि करिब करिब 1 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी हाम्रो एफएम ब्यान्ड 98.1 MHz साथै तपाईँले हामीलाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ, फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ, मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने यो कार्यक्रममा सहभागी हुनको लागि 42 11 721 42 11 736 टेलिफोन नम्बर तपाईँका लागि खुल्ला गरिएका छौँ। हरेक हप्ता यसरी नै चलाउने यो कार्यक्रम जब भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढीले देशलाई तहस नहस बनायो होइन, त्यसपछि भने हामी तपाईँसँग प्रत्यक्ष कुराकानीमा रसुवाको भोटेकोसी नदीमा गएको अकल्पनीय बाढीका कारण ज्यान गुमाएका, घरबार विहीन भएका होइन, घाइते हुनुभएका उहाँहरूका बारेमा प्रत्यक्ष कुराकानी गर्दै आइरहेका थियौँ। र आजको बसाइमा पनि कार्यक्रम के तिमी मेरो साथी बन्छौमा पनि हामीले आज तपाईँलाई सोझै साथी बन्नको लागि आग्रह गर्नुभन्दा पनि साथी बन्न सक्नुहुनेछ, तर तपाईँले आफूले साथी बन्दै गर्दाखेरि एउटा नेपाली नागरिक भएर देश रोइरहेको बेला हामीले हाम्रो साइडबाट के गर्न सक्छौँ भनेर विषयमा तपाईँले आफ्नो भनाइ चाहिँ राख्नुपर्नेछ। अनि साथीको लागि नम्बर भने तपाईँका लागि खुल्ला गरेका छौँ। वास्तवमा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने क्रममा बिग्रिएका जोखिमपूर्ण बाटाहरू पार गर्दै अनेक कठिनाई बिच पनि नेपाल सरकार अनि सहयोगी संस्था सबैले त्यहाँ चाहिँ पुगाउनु भएको छ। जहाँ आश्रय स्थलमा मानिसहरूको बसाइ छ त्यहाँ चाहिँ कसरी सहयोग गर्न सकिन्छ भनेर थुप्रै सहयोगी मनहरू सहयोगी हातहरू अगाडि बढेको हामीले पाइरहेका छौँ। र रसुवाको भोटेकोसी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीबाट अकालमा ज्यान गुमाउनुभएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा यही भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकले भदौ 10 गते भोटेकोसीमा आएको भीषण बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। त्यसै अनुसार आज देशभरि नै सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आदि झुकाइएको छ। यसरी शोक प्रकट गरिएको छ। आज आज हामीले यो कार्यक्रम के तिमी मेरो साथी बन्छौमा तपाईँलाई सहभागी गराइरहँदाखेरि मैले अघि पनि भनिसकेँ र फेरि पनि यो नम्बर छोड्दाखेरि तपाईँहरूलाई फेरि पनि दोहोऱ्याउन चाहन्छु कि अहिले चाहिँ आश्रय स्थलमा बस्नुभएका थुप्रै हुनुहुन्छ होइन, जसलाई हामीले उद्धारकर्ताले उद्धार गरिसकेपछि का विषम परिस्थितिलाई सहजता गर्नको लागि हाम्रो साइडबाट के गर्न सकिन्छ, अहिले जुन कठिनाई बिच पनि राहत सामग्री पुर्याउने अथक प्रयास भइरहेको छ, यो केवल राहत वितरण मात्र होइन मानवताको लागि समर्पित साहस जिम्मेवारी र सेवाभावको

उत्कृष्टता उत्कृष्ट उदाहरण हो भन्न हामी चाहन्छौँ। जुन चोट देशका आम नागरिकले भोग्नु पर्यो हो, यस्तो बेलामा हामीले गर्ने के हुनसक्छ त भनेर आजको यो बसाइमा तपाईँले आफ्नो साइडबाट तपाईँले गर्न सक्ने के हुनसक्छ, अथवा यस्तो विपत्ति भोगिरहँदाखेरि यो विपत्तिले सिकाएको पाठ पनि ठुलो पाठ छ, यो पाठबाट पनि केही सिकेका छौँ हामीले। खासमा भन्नुपर्दा जो हामी टेलिफोनमा सम्पर्क गर्छौँ, मैले के सिकेँ र के गर्ने भन्ने कुरालाई जोड्नुहोला भन्न चाहेँ। आज तपाईँलाई यो फोन नम्बर दिइराख्दाखेरि 42 11 721 42 11 736 छ हाम्रो स्टुडियोको सम्पर्क नम्बर, तपाईँ आउन सक्नुहुन्छ। तर सुरुवातमा साङ्गीतिक कोसिलबाट सुरु गर्छु। थानेश्वर गौतम र शान्ति श्री परियारको स्वरमा रहेको छ, थानेश्वर गौतमको रचना सङ्गीतमा रहेको यो साङ्गीतिक कोसिली राख्छु। त्यसपछि भने म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: हजुर, रात किन हुन्छ हजुर, दिन किन हुन्छ, थाहा छैन जिन्दगी कठिन किन हुन्छ। वास्तवमा यो गीतले भने जस्तै, न त ओत लाग्ने छानो न त पेट भर्ने मानो भने चाहिँ त्यसले भोगेको यो नियति अहिले जुन रसुवामा भयो, अहिले हामी सबै नागरिकले एक भएर सामना गर्नुपर्ने अवस्था आएको छ। सबैको ओत लाग्ने छानो बनाउनु छ, सबैको पेट भर्ने मानो दिनु छ। त्यसकारण त सहयोगी हातहरू अगाडि बढिरहेका छन्। सरकारले जुन तदारुकता देखायो, जसरी सरकार चनाको भएर अगाडि बढ्यो, त्यसरी नै सहयोगका हातहरू पनि अगाडि बढेका छन्। र हामी आम नागरिकले वास्तवमा यो कठिन परिस्थितिसँग जुधिरहँदाखेरि हामी नागरिकको तर्फबाट के गर्न सक्छौँ त भन्ने कुरालाई आजको विषय छोडेको छु मैले। पक्कै पनि रेडियो नेपाल सुन्दै हुनुहुन्छ भने हाम्रा आदरणीय श्रोता जुन कार्यक्रम प्रेमी हुनुहुन्छ उहाँहरूले थाहा पाइसक्नुभयो होला। अब म टेलिफोनतर्फ लाग्दैछु। आजको पहिलो कलर हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
1: हजुर,
0: नमस्कार। हजुर हजुर, नमस्कार। को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
1: म धनको प्रसाद।
0: तपाईँको टेलिफोन अलिकति कट्दै कट्दै आइरहेको छ, को बोल्नु भयो, शुभ नाम?
1: म धनकुटाबाट रामप्रसाद निरौला बोले।
0: हजुर रामप्रसाद निरौलाजी, सुन्दै हुनुहुन्छ हामीलाई?
1: एकदमै, के गर्ने, यस्तै हो।
0: हजुर, भनेपछि विषय पनि थाहा पाउनु भयो यहाँले?
1: विषय चाहिँ अलिकति थाहा छैन, किनभने यो के अरे सेभ गरेको त्यो डिलेट भएछ कि, अनि अन्दाजले अब कार्यक्रम आउँछ भन्ने चाहिँ थाहा छ नि त।
0: हजुर हजुर, कार्यक्रम आउँछ भनेर थाहा भयो अनि टेलिफोन गर्नुभयो, टेलिफोन लाग्यो है त।
1: हजुर,
0: आजको विषय भनेको मैले ओपनिङमा दुई तिनचोटि दोहोऱ्याइसकेँ होइन, के छ भने अहिले देशले भोगेको यो नियति जुन भोगेका छौँ हामी सबै मानिसले होइन, यो बेलामा एउटा नागरिक भएको नाताले, नेपाली नागरिक भएको नाताले, मानवताको नाताले होइन, हाम्रो साइडबाट हामीले गर्ने के हुनसक्छ, के गर्न सक्छौँ जसले गर्दाखेरि चराइरहेको घाउमा मलमपट्टि लाउन सकियोस्?
1: हजुर, म कन्फर्म भएँ होइन, अब यो अत्यन्तै अब यो जे नहुनुपर्ने यो भइदियो होइन, अब यसमा चाहिँ देश रोएको छ, हामी सब रोएका छौँ, अत्यन्तै दुःखद घडी, सोच्न पनि नसोचिएको कुरा यो, अकस्मात यस्तो भइदियो। अब होस्टेलमा हैसे सबै राष्ट्र सेवक कर्मचारीहरूको पनि तलब काटिने यताउता भन्ने कुरा पनि भइरहेको हो, भाद्र महिनामा सम्भवतः काटिन्छ, हामी पनि त्यसमा आबद्ध हौँ। त्यसबाहेक निजी क्षेत्र, निजी व्यक्तिगत पनि हामीले केही काहीँबाट अब केही रकमहरू सङ्कलन गरेर अथवा औषधि अथवा चाहिँ लत्ता कपडा नयाँ दिन सकिन्छ, नयाँ दिउँ, सकिँदैन पुरानो बिल्कुलै नदिउँ भन्ने जस्तो मलाई लाग्छ, किनभने त्यो बरु थोरै दिउँ राम्रो दिउँ भन्छु म त्यहाँनिर चाहिँ, पुरानो बिल्कुलै नदिउँ, किनभने नयाँ दिउँ सकिन्छ भने, सकिँदैन पुरानो नदिउँ भन्छु। त्यसबाहेक अब हामीले खानेकुराहरू पनि कलेक्सन गरेर जे छ हामीसँग, जस्तो अब धान चामल भयो, मकै भयो, खान हुने, अहिले तत्काल खान हुने त्यस्तोहरू पनि प्रदान गर्न, उहाँहरूलाई साथ सहयोग गर्न चाहिँ सकिन्छ हुँदा, यदि त्यो भएन भने कलेक्सन गरेर गाउँ टोल छर छिमेक या ओल्लो घर पल्लो घर के कति उठाउन सकिन्छ अथवा चाहिँ सहयोग गर्न सकिन्छ, त्यो खालको वातावरण सिर्जना गरेर उहाँहरूलाई यो होस्टेलमा हैसे, यो भनेको हामीलाई पनि पर्ने हो, उहाँहरूलाई मात्र होइन, भोलिको दिन के कस्तो आउँछ भन्ने कसले जाने छ, र त्यस कारण त्यसरी चाहिँ सहयोग गर्न सकिन्छ। सक्दा अब औषधिको पनि कुरा रह्यो, औषधि पनि दिन सकिन्छ, अब खरिद गरेर सकिन्छ, या नगदै पनि दिन सकियो भने झनै राम्रो, अझ सामूहिक तरिकाले दिउँ जस्तो लाग्छ मलाई चाहिँ। सामूहिक तरिकाले दिँदाखेरि चाहिँ नाम पनि रहन्छ, फलानु ठाउँबाट, फलानु टोल बस्तीबाट, यति चाहिँ हामीलाई पनि रात र यो खालको सामग्री प्रदान भएको थियो, आएको थियो भनेर उहाँहरूले पनि मूल्याङ्कन गर्नुहुन्छ जस्तो मलाई लाग्छ दिदी।
0: हजुर, पक्कै पनि यहाँले भने जस्तै गरी सबैले हामीले गर्नुपर्ने अहिलेको जिम्मेवारी पनि त्यही नै हो। रामप्रसाद जी, जस्तो कि अब यस्तो अप्रिय घटना हामीले

0: भोग्दाखेरि कुनै न कुनै पाठ पनि सिक्ने मौका मिल्छ। खासमा अहिले यो घटनापछि हामीले सोच्दाखेरि हाम्रो जीवनमा सिकेको पाठ चाहिँ के होला जस्तो लाग्छ यहाँलाई?
1: अब ज्यादै दर्दनक कुरा हो, अब सम्झँदा बुझ्दा अहिले शब्द दोहोरिने के, काहीँ कतै जानै नपर्ने अवस्था त्यही नै आइरहने भएको हुँदाखेरि अबका दिनहरूमा चाहिँ अलिक यो भिर पाखा अथवा चाहिँ समुद्रको छेउछाउ हाम्रो घर बस्तीहरू निर्माण पो हामीले गर्नु हुँदैन कि, अथवा त्यतापट्टि पनि सोच विचार गर् अलिक समथर ठाउँमा अथवा चाहिँ खोला बाढीले नभेट्ने ठाउँमा पो नयाँ घरहरू अथवा सानो टहरा अथवा निर्माण गरेर आफू पो जोगिनु पो पर्छ कि, त्यतापट्टि पनि ध्यान दिनु चाहिँ आम हामी नागरिकहरूको पनि सोच विचार आउनुपर्छ जस्तो लाग्छ। हजुर
0: हजुर, पक्कै पनि तपाईँले आफ्नो साइडबाट के गर्न सकिन्छ र अब हामीले सचेतना के अप्नाउने भन्ने कुरा राख्नुभयो। अब तपाईँलाई मैले भावना केही पनि सोध्दैन, आज सम्पर्क नम्बर दिन चाहिँ आग्रह गरेँ है त।
1: ए हजुर हजुर, मैले लोभलाभ गरेको फोन पनि त्यही थियो, अपेक्षा कहिलेकाहीँ अब विषयवस्तु उठान हुन्छ, रेडियो राष्ट्रको जनताको रेडियो, यति सुन्दर आवाज रेडियो नेपालले पोख्न र कार्यक्रम ल्याउँछ र हामी पनि माहिर छौँ फोन गर्नका निम्ति। यो जुन सेवा दिनुभएकोमा यहाँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। नम्बर मेरो पुरानै चलन चल्तीकै हो, दोहोरिएको छैन, दोहोरिँदा एउटा पोस्टपेड छ, प्रिपेड छ टेस्ट भएको, त्यो चाहिँ पढेको छुइनँ नम्बर, त्यही पुरानै 9942012953 आइदिनु होला भन्दै भन्दै, 9942012953 आइदिनु होला भन्दै भन्दै छुट्टिन्छु है त दिदी।
0: हस्त हस्त, बाई बाई। रामप्रसाद निरौला हुनुहुन्थ्यो धनकुटाबाट। आजको बसाइमा हामीले भोटेकोसी बाढी पछि हामीले भोगेको नियतिका बारेमा र के गर्न सकिन्छ भन्ने कुरालाई र के पाठ सिक्ने त योबाट, यत्रो ठुलो विपत्तिबाट हामीले केही न केही पाठ त सिक्नुपर्छ, के सिक्ने भन्ने कुरालाई जोडिरहेका छौँ। फेरि पनि हाम्रो साथमा कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: जी नमस्कार।
0: हजुर नमस्कार, शुभ नाम?
2: राम पुकार राय, जिपी रोटरबाट।
0: हजुर सुन्दै हुनुहुन्छ हामीलाई राम पुकार जी?
2: जी म जहिले पनि सुन्छु तपाईँहरूको प्रोग्राम, कहाँमा छोड्ने हो, म त यो एकदम हिजो नेपालबाट त म घनिष्ठ सम्बन्ध भइसकेको छ।
0: हजुर, भनेपछि नेपालको एकदमै प्रिय साथी हुनुभएको छ तपाईँ।
2: अब राष्ट्रमा भएर नियमसीमा पहिला थिए, विचार भएर के गर्ने, यसमा प्रेम भयो, मेरो सबैजनाको आशीर्वाद आयो, मेरो कुरा सुनेर तपाईँहरू खुसी हुनुहुन्छ, म जहाँसम्म सक्छु केही न केही आफ्नो तर्फबाट सेवा, आफ्नो कर्तव्य जुन दिनुपर्ने हो त्यो भन्नु।
0: हजुर राम पुकारजी, विषय यहाँले थाहा पाउनु भयो नि? हजुर, यहाँको के छ विचार, के भन्नुहुन्छ?
2: सबभन्दा पहिला त म यो भन्छु कि आज निजामती सेवा दिवस छ, जति निजामती जात सेवक सेना प्रहरी एकदम जुटेर सरकार स्थानीय जनप्रतिनिधिहरू जनतालाई जोगाउनु भयो, कसैको आमा बाबु गयो, कसैको छोरा छोरी बाँच्यो, अरूले पाली पस्यो होला, कसैको घरमा होला, जति घरमा छ भने उसलाई भादो महिनामा आफ्नो सन्तान सम्झेर एक नै जन्म दिया, एक नै पाला, कन्हैया किसको मैया, हाम्रो देश तपस्याको देश हो हजुर, हाम्रो देशमा सबै बालबच्चाको उन्नति प्रगति होस्, अब त्यो घटना घट्यो घटिहाल्यो, अब हाम्रो देशमा नजिक हो किनारमा जुन घरहरू छन् सरकार र त्यहाँका अन्य स्थानीय सरकार पनि हुनुहुन्छ, उहाँहरू मिलेर सहयोग गरेर सचेत गराएर गराउनुहुन्छ, धेरै राम्रो। एउटा खबर सुने मैले बिहानी समाचारमा, यो रसुवाको जनतालाई 20,000 बढी हजारको भ्याक्सिन गएको छ, म धेरै म खुसी भएछु, यो हजारको भ्याक्सिन यस समयमा हाम्रो पालामा जुन बेला म स्वास्थ्य कर्मी थिए 30 साल 32 साल 34 साल 35 साल टिएबी भ्याक्सिन भन्छ त्यस बेला, टाइफाइड र कोलेराको भ्याक्सिन लगाउँछ हामीले जनताहरूलाई, आज आएको छ, हाम्रो पुरै देशमा हजारको सुई लागोस्, म यही सरकारसँग अनुरोध गरेको छु।
0: हजुर पक्कै पनि यहाँले आफ्नो विचार राख्नुभयो होइन, के गर्न सकिन्छ भन्ने कुरामा। अब जुन स्वास्थ्यकर्मी भएर स्वास्थ्य क्षेत्रमा योगदान दिनुभयो र अहिले हैजाको भ्याक्सिन त्यहाँ पुग्दाखेरि यहाँ खुसी व्यक्त गर्नुभयो। सङ्क्रमण नफैलियोस् भन्नका लागि सरकारले सक्दो प्रयास एकदमै गरिरहेको छ। सहज छैन त्यहाँ पुर्याउनलाई, ढोकामा बोकेर राहत पुगेका हामीले दृश्य देखेका छौँ। अप्ठ्यारो परिस्थितिमा मानिसहरू त्यहाँ पुग्नु भएको छ, बाटो गाह्रो छ। अहिले आश्रयस्थलमा बस्नुभएका मान्छेहरूलाई राहत पुर्याउनको लागि अवश्य पनि गाह्रो छ, र पनि मानिसहरूलाई सहज कसरी हुन्छ भनेर चाहिँ अगाडि बढिरहेको अवस्था छ। राम पुकारजी, अब तपाईँले आफ्नो विचार राखिसक्नु भएको छ, सम्पर्क नम्बर छोड्नुहुन्छ।
2: मेरो सम्पर्क नम्बर तपाईँले भन्नुभयो 98 45 27 95 64।
0: हजुर, छुट्यौँ त
2: हुन्छ। हजुर, म कहाँ भन्नु सोध्नुको लागि म एउटा राष्ट्रको नातालमा देखि दुःखी छु कि पुरी गर्नु हुन्छ के प्रकृतिको लिएर त गइहाल्छ, प्रकृतिलाई दोहन नगरोस् हाम्रो देशमा, प्रकृति बचाओस्, हामी पनि बच्नेछु, प्रकृतिलाई हामी रक्षा
0: गर्दैनौँ। हस् छुट्यौँ, बाई बाई। हामीसँग हुन्थ्यो राम पुकार राय रौतहटबाट। उहाँले अहिले भ्याक्सिनका कुरा उठाउनु भयो, एउटा स्वास्थ्यकर्मी भएको नाताले। वास्तवमा अहिले डेङ्गु सङ्क्रमण पनि पुष्टि भएको कतिपय ठाउँमा त्यस्तो देखिएको छ, डेङ्गुबाट बस्नु पर्ने अवस्था पनि छ। पाल्पामा अलि बढी नै डेङ्गु फैलिएको देखिएको छ। लामखुट्टेको टोकाइबाट हुने यो डेङ्गु ले सहजै रूपमा यदि हामीले टोकेको खण्डमा हामी त्यसबाट प्रभावित हुनसक्छौँ। त्यस कारण पनि अहिले आश्रयस्थलमा बस्नुभएका व्यक्तिहरू, घरमा बस्ने व्यक्तिहरू त सहजै रूपमा बस्नुभएको छ, आश्रयस्थलमा जहाँ हुनुहुन्छ त्यस्ता व्यक्तिहरूको लागि चाहिँ लामखुट्टेबाट जुन मच्छर छ त्योबाट बस्नको लागि पनि अलिक होस पुर्याउनु पर्ने अवस्था छ। कतिपय ठाउँमा झुलको प्रयोग होला, कतिपय ठाउँमा झुल टाँग्न नसक्ने अवस्था पनि हुन्छ, त्यो बेलामा चाहिँ म्याटको प्रयोग गर्न सकिन्छ। जुन लामखुट्टे नआउने खालका धुपहरू हुन्छ त्यो प्रयोग गर्न सकिन्छ भने आफ्नो हातखुट्टामा तेल दल्दाखेरि पनि लामखुट्टेले टोक्न सक्दैन, त्योबाट बच्न सकिन्छ। साधारण उपाय तर प्रभावकारी उपाय छ, जिउभरि तेल लाउने अथवा त्यस्तो खालको मलम पनि पाइन्छ। त्यो मलम पनि जुन हुन्छ मस कुटो मलम, त्यो पुग्दाखेरि पनि आश्रयस्थल मा यदि कसैले राहत लग्दै हुनुहुन्छ भने त्यस्ता खालका कुरालाई पनि ध्यान दिनुहोला, पुर्याइदिनुहोला भन्ने आग्रह हामी यहाँबाट गर्न चाहन्छौँ, जसले गर्दाखेरि लामखुट्टेको टोकाइबाट बस्न सकियोस्। यो पाल्पामा जुन डेङ्गु सङ्क्रमण पुष्टि भएको छ, फैलिएको छ, यसले अन्त असर नगरोस् भन्नका लागि पनि यो कुरा राख्यौँ स्वास्थ्यसँग जोडेर। फेरि पनि म टेलिफोनतर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
3: हेलो, नमस्ते, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
3: नमस्कारबाट नयन राई बोल्दैछु। हजुर
0: हजुर नयनजी,
3: हजुर हजुर,
0: सुन्दै हुनुहुन्छ हामीलाई?
3: एकदम सुनिरहेको छु दिदी।
0: हजुर, अब मैले लामो कुरा गरेन, के छ तपाईँको आजको विचार?
3: आजको विचार मेरो भन्नुपर्दा
0: चाहिँ
3: अहिले बर्खा मास पनि छ, अब यसमै हो, अब बर्खालाई पनि अलिकति मजन गर्दै आफूलाई नै सचेत हुन सक्नु पर्यो, होइन? किनकि
0: आफू सचेत त हुन पर्यो, तर अहिले मैले आजको जोडेको भनेको जुन हामीले अप्ठ्यारो परिस्थिति सामना गरेका छौँ, होइन, भोटेकोसीको निम्ताएको यो बेलामा हामी नेपाली नागरिकले के गर्ने, के गर्न सक्छौँ हाम्रो साइडबाट भन्ने विषय छ है।
3: हजुर हजुर, जस आफूले सहयोग गर्न सक्ने अवस्था गर्नु पर्यो, होइन, सहयोग नै गर्नुपर्छ भन्ने पनि छैन, होइन, उहाँहरूलाई दुःख परिरहेको होला चाहिँ, अब होइन, जस अब कुनै मान्छेलाई घाइते भइरहेको होला, कसैलाई अब केही अस्पतालमा पुगेको छैन होला, जस आफूले यताबाट पनि थोरै चाहिँ अब होइन यसो सपोर्ट दिँदाखेरि उहाँहरूलाई चाहिँ अलिकति राम्रो महसुस होस् भन्ने चाहिँ म चाहिँ चाहन्छु है।
0: हजुर, अब सम्पर्क नम्बर दिनुहोस्।
3: मसँग जस साथी बन्न सक्नुहुनेछ,
0: भावना साबना केही नभन्ने, सम्पर्क नम्बर छोडिदिनु ल साथीको लागि।
3: मेरो कन्ट्याक्ट नम्बर रहेको छ, एनटिसी नम्बर रहेको छ 98 42 10 83 15, वान सेकेन्ड, 98 42 10 83 15, र एन्सर नम्बर रहेको छ 98 13 84 12 54, वान सेकेन्ड, 98 13 84 12 54 भन्छु, र एकचोटि एनटिसी नम्बर दोहोऱ्याउन चाहन्छु 98 42 10 83 15।
0: हामीसँग पाँचतरबाट नयन राई हुनुहुन्थ्यो। 42 11 7 21 42 11 7 36 यी दुवै नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ, र आजको रेडियो नेपाल तपाईँले सुन्दै हुनुहुन्छ भने आजको विषय के छ भन्ने कुरा पनि थाहा पाइसक्नु भएको छ। विषयभित्र रहेर कुरा गरिदिनुहोला भनेर आग्रह गर्न चाहन्छु। फेरि पनि म टेलिफोनतर्फ लागेँ, को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
4: हेलो,
0: हजुर नमस्कार।
4: नमस्कार दिदी,
0: को बोल्दै हुनुहुन्छ होला? शुभ नाम?
4: दक्षिण कालीगोबाट सुमन सुन्नर।
0: हजुर सुमनजी, सन्चै हुनुहुन्छ?
4: सन्चै छु दिदी।
0: सुन्दै हुनुहुन्छ कि यत्तिकै टेलिफोन गर्नुभयो?
4: हजुर सुन्दै नै छु, अनलाइन सुन्दैछु।
0: हजुर अब तपाईँको विचारमा के राख्नुहुन्छ, के भन्नुहुन्छ?
4: मेरो विचार साथी जस्तै भन्नुहुन्छ दिदी, अब के साथी आउनु भन्यो?
0: ए साथीको लागि मात्र विचार राख्नुभयो, अहिले अवस्थाको बारेमा भन्नुभएन। ल नम्बर दिनुहोस् अनि छुट्टीमा है त।
4: नम्बर मेरो 98 63 24 12 47।
0: हस् त
4: 98 43 63 98 63 24 12 47 अनि अर्को एनसेलको 98 051 53 98 3।
0: ल त छुट्टी है त।
4: हजुर
0: हस् बाई बाई। सुमनजी हुनुहुन्थ्यो हामीसँग। हामी छौँ कार्यक्रम के तिम्रो साथी बन्छुमा, र आजको यो कार्यक्रमलाई पनि हामीले भोटेकोसी बाढी प्रभावित क्षेत्रलाई नै जोडेर विशेष बनाइरहेका छौँ। तपाईँ आउन सक्नुहुन्छ आफ्नो विचारसहित 42 11 721 42 11 736 कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
5: हेलो नमस्ते दिदी, म आयुष।
0: हजुर आयुषजी, कहाँ हुनुहुन्छ अहिले?
5: म अहिले बाग बजारमै छु।
0: हजुर सुन्दै हुनुहुन्छ आयुषजी?
5: म बसिरहेको छु, आजको विषयवस्तुले मेरो एकदमै मन छोएर मलाई गर्न मन लाग्यो। आज साथीको लागि त मलाई गर्नै मन थिएन होइन?
0: हजुर
5: साथीहरू त बनाएको पनि थियो, अब आजको भने सक्दो सहयोग गरौँ हामी जति पनि। यो हाम्रो एउटा यो रेडियो नेपाल नामै कापी छ होइन?
0: हजुर
5: यो मिडियाबाट चाहिँ म के भन्न चाहन्छु भने हामी जति पनि साथीको लागि हात बढाएर यस्तो उस्तो भावनाको भनेर साथीहरू खोजिरहँदा जति पनि साथीहरूले एक एक गाँस कटायौँ भने धेरै लाभ हुन्छ। मैले आदि पेट खाएँ, अर्को साथीले आदि पेट खानुभयो भने नि त्यसले धेरै ठुलो सहयोग जुड्छ। म त्यो सहयोगको लागि म सबैलाई अपिल गर्छु, हाम्रो सहारी कोषमा जम्मा गरौँ, कुन संस्थालाई कहाँ दिएर त्यो संस्थाले सहारी निकायसम्म पुर्याउन सक्छ तीहरूलाई, त्यस्तो संस्थाहरूलाई जहाँबाट हुन्छ सहयोग गर्नु म विनम्र अनुरोध गर्छु। हामी एकदम दुःखमा छौँ है, अब यति धेरै दर्दनाक छ यो हाम्रो इतिहासमै नभएको बाढी जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ।
0: हजुर
5: त्यही भएर म साथीहरू रेडियो नेपाल सुन्ने साथी बनाउने सम्पूर्ण मित्रहरूलाई तपाईँहरूले जहाँबाट सक्नुहुन्छ त्यहीँबाट जसरी हुन्छ हाम्रो सरकारको राज्यको खातामा चाहिँ म पुग्नु पऱ्यो बाढी पीडितलाई भन्न चाहन्छु। मलाई पनि यति धेरै सहयोग गर्न आतुर थिएँ म है।
0: हजुर
5: मैले त्यो सहयोग गर्ने मौका पाएँ, त्यो मसँग जति थियो मैले त्यति नै गरेँ क्या, मेरो त्यो आत्माले एकदम शान्ति पाएँ क्या।
0: हजुर पक्कै पनि आत्मसन्तुष्टि भयो,
5: जति थियो मैले त्यो गर्न पाउँदा एकदम खुसी लाग्यो।
0: हजुर आयुषजी अब यसैमा आज अर्को कुरा पनि हामीले सोध्नुपर्ने मनन गर्नुपर्ने कुरा छ, जस्तो यत्रो ठुलो विनाशकारी आइसकेपछि हामीले चाहिँ भनौँ न के पाठ सिक्यौँ त योबाट, केही केही न केही त सिक्नुपर्छ नि।
5: यसबाट ठुलो पाठ सिक्यौँ हामीले, किनभने हाम्रो देश आफैमा भौगोलिक रूपमा हाम्रो भूगोलको हिसाबले त्यस्तै छ होइन, हामी तैपनि हामी यति धेरै जात जाति धर्म संस्कार संस्कृति भएका मान्छेहरू यसरी मिलेर बसेका थियौँ होइन। हामीले चाहिँ जहाँ रहे पनि हामी खुसीका साथ बसेको छौँ, तर प्रकृतिले धेरै ठुलो चुनौती दियो, यसले हाम्रो लागि पनि धेरै ठुलो पाठ सिकाएको छ। हामी नेपालीको लागि, हामी नेपालीको लागि मात्र नभइकन देश विदेश अन्तर्राष्ट्रियले पनि योबाट ठुलो पाठ सिकेको महसुस गरेको छु मैले, र हामीले खोला किनारमा बस्दै गर्दा कस्तो हुने रहेछ भन्ने पनि महसुस गर्ने सबैलाई यो घटनाले स्तब्ध बनाएको छ। र अनि कस्तो भयो भनेदेखि म सोचेको यो कल्पनाभन्दा बाहिरको कुरा भयो, हामी नेपालीले नभइकन विश्वले ठुलो पाठ सिके जस्तो लाग्छ, एकदम दुःखद घटना घटेको छ, त्यसले एकदम हामी नेपालीले सबैलाई स्तब्ध बनाएको छ। भोलिका दिन अब यो मलाई त अहिले यस्तो लाग्छ कि दिदी, धनमा हामीलाई चाहिँ यो दिनमा भएर बिहानमा भएर राति हामीले कल्पना नै गर्न नसकिने हुन् क्या। मेरो यो युग म कोही बेला सम्झिन्छु कि दिनमा भएर त हामी बचाउन सक्यौँ, भाग्न सक्यौँ, कति गर्न सक्यौँ, कति कुरा जोग्य जस्तो लाग्छ त्यो कोही बेला सम्झिँदा यो राति भइदिएको भए के हुन्थ्यो जस्तो लाग्छ कि मलाई त्यो सम्झिँदा एकदम हामीले कस्तो भाव विवल बनाउँछ है। हाम्रो भूकम्प पनि यति धेरै ठुलो थियो, त्यो दिनमा भएर धेरै बाँच्ने सम्भावना भयो, यो शनिबार भएर स्कुल बिदा भएर धेरै बालबालिका बाँच्ने सम्भावना भयो, हामीले अब कति प्रकृतिले लयो कतिलाई बचायो, त्यो दिनमा थियो रातमा थियो भनेदेखि झन् ठुलो विपद हुन्थ्यो जस्तो मलाई चाहिँ त्यस्तो लाग्छ। त्यही भएर हामी रेडियो नेपाल सुन्ने साथी बनाउने बन्ने यो रेडियो नेपाल भनेको यस्तो ठुलो यो प्याक्सन एरिया हो। मेरो घरमा यस्तो रेडियो थियो कि अब म हजुरलाई कसरी बयान गर्नु, मेरो हजुरबाले ल्याउनु भएको रेडियो त्यो माथिबाट खस्दा पनि बच्थ्यो क्या, त्यति बलियो रेडियो नेपालीले।
0: हजुर हजुर,
5: अनि त्यो बिहानी त्यो धुन म त्यो सँगसँगै हुर्केको व्यक्ति भएर मलाई रेडियो नेपाल एकदम प्रिय लाग्छ। म यो जुन पनि घटना ठुलो हुन्छ नि, ठुलो ठुलो विपद आउँदाखेरि चाहिँ मलाई सबैभन्दा पहिला रेडियो नेपाल सुन्न मन लाग्छ क्या, त्यहाँ तथ्य तथ्य के हो सत्य तथ्य त्यो संसार सुन्न मन लाग्छ, त्यसबाट मात्र अनि अरूबाट सत्य के रहेछ र असत्य के रहेछ त्यसपछि मात्र म अरू सुन्ने गर्छु। मलाई आज त्यो भएर एकदम यो
0: यहाँले भने जस्तै सही सूचना सत्य तथ्य कुराहरूलाई अगाडि बढाउनु पर्छ, यो चाहिँ हाम्रो धर्म हो होइन। र अहिले सामाजिक सञ्जालको नचाहिँदो प्रयोग भनौँ न, प्रयोग त गर्ने तर त्यसलाई सदुपयोगको दृष्टिकोणभन्दा पनि दुरुपयोगको हिसाबले जुन कन्टेन्टहरू अगाडि बढेको छ योबाट पनि हामी सचेत हुनुपर्छ होइन।
5: एकदमै अहिले जोसँग पनि होइन अब विश्व हातमा छ भन्न चाहन्छु म, जोसँग नि ठुलो मोबाइल छ, अन्य संसार सुन्ने माध्यम धेरै हुन्छ, तर आपद विपद परेको बेला चाहिँ मेरो बानी नै यही छ कि पहिले रेडियो नेपाल सुन्ने के हो कस्तो हो, त्यहाँ प्रत्यक्ष पनि आउँछ, त्यहाँ सत्य तथ्य सुन्ने मेरो म त्यसरी सुन्छु। अनि त्यही भएर मलाई आज बोल्न एकदम मन लाग्यो, फेरि फोनले अनि मैले यति धेरै ट्राई गरेँ, आज लाग्छ कि लाग्दैन भनेर लाग्यो, म खुसी छु साथीहरूसँग, सबैसँग साथी बनेको छु, साथी हामी साथी साथी मिल्यो भने समाज बन्छ, समाजै मिल्यो भनेदेखि देशै बदल्न सकिन्छ भन्न चाहन्छु। जसले जहाँ जतिबाट हुनुहुन्छ त्यो बालबालिकाहरूले चाहिँ तपाईँको 10 रुपियाँ 20 रुपियाँ दिएको देख्यो, मेरो यति धेरै त्यो म आफै भाग विवल भएको थिएँ कि हाम्रो आठवटा सभ्य छन् हामी फेरि कमाउन सक्छौँ, धेरै गर्नु पर्दैन क्या, मैले एक पेट खान्थेँ भने आधी पेट मैले गरेँ, अर्कोले गरेँ, अर्कोले गरेँ भने त धेरै हुन्छ। त्यही भएर म सहयोग गर्न सबैलाई विनम्र अनुरोध गर्छु, मेरो नम्बर त्यही हो 98 0 31 69 70 247 98 0 31 69 70 247 पार्टीहरू जोडिनु होला, जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू सबैले मिलेर सहयोग गर्नु, हाम्रो नेपाल आमा गइरहेको बेला हामीले सहयोग गर्नुपर्छ भन्न चाहन्छु। म यति भन्दै
0: छुट्टिन्छु,
5: बाट नि मैले यस्तै सुन्न बाँकी छ, अरू मित्रहरू पनि सुन्ने अपेक्षा गर्दै म छुट्टिन्छु।
0: हस् त आयुषी, हस् आयुष खड्का हुनुहुन्थ्यो हामीसँग बाग बजारबाट र हाम्रो माझबाट गइसक्नु भएको छ। आयुषी, आजको बसाइमा हामी तपाईँले हामी एउटा नागरिकले गर्ने दायित्व जिम्मेवारी र यस्ता महाविपत्ति आइसकेपछि हामीले सिक्ने पाठका बारेमा कुराकानी गरिरहेका छौँ। फेरि पनि म टेलिफोनतर्फ लाग्छु, हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
6: हजुर नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
6: हजुर म बिरबहादुर ठोकर बोल्दैछु यता सिन्धुलीबाट।
0: हजुर बिरबहादुरजी सुन्दै हुनुहुन्छ कि, टक्क फोन गर्नुभयो?
6: अनि मैले सुनिरहेको थिएँ कार्यक्रम, सुरुदेखि नै सुनेछु मैले।
0: हजुर सिन्धुलीमा हुनुहुन्छ यहाँ?
6: हजुर
0: हजुर, अब विचारतर्फ लागौँ है त।
6: विचार समग्रमा भन्नुपर्दाखेरि यो देशमा विचार चाहिँ मेरो यस्तो छ, अब मैले यहाँ दुईवटा कुरा जोड्छु। एउटा जुन काजक्रिया गरिरहनु भएको छ आफन्तले, अब काजक्रियामा चाहिँ अलिकति हतार नगर्दै हुन्थ्यो जस्तो लाग्छ, जब नेपाली सेनाहरूले होइन नेपाल प्रहरीहरूले चाहिँ अब सरकारी तथ्याङ्कबाटै अब छैन सक्यो, अब चाहिँ जीवित भेटिन्न भन्ने भएको भए चाहिँ काजक्रिया गरिएको भए चाहिँ अलिकति यो चाहिँ अलिक राम्रो हुन्थ्यो होइन, नत्र भनेदेखि कतिपय मान्छे दिउँदै फर्केको छ, यहाँ चाहिँ फरक त परेन, तर पनि हतारमा चाहिँ यो निर्णय नगरेको राम्रो भन्ने मलाई लाग्छ। अनि अब चाहिँ म विषयतर्फ लाग्छु, अब आजको विषय चाहिँ हामीले आफ्नो तर्फबाट के गर्न सकिन्छ भन्ने थियो, भने चाहिँ हामीले आफ्नो तर्फबाट गर्न सक्ने के हो भन्दाखेरि सूचना सबैभन्दा मुख्य कुरा भनेको, हामीले होला आर्थिक सहयोग गर्न नसकौँला किनकि टाढा होला, हामी खाद्यान्न सामग्री त्यो अनुसार पुर्याउन नसके पनि हामीले सूचना दिउने, सूचना लिने दिने होइन आदान प्रदान गरिदिने, किनकि तपाईँको ठाउँमा के सूचना भइरहेको छ त्यो हामीले पाउँछौँ र हामीले पनि आफ्नो सूचना दिन्छौँ र सही सूचना र जानकारी चाहिँ हामीले दिन सक्यौँ भने त्यो नै एउटा प्रेरणाको स्रोत हो भन्ने लाग्छ मलाई।
0: हजुर, पक्कै पनि तपाईँले भनेको पनि सही हो, किनभने कतिपयले राहत पुर्याउन सक्नुहोला अथवा कसैले नसक्नुहोला, सूचना प्रवाहमा सत्य तथ्य हुनु पऱ्यो, छिटो हुनु पऱ्यो, होइन, सत्य तथ्यलाई पनि पहिलो प्रायोरिटीमा राख्नुपर्छ। अनि बिरबहादुरजी, जस्तो कि अब यस्ता घटना आइरहँदाखेरि यो त महाविपत्ति होइन, कतिखेर आउँछ के हुन्छ थाहा छैन, र पनि हामी सचेत नागरिकले के चाहिँ सचेतना अपनाउनु पर्छ जस्तो लाग्छ?
7: हामीले गर्न सक्ने भनेको अब सचेत गराउन सक्ने, अब यो विपत्ति भन्ने कुरा कहाँ कतिखेर आउँछ भन्ने थाहा हुँदैन, जब हामीले यो विपत्ति आउनुभन्दा अगाडि नै यस्तो यस्तो विपत्ति चाहिँ आउन सक्ने सम्भावना हुन्छ, त्यस कारणले गर्दा तपाईँहरू सचेत रहनुहोस् भन्न सक्यो। अब भिरालो जमिनको छेउछाउमा घरहरू होइन नबनाइदिने अथवा त्यो खालको एउटा पहिरो जाने सङ्केत हो भने चट्याङको जस्तै पनि आवाज सुनिन्छ जमिन मुनिबाट, त्यो कुराहरू चाहिँ खासमा हामीले यस्ता यस्ता कुराहरूमा पनि ध्यान दिन पऱ्यो। साना साना कुरा पनि त मैले कतिपय के हामीले थाहा पाउँछु भने यो विपत्ति पर्नु चाहिँ दैवको लीला हो भनेर सम्झिन्छ, यो लीला नभएका एउटा सावधानी हो भन्ने चाहिँ लाग्छ क्या मलाई।
0: हजुर, सावधानीका बाटाहरू अप्नाउनु पर्यो। अब तपाईँले आफ्नो सम्पर्क नम्बर टक्क छोडिदिनुहोस् है त।
7: हुन्छ, मेरो नम्बर रहेको छ 97 66 11 29 78, 9766112978, 9766112978 रहेको छ। यति भन्दै छुट्टी, नमस्ते।
0: हस् त, बाई बाई। बिरबहादुर ठोकर सिन्धुलीबाट हामीसँग हुनुहुन्थ्यो। वास्तवमा खोज उद्धारको कार्य भइरहेको छ सरकारको पक्षबाट, नेपाली सेना, सशस्त्र प्रहरी, पुलिस, नेपाल प्रहरी सबैले जो जो त्यहाँ जानुभएको छ, कुकुरसहित खोज उद्धारको कार्य भइरहेको छ। र आशाको दियो पनि यो 10 दिनको घटना, 11 दिनको घटनाले हामीलाई अझै पनि कतै हुनुहुन्छ कि हाम्रा मान्छे भनेर आशाको दियो पनि बोलिरहेको जस्तो महसुस गरिरहेका छौँ। हामीले प्रभावित नुवाकोटमा खोज उद्धारलाई थप तीव्रता, अझ तीव्रता पारिएको छ, किनभने हिजो अस्ति शनिबार विदुर नगरपालिका 10 स्थित जब बेत्राबत्तीबाट 64 वर्षीय महिला 11 दिनपछि सकुशल उद्धार गरिएको थियो, सोही समयमा विदुरमा बसेको जिल्ला परिषद व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चार मन्त्री समेत रहनुभएको थियो त्यो बैठकमा। त्यसमा चाहिँ नुवाकोट एकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डाक्टर विक्रम तिमिल सेनाले अझै केही दिन सूक्ष्म रूपमा खोज तथा उद्धारलाई जारी राख्न निर्देशन दिनुभएको छ। सोही अनुसार नै अझ खोज उद्धारलाई तीव्रता बनाइएको छ। आशा राखौँ अझ पनि हाम्रा जीवित आफन्तहरू भेट्न सकौँ भन्ने आशा हामी सबैले राखौँ। फेरि पनि आजको बसाइमा हामी तपाईँका विचार बुझिरहेका छौँ, के गर्न सकिन्छ, सहयोगको कुरा गरिरहेका छौँ, अनि त्यसपछि हामीले गर्नुपर्ने दायित्व अथवा हामीले खोला किनार किनार बस्तीहरूमा बस्दै गर्दाखेरि हामीले पुर्याउनु पर्ने ध्यानका विचार, बुद्धिका कुराहरू, विचारका कुराहरू, त्यस्तोमा बस्न बस्दाखेरि निम्तिएका यो भयावह जुन भोग्यौँ यसबाट सचेतनाका कुराहरू जोडिरहेका छौँ। फेरि पनि हाम्रो साथमा कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
8: हजुर नमस्कार।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
8: म संसारीबाट उपेन्द्र नायक हो।
0: हजुर उपेन्द्रजी,
8: हजुर, यो मेरो भनाइ चाहिँ के छ भने यो बाढी पीडित जुन अहिले भइरहेछ नि,
0: हजुर,
8: त्यो खेती जस्तै मृत्यु हुनेहरूलाई हार्दिक श्रद्धाञ्जली तथा उहाँका घर परिवारलाई शान्ति मिलोस् भन्न चाहन्छु।
0: हजुर,
8: अनि त्यसपछि जुन बिरामी हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्यको कामना छ। अनि जुन तरिकाको क्षति भयो त्यो भनेको एकदम जघन्य, एकदमै धेरै क्षति भएको भन्नु पऱ्यो त्यसलाई, है, जनधनको सबै क्षति भएको छ। अनि यसमा चाहिँ आफ्नो तर्फबाट जति जे सकिन्छ होइन, अब त्यहाँ के गर्न सकिन्छ, आफूले ठिक छ भने त्यहाँ गएर गरौँ, होइन भने आफूले यताबाट जे जति सहयोग हुन्छ त्यो कोष, आफ्नो कोष छ, प्रधानमन्त्री राहत कोष छ, चाहिँ नगरपालिकाले जुन उठाइरहेको छ त्यसमा लगेर आफ्नो जति जे सकिन्छ त्यो सहयोग गर्न, आफ्नो तर्फबाट सहयोग गर्न सकिन्छ।
0: हजुर हजुर, तपाईँहरूतिर नगरपालिकाले उठाएको छ?
8: हजुर
0: हजुर, त्यसरी संयुक्त रूपमा त्यहाँ सहयोग गरेपछि त्यो ठाउँमा पुग्छ होइन, त्यसरी सहयोग गरौँ भन्ने कुरा यहाँले राख्नुभयो। हुन्छ, अब तपाईँले सम्पर्क नम्बर छोडिदिनुहोस्।
8: मेरो सम्पर्क नम्बर 9827017119, 9827017119, मा कुरा गरेर साथीहरू आउनुहोला।
0: हजुर हस् त छुट्यौँ बाई बाई। उपेन्द्र नायक हुनुहुन्थ्यो हामीसँग सुनसरीबाट, कार्यक्रममा छौँ हामी र फेरि पनि हामी श्रोतासँगै जोडिन्छौँ। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
9: हेलो दिदी नमस्ते।
0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
9: म पनि यता मकवानपुरबाट आएँ दिदी, सुजन तामाङ भन्ने मान्छे। एउटा साथीले मलाई कल गर्नुभएको थियो, मेरो नम्बर छोडिदिनु न, मेरो त फोनै लागेन भन्नुभयो, त्यही भएर।
0: हजुर सुजनजी, तपाईँले रेडियो नेपाल सुन्नु भएको छ कि छैन आज अहिलेको बसाइमा?
9: आज सुनिरहेको छु दिदी।
0: हजुर, अब तपाईँले आफ्नो हामीले राखेको आजको यो जिज्ञासामा यो जुन विषय राखेका छौँ यसमा तपाईँले आफ्नो भनाइ राख्नुहोस् है पहिला।
9: हुन्छ, म अब साथीहरूले भने जस्तो नि होइन, अब सबै मिलेर अब सहयोग गर्नु पाए त अब सबैको अब खुसी नै भनौँ न दिदी है। अब सबै मिलेर अब त्यस्तो भएको त अब दुःख त्यस्तो दुःख भएको त अब हामी सबैले हेर्नु पर्यो नि त। हजुर
0: यो दुःखको बेला सबै मिलेर सामना गरौँ भन्नुभयो।
9: हजुर हजुर
0: हजुर, ल अब साथीको नम्बर मात्रै छोडिदिनुहोस्, त्यसपछि त्यही फोनबाट कुरा हुन्छ। भावना विचार सोधेको छैन है आज मैले।
9: हुन्छ दिदी, अब त्यो साथीको नाम चाहिँ अङ्किता थापा हो। उहाँ साथीको नम्बर रहेको छ 97 61 4 4 8 4 9 4 भन्दै छुट्टिन्छ है। ओके, बाई
0: बाई बाई। मकवानपुरबाट सुजनजी हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। हामी आजको यो कार्यक्रम के तिमी मेरो साथी बन्छौमा छौँ र यो कार्यक्रमलाई विशेष बनाइरहेका छौँ, जुन भोटेको सी बाढीको कारण अहिले भोगेको यो नियतिका बारेमा के गर्न सकिन्छ भन्ने कुरालाई जोडिरहेका छौँ। फेरि पनि म टेलिफोनतर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
10: हेलो दिदी नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम? हजुर विराटनगरबाट प्रेम राजवंशी होइन? अलि राम्रोसँग बुझिरहेको छैन है तपाईँको टेलिफोन।
10: अलि नेटवर्कको प्रब्लम छ, अब पानी बाटा पानी मौसमको पनि ग्यारेन्टी हुँदैन, अब सम जो दिन खराब हुन्छ त्यो दिनमा
0: चाहिँ
10: कम छ।
0: हजुर प्रेमजी, प्रेमजी तपाईँले आजको कार्यक्रम सुन्दै हुनुहुन्छ कि टेलिफोन मात्रै गर्नुभयो?
10: होइन कार्यक्रम सुन्दै पनि सुनिराखेको छु, अब तपाईँ चाहिँ एकदम त्यो रुवाको के अरे बातचितको लागि चाहिँ एकदम खलस साथी पनि दिइराख्नु भएको छ, मलाई पनि अलिकति चाहिँ दिनु पऱ्यो है त।
0: हजुर अब विचार राख्नुहोस् त, यहाँले के भन्नुहुन्छ?
10: विचारमा मेरो के छ, अब कति मान्छेहरू गलत नजानुलाई भन्न चाहन्छु, आफ्नो सकेसम्म जे सकिन्छ प्रयोग गर्नुलाई भन्न चाहन्छु, अनि गलत सूचनाहरू पनि नफाल्न भन्न चाहन्छु, किनकि मान्छेको उता हुन्छ उता सकेसम्म जे सकिन्छ यही नै गर्नु होला, अनि बोलेर हुँदैन अब गरेर चाहिँ गर्नुपर्छ, किनकि आफ्नो नेपालमा यस्तो घटना घटना भएको कारण अनि मसँग पनि कति कति हुन्छ त्यो पनि थाहा हुँदैन, तर सकेसम्म आफ्नो नेपालको जनताहरू चाहिँ सकेसम्म सबै बाहिर बस्नु होला, अब मसँग अब फेरि तिन दिनको लागि मौसम पनि यसले फेरि बसायो, मौसम चाहिँ अब कति कति हुन्छ थाहा हुँदैन, तर सकेसम्म सकेसम्म बस्दै आफ्नो।
0: हजुर ल ल प्रेमजी, तपाईँले आफ्नो नम्बर दिनुहोस्, तपाईँको टेलिफोन त्यति बुझिन सकिनौँ हामीले पनि है, सम्पर्क नम्बर छोडिदिनुहोस्।
10: मेरो नम्बर चाहिँ राइट 98 170 160 1 second 98 160 170 160 अनि मेरो एन्सर नम्बर चाहिँ रहेको छ 98 073 79 1 61। म यति भन्दै म आज अलिक नेटवर्क नभएको कारण म धेरै कुराहरू भन्न चाहन्छु, र त्यो अब नेटवर्क नदिएको कारण म धेरै कुरा भन्न सकिनँ, तर केही छैन, अरू दिनबाट चाहिँ म कल गरेर म कन्फर्म गरेर भन्छु।
0: प्रेम राजवंशी हुनुहुन्थ्यो हामीसँग विराटनगरबाट। हामी कार्यक्रम के तिमी मेरो साथी बन्छौमा छौँ र आजको यो विशेष बसाइमा पनि छौँ। भोटेको सुको बाढीबाट प्रभावित भइसकेपछि हामीले गर्ने हाम्रो दायित्व जिम्मेवारी, त्यसै गरी सिकेको पाठ के चाहिँ, यदि के पाठ सिक्न सक्छौँ त यस्तो घटना भइरहँदाखेरि, अब ताकि अर्कोचोटि फेरि हामी अलि सचेत बनाउँ, यस्तो घटना आउनुभन्दा अगाडि के पूर्व सतर्कता अप्नाउन सकिन्छ भन्ने कुरालाई पनि जोडिरहेका छौँ। हामी कार्यक्रमको अन्तिम अन्तिम प्रहरमा पुगिसकेका छौँ, फेरि पनि टेलिफोनतर्फ लाग्छु। को हुनुहुन्छ हाम्रो साथमा, स्वागत छ उहाँलाई। हेलो
11: हेलो
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
11: नमस्कार, सुर्खेतदेखि टेकेन्द्र ओर बोल्दैछु।
0: टेकेन्द्रजी, सुर्खेतबाट तपाईँ हामीसँग जोडिनु भयो, सुर्खेतमा सुन्दै हुनुहुन्छ अहिले?
11: हजुर हजुर।
0: तपाईँले आफ्नो विचार राख्नुहोस् त, विषय थाहा पाउनु भएको छ भने।
11: विषय एकदम राम्रो ल्याउँछ रेडियो नेपालले, एकदम राम्रो ल्याउँछ। किनभने भारी पीडितको लागि के गर्ने, अहिले चाहिँ नहुने घटना 2083 घट्यो, 10 त्यो चाहिँ त्यसलाई के गर्दा हुन्छ भन्ने प्रस्ताव ल्याएकोमा विशेष धन्यवाद हाम्रो रेडियो नेपाललाई दिनुपर्छ। यो चाहिँ मेरो चाहिँ तर्फबाट भन्ने कुरो त्यो दिएको रह्यो, र रह्यो कुरोको नामले उहाँहरूलाई के सहयोग गर्नुपर्छ, आफ्नो चाहिँ भूमिका के हुन्छ, हामीले के पाठ सिक्यौँ, अब के गर्दा ठिक हुन्छ, सचेतन हामी सचेतन रहन्छौँ भन्ने कुरो ल्याएकोमा फेरि धन्यवाद दिँदै मैले के भन्न चाहिँ भने चाहिँ पहिलो दायित्व नेपाल सरकारले चाहिँ गर्नुपर्ने उद्धार गरिरहेको छ, केही बाँकी छ त्यो चाहिँ गर्नै पर्छ, उहाँको दायित्व हो, नेपाल सरकारले गर्दै गरिराखेको छ, हामीले पनि चाहिँ गर्ने कुराहरू हाम्रो सयजनाले सम्बन्ध सुक्दा सम्बन्ध र एकजनाले सुक्दा केही पनि हुँदैन, त्यो चाहिँ भन्ने कुराहरू सोचेर हामीले आफ्नो आफ्नो ठाउँबाट लागि गर्नपर्छ। तर चाहिँ भन्न चाहन्छु र के छ भनेपछि अबदेखि अझै नेपाल सरकार, स्थानीय तह सरकार अनि सङ्घ संस्था, एनजिओ आइएनजिओ सम्पूर्ण चाहिँ लागि परोस्। मेरो सोचाव चाहिँ यो रेडियो नेपालले दिएको सोचावलाई कदर गर्दै, तर हामीले केही गर्न सक्छौँ, आफ्नो ठाउँबाट पनि गर्न सक्नुपर्छ भन्ने भन्ने मेरो चाहिँ सुझाव भयो।
0: हजुर टेकेन्द्रजी, अब सम्पर्क नम्बर छोडिदिनुहोस्।
11: सम्पर्क मेरो नम्बर रहेको छ एनटिसीको लागि 98582299, 98582299, र एनसेलको लागि 97054888299, 97054888299। फेरि एकचोटि मैले दोहोऱ्याएँ, त्यो एनटिसीको लागि 98582299। यसमा सम्पर्क गरी आउन सक्नुहुन्छ, अरू गफ यतैतिर गरौँला, जसोसुकै साथी आउनुहोला। धन्यवाद, नमस्कार।
0: हस् त, टेकेन्द्र ओड हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, आजको अन्तिम कलर उहाँ हुनुभयो। अब भने हामी तपाईँका माझबाट छुट्टिने बेला भइसकेको छ। जुन विचारहरू राख्नुभयो आज हामीलाई टेलिफोन गरेर आफ्ना भनाइराख्नुभयो, के गर्न सकिन्छ भन्ने विषयमा बोल्नुभयो, र सतर्कता अपनाउने अथवा यस्तो हुनुभन्दा पहिला हामीले के गर्न सक्छौँ त भन्ने कुरालाई पनि सचेतनाका कुरा गरेर हामीसँग जोडिनुभयो। रेडियो नेपाल सुनेर तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र प्रविधि कन्ट्रोल रुमबाट मलाई साथ दिने प्राविधिक मित्र देवकी भण्डारीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। खोज उद्धार त्यस गरी राहत वितरण आश्रय स्थलका यी सबै कुराको व्यवस्थापन पक्कै पनि भइरहेको छ, यसमा अझ हामीले के गर्न सक्छौँ भन्ने कुरालाई जोड दिउँ भने आग्रहका साथ आजकै बसाइबाट म रुक्मिणी पोखरेल पनि छुट्टिन्छु। तपाईँहरूका माझमा टेक बिसी र मैनालीको स्वरमा रहेको यो गीत छोड्छु, र केही बेरमा सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 1 बजेको समाचार सुन्नुहुनेछ, अनि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ 1:05। सुन्दै गर्नुहोला रेडियो नेपाल। हस्त, नमस्कार, शुभ दिन, सबैको दिन शुभ।

0: झन्डू आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डू नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डू नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
4: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
4: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
8: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5971222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: धन जनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको थियो। सुक्रममा राष्ट्रपति पौडेलले नुवाकोट स्थित बाढी प्रभावितहरू रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो। त्यहाँ बाढीबाट प्रभावित नागरिकहरूले भोटे कोशीमा आएको अकल्पनीय बाढीले पुर्याएको जनधनको क्षतिबारे जानकारी गराएका थिए। राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशुलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढी प्रभावित क्षेत्रको पनि अवलोकन गर्नुभयो। रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म 1355 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 11 बजे सार्वजनिक गरेको विवरण अनुसार विभिन्न स्थानबाट 30 शव फेला परेका हुन्। त्यसै गरी बाढीपछि करिब 4996 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन मध्ये रसुवाबाट करिब 1067 जना र नुवाकोटबाट करिब 2340 जना नेपाली नागरिक छन्। सुरक्षाकर्मी तथा कर्मचारी करिब 100 र विदेशी नागरिक करिब 599 जना सम्पर्कविहीन रहेको विवरण मा उल्लेख छ। हालसम्म 1348 जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। रसुवाको भोटे कोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभर सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोकको निर्णय गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच आज टेलिफोन वार्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार अमेरिकी विदेश मन्त्री रुबियोले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै विपदको यस घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनु भएको छ। वार्ताका क्रममा सभापति लामिछानेले नेपाल सरकारले खोज उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको जानकारी गराउनु भएको थियो। उहाँले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षाप्रति पनि सरकार उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो। सभापति लामिछानेले विपदको कठिन समयमा अमेरिकाले गरेको सहयोगप्रति अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। जवाफमा अमेरिकी विदेश मन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यक परे थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनु भएको थियो। भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिम प्राप्त केनाइन कुकुर टोलीलाई परिचालन गरेको छ। बाढी पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिम प्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशन विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको आज शिलान्यास गर्नुभयो। त्यसक्रममा गृहमन्त्री गुरुङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि रहेको बताउनुभयो। ताप्लेजुङको मेरिङदेन गाउँपालिका 3 दोभान बजार स्थित मौवा खोलामा ट्र्याक्टर दुर्घटना हुँदा 2 जना बेपत्ता भएका छन्। आश्रय त्रिवेणी

0: मेरी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज बिहान मौवा खोलाको पुलको छेउबाट करिब 15 मिटर तल खसेर खोलाले बगाएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जेड कुस्नरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्त्वपूर्ण रहेको बताउनु भएको छ। आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिनुभयो। साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उहाँले बताउनुभयो। अमेरिकी विशेष दूत विटकफले पनि मस्कोमा भएको वार्ताका क्रममा महत्त्वपूर्ण प्रगति हासिल भएको बताउनु भएको छ। अब मौसम। कैलाली लगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। लगातारको वर्षापछि बाजुराको जनजीवन प्रभावित भएको छ। आगामी 3 दिनसम्म वर्षा कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अतरियाले जनाएको छ। कार्यालय प्रमुख इन्जिनियर सञ्जय कुमार शाहले आजदेखि 24 गतेसम्म हिमाल पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदलिरहनेछ। यो अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज भने पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सोही अनुसार आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज दिउँसो हिमाली क्षेत्रमा थोरै, पहाडी र तराई क्षेत्रका अधिकांश क्षेत्रमा मेघगर्जन हुने सम्भावना छ। राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा पहाडी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसका साथै रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
1: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
2: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
1: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
2: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
5: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
6: यही भाद्र 10 गते चिनतर्फको हिमताल विस्फोटन भई नेपाल चिन नाका रसुवाको टिमुरे हुँदै भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितौन, गोर्खा र नवलपरासी लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीले क्वारेन्टाइन कार्यालय रसुवामा धनजनको क्षति बनाएको छ। बाढी लगत्तै भाद्र 11 गते रसुवा र नुवाकोटको प्रभावित क्षेत्रमा पुग्नुभएका पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले फिल्डको अवस्था अत्यन्त गम्भीर रहेको बताउनु भएको छ। उत्तर गया र कालिका गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूसँग भेटघाट गरी प्रारम्भिक क्षति सङ्कलन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार नुवाकोटमा 1,50,000 भन्दा बढी कुखुरा, 1,200 गाई भैँसी, 2,000 बाख्रा र 1,500 600 भन्दा बढी बङ्गुरको क्षति पुगेको छ।
7: मानवीय क्षति अथवा मानवीय उद्धारमै बढी उहाँहरू केन्द्रित हुनुभएको हुँदाखेरि पशुपन्छीसँग अथवा मत्स्यसँग सम्बन्धित तथ्याङ्क उहाँहरूले अहिले उपलब्ध गराउन सक्ने अवस्थामा हुन्न थियो र त्यो हामीले त्यसमा जोडबल गर्ने कुरा पनि भएन। सबैभन्दा बढी क्षति भएको हामीलाई आएको तथ्याङ्क अनुसार चाहिँ नुवाकोट जिल्लाबाट बढी तथ्याङ्क आएको छ, जसमा चाहिँ सबैभन्दा बढी जस्तो चाहिँ अब सङ्ख्यात्मक रूपमा त पक्कै पनि कुखुरा भयो, करिब 1.5 लाख जति कुखुरा चाहिँ नुवाकोट को जिल्लामा चाहिँ क्षति भएको हामीले देखिन्छ व्यावसायिक रूपमा कुखुराको कुरा गर्दाखेरि। त्यसै गरी गाई भैँसी गरेर 1000-1200 जतिको चाहिँ हामीसँग तथ्याङ्क आएको छ, बाख्रा 2000 बढी चाहिँ बगाएको अथवा क्षति पुगेको र त्यसै गरी बङ्गुर 1500 बढी क्षति भएको भन्ने छ। ठ्याक्कै एकिन तथ्याङ्क आइसकेको चाहिँ छैन तर मोटामोटी केही तलमाथि हुनसक्छ यतिको तथ्याङ्क चाहिँ हामीले प्राप्त गरेका छौँ। यो भयो नुवाकोट जिल्लाको। त्यसै गरी धादिङ जिल्लाको चाहिँ हामीलाई 45 बढी पशुहरू चाहिँ बेपत्ता भएको बगाएको भन्ने तथ्याङ्क आएको छ र यी तथ्याङ्कहरू सँगसँगै जस्तो चितवनतिर चाहिँ त्यति धेरै असर नगरे तापनि यहाँबाट बगाएका शवहरू पशुका शवहरू जस्तो हिजोको मात्रै तथ्याङ्क हामीलाई अपडेट गर्नुभएको थियो, त्यहाँ डाक्टर प्रभात नेपाने, डाक्टर विजय श्रेष्ठज्यूहरू लगायत त्यहाँ शाखामा कार्यरत सरहरूबाट चाहिँ 3 बाख्रा, 1 कुकुर र 3 बङ्गुर चाहिँ हिजो उहाँहरूले सब व्यवस्थापन गर्नुभएको छ। त्यसै गरी नवलपरासी जुन पूर्व छ त्यहाँबाट पनि 13 पशु चाहिँ व्यवस्थापन गरियो भन्ने जानकारी आएको छ। करिब करिब पशुसँग सम्बन्धित रहेको तथ्याङ्कहरू यो भयो र हाम्रो चाहिँ अब यो नार्कको एउटा चाहिँ हजुरको यो मत्स्य कार्यालय थियो तपाईँको यो नुवाकोटमा, त्यहाँ चाहिँ करिब करिब 25,000-26,000 चाहिँ मत्स्य रहेको भनेर हामीलाई चाहिँ त्यहाँबाट तथ्याङ्क टिपाउनु भएको छ। त्यहाँ चाहिँ खास गरी रेनबो ट्राउट, कार्प, टिलापिया लगायतका माछाहरू त्यहाँ स्टक रहेछ र त्यो पूर्ण बाढीले बगाउने क्रममा त्यो स्टक पनि त्यहाँबाट चाहिँ क्षति भएको भन्ने एकदमै प्रारम्भिक खालको हो यो तथ्याङ्क। यसमा केही तलमाथि भने हुनसक्छ। रसुवाको चाहिँ हामीलाई अहिलेसम्म कुनै पनि तथ्याङ्क आइसकेको छैन तर बगाएको छ भन्नुहुन्छ उहाँहरू आफै, किनभनेदेखि बेत्रावतीमा केही व्यावसायिक कुखुराहरू पनि थिए, व्यावसायिक हजुरको मिडियाबाट पनि आएकै हो 10,000-11,000 कुखुरा पालेको भन्ने कुराहरू आएको छ।
6: बाढीपछिको मुख्य चुनौती रोग फैलिने रहेकाले पशु सेवा विभागले गाईबस्तुको सव्यवस्थापन विधि रोग फैलिन नदिन प्राविधिक प्रोटोकल तथा उपचारका लागि आवश्यक औषधि र सामग्रीहरू तयारी अवस्थामा राखेको छ।
7: हामीले केही औषधिहरू अत्यावश्यक औषधिहरू यस्तो बेलामा आवश्यक पर्लान् भनेर हामी त यदि त्यस्तो पशुहरू छ भने घाइते पशु होलान् अथवा खुट्टाहरू भाँचेका त्यस्ता पशुहरू छन् भने हामी चाहिँ यो प्लास्टर गर्नेदेखि लिएर सबै हामी चाहिँ तयारी अवस्थामै लिएर गएको थियौँ त्यहाँनिर, तर कुनै पनि त्यस्तो अवस्थामा पशुहरू नभेटिएन। हामीलाई चाहिँ एफएओ नेपालबाट पनि सहयोग गर्नुभएको थियो औषधि त्यो लिएर गयो र पशुको भन्दा पनि बढी मानिसकै चासो भएको हुँदाखेरि हामीले त्यस्तो धेरै पशुको बारेमा भएन।
6: मत्स्य तथा पशुपक्षी क्षेत्रलाई पुनर्स्थापना गर्ने विशेष कार्यक्रम ल्याउनु पर्ने र क्षति नभएका पशुहरूको बजारीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ।
7: व्यवसाय कुखुरा फार्ममा हामी 3 कुखुरा फार्ममा पस्यौँ, त्यहाँ उहाँहरूको गुनासो अथवा उहाँहरूको समस्या के हो त भन्दाखेरि त्यो फार्महरू चाहिँ तल होइन, उहाँहरूले बाढीबाट क्षति भएको चाहिँ होइन, होइन तर बाढीको कारणले गर्दाखेरि बाटो अवरोध भयो, बाटो बिग्रियो र दैनिक रूपमा जुन कुखुरालाई आवश्यक पनि दाना चाहिँ नभइसके पछाडि एकजना फार्ममा भन्नुहुन्थ्यो 50 भयो, साधारणतः 42-45 दिनबाट हामीले बिक्री गर्छौँ र हामी तेस्रो दिन त्यहाँ पुगेका थियौँ, 12 हामी पुगेका थियौँ। उहाँहरूको कुरा अनुसार चाहिँ दैनिक 6 दाना खानुपर्नेमा मैले 1 पुर्याइरहेको छु भन्नुहुन्थ्यो, होइन त्यस्तो सबैमा हामीले चाहिँ अनि एउटा बजारीकरणको समस्या भयो, साथसाथमा दाना आहारा पुर्याउन सकिएन।
6: नदीको बाढीका कारण बगेर आएका तथा विभिन्न फार्महरूमा मरेका जनावरहरूको उचित व्यवस्थापन नगरिएमा कडा महामारी रोग फैलिन सक्ने खतरा रहेको डाक्टर श्रेष्ठ बताउनुहुन्छ।
7: हामीले अब छिट्टै नै यो अलिकति सेटल डाउन भइसकेपछि त्यस्ता क्षेत्रहरूमा गएर केही रोगहरू जस्तो यस्तो बेलामा चाहिँ एन्थ्राक्स रोगहरू फैलिन सक्छ, एचएसबीक्यू लगायतका रोगहरू फैलिन सक्छ जुन चाहिँ यो सोइल बर्न पनि भन्छ माटोबाट पनि आउन सक्छ। त्यसैले गर्दाखेरि हामीले एउटा चाहिँ त्यो अरू बाँकी रहेका पशुहरूमा रोग लाग्न सक्ने एउटा चुनौती देखिन्छ, होइन। अर्को भनेको चाहिँ जस्तो अहिले चाहिँ अब म त्यहाँ गाउँपालिकाको प्रमुखज्यूले नि भन्नुभयो कि हामी व्यवसाय उन्मुख हुँदै थियौँ, होइन। त्यहाँ चाहिँ खास गरी हजुरको रसुवामा यो उत्तरगया र कालिका चाहिँ अलिकति बाख्राको लागि एकदमै राम्रो र जुन बेत्रावती अलिकति समथल क्षेत्रहरू छ त्यहाँ चाहिँ माछाको कुखुरा पालन अलिकति बढ्दै गएको पनि रहेछ। भनेपछि यसले एउटा चाहिँ अब क्षति गरिसके पछाडि त्यस्ता व्यवसायीहरू चाहिँ विस्थापित हुनसक्ने सम्भावना पनि रहन्छ। त्यसैले अब हामीले आगामी वर्षमा पुनर्स्थापना कार्यक्रमहरू मार्फत उहाँहरूलाई पुनर्स्थापना गर्ने केही कार्यक्रमहरू चाहिँ ल्याउनुपर्छ ताकि उहाँहरू यो पेसाबाट पलायन नहोस्। र अर्को कुरा भनेको चाहिँ जुन अहिले अब जो प्रत्यक्ष रूपमा असर गरेको छैन अप्रत्यक्ष रूपमा उहाँहरूलाई असर गरिरहेको छ यो चाहिँ अलि लामो समयसम्म रहिरह्यो भनेदेखि उहाँहरूलाई पनि अब चाहिँ भनौँ न उहाँहरूको दुध बिक्री हुन सकेन उहाँहरूको चाहिँ कुखुरा बिक्री हुन सकेन भनेदेखि उहाँहरूलाई पनि यसले चाहिँ असर गर्ने खालको चाहिँ सम्भावना देखिन्छ।
6: चितवनमा बाढीका कारण मरेका गाई भैँसी बङ्गुर बाख्रा तथा अन्य पशु पक्षीहरूको सब समयमै व्यवस्थापन गर्न स्थानीय प्रशासन पशु प्राविधिकको टोली परिचालन गरिएको छ। संक्रामक रोग तथा महामारी फैलिन नदिन प्राविधिक मापदण्ड अपनाएर सुरक्षित रूपमा गाड्ने अथवा अन्य विधिबाट सब व्यवस्थापनको कामलाई तीव्रता दिएको छ।
7: यसमा चाहिँ म एउटा प्राविधिक हिसाबले के भन्छु भने पहिलो कुरा अहिले चाहिँ त्यति धेरै घाइतेहरू हामीले देखेका छैनौँ। सो तसर्थ बगाएर कति नदी क्षेत्रमा तट भनौँ न नदीको किनारमा कुनै त्यस्तो मरेका पशुहरूको सब भेट्नुभयो देख्नुभयो भनेदेखि हामीले विभिन्न माध्यमहरूबाट सम्पर्क नम्बरहरू पनि हामीले पठाइरहेकै छौँ होइन। त्यो त्यो सम्पर्कमा उहाँहरूले कन्ट्याक्ट गर्नुभयो भनेदेखि हामी जानु सक्ने अवस्थामा हामी नभए पनि त्यहाँ हामीले सहकार्य समन्वय गरेर स्थानीय तहका सर म्याडमहरूलाई अथवा चाहिँ जिल्लामा हामीले खबर गरेर छिटोभन्दा छिटो ती सबहरूको व्यवस्थापन गर्नको लागि उहाँहरूलाई चाहिँ जानकारी गराउनु हुन अनुरोध गर्दछु। किनभनेदेखि त्यसबाट भोलि रोगहरू फैलिन सक्छ त्यही समाजमा रोगहरू फैलिन सक्छ एउटा त्यो भयो। र अर्को चाहिँ भनेको यदि कुनै त्यस्तो व्यावसायिक फार्महरू जुन चाहिँ भनौँ न बगाएको छ क्षति पुगेको छ भने त्यसको तथ्याङ्क पनि उहाँहरूले हामीले मागी पनि रहेको छौँ। उहाँहरूले पनि स्वस्फूर्त रूपमा अलिकति सहज वातावरण भइसकेपछि उहाँहरूले ती तथ्याङ्कहरू टिपाएर किनभने त्यसले भोलिको दिनमा हामीलाई प्लानिङ गर्नु कति क्षति भएको छ भन्ने पनि त्यसले जानकारी दिन्छ र आगामी दिनमा प्लानिङ गर्दाखेरि योजना बनाउँदाखेरि पुनर्स्थापनाका कार्यक्रमहरू गर्दा पनि हामीलाई चाहिँ त्यसले सहयोग गर्नेछ। त्यो तथ्याङ्क उपलब्ध गराउन हुन अनुरोध। र अर्को चाहिँ यस्तो बेलामा कतिपय पशुहरू अथवा कुकुरहरू होइन जुन चाहिँ अहिले घरबार विहीन भएका पनि छन् होला हुन त मान्छेको साथसाथमा पशुहरू पनि घरबार विहीन छन् त्यस्तो छ भनेदेखि उहाँहरूले चाहिँ पशु शाखामा जानुभयो अथवा चाहिँ विभिन्न पशु विभागमा हामीसँग सम्पर्क गर्नुभयो भनेदेखि त्यसलाई आवश्यक पर्ने औषधि उपचार र त्यसलाई चाहिँ एउटा भनौँ न हामीले टेन्टहरू पनि वितरण गरिरहेका छौँ एउटा वैकल्पिक उहाँहरूको व्यवस्थापन गर्नको लागि हामीले उहाँहरूलाई सहयोग गर्छौँ उहाँहरूले हामीलाई त्यस सन्दर्भमा चाहिँ जानकारी गराउनुपर्छ।
6: प्राकृतिक विपत र बाढीको प्रत्यक्ष चपेटामा पर्नुभएका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ नुवाकोटका कृषि अधिकृत मित्रलाल पौडेलका अनुसार यस बाढीले कार्यक्रम तथा किसानहरूलाई ठूलो आघात पुर्याएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइको भवन र अन्य कार्यालयहरू पूर्ण रूपमा क्षति भएका छन्। रसुवाको तुलनामा नुवाकोटमा बढी क्षति पुगेको छ जहाँ त्रिशुली र विदुर क्षेत्रका उत्पादनशील कृषि भूमि तथा कालिका गाउँपालिकाका आलु क्षेत्रहरू बगर परिणत भएका छन्।
8: 2083 साल भदौ 10 गते आएको चाहिँ मा प्रलयकारी चाहिँ हाम्रो बाढीको कारण चाहिँ हाम्रो कार्यालय पूर्ण रूपमा क्षति भएको छ। संयोग भन्नुपर्छ हाम्रो परियोजना र सँगसँगै हाम्रो कार्यालयसँगै जोडिएको प्रदेशको कृषि विकास कार्यालयका सम्पूर्ण कर्मचारीहरू हामी सम्पूर्ण सुरक्षित छौँ। कार्यक्रम कार्यान्वयन इकाइको हिसाबले भन्दाखेरि 100% क्षति भएको छ र कृषि विकास कार्यालय जुन प्रदेश कार्यालय छ त्यसको चाहिँ तेस्रो तल्लामा चाहिँ केही कम्प्युटर र केही टिभी लगभग दुई थान कम्प्युटर टिभी र केही कागजपत्रहरू चाहिँ जोगिन सफल भएका छन् भने हाम्रो चाहिँ परियोजना कार्यक्रम कार्यान्वयनका तर्फको चाहिँ अफिसको चाहिँ सम्पूर्ण सामग्रीहरू चाहिँ केही पनि छैन भने हामीसित चाहिँ तिनवटा बाहेक चाहिँ हाम्रो चाहिँ लोकल कर्मचारीहरू जुन त्यहाँ अफिससम्म पुगिसक्नु भएको थिएन त्यो दिन जसले गर्दाखेरि चाहिँ बच्न सफल भएको छ। र कृषकहरूको सन्दर्भमा कुरा गर्दाखेरि अब रसुवा र हाम्रो नुवाकोट दुइटै कार्यक्षेत्र हो त्यसमध्ये पनि हाम्रो विशेष क्षति भएको एरिया भनेको उत्तरगाई गाउँपालिका जुन अब हाम्रो पहिरेबेसी खाल्डे भन्ने ठाउँहरू छन् अथवा उत्तरगाई गाउँपालिकाको पालिका भवन रहेको एरियामा चाहिँ हाम्रो खास गरी आलु जन कार्यक्रम अन्तर्गत चाहिँ हाम्रो आलुको अलि विशेष एरिया चाहिँ रहेको थियो त्यो पुरै बगरमा परिणत भएको छ। त्यसै गरी त्योभन्दा अलि माथिका चाहिँ कालिका गाउँपालिकाको चाहिँ वडा नम्बर 2 केही क्षति भएको छ यद्यपि त्यो एरियामा त्यस्तो धेरै खेतीयोग्य जमिन अलिक कमै थियो। त्यो समग्रमा भन्नुपर्दाखेरि जति बाढीले लग्दै क्षति पुऱ्याएको छ त्यसमा चाहिँ खेतीयोग्य जमिनहरू चाहिँ कम कम थिए रसुवाको एरियामा होइन त्यसमध्ये चाहिँ उत्तरगाई गाउँपालिकामा चाहिँ अलि बढी खेतीयोग्य जमिन क्षति भएको छ खेतीयोग्य जमिन प्लस पशु चौपायाहरू पनि क्षति भएका छन् भने रसुवाबाट नुवाकोट छिर्ने बित्तिकै बेत्रावती भन्ने चाहिँ हाम्रो एउटा बजार आउँछ त्यो बजारका जुन अब रिभर बेसिन एरियामा चाहिँ खेतीयोग्य जमिनहरू थिए ती क्षति भएका छन् भने त्यहाँ त अब सम्पूर्ण घरहरू नै पुरै हेर्न नसक्ने अवस्थामा छ। अझै पनि आज सातौँ दिन चलिराख्दा पनि उद्धारको कार्यक्रमहरू पनि अझै पूर्ण रूपमा चाहिँ भइसकेका छैनन्। बाटो त्यहाँसम्म बल्ल हिजो मात्रै बाटो त्यहाँ पुगिरहेको अवस्था छ भने त्यसको ठ्याक्कै पारिपट्टि तुप्चे सोले भन्ने एरियाहरू छन् जुन हाम्रो डाइरेक्ट हाम्रो विदुर नगरपालिका अन्तर्गत पर्छ। त्यो एरिया हाम्रो कार्यक्षेत्र चाहिँ छैन, तथापि हामीले चाहिँ अब कतिपय चैत्य धारणा कार्यक्रमहरू उद्यमशीलता विकास कार्यक्रमहरू त्यो एरियामा सञ्चालन गर्ने गरिरहेका छौँ। त्यहाँ पनि ठुलो क्षति भएको छ, त्यहाँ पनि बस्ती पुरै हतात भएको छ भने हाम्रै विद्युत हाम्रै त्रिशुली बजारको वरिपरिका क्षेत्रमा क्षति भएको छ भने खास गरी ठुलो खेतीयोग्य जमिन क्षति भएको देखिएको भनेको चाहिँ विदुर नगरपालिकाको वडा नम्बर 3 जुन बुद्धसिंह घाट भनिन्छ यसो भन्दाखेरि त्यसको वरिपरि अथवा देवी घाटभन्दा पारिपट्टिका ठाउँहरू त्यहाँ चाहिँ अलिक बढी पूर्ण रूपमा क्षति भएको देखिन्छ।
6: धान र तरकारी उत्पादन गर्ने उर्वर भूमि बालुवाली पुरिएको छ। मानवीय उद्धार तथा सब व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएकाले क्षतिको पूर्ण विवरण आउने क्रममा रहेको छ।
8: अब हाम्रै अफिस अगाडि मात्रै अस्ति मात्रै लगभग 2-3 बजेतिर मात्रै हाम्रो अफिस अगाडिको 200 मिटर जति चाहिँ हिलो पन्चाएर चाहिँ उता रसुवातिर जाने जुन मेन बाटो छ त्यो बाटो बल्ल खुलेको अवस्था थियो भने जुन बेत्रावती एरियामा जुन अब तपाईँहरूले सुन्नुभएको थियो होला एउटै घरमा 24 लास भन्ने एरियामा भर्खर मात्रै चाहिँ मान्छेहरू जान सक्ने अवस्था भएको छ। यद्यपि पुरै गाउँमा छिर्न सक्ने अझै नै अवस्था छैन। अब त्यो अवस्थामा अहिले हामी किसानसँग नजिक हुने किसानको सूचनाहरू लिने भन्ने त अब एकदम यो हाम्रो कल्पनाभन्दा पनि बाहिर रहेको अवस्था छ। अब हामी आफै हतात भएका छौँ, हाम्रो सबै सम्पूर्ण कुराहरू गुमेको छ। अब हामी बिस्तारै अब किसानसँग सम्पर्क गर्ने अनि किसानको क्षतिको चाहिँ मूल्याङ्कन गरेर रिपोर्टिङ गर्ने प्रक्रियामा हामी अब अगाडि बढ्ने चरणमा रहेका छौँ।
6: चितवन र नवलपरासी क्षेत्रमा बाढीका कारण मृत अथवा बगेर आएका जनावरहरूको शव समयमै सुरक्षित तवरले व्यवस्थापन गर्न र संक्रामक रोग तथा महामारी फैलिन नदिन प्राविधिक टोली परिचालन गरी जैविक सुरक्षा सहितको व्यवस्थापन कार्य अघि बढाइएको छ।
9: र भदौ 10 गतेको बाढी जुन अप्रत्याशित रूपमा आइपुग्यो त्यसबाट अब माथिल्लो चाहिँ बेल्टमा चाहिँ निकै ठुलो संख्यामा पशु वस्तुहरू हताहत भएको रिपोर्टहरू आइरहेका छन्। तर चितवन र नवलपरासीको हकमा चाहिँ पानीको लेभल पहिला बाढी आउने लेभल जति मात्र भएको र त्योभन्दा बढी नआएको हुनाले चितवन र नवलपरासीको नारायणी नदीको किनारा बाट पानी माथि नचढेको कारणले गर्दाखेरि त्यहाँ चाहिँ खासै चाहिँ क्षति हुन पाएको छैन। तर त्यहाँ चाहिँ समस्या चाहिँ के छ भने माथिल्लो बेल्टमा बगाएर ल्याएका मृत पशुवस्तुहरू चाहिँ विभिन्न ठाउँमा देखा पर्ने गरेको र त्यसबाट हुनसक्ने जनस्वास्थ्यका जोखिमहरू संक्रामक रोगका जोखिमहरू र सामाजिक चाहिँ जुन एउटा वातावरण छ त्यो धमिलाउन सक्ने अवस्थालाई हेरेर हामीले चितवन र नवलपरासीका भेटनेरीसँग सम्बन्धित कार्यालयहरू जस्तो हाम्रो राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला जिल्ला पशु कार्यालय चितवन भेटनेरी अस्पताल नवलपुर गैँडाकोट नगरपालिका देवघाट गाउँपालिका त्यो रिभर बेसिनसँग चाहिँ टच भएर जाने पशु सेवाका कार्यालयहरू सबै मिलेर एउटा टिम बनाएर ऱ्यापिड रेस्पोन्स टिम बनाएका छौँ र त्यो टिमले त्यसरी बाढीबाट बगाएर ल्याएका मृत पशुवस्तुहरू जुन नारायणी नदीको तिरमा किनारामा अल्पत्र पर रूपमा रहेका त्यस्ता किसिमका चाहिँ पशुवस्तु मृत पशुवस्तुहरूलाई चाहिँ व्यवस्थापन गर्ने काम चाहिँ हामीले एकदम तीव्र गतिमा गरिरहेका छौँ। 13 गते गैँडाकोटको वडा नम्बर 7 7-8 पशुवस्तुको व्यवस्थापन गऱ्यौँ। त्यसपछि 14 गते देवघाट गाउँपालिकामा भैँसीसहित 2 भैँसीसहित 17 पशुवस्तुको व्यवस्थापन गऱ्यौँ र 14 गते चाहिँ ठिमुरा भरतपुरको ठिमुरामा चाहिँ हामीले लगभग 7 पशुवस्तु 3 बुङ्गुर 3 बाख्रा र 1 कुकुरको चाहिँ व्यवस्थापन गऱ्यौँ र अहिले चाहिँ पानीको भल भएको हुनाले वारपारसम्मै नारायणीदेखि नै हुनाले त्यस्ता मृत पशुहरू अहिले नदेखिएका हुनसक्छन् अथवा भएका पनि बगाएर लगेको हुनसक्छन्। अब यसको पानीको सतह केही घटेपछि चाहिँ अझ बढी चाहिँ यसमा कार्य गर्नुपर्ने हुन सक्ने जस्तो देख्छु।
6: चीनको हिमताल विस्फोटनबाट सृजित भएको यस विपदले नेपालको कृषि, पशुपक्षी र मत्स्य पालन क्षेत्रलाई क्षति पुर्याएको छ। घरबार विहीन भएका मानिस र पशुवस्तुको व्यवस्थापन लगायत प्रभावित क्षेत्रमा रोग फैलन सक्ने र सब व्यवस्थापन तथा बगरमा परिणत भएका कृषियोग्य जमिनलाई पुनर्जीवित गर्न तीन तहका सरकारबाट राहत तथा पुनर्स्थापनाका प्याकेज ल्याउनु अपरिहार्य देखिन्छ।
5: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।
10: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट। यही भदौ 10 गते बुधबार भुटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठुलो जनधनको क्षति गराएको आज 13 दिन पुगेको छ। यस विनाशकारी बाढीमा परि नेपाल प्रहरीका अनुसार हालसम्म 1355 जनाको शव फेला परेको छ। अझै ठुलो सङ्ख्यामा मानिसहरू हराइरहेका छन् र सम्पर्कविहीन छन्। परिवारका आफन्तजन भने आफ्नो प्रियजनको खोजी र पर्खाइमा छन्। यति ठुलो मानवीय क्षति भएको यो विपत्तिप्रति आज सिङ्गो देश दुःखमा छ। दिवंगतप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै आज देशले राष्ट्रिय शोक मनाइरहेको छ। हुन त हाम्रो यो म्युजिक क्याफे कार्यक्रम मनोरञ्जनात्मक तथा साङ्गीतिक कार्यक्रम हो। हामी म्युजिक क्याफे कार्यक्रममा तपाईँहरूसँग रमाइला कुराकानी गर्दै गीत सङ्गीत प्रस्तुत गर्छौँ र केही मनोरञ्जन दिने प्रयास गर्ने गर्दथ्यौँ। तर आज देश नै शोकमा डुबिरहेको बेला हामी कसरी रमाइलो कुराकानी गर्न सक्छौँ, कसरी रमाइलो मनोरञ्जन तपाईँलाई प्रदान गराउन सक्छौँ? त्यसैले आज हामी रमाइलो कुराकानी गर्ने छैनौँ, रमाइला गीत सङ्गीत प्रस्तुत गर्ने छैनौँ, तर तपाईँसँग कुराकानी भने अवश्य गर्नेछौँ। आज पनि हामी तपाईँसँग टेलिफोन मार्फत कुराकानी गर्नेछौँ। तपाईँका भावना, पीडा, सम्झना र समवेदना सुन्नेछौँ। विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनसँग एकबद्धता जनाउँदै आजको कार्यक्रम प्रस्तुत गर्नेछौँ। आजको हाम्रो यो कार्यक्रम मनोरञ्जनको लागि होइन, आज पनि हामी यो कार्यक्रम दुःखमा एक अर्काको साथ दिने एउटा सानो प्रयास गर्दैछौँ र सानो प्रयास बन्न खोज्दैछौँ।

0: गीतले भने जस्तै हामी जुटे नेपाल उठ्छ, धरती आकाश खुसीले हाँस्छ, हामी फुटे यो धरती रुन्छ, हिमाल तराई अन्धकार भइदिन्छ। यो बेला, यो विपत्तिको बेला तपाईँ हाम्रो सहयोग, सानो सद्भाव, सानो सपोर्ट अहिले बाढी प्रभावित क्षेत्रका जनतालाई चाहिरहेको छ। आज यसै सन्दर्भमा हामी कुराकानी गर्न प्रयास गर्नेछौँ। मैले कार्यक्रमको पृष्ठभूमिमा भनिसकेको छु, आज देशले राष्ट्रिय शोक मनाइरहेको छ। यो विपत्तिको बेलामा तपाईँले, आज देश शोकमा डुबिरहेको बेला, यो विपत्तिको बेला हामीले एक अर्कालाई कसरी साथ दिन सक्छौँ होला भन्ने सन्दर्भमा छोटो छोटो कुराकानी तपाईँसँग गर्न प्रयास गर्नेछौँ। अहिले कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गर्छु। नमस्कार।
1: हजुर
0: नमस्ते। हजुरको शुभ नाम?
1: पवित्र राई, समाजसभाबाट।
0: पवित्राजी, के छ हाल खबर?
1: ठिकै छ, राम्रै छ भन्नुपर्छ
0: है। तपाईँ ठिकै हुनुहुन्छ, सन्चै हुनुहुन्छ? म सन्चै छु, ठिकै छु। तर देशमा यति बेला विपत्ति आइलागेको छ, होइन? आज हामीले राष्ट्रिय शोक मनाइरहेका छौँ। भोटेकोसीमा आएको बाढीले क्षति ठुलो पुऱ्याएको छ, होइन? त्यही क्षतिको दुःख मनाउँदै आज राष्ट्रले राष्ट्रिय शोक मनाइरहेको बेला, आज हामी शोकमा डुबिरहेको बेला वा विपत्तिमा परिरहेको बेला एकले अर्कालाई कसरी साथ दिन सक्छौँ होला भनेर अलिकति कुराकानी गर्छौँ। तपाईँलाई के लाग्छ?
1: मलाई कस्तो लाग्छ भने, अब सकेको कसरी, अब नजिकमा भए अब हुन्छ, केही दिएर, खानेकुरा दिएर, लाउने कुराहरू नभएको कुरा कपडाहरू दिएर, अनि अब त्यसरी नै अनि दिन सकिन्छ। अनि अब यस्तो कसरी भन्ने, अनि टाढाको कुरा त हो, अब अहिले सामाजिक सञ्जाल छ, अब सकेको सहयोग कति रकम अब सकिन्छ त्यति अब दिएर पनि अहिले सहयोग गर्न सकिन्छ भन्छ म चाहिँ।
0: अनि पवित्राजी, नेपाल सरकारले हेर्नु त कति प्रयास गरिरहेको छ, दसौँ दिनमा, एघारौँ दिनमा पनि जीवितै मानिसहरूको उद्धार गरिरहेको छ। भोटेकोसीको बाढी प्रभावित क्षेत्रका मानिसहरूको खोजी गर्न, उद्धार गर्न, राहत वितरण गर्न र घाइतेहरूको उपचारको लागि जुन गरिरहेको प्रयास छ नि सरकारले, त्यो कस्तो लाग्छ, त्यो कस्तो लागिरहेको छ तपाईँलाई?
1: मलाई एकदमै राम्रो लागिरहेछ, उहाँहरूको एकदमै राम्रोसँग खटिरहनु भएको छ, उद्धार राम्रोसँग गरिरहनु भएको छ। त्यति त दस एघार दिन भइराखेको छ, अहिले पनि रात दिन अब खटिरहनु भएको छ, एकदम अहिलेको उद्धार राम्रै भइराखेको छ भन्नुपर्छ है।
0: एकदमै राम्रो लाग्यो, तपाईँको विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो पवित्र राईजी सङ्खुवा सभाबाट। तपाईँ पनि कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01421711 र 01421711736 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार।
2: हेलो, लास्ट फ्याफुल्ला झोरले।
0: नमस्ते फ्याफुल्ला झोरले, टसिदेले, होइन? सबै सबै। अनि नरेन्द्रजी, के छ हाल खबर?
2: कस्तो झ्यापै चिनेको हौ।
0: एकदमै चिनिरहेको छु नि, होइन?
2: हाल खबर त ठिकै छ हजुर। हामीहरू त अब मेरोमा चाहिँ ठिक भएर भएन, राष्ट्र एउटा सङ्कटमा छ।
0: त्यही त, अब सो यो विपत्तिको बेला हामीले एकले अर्कालाई चाहिँ कसरी साथ दिन सक्छौँ होला नरेन्द्रजी?
2: सर्वप्रथम त म यो केरुङ नाकाबाट चाहिँ एउटा विपत्ति आइलाग्यो नेपालको लागि, कैयौँ चाहिँ हजारौँ चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनी बाबा आमाहरूले ज्यान गुमाउनु भयो, त्यसको लागि म उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। जति पनि बाँच्नुभएको छ, अहिले घाइते हुनुहुन्छ, उहाँहरूको लागि छिटोभन्दा छिटो शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। जति पनि अहिले हराइरहनु भएको छ हाम्रो राष्ट्र सेवक दाजुभाइहरूले चाहिँ खोजी पनि गरिरहनु भएको छ, आफ्नो ज्यानलाई चाहिँ बाजी लगाएर सुरुङको चाहिँ मुखमानी पुगेर दस एघार दिनको पनि, दस एघार दिन पुग्दै गर्दा पनि चार पाँचजना मानिसहरू चाहिँ जिउँदै निकाल्न सफल पनि हुनुभएको छ, त्यसको लागि म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सरकारले पनि अहिलेसम्म सुने, संसार सुनेसम्म राम्रै काम गरिरहेछ, तर यो रात चाहिँ अब कोही कसैलाई पुग्ने, कसैलाई नपुग्ने, होइन कि यो जताततै सबैलाई चाहिँ पुग्नुपर्छ भन्ने मेरो मान्यता हो।
0: अनि कतिपय ठाउँमा चाहिँ बाढी पीडितको नाममा राहत सङ्कलन गरेर दुरुपयोग गरेको पनि सुनिरहनु भएको होला, यो प्रति चाहिँ तपाईँ के भन्नुहुन्छ?
2: त्यो गर्नु भएन, त्यो तपाईँको चाहिँ नि अब फेरि हरेक मान्छेले चाहिँ नि बाँचेको मान्छेले त त्यहाँ पाउनु पऱ्यो क्या, ठाउँ ठाउँमा चाहिँ नि अब कहीँ कतै चाहिँ नि गाडी छैन अहिले त्यहाँ चाहिँ बाटो छैन, कतिपय बोकेर पनि पुर्याइरहनु भएको छ, अब हेलिकप्टरले पनि लगिरहेछ, तर त्यो गर्नु भएन। अब एकद्वार प्रणालीमा चाहिँ सरकारले चाहिँ यो वितरण गर्ने भनिरहेछ, त्यो सही तरिकाले गर्नु पऱ्यो।
0: हामी यो उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारत, चीन, अस्ट्रेलिया र दक्षिण कोरियाका दक्ष उद्धार कर्मीहरूलाई पनि एकदमै सेल्युट गर्छौँ, होइन, एकदमै हामी सम्मान गर्छौँ।
2: पक्कै पनि, अब त्यो चाहिँ सम्भव छैन भने पनि चाहिँ कसरी चाहिँ त्यो तपाईँको सुरुङमा पुगेर अहिले उद्धार गरिरहेको छ क्या, नेपाली सेनालाई पनि धन्यवाद दिनुपर्छ।
0: एकदमै राम्रो विचार। र यो अहिले त कतिपय ठाउँमा चाहिँ कालो बजारी गरेको, महँगी बढाएको भन्ने कुराहरू पनि आएको छ, यति बेला यस्तो गर्नु झनै उचित छैन, होइन?
2: घातक हो त्यो तपाईँको, अहिले चाहिँ तपाईँको ठाउँमा चाहिँ अब तपाईँको चाहिँ त्यो ग्यास चाहिँ नपाएर चाहिँ कतिपय भात खान पाइरहेन, हामी त अलि गाउँमा छौँ, दाउरा सौराले पनि चलिरहन्छ, तर सहर बजारको मान्छेलाई ज्यादै कठिन छ।
0: हो, अवश्य पनि एकदमै राम्रो विचार राखिदिनु भयो नरेन्द्र रिमालजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
2: थ्याङ्क यू सर।
0: ओके, उहाँ हुन्थ्यो नरेन्द्र रिमालजी स्याङ्जाबाट। अर्को कोही टेलिफोनमा आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। र आज विशेष गरेर देश शोकमा डुबिरहेको बेला वा विपत्तिको बेलामा हामीले एक अर्कालाई कसरी साथ दिन सक्छौँ भन्ने कुरामा अलिकति छोटो छोटो कुराकानी गरिरहेका छौँ। अहिले कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार।
3: हजुर नमस्कार, म पाँचतर्फबाट तारा शङ्कर।
0: ताराजी, हामी अघि पछि रमाइलो कुराकानी गर्थ्यौँ, आज देशलाई दुखी रहेको छ, देशमा शोक छ, देशमा विपत्ति पनि रहेको छ, होइन? त्यसैले अलिकति आज हामी रमाइलो कुराकानी गरिरहेका छैनौँ, गत साता पनि गरेनौँ, यो साता पनि गरेनौँ। अझ राम्रो कुरा चाहिँ के लागिरहेको छ थाहा छ ताराजी? नेपाली नेपाली महिला दिदीबहिनीहरूको महान चाड तिज आउँदैछ, होइन? तिजको अवसरमा यति बेला धेरै ठाउँमा तिजका कार्यक्रमहरू हुने गर्थ्यो, नाचगानका कार्यक्रमहरू हुने गर्थ्यो, तिजका लागि व्रत खानको लागि, दर खानको लागि, होइन, दर खानको लागि धेरै खर्चहरू जुटाइरहनु भएको थियो। उहाँहरूले आफ्नो तिजको रमाइलो कार्यक्रमहरूलाई स्थगित गरेर ठाउँ ठाउँमा दर खाने पैसा चाहिँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेको भन्ने कुरा सुन्दा त झन् एकदमै खुसी लागेको छ, तपाईँलाई चाहिँ कस्तो लाग्छ?
3: त्यो त धेरै खुसी लाग्यो सर, एकदम। अब जति अब कहीँ कहीँ अब फेसबुक म्यासेन्जरमा पनि अब हेरिराखेको छौँ, कहीँ अब एकदम वृद्ध भएको आमा बुवाहरूले चाहिँ कुखुराको भालेसम्म बेचेर सहयोग गरिराख्नु
0: भएको, होइन? आफ्नो आफूसँग जे छ त्यही सहयोग गर्ने हो नि, होइन?
3: आफ्नो आफ्नो हैसियत अनुसार जति छ त्यति सहयोग भने त ठुलो सभ्यता हो नि त, होइन र सर?
0: एकदम ताराजी, जस्तो नेपाल सरकारले जुन खालको प्रयासहरू गरिरहेको छ, नेपाल सरकारको आफ्नो संयन्त्रहरू छन्, निकायहरू छन्, होइन, नेपाल प्रहरी छ, सशस्त्र प्रहरी छ, नेपाली सेना छ, होइन, त्यसले मात्र नपुगेर चाहिँ भारत, चीन, अस्ट्रेलिया र दक्षिण कोरियाबाट पनि उद्धार कर्मीहरू ल्याएर चाहिँ उद्धार गरिरहेको छ, यो प्रयास कस्तो लागिरहेको छ तपाईँलाई?
3: मलाई यो धेरै राम्रो, धेरै एकदम उहाँहरूलाई चाहिँ एकदम आभार, नेपालको तर्फबाट उहाँलाई चाहिँ उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद, एकदम धेरै खुसी पनि लागिरहेको छ भन्नुभएको छ।
0: उहाँहरूलाई सान्त्वनाको लागि केही भन्न चाहनुहुन्छ? नेपाल प्रहरी उद्धारकर्मी टोलीहरू सबैलाई
3: धेरै धेरै एकदम हाम्रो
0: सम्मान छ, होइन,
3: दुःख पनि लागिरहेको छ, अब कतिले अब ज्यान पनि सहित गर्नुभयो, उहाँहरूलाई चाहिँ एकदम हार्दिक श्रद्धाञ्जली, अब एकदम घाइते उहाँहरूले एकदम धेरै धेरै साह्रै मिठो हुनुभयो होला भन्न चाहन्छु।
0: हस्, धेरै धेरै धन्यवाद तारा शङ्करजी। आज हामीले विशेष गरेर आज शोक मनाइरहेका छौँ, हामी राष्ट्रले राष्ट्रिय शोक मनाइरहेको बेलामा, विपत्तिमा परेको बेला एकले अर्कालाई कस्तो सहयोग गर्न सक्छौँ, साथ दिन सक्छौँ भन्ने कुराहरू गरिरहेका छौँ। यद्यपि अहिले टेलिफोनमा कोही हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। नमस्कार।
4: नमस्कार।
0: नमस्कार, राम पुकारजी।
4: राम पुकारजी,
0: तपाईँ ठिक हुनुहुन्छ नि? सन्चै हुनुहुन्छ नि राम पुकारजी? उहाँसँग केही प्राविधिक कारणले उहाँसँगको कुराकानी हामीले सुन्न सकिरहेका छैनौँ। राम पुकारजी उहाँ गइसक्नु भएको छ, यद्यपि अर्को टेलिफोन लिने प्रयास गर्छु म। नमस्कार। नमस्कार।
5: हजुर नमस्ते।
0: नमस्ते हजुरको शुभ नाम?
5: के
0: छ तपाईँको हालखबर?
5: ठिकै
0: सन्चै म एकदमै ठिक छु। तर देशले आज राष्ट्रिय शोक मनाइरहेको छ। देशले विपत्तिमा परि ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न होइन त्यस्तै गरेर अनि परिवारजनमा चाहिँ समवेदना प्रकट गर्नलाई आज राष्ट्रिय शोक मनाइरहेको बेला आज हामी पनि दुःख महसुस गरिरहेका छौँ होइन। उहाँहरूको पीडितहरूको नजिकको मान्छे बन्न प्रयास गर्दैछौँ होइन। तपाईँलाई के लाग्छ हामी एकले अर्कालाई कसरी साथ दिन सक्छौँ होला यो विपत्तिको बेला?
5: सर्वप्रथम त जुन बाजे पहिलोबाट ज्यान गुमाउनुभयो उहाँप्रति श्रद्धाञ्जली अर्पण चाहन्छु र जति पनि घाइते हुनुभएको उहाँहरू छिटो स्वास्थ्यलाई सम्झाउन चाहन्छु र जति पनि भेटिनु भएको छैन उहाँहरू छिटो भेटाउने छ भनेर भगवान्सँग प्रश्न गर्न चाहन्छु र म के भन्न चाहन्छु भने जुन अब हामी टाढा भएर पनि हामीले जति सकिन्छ हामीले चाहिँ एक दुई रुपियाँ पाँच दस रुपियाँ जति पनि हामी सबैले सहयोग गरेपछि उहाँहरूको कोष परास्तमा जम्मा भएपछि उहाँहरूले राम्रो हुनेछ सबैले सहयोग गरौँ भन्न चाहन्छु म।
0: एकदमै राम्रो विचार, यो विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
5: नमस्ते।
0: उहाँ हुनुहुन्थ्यो जीवन सारु मगरजी। अब अर्को कोही साथी पनि आइरहनु भएको छ टेलिफोनमा। आज हामी कुराकानी गरिरहेका छौँ। हामीले सुरुमा एउटा गीत प्रस्तुत गरेका थियौँ, हामी जुटे नेपाल उठ्छ धरती आकाश खुसीले हाँस्छ। वास्तवमा हाम्रो सानो सानो सहयोगले नै कसैलाई ठुलो सहयोग बन्न सक्छ, राहत पुग्न सक्छ। त्यसैले हामीले सकेको सहयोग चाहिँ गर्नुपर्छ। यो कुरा हामीले गत सातादेखि गर्दै आइरहेका छौँ। आज यो भोटेकोसीमा आएको बाढीले जुन खालको जनधनको क्षति पुऱ्याएको छ, त्यो क्षति पुऱ्याएको 13 दिन पुगिसकेको छ। यद्यपि अहिले कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँसँग कुराकानी गर्न चाहन्छु। नमस्कार।
6: नमस्ते हजुर।
0: हजुरको शुभ नाम?
6: रत्नबहादुर थापा, म मोरङबाट बोल्दैछु।
0: हजुर रत्नबहादुर थापाजी, के छ हालखबर?
6: हजुर हालखबर ठिकै छ भन्नुपर्छ। हजुर आज पानी परेर भर्खर घाम चर्किएर लागे, घाम
0: देशैभरि पानी परिरहेको छ, ठुलो होइन ठुलो पानी परिरहेको छ, बाढी पनि गइरहेको छ, पहिरो पनि झरिरहेको छ। यो अवस्थामा सजग र सतर्क भएर यात्रा गर्न पनि जरुरी छ होइन। अनि रत्नजी, आज हामीले विशेष गरेर देशले राष्ट्रिय शोक मनाइरहेको बेलामा होइन देश शोकमा डुबिरहेको बेला यो विपत्तिको बेला हामीले एकले अर्कालाई कसरी साथ दिन सक्छौँ होला भनेर सानो सानो कुराकानी गरिरहेका छौँ।
6: हजुर त्यो एकदम यो चाहिँ अब हामीहरूले सर सहयोग अब यस्तो आपतकालीनको बेलामा हामीहरूले सङ्घ संस्थादेखि लिएर होइन अब धेरैवटा अब अहिले अब सामाजिक सञ्जालबाट पनि हामीहरू हेरिरहेका छौँ, देश अन्तर्राष्ट्रियबाट पनि सहयोग आइरहेछ, अब हाम्रो देशैबाट पनि अब व्यक्तिगतबाट एउटा संस्थाबाट पनि अब सहयोग त सबैतिरबाट भइरहेको छ होइन। अब आफूले सकेको आफ्नो देशले हामी अनुसार हामीहरूले सहयोग त सबै गर्नु नै पर्छ जस्तो मलाई लाग्छ। हजुर अब
0: नेपाल भनेको अब हजुर अनि नेपाल सरकारले जुन खालको प्रयासहरू गरिरहेको छ, अझ फिल्डमा खटिनुहुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि यो उद्धार कर्मीहरूलाई तपाईँ केही भन्न चाहनुहुन्छ?
6: म त अब हाम्रो यो भनौँ न अब जुन भोटेकोसीमा ठुलो हाम्रो जनधनको ठुलो क्षति भएकोमा अब नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी सबै अब जति पनि सुरक्षाकर्मीहरू लाग्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद चाहिँ दिनुपर्छ हामीहरूले यो बेलामा होइन। अब जति सक्छ उहाँहरूले आफ्नो ज्यान बाजी थापेर पनि अब कतिजनालाई अब उद्धार गर्नुभएको छ, धेरै धेरै धन्यवादै चाहन्छु मैले। हजुर
0: ज्यान गुमाउनेले त गुमाइसक्नुभयो, कतिपय सम्पर्कविहीन अवस्थामा हुनुहुन्छ यति बेला होइन। उहाँहरूको आफन्तजनहरूले चाहिँ आफ्ना परिवारजनलाई कुरिरहनु भएको छ, आफ्नो आफन्तजन पर्खिरहेका परिवारहरूलाई चाहिँ तपाईँ कसरी सम्झाउन चाहनुहुन्छ?
6: अब आफन्तहरूलाई त अब त्यही अब धैर्य हुनुभएको अब दैव संयोग अब यस्तो घटना भइराखेको छ, अब सुरक्षाकर्मीहरूले अब खोजतलास पनि गरिराख्नु भएको छ, अब बेपत्ता भएका पनि अब चाँडै नै सम्पर्कमा आउनु होला भन्न चाहन्छु। अब धैर्य हुनु पर्यो नि, अब सबैभन्दा मेन कुरो त धैर्य नै गर्नुपर्छ, अब मान्छेले गर्न केही सक्ने नै त्यहाँ उपाय म त देख्छु नि त।
0: ल, एकदमै सुन्दर विचार राखिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। रत्नबहादुर थापाजी हुनुहुन्थ्यो उहाँ, र तपाईँ पनि कुराकानी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01421 र 01421 तपाईँको लागि खुल्ला छन्। र अहिले कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार।
7: हजुर नमस्ते, सुरेश सर नमस्ते।
0: नमस्ते, एकदमै चर्चित आवाज हो यो होइन?
7: पक्कै पनि भन्नुपर्छ नि सुरेश सर। अब
0: रोशनजी
7: हजुर, एकदमै म धरानको विष्णुपादकाबाट बोल्दैछु।
0: धरानमा हुनुहुन्छ है?
7: हजुर।
0: पूर्वमा त अहिले खासै बाढी पहिरोको त्यस्तो कुराहरू आइरहेको छैन होइन? तैपनि एउटा चर्चित गीत छ क्या, पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ, होइन भने देशभक्ति छैन, हाम्रो छातीभित्र माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ भन्ने एउटा चर्चित गीत छ, त्यो याद आयो होइन? तपाईँको पूर्वमा नहोला तर भोटेकोसीमा अहिले आइरहेको छ, पश्चिममा त्यस्तै भइरहेको छ होइन? अझै पनि ठुलो ठुलो वर्षाहरू भइरहेका छन्, बाढी पहिरोहरू आइरहेका छन्, सजग र सतर्क भएर हिँड्नुपर्ने अवस्था छ। र पनि आज हामी देशले शोक, राष्ट्रिय शोक मनाइरहेको बेला, विपत्तिमा परिरहेको बेला देशमा एकले अर्कालाई कसरी साथ दिन सक्छौँ होला भनेर कुराकानी गरिरहेका छौँ रोशनजी।
7: एकदमै सुरेश सर, मैले सुनि पनि रहेको छु होइन, धेरै साथीहरूको अब विचारहरू पनि राखिसक्नु भएको छ होइन, मेरो पनि केही कुराहरू राखौँ भनेर नै कल गरिरहेको छु होइन, ऋषि पनि भयो, खुसी लागिरहेको छ।
0: हजुर राख्न सक्नुहुन्छ।
7: मलाई चाहिँ अब सुरेश सर अरूभन्दा पनि अब जति साथीहरूले चाहिँ अब होइन अब विपदमा परेका कुराहरू सबै अब राखिसक्नु पनि भएको छ, केही कुराहरू अब उद्धार भएको कुराहरू अरू अरू अब धेरै सहयोगहरू पनि अब होइन जुटेका छन्, अब जुटि नै रहेको छ होइन। मैले चाहिँ अब अहिले ठ्याक्कै भन्नु मन लागेको कुराहरू के छ भने अब जस्तो अब विपद परिसके धेरै अब होइन अब यो भोटेपछिले धेरै अब होइन ज्यानहरू अब ज्यान गुमाउने कामहरू भइसक्यो, तर पनि मेरो चाहिँ अब केही अलिकति फरक फरक खालको अलिकति विचारहरू राख्नु जस्तो लागिरहेको छ, त्यसै हो हुन चाहिँ। तर जति अब हुने कुरा अब भोटेपछिले गरिसक्यो, अब जति बाँकी रहेको अब अरूभन्दा पनि अब हामी यो नेपालमा धेरै अब नदी अब है अब नदी अनि किनार अबमा अब हामी घरहरू धेरै बनाएर बसेका छौँ, अनि धेरै अब खोला खोल्सीहरू पनि छ होइन, खोला खोल्सीको छेउतिर पनि अब धेरै हामीले घरहरू बनाएर बसिरहेछौँ। अब हामीले सुन्दा सुन्दै पनि अब हामीले कतिले अब जानेर पनि बुझेर पनि अब कति नभएर पनि होला हामी घरहरू निर्माण गरिरह अब घरहरू निर्माण गरेको पाइरहेछौँ होइन। अब त्यसैले पनि अब हामीले अलिक बुझ्नु पऱ्यो कि अब आउने दिनहरूमा चाहिँ अब यस्तो पीडामा पर्नुभन्दा पनि हामी नपर्नुको लागि चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ अब सकेसम्म चाहिँ हामीले पनि बुझ्नु नै जरुरी छ कि भन्ने पनि लागिरहेछ कि। अब
0: अहिले
7: खोलाको अब खोलाको छेउछाउ बसिराखेका हामी व्यक्तिले चाहिँ अब कहाँ चाहिँ अब सुरक्षित ठाउँ छ, त्यो कुराहरू चाहिँ अब हामीले चाहिँ अलिकति मूल्याङ्कन गरेर चाहिँ अलिकति यो विपदमा पर्नुभन्दा अगाडि नै हामी अब अलिक सजग अपनाउने कामहरू गर्दा चाहिँ कस्तो हुन्थ्यो भन्ने लागिरहेको छ कि मलाई चाहिँ, किनकि अब यो कुरा भइसक्यो तर अब हुने कुराहरूमा चाहिँ अब हामीले चाहिँ अब यो बुझ्नु पऱ्यो कि अब जति हामी चाहिँ अब अलिकति खोलाको अब छेउछाउतिर घर बनाएर बसेका व्यक्ति भरे आएर हामी पनि अब नमिस्ला भन्न सकिँदैन, नभगाउला भन्न सकिँदैन क्या, त्यो कुराहरू चाहिँ अब हामीले मनन गर्ने जरुरी छ कि भन्ने पनि लागिरहेको छ है मलाई चाहिँ सुरेश सर।
0: एकदमै रोशनजी राम्रो विचार राख्नुभयो होइन, अबको दिनमा चाहिँ आफूले कुनै पनि भौतिक संरचनाहरू बनाउने क्रममा निर्माण गर्ने क्रममा पनि धेरै कुराहरूलाई ध्यान दिएर बनाउन चाहिँ जरुरी छ।
7: अहिले त पूर्वको कुरा गरिसक्नु भयो नि, पूर्वमा अब अहिले केही अब त्यस्तो क्षति भएको कुराहरू पाइँदैन, तर पनि अब यो अब होइन प्रकृति हो, प्रकृति हामीले भन्न सकिँदैन नि, अहिले अब हामी यसरी बोलिरहेछौँ भरे के हुन्छ भन्ने कुरा छैन क्या, अब भन्न
0: सकिँदैन,
7: त्यही भएर पनि अब हामी सजग रहनु पऱ्यो क्या, सजग रहनु पऱ्यो। अब नेपाल सरकारले पनि अब कति कुराहरू त अब उहाँको जति दायित्व त अब नेपाल सरकारले पनि त अब उसले जानेका बुझेका गरेका कामहरू त गरिराखेकै छ, कतिले हामी गलत भन्छौँ होला, कतिले त अब त्यो सही हो क्या, त्यो सहीलाई चाहिँ अब सही हामी मान्नु पऱ्यो क्या, त्यो कुराहरूलाई चाहिँ मनन गरेर हामी अगाडि बढ्नु जरुरी देखिन्छ क्या। अब किनकि अब भरे गएर फेरि त्यो ठाउँमा यस्तो गयो अरे उस्तो गयो अरे त्यस्तो भयो अरे भन्नु अनि सुन्नु अनि त्यो पीडामा पर्नुभन्दा पनि अगाडि नै हामी सजग रहनु पऱ्यो क्या, हामी सजग रह्यो भने हामीमा त्यस्तो केही अब पीडा त पक्कै पनि पर्दैन कि भन्ने चाहिँ लाग्छ है मेरो, किनकि अब धेरै हाम्रोमा अब यो नेपालमा हाम्रोमा अब कोसीहरू छ होइन, नदीहरू छ, खोला नाला सबै छ क्या। आजभोलि त अब भन्ने नै भने अब सबै भूभागमा अब बाटो पुगेको छ, बाटोको ठ्याक्कै दिलदिलमा हामी घर बनाइरहेको छौँ, त्यो दिलमा घर भट्किन नसक्ला भन्न सकिँदैन, त्यसले पनि अब आफैले मेन्टेन गर्नु जरुरी देखिन्छ क्या। नेपाल सरकारले दोष दिनुभन्दा पनि आफैले त्यसलाई चाहिँ अब मेन्टेन गरेर हामी अगाडि बढ्दा चाहिँ धेरै राम्रो हो कि भन्ने लाग्छ है मेरो विचारमा।
0: रोशनजी, यो विषयमा त धेरै कुराकानी गर्न सक्छौँ होइन, अहिले चाहिँ हो एकदमै सही हो, तपाईँले उठाउनु भएको कुरा पनि सही हो, तर विपत्ति भइसक्यो, देशले आज राष्ट्रिय शोक मनाइरहेको छ, हामी एकले अर्कालाई कसरी साथ दिन सक्छौँ होला त भन्ने विषयमा कुराकानी केन्द्रित थियो, केही भन्न चाहनुहुन्छ?
7: अब मेरो विचारमा त अब अहिले शोक मनाइरहेको छौँ होइन, अब जति अब बिरा अब पढ्ने साथीहरू अब आफन्तजनहरूले चाहिँ होइन अब आफ्नो अब होइन मनलाई चाहिँ अब धैर्य धारण गरेर अब गर्ने शक्ति मिलोस्, अनि अब जति अब होइन अब हामीमा अब हामीले गुमाइसक्ने अब होइन उहाँहरू सबै अब जुन अब नेपालीहरूलाई अब होइन उहाँहरूप्रति चाहिँ अब श्रद्धाञ्जली अर्पण गर्छु, त्यति नै हो मेरो विचार।
0: हस्, धेरै धेरै धन्यवाद रोशनजी, आज हामीले तपाईँको विचारहरू सुनिरहेका छौँ, सुनाइरहेका छौँ धेरै साथीहरूलाई हामी माध्यम बनेर, र यही क्रममा आजको लागि सम्भवतः अन्तिम साथीसँग कुराकानी गर्न चाहन्छु, भ्याए समयले भ्याए भने अर्को साथीसँग पनि कुराकानी गर्न प्रयास गर्नेछु। अहिले कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार।
8: हेलो दाइ, नमस्कार।
0: नमस्ते, नमस्कार, हजुरको शुभ नाम?
8: मेरो शुभ नाम सीता विश्वकर्मा, फेरागाट नगरपालिका जाजको देखि बोलिरहेछु दाइ।
0: सीता विश्वकर्मा भन्नु भएन?
8: हजुर दाइ, संसारमा हुनुहुन्छ तपाईँहरू?
0: एकदमै ठिकठाक छौँ, तर देशले आज राष्ट्रिय शोक मनाइरहेको छ, हल्का हल्का होइन, हामी एकदमै दुखी भइरहेका छौँ,
8: एकदमै हामी दुखी भइरहेका छौँ, हामी पीडित भइरहेका छौँ भन्न चाहन्छौँ है, हामी सबै नेपालीहरूलाई चोट परिरहेको छ दादा।
0: तपाईँ आज धेरै दाजुभाइहरूको बिचमा यति बेला आउनु भएको छ होइन, मैले अघि एउटा बिचमा एउटा सन्दर्भ उठाएको थिएँ, नेपाली दिदीबहिनीहरूको महान चाड पनि आइरहेको थियो तिज होइन,
8: अनि
0: कतिपय देशका विभिन्न भागमा तिज मनाउन अर्थात् तिजको दर खानका लागि दिदीबहिनीहरूले जुटाउनु भएको रकम अहिले उद्धारका लागि होइन राहत कोषमा चाहिँ राखिदिनु भयो, यसपालिलाई तिज नमनाऊ होइन, देशमा चाहिँ दुःख परिरहेको छ, अब यो दुःखको बेलामा किन नाच्ने होइन, अर्को पटक हामी नाचौँला, रमाइलो गरौँला अथवा दर खाउँला भन्ने भावनाले दिदीबहिनीहरूले जुन काम गर्नुभएको छ त्यो एकदमै खुसी लागेको छ, त्यो एकदमै सम्मान गर्न लायक छ। तपाईँको ठाउँमा चाहिँ के भइरहेको छ?
8: हाम्रो ठाउँमा सबै ठिकै छ दाइ, बेला बेला पानी पर्ने, घाम लाग्ने, त्यस्तै त्यस्तै कामहरूमा व्यस्तता छौँ हामी पनि, एकदमै मलाई पनि गर्वको साथ भन्न मन लाग्छ, सम्पूर्ण हाम्रा दिदीबहिनी दाजुभाइहरूले आफ्नो ठाउँबाट जति सकिन्छ सहयोगहरू गर्नुभएको छ, उहाँहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। र आजको विषयमा मेरो विचार राख्दाखेरि दाइ, जति पनि जतिहरूले ज्यान गुमाउनु भएको छ उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु, र जति पनि घाइतेहरू हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु, जति पनि पीडित हुनुहुन्छ उहाँहरूलाई अलिकति सोच्ने र शक्तिसँग अगाडि बढ्ने शक्ति मिल्नेछ भन्न चाहन्छु, र यसै गरी हाम्रो नेपालले सम्पूर्ण अब आफ्नो पूर्व पश्चिम उत्तर दक्षिणबाट आफ्नो आफूले गर्ने सक्ने जति सहयोग गरिराख्नु भएको छ, र उहाँहरू सम्पूर्णलाई पनि म रेडियो नेपालको तर्फबाट हार्दिक धन्यवाद दादा।
0: हस्, धेरै धेरै धन्यवाद सीताजी। आज हामीले विशेष गरेर देशले राष्ट्रिय शोक मनाइरहेको बेला अर्थात् देश विपत्तिमा परिरहेको बेला एकले अर्कालाई कस्तो साथ दिन सक्छौँ होला भन्ने विषयमा छोटो कुराकानी गऱ्यौँ धेरै साथीहरूसँग, हुन त हामी यो विषयमा धेरै कुराकानीहरू गर्न सक्छौँ। समग्रमा भन्नुपर्दा बाढीमा परि हराइरहेकाहरूलाई 10-11 दिनपछि पनि जीविँदै उद्धार गर्न सकिनुमा चाहिँ अलिकति चमत्कार जस्तो पनि लागिरहेको छ हामीलाई, यसले कठिन परिस्थितिमा पनि आशा बाँच्छ भन्ने सन्देश पनि दिएको छ। उद्धार तथा खोजी कार्यमा अहोरात्र खटिनु हुने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा विदेशी उद्धारकर्मीहरूलाई हरूप्रति पनि हामी हार्दिक कृतज्ञता प्रकट गर्न सक्नुपर्छ। अर्को सकारात्मक उदाहरणको रूपमा मैले अघि पनि चर्चा गरेँ, तिजका लागि छुट्याएको बजेटलाई प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि एकदमै सम्मानजनक छ। तर विपत्तिको बेला गलत सूचना फैलाउने, अफवाह र कालोबजारी गर्ने, कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने काम चाहिँ गम्भीर सामाजिक अपराधको रूपमा पनि हामीले बुझ्न सक्नुपर्छ। अझै पनि देशका विभिन्न भागमा ठुलो पानी परिरहेको छ, कतिपय स्थानमा बाढी पहिरोको जोखिम बढिरहेको अवस्था छ। यो अवस्थामा अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै पर्ने भएमा विशेष सावधानी अपनाउन आग्रह पनि गर्दछु। त्यसैले विपत्तिको बेलामा हामी सबै जुट्नुपर्छ, नागरिक, सरकार, सुरक्षा निकाय, निजी क्षेत्र र सामाजिक संस्था सबै मिलेर अघि बढ्दा मात्र विपत्तिको सामना गर्न सकिन्छ भन्दै आजको कार्यक्रम यहीँ टुङ्ग्याउन चाहन्छु। र मलाई प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र पराग पोखरेललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अहिले 2 बजे अङ्ग्रेजी भाषामा समाचार सहकर्मी अर्जुन सापकोटाको साथमा सुन्न आग्रह गर्दै, अघि चर्चा गरे झैँ अघि नै मैले भनिसकेको थिएँ, एउटा गीतको सम्झना गरेको थिएँ। वास्तवमा पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ भन्ने गीत छोड्दै आजको कार्यक्रमबाट बिदा हुन्छु। हवस् त, नमस्कार।

0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौं, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
3: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
4: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: डीटीएच सेवा डिश होम
1: डिशो खुशीको कनेक्शन
2: झण्डो आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 स्वदेशी गान सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

स्वदेश गानपछि अब सुनाउँदैछौँ चलचित्रका गीतहरू. सुनौ यति बेला चलचित्र माया पिरथीबाट यो गीत किरण प्रधानको स्वरमा, चेतन कार्कीको रचना रहेको छ भने गोपाल योञ्जनको सङ्गीत.

अहिले सुन्नुभयो प्रेमधोज प्रधानको स्वर, बलबहादुर विश्वकर्माको रचना, रञ्जित गजमेरको सङ्गीत, चलचित्र मायालुबाट यो गीतलाई हामीले लिएका थियौँ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ चलचित्रका गीतहरू। अबको पालोमा सुनाउँदैछौँ चलचित्र आदर्श नारीबाट यो गीत, प्रकाश श्रेष्ठ र तारा थापाको स्वरमा, मनोज लामाको रचना रहेको छ भने सङ्गीत रहेको छ मदन परियारको।

अहिले सुन्नुभयो तारा देवीको सुर, किरण खरेलको रचना, शिवशङ्करको सङ्गीत, चलचित्र कुमारीबाट यो गीतलाई हामीले लिएका थियौँ। अब सुनाउँदैछौँ चलचित्र भाग्यरेखाबाट यो गीत सुनिता सुब्बा र किरण प्रधानको स्वरमा, मदन घिमिरेको रचना रहेको छ भने नोर्बु छिरिङको सङ्गीत।

अहिले सुनायौँ भूपेन्द्र र दिपा झाको स्वर, रञ्जित गजमेरको रचना र सङ्गीत। अब सुनाउँदैछौँ यो अर्को गीत चलचित्र तिलहरीबाट, सुरेश वाडकर र सुषमा श्रेष्ठको स्वरमा, उद्धव पौडेलको रचना रहेको छ भने जीवन अधिकारीको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाउ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर।
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी नदीको बाढीमा परी अहिलेसम्म 1355 जनाको मृत्यु भएको पुष्टि। राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा। बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक। नेपालले विश्व समुदायसँग जलवायु न्यायका लागि जोरदार आवाज उठाउनुपर्ने विज्ञहरूको सुझाव। र रसिया युक्रेन युद्ध अन्त्य गर्ने विषयमा युक्रेनी राष्ट्रपति र अमेरिकी विशेष दूतबीच वार्ता। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म 1355 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 11 बजे सार्वजनिक गरेको विवरण अनुसार विभिन्न स्थानबाट 30 शवहरू फेला परेका हुन्। यसै गरी बाढीपछि करिब 4996 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सुरक्षा निकायका अधिकारीहरूले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धारको आधिकारिक चरण जारी रहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीले प्रभावित क्षेत्रहरूमा

0: योजनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक गर्ने निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ 10 गते रसुवाको भोटे कोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको आज स्थलगत अवलोकन गर्नुभएको छ। साथै उहाँले त्यहाँ रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटवार्ता गरी उहाँहरूको गुनासो समेत सुन्नुभएको छ। उहाँले नुवाकोटमा भोटे कोशीमा आएको बाढीको प्रभाव एवं त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिनुभयो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी सहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्याएको जनधनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो 3:30 राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। यही भदौ 10 गते भोटे कोशी हुँदै त्रिशुली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकन गरेपछि काठमाडौँ फर्केर उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने राष्ट्रपतिको सचिवालयले जनाएको छ। रेडियो नेपालले सम्बोधनको प्रत्यक्ष प्रसारण गर्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाका काम अघि बढाउन तिनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले बाढीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी पुनस्थापनाका काम द्रुत प्रक्रियाबाट अघि बढाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी राखेको खोज उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको बताउनुभयो। सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारले पुर्याएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो भने जवाफमा विदेश मन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन तयार रहेको बताउनु भएको थियो। सुशासनको माग राखी युवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ 23 र 24 भएको जेएनजी विद्रोहपछि मुलुकमा गत फागुन 21 निर्वाचन भई युवाकै नेतृत्वमा सरकार गठन भएको छ। जेएनजी विद्रोहपछिको एक वर्ष कस्तो रह्यो त? सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
1: भ्रष्टाचारको अन्त्य र नेतृत्वमा युवा पुस्ताको उपस्थिति लगायतका माग सहित नवयुवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। जेएनजी विद्रोहको एक वर्षको अवधिमा केही सकारात्मक परिवर्तन भएको प्रत्यक्ष अनुभूत आम नागरिकले गरिरहेका छन्। वर्षौंदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना दलहरूलाई विस्थापित गरी मुलुकको नेतृत्व युवाहरूको काँधमा पुग्नु आन्दोलनको मुख्य उपलब्धि मानिएको छ। जेएनजी विद्रोहपछि बनेको अन्तरिम सरकारले तोकिएकै समयमा आम निर्वाचन गराउनु र जेएनजी विद्रोहको समर्थनमा रहेको राजनीतिक दललाई जनताले अत्याधिक बहुमत दिलाउनु अर्को महत्वपूर्ण पक्ष हो। निर्वाचनमा झण्डै 2/3 बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा स्थायी सरकार गठन हुनु आन्दोलनको अर्को उपलब्धि मान्न सकिन्छ। सरकार गठन भए लगत्तै सदाचार नीति सार्वजनिक गर्नेदेखि नयाँ कानून निर्माण प्रक्रिया र संशोधन गर्नुपर्ने कानूनहरूको सूची नै तयार गरेर काम गर्ने प्रयास सराहनीय रहेको विश्लेषकहरू बताउँछन्। यो एक वर्षको अवधि विगतमा जस्तो सत्ताको आडमा हुने आर्थिक हिनामिनाका खबरहरू आउन छाडेका छन् भने स्थायी सरकारमा युवाहरूको समावेशी नेतृत्व स्थापित छ। सरकार गठनको छोटो अवधिमा देखिएका यी सकारात्मक परिवर्तनलाई आशाको संकेत मान्नुहुन्छ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उप प्राध्यापक दिपेश घिमिरे।
2: युवालाई राजनीतिको नेतृत्वमा स्थापित गर्ने कुरामा महत्वपूर्ण योगदान गर्यो। छोटो समयमा हाम्रो संक्रमणलाई टुङ्ग्याएर नयाँ नेतृत्वमा जाने गर्ने र स्थिर प्रकृतिको सरकार गठन गर्ने कुरामा पनि नेपालको जेएनजी विद्रोहको सफलता हो भन्ने लाग्छ मलाई। भ्रष्टाचारजन्य क्रियाकलापबाट सृजित हुने आर्थिक असमानतालाई न्यूनीकरण गर्नको लागि एउटा तहको निष्ठावान नेतृत्व तयार भइरहेको छ।
1: राज्य कोषको दुरुपयोग विरुद्ध उठेको आन्दोलनले राज्यका निकायहरूलाई सचेत गराएको छ। त्यस्तै परम्परावादी राजनीतिक कोर्स नै बदल्ने गरी भएको आन्दोलनबाट उदाएको दलको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार रोकेको तर्क

0: गर्नुहुन्छ समाजशास्त्र विषयका अर्का उप प्राध्यापक विष्णु दाहाल।
1: सुशासनै प्रत्यापत्ति भयो भने त ठोकुवा जान सकिन्न, तर कम्तीमा भ्रष्टाचार नियन्त्रणको उपायहरूमा चाहिँ एउटा माइल स्टोनको काम चाहिँ भएको देखिन्छ। काम नलाग्नेहरूलाई को शासन सत्ता चाहिँ फेर्नुपर्छ भनेको, किन पुराना त सिन्डिकेट गर्थे नेपालमा चाहिँ विश्व स्तरका टुरिज्मको इन्भेस्टमेन्टहरू आउन सुरु गरेका छन्।
0: पुरानो सत्ता विरुद्ध देशैभरबाट एकैचोटि आन्दोलनमा आएका युवाहरूले रोजगारी नपाएर खाडी मुलुक धाउनुपर्ने अवस्थाको अन्त्य चाहेका थिए। त्यस्तै महँगी नियन्त्रण, नीति निर्माण तहमा सबैको समान पहुँच लगायतका विषयमा केन्द्रित आन्दोलनबाट 77 जनाको ज्यान गएको थियो भने कैयन घाइतेहरू अझै पनि अस्पतालका शैयाहरूमा छटपटाइरहेका छन्। समाजशास्त्र विषयका उप प्राध्यापक दिपेश घिमिरे।
2: सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नुपर्ने कुरा झन् चर्चाको रूपमा अगाडि आएको छ, जुन बाटोमा सरकार अहिले पनि हिँड्न सकेको छैन र स्वयं सरकार नै त्यसको पनि शिकार बन्दै गइरहेको छ। सरकारले गर्न चाहेको तर विगतका कतिपय अनुभवहरूलाई लिएर पनि अगाडि बढ्नुपर्छ, अनुभव भएका व्यक्तिहरूको पनि हामीले चाहिँ ज्ञान लिनुपर्छ, सिप लिनुपर्छ, अनुभव लिनुपर्छ, विगतको इन्स्टिट्युसनल मेमोरी लिनुपर्छ भन्ने एउटा बुझाइ चाहिँ सरकारले राखेर अगाडि बढ्दियो भनेदेखि यस्ता खालका टिप्पणीहरू आउनलाई कम हुन सक्छ।
0: जेएनजी विद्रोह दशकौंदेखि गुम्सिएर बसेको असन्तुष्टि निराशा र आक्रोशको परिणाम हो। परम्परावादी शासकीय संरचनामा सुधारका लागि मन्त्रालयहरूको कटौतीदेखि कार्यशैलीमा परिवर्तन, संविधान संशोधन प्रक्रिया, भ्रष्टाचारको छानबिन, नयाँ कानूनहरूको निर्माणमा सरकार लाग्नु सकारात्मक पछि भए तापनि युवाहरूलाई सम्बोधन गर्न सरकारले गर्ने कामहरूका सूची भने लामै छन्। यद्यपि सरकार गठनको छोटो अवधिमा देखिएका सकारात्मक पक्षले आगामी 5 वर्षमा सरकारले जेएनजी विद्रोहताका उठेका अधिकांश मागहरू पूरा गर्ने विश्वास गर्न सकिन्छ। जेएनजी विद्रोह युवाहरूको ज्यान जाने गरी गरिएको एउटा आन्दोलन मात्रै नभई नेपाली राजनीतिमा नयाँ युगको सुरुवात थियो। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
3: सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। त्यस क्रममा गृहमन्त्री गुरुङले जेएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
4: नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल र मलदिप्सका विदेश मन्त्री एरुथिसाम एडम्बिस आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडम्बले परराष्ट्र मन्त्री खनाललाई भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति मलदिप सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। उहाँले विपदको यस दुःखद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी परराष्ट्र मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकोमा मलदिप सरकार तथा जनताप्रति आभार व्यक्त गर्नुभएको थियो। टेलिफोन वार्ताको क्रममा उहाँहरूले जलवायु परिवर्तनको जोखिममा रहेको दुवै देशले सामना गरिरहेका साझा चुनौती र तिनको समाधानका बारे छलफल गर्नुभएको थियो। उहाँहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्च मार्फत जलवायु न्यायको प्रवर्धनका पक्षमा अझ समन्वयसहित सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो। बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका 18 घर पहिरोको उच्च जोखिममा परेका छन्। बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि ढिलासैनी गाउँपालिका 1 बरभेकका 18 घर पहिरोको जोखिममा परेका हुन्। पानी निरन्तर परिरहेकोले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण जागरीले बताउनुभयो। बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकोले ती घर पहिरोको जोखिममा रहेको ढिलासैनी 1 वडाध्यक्ष कृष्ण कुमार थामीले बताउनुभयो। यसैबीच आइतबार सो क्षेत्रको प्रहरी जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका छन्। बस्तीबाट करिब 500 मिटर माथि जमिन चिराचिरा परेर भाँसिएको छ। केही दिन यता निरन्तर वर्षा भइरहेकोले पहिरोको जोखिम बढेको हो वडा अध्यक्ष धामीले भन्नुभयो। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार गोरे दत्त भट्ट, कृष्ण दत्त भट्ट, महावीर धामी, दुरा धामी, जस दत्त भट्ट, मणिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्ट लगायतका घरहरू पहिरोको उच्च जोखिममा परेका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जेयर्ड कुस्नरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्त्वपूर्ण रहेको बताउनु भएको छ। आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रसिया युक्रेन द्वन्द समाधानका लागि रोकिएको शान्तिवार्ता पुनः सुरु गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिनुभयो। साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उहाँले बताउनुभयो। वार्ताको तेस्रो चरणमा बेलायत, फ्रान्स र जर्मनी सहितकै युरोपेली मुलुकका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। अमेरिकी विशेष दूत विटकफले पनि मोस्कोमा भएको वार्ताका क्रममा महत्त्वपूर्ण प्रगति हासिल भएको बताउनु भएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी नदीको बाढीमा परि अहिलेसम्म 1355 जनाको मृत्यु भएको पुष्टि। राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा। बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक। नेपालले विश्व समुदायसँग जलवायु न्यायका लागि जोरदार आवाज उठाउनुपर्ने विज्ञहरूको सुझाव र रसिया युक्रेन युद्ध अन्त्य गर्ने विषयमा युक्रेनी राष्ट्रपति र अमेरिकी विशेष दूतबीच वार्ता। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।
2: यो सुन्नुहोस् रेडियो नेपालको सूचना। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो 3:30 बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। यही भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। रसुवाक भोटेकुसी लरीमा आइल विनाशकारी बाढीमा अकालमा ज्यान गुमालार लखक सम्मानमा आज राष्ट्रिय शोक दिवस मना धरेला। प्रधानमन्त्री तसो मन्त्री परिषद कार्यालय सिंहदरबारमा ए भदौ 18 गते बस्ल मन्त्री परिषद बैठके भदौ 10 गते भोटेकुसीमा आइल बर्के बाढीमा ज्यान गुमालार लखक सम्मानमा आज राष्ट्रिय शोक दिवस मनालार निर्णय कर्ल हो। आज नेपाल भरिक सरकारी कार्यालय तसु विदेशक नेपाली दूतावास तसु नियोगमा राष्ट्रिय झण्डा आधा झुगाको यी दिवस मना धरेला। राष्ट्रपति रामचन्द्र पौडेले अख्नि 3:30 राष्ट्रक नाममा सम्बोधन कर्लार भैरेलग। ये भदौ 10 गते भोटेकोसी अख्ति त्रिशुली लरीमा जैलबाडीक बाटे प्रभावित रसुवा तसु नुवाकोटक भिन्न भिन्न ठाउँमा आज उछि जयकु डिठानेसो काठमाडौँ फर्केको राष्ट्रपति पौडेले राष्ट्रक नाममा सम्बोधन कर्ला राष्ट्रपति सचिवालय जनाल रछिक। इसे आगु राष्ट्रपति पौडेले भदौ 10 गते रसुवाक भोटेकोसीमा आइल विनाशकारी बाढी कारण प्रभावित नुवाकोट जिल्ला भिन्न भिन्न ठाउँका आज उछि जयकु डिठारेलग। डिठाते राष्ट्रपति पौडेले बाढी लाग्ल तसु पीडित लखक सँगै भेटघाट गरेको ओलखक गुनासो पनि सुनलग छ। उही अवसरमा मुख्य जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी सहित जिल्ला सुरक्षा समितिक सदस्य लखे रसुवा बाढी जिल्लामा पुराला धनजनक नाशबारे विवरण धर्ल रहेछ। यससँगै उही बाढी पीडित खोज उद्धार राहत फेरि बानालार तसु चाँडो बानालाई भइधरल कामबारे पनि जानकारी कार्यालय रहेस। यी अवसरमा राष्ट्रपति पौडेले नुवाकोटक बाढी प्रभावित रहल होल्डिङ सेन्टर तसु त्रिशुलीमा रहल नेपाली सेना क्याम्प अंश रसुवा बाढी लाग्ला ठाउँ सुरा दिथाल रहेस। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदकबाट प्रभावित कुनै पनि मानुष्य राज्यको उपस्थिति नै पुग्ल महसुस नै कर्लारको उद्धार राहत तसु फेरि बानालार काम आगो बढ्याले तिनै तहक सरकारसँगै अनुरोध कर्ल रहेस। धादिङ गल्छिक भोटेकोसी बाढी प्रभावित ठाउँ दिथानेसो सभामुख अर्यालले सार्ल परिवारलाई चाँडो जोगालार बसलार व्यवस्था गरेलै तसु राहत दिएले तिनै तहक सरकारबीच सोलारी समन्वय करे पर्लार बाजल हो। उही वास्तविक पीडित चिनीकु सेव्य प्रभावित परिवारलाई न्याय दिलार रूपमा राहत मिला दिएले अनुरोध कर्ल रहेस। प्रधानमन्त्री बालेन्द्र शाहै बाढी जैल ठाउँमा दिनरात खट्ल सुरक्षाकर्मी वर्गीय कदर अखलार बाजिरहेलग। सामाजिक सञ्जालकबाट आज उही विपद व्यवस्थापनमा खट्ल सुरक्षाकर्मीलाई सन्देश दिति सुरक्षाकर्मीलाई तोलखक सेवा सुरक्षा अंशु सुविधामा सरकारले किसु कन्चुस वा सम्झौता नै कर्लार बाजल हो। प्रधानमन्त्री शाहै नेपाली सेना नेपाल पुलिस तसु सशस्त्र पुलिस बल नेपालक सुरक्षाकर्मी संयुक्त प्रयासमा प्रभावित ठाउँबाट अख्निसम्म 13,391 मानुसले उद्धार गर्न समेत उल्लेख गर्दै सुरक्षाकर्मी घाइतेक बाटकबाट हेलिकप्टरकबाट तसु कठुकतै आफ्नै कारमा बोकेको समेत जटका पारे चाँडो अस्पताल पुराल बाजिरहेलग। सँगसँगै लासले माटीमा गाडीको व्यवस्थापन गरेलै बाढी लाग्ल ठाउँमा महामारी वा रोग फैलै नदिएलै तसु शिविरमा प्रभावितले हौसला बढ्यालै हाम्रो तिनै निकाय सुरक्षाकर्मी दिनरात खटी धर्ल भएको प्रधानमन्त्री शाहै बाजल रहेस। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक सभापति रवि लामिछाने तसु संयुक्त राज्य अमेरिका विदेश मन्त्री मार्को रुबियो बीच आज टेलिफोनमा कुरोकानी भइरहेलिक। कुरोकानीमा विदेश मन्त्री रुबियो भोटेकोसी बाढीमा ज्यान गुमालामा संवेदना व्यक्त गर्दै नेपाली जनता तसु सरकारमा ऐक्यबद्धता जनाल राष्ट्रिय स्वतन्त्र पार्टी जनाल रछिक। सभापति लामिछाने इसे गाह्रो वा अप्ठ्यारो परिस्थितिमा अमेरिकी सरकारकबाट पाइल सहयोग लागि धन्यवाद व्यक्त गर्दै विदेश मन्त्री रुबियो नेपाल सरकारलाई थप सहयोग मिला दिएलै अमेरिका तयार रहल रासोपै जनाल रछिक। रसुवाक भोटेकोसीमा आइल विनाशकारी बाढी कारण अख्निसम्म 1,355 जना ग्लास फेला परिरहेलिक। उमध्ये रसुवामा 169 जना नुवाकोटमा 196 जना धादिङमा 70 जना चितवनमा 363 जना गोर्खामा 75 जना तनहुँमा 38 जना नवलपरासी पूर्वमा 222 जना तसु नवलपरासी पश्चिममा 221 जना गरेको 1,355 जना लास फेला पर्ल हो। फेला पर्ल लास चिनेले डिएनए नमुना जम्मा कर्ला सोको चैला प्रक्रिया पुरा गरेको अख्निसम्म 1,044 लास माटीपाटार जोगाको धरिको व्यवस्थापन कर्ल रछिक। यससँगै लास चिनेले मर्लारक 1,280 तसु आफन्तक 1,290 गरेको जम्मा 2,570 डिएनए नमुना जम्मा कर्ल रछिक भने नैचिन्न 1,300 लासक विवरण नेपाल पुलिसक वेबसाइटमा समेत हाल पुलिसले जनाल रछिक। यीबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरण अनुसार बाढी प्रभावित भिन्न भिन्न जिल्लाबाट अख्निसम्म 13,000
379 जना उद्धार गर्न रचिक उद्धार खोजी राहत दिलार तसुल्लास व्यवस्थापन सहितका काममा अग्निसम्म 7912 जना पुलिस कर्मचारी खटाको लगातार खोजी काम भइधरल पुलिसले जनाएर लिग यसनिके भोटेकोसी बाढी बाटे अख्ल जन धनक नाश तसु बेपत्ता अख्ल मानुष खोजीक लागि नेपाल पुलिसले विदेश तालिम पाइल केनाइल कुखुरा टोलीलाई खटाल र चिक बाढी पहिरा तसु लेदोमा पुरन जैल वा बेपत्ता आख्ल मानुष खोजीमा विशेष तालिम पाइल कुखुरा सोलारी बन्दे जैरेलिक रसुवामा जर्मन सेफर जम्बो तसु बेल्जियम सेफर रक्की नुवाकोटमा ल्याब्राडोर लियो तसु कालु अंशु चितवनमा जर्मन सेफर डिप्सीलाई खोजी काममा खटाल र चिक बाढी आइल रसुवा नुवाकोट तसु चितवन सहित ठाउँमा पुलिसले केनाइल टोली खटाको खोजी तसु उद्धार कामलाई लगातार आगो बढाधरल जनाल र छिक सरकारले भोटेकोसी बाढीबाट प्रभावित उद्योग व्यापार तसु व्यवसाय अंशु आर्थिक बेहोराले फेरि चाल्याले व्यवसाय फेरि उठालार प्याकेज घोषणा गरिरहे जैल बिहिबार बस्ल मन्त्री परिषद बैठकी अर्थ मन्त्रालय एक प्रस्तावमा बाढी पीडित व्यवसायिक लागि राहत कर छुट भन्सार फिस छुट ऋण अंशु ब्याजमा सजिलो अंशु बिमा दावी भुक्तानीलाई सजिलो बनालार निर्णय कर्ल हो नेपाल चीन सीमामा यी भदौ 10 गते आइल विनाशकारी बाढीबाट रसुवा नुवाकोट धादिङ सहितक ठाउँमा उद्योग व्यापार व्यवसाय तसु ढुवानीमा बर्के नाश पुग्नेछौ सरकारले व्यवसाय फेरि करलार पहिला चरणभित्र एनक प्याकेज आन्ल हो भोटेकोसी बाढीबाट प्रभावित अख्ललाई नुवाकोटक विदुर नगरपालिकै कोठा भाडा बापत पैसा मिलादिलार भैरेलिक जैल कानो बस्ल नगर कार्यपालिका 134 बैठके बाढी कारण बसै लायक घर नै अख्ल स्थानीयवासीले नगरपालिकै घर भाडामा लिएको बसैलाई अनुरोध गर्ती भाडा बापतक पैसा मिलादिलार निर्णय गर्ल हो नगर मुख्य राजन श्रेष्ठक अध्यक्षतामा बस्ल बैठके बाढी प्रभावितलाई बसैलाई हरेक परिवार ₹10,000 कोठा भाडा बापत पैसा मिलादिलार तसु परिवारक लागि चैलार खाइलार कुरो लुगाफाटो भान्साक लागि चैलार भाँडाकुँडा दिनदिनै चलालार सरसफाई सहितक सामग्री राहत स्वरूप मिलादिलार निर्णय भैरेलिग कोठा भाडा दिते लिते कुनै चल्ल चलन चल्तिक भाडा दर भन्दा बढी नैलेले अनुरोध गर्दी यदि लिल पाइनेमा कानुन अनुसार कारवाही अख्लार सुरा नगरपालिका बैठके चेतावनी दिल र जात बैठके नगरपालिकाभित्र होल्डिङ सेन्टरमा बाढी प्रभावितले अर्को जिल्ला अंशुपालिका मानुषलाई उयसँगै जिल्ला तसुपालिकालाई हिँड्ने व्यवस्थापन गरेले अनुरोध गर्लार सुरा निर्णय भैरेलिक भने बैठके नगरभित्र अस्थायी बसलार केन्द्र चालाल तसु पुरान नासखल स्कुल बाहेक बाँकी स्कुल ये भदौ 24 गते सो लगातार चालालार निर्णय गर्ल र छिक यीबीच रसुवाक भोटेकोसी लरीमा आइल विनाशकारी बाढीमा बेपत्ता अख्ल मानुष चिनीलाई डिएनए नमुना जम्मा गरेले तनहुँ पुलिसले पनि बेपत्ता आफन्तलाई सम्पर्कमा आएलाई अनुरोध गर्न र छाट जिल्ला पुलिस कार्यालय तनहुँ डिएसपी द्वारिका प्रसाद घिमिरे बाढीमा बेपत्ता अख्ल मानुषक आफन्तलाई चैला डिएनए नमुना जम्मा कार्यालय अनुरोध गर्ल जानकारी दिल र छाट आजलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: आदरणीय श्रोताहरू, हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आज भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ। अब हामी प्रस्तुत गर्दैछौँ सम्माननीय राष्ट्रपतिले गर्नुभएको सम्बोधन।
1: केही भन्न उपस्थित भएको छु। यति बेला नेपालले कहाली लाग्दो प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ। 2083 भाद्र 10 गतेका दिन हिमनदीको बरफ र चट्टान सहितको हिम पहिरो खसेर आएको विनाशकारी बाढीले नेपाली जनतामाथि अकल्पनीय पीडा ल्याएको छ। यस विपत्तिले असङ्ख्य मानवीय जीवन, घर परिवार र जीविकोपार्जनका आधारहरू बगाउनुका साथै सडक तथा पुलहरूमा व्यापक क्षति पुर्याएको छ। साथै यसले जलविद्युत आयोजना लगायत राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारमा समेत गम्भीर क्षति पुर्याएको छ। आज सम्पूर्ण राष्ट्र यस भयावह विपत्तिको शोकमा छ। यो विपत्तिमा परि ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गर्दछु। विपत्तिमा प्रत्यक्ष रूपमा खटिनु भएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य कर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति म उच्च सम्मान व्यक्त गर्दछु। उद्धार कार्यमा संलग्न धेरैले आफ्नो ज्यानको समेत परवाह नराखी पीडित तथा प्रभावित नागरिकहरूको उद्धारका लागि अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्रवेश गर्नुभएको छ। वास्तवमा उहाँहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ भन्ने कुरा म गर्वका साथ यहाँ भन्न चाहन्छु। तर कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवं जोखिमपूर्ण परिस्थिति, हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नु हुँदैन। नेपालमा कार्यरत पर्यटक, हिमाली क्षेत्रमा पदयात्रामा रहनुभएका वा आध्यात्मिक यात्राकाको क्रममा नेपालमा रहनुभएका हरेक विदेशी नागरिकहरू जसले यस विपत्तिमा परि ज्यान गुमाउनु भएको छ उहाँहरूप्रति पनि हामी भावपूर्ण शोक व्यक्त गर्दछौँ। आफ्ना प्रियजन गुमाउनु भएका सम्पूर्ण परिवारहरूप्रति नेपालको तर्फबाट म हार्दिक संवेदना व्यक्त गर्दछु। नेपालले आफ्नो भूमिमा रहेका प्रत्येक व्यक्तिलाई आफ्नै परिवारको सदस्यका रूपमा मान्दछ। प्रभावित नागरिकहरू भएका सम्बन्धित क्षेत्रका सरकार तथा कूटनीतिक नियोगहरूसँग हामी सहकार्य गर्नेछौँ। यस कठिन घडीमा नेपालले सामना गरिरहेको यस विशाल चुनौतीका बीच तत्काल खोज तथा उद्धार, जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरणहरू उपलब्ध गराई द्रुत सहयोग र सहकार्य प्रदान गर्नुहुने हाम्रा छिमेकी मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायका सम्पूर्ण सदस्यहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। अहिले हामी यति गहिरो पीडामा छौँ जसलाई कम गर्न सक्ने शब्दहरू हामीसँग छैनन्। परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु। तपाईँहरूले अनुभव गरिरहनु भएको अनिश्चितताको यो क्षणको पीडा सिङ्गो राष्ट्रले नै महसुस गरिरहेको छ। उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खाने पानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्दछ। अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक छ। साथै अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्छ भन्ने विषयमा हामी विशेष रूपमा सचेत र संवेदनशील रहनुपर्छ। नेपाली नागरिक तथा विदेशी नागरिक दुवैको हकमा उहाँहरूको परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्नो प्रियजनहरूलाई घर ल्याउन आवश्यक सहजीकरण तथा मानवीय सहयोग उपलब्ध गराउन आवश्यक छ। यी सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु। सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले यस विपत्तिमा ज्यान गुमाउनु भएका प्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्छ। मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्दछ। आवश्यकता अनुसार डिएनए नमुना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने मलाई विश्वास छ। यस प्राकृतिक विपत्तिमा घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ। अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ र सरकार, राजनीतिक दल र सम्पूर्ण नागरिक सङ्घ संस्था त्यसका लागि क्रियाशील छ भन्ने मैले ठानेको छु र यो दुःखको घडीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु। हामीलाई थाहा छ विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो। त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्त्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु। अन्तर्राष्ट्रिय समुदायका मित्रहरू, यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु। प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, तपाईँहरूलाई स्मरण नै छ, नेपालले विगतमा पनि भूकम्प, बाढी पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको छ। प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ यस्ता कठिन परिस्थितिको सामना गर्दै आएको हो। यस कठिन घडीमा म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घ संस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु। यो विभाजनको समय होइन एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ। भगवान्ले हामी सबैलाई यस अप्रत्याशित तथा भयानक विपत्तिको सामना गर्दै यसबाट पार पाउन आवश्यक शक्ति र साहस प्रदान गरून् भन्ने हार्दिक प्रार्थना गर्दछु। जय नेपाल।
0: अहिले सुन्दै हुनुहुन्थ्यो सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आज भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि राष्ट्रको नाममा गर्नुभएको सम्बोधन।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ केही आधुनिक गीतहरू। सुनौ यति बेला पूर्णिमा लामाको स्वर, चेतन गोतामीको रचना र सङ्गीत रहेको छ।

अहिले सुनायौँ विजय थापाको सुर, विजय थापाकै रचना, कल्याण सिंहको सङ्गीत. अब सुनाउँदैछौँ यो अर्को गीत ममता गुरुङको स्वरमा, भूषण वैद्यको रचना रहेको छ भने डाक्टर निरञ्जन भण्डारीको सङ्गीत. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरू पछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. त्यसपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्नुहुनेछ. शेर्पा भाषामा समाचार सुनिसकेपछि तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म 1355 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 11 बजे सार्वजनिक गरेको विवरण अनुसार विभिन्न स्थानबाट 30 शव फेला परेका हुन्। यसै गरी बाढीपछि करिब 4996 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सुरक्षा निकायका अधिकारीहरूले भोटे कोशी क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धारको आधिकारिक चरण जारी रहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढाइएको बताउनुभयो। पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीहरूले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ठूलो ढुङ्गा गहिरो लेदोका साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत उद्धार कार्य जारी रहेको बताउनुभयो। नेपाली सेनाका अधिकारीहरूले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा बाढीको समय धेरै जसो कर्मचारीहरू सुरुङभित्र नभएको समेत जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्दै सरकारले देशभर राष्ट्रिय शोकको निर्णय गरेको हो। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाका काम अघि बढाउन

0: क्रममा विदेश मन्त्री रुबियोले भोटेको सिबाडीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी खोज उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिप्सका विदेश मन्त्री इरु थिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोसी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिप सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। उहाँले विपदको यस दुःखद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
3: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। रसुवाको भोटेको सिबाडीमा परि घाइते भएका मध्ये एक भारतीय नागरिक सहित 21 घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सिडाईले अस्पतालमा ल्याइएका 81 घाइते मध्ये एक भारतीय सहित 21 जना घाइतेको अहिले उपचार भइरहेको जानकारी दिनुभयो। र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जेड कुस्नरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्त्वपूर्ण रहेको बताउनु भएको छ। आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस युक्रेन द्वन्द समाधानका लागि रोकिएको शान्तिवार्ता पुनः सुरु गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिनुभयो। साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उहाँले बताउनुभयो। वार्ताको तेस्रो चरणमा बेलायत, फ्रान्स र जर्मनी सहित केही युरोपेली मुलुकका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ श्रिङ लामा शेर्पाने सेरिकेकी साङ्गिर सेन्ड्रोनाङ रसुवाकी बोटेकोसी चाङभुत्यामा वा उसतकलाई सोर्ने रक गलुप मितिओला चिकोर्की हारिङ ग्यालियोङ सेमदुक तुसेन सिंवा सिलोन तेजिन लन्सक ल्याखुङ सिंहदरबारला मदौलाकी गते च्याबगेसेर मुदेऊ लन्सक सक्दुकी बोटेकोसीला वा उसतकला नासा गलुप तिओला ठेन्सोकी तङ चिकोर्की हारिङ ग्यालियोङ सेमदुक सुसेन च्याप थाक्चत क्याउन हारिङ ग्यालखप नङ्गी सुङकी ल्याखुङ तेजिन छिगेलकी एमबी सुङ सबकाङ तङ सकपातिवाला एमबी ग्यालियोङ तर्चक फेकाई कुङने सेमदुक तुसेन सिंह ओदुप सेनवाए एमबी कोर्सुङमकमी प्रधान ल्याखुङ नक्सालकी खेपेलक्याउ लेन नङसिन बोटेकोसी सोतकलाई सोर्ने मिरा तोङचिक सही सुमतङ ङपचुङा अङ्गकी फुङबु न्यौ सेनवाए तुग्राङ क्याने जोङखा नासोक्तेमा मिरा तोङचुकसुम सही सुमतङ गुप्चु गुवा गुला सुङक्योप क्याउ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टरिक प्राधिकरण कि सेतुपिन सिङजिन रामचन्द्र पौडेलकी बदौलाकी गते चितम्बी छिर्मु रसुवाकी बोटेकोसिला वाउ स्वतकी जोसलेन्सी नुवाकोट जोङखी दासा नासोक जिनाङ वाए दासा तिओ जिनाङ गुब्रिम्बाला सिङजिन पौडेलकी स्वतक त्यामा क्योन फोकु तङ कलेला स्वरूप तिओला थुक्ठेत क्यानाङ वाए सिङजिन पौडेलकी नुवाकोटला बोटेकोसिला वाउ स्वतक तङ ती त्यामा फोकु कुनकी कोरला जोङखी सुङक्योप सोक्पी त्यामा ख्यान्तोकला आनाङ वाए ती कपला जोङखी चो शम्भुप्रसाद रेग्मी तङ सोक्पी छोकमितुई रसुवाकी स्वतकी जोसलेन्सी जोङखाला फोकु कुन क्योन फोकु तिओ छलुप मितिओला सुङक्योप कितुप राहत कि टरी कितुप तङ नागालु पूर्वाधार तिओ याङनुङ जप कोरला कि ओतुप लाकी कोरला सिङजिन पौडेलला खेन्तोक नाङुप इन सिङजिन पौडेल कि नुवाकोटला ओतुप होल्डिङ सेन्टर तिओ जिनाङ वाइसिसी नुवाकोट कि त्रिशुहिला ओतुप एमबी मकमेकी क्याम्प तङ रसुवा जोङखी दासा तिओसङ जिनाङ वाए

0: लसो फ्याफुल्ला सालगार गेताङ लार भरि राङ्दा डेनमुला प्राविधिक रू पराग पोखरेल थिङ्गा सूर्य मोक्तान लतर्फ ग्याम दान्देचोकेताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल बागमती प्रदेश प्रसारण केन्द्र सिंहदरबार स्टुडियो ग्यामसे प्रसारण तासिटी बम्बला लानिरे सोमबार कुनु प्रसारण तामन खाबा स्यालगार गेताङ रेडियो नेपाल लोलो लोलो मिडियम वेब फ्रिक्वेन्सी गर्दै एफएम ब्यान्ड 98.3 मेगा हर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल एप्लिकेसन गणिलो वेबसाइट गर्दै www.radionepalonline.com थेन www.radionepal.gov.np ग्याम रङला मोबाइल आइप्याड ट्याब्लेट थेन कम्प्युटर रिनु प्रत्यक्ष ज्ञानबारी खामला सुनुन भदौलाला चुई नाभेङ्ग्रे बुधबार कुनु भोटेकोसी गन्दे रेखाबा ग्रेन भालसे लामन मिलुई क्षति तानलाबा थेन भौतिक संरचनाका धेरै क्षति तानलाबा तिनी चुइसे सोम्रे छेउ बमला जु भालडी परप्तासे शिवा नेपाल प्रहरीला अनुसार दान्दीदोनामा तोङ्गिक गर्जसम्से मेन्दो गाचुई ब्ली मि छोसी जिन बमला अझै लामन मिगदे मासिटी बमला स्याप्पा रेखामा आरे सम्पर्क विहीन मला राङ्ला मि महाबा मिला दिम्थे मेसे विसाम दान्देनुन राङ्ला मि खालावा विषे ब्रान्सी टिपाका दिनुन लामन म्याङ बमला थे बमला चुदे ग्रेन मिलै क्षति तानलाबा चु विपत्ति से ह्याङ्ला युल्दा दुङ्गालले तानला बमला चुनुन ताङ्री भालडी परप्तासी शिवा मिदा श्रद्धाञ्जली फुलबारी थिइन् दुङ्गालडी मुबा दिम्थे मेदा नुप समवेदना फुलबारी थिनी ह्याङ्ला युल्से राष्ट्रिय शोक दाङ सिटी बमला चुनुन ताम्दा किन्सी तिनीला स्यालगार गेताङ सेङमारी बाङ्ला सलमला तिनीला गेताङला गिक्छ बोरी भोटेकोसी गान्धीरी भाल खाबा कुनु हेन्सेन भाल थुम्री दोषी थेर्ला उद्धार लाबरी थेन दान्दे लिच्छला दुईरी विसाम राहत भोलाबरी रसुवा नुवाकोट थेन धादिङ राङमा जुङ्गदेरी स्थलगत रूप्री स्वयंसेवा लाबान खाबा मेन्दुकिक ब्योन तामाङ राष्ट्रिय घेदुङला ग्रेन लोन्छेन थेबा गौराई प्रवीण बल थेन ताम्लाबारी बाङ्ला सलामला थेरानासी भोटेकोसी गान्धीरी खाबा भालडी परप्तासी तामाङ वाइ ब्रिकेन डुप्साङ लामाला दा तामाङ हिलबासे गुमाप्ला बम्बला तिनीलाई गेताङला निच्छ भोरी डुप्साङ लामा खाराङला सिथी भाली परप्ताजी थेग्लारी तिल्द दोब मुबा बिबा ताम्री नुन संसारकर्मी सुदिन दोङथेन अस्यान तामगति गोबारे पाङ्ला सेलमला खपै बिमा गाछ चुनन भदौलाला चुई नाभेङ्ग्रे बुधबार कुनु ग्रेन भाल खासी ह्याङ्ला ह्युली लामान जन धनला क्षति तानला भा तिनी चुइसे सोम्रे छेउ बताम गाई दोलन लासिजिन्छे थिनुन घटनासे चुइसे सोम अर्थात् 13 दिन छेउ भा रे कुनु तिनी ह्याङ्ला युल्से राष्ट्रिय शोक दाङ सिटी बोला तर भुटेकोसी गान्धी रेखाबा भालला पीडित द उद्धार लाबा राहत बोलाबा थेन मानपिनमा ताम्री लामन खाल्ला तामका दिनुन खासिटी बोला खास लसी रसुवा धादिङ थिए नुवाकोट जोङरी भाल खाबा कुनु हेन्सेन स्वयंसेवाला सिखाबा उद्धार लबारी थिएन राहत बोलाबारी सक्रिय बाङ्लाबान खाबा नेपाल तामाङ घेदुङला ग्रेन लोन्छेन थेबा गाउराई प्रवीण बल्से स्थलगत रूपरी तिला तिला थेरी म्राङजी भाल पीडितला अवस्था म्राङमा दुईरी रोदा खारमा खाल्ला अनुभव तासी टिबमुलम बेबताम्री ताम्लाबारी दातेगाई नेपाल राष्ट्रिय तामाङ घेदुङला थेबा गौराई महासचिव प्रवीण बल्दा टेलिफोन सम्पर्कला सिजिन बमला प्रवीण रोड राख्दा खापे बेमा छ गेताङ सालगारी डेनमुला हिमामी राङ्दा गणेश निबाङ्गी तुनबारी ताम्लाबारी बाङ्ला सिटी बमुबा रसुवा धादिङ नुवाकोट र जुन भाल प्रभावित जुङ्गा हिँड्दा थेरि राङ भाल खाबा कुनै हिँड्छ दाँती दोना तिलमा दोना थेरि मुबी दाँती तिनी जा सामचुरी दोका बोला मलाई राङसे भाल खाबा ग्ला अर्थात् स्क स्थलगत रूपी दोषी टिबा दुहिरी राङसे थेरि तिला तिला म्राङजी खाडामा अवस्था गते म्राङजी थे जागे थिए ग्याम्से ताम ती गेले तिनी त
1: राङ्दा लालन लालन चोजी चाहिँ चुङ्गाला ल्याङ्गो अथवा वास्तविक भल खादासी ह्याङ्ला नेपाली घटला अथवा थेरिमुबा निगतला सोम निगतला र रङ्ला परिवार गुमप्ताबा र पुरन परिवार बगताबा चाहिँ हिउँबला रङ्ला सन्तान घटला पीडा गति फरक फरक मुला त्यसमा कारण चाहिँ धान्दै त अब जब भल खाजी भल खाब कुनु निन्छन् जुन दिन कुनु भल खाजी खेरुन कुनु गा जब देवीघाटी धोजी देवीघाटी दोब्बेला गरी फेल अवस्था चाहिँ क्राबाखाब अवस्था तुरिसकि फेरि चाहिँ खेपफुयु गदे धेरै मुमेर निभा नामसला ग्रेन निगदे बेनान्जा फेरि अब भल्दी परपशुलासी चाहिँ अब ब्युङबा शिव ओतासी जो सोभ निगदे धेरै ज्युरी कोन अरेबा धेरै बेनान निगदे धेरै बाबा बेलारियन केला या कोइला अरेबा कोइला कङ अरेबा कोही धन्य ओरम अवस्था मुभा दियो लिछ लिछल दुईले जब ग्ला गिरिन दुई सय तिन सय सय पचास जना निगत ल लास गरे थिए ग्ला गिरिन मुभा उता फेरि अब धेरै नगिसे त फेरि निगत ला चाहिँ स्याच अस्थिव अवस्था गरी समय गाह्रो मिस नाङ्गी जन बेलारी यहाँ त छुटे पीडा ताजी फेरि नालङ नाम्री कुनै मिमुभा जो ला आमा फिलन रङला अगाडि फेरि नगिसे स्या दुई स्थिव अवस्था मुभा फेरि अवस्था समेत रङला आमा त फेरि रङसे त काज क्रिया लाभ सम्भव अवस्था अरेब अवस्था मिल्छे धन्नु न दोखा पेलारी गरेमा चुरङ अवस्था दोजी कि जुन त अब भल खासी एकदमै प्रभावित ताप क्षेत्र जो ओयलको तिरालाई कुनो धोन खालैन त्यो दोखाम्बा अवस्था गरे अरेब खेत दुई रे अनि चाहिँ जम्मा दुई तिन तिन घन्टालाई ग्यालम्दी गरेन्छ दुई दिन धोन लगातार निसी गाडी दुई सी बेला तिन गतिलाई बोल्ने बेलाहरू त्यहाँदेखि फेरि अझै निगते तिर्छ उनीहरूलाई अझै पनि परिवार खाला बिस्टी पनि गते सुनकुनिरी एकदम ढुङसी टिपी पनि गते खालै खाइसम उनीहरूलाई मेन स्याप्जिल्टी बेसी फोटो हुन्छ अथवा मोबाइलले फोटो त्यस हुनमा निगते नि जम्से धेरै हुन्छ अब त्यो निक्ली गते पाइस्टिभ अवस्था गरे मोबाइल थिए बेलारी त याङ्से तिल्ला हामीलाई बिसोला चाहिँ उहाँ सामाजिक अभियान त अथवा एक किसिमलाई राजनीतिक व्यक्ति तामाल कारण चाहिँ उनी सकेसम्मलाई चाहिँ फेरि निगत त सेम खारङलाई सिधै भुजो लाभ युल्दी तर निगते थोरी खाब आपत्ति गते छ आपत्ति त रिचो आपत्ति जेम्सी निज खरकलाई मजबुत छ हामीलाई हाललाको अभियान गरे चलाताजी थे दुई दिँदा तर चुरङ अवस्था गरी म लागि अझै निगते राज्य खपै विभन्दै अझै राज्य समेत फेरि दोखाममा स्थिति गरे अरे जो निगते अझै राम्रो निगते भ्रांसिटिभ अवस्था मोला नालाम शोभ म लागि शिव म लागि अझै म लागि वृत्तान्त जब तिल धोना निगते अथवा चाहिँ तिल नाउ धोन निगते जब विभिन्न ग्लाग निगा तेजी शोभन अवस्था तेजी फेरुन मिगा चाहिँ अब अझै यहाँलाई नियम शोभन म लागि बिसी त जब पछिल्लो चाहिँ दस एघार नौ दस दिन तामा धोन सोतै आगाम निगासे जब फेरि रङ निगत्ला चाहिँ काज क्रियालाई तयार पार्दै गरी अझ हत्कपता न स्यापमुजु बिसी जतिको अवस्था गरे मोला बिजुस हामी तर जहाँ जहाँ लास गरे स्यापजी जहाँ जहाँ चाहिँ मृतकको अवस्था गरे मोला थे निगतले खप्पै निगतलाई त पहिचान लाम्बम्बी अवस्था गरे आरे खेतबाट थिए ग्लाला अवस्था चाहिँ च्याप बेला रहेछ यङलाई यमसी मिथली बगप्ताला र क्रिस्चियन नाबरे आखम्बा परिस्थिति गरे मोला
0: दन्दे थेरि उद्धार लभ मिगदेसे तिलै गे गदेला स्टिप मलगे आरे माब मिगदे माइबा अथवा शिव मिगदेला शिव लुइरो अर्थात् सब माइबा गे लभन मुलागि क्लासी जी जितिल मुला अवस्था
1: खेली निरन्तर रूपी माइबन मुला माई स्टिभन मुला र अझै पनि थिए लास गरे ग्लाग लागे धेरै हुन्छ जहाँ जहाँ चाहिँ खब भल गरे थुम्का तस्ती मुला थिए थुम्का सामै साथी थिए थुम्का त यङ्से त देवै साथी फेरि त हरेक ग्लारी चाहिँ लास स्याप सिटीको अवस्था गरे मुला
0: शिव मिगदेला मिन्ड्री कुसला शिव मि मान्छे होइन थे लोलो लोलो प्रक्रिया अनुसार धार्मिक रिमठिम अनुसारलाई प्रक्रिया गर्दै छोनालाई चाहिँ तातिज कोही त जस्तो मुवाला बा हैन त्यो त ताजा विदाईला बा श्रद्धाञ्जली पिनमा रङमा गे गदे लाभै गेन मुला विवाह ताम गर्दैन खासै टिप मलाई थेन गुङ्ग्री राङ्सी दोलो सुङ्जे कि दाते राङ्ला माभ मि स्याप्ला वा हैन छोनमन मुजी वा विवाह खाल्ला आशा थोसी टिप मिगदे से अझै नुन उद्धार लभ मिदा सरकार दा तिले आशा लसिटी बाला स्याप मुला
1: त्यो एकदम मुला थियो त अब कतिपय चिज गते तिरमुलिसामी उहाँलाई मि खप्पक लाइन्से भगवताजी अथवा खप्पक लारी डान्ने मिगते सोस्टिभ अवस्था गरी स्याप्सी ठेक लारी परत तपाईँ मिगतलाई आफन्त गर्छ अझै उहाँलाई मिगते खालवा बिस्टिभ अवस्था मुलिसामी उहाँ तिल जेकेन चाहिँ रसुवा अथवा सुझ त्रिशुली थ्रिए जो विवाद रसुवा जिल्लालाई उत्तर गयालाई दुई नम्बर वडा चाहिँ शान्ति बजार देउलाग दोजी थिए ग्लारी खालै दान्नु न दो अवस्था आरेम रास रात थोसी थिए ग्लारी दोषी चाहिँ ले अवस्था थिए ग्याम नाङ्नु जहाँ जहाँ स्योङ गाथे मलाई जहाँ जहाँ उसले ढोङ गाथे मलाई थिए ठेक लाग बेनान मिगा सेता रङरङ मिगातला त फेरि चाहिँ फेरि यो भौतिक जीव आशा छैन त्यसलाई प्रकृति सोचवालासित रेम्दा काज किरेहरूलाई घे गाडीलाई बाबस गरेर टुप्पल ज्ञान फलाङ स्याब्जी बिसामी त्यहाँदेखि अझै पनि थिए छन् मिगातेर सुरुङ अवस्थाले किमजी अब अझै पनि यहाँलाई मिगाते खाला बिहु अवस्था मलाई कुनै कुनै धिम परिवार गर्ने सुरुङ स्याब्जी यही धेरै छ पाँचजना परिवारी बेनान मिगाट बगत देखि आठ वर्षलाई चाहिँ परिवार सोचे जजाबा भुरा अथवा कोला सोचिएको अवस्था कुनै छ सातजना परिवारी त्यहाँदेखि देखे भीमलाई परिवार सोचिएको अवस्था थिए मिगाटे सुधी भाव बिहल बरु खेरिन पर तसम तासेलाई छ्याम्नु निबन्यासेला छ्याम्नु सिसम छु दुनियाँ मिगतलाई चुराङ खाला पीडा थोबरे आतासेला विशेष छुदे भाव बिहाल मलाई थे परिस्थिति नाङमा बेलारी छुदी बेलारी क्रुङ देश सुक्री दुर्भक्ता अवस्था गरी छन् त्यसलाई लागि विभिन्न सङ्घ संस्थाहरूले विभिन्न सरकारी निकायका चाहिँ तिनी तेह्रौँ दिन त्यतिखेर विभिन्न चाहिँ गेताङ्ग सिंहसीवाला श्री श्रद्धाञ्जली संवेदना र खेला चाहिँ चाहिँ शान्तिलाई लाग्ने थिए जुन खाला के गरी स्टिभ अवस्था गरी नाइस के मुला दिछौँ अझै नुन सरकार चाहिँ जुन ढङ्गसे त्यसलाई उद्धारलाई घे गरी लाँदोमा चाहिँ विवरणमा घे लाबरी आखम्बा परिस्थिति गाई थिए भेल दुधो भेलाई नाङ्ग मुला
0: दते भाल पीडित गरेला लिच्छल अवस्था खारकमा मुला दान्दे थेन्ना थेनै तिलला सिटीमा मुला थेन्ना जस्तो कि राङला माभा मि याङला वा स्याप्ला वा खाला वा विदासी आसला सिटीमा मिगादेला सेम विक्षिप्त तपाईँ खामला ट्रमाटाइज भिमा बोला नि थे ढुङ्गाल मान्छेटिबा अवस्था गर्दाखेरि थेन्दा सेम बुझब्लाबाला लागेर थेन्ना सेम द गुणलाबाला लागेरी खालै से तिले गेला सिटीमा राङमा मलाई के आरे तिल मलाई खास
1: त्यसलाई लागेर त खालै सिद्धिलाई घे गरी लाभा भन्दैन सामाजिक सङ्घ संस्था र विभिन्न मिगते मिचोलाई केही राहत गरे दोभा धेरै अङ्गनी आफै छन् धेरै सुसंसारी यसलाई खालै आएर चाहिँ अङ्गनीय मुला है यहाँ बेनान मुला धेरै जे जे सोझी खेर बेनान मिगते चाहिँ यसलाई हो तिमीलाई जो हेरेन तिमी आरे खे चिर त यहाँ विस्तार छ मेस्निटोला र यसलाई साथी अथवा छु भुर जसलाई साथी धेरै छु त लोपखाङ पुग्यो भने चाहिँ बेनान चिरलाई लागेर मान्छेलाई हाम्रो पहल लागेपछि विभिन्न सङ्घ संस्थालाई मिगते निस्तिभ अवस्था गरी मोला दिशा नि स्थानीय सरकार चाहिँ जुन खाल्ला पहललाई थे खाल्ला त पीडित गर्दा त एक किसिमलाई त थे पीडा ज्याम्से अगाडि बढाउँदा लागि अथवा थियो त पीडा ज्याम्स कम लाभ लागि जुन खाल्ला चाहिँ थे वातावरण सोधेको थिएँ वातावरण एकदम कम मोला खेतमल कारण सोध्दा लागि त विभिन्न खाल्ला चाहिँ कार्यक्रम गरी भोसे खेन गर्दा खारङलाई छु बेनान शोभ मिगारे दुनियाँले मिगारे चाहिँ बेनान जेखेन हो है तर छु याङ नेपाल भिउँछ याङलाई धिम हो याङलाई धिम नङ्गा त छु जति निबन्धि कि धेरै शोभ परिवार हो खाला आवासलाई जिउसम्म के मिगाते अझै नुन अगाडि बढाउँदा खाला आता जिउसम्म अझै पनि मिगाते सुधी पिडारी मोला कि धेरै स्योङ कुनिरी अझै कृपाल गरे तिमीलाई सिउलाई निखाला बिसी अथवा स्योङ बढाउँदा स्टिबुल धान्ने पहिला भन्दा तिनीहरू स्योङ बढाउँदा धान्ने स्वयङलाई लेभल बढाउँदा स्टिभ अवस्था मुलिसम्म रोडगा त्यही उठ्छ सो स्वयङ एम्स जति तोथाङ निदोजी अथवा उदित थारेङ तिदोजी बिसी धेरै नाला दिन मिगा दिन निस्किन्छ नासो स्थिर असर धेरै नयाँ शिवबन्ध अर्को विकल्प आरे पछि एकदम भाव विफलता आवाज गर्दै मलाई खेल लाग्दै छ धेरै स्थानीय सरकार से ग्रेन भूमिका निर्वाह लाँदोरहेछन् खेल स्थानीय सरकार छ्याम छ्याम्रुन चाहिँ सामाजिक संस्था र अन्य सरकारी निकायले चाहिँ खेलाका महत्त्वपूर्ण भूमिका निर्वाह आलोचित छन् अझै पनि जति मिगते सोझी खेल मिगते छ धेरै फ्रस्ट्रेसन चाहिँ अथवा लामन मिगते छ धेरै एकदम चाहिँ अप्ठ्यारो परक्ता भाव अवस्था गरे नास्टिक मुला
0: जस्तो कि चुतामुन सुमाइके लाबधुरी अर्को तिल ताम गोहीकी भान्जी बिसामी ताति लानन मिगदे शिवमी शिशिजिन्जी माभमी मासी बमला हैन सोसी शोभन मोजीवा ना फ्लिकदोसी खाम खाब मोजीवा बिसि जुन आशा थोसिटीमा मिगदे दा दुङ्गाल ङाप्सिटीमा दुइरी थिरङमा मिगदे दा मनोसामाजिक परामर्श परामर्श पिन्दोबा अवस्था गरे जाम नाङ मलाई गारे
1: एकदम हुन्थ्यो एकदम थिएन धन्यवाद अवस्थारी पहिलो कुरा राहत केन्द्र छ्याम छ्याम्नु सूचित एकदम महत्त्वपूर्ण मलाई त्यो नि तर नै तिल पाङ्जी न खलङ मुला नै तिल कास्टी मुला नै तिल कोनबुलो खाल्ला तामारे जो कि दिन नगरी मुभा पाँचजना नगरी तर चारजना मियारे दसजना नगरी एकजना मियारे धेरै टोल्डी रङ्गलन आगो आरो आफ्रेन परिवारी धेरै रङ्गला सन्तान नगरी चाहिँ पच्चिसौँ जनवरी दुईजनाभन्दा अर्को तेइसजना मिहारे भने खे निगतेसी त धेरै छुट्टी बेला रहेछ खे राहत भन्दा पनि खारङलसी थिए रङला अगाडि रङ निगते चाहिँ बुमपला स्टिमुल थिए ग्याम्से खारङलसी त रङ त रिलिफ कार्ड वृद्धि छ एकदम महत्त्वपूर्ण मलाई चु रङला चाहिँ लिम्बुला रङला चाहिँ प्रश्नलाई लामन लामन तोजी चाहिँ चुज चिज त धन्दी सबभन्दा महत्त्वपूर्ण होला र चुज चिज त धेरै तुरन्त स्वच्छ बालाजी थुप्रो निगते चु ग्याम्से अझै विक्षिप्त तसु होला चाहिँ लामन निगते रङला चाहिँ अन्त्येष्टि लाग्दाखेरि गलत ग्याम गते त रोजपला पारि खाममा परिस्थिति गर्छ लामन रङ्गमुला
0: जस्तो कि दाते चु नुन ताङ्री कतिपय सेल्टर गादेरी उद्धार लासी बाबा मिगादी मुला थे मुबा जत्तुको गादे दाजा क्लाङबासे गादे खेलौना गादे वर्षी पिनमा आइन जस्तै उद्धार एकतापातिलाई सुरक्षा कर्मी गादे दाजा मोबाइल अर्थात् थिएनमा टर्च लाइट गादे चार्ज लबला लागेर पावर ब्याङ्क गादे वर्षी पिनमा बिबारङमा चुरङमा ताम गादे थिएमा लामा ताङमा नुन खासी टिपो मुला आइन थेरा लासी पीडित गादे दा सेम बुझा लबला लबारी खाम्बा सेम भुलेब्ला बारी खाम्बा होइन कादे चाहिँ थिए नाला ताम जेकेन होइन थिए पीडाला ताम जेकेन यान्छे थिए जेकेन आश्रिटी छे थेरामा खाल्ला सेगदे बर्दोबा त थिए कतिको म्राङसिटी बम्बला होइन उता सिङ्गाला चुला छ्यामामा यहाँ त अर्को हिमत धोलन यो प्रश्न हिँड्न चुला लागिरी सरकार से सम्बन्धित सरोकार थान्मा गदे से थेग्लारी रङसे खालङसे के लाभ म्राङसिटी बम्बला
1: थे ग्लारी चिया बेलारी टेलिभिजनी सरकार से थे भेनान चाहिँ चिज गरे अथवा भेनान घटनाक्रम गरे एक द्वार प्रणाली ग्याम्से हल लाभलाई जुन खाल्ला प्रयत्न लगी थिए हल लाभरी खाम्ब अवस्था हरे किन एक किसिमलाई स्थानीय सरकार प्रदेश सरकार एक पक्षलाई र अर्को चाहिँ सङ्घलाई सरकार अर्को पक्षलाई मुद्दा नि सङ्घ ग्याम्से अर्को स्थानीय प्रदेश सरकार र अर्को सामाजिक सङ्घ संस्थागत खुल्ला रूप घे लाभलाखेरि त घ्याम चाहिँ खुल्ला हरे खेतमाल कारण चाहिँ लामन चिज गरेर केन्द्रीकृत ल मिन्दी थुप्रो राहत गरे लागिरी जम्मा तस्टिबल पोका तस्टिबल धेरै रङरङसित बोसपिनमा अवस्था गर्दैछ कम मुभा धेरै भर्खर चाहिँ एक दुई दिन पछि धेरै रङरङसेन बोरबल खाम्बा स्थिति बेसी रङरङसेन बोरबल लाग्दाखेरि धेरै घ्याम हारे एकातिर अर्कोतिर घ्याम मुसाइनु धेरै दुई घन्टाले घ्याम्री चाहिँ कम्ती 10-12 घन्टा चाहिँ लगाएपछि उसलाई अप्ठ्यारो घ्याम फोर व्हिलवाला गाडी गरे भेन दुई सिबोर्दो बा दोबा चाहिँ याङ्से चाहिँ हुई दोबा ओराङमा अवस्था गरे मुला खेतमल कारण चाहिँ चुराङमा थुप्रै चिज गरे मुला कि धेरै राज्य जति चाहिँ गम्भीरता दोबा के चिज अरे राज्यलाई थिए चाहिँ एकदम अपरिपक्वतालाई कारण चाहिँ लामन निगरे सोसियल मोग निगरे धेरै सेवा अवस्था गर्छ जनता से महसुस लास्टिक अवस्था मुनिसँग धेरै जे ताजी ताजी धेरैलाई दिल्लीका धेरै तिनी मेजर दिल्लीका धेरै फरक ढङ्ग चाहिँ राज्यसित बेना निगर्दा त खुल्ला लसी चुराङ गर्दा एक किसिमलाई अगाडि बढाउला भरि चाहिँ एकदम तिमीलाई तो लाग्दैछ नि त्यहाँदेखि तत्काललाई समस्या तिर्नु मुडिछ नि जब होल्डिङ सेन्टरलाई निगत ग्लागिरी टोपलाई खान्न अवस्था गर्नु होला फेरि ज्ञानसे धेरै रोग गति फैलप खाएको अवस्था गर्नु होला फेरि चापत चिजलाई ताम फेरि क्युलाई ताम फेरि सफा सुगरलाई ताम फेरि निगतै लामा ताम्ने फेरि त विभिन्न चिजलाई दुर्गन्ध ताप ताम गर्नु होला त्यता भन्दा चाहिँ धानले एक किसिमलाई उधार दिएन र छ्याम धेरै पूर्ण बास अथवा फेरि विकेन्द्रित बास गर्दा चाहिँ व्यवस्था आइदिन्छ नि त्यहाँदेखि एक दुई दिन भित्र धेरै दोरी छुट्टो महामारी खाब परिस्थिति गरे मास्टिभ अवस्था मलाई सूचित थिएन चाहिँ स्थानीय सरकार र विभिन्न निकायगतलाई चाहिँ ध्यान निदोल जङ्गालाई बनाइन् होला
0: राङ्से सरकारलाई तामला सिटी दुईरी तिलमा दोना होइन उयाल कुनो दोना अर्थात् भाल खाबाला चुइरे अथवा चुइसे घिग्रे लिच्छ दोना नुन छोनमुन उद्धारलाई सिटीमा गाइदिनु राङ्से सङ्घीय गतिकाजी चुला दत्ते मोक्युल छे अर्थात् विश्व छे प्रशंसा डेन्सा सिटीमा अवस्था होला राङ्से चुतामे लाभै गेल लाभ दुईरी चुताम दाजा जसा कि यहाँ से आछि अब हो कि होइन यहाँ से त्यता मूल्याङ्कन अलब हिँड्न कि विवरण आतर
1: आइन आइन मूल्याङ्कन आइन जुन बित्ती जुन दिन कुनु निजे भर खाजी के दिन कुनु नि कम्ती के दिन न केही समय पछाडि नि विश्वलाई जब रङरङलाई नागरिक गरी पर्व तापुमा रङरङलाई चाहिँ जनता गरी पर्व तापुमा छिङ्गा छिङ्गन्न जनता त घनी उधार लाला अथवा एम्न जनता चाहिँ घनी उधार लाभा गन्द्रेन्द्र मुभा सिप क्षमता गन्द्रेन्द्र मुभा चाहिँ इक्विपमेन्ट गरे अथवा हरेक चिज गरेर फेरि प्रयोग लाला बेलारी सरकार चाहिँ गर्नु सक्षम मलाई खालि खबर आमे जुन खाल्ला चाहिँ परिस्थिति सोझी तर त्यो परिस्थिति जब बन्द लगि तर सरकार र रङ क्षमता बन्द बढी अवस्थाली दोषी होला सित रङसित के खाल्ला क्षमता लाग्छ। यदि सरकार चाहिँ बेनल चिज खुल्ला लाभ हुन्छ भने धान्ने मुख निगत जो अवस्थाले आरसेला धान्ने जति मुख निगते जुन निगते तीला चुइसिङ नहुँदैन अथवा चुइदिँदैन चुइसे गिक दिँदैन जब सोस्टिभ अवस्था हुँदैछ चुन निगत त कम्ती चाहिँ 7-8 दिन अगाडि त चाहिँ फेरि उद्धारलाई पनि खाम्सेला थिएन मुख अझ बढी निगते त्यही पनि खाम्सेला त्योभन्दा पछाडि सोङ बढप्तासि भल बढप्तास्टिभ अवस्था मुला के ग्लागते पहिचानलाई पनि खाम्सेला थिए त मलाई कारण चाहिँ चुचित त नै फेरि आलोचना लाभ भन्दा पनि सरकारले चुचित ध्यान आफै मलाई कारण चाहिँ लामन निगतेछ भने त ज्यान गुमप्ला त अवस्था खाजी सुरङ चिचित घमण्ड आनन्द लसी यदि सरकार चाहिँ रङलाई क्षमता बन्द फेरि आनिन् नसी यदि लु यहाँ बेना छ नि त विश्वसेन छ सहयोग लाभ विषयमा प्रत्येक देश यहाँ सहयोग लाभलाई तयार हो भयो त्यो सहयोग यदि या फैलाव लाभ र अनुमति पनि छ भने लामन निगते सोसेला र धान्दोमा र अवस्थाले थुप्रै निगतलाई पहिचान पासेला चाहिँ थुप्रै निगतेलाई लास गर्दै रङलाई परिवार सिस्याप्सेला त्यसलाई हरेक प्रक्रिया अगाडि निस्केर छुटै दिन हुन त तिरो अवस्था छ आइन।
0: दते लिच्छल जुरी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल थेरानु लदासे मोक्युल्ला विशेष सिपाङमा हिँड्न विषमी चिनला भारतला अस्ट्रेलियाला थिन दक्षिण कोरियाला उद्धार टोली गदे दक्ष विज्ञ गदे खादासी दते थेरी उद्धारला सिटी अवस्था गदे नाङ सिटी बमा दारेम चु मासी जिनमा सम्पर्क गरे आखापा मेगदे छोनमन छ्यापारे खामला बेबा आशा लबरी खाम अवस्था मुले ग्यारे दते स्थलमा
1: रङलाई ल्याङ्गुङ एक्सिडेन्ट कार्जी दिल्ली छ नि सुध अस्ट्रेलिया इन्डियालाई चाइनालाई जो जो निगत्ता धान्ने विज्ञता गर्दा चाहिँ खुल्ला लगी के चिज त जुन दिन कुन भल खाबा जुन न दिन कुन चाहिँ विदेशी विज्ञ गसे त गनि सहयोग लाभ जम्मा बेलारिन दिन महिना लामो निगत सोसेला लामो निगत थियो बेलारिन रुक्तासेला र अझै पनि निगतेतिर अवस्था रिसोभरि खाम्ला बिसाने अब चिली मेला चाहिँ धान्देन गर्ने छलफल लास्टिक गर्ने अवस्था मुला छोरी चाहिँ चिली मेला किलालाई चाहिँ चाहिँ नेतृत्व टो लाभा अथवा त्यसलाई चाहिँ विज्ञता हासिल लाभा कुलमान घिसिङ धन्देन केन्द्रीय कार्यालय छान्नुन मुला बिजी छ नि त्यसलाई विषय अझै तिर्मुनि छ नि ढिला सुस्थित चाहिँ अझै पनि थिएन निगरी सौबरखामा अवस्था तिर छन् थिएन क्युई मुला यदि अक्सिजन तालिसँग थिएन विभिन्न केही चिज गर्दै चाबरी चाबा से गर्दै थिएन तल थिमी गर्दै अझै पनि सौबरखामा अवस्था गर्नु होला थिएन उहाँले थुप्रै निगते अझै पनि चाहिँ सौबरखामा अवस्था मुला विवाह चिज गर्दै चाहिँ तिर धोनालाई चाहिँ वातावरण चाहिँ
0: नाचल रङमन सक्रिय मुलगी आरे उद्धार लबा टोली उद्धार खटप तब मिगते
1: धन्य नक्सला धनमान सक्रिय भन्दैन नि धरेम थिए उद्धारलाई लागि खटप तापा मिगते आर्मी पुलिस गर्दै छ धरेम जति विज्ञता हासिल लागि थिएन गर्छ धरेम घ्याम शोभा पुल गर्दैलाई छोरा जो जो मिगते शोभा मोला जो जो मिगते धरेम त फेरि रङलाई परिवार आदर्श है धरेम चाहिँ रसवाला हरेक मिगते नि धरेम ब्लकेट एरियादेखि नि थिए एरिया रहेछ धरेम त नि रङलाई नि पर्व आदर्श है रङ पर्व आदर्श है धिम पर्व आदर्श है धरेम थे ग्लाला मिगते छ धन्य चाबरियाङमा अवस्था अरे पसल्टी सामान अरे ग्लोबल पैसा पनि थियो ग्लोबल अवस्था अरे धेरै काठमाडौँ ग्याम बोर्ब अवस्था अरे हेलिकप्टर ग्याम चाहिँ धेरै छ बोर्सी तिन ठाउँमा अवस्था अरे खेरङमा अवस्था अरे मिलाइदिए मुलुक बिसामी धेरै छु स्थिति ग्याम चाहिँ अगाडि बढाउँछ त अब लागिदिँदा हरेक चिजका त सरकारले त एकदम स्थानीय सरकार प्रदेश सरकार र सङ्घ सरकारलाई एकदम समन्वयकारी र सुध देशी जुन खालको व्यवस्थापकीय पक्षरी एकदम विज्ञ मुभमेका त अगाडि बढाउँला यसरी के चिजलाई व्यवस्थापन लागिदिन्छ अगाडि बढाउँछ अवस्था गरेर नास्तिक अवस्था
0: जस्तो कि हेलिकप्टर गाम्से उद्धारलाई टोली गति बोर्सिटी बोमला थेरी राहतलाई सामग्री गति बोर्सिटी बोमला तर बोलाबारी चाहिँ हेलिकप्टर चाहिँ तिल्ला खाम्छ थियो खास त्यसलाई प्राविधिक कारण गति तिलै मुला या बोरबारी सेमा आता नवराङलाई
1: अब के त विशेषलाई चाहिँ थिए तिल्तिम बिसामी धेरै जुन ग्ला धोन हेलिकप्टर निला धेरै थिए चाहिँ एकदम चाहिँ जटिल अवस्था फेरि मिगत होला थिए मिगत त बेला कतिपय मिगते एम्बुरी बजी फेरि चाहिँ एम्बुरी थुप्रै लाडी होल्डिङ सेन्टर गर्नु होला स्वयम्भु विभिन्न धार्मिक स्थल गुम्बा गर्दै लामन गुम्बा गर्दै मिगते छुरी बस्थानमा अवस्था गर्नु होला विषय फेरि मुख मिगते धेरै तोरतोर नामसरी रङलाई आफन्त गर्दै रङलाई नाता गोता गर्दै मुख लाट निष्ठीको अवस्था मुला विषय थिए अवस्था चियामल कारण थिए धान्ले मिगासी विशेषलाई चाहिँ त्यही राहत बोर्ब भन्दैन तर तिरलासी थे चाहिँ घ्याम गरे खोलब लाभा खारङलासी त थिए बाँकी मुगु मिगत याद या घ्याम सुबे पछि बढी भन्द बढी मिगत तर फेरि चाबा राहत देखेन आइन फेरि नियमित ढङ्गै चाबा मान गरे आरे धान्दे मान गरे भोसी पिनमा अवस्था गरे अरे तर तिले तिमी बिरान्ता झ्याउ एम्बुलेन्स खाबा अवस्था अरे तर अङ्गनी थियो जुन त्रिशुली 3A जुन खाला चाहिँ उत्तर गया दुई नम्बर वडा जुन डाँडा गाउँलाई दिरिदोजी चाहिँ ग्लाल दिरिदोजी थिए ग्लारी दोबा अवस्था थियो आमामी तर फेरि मिखारङ लाग्ने एम्बुली खादोबा अथवा त्यही खाम अर्को नामसरी खादोबा अर्को नामसरी निदोबा निगाते करिम दुई दिन दोन भ्रातोबा अवस्था मलाई थियो दुई दिन दोन भ्रासी चाबासे किम्बरी खाप भन्दा कम्ती नामसरी मुबा तर फेरि रसवालो मिगासे त त्यही नै गते तिर तिर मलाई थिए चासी शोभा अवस्था गरे बोलेपछि त्यही खाम चाहिँ फोन खस्टिएको अवस्था मैले चाहिँ खेला लाग्यो अझै खारङ लाग्छ राहत बोरबरी खामला दिसिङ गरी त त्यो घ्याममा यस्तै भयो अवस्था मलाई चाहे दुई दिन तागे चाहे तिन दिन तागे त्यो घ्याम घ्याम चाहिँ फेरि राहत बोर सिङ्गी भयो अवस्था छ मान्छे सोचौँला भयो अवस्था मलाई
0: दरमले चारिरहँदा गोर्खेको प्रश्न हिन्मा पनि लामा पनि प्रश्न गर्दै यहीँबारे खाममा अवस्था मलाई दाते उद्धारलाई चाहिँ बाबा भाल पीडित गरेर थानमा होल्डिङ सेन्टर अथवा सेल्टर गरी तिले गई समस्या गर्दै ब्रान्च टेपमा मैले गएँ अरे
1: तान्ले समस्या गर्दै त तिमीसँग धोलन रङ त सुझी एउटा त अब विभिन्न याङ्ला विवादित वर्ग विवादित समाज हो फेरि बेनान मिगेर लागि थान्दैनरी जै जै समस्या अब एकातिर अर्को तिमी चाहिँ त्यो होल्डिङ सेन्टर गर्दै त क्षमताभन्दा बढी मिगा चाहिँ थान्सेको अवस्था रहेछ फेरि चाहिँ सफा सुगरलाई ताम गर्दै फेरि प्रयोग लाभा चुइलाई ताम गरे फेरि चाबा से गर्दा त सफा सुगरलाई ताम गर्दै लाम्बेलरी धेरै फेरि त रोग गर्दै विभिन्न रोग गर्दै धेरै त पहिला ताबा अवस्था गर्दै मलाई धन्यवाद कतिपय होल्डिङ सेन्टर गर्दै निगा दिएर डाइरिया ताप विभिन्न समस्या ताप अवस्था गर्दै फेरि फुड पोइजन ताप अवस्था गर्दै एकदम नास्टी भयो अवस्था मलाई
0: राङ्गीसे जति जुन खाल निस्वार्थ भावना से सामाजिक गे अर्थात् स्वयंसेवालाई गे गतिलाई स्टेप मलाई चु लानन डेन लाभा खाल्ला डेन्सा लाभा खाल्ला मलाई चु गे राङ्गीसे निरन्तर लासिन टिस्युगो विवाह गणिला राङ्दा लामा लामन थुजे चाहिँ मलाई उदासे राङ्गी त ज्यापडान बनाउनु मलाई चु दुई दोसिपारी प्रवीण डो राङ्दा लामा लामा लामन थुजे चाहिँ
1: थुजे चाहिँ जुन ग्लाला मिगला पीडा थिए ग्लाला मिगासे थानबरी आखाम चाहिँ थिए ग्लाला मिला पीडा र आफै थिए ग्लाला त पीडित नि बिसि चाहिँ नै मान्छे जुन खाल्ला छु लेङ्गो थानबर लागिरहेको समय चाहिँ दोन्जी खेल्ला हिँड थुजे छ मलाई
0: या थुजे छ रोगदै त त्यही सेलगार गेताङला गिक्सा बोरी तामलाजी भोटे कोसी गन्धेरी भाल खाबा कुन हेन्सेन भाल खाबा थुम्रे दोषी थेर्ला उद्धार लाबारी थिएन दाते लिच्छला दुईरी राहत बोलाबारी रसुवा नुवाकोट थिएन धादिङ रङमा चोङ्गदेरी स्थलगत रूपरी स्वयंसेवा लाभन खाबा मेन्दुकी ब्युन तामाङ राष्ट्रिय घेदिङला ग्रेनलोन छेन थेबा गौराई प्रवीण बल थिएन तामलाजी चु तामला छ्यामा निचा बोरी चुनन भाल्डी परब्दासी तामाङ हिलबासे मेन्दो गिक वाइ ब्रिखेन्द गुमा बलाबा मला थे घ्याङसे गुमा बलाबा वाइ ब्रिखेन हिन्ना डुप्साङ लामा से ब्रिब वाइ खपे बिबाङ्गा छ थान्गे त्यसले छ डुप्साङ लामा खाइमा थेन खाराङलासी भाव हिन्न थेन थेरी तिल द दोहोबा बोबा डुप्साङ बिबाला ताम लाबाला लागेरी डुप्साङ लामाला ङाब्ला मि सञ्चारकर्मी सुदिन दोङ थिएन ताम्लाबारी बाङ्ला सेलमला गीताङ्गे ज्ञान गे दत्ते दजा डुप्साङ लामा से ब्रिवा चुगोकी कुवाई

0: न्यान्छुजी वाइ ब्रिखेन गीतकार डुप्साङ लामा लछु वाइ डुप्साङ लामा से तामाङ वाइ सङ्गीत लथुम्री तामाङ हिलबदा लामन वाइ गते क्लासि निबल बोला दुङ्गा लताम गेताङ तिब दुई रेन्ज पाँच सिटी बोला गेताङ तिनी विशेष हसि भोटेको सिरी खाबा भाल थिन केन्द्रित तासी ताम गतेला सिटी बोला चुबी बाङ्गा छ दते थे भाल पीडित गतेला अवस्था खारङमा मुलबी बतामरी तामलाजी बिसामी तर दते निचा बोरी गाई तामाङ हिलबासे भोटेको सि गतेरी खाबा भाल नि परब तसी तामाङ वाइ विकेन्ड डुप्साङ लामा त गुम्बा बोला बोला डुप्साङ लामा त ङाम ग्याम ङु सेवा संसारकर्मी सुदीप डोङ्गा त देङ ताम्लाबर विदा छ मोबाइल रि प्रत्यक्ष सम्पर्क ला सिजनमा मला सुदीप डोङ्गा के ताङ सेल गाडी टेन मला
1: क्याफुल्ला रङदै
0: सुदीप नो वाइ ब्रिकेन डुप्साङलामा माबा तिनी चिउसे सोमरे छ्योसी जिनमा मला दान्दै लिचारी खाबा साङ्गुर आसलाबारी खाम मला कि मेदो बा खालन मला तिल मला
1: दते छु सङ्गुर दतेला सु दतेलो अवसर पाउनु जल्दी जिमखेमे जिमखे दिसे तु तरिम त यहाँलाई मि आरै दिएको पक्रिएको
0: दते रङ खास खलङ मलाई
1: दते सुबेले खुबुङ रेन मलाई
0: डुप्साङ डुप्साङ लामा खारङ लसी थिए बाल र विपत्री परताजी थेक्लारी तिल द दोबाला मुबा
1: डुप्साङ लामा यहाँ वाइ प्रेसिडेन्ट डुप्साङ लामा छ गोर्खी वाइ परिवार आउँ ठाउँले मनाउनु होला र विशेष लासी राङ्ला डुप्साङ रोजा छ टिकिङ गेल आउँ हो अनि ठमेले गोर्खी अभियसले मलाई डुप्साङ आफैलाई अनि थे ठम थे टेकिङ अभियसम चाहिँ टेकिङ निबै भेल्ले जुन थिएन टुर झिन्दा चाहिँ मा एगामा भेल्ले किन जाम कुनु केरुङले बास अनि चिरुङलाई 7:30 बजे त म नेपाल 5 बजे यो सियोलाई 5 बजे नाटन गटिन चाहिँ तामला मजियो दरिमङ्गा भीमले खाइलाबा सम्धि अनि चर्म यासेङ्गा नेपालले दोख के काठमाडौँ दोख होला यहाँ नाङ्गा रुतली सिपाउनु भयो तर लगभग लगभग थिए घटना काम गरे थिए लेङ्गबोला बोला ताम फोन लेङ्गबोला तामा चिया आँदै रहेछ सायद सम्भवित चेरुङ गेम चाहिँ मार दोकोमा फेल्ने तिमुरी गेर निजी र मनमा मल त्यो समय समयलाई दुई च्यामा फेल्ने त्यो बल भाडी खाबला समय छ्याम्ले थिए चेरुङ गेम चाहिँ मार खाबला जुन थिएन समय च्यामा फेल्ने त तिमुरी गेर प्राप्त चाहिँ रङमा आशङ्का लगा मलाई खास फेरि निको त खास चाहिँ जुन टेकिङ सुरुवात निम्बेली अथवा टेकिङलाई चाहिँ खेला जुन नेपाली दोकोमा भेल्दैछ जुन खालको घटना घटाएपछि त्यो घटना छ एकदमै खेला घटनाक्रम गर्दै च्याम बेल्ने विभिन्न सङ्गीत गर्दै च्याम बेल्ने त्यो घटना फेरि प्रत्यक्ष फेरि त्यो गाह्रो निस्कि अवलोकन लाम बेल्ने जस्तो साइजसम्म पनि त जीवित आरे वा सो आरे वा र भन्नु मलाई रङ्बा खाला भाडी खाबा बिजदम याङ्से बिरानु नहोला तर नमिन फेप्रकाश खेलाई च्याम बेल्ने खेललाई घटनास्थल गर्दै अवलोकनलाई च्याम बेल्ने सायद सम्भवित के अरे जुन जति स्याप स्यापजी जतिलाई रो स्यापजी जतिलाई रो आशा पकाएको हुन्छ के जति यहाँ जीवित स्यापलाई भेट्छ यहाँ आमन्त्रित
0: डुप्साङ थिएन दते खाप युल्ला युल्बा गादे मोबा होइन पर्यटक गादे मोबा गादे मोबा बिब त्यसलाई जानकारी मलाई
1: डुप्साङ थिएन क्षमता विशेष लासी डुप्साङ चाहिँ फ्रान्सला जुन फ्रान्स युल्ला निगरे बोरबलाम भयो विभिन्न टिकिङ गाथे मनङ मुस्ताङदेखि लिएर खलाङ लिनी बोर्ब काम्री डुप्साङ थिएन छम तेमालान तेमाल जोङलान चारजना पाँचजना अनि अर्को क्याप युल्ला युल्ला अथवा फ्रान्स युल्ला विभिन्न युल्ला जस्तो लगभग लगभग 58 जनाभन्दा बढी मुभी फिल्म लाग्यो मलाई
0: दरम डुप्साङलाई व्यक्तिगत ताम लागे है तुरबारी त छैन डुप्साङ से तामाङ वाइ सङ्गीत लथुम्री ग्रेन योगदान पिनमल मला लामन वाइ गते ब्रिबल मला ज्ञान खेन गते खासी निभाइनुन मला अझ डुप्साङ दा लामन ङाम ङाम से ङुसे बमी राङ डुप्साङ खारङमा मेमोबा रोसे गते वाइ गते खाजी रोला तिलै चर्चित वाइ गते तिल तिल मला थे सुनसिगोले
1: डुप्साङ दिन छम डुप्साङ रो दिन छम त सुबेले पाङ दम्बेले डुप्साङ रो नयाँ नयाँ ओराम खाला वाइ खाब्री ताम्री से भएन पहिला सुरुले लगभग लगभग 20 वर्ष रहन्थे दाजी र 20 वर्ष र अन्डरलिङ अनि जुन खाला नुङ्गम्ला दाजी छ्याम्रन दाजी छ्याम्रन ब्राजी छ्याम्रन मेर्जी ताङ्गिरेन दाजी विभिन्न दुःख सुखलाई ताम गर्दै लास्टिभ मोबा तामाङ युरुवाला वाइ सङ्गीत ल थुम्री लाखन ताम लब मोबा तुरङ्गसी याङ आज तर याङ तामाङ लिच मलबेसाम चाहिँ अब लासिटेप राम्री डुप्सन रोसे विशेष लसी विभिन्न परिका विभिन्न थरी थरी लगाएका थियौँ अब तामाङ ब्रिटोल याङसे सर आइन यहीँ तामाङ बुद्ध वाइ तामाङला रिम्छिम गोइकाइला छिरी तामाङला जुन गरामखला माया प्रेमसँग सम्बन्धित भएका थिए विभिन्न लसी विशेष लसी डुप्सङ विशेष सेवा भए त विवंशी डुप्सङसे पहिलोचोटि प्रेम भएछ जहाँ मिन्दो दोषी आइनमाया के अरे पुजु दोषी आइनमाया मिन्दो दोषी खाउ प्रेम भए सुरुवात लाभ राजेश पायल राई नेपाल प्रसिद्ध कलाकार कति नेपाल जुन राजेश पायल राई रन्देसे जुन डुप्सङ दोषी प्रेम भएका थिए छिगो भएका थिए क्वेसन भयो भने मलाई तामाङ युनिभरि नि प्राय लगभग लगभग नै थाहा बज डेढ सय भन्दा बढी वाएका थिए बैसी दिन भन्दा मलाई खाइमा भूकम्प अथवा सङ्कुल खपाल फेरि वाएका थिए अनि तामाङ दुरन भिजिङ तामाङ बुढी याङसे बिबल भएका थिए तामाङ रिम्छिङ र काम गरे विशेष गरी जति जुन मायारी मायारी विश्वट अस्ति निप वाएका थिए तिरेमा आइन माया जुम नेसी न्युज भएका
0: थिए
1: अनि वरौँ लसी अनि मिल त चाहिँ कुन्चो सुम्पे भएका थिए अनि विशेष गरी लामनभन्दा लामन भएका थिए चर्चित भएका थिए मलाई खास नै भयो मलाई तर त्यो भएरी तर नन्नी चाहिँ परिभो भए नन्नी जो खाला ग्राहकी टिममा बेला परिभो भएका थिए घोरी भए रेकर्ड मात्र भए म भा जस्तो यहाँ डुङ सिनेमा बेले सायद मात्र चाहिँ मानमा मलाई कि डुङमा बेली यहाँ चाहिँ क्राब मलाई यहाँलाई डुङ्गाल नाम चाहिँ क्राब मिक्स बुझ्नु मलाई फेबिल्ली नन्नी चाहिँ चुगो भए अधुरन मलाई त्यो भए तिमीलाई बनाएर नन्गिसन ब्रिभो भाइ अथवा विशेष लसी डुप्सङ सन्देशे ब्रिभो भाइ अथवा याङ डुङमो फिल मिठे कुसिङ अथवा आग्राको यावा नै नासिमा दुरी निम्म गला मि नि मलाई फेरि मि निसे नै ढङ्गै त हाम्राङ निम्म गला नदेङ नि मलाई फेरि नदेङ सिँ नै ढङ्गी क्रा ढङ्ग ढङ्गै चाहिँ क्रासे कुङ्गी चाहिँ नै हाके तर बरु म सिसिलीको दुरी दोस्री नि दोस्री निमा बेले दोस्री दो बेले चिन्ताङ मेप फुलमा बेल्ने चुइमा बेल्ने मिन्दो मिन्दो फुलको यावा बरु उहाँ त लागेर ओम भने पेमुङ पितासी मैको लावा पिपो भएका थिए आधुरो भएका थिए मलाई तर विशेष चाहिँ वाइ त डुप्सङ बेसी मुसिएको भएका छ छिङ्गै छिङ्गै सुपारी तिल्ला चाहिँ कुञ्जोसुम डेबु भएका थिए चाहिँ अब तामाङ युलबरी एकदमै प्रख्यात भएका थिए मलाई
0: धेरैमा लिचारी सुदिन रो डुप्साङला दान्ते दिप थेबेसे डुप्साङला शिव लुइरो अर्थात् सब आसेप छैनन् धेरैमा अन्त्येष्टि लभाइगेन मला है यहाँला विधि अनुसार संस्कार अनुसार जा क्रिया कर्म गदे लभाइगेन मुला बेब ताम गदे नुन खासी टिप मला खास त त्यति ल लसी टिप मला
1: दादा सुदेव दुरी त दिन थेमेसे डुप्साङला दिन थेने गेम छ दरिम सु जम्बुलिङ्गी डुप्सङ आरे अनि दरिम याङला ठिक दोषी खापा चाहन चाहन्छु आरे खेमाङमल पोलिस तामाङ बौद्ध धर्म संस्कार अनुसार चाहिँ भएको चु खापा नबिङ्गे कुनु विशेष गरी बुधबार कुनु स्वयम्पुरी क्वान चिम भयो मलाई क्वान चुम भयो क्वान चिम भयो गेदाङ लाभ गे मलाई
0: या थेली छ याङ देपेन ताम गते लानु लासेल मलाई दान्ते दाजु जानकारीलाई लागेर राङदा लामा लामा थुजे छ सुदिन रो रोगदे तिनीलाई गेताङरी गाई विशेष लासी तिनी भोटे कोसेरी खाबा भाल से चुइसे सोम्रे अर्थात् तेह्र दिन छोभ अवसर रे ताते नेपाल से राष्ट्रिय शोक दाङ सिटी बम्बला चुनुन ताङरी थे ग्लारी भाल्डी परब्दासी शिवा गदे दा जुन घाइते तासी टिप मला थिनी गदे योनन फानबारी खामगाई शिवा गदेला आत्मासे शान्ति याङ्गाई विवाह मान्दासी तिनी युल्से राष्ट्रिय शोक दाङ बाहिन्दा चुनु ताङरी चु भाल खाबा कुनु हेन्से दाते दोना स्थलगत रूपले गेलासी दोखाबा स्वयंसेवा गेलासी दोखाबा तामाङ राष्ट्रिय महासङ्घला थेवा गौराई महासचिव प्रवीण बल्थेन तामला जीविसामी थेनुन भाल्डी परब्दासी मेन्दुकेको वाइ ब्रिकेन डुप्साङ लामा याङसे गुमा प्लाम मला डुप्साङ लामा खारङमा व्यक्तित्व मुभा विवाह ताम लाछामा डुप्साङसे तिल तिल कृति गर्दै याङ क्लासी मोला विवाह ताम्री सञ्चारकर्मी सुदिन दोङथेन लापा ताम राख्दा खारङमा छोर्छ त्यसलाई सल्लाह सुझाव प्रतिक्रिया दिन गुनासोका दिमलाई सामी अब अवश्य नि त बिर्सिपुगेको गाला इमेल ठेगाना moktansurya39@gmail.com थेन मोक्ता टी प्रोग्राम सेलगार @gmail.com र इमेल लबारे खाम्से मलाई सिधा फोन लाग्छ मलाई 9895168894 रिङ त सम्पर्कलाई बारिरहँ त मोहिसेलामा तिनीलाई गेताङ यहाँ फेसिनीलाई गेताङ ती बदुई प्रविधि रोलाबा पराग पोखरेल थिएन त त्यही सुधीर मिश्र दा लामा लामा थुजे चिपिटमान तिनीलाई गेताङ यहाँ फेसिनी चाहिँ राणा चुकी सोझा बताकै लासो फ्याफुल्ला

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: नमस्कार, तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपालको केन्द्रीय प्रसारण। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी सुधीर मिश्र, उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीडामा रहेका नागरिकहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुभएको छ। राष्ट्रपति पौडेलले बाढी पीडितहरूको उद्धार, खोज, राहत, पुननिर्माण र पुनस्थापनाका कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो। बाढीमा पीडित तथा प्रभावितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न आग्रह गर्नुहुँदै राष्ट्रपति पौडेलले पीडाबाट गुज्रिरहेको यस कठिन समयमा आफू पनि सबै प्रभावित नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो। सुरक्षा निकायका अधिकारीहरूले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धारको आधिकारिक चरण जारी रहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढाइएको बताउनुभयो। पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीहरूले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ठूलो ढुङ्गा, गहिरो लेदोका साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत उद्धार कार्य जारी रहेको बताउनुभयो। नेपाली सेनाका अधिकारीहरूले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा बाढीको समय धेरै जसो कर्मचारीहरू सुरुङभित्र नभएको समेत जानकारी दिनुभयो। यस्तै सुरक्षा निकायका अधिकारीहरूले डीएनए नमुना संकलन गरी शवहरू व्यवस्थापन भइरहेको र सीमा पारी भेटिएका 18 शवहरूलाई पनि उक्त स्थानका स्थानीय तहसँग समन्वय गरी नेपाल ल्याइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। विनाशकारी घटनाको 13 दिन पारेर सरकारले राष्ट्रिय शोक घोषणा गरेको थियो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको एकबद्ध

0: सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको राष्ट्रपतिका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी खोज उद्धार र राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। वर्षाका कारण दैलेखको नारायण नगरपालिका एक नमुना बस्ती पहिरोको उच्च जोखिममा छ। लगातार परेको वर्षाको कारण गैरातीदेखि बस्तीमा पहिरो जान थालेपछि 8 घर परिवारका 37 जना नागरिक विस्थापित भएका छन्। पहिरोको जोखिम बढे लगत्तै जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पीडितलाई उद्धार गरेको छ। विस्थापित 37 जनालाई सोही ओडामा रहेको तरकारी संकलन केन्द्रको भवनमा राखिएको छ। र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकप र जेड कुस्नरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्त्वपूर्ण रहेको बताउनु भएको छ। आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्तिवार्ता पुनः सुरु गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिनुभयो। साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उहाँले बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

सु रेडियो नेपाल हिन्न तामाङ सानगिर रेठाङनी दाठेन मुला गैन्दिरा थिङ युल्चो हो रामचन्द्र पौडेलसे प्राकृतिक भिपतिरी मुबा मिनी कदेदा धाते ह्युल्ला रो तोबा मुला बिसी सुङबा मुला र सुवाथेन नुवा कोटरी भोटे कोसी गान्धीरी खाबा भाल ग्याम प्रभावित थुम च्यासी खासिउबा लिछा ह्युल्ला मिन्डी लेङ्मो थान्छ्युबान युल्चो हो पौडेलसे पीडित कादेला तामथेन माग्दा आलोचना आलाना समस्या थुम्ना लाबा साङ्केतला रूपरी किनबारी सरकार थिएन सम्बन्धित निकाय दा मोइजेन लास्युबा मुला युल्चोहो पौडेलसे भाल पीडित कादेला उद्धार माइबा राहत पुनर्निर्माण थिएन पुनर्स्थापनाला घेदा प्रभावकारी सोबारी मोकोन तह थिएन निकाय घुङ्री डिक्सी गे लातोला बिसी सुङबा मुला युल्चोहो पौडेलसे विपदला चुधुरी ग्लेटिम दल मुल्मी नागरिक युल्बा निजी थुम्थेन मोकोन मिनी कादेदा गे कतासी उद्धार नोङबा से कादे दोषी सोबा थिएन नोर रूपा गे लाबारी मोइजेन लास्युबा मुला रसुवाला भोटेकोसी गान्धीरी खाबा भाल ग्याम शिवा कादेला ढेन्डी तिनी युल नाङ्री दुङुल दुङ्युर प्रासाल बानमुला काइब्लोन थेन ब्लोन सेङछाङला गेजाङ सिंहदरबारी चु चुई भ्रेला कुनु चिबा ब्लोन सेङछाङला चिसाङसे बदौ चुइला कुनु भोटेकोसेरी खाबा भाल्डी शिवा कादेला ढेन्डी तिनी युल्बा नाङ्री दुङ्युर प्रासाल बा निर्णय लाबा मुबा तिनी युल नाङला सरकारी गेजाङ थेन स्यान्दो युल्डी मुबा नेपाली ग्लेबोन खाङ न्युग्री युल्ला झन्डा गाङसाल कु लाबामुला प्रहरी ग्रेन गेजाङ नक्सालसे तिलमा ङ्यासे धोनारी भाल्डी शिवा कादेरी दाते धोना तोङ्गिक ग्यार्जा सोम्से मेन्दो ब्लिचुई नि मिला शिवा लुइरो स्याप्पा मुला बिसी पाङबामुला युल्बाङ विपद जोखिम न्यूनीकरण थिएन व्यवस्थापन प्राधिकरण से पाङबा अनुसार भाल प्रभावित जोङ कादे ग्याम दाते धोना तोङ चुई सोम ग्यार्जा सोम्से मेन्दो कुचुई कुला

0: उद्धार लाभामुला काइब्लोन बालेन्द्र साहसे भाल प्रभावित थुम्री दिन मुन आबिना गे लबा सुरक्षा कर्मीदा ढेन लबा बिची सुङबामुला सामाजिक सञ्जाल ग्याम तिलमा काइब्लोन साहसे विपद व्यवस्थापन डी खर्दिबा सुरक्षा कर्मीदा मानसाङ सानगिर सुङबान सुरक्षा कर्मीदा सेवा सुरक्षा थेन सुविधारी सरकारसे सम्झौता आलाबा बिची सुङबामुला चुराङ लासिन शिवा लुइरोदा व्यवस्थापन लाबारी प्रभावित थुम्री कोबा ह्याम लेबारी आपिनबारी थेन शिविरी प्रभावित दा बङ लेना लाबारी ह्याङला सोमनोन निकायला सुरक्षा कर्मीचे दिन हुन आविना गे लबान मुलाबिसे काइब्लोन साहसे सुङबामुला काइब्लोन साहसे नेपाली सेना नेपाल प्रहरी थेन सशस्त्र प्रहरी बल नेपालला सुरक्षा कर्मीला भङ्ग्री प्रभावित थुमग्याम दाते धोना तोङ चुई सोम ग्यार्जा सोमसे मेन्दो कुचुई घिका मिनिदा उद्धार नोन लासी झिनमा मुलाबिसी सुङबामुला सुङबोन डोलप्रसाद अर्यालसे प्राकृतिक विपत्ति ग्याम प्रभावित मिनिसे सरकार आरे बिबा आमानबा लासी उद्धार राहतेन पुनर्स्थापनाला घे लबारी मोइजेन लासिउबा मुला धादिङला गल्छिरी भाल प्रभावित थुम च्यासिउबा लिचा सुङबोन अर्यालसे विस्थापित थेत्मादा योनान सुरक्षित चिबा घ्ला ढिक्ना लबारी थेन राहत पिनबा घेरी सोमनोन तहला सरकार गुङ्री ताम तादोला बिसी सुङबामुला सुङबो नरियालसे पीडित कादेदा मोसेसी मोकोन प्रभावित थेत्मादा च्योच्यो लासी राहत पिनबारी मोइजेन लासिउबामुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला चो रवि लामी छाने थिएन संयुक्त राष्ट्र अमेरिकाला रोङचाब्लोन मार्को रुबियो घुङ्री तिनी टेलिफोन डी तामताबामुला टेलिफोन डी तामतामा रोङचाब्लोन रुबियोसे भोटेकोसी भाल्डी शिवा कादेदा दुङ्गाल प्रसाद चिवान नेपाली मिनी थिएन सरकार री एके भत्ता मुलाबिसी सुङबामुला चो लामी छानेसे चुधुरी अमेरिकी सरकार ग्याम याङबा रोदा थुजेसे सुङबामुबा चुराङ लासिन रोङचाब्लोन शिशिर खनाल मालदिप्सला रोङसाब्लोन इरु थिसाम एडम सेनोन तिनी टेलिफोन डी लेङमोला सिउबामुला टेलिफोन डी तामतामा रोङसाब्लोन एडम से रोङसाब्लोन खनालदा भोटेकोसी गान्धी री खावा भाल ग्याम ताबा ग्रेन छेतिरी मालदिप सरकार थेन मिनी वाना ग्याम दुङ्गाल मुला सुङबान नेपाल सरकार दा रो लाबारी राङ कादेला सेम मुला बिसी सुङबामुबा चुराङ लासिन रोङसाब्लोन खनाल से धातेला चुधुरी मालदिप सरकार से राबाल रोदा थुजेछे सुङबामुला रसुवाला भोटेकोसी भाल्डी घाइते ताबा कादेरी मेन्दो गिक भारतीय मिनिला छ्याम मेन्दो निचुई गिक घाइतेला टिचिङ अस्पताल महाराजगञ्जरी मान लबानमुला अस्पताललाई सुङबोन डाक्टर गोपाल सेडाइसे अस्पताल डी बाबा मेन्दो ब्रेचुई गिक घाइते कादेरी मेन्दो गिक भारतीयला छ्याम मेन्दो निचुई गिक घाइतेला दाते थेरी मान लबानमुला बिसी सुङबामुला होजा अस्पताल डी अशोक श्रेष्ठ बल बहादुर घरती मिन बहादुर श्रेष्ठ पवित्र कार्की पेमा तामाङ राजेन्द्र भट्ट रामप्रसाद थारू रिता कोल्चा रितु डङ्गोल सुरुचि राणा मगर तेज बहादुर तामाङ महेश्वर शाह निमा दोर्जे तामाङ सङ्गीता तामाङ सिजल थापा छेत्रीला मान लबानमुला चुराङ लासिन सितार तामाङ मनिषा उचाइ मगर श्री केश कुमार यादव चन्जीका श्रेष्ठ कृष्ण श्रेष्ठ तेन सनम पाल्मो ला नोन मान लबानमुला मान लबा कादेरी पवित्र कार्की पेमा तामाङ थिएन चण्डीका श्रेष्ठ दा आइसुरी थिएन मिनबहादुर श्रेष्ठ थिएन राजेन्द्र भट्टला हाई केयर युनिट री थान्सी मान लबानमुला होजा अस्पताल ग्याम मान लासी मेन्दो घाँचुई घाँ भिनी डिस्चार्ज ताबा मुला बिसाम अस्पताल डी बाबा कारेरी निचुई घाँ दिङला कुशल मगरला मान लाबान लामा सिबा मुबा भोटेकोसी भाल ग्याम ताबा छेती थेन माबा मिनी माइबारी नेपाल प्रहरीसे तालिम पिनबा नागी कादे सेङबा मुला भालसे सारी क्याबा थेन माबा मिनी माइबारी विशेष तालिम किन्बा नागिकादे प्रयोग लाबामुला भाल प्रभावित रसुवा नुवाकोट चितवन राङबा घ्लारी प्रहरीसे नागी केनाइन टोली सेङबारी भाइबा थिएन उद्धार लागे लाबानमुला रसुवारी जर्मन सेफर्ड थिएन बेल्जियम सेफर्ड नुवाकोटरी ल्याबोर्डर लियो थिएन कालु थिएन चितवन डी जर्मन सेफर्ड दा माइबा गे लाबारी प्रयोग लाबामुला सुरक्षा निकायला अधिकारी कदेशे भोटेकोसी थुम्री खाबा भाल लिछा माइबाथेन उद्धारला गे लबान मुला बिसी सुङबा मुला युलबाङ विपद जोखिम न्यूनीकरण थिएन व्यवस्थापन प्राधिकरण डी तिनी सेङबा सानगिर बोन वाल्डी नेपाली सेनाला अधिकारी कदेशे प्रभावित थुम कादेरी उद्धार छ्याम राहत पुनर्स्थापना थिएन चाम थिएन अस्थायी संरचना शोभा गे तिबान मुला बिसी सुङबा मुला भोटेकोसी भालग्याम प्रभावित ताबा कादेदा विदुर नगरपालिका से कोठा भाडा फाबारी बिसी टाङ्गा पिन्बा ताबा मुला तिलमा चिबा नगर कार्यपालिकाला ग्यार्जा गिक्से सोमची ब्लिछा चिसाङसे भालसे लामा चिबारी आताबा दिम ला मिनी कादेदा नगरपालिका से दिम भाडारी किन्सी चिबारी मोइजेन लाबान भाडा फाबा टाङ्गा पिन्बा निर्णय लाबाखिला नगर घेनपो राजन श्रेष्ठला चोहोबाङरी चिबा साङसे भाल प्रभावित दा चिबारी गोर्की दिम थेमेदा तोङ चुई भाडा कोठा भाडा फाबारी टाङ्गा पिन्बा निर्णय लाबाहिला नगर ग्रेनपो श्रेष्ठ से सुङबा अनुसार दिम भाडाला टाङ्गा पिन्बा तोबा चाबा से क्वानबा क्वान कुदाब्दा तोबा ताइबा से कादेनोन पिनबा निर्णय लाबा मुला चिसाङसे विदुर नगरपालिका नाङरी सेङबा होल्डिङ सेन्टर री भालग्याम प्रभावित स्यान्दो जोङ थेन पालिकाला मिनिदा राङलान जोङ थेन पालिका ग्याम व्यवस्था ढिक्ना लाबारी मोइजेन लाबा मुला विदुर नगर नाङला भाल लिछा प्रभावित ताबा ब्रिबा डोबा लाबारी डिक्पा लोपखाङ कादेरी रेङेन हेन्से ब्रिबा डोबा लाबा निर्णय लाबा मुला रसुवाला भोटेकोसी गान्धीरी खाबा भाल्डी माबा मिनी ङोसेबारी डिएनए नमुना किनबारी तनहु प्रारिसे माबा कादे ला दिम थेमेदा सम्पर्कारी खाबारी मोइजेन लाबा मुला जोङ प्रहरी घेजाङ तनहुला प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेसे भालसे भ्योङना लासी माबा मिनी दा न्याङ्गोर कादेदा डिएनए नमुना पिनबारी मोइजेन लाबा हिला भालसे भ्योङना लाबा शिवा लुहिरोरी तनहु जोङला आम्बु खैरेनी थेन देव घाटला त्रिशुली गान्धी ग्याम धाते दोना गोर सोमचुई कु शिवा लुहिरो स्यापा मुला स्यान्चुबान मोबा सान्ग्युर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ बच्ने उपायहरू लेकतिर पानी परे नपरेको याद गर्ने खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने त्यहाँ वस्तु भाव नचढाउने बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने
4: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन् त्यसैले विपदबारे सचेत बनौ विपदबाट जोगिन पूर्व तयारी गरौं जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ यो प्रसारणमा यहाँहरूलाई पुनः स्वागत गर्दछौँ प्रविधि संयोजनमा सुधीर मिश्र अनि म गणेश थापा रसुवाको भोटेकोसी नदीमा आएको अकस्मात आएको भीषण बाढी पछि जुन खालको हामीले मानवीय क्षति बेहोर्यौँ निकै ठुलो खालको त्यसै गरी भौतिक संरचनाहरूमा ठुलो खालको क्षति बेहोर्यौँ हाम्रा सयौँ हजारौँ नागरिकहरूको ज्यान गुमाउनु पर्यो हजारौँ नागरिकहरू घरबार विहीन हुनु परेको अवस्था छ त्यसै गरी यति बेला वर्षाको समय सुरु भइरहेको छ वर्षा भइरहेको छ देशका विभिन्न ठाउँहरूमा छिटपुट मात्रामा मध्यम खालको र उच्च खालको वर्षाको जोखिम पनि रहन्छ भइरहेको छ वर्षा विभिन्न ठाउँहरू अनुसार धेरै थोरै मात्रामा वर्षा भइरहेको सन्दर्भमा विभिन्न खालका विपदका जोखिमको यो सामना हामीले गरिरहँदाखेरि हामी यहाँहरूलाई आग्रह गर्छौँ, अनुरोध गर्छौँ, विपदको यो जोखिमको जटिल समयमा विशेष गरी सरकारी निकायबाट आधिकारिक रूपमा जारी गरिने सूचनाहरूको पूर्ण रूपमा जानकार भएर त्यो सूचनाहरूलाई आत्मसात गर्नुहोस्, त्यो सूचनाहरूको फलो गर्नुहोस्, त्यो सूचनाले भनेअनुसार सजग सचेत रहेर आफू र आफ्नो परिवार आफ्नो समाजलाई सहयोग गर्न हामी आग्रह गर्छौँ। विपदको यो जटिल समयमा, विपदको निकै ठुलो हामीले यो सामना गरिरहँदाखेरि थुप्रै नागरिकहरू अझै पनि सम्पर्कविहीन हुनु परेको अवस्था छ, हजारौँ नागरिकहरूले ज्यान गुमाउनु परेको अवस्था छ, त्यसै गरी थुप्रै नागरिकहरू अझ आफ्नो परिवारको सम्पर्कमा आउने क्रम पनि जारी छ। सरकारले आफ्ना सबै तहका आफ्ना सबै क्षेत्रका उद्धारकर्ताहरू परिचालन गरेर जुन खालको एउटा तदारुकता देखाइरहेको छ यसमा तपाईँ हाम्रो साथ सहयोग र सपोर्टले गर्दा विपदको जोखिम हामी केही हदसम्म न्यूनीकरण गर्न सक्छौँ, विपदको जोखिमबाट हामी बच्न सक्छौँ। खास गरी विपदले जसरी हामी विपदको सामना गर्ने सन्दर्भमा तपाईँ हामी हातेमालो गर्दैनौँ, तपाईँ हामी एकजुट भएर विपदजन्य घटनाक्रमको नजिकबाट नियाल्दैनौँ, तबसम्म हामीले विपदको जोखिमको हामीले सामना गरिरहनु पर्ने देखिन्छ। त्यसैले हाम्रो आग्रह अनुरोध यहाँहरूलाई के हो भने विपद कति बेला आउँछ, कसरी आउँछ, के गरेर आउँछ भन्ने कुराको जानकारी हुँदैन। त्यसो भएको हुनाले विपदबारेका सूचना हामी अग्रिम रूपमा सम्बन्धित निकायहरूले जारी गरिरहेका हुन्छन्, सरकारका आधिकारिक निकायहरूले जारी गरिरहेका हुन्छन्, स्थानीय तहहरूले जारी गरिरहेका हुन्छन्। ती सूचनाहरू यहाँहरूले सामाजिक सञ्जालमा आधिकारिक सामाजिक सञ्जालका पेजहरू अर्थात् सरकारका जुन निकायले आधिकारिक निकायहरूले जारी गर्ने ती सामाजिक सञ्जालका पेजहरू मार्फत सामाजिक सञ्जालका प्लेटफर्महरू मार्फत आउने सूचनाहरूलाई अनुसरण गर्नको लागि हामी यहाँहरूलाई बारम्बार अनुरोध किन गरिरहेका हौँ भने जसरी अकस्मात रूपमा तपाईँ हामीले कसैले पनि परिकल्पना नगरेको जुन रसुवाको भोटेकोसीमा आएको बाढी छ त्यो बाढीले जे जति हामीले क्षति बिहोऱ्यौँ यो वर्षौँसम्म पनि नपुरिने खालको घाउ छ। यो कठिन एकदमै जोखिमपूर्ण समयमा हामी चलिरहेका छौँ यति बेला। यो जोखिमपूर्ण समयमा तपाईँ हाम्रो एउटा सानो सहयोग सपोर्टले गर्दाखेरि हामी धेरै थोरै भए पनि राहत महसुस गर्न सक्छौँ। जस्तो जुन खालको अकस्मात रूपमा भीषण खालको बाढीको जोखिमको सामना हामीले अस्ति भदौ 10 गते बुधबार बिहान भोग्नु पर्यो, त्यो खालको जोखिम अन्य क्षेत्रमा अथवा त्यस्तै खालको नभए पनि त्योभन्दा अलिकति कम खालको जोखिम देशका अन्य क्षेत्र अन्य भूगोल अन्य ठाउँहरूमा पनि नहोला भन्न सकिँदैन। त्यसैले गर्दा हामी यहाँहरूलाई जुन खालको घटना घट्यो त्यस पछाडि अन्य क्षेत्रमा त्यस्तो खालको बाढीको जोखिम, त्यस्तो खालको पहिरोको जोखिम, त्यस्तो खालको डुबान कटानको जोखिम रहन सक्छ। त्यसैले सावधानीपूर्वक आफ्ना कामहरू आफ्ना कार्यहरूलाई अगाडि बढाउन अनुरोध गर्छौँ। यो त यति बेला बेलुकीको समय हो, बेलुकी अथवा साँझ पखको यो समय हो। यहाँहरू यात्रा कहीँ गर्दै हुनुहुन्छ भने आफूले नजिकको सुरक्षा निकायसँग समन्वय गरेर नजिकको प्रशासनसँग समन्वय गरेर आफू जाने हिँड्ने डुल्ने अथवा आफू पुग्नुपर्ने गन्तव्य स्थान जानुपर्ने ठाउँको बाटोको अवस्था कस्तो छ अथवा त्यो बाटोको अवस्थाको जानकारी लिएर पूर्व जानकारी लिएर यात्रा गर्नुहोस्। त्यसै गरी तपाईँको क्षेत्रमा तपाईँ बसेको ठाउँमा तपाईँ जुन ठाउँमा रहनुभएको छ जुन ठाउँमा बस्नुभएको छ त्यो ठाउँमा पानी पर्छ पर्दैन बाढी आउने जोखिम छ छैन यी खालका यहाँहरूलाई शङ्का उपशङ्काहरू मनमा उब्जिन्छन् मनमा लाग्छ भने यहाँहरूले त्यो जानकारी पनि हाम्रा विभिन्न माध्यमहरूबाट लिन सक्नुहुनेछ। खास गरिकन हामी पछिल्लो समय सामाजिक सञ्जाल विशेष गरी फेसबुकतिर धेरै हामी अपडेट भइरहेका हुन्छौँ, त्यहाँ धेरै हामीले हेरिरहेका हुन्छौँ, त्यहाँ आधिकारिक सूचनाहरू हेरौँ, ती आधिकारिक सूचनाले भनिरहेका हुन्छन् देखाइरहेका हुन्छन् हाम्रो वास्तविक अवस्था कस्तो छ अथवा विपदको जोखिमको वास्तविक अवस्था कस्तो रहन सक्छ देशका विभिन्न ठाउँहरूमा भनेर त्यहाँ भनिरहेका हुन्छन् लेखिरहेका हुन्छन् देखिरहेका हुन्छन्। पढ्नुहोस् हेर्नुहोस् सुन्नुहोस् र यहाँहरूलाई मनन गर्नको लागि हामी यहाँहरूलाई आग्रह गर्छौँ। विभिन्न खालका सूचनाहरू सबैभन्दा ठुलो हाम्रो सारथी हो, त्यो सूचनाहरूलाई नजिकबाट निहालेर हेर्नुहोस्। त्यो नजिकबाट निहालेको खण्डमा तपाईँ हामी विपदबाट कम्तीमा पनि आफ्नो ज्यान जोगाउन, आफ्नो परिवारलाई जोगाउन, आफू जोगिनको लागि सहज रूपमा सही सूचनाको प्रयोग गरेको खण्डमा हामीलाई सहजता पक्कै पनि हुन्छ। त्यसैले यहाँहरूलाई हामी आग्रह किन गरिरहेका छौँ भने, यति बेला तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ, जुन ठाउँमा सुन्दै हुनुहुन्छ यहाँलाई आधिकारिक स्रोतबाट आएको सूचना तपाईँलाई जानकारी छ भने, तपाईँको गाउँठाउँमा त्यो सूचना नपुगेको व्यक्ति समुदायलाई त्यो सूचना पुर्याउनुहोस्। त्यो सूचना पुर्याउँदा कम्तीमा पनि आफ्नो गाउँठाउँका मान्छेहरूलाई सचेत र सजग गराएको खण्डमा हामी त्यही विपदबाट निम्तिने घटनाबाट हामी टाढा रहन सक्छौँ, जोगिन सक्छौँ। यो विपदको समयमा अनावश्यक खालका सूचनाको प्रचार प्रसार गर्ने, ती सूचनाहरूलाई सेयर गर्ने सामाजिक सञ्जाल लगायतका प्लेटफर्महरूमा र आफ्नो निश्चित स्वार्थ पूर्ति गर्ने एक खालका समूहहरू पनि लागिरहेका हुन्छन्, त्यतातिर पनि यहाँहरूलाई हामी ध्यान पुर्याउनको लागि आग्रह गर्छौँ। विभिन्न तवर तरिकाले विपदको जोखिमको यो समयमा जुन खालका सहयोगका कुराहरू हुन्छन्, जुन खालका आत्मीयता दर्शाउने कुराको सन्दर्भमा हामी अगाडि बढिरहँदाखेरि कहिलेकाहीँ अनावश्यक रूपमा हामीलाई तनाव सिर्जना गर्ने सूचनाहरू जानकारीहरू आइदिएको खण्डमा ती सूचनाहरूलाई तथ्यगत रूपमा सत्य तथ्य र त्यसको भित्री आशय बुझेर मात्रै ती सूचनाहरूलाई जानकारीमा राख्न, ती सूचनाहरूलाई अनुसरण गरेर विपदजन्य घटनाक्रमबाट जोगिनको लागि हामी यहाँहरूलाई आग्रह गर्छौँ। विपदको यो जोखिमको समयमा विशेष गरी सावधानी अप्नाउनु पर्ने बेला, खास गरी बर्सातको यो समय छ, तराई क्षेत्रतिर सर्पदंश अथवा सर्पले डस्न सक्ने सम्भावना रहन्छन्। तपाईँको गाउँठाउँमा झाडी छ, कहीँ तपाईँ बसेको क्षेत्रमा त्यो क्षेत्रमा कहीँ लामखुट्टेको टोकाइले गर्दा विभिन्न खालका सरुवा रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ। यी विविध खालका जोखिमबाट हामी बस्नु छ, आफ्नो समाजलाई बचाउनु छ, आफू जोगिनु छ। हामीले यो साना कुरा पनि यहाँहरूलाई किन भनिरहेका हौँ भने, कहिलेकाहीँ साना कुराको गल्तीले गर्दा पनि धेरै ठुलो खालको विपदको जोखिमको सामना हामीले गर्नु परिरहेको हुन्छ। त्यो जोखिमले हामीलाई धेरै लामो समयसम्म दुःख दिइरहेको हुन्छ। त्यो दुःखको सामना हामीले गरिरहँदा भोगिरहँदाखेरि खास गरी विपदको बारेमा जसरी हामीले बुझ्न सकेका छैनौँ, विपदका सूचनाको बारेमा कहीँ यहाँहरूलाई कन्फ्युज लाग्यो अथवा त्यो सूचना हो कि होइन भन्ने लाग्यो भने, सम्बन्धित निकायमा सम्पर्क गरेर नजिकका सुरक्षा निकायहरूसँग, नजिकका अझ त स्थानीय सरकार नजिक छ, स्थानीय सरकारसँगका सँग यहाँहरूले बुझ्न सक्नुहुन्छ, नजिकको वडा कार्यालयहरूसँग बुझ्न सक्नुहुनेछ। विभिन्न खालका संयन्त्रहरू छन् विपदमा खटिनको लागि, विपदको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा विभिन्न खालका सङ्घ संस्थाहरूले काम गरिरहेका हुन्छन्। नजिकको आफूभन्दा जाने बुझेको व्यक्तिसँग आधिकारिक सूचना के हो, आधिकारिक जानकारी के हो, आधिकारिकता के हो भन्ने कुरातिर हामी यहाँहरूलाई ध्यान पुर्याउन, त्यही अनुसार आफ्ना तयारीहरू गर्न आग्रह गर्छौँ। किनपनि भने विगतमा हामीले जे खालका जोखिमहरू बेहोर्यौँ, त्यो जोखिम भोलिको दिनमा त्योभन्दा झन् भयानक जोखिम पनि रहन सक्छ भन्ने बुझौँ, अथवा जोखिम नरहन सक्छ भन्ने खालको, यो यस्तै त हो नि भन्ने खालको राखे भन्ने खालको एउटा आफ्नो सोचाइ बन्यो भने, भोलि कहिलेकाहीँ जोखिम भएको क्षेत्रमा पनि केही हुँदैन भन्ने खालका सूचना जानकारी हामीले भेटायौँ भने पनि, कहिलेकाहीँ त्यही सामान्य सूचनाले पनि हाम्रो विपदको समयमा धेरै ठुलो खालको दुःख हामीले बेहोर्नु पर्ने हुनसक्छ। तपाईँ आफै जानकार हुनुहुन्छ, मेरो क्षेत्र कम्तीमा पनि बाढी पहिरोको जोखिममा हुनसक्छ या हुन सक्दैन, अथवा पहिरोको जोखिममा हुनसक्छ या हुन सक्दैन, म बसेको ठाउँ अलिकति जोखिमपूर्ण छैन भनेर आफैले पनि थाहा पाउन सक्नुहुन्छ। कम्तीमा पनि आधिकारिक सूचनाहरू, हामीले बारम्बार भनेका विभिन्न सरकारी संयन्त्र मार्फतका सूचनाहरूको आधिकारिकता हेरेर आधिकारिक सूचनाहरूलाई फलो गर्नुहोस्, रेडियो सुन्नुहोस्, टेलिभिजन हेर्नुहोस्। आधिकारिकताका सूचनापछि लागियो भने कम्तीमा पनि विपज्जन्य घटनाबाट हामी आफू स्वयं र आफ्नो परिवारलाई जोगाउन सक्छौँ। यो विपदको जोखिमको सामना तपाईँ जुन ठाउँमा बसेर एउटा जोखिमको सामनामा सहयोग गरिरहनु भएको छ, यो जुन खालको जोखिम जुन खालको पीडादायी क्षेत्रमा यहाँहरूले सहयोग गरिरहनु भएको छ आफ्नो तहबाट आफ्नो क्षेत्रबाट, त्यही अनुसारको सहयोग पुर्याउनको लागि सहयोग दिनको लागि हामी यहाँहरूलाई आग्रह अनुरोध गर्छौँ। विपदको यो जोखिम तपाईँ हाम्रो व्यक्तिगत जोखिम होइन, यो तपाईँ हाम्रो समुदायले, तपाईँ हाम्रा आफन्तजनले, तपाईँ हाम्रा प्रियजनले, तपाईँ हाम्रो वरिपरिको समाजले भोगेको पीडा हो। आज रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूले भोग्यो, भोलि अर्को ठाउँमा त्यो घटना भइदिँदा त्यस्तो खालको नहोला, नहोस् भन्ने हाम्रो कामना हो। विपदजन्य घटनाक्रम नभइदियो भने हामीलाई झन् खुसीको कुरा हो, तर प्रकृति र प्राकृतिक प्रकोपको कुरा हामीले सोचे अनुसारको भइदिने र सोचे अनुसारको नभइदिने हुँदैन। त्यसैले एक ठाउँको पीडा अर्को ठाउँमा भइदिँदाखेरि कम्तीमा पनि भोलि अर्को ठाउँमा हुन सक्ने जुन खालको जोखिम अर्को ठाउँको समुदायले, त्यो ठाउँको जोखिम पनि अथवा त्यो ठाउँको पीडा पनि मेरो हो भन्ने अनुभूति हुनसक्छ। हामीले कम्तीमा पनि सकिन्छ राम्रोसँग सही तरिकाले विपदको समयमा सहयोग गरौँ, सही सूचनाको, सही जानकारीको, तथ्यगत जानकारीको पछि लागेर एउटा सहयोग गरौँ, सपोर्ट गरौँ र आफ्नो तर्फबाट हुने खालको सहयोग गरौँ। तर सकिँदैन भने अनावश्यक सूचना र अनावश्यक हल्ला फैलाएर भ्रम सिर्जना गरेर विपदको जोखिममा झन जोखिम थप्ने काम नगरौँ। हाम्रो यो आग्रह र अनुरोध हो यहाँहरूलाई। यहाँनिर एउटा स्वदेश गान सुनाउँछौँ यहाँहरूलाई, त्यसपछि पुनः यहाँहरूसँग जोडिनेछौँ। कोइली देवी र मधु छेत्रीको स्वर सुनाउँछौँ, भैरवनाथ रिमालको रचना हो भने कोइली देवीको सङ्गीतमा।

अहिले हामीले यहाँहरूलाई भर्खरै सुनायौँ निर्मला श्रेष्ठको स्वर, किरण खरेलको रचना हो भने अमर गुरुङको सङ्गीतमा रहेको स्वदेश गान। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूसँग जोडिरहेका छौँ प्रत्यक्ष रूपमा र सुनाइरहेका छौँ स्वदेश गान। र सँगसँगै जुन भदौ 10 गते बुधबार बिहान अकस्मात रूपमा आएको भीषण बाढी रसुवाको भोटेकोसी नदीमा आयो, त्यसपछि जुन खालको हामीले निकै ठुलो विपदको जोखिमको सामना गर्नु पर्यो, त्यो जोखिमपछि विभिन्न सडकहरू अवरुद्ध छन्, विभिन्न खालका भौतिक संरचनामा ठुलो क्षति पुगेको छ, सयौँ हजारौँ नागरिकहरूले ज्यान गुमाउनु परेको अवस्था छ र हजारौँ नागरिकहरू अझै पनि सम्पर्कविहीन रहनुभएको छ र खोज उद्धार र राहत त्यसै गरी पुनर्स्थापना सँगसँगै पुननिर्माणको कार्य पनि अगाडि बढिरहेको छ। यो सन्दर्भमा हामीले यहाँहरूलाई जानकारी दिइरहेका छौँ, विपदसँग जोडिएका सूचनाहरू को बारेमा यहाँहरूलाई प्रत्यक्ष रूपमा जानकारी गराइरहेका छौँ। केही बेर अघि एउटा सूचना प्राप्त भएको छ, जुन 5:05 अघि 5:05 सूचना हो, नेपाल प्रहरीले जारी गरेको यो सूचना हो। यो खास गरी सडकहरू, मुख्य सडकहरू कहाँ कहाँ अवरुद्ध छन् र कहाँ सुचारू छन् भन्ने एउटा सूचना जारी गरिएको छ। त्यो सूचना अनुसार काठमाडौँमा पहिरोको कारण काठमाडौँको चन्द्रगिरी नगरपालिका 2 चिसापानी भन्ने ठाउँ अन्तर्गत काठमाडौँ धादिङ मार्ग अन्तर्गत उक्त सडक खण्ड एकतर्फी रूपमा सुचारू भएको छ अथवा सुचारू छ। त्यसै गरी काभ्रेको बाढीको सम्भावित कारणलाई मध्यनजर गर्दै खुर्कोट नेपालथो कटुन्चे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू, त्यो चाहिँ बिपी राजमार्ग अन्तर्गत पर्दछ, बिपी राजमार्ग चाहिँ विशेष गरी त्यहाँ 10 टनसम्मको मालवाहक सवारी साधन सञ्चालन हुने, जुन अस्ति त यो 2083/5/16 साँझ 19:00 बिहान 5:00 अर्को सूचना नभएसम्म 10 टनसम्मको मालवाहक सवारी साधन सञ्चालन हुने र बिहान 4:00 साँझ 18:00 बेलुकीसम्म विशेष परिस्थितिको मध्यनजर गरी अथवा विचार गरी सवारी साधनहरू सुचारू हुने भन्ने बारेको एउटा सूचना छ। त्यसै गरी रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर 5 खाल्टे त्रिशुली मैलुङ स्याप्रुबेसी सडक खण्ड लामो समयसम्म पूर्ण रूपमा अवरोध भइरहेको सूचना छ। त्यसै गरी रसुवाका मुख्य राजमार्ग सबै पूर्ण रूपमा अवरोध, अर्को सूचना नभएसम्मको लागि भन्ने खालको हामीलाई यो सूचना मार्फत जानकारी छ। त्यसै गरी अर्को नुवाकोट जिल्लाको हो, सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै 2083/5/1 अर्को सूचना नभएसम्मको लागि बिहान 5:00 शिवपुरी गाउँपालिका 8 घट्टे खोलाको टोखा छहरे सडक खण्ड विशेष गरिकन रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको यो सूचना हो। त्यसै गरी धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्णवीरमा पृथ्वी लोक मार्ग छ, त्यो पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसै गरी धादिङकै गजुरी गाउँपालिका वडा नम्बर 2 परेवाभिर अन्तर्गत पृथ्वी लोक मार्ग, जुन 1 लेन सुचारू भएको जानकारी छ। त्यसै गरी बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 10 ज्वाङखोला भन्ने ठाउँको पृथ्वी लोक मार्ग एकतर्फी रूपमा सुचारू भएको छ। त्यसै गरी अर्को सूचना छ, गजुरी गाउँपालिका 2/40 पृथ्वी लोक मार्ग पूर्ण रूपमा अवरोध भएको यो नेपाल प्रहरीले भर्खरै केही बेर अघि आफ्नो सामाजिक सञ्जाल फेसबुक पेज नेपाल पुलिसमा यो अपलोड गरेको सूचना हो, जानकारी हो, यहाँहरूलाई हामीले जानकारी गरायौँ। त्यसै गरी चितवनको सडक मर्मतका क्रममा रहेको 2 इन खोला अन्तर्गत नारायणगढ मुगलिन सडक खण्ड 22 बिहान 6-8 बन्द रहने र 8:38 खुल्ने, त्यसै गरी कर्मश 2 घन्टा बन्द रहने र 30 मिनट गाडी सुचारू हुने भन्ने जानकारी प्राप्त भएको छ। त्यसै गरी लुम्बिनी प्रदेश अन्तर्गतको रोल्पाको
परिवर्तन गाउँपालिका 3 बालखोला भन्ने शहीद राजमार्ग पूर्ण रूपमा अवरोध छ। त्यसै गरी मुगुमा पहिरोको कारण छायानाथ रारा नगरपालिका वडा नम्बर 4 तालचा मुगु गमगढी सडक खण्ड पूर्ण रूपमा अवरोध छ। त्यसै गरी कालीकोटमा कालीकोट अन्तर्गत पचाल झरना गाउँपालिका वडा नम्बर 8 लाफा बजारको कर्णाली करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध छ। त्यसै गरी शुभकालिका गाउँपालिका वडा नम्बर 1 गगने खोला खाँडाचक्र नगरपालिका 7 र 8 रातो पहाड अन्तर्गत कर्णाली राजमार्ग पूर्ण रूपमा अवरोध छ। यसै गरी सुर्खेतमा पहिरोको कारण बराताल गाउँपालिका 7 औलिसे कर्णाली राजमार्ग पूर्ण रूपमा अवरोध छ। यो सूचना नेपाल प्रहरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकको पेज मार्फत जानकारी सार्वजनिक गरेको हो। त्यो सूचना हामीले यहाँहरूलाई सुनायौँ। यो सूचना किन पनि सुनायौँ भने यहाँहरू यात्रा गर्दै हुनुहुन्छ अथवा यात्राका क्रममा हुनुहुन्छ, कहीँ यात्राका क्रममा रहँदाखेरि यो सडक सुचारु छ कि छैन अथवा सडकको अवस्था कस्तो छ भनेर पूर्व जानकारी लिएर पूर्व जानकारी थाहा पाएर पनि यहाँहरूले सही सूचनाको प्रयोग गरेर आफ्नो यात्रा सुरक्षित गर्न हामी यहाँहरूलाई आग्रह गर्छौँ। किनभने कहिलेकाहीँ भाडी पहिरोको जोखिम त कहाँनिर कसरी हुन्छ त्यो पूर्व जानकारी पनि हुँदैन। अझ यो बर्सातको विशेष गरी यो बर्सातको समयमा जोखिम अझ बढेको हुन्छ। त्यसैले यहाँहरूलाई हामी के आग्रह गर्छौँ भने यहाँहरू विपदको जोखिमको सामना गर्दै हुनुहुन्छ, विपदको जोखिममा पर्ने सम्भावना छ अथवा मेरो गाउँठाउँमा मेरो क्षेत्रमा पानी पर्छ कि पर्दैन, विपदसँग विपदजन्य घटनाक्रमहरू कहिलेकाहीँ बढी हुन्छन् कि कम हुन्छन् अथवा बाढी पहिरोको जोखिम के छ, यी लगायतका जानकारी यहाँहरूलाई लिनु छ अथवा कुनै आपद विपद पर्यो, कुनै विपदको बारेमा उद्धार गर्नु पर्यो अथवा कुनै स्वास्थ्य सम्बन्धी समस्या भयो, यी खालका जोखिमहरू यहाँहरूलाई लाग्छ अथवा यहाँहरूलाई कुनै शङ्का लाग्छ अथवा यहाँहरूलाई कुनै सहायता चाहिएको छ भने निम्न नम्बरहरू छन्, यी नम्बरहरूमा यहाँहरूले सम्पर्क गरेर विपदको जोखिममा अथवा अप्ठ्यारो परेको बेला आफूलाई आपद विपद परेको बेला सहयोग माग्न सक्नुहुनेछ, सहयोग लिन सक्नुहुनेछ। नेपाल प्रहरीको 100100 नम्बरमा फोन गरेर यो विपदको जोखिममा अथवा विपदमा अप्ठ्यारो परेको बेला यहाँहरूले सम्पर्क गरेर फोन गरेर सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरूलाई एम्बुलेन्सको आवश्यकता पर्यो भने 102 अर्थात् 102 फोन गरेर पनि यहाँहरूले सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी हेलो सरकारमा पनि यहाँहरूले फोन गरेर कुनै विपदको जोखिम यहाँहरूले बिहोर्नु पर्यो अथवा कुनै आपद विपद अप्ठ्यारो परिस्थिति सिर्जना भयो भने हेलो सरकारको 11 नम्बरमा पनि फोन गर्न सक्नुहुनेछ। त्यसै गरी गृह मन्त्रालयको कल सेन्टर 11-12 पनि यहाँहरूले फोन गरेर सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी विपद उद्धारको लागि यहाँहरूलाई अप्ठ्यारो पर्यो अथवा विपद उद्धारको लागि यहाँहरूलाई आवश्यकता पर्यो अथवा विपद उद्धारको लागि यहाँहरूसँग कुनै जानकारी लिनु पर्यो भने 1234 अर्थात् 1234 फोन गरेर पनि यहाँहरूले सम्पर्क गरेर यहाँहरूले सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी मौसम अथवा बाढी र मौसम सम्बन्धी जानकारी लिनु पर्यो भने 1155 फोन गरेर 1 थिच्नुभयो भने यहाँहरूले मौसम सम्बन्धी जानकारी र 2 थिच्नुभयो भने यहाँहरूले बाढी सम्बन्धी जानकारी लिन सक्नुहुनेछ। विपदको यो समयमा विपदका सही सूचनाको सही जानकारी लिनुहोस्, सही सूचनाको पछि लाग्नुहोस्, सही सूचनाको जानकारी लिए भने अथवा सही सूचनाको प्रयोग गरेमा विपदबाट जोगिन सकिन्छ। विपदबारे चासो राखौँ, चनाखो बनाऊ। यो सँगसँगै यति बेला समाचारको समय भइसकेको छ। अब यहाँहरूले रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट उर्दू भाषामा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज्नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमाटा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको औचित्य र उपादेयता सिद्ध गर्ने गरी भदौभित्रै चालु आर्थिक वर्ष 2083-84 को बजेट ल्याइने बताउनु भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलको न्यूनतम साझा कार्यक्रमको मर्म अनुसार जनतामा सकारात्मक सन्देश प्रवाह हुने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। मुख्यमन्त्री भट्टले विगतको सरकारले ल्याएको बजेटमा उत्पन्न मत भिन्नताका कारण अप्रत्याशित रूपमा नयाँ सरकार बनेकाले बजेट निर्माणको परम्परागत प्रवृत्तिलाई ब्रेक गर्ने गरी काम भइरहेको बताउनुभयो। तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहले आर्थिक वर्ष 2083-84 को बजेट प्रदेश सभामा पेश गरे पनि गठबन्धन दलमा आएको बेमेलका कारण पारित हुन सकेको थिएन। सो सरकार विघटनपछि एमालेको समर्थनमा गत साउन 29 गते नेकपा प्रदेशसभा संसदीय दलका नेता भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका 18 घर पहिरोको उच्च जोखिममा परेका छन्। बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि डिलासैनी गाउँपालिका 1 बर भकेका 18 घर पहिरोको जोखिममा परेका हुन्। पानी निरन्तर परिरहेकाले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण जागरीले बताउनुभयो। बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकाले ती घर जोखिममा रहेका डिलासैनी 1 का वडा अध्यक्ष कृष्ण कुमार धामीले बताउनुभयो। यसैबीच आइतबार सो क्षेत्रको प्रहरी जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका छन्। वर्षाका कारण दैलेखको नारायण नगरपालिका 1 नमुना बस्ती पहिरोको उच्च जोखिममा परेको छ। लगातार परेको वर्षाको कारण गए रातिदेखि बस्तीमा पहिरो जान थालेपछि 8 घर परिवारका 37 जना नागरिक विस्थापित भएका छन्। पहिरोको जोखिम बढे लगत्तै जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमान्डमा खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पीडितलाई उद्धार गरेको छ। वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो 2 साता यता बढ्न थालेको छ। अघिल्लो साता करिब 150 पर्यटक धारापानी हुँदै प्रवेश गरेकामा पछिल्लो साता उक्त सङ्ख्या बढेर करिब 100 पुगेको छ। पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन्। वर्षायाम सुरु भएपछि पर्यटक आगमन घटेको थियो। सुनसरीको कोशी गाउँपालिका 6 लाही टोलका 1 युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ। कोशी गाउँपालिका 6 का 26 वर्षीय पप्पु यादव आज बिहान भैँसी चराउन गएका बेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 गढ हेडक्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लव कुमार सापकोटाले जानकारी दिनुभयो। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। गत भदौ 8 गतेको जिल्ला स्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्वेस्ट खुला गरिएको हो। यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ 15 गतेदेखि टिपाई गर्न पाइने निर्णय भएको थियो। आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाई गर्न पाइने गरी खुल्ला गरिएको छ। मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजाति अन्तर्गत पर्छन्। अन्य जातका स्याउ केही ढिलो पाक्ने सूची अन्तर्गत पर्दछन्। मुस्ताङी स्याउको ब्रान्डलाई जोगाइराख्न जिल्ला स्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो। जिल्ला समन्वय समिति मुस्ताङको अगुवाईमा सरकारवाला कार्यालय र मुस्ताङका अगुवा कृषकहरू सम्मिलित जिल्ला स्तरीय बैठकले छिटो पाक्ने स्याउ र ढिलो पाक्ने स्याउको टिपाई गर्न पाइने समय कार्यतालिका निश्चित गरेका छन्। समिति प्रमुख माया गुरुङले आजदेखि मुस्ताङका सबै प्रजातिका स्याउ टिपाई गर्न खुल्ला भएको जानकारी दिनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरपछि नै यहाँहरूलाई सुनाउनेछौँ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि यहाँहरूले सुन्नुहुनेछ प्रहरी कार्यक्रम। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार यहाँहरूलाई सुनाउनेछौँ। त्यसपछि लोकगीतहरू सुनाउनेछौँ, विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू सुनिसकेपछि आप्रवासन संवाद कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुर्याउनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार, हार्दिक स्वागत गर्दछौँ आजको बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न बज्राचार्य अनि कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्यारा भाइ बहिनीहरू, तपाईँहरू सन्चै हुनुहुन्छ नि? आज सोमबार, सोमबारको यो साँझ तपाईँहरूको आफ्नै प्रिय कार्यक्रम बालबाटिका लिएर हामी उपस्थित भइसक्यौँ। तपाईँहरू यति बेला त घर आँगनीमै हुनुहुन्छ होला, किनकि विद्यालयबाट त घर आइसक्नुभयो होला। यस बेला आफ्नै परिवारको साथमा रहनु भएको होला तपाईँहरू। दिनभरिको पढाइको थकान अनि परिवारबाट एक्लोपनको अनुभव अनि विद्यालयको पढाइ लगायत सबै अनुभव सँगै बसेर सार्दै हुनुहुन्छ होला। लौ त, अब तपाईँहरूको आफ्नै कार्यक्रम बालबाटिका सुरु गर्नु अघि सदा झैँ तपाईँहरूकै मनोरञ्जनको लागि एउटा बाल गीत सुनौँ। त्यसपछि तपाईँहरूसँगै गरिएको कुराकानीमा आधारित कार्यक्रम बालबाटिका लिएर उपस्थित हुनेछौँ। आजको बालबाटिका कार्यक्रममा हामीले एकजना बहिनीसँग विशेष कुराकानी गरेका छौँ। हामी तपाईँलाई यो कुराकानी सुनाउनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हामी बालबालिकाहरू देशका कर्णधार हौँ। हामीले देशको नयाँ चित्र कोर्न सक्छौँ अनि सुन्दर हिमालले भरिपूर्ण यो देशलाई अझ सुन्दर बनाउन सक्छौँ।

0: हार्दिक स्वागत गर्दछु कार्यक्रम बाल वाटिकामा।
1: धेरै धेरै धन्यवाद।
0: तपाईँको नाम ठेगाना परिचय पाउनु?
1: मेरो नाम चाहिँ आयुषी कुमारी शर्मा हो। म यहाँ नयाँ बानेश्वरमा ओडा कार्यालय अगाडि स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा 10 कक्षामा पढ्छु। अनि मेरो ठेगाना चाहिँ बिहारको मुजफ्फरपुर जिल्लामा बस्छु म। अनि अहिले चाहिँ म यहाँ जडीबुटीमा बस्छु। अनि मेरो परिवारमा चाहिँ 5 जना हुनुहुन्छ, मम्मी बाबा अनि दाई अनि एउटा भाइ छ। अनि दाई चाहिँ यही विद्यालयबाट 10 उत्तीर्ण गएर अहिले पटनामा पढिराख्नु भएको छ। अनि भाइ चाहिँ भर्खर 5 क्लासमा छ।
0: तपाईँ बिहारमा जन्मनु भयो अनि काठमाडौँ आएर पढ्दै हुनुहुन्छ?
1: 3 महिनाको हुँदाखेरि म यहाँ आएको थिएँ अनि यहाँ पढिरहेको छु।
0: अहिले कति वर्ष पुग्नु भयो?
1: अहिले म 16 वर्ष।
0: तपाईँलाई नेपालमा पढ्दा सुरुवातीमा भाषाको समस्या भयो कि भएन?
1: अब सानै हुँदाखेरि अब यहीँको भाषा बोलियो, यहीँको सिकियो, अनि त्यसैले अहिले धेरै प्रब्लम त हुँदैन, तर सानो सानोमा हुन्थ्यो होला, सानोको त यादै छैन, त्यही पनि हुन्थ्यो होला।
0: आरुचि, तपाईँको विद्यालयको शैक्षिक अवस्था कस्तो छ? साथै विद्यालयमा तपाईँलाई सबभन्दा मनपर्ने विषय चाहिँ के हो?
1: शैक्षिक अवस्था राम्रै छ, के अरे, सबै शिक्षकहरूले बुझाउनुहुन्छ, सिकाउनुहुन्छ, अनि हामीलाई आएन भने कोचिङ एक्स्ट्रा क्लास पनि राखिन्छ, हामीले भनेर 2टा ग्रुप छुट्याएर राखिन्छ, अब धेरै विद्यार्थीहरू रहेछन् भने ग्रुप छुट्याइन्छ, रहेन रहेछन् भने हामीले बुझिन्छौँ भने एउटै ग्रुपमा राखेर पढाउनुहुन्छ। अनि मनपर्ने विषय चाहिँ अब अलिअलि नआए पनि गल्ती भए पनि म्याथ चाहिँ मलाई अलि लास्ट मनपर्छ।
0: हजुर, गणित विषय चाहिँ अझ बढी मिहिनेत पनि गर्नुहुन्छ, मन पनि पर्छ होइन त?
1: हजुर।
0: विद्यालयबाट तपाईँ बस्नु भएको स्थान कति टाढा छ, अनि विद्यालय पुग्न अनि विद्यालयबाट घर फर्किने समय कति लाग्छ?
1: विद्यालयबाट घर फर्किन त्यस्तै 45 मिनट जति लाग्छ हिँडेर आउँदा चाहिँ, तर गाडीमा त्यस्तै आधा घन्टा जतिमा पुग्छौँ।
0: भनेपछि तपाईँ गाडी चढेर आधा घन्टा लाग्छ विद्यालय पुग्नु? निकै टाढा बस्नु हुँदो रहेछ।
1: त्यस्तै।
0: अनि त्यो आउँदा जाँदा बाटोमा कुनै अप्ठ्यारो परो अथवा चाहिँ बाटोमा हिँड्दा हिँडेर आउने जाने गर्नुहुन्छ विद्यालय?
1: प्राय जस्तो त हिँडेरै हो, तर अलि ढिलासिला भयो भने केही अर्जेन्ट रहेछ भने चाहिँ गाडीमा जाने गर्छु।
0: तपाईँ विद्यालयबाट घर जाने अनि आउने गर्नुहुन्छ, बाटोमा देखिएका पसलहरूमा पसेर केही खाने गर्नु भएको छ कि छैन? कुरकुरे चाउचाउ त्यस्तो खानुहुन्छ या खानुहुन्न?
1: अब त्यस्तो पैसाहरू भयो भने त खाने गर्छु, त्यही पनि पैसाहरू भएन भने त के खाने। अब
0: तपाईँ जस्तो विद्यार्थीले पसलका जङ्क फुडहरू खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ अथवा स्वास्थ्यलाई त्यसले खराब गर्छ कि गर्दैन, त्यो बारेमा तपाईँले कति बुझ्नु भएको छ? अथवा तपाईँले पढाउने शिक्षकहरूले शिक्षिकाले चाहिँ बाहिरको कुरा खानुहुन्छ हुँदैन अथवा त्यसले स्वास्थ्यमा के गडबड गर्छ भन्ने कुरा सिकाउनु भएको छ कि छैन?
1: सिकाउनु भएको छ। त्यहाँ विद्यालयमा कसैले जङ्क फुडहरू खाइरहेको छ भने गाली गर्नुहुन्छ, नखाऊ भन्नुहुन्छ, तर पनि अलिअलि त खान मन लागिहाल्छ हामीलाई पनि, अब के गर्नु, त्यही भएर धेरै त खानु हुँदैन, तर पनि अलिअलि मन लागेको बेलामा खाइन्छ त्यस्तै।
0: आयुषी, तपाईँलाई विद्यालयमा पढ्दाखेरि पढ्ने कुराहरूमा चाहिँ अप्ठ्यारो भयो, बुझ्नु भएन भने त्यसको सहजीकरणको बाटो चाहिँ कसरी खोज्नुहुन्छ? तपाईँलाई भाषामा पनि समस्या होला, बुझ्नु भएन, त्यो बारेमा चाहिँ तपाईँले कसरी सहजीकरणको बाटो खोज्नुहुन्छ, रोज्नुहुन्छ?
1: त्यस्तो भयो भने त पहिला त मेरो दाई हुनुहुन्थ्यो, त्यस्तै नआएका कुराहरू, अब म्याथमा मेरो दाई पनि राम्रो तर मलाई चाहिँ अलि गाह्रै लाग्छ, त्यही भएर अब दाईले सिकाइदिनु हुन्थ्यो, अहिले त दाई पनि जान्नु भएको छ, त्यही भएर विद्यालयमै गएर सरले सिकाएको कुरालाई सोधेर अनि 2-3 चोटि गरेर अनि यहाँ पनि आएर त्यो गरेपछि चाहिँ अलि आइन्छ। अनि भाषामा पनि त्यस्तै हो, नआएपछि गुरुआमाले सिकाइदिनु हुन्छ, अनि त्यसमा चाहिँ सबै क्वेसन वाइज पढाउनुहुन्छ, पुरै इक्जाममा कसरी गर्ने सुरुदेखि नै त्यसरी नै पढाइराख्नु भएको छ।
0: पढाइ बाहेक तपाईँले खेलकुदमा पनि रुचि राख्ने गर्नु भएको छ?
1: खेलकुदमा यस्तो हुन्छ भने हामीले पढाइ जति गर्छौँ नि त्यस्तो खेलकुदमा पनि त्यति नै आउनुपर्छ भन्ने भनिन्छ, जति शिक्षा लिखित व्यावहारिक पनि त्यति नै आउनुपर्छ भनिन्छ, त्यसैले खेलकुदमा त अब ब्याडमिन्टनहरू, टेबल टेनिसहरू खेल्ने गर्छु, अनि फुटबल, बास्केटबल अस्ति गएको पनि थियौँ हामी खेल्न।
0: तपाईँको विद्यालयमा चाहिँ कस्ता खालका अतिरिक्त क्रियाकलापहरू हुने गर्छन्?
1: मेरो विद्यालयमा वाद विवाद कविता प्रतियोगिता अनि ह्यान्ड राइटिङ कम्पिटिसनहरू हुने गर्छ, थुप्रै हुने गर्छ, उनले पाउने जति पुरस्कारहरू दिनुहुन्छ, अनि झन् प्रोत्साहित भएर अर्को पालिदेखि झन् अझै धेरै विद्यार्थीहरूले सहभागिता लिन्छन्।
0: फुर्सदिलो समयमा चाहिँ तपाईँले समय कसरी बिताउने गर्नुहुन्छ पढाइ भन्दा बाहेकको समयमा चाहिँ?
1: पढाइभन्दा बाहेकको समयमा चाहिँ अहिले यहाँ नेपालमा चाहिँ म र मेरो फ्यामिलीमा मम्मीलाई सहयोग गर्छु। कहिलेकाहीँ कतै कतै घुम्न जाँदाखेरि मम्मीले त्यस्तै सामानहरू किन्दाखेरि पनि सहयोग गर्छु। मलाई मनपर्ने सामानहरू, मम्मीलाई मनपर्ने सामानहरू किन्छु, अनि खाना साना पकाउने अनि त्यस्तै घरको कामहरूमा सहयोग गर्छु। अनि त्यस्तै अतिरिक्त क्रियाकलापहरू पनि मम्मीले सिकाउनुहुन्छ, त्यस्तै गर्छु।
0: अनि तपाईँ फुर्सदिलो समयमा सामाजिक सञ्जालतिर पनि व्यस्त हुनुहुन्छ, जस्तै मोबाइल, टेलिभिजन?
1: त्यस्तो युट्युबहरू हेर्ने गर्छु, भिडियोहरू हेर्ने गर्छु।
0: त्यसले चाहिँ तपाईँको पढाइलाई कस्तो प्रभाव पार्छ?
1: हामीले राम्रो कुरा हेऱ्यौँ भने राम्रै कुरा आउँछ, नराम्रो कुरा हेऱ्यौँ भने नराम्रै कुरा आउँछ। आफूले हेर्ने कुरामा भर पर्छ के, जसरी राम्रो कुरा पढाइकै कुरा हेर्दै गयो भने, त्यसलाई लाइक गर्यो भने त्यही कुरा आउने गर्छ। अनि त्यस्तैमा पढाइमा पनि सपोर्ट हुने भयो, अनि हामीले फोनमा पनि पढाइसँगै रिलेटेड गर्न सक्यौँ नि त।
0: तपाईँ जस्तै भाइ बहिनीहरूले अहिले धेरै समय चाहिँ सामाजिक सञ्जालमा बिताउने गर्नुहुन्छ, युट्युब हेर्ने गर्नुहुन्छ, मोबाइलमा चाहिँ समय बिताउनुहुन्छ, उहाँहरूलाई तपाईँको सुझाव चाहिँ के छ?
1: यो अब अहिले सामाजिक सञ्जालहरू धेरै ठुलो भइसक्यौँ, सबैजनाले अहिले धेरै यो नभएको ठाउँ अहिले कुनै पनि हुँदैन। त्यसैले सही रूपमा प्रयोग गर्यौँ भने यो हाम्रो लागि वरदान पनि बन्न सक्छ, गलत रूपमा प्रयोग गर्यौँ भने यो हाम्रो लागि श्राप पनि बन्न सक्छ। त्यही कुरा बुझेर प्रयोग गर्नु पर्यो।
0: राम्रो सुझाव सल्लाह दिनुभयो। तपाईँ यो समयमा हामीलाई के प्रतिभा सुनाउन चाहनुहुन्छ? तपाईँसँग के सृजनाहरू छन् हामी सुन्न चाहन्छौँ?
1: मैले एउटा कविता रचना गरेको थिएँ, अब त्यसमा अलि गल्ती सल्ती भएको रहेछ भने म पहिल्यै माफी माग्छु, अनि केही बिगार्यो भने म पहिल्यै माफी माग्छु, होइन? अब हुन्छ नि त त्यस्तै, अब आफूले रचना परेको कसैलाई सुनाएको छैन, एकैचोटि यत्रो मासमा सुनाउँदा त अब अलिकति त लागिहाल्छ नि, त्यसैले अब म सुरु गर्छु है त। यो कविताको शीर्षक चाहिँ रहेको छ हाम्रो गुरु। दस कक्षाको यो मोडमा हात समाउनु भयो, कमी गल्ती र चुनौतीको बेला सिकाउनु भयो, किताबका पाना मात्र होइन जीवनका पाठ पनि सिकाउनु भयो, लड्दा सम्हाल्ने साहस दिई अघि बढ्ने लक्ष्य देखाउनु भयो। तपाईँको मुस्कानमा आशा र भरोसा छ, जति गल्ती गरे पनि त्यो मनमा हामीप्रति धेरै नै माया छ। कलिलो माटो थियौँ हामी, एउटा सुन्दर आकार प्रदान गर्नुभयो, यो शून्य जस्तो जीवनलाई एउटा आधार प्रदान गर्नुभयो। शब्दले पुग्दैन तपाईँको कृतज्ञता जनाउन, प्रार्थना गर्छु अर्को जन्ममा तपाईँलाई नै फेरि गुरुको रूपमा पाउन। शब्दले पुग्दैन तपाईँको कृतज्ञता जनाउन, प्रार्थना गर्छु अर्को जीवनमा तपाईँलाई नै गुरुको रूपमा पाउन। धन्यवाद।
0: आहा, कति मिठो सुन्दर कविता सुनाउनु भयो। यो कविता रचना आफैले गर्नुभएको हो?
1: हजुर।
0: यस्ता खालका कविताहरू तपाईँले कति लेख्नु भएको छ?
1: मैले 2-3 लेखेको थिएँ, तर अहिले कता राखेँ त्यो यही गुरुकै याद थियो, अनि मैले यही गरेको।
0: अरू केही सृजना सुन्न सक्छौ?
1: म गीत गाउन सक्छु।
0: हजुर हुन्छ, तपाईँको गीत सुन्न पनि हामी तयार छौँ।
1: सुरु गर्छ है त।

0: ल, तपाईँको साङ्गीतिक आवाज पनि सुन्यौँ अनि सृजनाका कुराहरू पनि सुन्यौँ। अब फेरि हामी तपाईँको पढाइकै बारेमा कुराकानी गर्छौँ। तपाईँको विद्यालयको सिकाइ पद्धति कस्तो छ अनि तपाईँले पढाइको बारेमा सहजीकरणको बाटो कसरी खोज्ने गर्नुहुन्छ?
1: विद्यालयमा अहिले हाम्रो शनिबार शनिबार इक्जाम हुने गर्छ। अब त्यही इक्जाममा हामीले कति बिगार्छौँ कति मिलाउँछौँ त्यो हेरेर अनि गुरुहरूले त्यही सिकाउनुहुन्छ नआएका कुराहरू। कमजोर विद्यार्थीलाई अझै ध्यान दिएर पढाउनुहुन्छ, तोकेर कि तिमीलाई यो आउँदैन कि आउँदैन सोधेर अनि पढाउनुहुन्छ। गुरुहरूले पनि एकदम माया गरेर हामीलाई सिकाउनुहुन्छ अनि हामीलाई नआएका कुराहरू पनि हामीले सोध्यौँ भने मात्रै सिक्न पाइन्छ नि त। हामीले बोल्दै बोलेन भने हाम्रो शिक्षकहरूले हाम्रो बारेमा केही थाहा नै भएन भने त शिक्षकहरूले पनि कसरी सिकाउने, के आउँदैन भन्ने कुरा त शिक्षकहरूलाई पनि त थाहा हुँदैन। त्यसैले बोल्ने गर्नुपर्छ विद्यार्थीहरूले पनि अनि सिकिन्छ। अनि नआएका कुराहरू फेरि सोध्छौँ, जतिचोटि बुझ्दैन त्यति पटक सोध्छौँ अनि गुरुहरूले पनि सिकाउनुहुन्छ किनभने कक्षामा त सिक्ने हो नि, परीक्षामा त अब सही गलतै छुट्याउनु हुन्छ नि त एकैचोटि। त्यसैले
0: हजुर आरुजी हामीलाई धेरै राम्रा कुराहरू सुनाइरहनु भएको छ। तपाईँको भविष्यको योजना के छ, के बन्छु भन्ने लक्ष्य राख्नु भएको छ?
1: 9 क्लासको रिजल्टमा मेरो अकाउन्टमा ए आएको थियो, त्यसैले अहिले अकाउन्ट चाहिँ अलिक सजिलो सजिलो लाग्ने भएकाले कहिले लाग्छ म त अकाउन्टेन्ट बन्छु होला र कहिले लाग्छ म त फार्मेसीतिर जान्छु होला, अब यही दुइटामा अड्केर बसिरहेको छु, के हुन्छ थाहा छैन।
0: हजुर लक्ष्य धेरै लिनुभएको छ, के बन्छु भने चाहिँ अब भविष्यले बताउँछ होइन त।
1: हजुर
0: तपाईँको कक्षा कोठामा कतिजना साथी हुनुहुन्छ, मन मिल्ने साथी कति हुनुहुन्छ अनि सँगै बसेर पढ्दाखेरि सहजता असहजता के छ?
1: मेरो कक्षामा चाहिँ 61 विद्यार्थी हामी मेरो साथीहरू छन्। हामी मिल्न त सबैसँग मिलिन्छ तर हुन्छ नि सँगै पढ्न मिल्ने खोज्ने साथीहरू चाहिँ 2-4 छन् अनि त्यहीसँग नआएका कुराहरू पनि आएन भने त साथीहरूलाई सोध्छौँ अनि त्यसपछि चाहिँ गुरुहरूलाई सोध्छौँ। अनि विद्यालयमा हाम्रो 61 भएकाले कोचिङ पढ्दा पनि 2 ग्रुप छुट्याएका छन् अनि 30-30 गरेर हामी पढ्छौँ अनि त्यसमा पनि कोचिङमा पनि पढेको कुराहरू राम्ररी बुझिन्छ अनि क्लासमा नबुझेको कुराहरू हामीले कोचिङमा सोधेर बुझ्न पाउँछौँ।
0: हजुर आरुषी हामी बाल बाटिका कार्यक्रमको अन्त्यतिर छौँ, अन्त्यमा बाल अधिकारको बारेमा तपाईँलाई कति थाहा छ, तपाईँले त्यो बाल अधिकार कसरी प्राप्त गर्नु भएको छ र बाल अधिकार बाल बालिकाले चाहिँ कसरी पाउनु पर्छ त्यसको बारेमा पनि केही धारणा छ तपाईँको?
1: बाल बालिकाले पाउनु पर्ने अधिकार नै बाल अधिकार भनिन्छ अनि कतिपय बाल बालिकाहरूले त्यो अधिकार पाएका हुँदैनन् किनभने त्यो अधिकारका बारेमा बाल बालिका हरूलाई थाहा पनि हुँदैन। अनि बाल बालिकाहरूलाई चाहिँ यो बाल अधिकारको बारेमा थाहा भयो भने तिनीहरूले आफ्नो अधिकार माग्न सक्छन् शिक्षकबाट, अभिभावकहरूबाट अनि घर परिवारमा मात्र हुँदैन यो बाल अधिकार, हाम्रो कहीँ बाहिर जान्छौँ त्यहाँ पनि हामीले बाल अधिकार पाउनु पर्ने हुन्छ।
0: हामी कार्यक्रमको अन्त्यमै आयौँ, अन्त्यमा रेडियो नेपालको यो बाल बाटिका कार्यक्रम मार्फत तपाईँ के सुझाव सल्लाह दिन चाहनुहुन्छ?
1: यो कार्यक्रममा सहभागी हुन पाउँदा त म अत्यन्त खुसी छु। आज अब सबैजनाको अगाडि यति पुरै नेपालको अगाडि यो बच्छ त्यसैले धेरै खुसी लागिरहेको छ। अनि म चाहिँ के भन्न सक्छु भने अहिलेको आधुनिक जीवनमा अहिले धेरै सूचना प्रविधिहरू सबै अगाडि बढिसकेका छन् नि त, त्यसैले हामीले यसको प्रयोग चाहिँ राम्ररी गर्नुपर्छ। नराम्ररी गऱ्यो भने हामी मजाले ध्वस्त पनि हुन सक्छौँ अनि राम्ररी प्रयोग गऱ्यो भने हामी माथि पनि उठ्न सक्छौँ। त्यसैले हामीले यसलाई राम्ररी जति हामीले लिन सक्छौँ यसबाट ल्याउँ अनि अगाडि बढाउँ भन्ने यही निष्कर्ष दिन चाहन्छु।
0: हवस् त, हामीलाई समय दिनुभयो, समय अनि तपाईँसँग कुराकानी गर्ने एउटा अवसर प्राप्त भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। बाल बाटिका कार्यक्रमको तर्फबाट
1: धन्यवाद।
0: हवस् त, यिनै कुराकानी सँगसँगै आजको बाल बाटिका कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ। अब अर्को हप्ता फेरि अरू नै भाइ बहिनीसँग गरिएको कुराकानीमा आधारित कार्यक्रमका साथमा हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालालाई बिदा माग्छौँ। नमस्कार, तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
2: जय नेपाल।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
4: नमस्कार, कार्यक्रम पौरखी कृषकमा स्वागत छ। आजको कार्यक्रममा हामी सोलुखुम्बु घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 1 गाई पालन गर्दै आउनुभएका उद्यमी आङ फुर्बा शेर्पाको पौरखको कथा प्रस्तुत गर्दैछौ।
5: सल्लेरी 5 सोलुखुम्बुका आङ फुर्बा शेर्पा वैदेशिक रोजगारीको सिलसिलामा 7 इजरायल बसेपछि 13 अघि नेपाल फर्किनुभयो। स्वदेश फर्किने बित्तिकै कृषि कर्ममा सक्रिय बन्ने उद्देश्य बुन्नु भएका शेर्पाले गोकर्णेश्वर नगरपालिका 1 काठमाडौँमा सलाका कृषि लिमिटेड सुरु गर्नुभयो। कुल 77 रोपनी जग्गामा गाई पालन व्यवसाय सुरु गर्नुभएका फुर्बाले 44 रोपनीमा घाँस खेती र 14 रोपनी जग्गामा तरकारी खेती समेत गरिरहनु भएको छ।
6: टोटल जग्गा चाहिँ 77 रोपनी छ। 77 3 रोपनी चाहिँ हाम्रो आफ्नो कम्पनीको छ, अरू चाहिँ सबै भाडामा हो। हामीले यहाँ 43-44 रोपनी जतिमा घाँस खेती गरेको छ, 13-14 रोपनी भन्दा अलिक बढी नै छ तरकारी खेती, र यो सेट भएको सबै गरेर चाहिँ 77 रोप छ। हामीसँग तरकारी अहिले काँक्रा, टमाटर, भेन्टा, चिप्ले भिन्डी, गिरौला, सिमी बोडी र अरू पनि छ, र यो जति पनि लगाएको मकै जस्तो देख्ने चाहिँ सुपर नेपियर अनि त्यो रेड नेपियरहरू।
5: प्रारम्भमा 2 गाईबाट सञ्चालन गरिएको सलाका कृषि लिमिटेडमा हाल बाछा बाछी समेत गरी 133 गाई रहेका छन्। गाई पालनबाट दुग्ध उत्पादन मात्रै होइन, तरकारी खेती तथा गडेउला मल उत्पादन एवं बिक्रीमा समेत सक्रिय सलाका कृषि लिमिटेडले प्राय दुग्ध उत्पादन जन्य सबै परिकारहरू उत्पादन गर्ने गर्दछ।
6: सुरुवातमा चाहिँ अब यस्तो हो, म वैदेशिक रोजगारबाट फर्केपछि यहाँ फुल खेती गरेको हो। फुल खेती सँगसँगै तरकारी खेती गर्यो, र तरकारी खेती सँगसँगै चाहिँ अब तरकारी फुल हरेक चिजमा मलै चाहिन्छ। मल बिना त उब्जाउ केही पनि पोसिबल छैन। त्यही भएर गाई हामीले 2 गाईबाट सुरु गर्दै अहिले चाहिँ हामीसँग 133 अलिक बढी छ, र हाम्रो दुधको उत्पादन पनि राम्रै छ अहिले, र गरेउला मल पनि हामी नेपालै बेच्छौँ, र तरकारी दुधहरू यो सबै प्रडक्ट चाहिँ हामीले अरूलाई बेच्दैनौँ, हामी आफै बिक्री गर्छौँ, र हाम्रो पसल चाहिँ बौद्ध नयाँ बस्ती पाटीटार चोकमा छ। समग्र अब दुधबाट बनेको अब पनिर भयो, दही, घिउहरू म्याक्सिमम चाहिँ हामीले दुधै बेच्छौँ, किनभने दुधकै डिमान्ड बढी छ, र हामीसँग प्रोसेसिङ प्लान्ट छैन। त्यही भएर हामीले त्यति धेरै प्रोसेसिङ यो दुधको प्रडक्टहरू धेरै निकाल्नु सकेको छैन।
5: स्वदेश तथा विदेशमा रोजगारीका लागि जान चाहने नेपाली युवाहरूका लागि रोजगारमूलक तालिम मात्रै होइन, आफ्नो सम्पूर्ण परिवार नै यस व्यवसायमा होमिएको फुर्बा बताउनुहुन्छ।
6: प्रत्यक्ष रोजगारीमा लगभग 19 जति छ, र अप्रत्यक्ष त अलिकति बढी नै छन्, र हामीसँग ट्रेनर 7 जति छ, हामी ट्रेनिङ पनि दिन्छौँ, र जस अब समग्रमा हेर्नु पर्दा आफू पनि रोजगार भइएछ, अरूलाई पनि रोजगार दिनु पाएछ, र परिवारसँगै काम गर्नु पाएको छ। यो हाम्रो चाहिँ पारिवारिक व्यवसाय बन्नु मिल्छ, जुन चाहिँ अब यसमा मेरो जेठा दाई पनि हुनुहुन्छ होइन, योसँग रिलेटेड नभए पनि जेठा दाईले चाहिँ दाना फ्याक्ट्री हेर्नुहुन्छ, माइला दाईले चाहिँ मार्केटिङमा हेर्नुहुन्छ होइन, मैले चाहिँ फार्म हेर्छु र दिदी बिनाजुहरूले पनि मलाई यहीँ सहयोग गर्नुहुन्छ, त्यसरी नै चलाइरहेको छु अहिलेसम्म चाहिँ। समग्र रूपमा क्लिनिङमा तपाईँले हेर्नु सक्नुहुन्छ, मिल्किङ र फिडिङ यो तिनवटालाई बढी फोकस हुन्छ। म्यानेजमेन्ट त अब उनीहरूको आफ्नो स्किल हुन्छ के अरे होइन, म्यानेजमेन्ट पनि सिकाउँछौँ हामी।
5: आङ फुर्बा शेर्पा नेपालका लागि आफूहरूले गाई पालनमा नयाँ प्रविधि समेत आत्मसात गर्दै आएको दावी गर्नुहुन्छ।
6: नेपालमा चाहिँ नयाँ हो, विदेशको चाहिँ नयाँ होइन। अब हामीले टिएमआर युज गर्छौँ होइन, जुन टिएमआर भनेको चाहिँ गाईलाई जे खुवाए पनि मिक्स नगरिकन हामी खुवाउँदैनौँ। अब हाम्रो जुन परम्परागत रूपमा पालिएकोहरूले चाहिँ भुसा छुट्टै, दाना छुट्टै, घाँस छुट्टै, फिड सप्लिमेन्टहरू छुट्टै त्यसरी खुवाउँछौँ भने हामी चाहिँ समग्र जति पनि खुवाउँछौँ त्यो चाहिँ टिएमआरमा हाल्छौँ, त्यसपछि मात्रै गाईलाई दिन्छौँ।
5: दैनिक करिब 1200-1300 दुध बजारमा वितरण गर्दै आइरहेको सलाका कृषि लिमिटेडले एक दिनको व्यापार करिब 1.5 लाख गर्दै आएको फुर्बाको भनाइ छ।
6: फार्ममा दैनिक एभरेजमा त्यही 1200-1300 जति उत्पादन हुन्छ र त्यो चाहिँ हामी डाइरेक्टली सेल गर्छौँ, जुन चाहिँ अब 110, 120, 195 त्यो हेरी हेरी हुन्छ, डाइरेक्ट बेच्छौँ हामी। अब डेरीहरूलाई दियो भने त्यसको प्राइस भनेको 70-75 रुपियाँ आउँछ र हामी दैनिक त्यही 1.5 लाख जतिको सेल गर्छौँ पर डे, जुन चाहिँ मल, तरकारी, दुध सबै इन्क्लुड गर्दा 1.5 लाख जति हुन्छ।
5: आफ्नो लगानीप्रति पूर्ण रूपमा सन्तुष्ट रहेको बताउनु हुने फुर्बा जहाँ चुनौती त्यहाँ अवसरको मन्त्रलाई सिरोपर गर्दै आइरहेको बताउनुहुन्छ। आजसम्म आफ्नो गाई पालन व्यवसायमा कुनै पनि रोग तथा ठुला चुनौतीको सामना गर्नु नपरेको उहाँको भनाइ छ।
6: सन्तुष्टि नै छु, जुन अब हामीले जति लगानी गरेका छौँ सन्तुष्टि नभएको भएदेखि 13-13 वर्षसम्म कसैले पनि व्यवसाय सञ्चालन गरेको कमै होला नेपालमा। अब यो भनेको ठुलो व्यवसाय भयो, लाइफ स्टक भनेको एउटा रिस्क पनि छ अवसर पनि छ, जहाँतिर तपाईँको चुनौती छ त्यहाँ चाहिँ अवसर पनि हुन्छ नि, त्यो भएको हुनाले यसमा म सन्तुष्टि नै छु। रोगको प्रकोप आयो, उदाहरणको लागि लम्पी स्किन आयो, खोरेद रोग आयो, त्यसपछि यो प्रोडक्सन भनेको जिरो हो। अहिले प्रोडक्सन 30 लिटर दियो भने त्यो खोरेद लाग्यो अथवा लम्पी स्किन लाग्यो आयो भने रोग आयोहरू भने त्यो चाहिँ जिरो नै हुन्छ।
5: गाई पालन व्यवसायका लागि अति आवश्यक पर्ने घाँस अथवा साइलेज मूलत आफै बनाउने र नपुगेको तराईबाट मगाउने फुर्बा बताउनुहुन्छ।
6: घाँसपात भनेको हाम्रो साइलेज तराईबाटै आउँछ, अलिअलि हामी यहीँ बनाउँछौँ। अब घाँस खेती हाम्रो यहाँ लगभग 43-44 रोपनी जतिमा घाँस खेती पनि छ हाम्रो। अनि अब दाना भनेको हाम्रो आफ्नै दाना फ्याक्ट्री छ, फिड सप्लिमेन्ट त्यही त हो नि, भुसा भनेको तराईबाटै आउने चिज हो, म्याक्सिमम तराईबाटै आउँछ।
5: तुलनात्मक रूपमा दुग्धजन्य उत्पादनको बजार राम्रै छ तर बजार व्यवस्थापनमा राज्यको प्रत्यक्ष सहयोग छैन, शेर्पाको भनाइ छ। बेला बेला राज्यको व्यवहार देख्दा दोस्रो दर्जाको नागरिक भएको अनुभूति आफूलाई हुने गरेको उहाँ बताउनुहुन्छ।
6: कम्पेरिटिभली राम्रै भन्नुपर्छ यसलाई। चुनौती भनेको यस्तो छ कि अब यसमा सबै रिस्क भनेको हामी आफैले उठाउनु पर्छ, यसमा सरकारको कुनै पनि सपोर्ट छैन। सपोर्ट छैन भनौँ भने इन्सुरेन्समा अलिकति सपोर्ट छ, त्यो पनि एकदम यति समस्या छ कि जुन चाहिँ अब हामीले कुनै पनि गाई क्लेम पर्यो भने त्यो क्लेम लिनुलाई हामीलाई कम्तीमा 6-7 महिना लाग्छ र हामीले धेरै डकुमेन्टहरू बुझाउनु पर्छ। यो व्यवसाय गर्दा चाहिँ नेपाली जस्तो नभएर कुनै देशमा गएर चाहिँ काम गरे जस्तो फिल हुन्छ कहिलेकाहीँ चाहिँ, कहिलेकाहीँ होइन समग्रमा भन्नुपर्दा त्यस्तै हो। हामी चाहिँ नेपाली होइन कि दोस्रो दर्जाको जस्तो चाहिँ सरकारको तर्फबाट व्यवहार हुन्छ हामीलाई।
5: राज्यले गर्नुपर्ने खासै ठुलो केही छ जस्तो त लाग्दैन, व्यवसाय गर्ने सोच तथा योजना भएर मात्रै नपुग्ने रहेछ। सम्पत्ति धरौटी नराखी ऋण नपाइने गलत नियमले गर्दा नेपाली युवाहरू विदेशिनु परेको यथार्थ फुर्बाले महसुस गर्नुभएको छ।
6: राज्यले त खासै त्यत्रो ठुलो भूमिका खेल्नुपर्छ जस्तो लाग्दैन कि, जुन चाहिँ अब यो देशको हरेक नागरिकले ऋण लिनुको लागि उसँग धेरै सम्पत्ति हुनुपर्छ। मसँग सम्पत्ति छ भने मैले ऋण लिनु पायो, मैले दितो दिनु सक्यो भने ऋण लिनु पायो, नभए छैन कि। अरू देशमा त्यो छैन, उदाहरणको लागि इजरायलको कुरा गर्नु पर्यो भने इजरायलमा म 8 वर्ष काम गरेँ, त्यहाँ पनि मैले सुपरभाइजरमा काम गर्नु पाएँ होइन। सुरु सुरुमा त्यहाँ चाहिँ पनि म मैले तरकारी खेतीमा पनि काम गर्नु पाएँ। त्यहाँ चाहिँ कस्तो भने अब नागरिक भयो नि त, होइन, हामी नेपाली नागरिक बने जस्तै नागरिकता दिए जस्तै उनीहरूले एउटा नागरिक दिन्छ र उसको प्रोजेक्ट पेस गर्छ क्या। त्यो प्रोजेक्टको बेसमा उनीहरूले लोन पाउने हो, उसको क्यापेसिटी जति छ सरकारले उसलाई लोन दिन्छ, उसको दितो सितो यताउता केही पनि हुँदैन। र त्यो प्रोजेक्ट यदि जानी जानी फेलियर भयो भने उसले नै उसको चाहिँ तिन पुस्तेले कारवाही गर्छ। प्राकृतिक समस्या हो भने चाहिँ त्यो सरकारले लिन्छ। र कम्पेरिटिभली नेपालमा हेर्ने हो भने त्यो केही पनि छैन। सरकारले गर्नुपर्ने कुरा चाहिँ यो देशमा अधिकांश जुन युवाहरू छ नि वैदेशिक रोजगारमा बेचिएका छन्, होइन, बिजा हानेर पैसा लिएपछि त एक रुपियाँ लिए पनि बेचेकै त हो नि। हामी युवा बेचिएका छन्।
5: कम उत्पादन दिने र उत्पादन नदिने जनावरहरूको व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण बन्दै गएको, विदेशमा राज्यले व्यवस्थापन गर्ने गरेको तर नेपाल सरकारले वास्ता नगरेको फुर्वा गुनासो गर्नुहुन्छ।
6: यो देशका जनावर बेच्नु पाउँदैन। जुन चाहिँ म एउटा किसान हो, हरेक किसानलाई सोध्नुहोस् कि यो फार्ममा जति पनि हामीले पाल्छौँ 5-6 वर्षपछि यिनीहरूले प्रोडक्सन कम दिन्छ। विदेशका किसानहरू चाहिँ धनी छन्, हाम्रा देशका किसानहरू चाहिँ गरिब छन्। किनभने यो जुन अनप्रोडक्टिभ र लो प्रोडक्टिभ चिजहरू चाहिँ सरकारले लिइदियो भने, सरकारले जिम्मा लिइदियोस् न, हामी चाहिँ 2 लाख, 3 लाख, 4 लाखमा किनेर चाहिँ व्यवसाय सुरु गरेका छौँ, होइन, तर किसानको समस्या चाहिँ सरकारले साँच्चीकै सरकारले चाहिँ हामीलाई सहयोग गर्छ भने यो अनप्रोडक्टिभ र लो प्रोडक्टिभ गाईहरू गोरुहरू चाहिँ उनीहरूले किनिदिनु पर्यो, होइन, उनीहरूले व्यवस्थापन गरिदिनु पर्यो। यो समस्या ठुलो चुनौती आइरहेछ। अबको 10 वर्षपछि तपाईँ हेर्नुहोस्, यो देशमा यही तरिकाले हो भने यो गाईपालक किसानहरू खोज्नुपर्छ, कुन कुनामा छ भने खोज्नुपर्छ।
5: बजारमा अर्ग्यानिक उत्पादन पठाउने सोचका साथ तरकारी खेती समेत गर्दै आउनुभएका फुर्वा गाईको गोबरबाट गोडेउला मलको समेत उत्पादन गर्दै आउनु भएको छ। ताजा गोबर 6 महिनापछि मलको रूपमा बजार पठाउँदै आउनु भएका आङ फुर्वा शेर्पा महिनाको करिब 10 लाख गोडेउला मलबाट मात्रै आमदानी हुने गरेको बताउनुहुन्छ।
6: फुल खेती हुँदै तरकारी खेती गर्यो, तरकारी खेतीमा बढी मल चाहियो। मेरो कन्सेप्ट चाहिँ के थियो भने सकेसम्म हाइजेनिक प्रोडक्ट हामी मार्केटमा पठाउने। यो सञ्चालन भएदेखि अहिलेसम्म यो जति पनि जमिन छ यिनीहरूले रासायनिक मल भनेको देख्नु पाएको छैन, कीटनाशक औषधि भनेको देख्नु पाएको छैन। हामीले कीटनाशक युज गर्छौँ तर त्यो बायो कीटनाशक पाउँछ, र रासायनिक भनेको हामी किन्दै किन्दैनौँ र रिकमेन्ड गर्दा पनि गर्दैनौँ। हामीले चाहिँ यहाँ हाम्रो तरकारी खेती छ, धान यता उता सबै छ, हामीले धानमा पनि तपाईँको रासायनिक युज नगरिकन त्योभन्दा बढी उत्पादन निकालेर देखाएछौँ। यो चाहिँ गाईको गोबर मात्रै हो, यसमा अरू केही पनि छैन। अरूले माटो मिसाउँछ भन्छ, के मिसाउँछ भन्छ, हामी केही पनि मिसाउँदैनौँ। बोन मिल, मिट मिल यता उता मिसाउँछन् अरूले, होइन, तर हामी त्यो मिसाउँदैनौँ। हामीले जस्तो गाईले खायो त्यो गोबरलाई चाहिँ 25-35 दिनको एजिङ गरेर त्यो चाहिँ डाइरेक्टली गरेउलालाई खुवाउँछौँ। गरेउलालाई खुवाउँदाखेरि लगभग 3-4 महिना लाग्छ यो रेडी हुनलाई। सपोज आजको गोबर मार्केटसम्म जानुलाई लगभग 6 महिना जति लाग्छ, त्यति बढी टाइम लाग्छ। र यहाँ चाहिँ हामीले जुन गरेउला मलमा चाहिँ कुनै पनि मिसिनहरू युज गरेको छैन। जुन ड्राई गर्ने मिसिनहरू हुन्छ, होइन, त्योहरू विभिन्न थरीका मिसिनहरू हुन्छन्, त्यो चाहिँ युज गरेको छैन। हामीले छान्नुको लागि चाहिँ मिसिन युज गरेको छ। यसलाई म्यानेज गर्नु सक्यो भने हामीले अहिले लगभग मिनिमम 7-8 लाख, 10 लाखको चाहिँ मासिक हामी मलै बेच्छ। बजार राम्रो छ, माग हुन्छ, र क्वालिटीको दिनु पर्यो कि। क्वालिटी सामान बजारमा पठाउने हो भने हरेक चिजको चाहिँ डिमान्ड एकदम राम्रो छ।
5: गुणस्तरीयता आफूहरूको मुख्य उद्देश्य भएकाले दुधको खपत दिन दुगुना रात चौगुना बढ्दै गएको फुर्वाको अनुभव छ।
6: हामीले सुरुदेखि नै क्वालिटी मेन्टेन गरेर न अहिले दुधको खपत अब 1200-1300 भनेको 1200-1300 होइन नि, 1200-1300 हो। त्यत्रो बेच्नु त गाह्रो हुन्छ नि त, तर मैले कुनै प्रोसेसिङ नै नगरिकन र मिल्क नै बेचिरहेछु। डिमान्ड त्यो राम्रो छ। हामी के गर्छौँ भने जुन जति पनि गाई बिरामी हुन्छ तिनीहरूलाई एन्टिबायोटिक कहिले काहीँ युज गर्नुपर्छ, त्यो दुध पनि हामी मार्केटमा पठाउँदैनौँ। त्यो पनि हामी अब बाछा बाछी टन्नै छन्, उनीहरूलाई दुध दिनै पर्छ, उनीहरूलाई दिन्छौँ हामी। र अब जस्तो कि अब हाम्रो चाहिँ ह्यान्ड टच चाहिँ हुँदैन कि, ह्यान्ड टच भन्नाले अब सरसफाइ त हुने भयो तर मिल्किङमा चाहिँ ह्यान्ड टच हुँदैन, जुन चाहिँ मिसिनले नै हुन्छ र हामी एसएस स्टिलले युज गर्छौँ। त्यो अब रबरको प्लास्टिकको बकेट यता उता हुन्छ नि त, त्योहरू हामी कहिले पनि युज गर्दैनौँ।
5: दुग्ध तथा मल खरिदकर्ता मध्ये ठुलो परिणाम लिनेहरूले फार्ममै आउने र ससाना खरिदकर्ताहरूले बौद्धमा रहेको फुर्बाको पसलबाट खरिद गर्न सक्ने उहाँको भनाइ छ।
6: गाडी गाडी हो भने यहीँ आउनुपर्छ, नत्र भने सानो सानो थोरै थोरै लिने हो नि त, हाम्रो पसलमा आउनु भए पनि हुन्छ। हाम्रो पसलमा चाहिँ दुध, दही, पनिर, नौनी घिउ र खारेको घिउ, नौनी घिउ र खारेको घिउ चाहिँ धेरै कम मात्रामा हुन्छ, किनभने अब दुधको डिमान्ड नै बढेपछि त्यो नौनी घिउहरू धेरै कम हुन्छ र हामी अरूको घिउहरू ल्याएर हामी बेच्दैनौँ। बल्कमा होलसेलरलाई नै बेच्छौँ प्रायः चाहिँ, त्यहाँबाट थोरै जान्छ र प्रायः चाहिँ हामी किसानलाई डाइरेक्ट बेच्छौँ, किनभने किसानलाई सस्तोमा पाएन उनीहरूको प्रोडक्सन कस्ट कम हुन्छ र उनीहरूले फाइदा हुन्छ। यो होलसेलरबाट लानुभन्दा हामीबाट लग्यो भने किसानलाई फाइदा।
5: गाईहरू बिरामी परेका छन् अथवा छैनन्, घाँसपात खाइरहेका छन् अथवा छैनन् र गोरु खोजेको हो वा होइन जस्ता कुराहरू थाहा पाउन फुर्बाले इजरायली प्रविधिको नेक कुलर हरेक गाईको घाँटीमा झुन्ड्याउनु भएको छ।
6: घाँटीमा झुन्ड्याएको चाहिँ नेक कुलर हो, यसले चाहिँ कुनै पनि गाई बिरामी हुनेवाला छ, बिरामी भएर चाहिँ रिकभर हुँदैछ, त्यसपछि यो गाईको चाहिँ रुमेन चलेको छ छैन, यो गाईले खाएको छ छैन, यो गाई चाहिँ हिँडेको छ छैन, मुभमेन्ट गरेको छ छैन, अनि त्यसपछि अब गोरु खोज्यो, अनि गोरु खोज्यो भने चाहिँ कति बजेतिर गोरु लायो भने कति पर्सेन्ट कन्सिभ हुन्छ, त्योहरू चाहिँ सबै यसले हामीलाई चाहिँ डाटा दिन्छ, जुन चाहिँ अब मोबाइलमा हेर्नु पायो, कम्प्युटरमा, ल्यापटपमा, कम्प्युटरमा जहाँ पनि अब जुन देशमा गए पनि हेर्नु पायो कि, त्यो चाहिँ अब इन्टरनेटको थ्रु भएको हुनाले अब म चाहिँ विश्वमा जहाँ गए पनि मेरो गाई चाहिँ बिरामी भएको छ कि छैन भन्ने चाहिँ हामी आफैले हेर्न सकिन्छ, तर इन्टरनेट चाहिँ चाहियो।
5: आङ फुर्बा शेर्पाको गाई फार्ममा गाईलाई बाँध्ने गरिन्न र 24 घन्टा दाना पानी, घाँसपात दिने र गोबर सफा गर्ने नियम छ।
6: हाम्रो चाहिँ यो गाईहरू चाहिँ किन खुल्ला छोडेको भने गाईको काम भनेको खाने, बस्ने, दुध दिने, अरू काम त छैन, त्यही भएर यिनीहरूलाई हामी 24 घन्टा सफा पानी दिन्छौँ, 24 घन्टा दाना दिन्छौँ र 24 घन्टा यिनीहरूको भेट एकदम सुक्खा हुन्छ, जुन चाहिँ हामी लगभग दिनमा चाहिँ 12 घन्टामा दिनमा भनेको 12 घन्टामा हामी 4 चोटि सफा गर्छौँ।
5: आङ फुर्बा शेर्पा जस्ता अनुकरणीय युवा व्यवसायीबाट नेपाली युवाहरूले स्वदेशमै रहेर पनि आर्थिक उपार्जनको माध्यम कृषिलाई बनाउन सकिने प्रेरणा लिन सक्ने देखिन्छ। सरकारले पनि फुर्बा जस्ता व्यावसायिक र सफल कृषकका लागि सहुलियतका कार्यक्रमहरू लागू गर्नुपर्ने टटकारो आवश्यकता छ।
4: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
4: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
8: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
9: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
10: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
9: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
10: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यसबेला साँझको 7 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीबाट विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको, राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वारपार नछिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने, नेपाली सेनाद्वारा जानकारी। नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनर्स्थापनाको काम अघि बढाउन तिनै तहका सरकारसँग सभामुख डोलप्रसाद अर्यालको आग्रह। र डढेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको, विश्व मौसम संगठनको विश्लेषण।

0: सुविधा प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीडामा रहेका नागरिकहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि आज राष्ट्रको नाममा सम्बोधन गर्दै यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो।
4: यस कठिन घडीमा म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घ संस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु। यो विभाजनको समय होइन। एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
3: राष्ट्रपति पौडेलले बाढी पीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेकोमा आफू विश्वस्त रहेको बताउनुभयो। बाढी पीडित तथा प्रभावितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको सङ्केतका रूपमा बुझ्न आग्रह गर्दै राष्ट्रपति पौडेलले पीडाबाट गुज्रिरहेको यस कठिन समयमा आफू सबै प्रभावित नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ्दै गएको तापक्रम र उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएकोले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अपिल गर्नुभयो।
4: यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदछ।

0: was fine. Nepal Telecom, Rastrako Sanchar.
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल. अब केही बेर सुनाउनेछौँ लोकगीत. यसै क्रमको पहिलो गीत राख्दैछौँ मन्जु केसीको स्वरमा, गायिका स्वयंकै संकलनमा.

लोकगीत सुनाउने क्रममा भर्खरै राख्यौं सुन्दर श्रेष्ठ बुद्धि परियारको स्वरमा, बुद्धि परियारको संकलनमा अब राख्दैछौ लोकबहादुर छेत्री र बुलु मुकारुङको स्वरमा, नातिबाबु थापाको संकलनमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। लोकगीत सुनाउने क्रममा भर्खरै राख्यौं तीर्थकुमारीको स्वरमा रामहरि गुरुङको संकलनमा, अब राख्दैछौ यज्ञबहादुर गन्धर्वको स्वरमा गायक स्वयंकै संकलनमा।

0: मात्र डिटिएच सेवा डिश हो,
1: डिश हो, खुशीको कनेक्शन।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 9 बजेसम्म सुनाउनेछौ आप्रवासन संवाद कार्यक्रम।
3: आप्रवासन संवाद, कथा, श्रम र यात्राको
4: अङ्क 9, वैदेशिक रोजगारीमा प्रविधिको मार्फत हुने ठगी।
5: मोबाइलको एउटा क्लिकबाट संसारको जुनसुकै कुनामा पुगेको मानिससँग सम्पर्क गर्न सकिन्छ, रोजगारीका अवसरहरू खोज्न सकिन्छ, कम्पनीबारे जानकारी लिन सकिन्छ, कागजात पठाउन सकिन्छ र विदेश जाने प्रक्रिया समेत अघि बढाउन सकिन्छ। प्रविधिले वैदेशिक रोजगारीलाई पहिले भन्दा सहज र पहुँच योग्य बनाएको छ, तर यही प्रविधि ठगीको नयाँ माध्यम पनि बन्दैछ।
6: पछिल्लो पटक चाहिँ प्रविधि पनि ठगीको चाहिँ रूपमा चाहिँ जोडिन आएको छ।
7: सुरुमा चाहिँ मैले यो मोबाइल नै आएको विज्ञापनबाटै चाहिँ मैले थाहा पाएको हो।
5: यस्ता विज्ञापनले कतिपय अवस्थामा जीवन मरणको दोसाँधसम्म पुर्याउँछ।
8: फिल्महरूमा हेरेको छ भन्दा पनि एकदम खतरनाक भयो, फर्केर आइन्छ जस्तो अनुभव नै थिएन मसँग वहाँ हुँदा। जरी
5: ठगीमा परेर पैसा घुम्दा निरुपाय भएर उदासी बढ्छ।
9: त्यही विदेशकै त्यो पैसा फसिहाल्यो नि, हाम्रो त घरतिर बसिरहेछ।
5: साइबर स्क्याम वा प्रविधि प्रयोग गरेर गरिने ठगी बढ्दो क्रममा छन्। प्रविधि प्रयोग गरेर ठगी गर्नेहरूको टार्गेटमा वैदेशिक रोजगार वा आप्रवासनमा जान चाहनेहरू पनि परिरहेका छन्। यसकै शिकार भए विश्वास गुरुङ, जो काठमाडौँमै बारिस्टाको काम गर्थे, विदेश जाने नाममा साइबर स्क्याममा परेपछि अहिले उनी निराश भएर गाउँ फर्किएका छन्।
9: म अहिले घरतिरै छु, गाउँतिर। त्यो पहिला काठमाडौँमा जब गर्थेँ, म जब गरेर अनि पहिला बरिष्ठको ट्रेनिङ लिएँ 3-4 महिना, अनि त्यसपछि काम गरिरहेको थिएँ। दिदीहरूले नि उस भन्नुभयो, यताउता विदेशबाट यस्तो यस्तो डिमान्डहरू आउँदो रहेछ, यस्तो हुँदो रहेछ भन्यो। अनि एप्लाई गरेपछि त्यहाँबाट अनि हुन्छ हुन्छ भन्यो, कामसाम नि भएन। त्यसपछि काम नै छोड्नु भयो, काम छोडेर अहिले चाहिँ त्यही विदेशकै त्यो पैसा फसिहाल्यो, त्यहाँबाट त घरतिरै बसिरहेछ।
5: विश्वास गुरुङले केही रकम मात्र गुमाएका छन्, तर पाल्पाका श्रवण लम्सालाई त विदेश नै पुर्याइयो। जुन जोखिमपूर्ण यात्राको सुरुवात हातमा खेलाइरहेको मोबाइलबाट सुरु भएको थियो।
8: फेसबुकमा यत्तिकै हेर्दै जाँदाखेरि एउटा कम्पनीको अफर हेरेँ, हेर्दाखेरि एकदम आकर्षक थियो त्यो। अनि आकर्षक मानेपछि मैले उहाँहरूलाई फलो गरेर अनि इन्टरभ्यू रहेछ त्यति बेला फोन गरेर सोधेँ। सोद्धाखेरि यहाँ इन्टरभ्यू छ भनेर पोखरामा मलाई इन्टरभ्यूमा बोलाइयो। खास मेन पावर काठमाडौँ ब्रान्च चाहिँ पोखरामा रहेछ उहाँहरूको। इन्टरभ्यू पनि लिनुभयो त्यहाँ। त्यहाँ लिँदा पनि म पासै भएँ। त्यहाँ पनि आखिरी मान्छे आएर त्यहीँ अगाडि बसेर लिने होइन छ, त्यहाँ पनि त्यही इन्टरनेटको माध्यमबाट लिने नै रहेछ। त्यहाँ पास भएपछि पनि घर आएपछि पनि भिडियो कलबाट पनि उहाँहरूले जुम डाउनलोड गर्न लगाएर इन्टरभ्यू लिनुभयो, हिन्दी भाषामा, इङ्ग्लिसमा, नेपालीमा गरेर। त्यो चकमक देख्दाखेरि त एकदम राम्रो कम्पनी रहेछ, ल यति मान्छेमा म सिलेक्ट भएँ भन्ने एकदम खुसी थिएँ म।
5: तर त्यो कार्यालयको चमक धमक मानिस झुक्क्याउनलाई प्रयोग गरिएको प्रपञ्च थियो, जसको सुरुवात विज्ञापनबाट भएको थियो।
8: विज्ञापनमा त पुरै त्यो युरोप कन्ट्रीहरूमा जस्तो गरी ड्रेस लगाएर इलेक्ट्रिसियनको काम गरिरहेको मान्छेको फोटो राखेका थिए। तलब पनि एकदम आकर्षक नै राखेका थिए, 1800 तलब भनेर राखेका थिए त्यति बेला त्यो विज्ञापनमा। अरू प्लम्बरमा जाने मान्छेको लागि पनि त्यस्तै थियो। फेरि हामीसित सँगै गएको कोही प्लम्बर कोही इलेक्ट्रिसियन थियौँ हामी 8 जना। विज्ञापन हेर्दा त छिटो टिकट आइदिए हुन्थ्यो भन्ने खालको थियो। त्यहाँ यहाँ मैले अहिले पछिल्लो चोटि जाँदा त यहाँ घरमा पनि त पशुपालन मैले पहिल्यै पनि सुरु गरिसकेको यहाँ सबै अब 1 लाख पर्ने भैँसीलाई मैले 60-70 बेचेर गएको त्यति बेला। त्यो विज्ञापन देखेर त्यो हाउभाउ भएको भएर एकदम धेरै कमाइ हुन्छ भन्ने सोचेर गएको, फेरि जाँदाखेरि भएन।
5: श्रवण लम्साल पहिले पनि वैदेशिक रोजगारमा गएर फर्किएका व्यक्ति थिए। उनीसँग इलेक्ट्रिसियनको रूपमा काम गरेको सिप र अनुभव दुवै थियो। आफ्नो अनुभवसँग मिल्ने आकर्षक तलब सहितको विज्ञापन देखेपछि श्रवण हौसिएका थिए। श्रवण जस्तै हालचालै काठमाडौँमा कलेज पढाइरहेका विश्वराज सिग्देल पनि लोभिए। काठमाडौँमा सुख दुःख जीवन चले पनि कमाई वा बचत हुन सकेको थिएन। त्यही बेला उनले पनि फेसबुकमा विज्ञापन देखे।
7: सुरुमा त मैले यो मोबाइल नै आएको विज्ञापनबाटै चाहिँ मैले थाहा पाएको हो सर। अरू साथीभाइले पनि भन्नुभयो, तर उहाँहरूले गल्फको लागि चाहिँ जोड गर्नुभएको थियो। चाहिँ मैले भने अब जान अब गल्फ जानुभन्दा चाहिँ युरोपै जानु पाए हुन्थ्यो भन्दाखेरि त्यति भर पर्दो छैन भन्ने उहाँहरूको कुरा आइसकेपछि त्यही क्रममा चाहिँ मोबाइल चलाउँदै जाने क्रम भयो। चलाउँदै जाँदाखेरि ग्रिन एप्पलले पटक विज्ञापन गराएको, त्यही विज्ञापनको आधारमा त्यहाँ
5: कम्पनीको कार्यालय जाँदा देखेको भिड पनि विश्वराजलाई विश्वास गर्ने आधार बन्यो। उनलाई लाग्यो कि यति धेरै मान्छे आउने कार्यालयका सञ्चालकले ठग्दैनन्, तर त्यो भिड आफैमा योजनाबद्ध नाटक रहेको पछि मात्र थाहा पाए।
7: त्यो त बिल्कुलै नाटकीय रहेछ नि सर। अहिले त मेरो त तपाईँको चाहिँ त्यहाँनिर फसेको हो, यहीँ तपाईँको 8-10 जनाबाटै चाहिँ तपाईँको लगभग करोड उठाएको रहेछ कि अरूबाट कति छग्यो। त्यहाँ त मान्छे त सयौँ मान्छे थिए सर, लाइनमा थिए, तर अन्तिममा फेरि कुनै पनि साथीहरूको नआउने आए, एक दुईजनाको आयो भन्ने यस्तै ढाँडफल गरी चलेको रहेछ सर। एकदमै ठिक भरमा परियो सर।
5: डिजिटल राइट्सका एक अभियन्ता तथा अधिवक्ता रुक्मिनी महर्जनका अनुसार विश्वास, श्रवण र विश्वराज ठगिएका तरिका पछिल्लो समय विकसित ट्रेन्ड हो।
6: हामीले पछिल्लो पटकको घटनाहरू हेर्यौँ भने चाहिँ नेपालमा चाहिँ धेरै व्यक्तिहरूलाई चाहिँ विदेशमा जाने सोच बनाउने व्यक्तिहरूले चाहिँ फेसबुकमा, वाट्सएपमा, टिकटकमा देखिने भिडियोहरू हेरेर विदेश जाने सपना बनाउनुहुन्छ, अनि त्यो भिडियो पछि चाहिँ सम्पर्कहरू बनाउँदाखेरि चाहिँ ठगिने अवस्थाहरू चाहिँ देखिन्छ। भिडियो हेर्दाखेरि चाहिँ केही चाहिँ एआई जेनेरेटेड भिडियो हुन्छ, केही चाहिँ साँच्चै विदेशमा वा ठुलो होटेलमा खिचेको भिडियोहरू देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ विदेश जाँदाखेरि चाहिँ जीवन नै काया पलट हुन्छ भन्ने अपेक्षाहरू जागृत हुन्छ, तर त्यो भिडियोहरू चाहिँ त्यस्तो भिडियोहरू फेसबुक, टिकटक होइन त्यसपछि आएर वाट्सएप ग्रुपहरूबाट चाहिँ ठगी हुने देखिन्छ भन्ने भयो।
5: यसरी ठगीमा संलग्नहरूले रकम हस्तान्तरण वा कारोबारका लागि भने डिजिटल वालेट प्रयोग गर्ने गरेका छन्।
6: दोस्रो हामीले हेर्यौँ भने चाहिँ विभिन्न विदेश जाने क्रममा वा विदेश जाने प्रयोजनको लागि चाहिँ विभिन्न यो डिजिटल वालेटहरूको प्रयोगहरू भएको देखिन्छ। किनभने डिजिटल वालेटहरू प्रयोग गर्दाखेरि चाहिँ बैङ्किङ च्यानलभन्दा सजिलो हुन्छ। यहाँनिर पनि डिजिटल वालेटहरू चाहिँ यो चाहिँ यो वैदेशिक रोजगारीसँग हुने ठगीसँग चाहिँ जोडिन आउँछ। मूलत सामाजिक सञ्जालहरूको प्रयोग भएको देखिन्छ। अर्को भनेको चाहिँ डिजिटल वालेटहरू चाहिँ प्रयोग भएको देखिन्छ।
5: डिजिटल वालेट भन्नाले मोबाइल वा कम्प्युटर मार्फत पैसा राख्ने, पठाउने, प्राप्त गर्ने र विभिन्न वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्ने विद्युतीय माध्यम हो। नेपालको सन्दर्भमा यी सेवा वा खल्ती एप्सहरू यसका उदाहरण हुन्। अहिले तपाईँ म दीपक समीरको साथमा रेडियो कार्यक्रम आप्रवासन संवाद सुन्दै हुनुहुन्छ। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा, श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा तयार पारिएको हो र आज हामी वैदेशिक रोजगारीमा प्रविधि मार्फत ठगी जालको विषयमा कुरा गरिरहेका छौँ र यसमा कसरी ठगिन पुगिए त विश्वास गरौँ।
9: इन्टरनेटबाट खासमा दिदीहरूले युरोपको हालेको थियो पहिला, अनि कुर्दा कुर्दा नभएपछि अनि त्यता नि पैसा फसेको थियो आफ्नो मान्छेसँग, अनि पैसा सैसा पछि निकालेर फेरि दिदीले यताउता टक्कै थ्रोबाट यता यो भिजिट भिसामा अनि त्यसरी पठाउँछ अरे भन्ने त्यो लिङ्कहरू पठाउनु भयो, अनि मलाई नै हेर्न लगाउनु भयो। अनि हेरेको यस्तो यस्तो एक महिनामा हुन्छ, 15-20 दिनमा उडाइदिन्छु, स्योर हुन्छ भनेर विश्वास गरेँ। त्यसपछि पैसा मागेर स्योरै हुन्छ भनेर कुराकानी दिदीसँग नि, अब दिदीले ट्रस्ट गर्नुभयो जस्तो।
5: कहिलेकाहीँ वैदेशिक रोजगारीमा जाने निर्णयमा परिवारका सदस्य र साथीभाइको पनि भूमिका देखिन्छ र साइबर स्क्याममा पर्नमा पनि कहिलेकाहीँ परिवारको भूमिका देखिन्छ। दिदीको कारण जसरी विश्वास गुरुङ ठगिन पुगे, त्यस्तै विश्वराज सिग्देलको निर्णयमा पनि कहीँ न कहीँ परिवार जोडिन आइपुग्छ।
7: घर परिवारबाट पनि अलिकति आत्तिएको थिएँ, घर परिवारले पनि विदेश गइदिए हुन्थ्यो, अलिकति कमाइदिए हुन्थ्यो भन्ने लागेको, र म यहाँ पढेर बसेको भनेको तर पैसा कमाउन नसकेको भएको हुनाले आत्तिरहेको मौका थियो। र त्यो समयमा यहाँ काठमाडौँ दिल्ली बजारमा चाहिँ तपाईँको ग्रिन एप्पल भन्ने को एउटा संस्था रहेछ, त्यसले पहिलाको रेकर्ड हेर्दा अघिल्लो रेकर्डहरू हेर्दाखेरि मान्छेहरू धेरै नै पठाएको रहेछ युरोपमा, त्यहाँ अस्ट्रेलिया युके को चाहिँ त्यसले एप्लाई पनि गर्दो रहेछ, अलिअलि बेसी पनि पठाएको रहेछ। मलाई के लाग्यो भने चाहिँ तपाईँको डेली बजार कुरा भनौँ न एक हिसाबको मोटोमा छ, अनि त्यहाँका मान्छेहरू हेर्दाखेरि सञ्चालकहरू हेर्दाखेरि अब जेन्युन जस्तो लाग्यो, अलिकति चाहिँ तपाईँको मेच्योर जस्तो लाग्यो, अनि भोलि बच्चन चाहिँ पक्का हो जस्तो लाग्यो। यसैको आधारमा चाहिँ मैले विश्वास गरेँ।
5: विश्वास पनि काठमाडौँको गुजारामुखी दुनियाँबाट माथि उठ्न चाहन्थे, त्यसैले दिदी मार्फत पैसा बुझाए। पैसा बुझाए पनि भिजा आएन।
9: यसरी बसिराख्नु भन्दा गएर पैसा पैसा कमाउने हुन्छ, जाउँ भने अनि पछि पैसा चाहिँ दिदीको थ्रोबाट दिदीको अकाउन्टबाट हाल्न लगायो, पैसा चाहिँ हालिदिनु भयो। पछि त एक महिना दुई महिना भन्दा भन्दै टन्नै महिना उसको गराइदिनु भयो, पछि त कन्ट्याक्टमै आउनु भएन कि उनीहरू।
5: विश्वासको विश्वास त्यो बेला टक्मगायो जुन बेला विदेश पठाउँछु भन्ने मान्छे आफै हराए। यो मामलामा विश्वास गुरुङले दिदीलाई विश्वास गरे अनि दिदी भने प्रविधिको दुरुपयोग गर्नेहरूको शिकार भइन्। सोचे जस्तो जागिरको अभाव अनि परिवारको दबावको कारण विश्वास अवैधानिक तरिका वा भिजिट भिसामा विदेश जान तयार हुँदा साइबर स्क्याममा परे।
9: कस्तो भयो भने यत्तिकै नेपाल बसेकै बसिरहेको थिएँ, जब सब काटिनु, जब खासै नहुने, पैसा नहुने भएर घरबाट नि विदेश जानुपर्छ जानुपर्छ भन्नु जानुभएको थियो। मैले अरूले मेन पावरबाट नि गर्दा इन्टरभ्यू दिने, छ सातचोटि इन्टरभ्यू दियो, कहिले कुन मेन पावरबाट भिजा नआउने त्यस्तो भएर नि दिदीहरूले है यसरी कुर्दा कुर्दातिर आउँदै आएन, बरु भिजिट भिसाबाट स्योर हुँदो रहेछ भनेर। अनि त्यो उनीहरूले नि भिडियोहरू अपलोड गर्दो रहेछ अरू मान्छेहरूलाई लगेर काममा हालिदिने, त्यस्तो भिडियोहरू हाल्दो रहेछ, अनि दिदीले नि लगाइदिँदो रहेछ काम, एप्लाई गर्न त भन्नुभयो, त्यसपछि गरेको छ पछि हेर्ने।
5: साइबर स्क्याम वा प्रविधिको प्रयोग गरेर भएको ठगीमा शिकार भएका विश्वास गुरुङ र विश्वराज सिग्देलको पैसा मात्र गुम्यो, तर पैसा नगुमे पनि राम्रो काम र आकर्षक तलब भनेर विदेश पुगेका श्रवण लम्सालले भने काम गरेर पनि तलब पाएनन्।
8: काम चाहिँ जति पनि गराउने उहाँहरूले, तर पैसा दिने बेलामा हामी आठजना गएको मध्येमा आठजनालाई खाना खानको लागि पैसा माग्दाखेरि दिने 20 रुपियाँ 30 रुपियाँ 40 रुपियाँ उहाँको दिराम, त्यतिले हामीले कति खाने हो। त्यसपछि हामीलाई मनोबल आफै घट्दै गयो, पैसा हामीले लिएर गा धन्न, मैले चाहिँ पहिलाको अनुभव त्यही दुबई जा कतार जाँदाको अनुभव भएको भएर अलिअलि पैसा पनि उहाँको पैसा उगराएर लिएर गएको भएर अलि सजिलो भयो खाना खाना गर्नलाई। पछि त गाह्रो हुँदै गयो, खाना खानालाई पनि पैसा नपाइन्, तलब एक महिना मरेपछि त अब तलब पाइन्छ भन्ने बेलामा त उहाँले त बाउन्सर लिएर आउनुभयो पिट्नलाई। कोठा चाहिँ हामीले त्यही 2-3 महिना त्यहाँ सुरुमा जुन ठाउँमा बस्यो त्यो ठाउँमा 2-3 महिना बस्दाखेरि कोठाको भाडा नतिरेर बाहिर निकालेको त 4-5 चोटि नै अनुभव छ। त्यसको त कम्पनीले भाडा नदिएर त्यहाँ भित्रबाट ल तपाईँहरू बाहिर निस्किनु भनेर, सामान त्यहीँ भित्रै छ केही भएन, तपाईँहरू बाहिर निस्किनु भनेर कोठामा ताला लगाइदिएर बाहिरै बसेको अनुभव पनि छ।
5: डिजिटल राइट्सका अभियन्ता तथा अधिवक्ता रुक्मिनी महर्जनका अनुसार वैदेशिक रोजगारमा ठगीका घटना नौला भने होइनन्, यो वैदेशिक रोजगारीको अवसरसँगै उब्जिएका समस्या र चुनौतीहरू हुन्। तर आजकल ठगीका स्वरूपहरू चाहिँ परिवर्तन भएका छन्।
6: पहिला चाहिँ फलानु देशमा पठाउँछु भनेर अर्को कुनै देशमा पठाएको होइन, करार गरेको भन्दा कम पैसा दिएको वा पठाउँछु भनेर विदेश पठाउँछु भनेर चाहिँ नपठाएको जस्तो चाहिँ ठगीको कुराहरू आउँथ्यो भने, अहिले चाहिँ हामीले हेऱ्यौँ भने सामाजिक सञ्जालमा चाहिँ कुनै एउटा चाहिँ एडभर्टाइज आउँछ, कुनै विज्ञापन आउँछ, त्यसमा न व्यक्ति चिनिन्छ न चाहिँ म्यान पावर कम्पनीहरू चिनिन्छ। सामाजिक सञ्जालकै एउटा चाहिँ भिडियो हेरेर वा एउटा विज्ञापन हेरेर मान्छेहरू चाहिँ विदेश जानको लागि भनेर होइन एकदमै धेरै पैसाहरू पठाउने वा आफ्नो सिट बुक गर्नुपर्छ भनेर पैसाहरू चाहिँ जम्मा गर्ने गर्दाखेरि चाहिँ अब चाहिँ यो एकदमै धेरै विस्तृत रूपमा नै फैलिएको छ। परम्परागत भन्दा पनि सामाजिक सञ्जालले चाहिँ सजिलो बनाएको देखिन्छ भन्ने हो। अब एउटा भिडियो, एउटा वाट्सएप, एउटा चाहिँ फेसबुकको पोस्ट हेरेर नै मान्छेहरूले चाहिँ पैसाहरू दिने र पैसाहरू आर्थिक रूपमा चाहिँ धेरै नै ठगी परेको अवस्थाहरू चाहिँ देखिन्छ।
5: किन हामी ठगिन पुग्छौँ? प्रविधि प्रयोग गरेर ठगी गर्नेले हाम्रो के कमजोरीमा समातिरहेका छन्? सबभन्दा ठुलो कुरा त हाम्रो मनोविज्ञानलाई ठगीमा लागेकाहरूले बुझेका छन् र त्यसैमा समातेर हामीलाई ठग्ने र झुक्क्याउने काम गरिरहेका छन्। नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
10: सबैभन्दा पहिला हामी लोभी छौँ, कुनै पनि कुरालाई क्रस भेरिफाई नगरिकन हामी पत्याउँछौँ, तर ह्याकरहरूले पनि त्यही किसिमको सोसियल इन्जिनियरिङ गरेर को मान्छे कस्तो किसिममा बिजी छ, उसले कस्ता कस्ता किसिममा आफूलाई आफ्नो दिनचर्या बिताउँछ भन्ने कुरा पनि उनीहरूले पत्ता लगाएर नै त्यही माध्यम अप्नाएर उनीहरूले ठगेको देखिन्छ। कुनै पनि आफूलाई आवश्यकै नपरेको लिङ्कहरू क्लिक गरिदिने, इमेलका पासवर्डहरू चाहिँ अलिक बलियो किसिमको पासवर्डहरू नराख्ने, त्यसै गरी अपरिचित व्यक्तिबाट आएका कलहरू सजिलै इन्टरटेन गर्ने र सामाजिक सञ्जालमा आफ्ना गोपनीयता अथवा सजिलो कुराहरू प्राइभेटाइज नगरिकन सबैले देख्ने गरी राख्ने र विभिन्न किसिमका ब्याङ्क तथा वित्तीय संस्था, नेपाल प्रहरी, प्रधान कार्यालय, केन्द्रीय कार्यालय, त्यसै गरी साइबर ब्युरो, अन्य जिल्ला प्रहरी कार्यालयबाट प्रसारण भएका सूचनामूलक जानकारीहरू नहेर्ने अथवा हेरे पनि त्यो आफूमै सीमित गरेर अरूलाई सेयर नगर्ने कारणले गर्दा ठगिएको।
5: प्रवक्ता गिरीको भनाइमा अधिवक्ता रुक्मिनी महर्जन पनि सहमत देखिन्छन्। धेरै कमाउने अनि राम्रो जीवन बिताउने भन्ने हाम्रो चाहनालाई साइबर स्क्याममा संलग्नहरूले बुझेका छन्। वैदेशिक रोजगार वा श्रम आप्रवासनमा जान चाहनेहरूले एजेन्टमाथि शङ्का नगर्ने वा अति विश्वास गर्ने कारण साइबर स्क्याममा परिरहेका छन्।
6: अब यसमा चाहिँ दुईटा कुरा छ। एउटा भनेको चाहिँ जब हामी यो नक्कली विज्ञापनदेखि लिएर विदेशको चाहिँ जीवन शैलीदेखि लिएर विदेशको चाहिँ हामी भिडियोहरू हेरेपछि चाहिँ एकदमै धेरै अहिले नै यो सिट बुकिङ गरेन भने चाहिँ पाइँदैन, एकदमै सीमित अवसर छ भन्ने भइसकेपछि यो एकदम धेरै मानसिक रूपमै मान्छेहरूले चाहिँ होइन यो मौका चाहिँ उम्काउनै हुँदैन भन्ने हिसाबले चाहिँ थप जानकारी के नै पुष्टि नगरिकन चाहिँ पैसा पठाउने गरेको देखिन्छ। यसमा चाहिँ अलिकति मानवीय कमजोरीहरू देखिन्छ भन्ने भयो। दोस्रो चाहिँ कहिलेकाहीँ हामी मानिसहरूलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ ठगी चाहिँ हुन्छ तर मलाई चाहिँ हुँदैन भन्ने हुन्छ, होइन? त्यसले गर्दाखेरि चाहिँ थाहा पाएका शिक्षित होइन व्यक्तिहरू पनि ठगीमा परेको देखिन्छ भन्ने कुरा भयो। तेस्रो चाहिँ हुन चाहिँ हामीले साइबर ब्युरोदेखि लिएर वैदेशिक रोजगार विभागदेखि लिएर चाहिँ विभिन्न सङ्घ संस्थाहरूले चाहिँ वैदेशिक ठगी हुन्छ भनेर क्याम्पेनहरू अभियानहरू गरेको पनि देखिन्छ, तर ती अभियानहरू चाहिँ अझै पनि सबैतिर नपुगेको देखिन्छ। त्यो भएर चाहिँ एकदमै धेरै अशिक्षाले, जनचेतनाको कमीले मात्रै होइन विभिन्न कारणहरूले गर्दाखेरि चाहिँ मान्छेहरू ठगीमा परेको देखिन्छ।
5: वैदेशिक रोजगारीमा जाने देशहरूको संख्या बढेसँगै यो क्षेत्र फराकिलो भएको छ, तर यसको दायरा फराकिलो भएसँगै चुनौतीहरू पनि बढेका छन्। अझ शिक्षित र जाने बुझेका मान्छेहरू ठगिने क्रम पनि बढेको छ।
6: हाम्रो बुझाइ के हुन्छ भन्दाखेरि अलि अशिक्षित व्यक्तिहरू चाहिँ ठगीमा पर्छन् वा दुर्गम भेगका व्यक्तिहरू चाहिँ ठगीमा पर्छन् वा महिलाहरू चाहिँ ठगीमा पर्छन् भन्ने चाहिँ हाम्रो सामान्य बुझाइ हुन्छ। तर पछिल्लो पटकको घटनाहरू हामीले हेऱ्यौँ भने वैदेशिक रोजगार विभागमा चाहिँ गत साल हामीले कम्तीमा 5,000 धेरै ठगीको उजुरीहरू परेको देखिन्छ, होइन? अब सबैले उजुरी गरे कि गरेन भन्ने फरक भयो, तर दर्ता भएको उजुरीको संख्या नै हजारौँमा चाहिँ देखिन्छ भन्ने हो। त्यसले के देखाउँछ भन्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ हाम्रो नयाँ यो जाने डेस्टिनेसन कन्ट्री हुन्छ नि, जान खोज्ने देशहरू, यो गन्तव्य देशहरूले पनि यो फरक चाहिँ पार्छ भन्ने देखिन्छ। जस्तै क्यानाडा भयो, युरोपेली देशहरू भयो भने अलि शिक्षित व्यक्तिहरू चाहिँ त्यो ठगीमा परेको देखिन्छ भन्ने हो। अब ठगीमा चाहिँ बैङ्कको म्यानेजरदेखि लिएर विश्वविद्यालयको उप प्राध्यापकहरूदेखि लिएर सरकारी कर्मचारीहरू चाहिँ यस्तै व्यक्तिहरू चाहिँ ठगीमा परिरहेछ भनेर भन्न चाहिँ गाह्रो छ, होइन? इन्टरनेटको पहुँचले गर्दाखेरि चाहिँ पहिलाभन्दा यो फरक तरिकाले छ र अझ धेरै फैलिएको अवस्थाहरू चाहिँ देखिन्छ। शिक्षित व्यक्तिहरूदेखि लिएर डक्टर, इन्जिनियर, प्रोफेसरहरू, उप प्राध्यापकहरूदेखि लिएर चाहिँ एकदमै सामान्य व्यक्तिहरू पनि ठगीमा चाहिँ परेको देखिन्छ।
5: ठगिएपछि वा ठगिएको थाहा पाएपछि कानुनी उपचार खोज्नुपर्छ। त्यसको लागि आफूले कारोबार गरेका प्रमाणहरू चाहिँ राख्नुपर्छ, जसले अन्याय भए पनि रकम भने फिर्ता हुन्छ। नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
10: आफूले भुक्तानी गरेका सम्पूर्ण भुक्तानीको स्क्रिनसटहरू गरेर राख्नु पर्यो। कसैले देख्ला, कसैले भन्ला भनेर त्यसलाई मेटाउनु भएन। तत्काल उहाँहरूले चाहिँ मेरो यो पैसा यो यो खातामा गएको छ भनेर भनिदिनु भयो भने हामी तत्काल उक्त ब्याङ्क तथा वित्तीय संस्थालाई पत्राचार गरेर उहाँहरूको सम्पूर्ण डिटेल्स र उहाँहरूको पैसा गएको अन्य खाताहरूको डिटेल्ससँगै पत्ता लगाउँछौँ, उहाँहरूको पैसा फिर्ता गर्ने कोसिस।
5: प्रवक्ता गिरीका अनुसार वैदेशिक रोजगारसँग जोडिएका कुनै पनि उजुरी वैदेशिक रोजगार विभागमा जान्छ, तसर्थ वैदेशिक रोजगारीमा भए पनि अन्य शीर्षकमा जोडिएका घटनाहरू मात्र साइबर ब्युरोमा आउँछन्। जस्तो कि
10: वैदेशिक रोजगारमा जाने क्रममा सस्तोमा टिकट मिलाइदिन्छु भनेर त्यसै गरी विभिन्न सामाजिक सञ्जालबाट विदेशमा चाहिँ उच्च प्रतिफल प्राप्त हुने अथवा उच्च लेभलको चाहिँ पारिश्रमिक प्राप्त हुने भनेर सामाजिक सञ्जालकै भ्रममा परेर व्यक्तिहरू नभेटिकन सामाजिक सञ्जालकै भ्रममा परेर आफ्नो पैसा कमाउने व्यक्तिहरू गुमाउने व्यक्तिहरू चाहिँ केही उजुरी चाहिँ परेका छन्।
5: प्रवक्ता गिरीका अनुसार आर्थिक वर्ष 2082-83 89 अप्रत्यक्ष रूपमा वैदेशिक रोजगारीसँग जोडिएका साइबर स्क्यामका घटनामा उजुरी परेका छन् र सामाजिक सञ्जालमा कुनै पनि विज्ञापन फैलाउन सजिलो भएकोले यस्तो घटना अझै बढ्न सक्ने बताउनुहुन्छ डिजिटल राइट्स अभियन्ता तथा अधिवक्ता रुक्मिणी महर्षन।
6: यो एकैचोटि एम्प्लिफाई भएर चाहिँ धेरै मान्छेहरूको चाहिँ पहुँचमा पुग्ने भयो, त्यो भएर चाहिँ जोखिम चाहिँ बढिरहेको छ भन्ने कुराहरू भयो र यो चाहिँ दिनौँ बढ्नेवाला पनि छ क्या। त्यो भएर चाहिँ अझ धेरै द्रुत गतिमा चाहिँ जनचेतनाको काम गर्नुपर्छ, अलि धेरै संयन्त्रहरू बनाएर चाहिँ यो चाहिँ साँच्चै नै पुष्टि भएको चाहिँ यो चाहिँ विज्ञापन हो यो चाहिँ होइन भन्ने मेकानिजमहरू चाहिँ बनाउनुपर्छ।
5: संयन्त्र बनाउने कुरा त छँदैछ, तर साइबर ब्युरोका प्रवक्ताका अनुसार हामी आफै सावधानी अपनाएर पनि साइबर स्क्यामबाट बस्न सक्छौँ। त्यसैले वैदेशिक रोजगारीमा जाँदा डिजिटल दुनियाँका विज्ञापनको तथ्य जाँच्नुपर्ने बताउँछन् नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीप कुमार गिरी।
10: उक्त बुस्ट गरिएका सूचनाहरूमा कुनै न कुनै ठेगाना त हुन्छ नि, हो उक्त ठेगानामा लेखिएका कुराहरूमा क्रस भेरिफाई गर्नु पर्यो। त्यही सामाजिक सञ्जालमा लेखिएको विज्ञापनकै भरमा अनि उनीहरूले भनेकै प्रक्रिया अनुसार विभिन्न खातामा पैसा हाल्ने अथवा ट्याक्स तिर्ने भन्ने यस्ता गर्नु भएन। त्यो उक्त आएको विज्ञापनलाई अन्य आधिकारिक निकायबाट भेरिफाई नगरिकन कुनै पनि विज्ञापनलाई झट्टै विश्वास नगरिहाल्नको लागि म सम्पूर्णमा अनुरोध गर्दछु। हामीले पटक पटक भनेका छौँ, कुनै पनि व्यक्तिले शङ्कास्पद लिङ्कहरू क्लिक गर्नु हुँदैन, आफ्नो इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो। सहजै रूपमा कुनै पनि ह्याकरले अथवा अर्को आपराधिक मानसिकता भएका व्यक्तिहरूले अनुमान गर्न सक्ने किसिमको पासवर्डहरू राख्नु भएन। त्यसै गरी ओटिपी कोड, ब्याङ्क डिटेल, पिन नम्बरहरू कुनै पनि बहानामा, कुनै पनि प्रभावमा र कुनै पनि अभावमा कसैसँग सेयर गर्नु भएन र आफ्नो एकाउन्टहरू कसैलाई पनि प्रयोग गर्न पनि दिनु हुँदैन, जसले गर्दा आफू फस्ने सम्भावना हुन्छ भने अपरिचित व्यक्तिबाट आएका विशेष गरी वाट्सएपमा, टेलिग्राममा, इमोमा अथवा भाइबरमा आएका कलहरू इन्टरटेन गर्नु हुँदैन भने सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ सबैभन्दा ठुलो कुरा गोपनीयता कायम राख्नुपर्छ। आफ्नो फोटो, भिडियो, प्रोफाइलहरू चाहिँ सकेसम्म प्राइभेटाइज गर्नुपर्छ।
5: वैदेशिक रोजगारीमा जानु अघि सूचना जाँचौँ, रोजगारदाता र म्यान पावर कम्पनीको आधिकारिकता पुष्टि गरौँ, कागजात आफै बुझौँ र अपरिचित व्यक्तिलाई पैसा वा व्यक्तिगत विवरण नदिऊँ। याद राखौँ कि प्रविधि आफै समस्या होइन, प्रविधिको असावधानीपूर्ण प्रयोग चाहिँ समस्या हो। सही सूचना, सचेत निर्णय र सुरक्षित डिजिटल व्यवहारले वैदेशिक रोजगारीको यात्रालाई सुरक्षित बनाउन सक्छ।
4: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्धनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा वैदेशिक रोजगारीमा प्रविधि मार्फत हुने ठगीबारे कुरा गर्यौँ। आप्रवासन संवादको 10 अङ्क पर्सि बुधबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तुता दीपक समीर, प्रविधिज्ञ दिनेश प्रजापतिसँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, युवराज पङ्गाली र स्मृति खनालसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।
11: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएमको विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो। कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्। ती विचारहरूले आइओएमको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
13: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
14: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
15: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
16: हो र
15: हो नि, चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
15: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
15: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
19: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
20: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
21: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
20: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
21: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
22: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
23: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
24: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
20: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
25: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
20: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
25: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
22: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्पराको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीबाट विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वारपार नछिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाद्वारा जानकारी। नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाको काम अघि बढाउन तीनै तहका सरकारसँग सभामुख डोल प्रसाद दरियालको आग्रह। र डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको विश्व मौसम संगठनको विश्लेषण। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट घरबार विहीन भएका आफन्त गुमाएका विस्थापित भई पीडामा रहेका नागरिकहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो।
1: यस कठिन घडीमा म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घ संस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु। यो विभाजनको समय होइन। एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
0: राष्ट्रपति पौडेलले बाढी पीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनस्थापनाका कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेकोमा आफू विश्वस्त रहेको पनि बताउनुभयो। बाढी पीडित तथा प्रभावितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न आग्रह गर्दै राष्ट्रपति पौडेलले पीडाबाट गुज्रिरहेको यस कठिन समयमा आफू सबै प्रभावित नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ्दै गएको तापक्रम र उच्च उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएकाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अपिल गर्नुभयो।
1: यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराए। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
0: राष्ट्रपति पौडेलले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला अहिले जोखिममा रहेकोले अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित बनाउन राज्य सचेत रहनुपर्ने बताउनुभयो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढाएको बताउनुभयो। सहायक रथी थापाले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ठूलो ढुङ्गा लेदोका साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत खोजी कार्य जारी रहेको र टनेलमा ब्रेक थ्रू नभएसम्म खोजी जारी रहने बताउनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा बाढीको समय धेरैजसो कर्मचारीहरू सुरुङभित्र नै नभएको जानकारी दिनुभयो। उहाँले सरकारको निर्देशन बमोजिम विपदसँग सम्बद्ध सबै निकायसँग समन्वय र

को वेबसाइटमा समेत अपलोड गरिएको छ। यसैबीच भोटे कोशी बाढी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। रसुवाको भोटेकोसीमा गएको बाढीमा परेर 34 देशका 587 विदेशी पर्यटक बेपत्ता भएका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, लाटभियाका 33, चीनका 26 बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। यस्तै रसियाका 8, सिङ्गापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरेर 161 पुरुष र 27 महिला बेपत्ता भएको विभागले जनाएको छ। हालसम्म 307 विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।

0: फोन गर्नुहोस् डेटा चलाउन सजिलो छ एकैसाथ
1: फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: विज्ञापनपछि अब बाँकी समाचार सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ धादिङको गल्छी स्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउन सरकारको पहिलो दायित्व भएको बताउनुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज टेलिफोन वार्ता गर्नुभएको छ टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर बाढी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न आज साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरु थिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिव सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज 1,38,79,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ भारी वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत झ्यारी गमगढी र गमगढी छायल बगर सडक खण्ड करिब एक महिनादेखि अवरुद्ध हुँदा मुगुको जनजीवन प्रभावित भएको छ लामो समयदेखि सडक सञ्चालनमा आउन नसक्दा जिल्लामा दैनिक उपभोग्य वस्तु एलपी ग्यास निर्माण सामग्री लगायत अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको हो सडक अवरुद्ध भएपछि नेपालगञ्ज लगायतका बजारबाट मुगुतर्फ जाने खाद्यान्न ग्यास तथा अन्य सामग्री बीच बाटोमै रोकिएका छन् ताप्लेजुङको मेरिङदेन गाउँपालिका 3 दोभान बजार स्थित मौवा खोलामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण वेनियर तर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज बिहान मैवा खोलाको पुलको छेउबाट करिब 15 मिटर तल खसेर खोलाले बगाएको थियो अब अन्तर्राष्ट्रिय समाचार विश्व मौसम संगठनले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ

0: संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढेलोको आवृत्ति र तीव्रता बढ्दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको पनि जनाएको छ। डढेलोबाट निस्कने धुवामा 2.5 माइक्रोमिटरभन्दा साना सूक्ष्म कण हुन्छन्। यस्तो कण फोक्सोको गहिराईसम्म पुग्नुका साथै रक्त सञ्चार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छन्। अब आर्थिक समाचार।
1: सरकारले भोटिकोसी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढी पीडित व्यवसायीका लागि राहत, कर छुट, भन्सार महसुल छुट, ऋण तथा ब्याजमा सहुलियत र बिमा दावी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा उद्योग, व्यापार, व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले व्यवसाय पुनरुत्थानको लागि यस्तो प्याकेज घोषणा गरेको हो। व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गतको प्याकेजमा क्षतिग्रस्त व्यवसायिक सवारी पुनः आयातमा महसुल छुट दिने, प्लान्ट, मेसिनरी र उपकरण आयातमा महसुल छुट दिने, बाटैमा नष्ट भएका आयातित वस्तुको महसुल समायोजन गर्ने, कर विवरण र कर दाखिलाको म्याद 2083 कार्तिक 25 गतेसम्म थप गर्ने लगायत रहेका छन्। त्यस्तै क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी सहज बनाउने, प्रभावित व्यक्तिलाई आयकरमा पूर्ण छुट दिने, स्थानीय कर र शुल्कमा सहुलियत दिने, बैंक कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने, सवारी र उपकरण पुनः खरिदका लागि सहुलियत कर्जा दिने लगायतका विषयहरू छन्। नेपाली स्याउको राजधानी मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। गत भदौ 8 गतेको जिल्ला स्तरीय निर्णय अनुसार भदौ 22 ढिलो पाक्ने स्याउ टिप्ने निर्णय गरिएको थियो। सोही निर्णय अनुसार सोमबारदेखि स्याउ टिप्न खुला गरिएको हो। यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ 15 गतेदेखि टिपाई गर्न पाइने निर्णय भएको थियो। सोमबारदेखि ढिलो पाक्ने स्याउको बगैंचामा टिपाई गर्न पाइने गरी खुला गरिएको हो। मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिपाई खुला भएसँगै स्याउ बगैंचामा धमाधम स्याउ टिप्न शुरू भएको छ। मुस्ताङमा गत वर्ष 1,10,23,00,000 रुपियाँ बराबरको स्याउ उत्पादन भएको थियो। कर्णालीको स्याउ लगायत अर्ग्यानिक उत्पादनको प्रदर्शनी सोमबारदेखि काठमाडौँमा शुरू भएको छ। कर्णाली प्रदेशको जुम्लाको स्याउ काठमाडौँमा बिक्रीका लागि संघीय र कर्णाली प्रदेशका कृषि मन्त्रालयको सहजीकरणमा भद्रकाली प्लाजा स्थित नेपाल कृषि अनुसन्धान परिषद नार्क परिषदमा प्रदर्शनी एवं बिक्री सप्ताह शुरू भएको हो। जुम्लाको स्याउ सुर्खेत र काठमाडौँमा प्रदर्शनका लागि क्रियाशील चन्दननाथ बहुद्देश्य सहकारी संस्थाका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले रासायनिक पदार्थ नराखी 1 महिनासम्म शुद्ध र ताजा राखेर जुम्लाको अर्ग्यानिक स्याउ बिक्री वितरण गर्न थालिएको जानकारी दिनुभयो। नार्क परिसरमा प्रदर्शनीमा राखिएको स्याउ गुणस्तर अनुसार प्रति किलो 200, 250 र 300 रुपियाँमा बिक्री भइरहेको छ। यो साताको पहिलो कारोबार दिन नेपाली सेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ। गत साताको पछिल्लो 3 कारोबार दिनदेखि बढिरहेको नेप्सेले सोमबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक 18.07 अङ्कले बढेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्सेसँगै सोमबार बजारको कारोबार रकम पनि बढेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: काठमाडौँमा जारी नेपाल भलिबल लिग एनभिएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गर्दा मधेस वारिसले फेरि पराजय बेहोरेको छ। सोमबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कभरहलमा सम्पन्न खेलमा अन्नपूर्णले मधेसलाई 3-1 सेटमा हरायो। मधेसले पहिलो खेलमा सगरमाथासँग 3-1 हार बेहोरेको थियो। शनिबार दोस्रो खेलमा मधेस काठमाडौँ रेडसँग 3-2 हार्यो। अन्नपूर्णले आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग 3-1 पराजय बेहोरेको थियो। त्यसपछि आइतबार अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 हरायो। नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल प्रिमियर लिग एनपिएलको मीडिया तथा टिकटिङ राइट्स 33 करोड भन्दा बढीमा बिक्री गरेको छ। एनपिएल 3 लागि ओटिटी टेलिभिजन प्रसारण तथा टिकटिङ राइट्स अलग अलग कम्पनीले पाएका छन्। ओल्ड वाइड ओटिटी अधिकार नेट टिभी प्रालीले पाएको छ। उसले 18,40,00,000 रुपियाँमा यो अधिकार प्राप्त गरेको क्यानले जनाएको छ। त्यस्तै नेपाल क्षेत्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क प्रालीले 14,46,00,000 रुपियाँमा खरिद गरेको छ। टिकटिङ अधिकार भने ई सेवा लिमिटेडले 85,00,000 रुपियाँमा प्राप्त गरेको क्यानले जनाएको छ। सम्झौता अनुसार टिकट बिक्रीबाट प्राप्त आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। राइट्सबाट क्यानले 33,53,00,000 रुपियाँ आमदानी गर्नेछ। 8 टोलीको सहभागितामा एनपिएल अक्टोबर 26 सुरु हुनेछ। आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण यही भदौ 31 असोज 2 गतिसम्म हुने भएको छ। ठमेल स्थित आरम्भ संस्कार विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत अखिल नेपाल टेबल टेनिस संघको सहकार्यमा हुन लागेको प्रतियोगिता लैनचोर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। सोमबार आयोजक आरम्भ संस्कार विद्यालयले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो। आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूबाट महिला र पुरुष दुवै खेलाडी तथा टिमहरूको सहभागिता रहनेछ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय एवं अब मौसम। आज राति देशको हिमाली पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको हिमाली पहाडी र तराई, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढीबाट विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वारपार नछिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाद्वारा जानकारी। नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाको काम अघि बढाउन तीनै तहका सरकारसँग सभामुख टोल प्रसाद अरियालको आग्रह। र डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको विश्व मौसम संगठनको विश्लेषण। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र।

0: नमस्कार। हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। विशेष गरी मधेस तराईमा फैलिएको बसोबास भएको एउटा विशिष्ट जाति रहेको छ, बरै जाति। पारम्परिक रूपमा पानको खेती गर्ने र पान चुना र सुपारीको व्यवसाय गर्ने जाति हो बरै जाति। यसरी पान खेतीमा आफ्नो पारम्परिक विशिष्टता भएको बरै जातिको आफ्नै ऐतिहासिक विषयवस्तुहरू पाइन्छन्। पर्सा र रूपन्देही जिल्लामा बरैहरूको तुलनात्मक रूपमा बढी बसोबास पाइन्छ। 2078 सालको पछिल्लो जनगणना अनुसार 49 क्रममा पर्ने बरै जातिको संस्कार संस्कृति सम्बन्धी सामग्री आजको कार्यक्रममा समेटेका छौँ। यस सम्बन्धी सामग्री विनोद कुमार बरैले थमाउनु भएको छ र बरै समुदायको वर्तमान अवस्था र गतिविधि सम्बन्धमा उहाँसँगकै कुराकानी आजको कार्यक्रममा रहनेछ र आजको कार्यक्रमको अन्तमा एउटा लोककथा राख्नेछौँ। बरै जातिको बसोबास मधेस, लुम्बिनी र कोशी प्रदेशमा बढी पाइन्छ। बरै जातिमा चौरसिया थर बढी प्रसिद्ध छ। भगत, रावत, वर्मा, जयसवाल, शर्मा, नाग, तमोली आदि बरैहरूका प्रचलित थरहरू हुन्। तम्बोल अर्थात् पान खेतीबाट पारम्परिक प्रसिद्धि कमाएको यो जातिको कुल देवता नाग हुनुमा पानको बोट सर्प जस्तै लता लहरा भई बेरिँदै माथि चढ्ने र यसको पातले नागको फणा जस्तो आकृति दिने साथै पानको प्रारम्भिक खेती गरिने ठाउँमा नागको बास पाइन्छ भन्ने मान्यताले यस जातिमा नाग पूजाको प्रचलन भएको विश्वास गरिन्छ। यसरी बरैका केही समुदायले नाग वा नागवंशी उपनाम अवलम्बन गरेको पाइन्छ। बरैहरू आफ्नो पूजा विधिबाट असिना र हुरी बतास कम गराई वा फर्काई आफ्नो खेती सुरक्षित राख्थे भन्ने विश्वास पनि पाइन्छ। यस जातिमा सोखा बाबा शिवजीको प्रतीकको रूपमा मानिन्छ। सोखा बाबा पूजाका लागि घरको कोठाको एउटा कुनामा माटोको ढिस्को स्थान बनाइन्छ र वार्षिक रूपमा उही स्थानमा विधिविधानसहित पूजा गरिन्छ। कुल पूजाको निरन्तरता प्राय परिवारको जेठो सदस्यबाट गरिन्छ। कुल पूजामा प्रत्येक कुलमा एकजना सोखा वा धामी हुने परम्परा छ। धामीले वार्षिक कुल पूजाका बेला अन्तःकरणको चेतना जगाई कुलका देवी देवतालाई सम्झने, बोलाउने तथा पारिवारिक गल्ती वा पूजा आजाका कमी कमजोरीका लागि माफी माग्दै परिवारको कुशल मङ्गल, प्रगति, शान्ति तथा समृद्धिका लागि कुल पूजा अर्पण गर्ने चलन छ। यसका अतिरिक्त बरैहरू दुर्गा, भैरव, सभरधीर, महावीर, फुलमत्ती साथै स्थानअनुसार कालीमाई, चण्डीमाई, कोठैमाई तथा समयमाईको पूजाआजा गर्दछन्। पारम्परिक कृषि पेसादेखि वर्तमानमा शैक्षिक, प्राविधिक, राजनीतिक अनेक क्षेत्रमा सम्मिलित बरैहरूको 2068 सालको साक्षरता दर 57% बढेर 2078 सालमा 71% छ, जसमा पुरुषको साक्षरता प्रतिशत 10% बढेको छ भने महिलाको साक्षरता प्रतिशत 17% उक्लेको छ। बरै चौरसियाहरू व्यापारको सिलसिलामा विभिन्न समुदायको सम्पर्कमा हुने भएकाले बरैहरू प्राय बहुवासी भएको पाइन्छ। 1.07% बरै चौरसियाहरूको मातृभाषा नेपाली रहेको छ भनेर विनोद कुमार बरैले लेख्नु भएको छ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र, हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबारै राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी बरै जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री राख्दैछौँ। अबको क्रममा कुराकानी बरै जातिको नामकरणका ऐतिहासिक कथनहरू, बरै समाजको वर्तमान अवस्था र गतिविधि सम्बन्धमा चौरसिया समाज नेपालका सल्लाहकार विनोद कुमार बरैसँग कुराकानी गरेका छौँ। स्वागत छ कार्यक्रममा।
2: धन्यवाद।
0: नेपालमा बरै जातिको बसोबास कहाँ कहाँ छ?
2: खास गरी नेपालमा बरै जातिको बसोबास हेर्ने भने धेरै जसो मध्य प्रदेशमा, तर लुम्बिनी प्रदेशमा दोस्रो उपस्थिति रहेको छ। जिल्लागत हिसाबमा हेर्ने भने बर्दिया, बाँके, रूपन्देही, कपिलवस्तु, नवलपरासी, पर्सा, रौतहट हुँदै मोरङसम्मै रहेको छ।
0: बरै जातिले कुन कुन थर लेख्ने गर्दछन्, प्रचलनमा के कस्तो छ, कुन कुन थरलाई चाहिँ हामी बरै जातिको थर भनेर जान्न सक्छौँ?
2: बरै जातिले खास गरी पश्चिमबाट हेर्ने भने नेपालगञ्जमा तमोली, नाग लेखेको बढी पाइन्छ भने चौरसिया कमन हुँदै गएको छ। त्यस्तै रूपन्देहीतिर बरै नै लेख्ने चलन छ, र नवलपरासी र रूपन्देहीका केही क्षेत्रहरूमा बर्मा, शर्मा, जयसवाल पनि लेखिन्छ, र चौरसियाको धेरै जसो उपयोग पर्सा जिल्लामा भएको देखिन्छ। पर्सा जिल्लामा चौरसिया, बरै लेख्ने चलन छ। त्यस्तै अलि हामी पूर्वतिर सर्यो भने रौतहटतिर उतै राउत, बरै, अनि हामी जनकपुरतिर गयौँ भने भगत, राउत लेख्ने चलन छ।
0: नेपालमा चाहिँ बरै जातिको जनसङ्ख्या कति छ, कस्तो देखिन्छ तथ्याङ्कहरूमा, अघिल्लो पछिल्लो तथ्याङ्कहरूमा कस्तो छ?
2: हामीले नेपालको जनगणनाको आधार मान्यो भने 2078 जनगणनामा बरै जातिको जनसङ्ख्या 68,000 हाराहारीमा रहेको छ, र त्यो जनगणनामा महिला र पुरुषको अनुपात हेर्ने भने पुरुषहरू 48% र महिलाहरू 52% रहेका छन्। र जुन अघिल्लो जनगणनामा 80,000 हाराहारीमा थियो, र विभिन्न कारणले जनसङ्ख्या, नेपालको जनसङ्ख्यामा पनि केही घटेको जस्तो तथ्याङ्कमा आएको थियो, त्यस्तै बरै जातिको पनि जनसङ्ख्या घटेको देखिन्छ।
0: घट्नुमा केही कारण देख्नुहुन्छ कि स्वाभाविक हो कि?
2: जनसङ्ख्या घट्नुको पछाडि धेरै कारणहरू हुन सक्छन्, तर त्यसमध्ये धेरै जसो अवस्थामा जनगणना गर्न गएको कर्मचारी अथवा जनगणनामा सहभागी भएको व्यक्तिहरूले बरै अथवा चौरसिया थर बाहेक पनि थर लेखिरहेका हुन्छन्। त्यसमध्ये अब भगत, राउत अन्य जातिहरूमा पनि लेखिन्छ, र त्यो वर्गीकरण गर्दाखेरि कहिलेकाहीँ अन्य जातिमा पनि परिराखेको हुन्छ, त्यसरी पनि घटेको हुनसक्छ, र बसाई सराईले गर्दा पनि घटिरहेको अवस्था हुनसक्छ।
0: यहाँहरूको अनुमानमा चाहिँ बरै जातिको जनसङ्ख्याको अवस्था कस्तो होला, अनुमान चाहिँ कस्तो छ, कति होलान् बरैहरू?
2: हाम्रो चौरसी समाज नेपालले विभिन्न जिल्लामा सम्पर्क गरिराखेको छ, र त्यहाँ हाम्रो जिल्ला समितिहरू पनि बन्दैछ, कति औपचारिक रूपमा दर्ता भएको छ, कतिपय दर्ता भएको छैन, र सम्पर्कको आधारले हामीले हेर्दाखेरि कमसेकम 1,00,000 हाराहारीमा हुनुपर्ने।
0: बरै जाति नामकरण हुनुका कुराहरू अथवा बरै जातिको उत्पत्ति सम्बन्धी विषयवस्तुहरू, चौरसिया पनि छ बराईहरूको थरमा होइन, यो चौरसियाको नामकरण हुनुका पछाडि चाहिँ के कस्ता विषयवस्तु, जनश्रुति वा भनाइहरू पाइन्छन्?
2: चौरसिया र बरै जातिको उत्पत्ति हामीले हेर्ने भने प्रष्ट लिखित दस्तावेजहरू कमै छन्, तर भनाइहरूलाई हामीले आधार मान्ने भने बरै जाति ब्राह्मण जातिबाट छुट्टिएर बनेको जातिको रूपमा उल्लेख गरेको पाइन्छ। खास गरी एउटा ब्राह्मण परिवारले सगौलमा बसिरहेको बेलामा चौरासी पूजाको आयोजना गर्नुभयो, र त्यो बेलामा चौरासी पूजा सकिएपछि अतिथिहरूलाई पान खुवाउनु पर्यो भनेर, खाना खाइसकेपछि निस्किने बेलामा पान खुवाउनु पर्यो भनेर आग्रह गरे। जेठो दाईले कान्छो भाइलाई पान लिएर आइजा भनेर आदेश दिनुभयो। त्यो बेलामा पान खेती हुँदैन थियो, र पान सङ्कलन गर्न जङ्गलतिर जानुपर्ने हुन्थ्यो। कान्छो भाइ जङ्गलमा गएर पान सङ्कलन गरेर ल्याउँदासम्म अतिथिहरू रिसाएर फर्किसकेका थिए, र घरमुली रिसाएर अब तिमीलाई हाम्रो परिवारभित्र राख्दैनौ, तिम्रो जनै पनि खोज्छौँ, र तिमी अब गएर पानको वृत्ति व्यवसाय गरेर बस, पान खेती गरेर बस भनेर छुट्याइदिए। छुट्टिएपछि वृत्ति व्यवसाय गर्ने भएर वृत्तिको वृबाट बरै जाति उत्पत्ति भएको
0: हजुर,
2: अनि त्यो चौरासी पूजाबाट छुट्टिएको भएर, छुट्याइएको भएर चौरसिया थर प्रसिद्ध भएको। तर अब कालान्तरमा आएर पानलाई संस्कृतमा तम्बुल भनिन्छ, अनि तम्बुलबाट तम्बुलको खेती गर्ने परिवार अथवा जातिलाई तम्बोली भन्दै तमोली भनेर पनि प्रख्यात छ। धेरै जसो जिल्लाहरूमा तमोली पनि लेख्ने चलन छ।
0: अब बरै जातिमा नागको पूजा गर्ने विशेष प्रचलन पाइन्छ। नाग पञ्चमीका दिन बरै चौरसियाहरूले विशेष दिवसका रूपमा पनि मनाएको पाइन्छ होइन। अब नागसँगको विशेष सम्बन्ध चाहिँ के हो, चौरसियाहरूको यस सम्बन्धी मान्यताहरू के छन्?
2: यो बराईहरूको लागि कुलदेवताको रूपमा नाग देवतालाई मान्ने चलन छ, र बराईहरूले नागको पूजा गर्छन्। बराईहरूले नाग अथवा सर्पलाई कहिले पनि मार्दैनन्, त्यो चलन छ। खास गरी पान खेती गर्दाखेरि पान हावाहुरी र विपदहरूबाट जोगाउनलाई एउटा शक्तिको पूजा गर्ने भनेर चलन परम्परादेखि सुरु भएको हो र पान खेती गर्दा त्यहाँ नाग र सर्पको बसोबास रहिरहेको देखिन्छ र नागले परिवारले कुनै क्षति नगरोस् पान खेती राम्रो होस् भन्ने मान्यतामा रहेर नागलाई खुसी पार्ने नाग देवताले खुसी पार्ने उद्देश्यले नाग पूजा को सुरु भएको हो र यो वैदिक कालमा खास महाभारत कालमा नाग देवता र नागको पूजा गर्ने बरै थरको पनि उल्लेख गरेको पाइन्छ।
0: अब हिन्दू सनातन धर्मावलम्बी बराईहरू अब पारम्परिक रूपमै धेरैजसो शाकाहारी र भक्ति भावनामा अभ्यस्त छन् हुन्छन् भनिन्छ, वर्तमानमा चाहिँ यो परम्परा कसरी आइरहेको देखिन्छ?
2: हजुर, खास गरी बराई चौरसिया परिवारमा शाकाहारी हुने र भक्तिभाव पूजामा बढी संलग्न हुने परम्परा रहेको आएको छ र बराईहरूमा खास गरी सोखा बाबाको पूजा गर्ने चलन पनि छ। सोखा बाबा खास गरी शिवजीको प्रारूपको रूपमा पूजा गरिन्छ, त्यसको लागि आफ्नो एउटा पूजा कोठा छुट्याइन्छ र पूजा विशेष पूजा गरिन्छ र यसरी हेर्दाखेरि शाकाहारी भएको भएर भगत भन्ने शब्द त्यहाँबाट सुरु भयो, भक्तिबाट भगत सुरु भयो र त्यो थरको रूपमा पनि धेरै जसो परिवारले अँगालेर भगत थर पनि लेख्ने चलन बढेको।
0: अब बराईहरू मुख्य गरी तराई मधेसमा बसोबास गर्ने हिन्दू सनातन धर्मावलम्बी जाति, तराई मधेसकै संस्कार संस्कृतिमा पनि बराईहरूका आफ्ना अलि विशेष अलि मौलिक प्रचलनहरू संस्कारहरू
2: हजुर
0: मौलिकताहरू
2: हजुर बराईहरू खास गरी हिन्दू सनातन धर्म परम्परालाई नै अँगालेर बसिरहेको पाइन्छ। धेरैजसो 99% बराईहरू हिन्दू धर्म मानिरहेका छन् नेपालमा, खास गरी त्यो जन्मदेखि लिएर विवाह मृत्यु सबै संस्कारहरू हिन्दू धर्मअनुसार नै हुन्छ। तर बराईहरूले नाग पूजा विशेष रूपमा गर्छन्, नाग पूजा विशेष रूपमा मनाउने नागपञ्चमीको दिन परम्परा छ।
0: अलि महत्त्वपूर्ण रूपमा मनाउने चाडहरू चाहिँ के छन्?
2: बराईहरूले प्राय जसो हिन्दू धर्मावलम्बीहरूले मान्ने सम्पूर्ण पूजाहरू दुर्गा पूजा, लक्ष्मी माताको पूजा, सरस्वती गणेश भगवान्को पूजा, शिवजीको पूजा, ब्रह्मा विष्णु महेश सबैको पूजा गर्ने चलन छ। एउटा यसमा बराईहरू खास गरी पान खेती र चुनको व्यवसाय गर्ने, सुपारी खेती गर्ने जातिको रूपमा परम्परागतदेखि लागेको देखिन्छ। त्यसको एउटा महत्त्वपूर्ण र इन्ट्रेस्टिङ कथा पनि छन्। जस्तो पानमा पान सुपारी र चुनको प्रयोग हुन्छ। पानलाई विष्णु भगवानको स्वरूप, चुनलाई शिवजीको स्वरूप र सुपारीलाई ब्रह्माजीको स्वरूप मानिन्छ। त्यसकारण त्यसमा प्राय जसो हिन्दू धर्मावलम्बीले गर्ने पूजा, ब्राह्मणले गराउने पूजाहरूमा पनि पान चाहिने, सुपारी चाहिने परम्परा त्यो जोडिएको पनि देखिन्छ।
0: बराईहरू त पूर्वदेखि पश्चिमसम्म अब तराईमा छरिएकै देखिन्छ होइन, बराईहरूले चाहिँ कुन कुन भाषा बोल्दछन् आफ्नो मातृभाषाको रूपमा?
2: बराईहरू खास गरी तराई मधेसमा बोलिने भाषाहरू प्रयोग गरिरहेको देखिन्छ। नेपालगञ्ज बर्दियातिर अवधि भाषाको प्रयोग हुन्छ, लुम्बिनीसम्म अवधि भाषाको प्रयोग भइराखेको देखिन्छ। रूपन्देही नवलपरासीमा भोजपुरी छ, तर त्यो भोजपुरी अवधिसँग मिक्स भएको बुझिन्छ र खास भोजपुरी पर्सा केन्द्रित रहेर नारायणीदेखि पूर्वतिर बागमतीको बिचमा भोजपुरी प्रसिद्ध छ र त्यस पूर्व बागमती पूर्व गएपछि बज्जिका र मैथिली भाषाको प्रचलन छ र काठमाडौँमा पनि बराई चौरसिया परिवार छन्। काठमाडौँमा पुस्तौँदेखि चार पुस्तादेखि बसिराखेका बराईहरू, बराई चौरसियाहरू खास गरी नेवारी भाषा पनि बोल्दछन्। नेवारी परम्परा र संस्कृतिलाई पूर्ण रूपमा अँगालिसकेका चौरसिया परिवार पनि काठमाडौँमा छन्।
0: अब बराईहरूको पारम्परिक पेसा त अब पान खेती देखिन्छ होइन, जनश्रुतिमा पनि बराईहरूको परम्परागत व्यवसायका अतिरिक्त अब वर्तमानमा चाहिँ बराईहरू कुन कुन पेसामा कुन कुन क्षेत्रमा संलग्न भएको देखिन्छ?
2: हजुर, बराईलाई खास गरी पान खेती, पान चुनको व्यवसाय गर्ने जातिको रूपमा चिनिए पनि हालको अवस्थामा बराईहरू अन्य पेसाहरूमा सक्रिय रूपमा अगाडि बढेको देखिन्छ। खास गरी अहिले प्राविधिक शिक्षाहरूमा कृषि, इन्जिनियर, स्वास्थ्य सेवामा डक्टरहरू अहिले थुप्रै छन् बराई चौरसिया परिवारहरूबाट र यो प्राध्यापकहरू पनि छन् यसमा। त्यस्तै राजनीतिमा पनि अहिले सङ्गठित हुने, समाजसेवामा लाग्ने चौरसिया बराई समाजबाट केही चर्चित व्यक्तित्वहरू हुनुहुन्छ, यस्ता व्यक्तित्वहरू छन् र अहिले विदेशी रोजगारमा पनि चौरसिया बराई परिवारका युवाहरू गइराखेको देखिन्छ। नेपालको चलन अनुसार त्यो बढ्दै गएको छ र यसमा हेर्दाखेरि मधेसी समुदाय र नेपालकै परिवेश अनुसार हेर्दाखेरि चौरसियाको पनि पितृसत्तात्मक परिवार नै प्रायः जसो देखिन्छ र पुरुषहरूभन्दा महिलाहरू अलिक पछि परेको देखिन्छ। महिलाहरूको साक्षरता कम छ, शिक्षा रोजगारमा पनि महिलाहरू पछि नै छन्। त्यसै हिसाबले हामीले चौरसिया समाज गठन गरेका छौँ। चौरसिया परिवारलाई सङ्गठित गर्ने, सूचना आदान प्रदान गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने क्रियाकलापहरू गरिरहेका छौँ हामीले।
0: चौरसियाहरूले चाहिँ संस्थागत रूपमा, साङ्गठनिक रूपमा चाहिँ के गरिराखेका छन्? चौरसिया सम्बन्धी समाजका गतिविधिहरू चाहिँ के छन्? यो बारेमा केही बताइदिनुहोस् न।
2: हजुर, अहिले यो जाति व्यवस्थालाई नेपालमा सनातन हिन्दू धर्मको हिसाबले यो बड व्यवस्था स्थापना भइसकेको, परम्परागत हिसाबले भइसकेको अवस्थामा यो जातिगत सङ्गठनहरूको भूमिका सकारात्मक रूपमा यसलाई सचेतना बढाउने काममा गर्नुपर्ने हुन्छ र सङ्घीय शक्ति कलियुगे भन्ने उखान छ, त्यस हिसाबले हामीले पनि बढै चौरसिया परिवारहरूलाई एकत्रित गर्ने, एकबद्धता गर्ने हिसाबले नेपालमा, नेपालको खास गरी काठमाडौँमा चौरसिया समाज नेपाल 2071 सालमा तदर समितिको रूपमा गठन गऱ्यौँ र 2072 सालमा विधिवत रूपमा दर्ता गऱ्यौँ र हामीले समाज कल्याण परिषदमा पनि दर्ता गरेका छौँ। र यो चौरसिया समाज नेपाल काठमाडौँले विभिन्न किसिमको सचेतनामूलक कार्यक्रम, खास गरी यो चौरसिया समाजमा र बरै परिवारमा, खास गरी तराई मधेसकै अवस्था अनुसार दहेज प्रथा, बाल विवाह जस्ता कुरीतिहरू रहेका छन् र त्यसको विरुद्ध हामीले जनचेतना अभियानहरू गर्दैछौँ। चौरसिया समाज नेपालको मूल अभियान नै दहेजमुक्त चौरसिया समाज हाम्रो अभियान भनिरहेको छ र यसलाई हामीले वार्षिक रूपमा नाग पूजाको दिन पारिवारिक भेटघाट कार्यक्रम राख्दछौँ र त्यसमा हामी विभिन्न हाम्रो युवाहरूलाई, यस सम्बन्धी विज्ञहरूले बोलाएर छलफल पनि गर्छौँ र प्रतिबद्धता पनि जाहेर गर्छौँ र यससँगसँगै हामीले वार्षिक रूपमा अन्य सामाजिक कार्यक्रमहरू जस्तै रक्तदान कार्यक्रमहरू आयोजना गर्छौँ नेपाल रेडक्रस सोसाइटीसँग मिलेर र अन्य गतिविधिहरू पनि आवश्यकता अनुसार गरिराखेका हुन्छौँ।
0: जुन यी संस्थाहरू छन् यिनले चाहिँ चौरसियाहरूको संस्कार, संस्कृति, परम्पराको संरक्षण गर्ने, सम्वर्धन गर्ने विषयवस्तुमा चाहिँ के गरिरहेको पाइन्छ?
2: चौरसिया समाज नेपालभित्र हामीले महिला नेतृत्वलाई अगाडि बढाउनलाई महिलाहरूको महिला सङ्गठन, त्यसभित्र उपसमिति बनाएका छौँ। त्यस्तै युवाहरूलाई, खास गरी नयाँ वर्गका, अहिले जेनजीको शब्द आएको छ, युवाहरूलाई पनि एकत्रित गर्ने, एकबद्ध गराउने हिसाबले सचेतनामूलक क्रियाकलापहरूमा जोड दिन्छौँ र युवाहरूलाई पनि प्रशिक्षण गर्ने, युवाहरूको पनि समिति बनाएका छौँ र हामीले शिक्षालाई प्रवर्धन गर्नलाई छात्रवृत्तिको पनि परिकल्पना गरेका छौँ। त्यस सँगसँगै हामीले चौरसिया बरै समाजसँग सम्बन्धित विभिन्न परिवारलाई नेपालभित्र बसोबास गर्ने र यसबाहेक भारतमा पनि रहेका चौरसिया बरैसँग सम्बन्धित व्यक्तित्वहरू नेपाल आउँदाखेरि उहाँहरूसँग सम्पर्क गर्ने प्रयास गर्छौँ। हामीले भारत र नेपालको सम्पर्क सूत्रहरू पनि स्थापना गर्ने प्रयास गर्दैछौँ र यसै सिलसिलामा एउटा हाम्रो दूरगामी योजना छ, चौरसिया बरै समाजको एउटा धर्मशाला काठमाडौँमा स्थापना गर्ने, त्यो भयो भने त्यस मार्फतले सामाजिक र चेतनामूलक कार्यक्रम र जनसम्पर्क कार्यहरूलाई हामी निरन्तर रूपमा अगाडि बढाउन सक्छौँ र समाजमा सकारात्मकता फैलाउनलाई चौरसिया समाज नेपालले सङ्गठित रूपमा काम गर्न सक्छ भन्ने लाग्दछ।
0: अब चौरसियाहरूका बरैहरूका अरू पनि संस्थाहरू जिल्लाहरूमा छन् कि? तिनका गतिविधि पनि केही समाजको सल्लाहकार पनि हुनुहुन्छ यहाँ?
2: हामीले चौरसिया समाज नेपाल काठमाडौँमा दर्ता गरेका छौँ। यसबाहेक पनि सङ्गठित रूपमा विभिन्न जिल्लामा हामीले सङ्गठन विस्तारको काम गर्दै पनि छौँ। यसरी हामीले सम्बन्धित सबै जिल्लाहरूमा चौरसिया समाज नेपाल, चौरसिया बरै सेवा समिति, नाम फरक भए पनि चौरसिया बरैसँग जोडिएका व्यक्तित्वहरूलाई सङ्गठित गरेर जिल्ला स्तरीय सङ्गठन निर्माण गरिरहेका
0: छौँ।
2: खास गरी रौतहट र पर्साको अगुवाहरू र बुद्धिजीवीहरू एक दशक अगाडि भेला भएर चौरसिया बरै सेवा समिति गठन गरेका थिए। त्यो समिति अनौपचारिक रूपमा चल्यो र पछि पर्सा जिल्लाको छुट्टै, रौतहट जिल्लाको छुट्टै सेवा समितिहरू निर्माण भए। त्यसमा बरै चौरसिया अथवा चौरसिया बरै सेवा समिति गठन भइराखेको अवस्था छ।
0: यहाँले यति जानकारी दिनुभयो स्टुडियोसम्म आएर, कार्यक्रमका तर्फबाट यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
2: मलाई पनि चौरसिया समाज नेपालको सल्लाहकारको हैसियतले आएर यहाँ चौरसिया बरै जातिको विषयमा केही जानकारी दिने जुन अवसर दिनुभयो त्यसको लागि रेडियो नेपालले धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो चौरसिया समाज नेपालका सल्लाहकार विनोद कुमार बरै। बरै जातिका ऐतिहासिक सांस्कृतिक विषयवस्तुका साथै बरैहरूको वर्तमान अवस्था र समाजका गतिविधि सम्बन्धमा उहाँसँगको कुराकानी प्रस्तुत गर्यौं। अब कार्यक्रमको अन्तमा आज एउटा लोककथा राख्दैछौ। बहुजातीय, बहुसांस्कृतिक र विविध भूगोलको हाम्रो समाजमा आ आफ्ना समुदायमा प्रचलित लोककथाहरू हाम्रा लोक साहित्यिक सम्पदाका रूपमा रहेका छन्। भनिन्छ, समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोणले अध्ययन गर्नका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् लोककथाहरू। श्रुति परम्परामा आधारित र लौकिक अलौकिक आस्था विश्वास पाइने यी कथाहरू प्रविधिगत समाज रूपान्तरणका कारण लोप समेत हुँदै गइरहेका छन्। हाम्रा लोककथाहरूलाई उपेक्षित विषयवस्तुका रूपमा राखी छाड्नुभन्दा तिनीहरूको सक्दो जगेर्ना गर्नु समाज र राष्ट्रको हितमा हुनेछ भन्ने भनाई संस्कृतिविदहरूको रहने गरेको छ। यसै सन्दर्भमा हामी लोककथाहरू प्रस्तुत गर्ने गर्छौँ। आज प्रस्तुत गर्छौँ लोककथा भागेश्वर। डाक्टर देवी नेपालद्वारा सम्पादित पुस्तक प्रज्ञा नेपाली लोककथाबाट यो कथा लिएका छौँ। डडेलधुराका कल्याण ओझालाई स्रोतका रूपमा उल्लेख गर्दै यो कथा राखिएको छ। सुनौ लोककथा भागेश्वर। पुरानो जमानामा नागीमल्ल नाम गरेका एक राजा रहेछन्। नागीमल्ल राजाले आफ्नो बलले कब्जामा लिएको हुनाले अत्याचारको विरोधको प्रतीकका रूपमा भागेश्वरलाई लिइन्छ। त्यसैले त भागेश्वरको चैत गीत स्थानीय भाषामा गाइन्छ। छलैको देऊ भागेश्वर देऊ, बलैको राजा नागीमल्ल राजा। मुर्दाको स्वर र हल जोत्ने मानिसको हाँक नसुनिने ठाउँमा बस्ने भागेश्वर हुन् भन्ने भनाइबाट के प्रमाणित हुन्छ भने भागेश्वर बाबा एक शान्तिप्रिय देवता हुन्। काशीतिरबाट आएका अर्थात् ल्याइएका भागेश्वरको मानिसका जस्तै धेरै भाइ छन्, जसमा 80 ग्राम पनि एक हुन्। त्यस्तै उनका 7 बहिनी पनि रहेछन्। भागेश्वर अत्याचार सहन नसक्ने र राजालाई पनि दमन गरिदिने एक वीर पुरुष हुन्। कसै कसै विद्वानले भागेश्वर भग शब्दबाट उत्पन्न भएको संस्कृत शब्द हो। यो कुराले यो कथा शिव र पार्वतीसँग जोडिन्छ। यो कुरा साबित भइसकेको छ कि भागेश्वर आफ्ना समयमा शक्तिशाली देव पुरुष हुन्। एक समयमा जति बेला डोटी राज्यमा नागीमल्लको बोलवाला थियो, त्यस समयमा जनता धेरै सोझा थिए। तिनै सोझा जनतालाई राजाले दुःख दिन्थे। सारा जनताले नागीमल्लका कारण धेरै दुःख पाएका थिए। त्यसैले सबै जनता भागेश्वरका शरणमा परे। उनीहरू भागेश्वर देवतासँग आफूलाई नागीमल्लले दिएको दुःखका बारेमा बताउन थाले। भागेश्वर जनताले पाएको दुःखप्रति संवेदनशील भए। भागेश्वरले म तपाईँहरूको दुःख हटाउने उपाय गरौँला भनेर वचन दिएछन्। उनले तपाईँहरू चिन्ता नलिनुहोस् भनेर सबै जनतालाई सम्झाएछन्। उनको कुराले सबै जनता खुसी भएर आआफ्नो घर गएछन्। अब भागेश्वरले राजा नागीमल्लसित लडाईँ गर्ने विचार गरे। भागेश्वरले आफ्ना सबै दूत र सहयोगीलाई तयार पारे। अब भागेश्वर नागीमल्लबीच युद्ध भयो। यस युद्धका बारेमा स्थानीय भाषामा धुसको लोकगीतमा यस्ता शब्दहरूमा वर्णन गरिएको पाइन्छ। नागीमल्ल दान्नौरे भागेश्वर देवले जतना अठ्ठा पाड्यो। नागीमल्ल दान्नौरे भागेश्वर देवले डोका जतना अठ्ठा पाड्यो। नागीमल्ल भागेश्वर युद्ध बाध्य भैछ, जित भयो भागेश्वर देव, भोकर बजायो जम्माई देवले। यस युद्धमा भागेश्वरको जित भएपछि समाजमा शान्ति छायो र अमन चयन कायम भएर त्यसपछि नागीमल्लले आफ्नो हार स्वीकार गरे। भारतको केदारमा चढाउन भनी राजा नागीमल्लले एक ठुलो घण्ट लैजान लागेका रहेछन्। गुणपालबाट आफ्नो शक्तिले त्यसलाई फर्काएर ढुङ्गरी पुर्याएको कुराको साक्षी आज पनि ढुङ्गरी गाउँको गोरा आँगनमा रहेको पुरानो घण्ट हो। त्यो घण्ट आज पनि जस्ताको तस्तै छ। भागेश्वरको मुख्य मन्दिर चल्ल सिराड, दक्षिण सिराड, महाकाली नदी पूर्व, ग्वान्नी किरोड, गोगन उत्तर, चिरकटे पश्चिम पर्दछ। भागेश्वरका बारेमा स्थानीय जनसमुदायमा चैत, ढुस्को, फाग, ठाडोखेल आदि कुरा जस्ताका त्यस्तै छन्। यो थियो सुदूरपश्चिमबाट सङ्कलित लोककथा भागेश्वर। त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले बरै जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्यौँ, एउटा लोककथा प्रस्तुत गऱ्यौँ। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसहित प्रस्तुता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ नरराज ढकालको स्वरमा, गायक स्वयंकै रचना र सङ्गीतमा।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सदाबहार गीत सुनाउने क्रममा भर्खरै राख्यौ अरूण सोताङको स्वरमा गोपी कृष्णको रचना राजेन्द्र पुरुषोत्तमको संगीतमा, अब राख्दैछौ पन्ना काजी साक्यको स्वरमा शरद कुमार साक्यको रचना गायक स्वयंकै संगीतमा।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ। तारा देवीको स्वरमा जीआर वाग्लेको रचना, नाति काजीको संगीतमा।

0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
6: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
5: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
6: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम बिम्ब प्रतिबिम्ब। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विपद आउने बेला पूर्व सावधानी अपनाऊ नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
2: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
1: जनहितका लागि रेडियो नेपाल

कोही अर्काको मन चोरेर रमाउँछन्, कोही केवल धन जोरेर रमाउँछन्, कोही अर्काको मन चोरेर रमाउँछन्, कोही केवल धन जोरेर रमाउँछन्, मौका अनुसार सबै रमाएकै हुन्छन्, मौका अनुसार सबै रमाएकै हुन्छन्, गरिब पत्कर सोरेर रमाउँछन्, गरिब पत्कर सोरेर रमाउँछन्। साहित्यकार तथा गीतकार विजय ध्वज थापाका यिनै यथार्थवादी हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। हाम्रो भारी ठुलो भए सफर गर्दा त जात्रा हुन्छ, जीवनमा चाहना गर्नु त्यसको पनि मात्रा हुन्छ। हाम्रो भारी ठुलो भए सफर गर्दा त जात्रा हुन्छ, जीवनमा चाहना गर्नु त्यसको पनि मात्रा हुन्छ। भोग्न पर्ने धेरै कुरा कर्म अनुसार नै हुने हो, भोग्न पर्ने धेरै कुरा कर्म अनुसार नै हुने हो। जति हामी सन्तोष गर्छौँ त्यति सरल यात्रा हुन्छ, जति हामी सन्तोष गर्छौँ त्यति सरल यात्रा हुन्छ। मन हर्ने सुन्दर दृश्य हुन्छ, शीतल समीरले मन छुन्छ, हो नि है? मन हर्ने सुन्दर दृश्य हुन्छ, शीतल समीरले मन छुन्छ, तर तिमीलाई सम्झदा भने, तर तिमीलाई सम्झदा भने बिछोडको पीडाले मन रुन्छ, बिछोडको पीडाले मन रुन्छ। निर्झर निर्झर त्यो झरना कस्तो, वर्षेको मोतीको दाना टल्के जस्तो, निर्झर निर्झर त्यो झरना कस्तो, वर्षेको मोतीको दाना टल्के जस्तो। धेरै अमूल्य छ पानी जीवनमा, धेरै अमूल्य छ पानी जीवनमा, छ यहाँ दुखीको आँसु बरु सस्तो, छ यहाँ दुखीको आँसु बरु सस्तो। फेरि पनि तिन थान मुक्तक विजयध्वज थापाकै रचनालाई साभार गरे। यरफ हामीले बहुमुखी साहित्यिक प्रतिभाका धनी विजयध्वज थापाको मुक्तक संग्रह रहस्य गहिरो सकृतिबाट साभार गरेका हौ। सोमबारको रात्रिकालीन प्रहर यसै समय प्रसारण हुँदै आइरहेको कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक हार्दिक मुक्तकिलो स्वागत गर्दछौ। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेशन र देशभरिका एफएम स्टेशनका साथै रेडियो नेपालको अनलाइनमा पनि संसारैभरि सुन्न सक्नुहुन्छ। मुक्तक संग्रह रहस्य गहिरो छ कृतिभित्रकै मुक्तक थानलाई बोल्दैछु। आजको हाम्रो बसाई मुक्तक संग्रह रहस्य गहिरो छ केन्द्रित रहनेछ। हामी यस कृतिभित्रकै रचना बोल्छौँ, साथमा कृतिकारद्वारा रचना गरिएका गीतलाई नै संयोजन गर्छौँ। यस अघि पनि हामीले मुक्तककार विजयध्वज थापाको बारेमा केही चर्चा गर्दै मुक्तक संग्रह हिजो आज कृति वाचन गरेका थियौँ। फेरि पनि आज उहाँकै अर्को कृति ससुर गर्ने अवसर मिलेको छ। बुद्ध तिमीले जन्म लियौ नेपालको यही माटोमा, सन्देश दियौ हिँड्न तिमीले नै शान्तिको यो बाटोमा। बुद्ध तिमीले जन्म लियौ नेपालको यही माटोमा, सन्देश दियौ हिँड्न तिमीले नै शान्तिको यो बाटोमा। तर आफै खाऊ आफै लाऊ भन्ने यहाँ धेरै भए, तर आफै खाऊ आफै लाऊ भन्ने यहाँ धेरै भए। चोखो बन्छन् सेवा भन्छन् अत्याचार छ अर्को बाटोमा, चोखो बन्छन् सेवा भन्छन् अत्याचार छ अर्को बाटोमा। हुनेले नहुनेलाई सधैँ लखेट्ने गर्छ, दुष्टहरू हेर राम्रोको त ईर्ष्याले मर्छ। हुनेले नहुनेलाई सधैँ लखेट्ने गर्छ, दुष्टहरू हेर राम्रोको त ईर्ष्याले मर्छ। शत्रुता छ यहाँ सधैँ सबै वर्ग वर्गमा, शत्रुता छ यहाँ सधैँ सबै वर्ग वर्गमा। समान दृष्टिले हेर्न महान हुनुपर्छ, समान दृष्टिले हेर्न महान हुनुपर्छ। किन किन हिजो आज विकृतिमा धेरैको ध्यान छ, कोही बुजुर्ग बन्दै भन्छन् हामीलाई सबै ज्ञान छ। किन किन हिजो आज विकृतिमा धेरैको ध्यान छ, कोही बुजुर्ग बन्दै भन्छन् हामीलाई सबै ज्ञान छ। धन दौलत सुरा सुन्दरीमा त मरि हत्य गर्छन्, धन दौलत सुरा सुन्दरीमा त मरि हत्य गर्छन्। विश्व परिदृश्यले भन्छ हत्केलामा हाम्रो ज्यान छ, विश्व परिदृश्यले भन्छ हत्केलामा हाम्रो ज्यान छ।
मुक्तक संग्रह रहस्य गहिरो छ भित्रका केही थान मुक्तकलाई फेरि पनि वाचन गरे। यसअघि पनि हामीले मुक्तकार विजय ध्वज थापाका बारेमा केही चर्चा र उहाँको कृति हिजो आज वाचन गरेका थियौँ। आज फेरि पनि उहाँकै कृति वाचन गर्ने अवसर मिलेको छ। यसका लागि कृतिकार विजय ध्वज थापालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। यो विश्व ब्रह्माण्ड सदा चल्दछ आफ्नो छन्दमा, सोहा हुन्छ विश्व पनि यसको गति बन्दमा। यो विश्व ब्रह्माण्ड सदा चल्दछ आफ्नो छन्दमा, सोहा हुन्छ विश्व पनि यसको गति बन्दमा। हावा जोडले चले भाग भाग हुनुपर्छ, हावा जोडले चले भाग भाग हुनुपर्छ। शीतलता हुने गर्छ हावाको वेग मन्दमा, शीतलता हुने गर्छ हावाको वेग मन्दमा। हिजो आज के भयो जो पनि माग्दछन् चन्दा, लाग्छ हिजो आज त यही भो सबैको धन्दा। हिजो आज के भयो जो पनि माग्दछन् चन्दा, लाग्छ हिजो आज त यही भो सबैको धन्दा। नमागेर के गरून् त महँगी साह्रै बढ्यो, नमागेर के गरून् त महँगी साह्रै बढ्यो। दुई रुपियाँ किलो अहिले नब्बे भो भन्दा, दुई रुपियाँ किलो अहिले नब्बे भो भन्दा। महँगोमा किनेका छन् सस्तोमा कसरी दिउन्, हिजो आज मुस्किल भो खान दाल भात दिउन्। महँगोमा किनेका छन् सस्तोमा कसरी दिउन्, हिजो आज मुस्किल भो खान दाल भात दिउन्। बेरोजगारी बढेको छ जनता झन् भोका छन्, बेरोजगारी बढेको छ जनता झन् भोका छन्। अब नेपाली जनता भन्नुहोस् कसरी जिउन्, अब नेपाली जनता भन्नुहोस् कसरी जिउन्। कोही गर्थे ध्यानका कुरा उनै बरालिएछन्, कोही गर्थे ज्ञानका कुरा उनै अतालिएछन्। कोही गर्थे ध्यानका कुरा उनै बरालिएछन्, कोही गर्थे ज्ञानका कुरा उनै अतालिएछन्। कागले कान लग्यो भन्दा पछि लाग्ने धेरै छन्, कागले कान लग्यो भन्दा पछि लाग्ने धेरै छन्। अरू गर्थे ज्ञानका कुरा बरु सम्हालिएछन्, अरू गर्थे ज्ञानका कुरा बरु सम्हालिएछन्। यहाँ उचाल्ने र सकार्नेको कुनै कमी छैन, यहाँ मुसार्ने र हकार्नेको कुनै कमी छैन। यहाँ उचाल्ने र सकार्नेको कुनै कमी छैन, यहाँ मुसार्ने र हकार्नेको कुनै कमी छैन। कसैको मातै मात कसैको पुरपुरोमा हात, कसैको मातै मात कसैको पुरपुरोमा हात। यहाँ हसुर्ने र डकार्नेको कुनै कमी छैन, यहाँ हसुर्ने र डकार्नेको कुनै कमी छैन। जसले केवल अर्काको रिसराग गर्दछ आफ्नो घमण्डले ऊ आफ्नै सिप पनि हर्दछ, जसले केवल अर्काको रिसराग गर्दछ आफ्नो घमण्डले ऊ आफ्नै सिप पनि हर्दछ। सक्दैन हुन त्यस्तो व्यक्ति कहिल्यै पनि सुखी, सक्दैन हुन त्यस्तो व्यक्ति कहिल्यै पनि सुखी। आफ्नै मूर्खतामा आफै नै जलेर उमर्दछ, आफ्नै मूर्खतामा आफै नै जलेर उमर्दछ। असल मानिस सधैँ बस्छ खराब सङ्ग छोडेर, असल माली फुलाउँछ फुल बिरुवालाई कोडेर। असल मानिस सधैँ बस्छ खराब सङ्गत छोडेर, असल माली फुलाउँछ फुल बिरुवालाई कोडेर। समाज खराब हुँदैमा आफू खराब हुनु पर्दैन, समाज खराब हुँदैमा आफू खराब हुनु पर्दैन। त्यो कमलको फुल फुल्दछ हिलोलाई मुख मोडेर, त्यो कमलको फुल फुल्दछ हिलोलाई मुख मोडेर। छन् बुझ्यो छन् गहिरो हुन्छ रहस्य, यस्तै रहस्य गहिरो छ विषय मार्फत कृतिको नामकरण गरिएको यो पुस्तक दोहोऱ्याई तेहोऱ्याई पढे। पिता तथा साहित्यकार स्वर्गीय लीलाध्वज थापाको 38 पुण्यतिथिको अवसरमा सभक्ति समर्पण सहित यस कृति प्रकाशनमा ल्याइएको अभिव्यक्ति कृतिकार विजय ध्वज थापाले कृतिमै उल्लेख गर्नुभएको छ। अबका लागि फेरि केही मुक्तक जोड्छु अनि साङ्गीतिक कोशैली पस्कन्छु। मेरो घरमा पनि आज तिमी जस्ती छोरी भए कस्तो हुन्थ्यो, घरका भएका कुरीति कुसंस्कार चोरी भए कस्तो हुन्थ्यो। मेरो घरमा पनि आज तिमी जस्ती छोरी भए कस्तो हुन्थ्यो, घरका भएका कुरीति कुसंस्कार चोरी भए कस्तो हुन्थ्यो। धेरै कुरा मिल्नुपर्छ मनले चिताएको जस्तो हुनलाई,
धेरै कुरा मिल्नुपर्छ मनले चिताएको जस्तो हुनलाई कर्णालीको घर घरमा चामलको बोरी भए कस्तो हुन्थ्यो, कर्णालीको घर घरमा चामलको बोरी भए कस्तो हुन्थ्यो। आनन्दमा सबै सबै हराउने गर्छन्, अलि चित्त नबुझेमा कराउने गर्छन्। आनन्दमा सबै सबै हराउने गर्छन्, अलि चित्त नबुझेमा कराउने गर्छन्। मानिसको स्वभाव भन्नु अचम्मको छ, मानिसको स्वभाव भन्नु अचम्मको छ। सानो तिनो सङ्कटमा डराउने गर्छन्, सानो तिनो सङ्कटमा डराउने गर्छन्। यहाँ सबैलाई चाहिन्छ त्यो उच्च आसन, मै हुँ भनी गर्न खोज्छन् समाजमा शासन। यहाँ सबैलाई चाहिन्छ त्यो उच्च आसन, मै हुँ भनी गर्न खोज्छन् समाजमा शासन। शक्ति छ भन्दैमा कोहिनी फुरुङ्ग नबनुन्, शक्ति छ भन्दैमा कोहिनी फुरुङ्ग नबनुन्। दिन लाग्दा पाइँदैन एक मुठी रासन, दिन लाग्दा पाइँदैन एक मुठी रासन। विजयजी अब धुन जोड्छु। जीवनमा शान्ति पाइन्छ त्यो केवल त्यागमा, धेरै दुःख हुने गर्छ अर्काको गर्नु रागमा। जीवनमा शान्ति पाइन्छ त्यो केवल त्यागमा, धेरै दुःख हुने गर्छ अर्काको गर्नु रागमा। प्रयत्न गर्दा पनि सफलता मिल्दैन भने, प्रयत्न गर्दा पनि सफलता मिल्दैन भने, बुझ्नुपर्छ हामीले यही नै रहेछ भागमा, बुझ्नुपर्छ हामीले यही नै रहेछ भागमा। कार्यक्रमको सुरुवातमै भनिसकेका छौँ विजयध्वज थापाका रचनालाई नै सुनाउँछौँ आज हामी भनेर। अबका लागि सुनाउँछौँ न्यु बज्राचार्यको स्वर तथा सङ्गीतलाई, कहिले अग्लो कहिले होचो जिन्दगीको बाटो, कहिले काँडा कहिले फुल टिप्न भयो गाह्रो।

जति अत्याचार बढ्दै जान्छ त्यहाँ हुन्छ क्रान्ति, विश्वासको अभाव भएमा त्यहाँ हुन्छ भ्रान्ति। जति अत्याचार बढ्दै जान्छ त्यहाँ हुन्छ क्रान्ति, विश्वासको अभाव भएमा त्यहाँ हुन्छ भ्रान्ति। हामीले आजसम्म आपसमा मिल्नै जानेनौ, हामीले आजसम्म आपसमा मिल्नै जानेनौ। यस्तै यस्तै गर्दैमा हुन्छ जीवनको विश्रान्ति, यस्तै यस्तै गर्दैमा हुन्छ जीवनको विश्रान्ति। कृतिको भूमिकामा डाक्टर घनश्याम न्यौपानी परिश्रमीका विचारलाई अक्षर सहेरे। साहित्यकार परिश्रमीले मुक्तक यात्राको तेस्रो कृतिका रूपमा प्रस्तुत रहस्य गहिरो सकृतिलाई गुणात्मक मूल्यवत्ता सहित उत्तरोत्तर उत्कर्षतिरको गन्तव्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ। विजयजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट पनि धेरै धेरै शुभकामना छ है। नेपाली भएर सधैँ नेपालकै गीत गाइयोस्, सिस्नोको झोल भए पनि सन्तोषले नै खाइयोस्। नेपाली भएर सधैँ नेपालकै गीत गाइयोस्, सिस्नोको झोल भए पनि सन्तोषले नै खाइयोस्। अर्काको देखासिकी गरेर फाइदा नै के छ र, अर्काको देखासिकी गरेर फाइदा नै के छ र, नेपालीको सुख शान्ति र आरोग्य देख्न पाइयोस्, नेपालीको सुख शान्ति र आरोग्य देख्न पाइयोस्। बाली राम्रो हुन्छ समयानुकूलको वृष्टिले, यो गोलार्ध सन्तुलित छ भिन्न भिन्न सृष्टिले। बाली राम्रो हुन्छ समयानुकूलको वृष्टिले, यो गोलार्ध सन्तुलित छ भिन्न भिन्न सृष्टिले। यही प्रकृति नै ईश्वर हुन् ईश्वर नै प्रकृति, यही प्रकृति नै ईश्वर हुन् ईश्वर नै प्रकृति। हेर्नु छ यसलाई अन्तस्करणको दृष्टिले, हेर्नु छ यसलाई अन्तस्करणको दृष्टिले। सक्दिन बिर्सन मेरो देश दुख छ छातीको पाटोमा, सुरक्षा गर्छु यो देशको साथ सिमानाको बाटोमा। सक्दिन बिर्सन मेरो देश दुख छ छातीको पाटोमा, सुरक्षा गर्छु यो देशको साथ सिमानाको बाटोमा। मर्नु परे नि देशको लागि लडेरै मर्छु झुक्दिन, मर्नु परे नि देशको लागि लडेरै मर्छु झुक्दिन। बरु म मिलिदिन्छु यही देशको माटोमा, बरु म मिलिदिन्छु यही देशको माटोमा। असल मानिसको सधैँ असल नै गीत गाइन्छ, सबैको सेवामा लागिरहे त्यहाँ सम्मान पाइन्छ। असल मानिसको सधैँ असल नै गीत गाइन्छ, सबैको सेवामा लागिरहे त्यहाँ सम्मान पाइन्छ। सकारात्मक सोचले सकारात्मक बन्नु पर्दछ, सकारात्मक सोचले सकारात्मक बन्नु पर्दछ। सेवा गर्नुपर्दछ समाजको मिठो फल खाइन्छ, सेवा गर्नुपर्दछ समाजको मिठो फल खाइन्छ। छैन यहाँ केही नराम्रो, प्रकृतिको सृष्टि हो, राम्रो नराम्रो देख्नु भनेको हेर्नेको दृष्टि हो। छैन यहाँ केही नराम्रो, प्रकृतिको सृष्टि हो, राम्रो नराम्रो देख्नु भनेको हेर्नेको दृष्टि हो। कहाँ पुग्छ हामीले चिताउँदैमा सबै कुरा, कहाँ पुग्छ हामीले चिताउँदैमा सबै कुरा। अनाज कस्तो हुने हो प्रभाव पार्ने वृष्टि हो, अनाज कस्तो हुने हो प्रभाव पार्ने वृष्टि हो। कोही भन्छन् जीवनमा सदा सदा नै दुःख छ, कोही ठान्लान् जीवनमा सदा सदा नै सुख छ। कोही भन्छन् जीवनमा सदा सदा नै दुःख छ, कोही ठान्लान् जीवनमा सदा सदा नै सुख छ। सुख दुःख भन्नु जीवनमा केवल भ्रान्ति हो, सुख दुःख भन्नु जीवनमा केवल भ्रान्ति हो। ती श्रमिक सदा सुखी तर भोक सम्मुख छ, ती श्रमिक सदा सुखी तर भोक सम्मुख छ। कृतिभित्र 195 थान मुक्तक रहेका छन्, सबै मुक्तक उत्तिकै उत्पूर्ण रहेका छन्, तर पनि छान्दै छान्दै बोलिरहेछु। कृतिकार विजयध्वज थापाका व्यक्तित्वको बारेमा त धेरै अघि नै बोलिसकेकी छु, त्यसैले आजका लागि म तपाईँलाई मुक्तकहरू नै सुनाउँदैछु। कृतिमा केही प्रेम भावका मुक्तक भए पनि विशेषत विप्रलम्ब श्रृङ्गारको छनक पाइन्छ। प्रेमिल मुक्तकहरूमा वियोग, असन्तुष्टि, अतृप्ति, धोकाका अनुभूति पनि पाइन्छन्। केही यस्तै मुक्तकलाई अबका लागि बोल्छु।
फेसबुकमै भए पनि हेरिरहन पाए कस्तो हुन्थ्यो, मेसेन्जरबाट नै उनले मिठो गीत गाए कस्तो हुन्थ्यो, फेसबुकमै भए पनि हेरिरहन पाए कस्तो हुन्थ्यो, मेसेन्जरबाट नै उनले मिठो गीत गाए कस्तो हुन्थ्यो। तर यत्तिकैमा मात्र पनि बुझ्दैन यो चुलबुली मन, तर यत्तिकैमा मात्र पनि बुझ्दैन यो चुलबुली मन, कहिले काहीँ फेसबुकबाटै फुत्त नै आए कस्तो हुन्थ्यो, कहिले काहीँ फेसबुकबाटै फुत्त नै आए कस्तो हुन्थ्यो। कुनै समय तिमीसँग खुबै मेल थियो, एकान्तमा बस्दा खुबै प्रेमिल भेल थियो, कुनै समय तिमीसँग खुबै मेल थियो, एकान्तमा बस्दा खुबै प्रेमिल भेल थियो, अहिले काटेको चङ्गा झैँ भयो टाढा टाढा, अहिले काटेको चङ्गा झैँ भयो टाढा टाढा, कसरी भन्न सक्यौ खै त्यो मात्र खेल थियो, कसरी भन्न सक्यौ खै त्यो मात्र खेल थियो। सम्झन्छु तिमीले चिहाएर झ्यालबाट हेरेको, सुटुक्क तिमीले किताबमा प्रेम पत्र बेरेको, सम्झन्छु तिमीले चिहाएर झ्यालबाट हेरेको, सुटुक्क तिमीले किताबमा प्रेम पत्र बेरेको, ती प्रेम पत्रहरू अहिले पनि सुरक्षित होला नि है, तर भएन हाम्रो मिलन कहिल्यै कतै पनि, तर भएन हाम्रो मिलन कहिल्यै कतै पनि, हुन सक्छ हाम्रो निधारमा छ भावीले केरेको, हुन सक्छ हाम्रो निधारमा छ भावीले केरेको। धेरै पछि फोन आयो, माया यतातिर सरेछ, मिठा मिठा कुरा हुँदा मन त्यसै दङ्ग परेछ, धेरै पछि फोन आयो, माया यतातिर सरेछ, मिठा मिठा कुरा हुँदा मन त्यसै दङ्ग परेछ, टुटेको माया जोडियो भन्दै जुङ्गा मुसार्न थाले, टुटेको माया जोडियो भन्दै जुङ्गा मुसार्न थाले, रातभर जुङ्गा मुसार्दा बिहान सबै झरेछ, रातभर जुङ्गा मुसार्दा बिहान सबै झरेछ। बगैँचामा जब फुलै फुल हुन्छ त्यही भमराको हुलै हुल हुन्छ, बगैँचामा जब फुलै फुल हुन्छ त्यही भमराको हुलै हुल हुन्छ, तिमी मलाई किन आयौ नभन, तिमी मलाई किन आयौ नभन, तिमी नदेख्दा मलाई सुल हुन्छ, तिमी नदेख्दा मलाई सुल हुन्छ। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ, यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्बमा आज हामी मुक्तकार विजय ध्वज थापाको मुक्तक संग्रह रहस्य गहिरो छ कृतिभित्रका मुक्तक बोलिरहेका छौँ र साथमा कृतिकारले नै सिर्जना गर्नुभएका गीत सुनाइरहेका छौँ। बुढो भएपछि सबैको एउटै हुन्छ फेस, सबै कुरा सहनै पर्ने रोग नलागे बेस, बुढो भएपछि सबैको एउटै हुन्छ भेष, सबै कुरा सहनै पर्ने रोग नलागे भेष, प्रकृतिको नियम विपरीत को चल्न सक्छ, प्रकृतिको नियम विपरीत को चल्न सक्छ, रूपरङ जान्छ हुन्छ आँगन नै परदेश, रूपरङ जान्छ हुन्छ आँगन नै परदेश। तिमी टाढा भए पनि यो माया घटाउन सक्दिन, पाए जति घृणा सबै त्यो पनि हटाउन सक्दिन, तिमी टाढा भए पनि यो माया घटाउन सक्दिन, पाए जति घृणा सबै त्यो पनि हटाउन सक्दिन, कसरी के गर्ने जिउन धेरै कठिन छ यहाँ, कसरी के गर्ने जिउन धेरै कठिन छ यहाँ, तिम्रो तस्विर दिलबाट कतै हटाउन सक्दिन, तिम्रो तस्विर दिलबाट कतै हटाउन सक्दिन। सुवर्ण पोलेर खारिन्छ, अचार मोलेर पारिन्छ, सुवर्ण पोलेर खारिन्छ, अचार मोलेर पारिन्छ, लामखुट्टेले चुस्न थाले, लामखुट्टेले चुस्न थाले, झोल खोलेर नै झारिन्छ, झोल खोलेर नै झारिन्छ। भो म प्रेमिल कुरा गर्दिन, आगोको भुङ्रोमा म पर्दिन, भो म प्रेमिल कुरा गर्दिन, आगोको भुङ्रोमा म पर्दिन, बल्ल बल्ल ठन्डा भएको छु, बल्ल बल्ल ठन्डा भएको छु, अब त जलेर म मर्दिन, अब त जलेर म मर्दिन। विजयजी अब धुन जोड्छु, जति सुन्दर भए पनि इन्द्रिणी छुने कुरा नगर, माया बाँच्न सकिन्न यसमा रुने कुरा नगर, जति सुन्दर भए पनि इन्द्रिणी छुने कुरा नगर, माया बाँध्न सकिन्न यसमा रुने कुरा नगर, कति कुरा बुझ्नुपर्छ छोएर मात्र नै ठुलो भइन्न,
कति कुरा बुझ्नुपर्छ, छोएर मात्र नै ठुलो भइन्न, सुकिलो छ मेरो माया यसलाई धुने कुरा नगर, सुकिलो छ मेरो माया यसलाई धुने कुरा नगर।

कति आए कति गए तिमी किन रुन्छौ, हामी सबै जानुपर्छ तिमी किन रुन्छौ। शिशिर योगीको सुर अनि रामहरि कपालीको सङ्गीत सुनायौ। कति वास्तविक र यथार्थ परक हराउँछन्, ठुला ठुला चट्टान पनि धुलो भई बिलाए, धेरै थिए सुरवीर खरानी भई हराए।

हिजो आज जिन्दगीको दोभाटोमा उभेको छु, प्रेम के हो मोह के हो अलि अलि बुझेको छु। हिजो आज जिन्दगीको दोबाटोमा उभेको छु, प्रेम के हो मोह के हो अलि अलि बुझेको छु। जेसुकै भए पनि अब पर पर नजाऊ, जेसुकै भए पनि अब पर पर नजाऊ। पहिले नै धेरै पटक आँसुले रुझेको छु, पहिले नै धेरै पटक आँसुले रुझेको छु। यति बेला मुक्तक सङ्ग्रह रहस्य गहिरो छ कृति भित्रकै मुक्तकहरू सुनाइरहेका छौँ। मुक्तक सङ्ग्रहभित्र मुलुकमा भ्रष्टाचारको व्यापकतालाई तीखो प्रहार गरिएको पाइन्छ। यसका साथसाथै राजनीतिमा देखिएका विकृति, विसङ्गति तथा भ्रष्ट नेताहरूप्रति पनि ठाडो प्रहार गरिएका मुक्तक समेत प्रचुर मात्रामा रहेका छन्। यहाँ मौसम नै उदास उदास छ, यताउता जताततै भासै भास छ। यहाँ मौसम नै उदास उदास छ, यताउता जताततै भासै भास छ। तैपनि तिमी सधैँ साथ हुन्छौ भने, तैपनि तिमी सधैँ साथ हुन्छौ भने, मौसम जेसुकै होस् जिउने आस छ, मौसम जेसुकै होस् जिउने आस छ। जीवनलाई देवत्वसँग जोडिएर, आफूलाई देवत्वतर्फ मोडिएर, जीवनलाई देवत्वसँग जोडिएर, आफूलाई देवत्वतर्फ मोडिएर, हामी आफै दुःखबाट मुक्त हुनेछौँ, हामी आफै दुःखबाट मुक्त हुनेछौँ। निराशाको बन्धनलाई तोडिएर, निराशाको बन्धनलाई तोडिएर। लोभी पापीको कुरा गर्न हामी अब छोडौँ, कुरीति कुसंस्कारको बन्धन अब तोडौँ। लोभी पापीको कुरा गर्न हामी अब छोडौँ, कुरीति कुसंस्कारको बन्धन अब तोडौँ। हामी सभ्य बन्न सके समाज सभ्य बन्छ, हामी सभ्य बन्न सके समाज सभ्य बन्छ। असल असल विचारले सम्बन्ध जोडौँ, असल असल विचारले सम्बन्ध जोडौँ। डरै डर र त्रासमा कति दिन बाँच्नु, तिमीले भन्दैमा आगोमा कसरी नाच्नु। डरै डर र त्रासमा कति दिन बाँच्नु, तिमीले भन्दैमा आगोमा कसरी नाच्नु। अन्याय अत्याचारले ढाड भाँचिसक्यो, अन्याय अत्याचारले ढाड भाँचिसक्यो। अब बारुले कम्मर खै कसरी भाँच्नु, अब बारुले कम्मर खै कसरी भाँच्नु। जीवन यो अमूल्य छ, अकार मृत्युमा नपरौँ, प्रदूषित धुवा नै निलेर आफ्नै फोक्सो नभरौँ। जीवन यो अमूल्य छ, अकाल मृत्युमा नपरौँ, प्रदूषित धुवा नै निलेर आफ्नै फोक्सो नभरौँ। क्यान्सर जस्तो रोगले गाँजेर लान नि सक्दछ, क्यान्सर जस्तो रोगले गाँजेर लान नि सक्दछ। आफ्नो स्वास्थ्यको ख्याल राखी धुम्रपान त नगरौँ, आफ्नो स्वास्थ्यको ख्याल राखी धुम्रपान त नगरौँ। नहुने काम गर्न हामीहरू कहिल्यै पनि अघि नसरौँ, स्वस्थ रहने उपाय त धेरै छ त्यसमा हामी पछि नपरौँ। नहुने काम गर्न हामीहरू कहिल्यै पनि अघि नसरौँ, स्वस्थ रहने उपाय त धेरै छ त्यसमा हामी पछि नपरौँ। हिमाल पहाड तराई मैदान धुम्रपानले ग्रसित छ, हिमाल पहाड तराई मैदान धुम्रपानले ग्रसित छ। दाजुभाइ दिदी बहिनी हो हामीहरू धुम्रपान नगरौँ, दाजुभाइ दिदी बहिनी हो हामीहरू धुम्रपान नगरौँ। तिमी टाढा मनी टाढा दुवैको मन चस्केको थियो, जब देखा देख भयो हाम्रो पाइला लस्केको थियो। तिमी टाढा मनी टाढा दुवैको मन चस्केको थियो, जब देखा देख भयो हाम्रो पाइला लस्केको थियो। हामी एकान्तमा बस्दा अचानक आउँदा कोही, हामी एकान्तमा बस्दा अचानक आउँदा कोही। अँगालोमा बेरिएको दुवैको मन छस्केको थियो, अँगालोमा बेरिएको दुवैको मन छस्केको थियो। यति छोटो जीवन त बाँच्न गाह्रो, अलि लामो हुँदो हो त हुन्थ्यो साह्रो। यति छोटो जीवन त बाँच्न गाह्रो, अलि लामो हुँदो हो त हुन्थ्यो साह्रो। उमेर जति बढ्यो सबै छि गर्छन्, उमेर जति बढ्यो सबै छि गर्छन्। सानो हुँदा नै हुन्छ सबैको प्यारो, सानो हुँदा नै हुन्छ सबैको प्यारो। धेरै मुक्तक वाचन गर्ने रहर हुँदाहुँदै पनि समयले नेटो काट्नै लागेको छ।
आज हामीले मुक्तकार विजय ध्वज थापाको कृति रहस्य गहिरो छ भित्रका विविधतापूर्ण मुक्तक बोल्यौँ। कुनै अत्यन्त छोटा हरफका, कुनै मध्यम खालका त कुनै लामा पङ्क्तिका मुक्तकहरू बोल्यौँ। मुक्तक भित्रका नेपाल र नेपालीको कल्याणका कामना भावलाई पनि कार्यक्रममा जोड्यौँ। धार्मिक क्षेत्रका विकृति, न्याय निशा फराएका अभिव्यक्ति, विरोधपूर्ण शब्दहरू, अनियन्त्रित महँगी, भ्रष्टाचार, समग्रमा नेपाल र नेपालीको वार्तमानिक अवस्थाको चित्रण जस्ताको तस्तै सुनायौँ। बीच बीचमा कृतिकारले नै रचना गर्नुभएका गीतहरूको चुट्ट संयोजन गर्यौँ। कार्यक्रमको अन्तिममा स्वरूपराज आचार्यको स्वर तथा कीर्ति न्यौपानेको सङ्गीतमा रहेको यस गीतलाई छोड्छौँ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने खरदेश र परदेशका मुक्तकिला मनहरूलाई धेरै धेरै धन्यवाद। अनि कार्यक्रमका लागि मुक्त उपलब्ध गराउनु भएकोमा हामी कृतिकारलाई पनि विशेष धन्यवाद दिन चाहन्छौँ। विजयजी, तपाईँको क्रियाशीलता लगनशीलताले निरन्तरता पाइरहोस्। ऊर्जाशील साहित्यिक दिगो यात्राको तपाईँलाई शुभकामना भन्दै अर्को हप्ता तपाईँहरूमा कार्यक्रम बिम्ब प्रतिबिम्बको तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल पनि उजेलिन्छौँ। हवस् त, यहाँहरूको मिठो नीतको कामना सहित नमस्कार, शुभरात्री।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
2: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
1: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
2: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
4: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीडामा रहेका नागरिकहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटेकोसी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले बाढी पीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनस्थापनाका कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन राज्यका सबै तह, निकाय, संरचना, पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको, आफू विश्वस्त रहेको पनि बताउनुभयो। राष्ट्रपति पौडेलले बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला जोखिममा रहेकाले अस्थायी आश्रय स्थलहरू सुरक्षित तथा मर्यादित बनाउन राज्य सचेत रहनुपर्ने बताउनुभयो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जंग थापाले प्रभावित क्षेत्रहरूमा उद्धार सँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचनाका निर्माण कार्यको प्रारम्भिक काम अघि बढाएको बताउनुभयो। सहायक रथी थापाले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ठूलो ढुङ्गा, लेदोका साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत खोज कार्य जारी रहेको र टनेलमा ब्रेक थ्रु नभएसम्म खोज जारी रहने बताउनुभयो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1356 जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1114 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1290 गरी कुल 2570 डीएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1311 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यसैबीच भोटेकोसी बाढी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। रसुवाको भोटेकोसीमा गएको बाढीमा परेर 34 देशका 587 विदेशी पर्यटक बेपत्ता भएका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, लाटभियाका 33, चीनका 26 जना बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। यस्तै रसियाका 8, सिङ्गापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरेर 161 पुरुष र 27 महिला बेपत्ता भएको विभागले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपत्तबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छी स्थित भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपत्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ शरद चौलागाई, सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्रि।
3: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

अलिकति नर्सरीमा पानी आउन देखा पर्यो, त्यसपछि अलिकति हामीले सामानको केही जो गर्न सकिन्छ कि भनेर हामी बस्ने बासी जानको कपडाहरू चाहिँ हामीले चाहिँ मासतिर अलिकति सार्न खालेको, तर एक्कासी फेरि अलिक ठुलै आएर हाम्रो स्टाफहरूको चाहिँ घाँटी घाँटीसम्म

बुझ्ने भयो नि. त्यो कारणले गर्दाखेरि चाहिँ त्यो एउटा हो. अब जान्ने पर्ने पाठ चाहिँ के हो भने, अब हामीले यसलाई अलिकति खोलाको किनारमा दायाँ बायाँ चाहिँ, अब हामी व्यक्तिले त यो सम्भव छैन, तर नेपाल सरकारले चाहिँ नै त्यो खोलाको भाग जुन करिडोर हो त्यसलाई चाहिँ कुन डिस्टेन्ससम्म जान्छ, कति चाहिँ जान्छ, यति पानी मिलिमिली पऱ्यो भने यति भाग डुब्छ, यति चाहिँ हुन्छ भन्ने खालको कन्सेप्ट नेपाल सरकारले मात्र बनाइदियो भने पनि यो यो विपत्ति चाहिँ आउँदैन. र यो चाहिँ नेपाल सरकारलाई नै बढी चाहिँ यो गर्नुपर्छ जस्तो लाग्छ. यो यो यो यो जुन अहिलेको जुन घटना छ, यो चाहिँ नेपाल सरकारले नै कहिलेदेखि नै नीति नबनाइदिएको कारणले गर्दाखेरि, यो संरक्षण नभएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ त्यस्तो खालको महसुस गरेँ.

0: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। हामीले उभिरहेको धरती हाम्रो माटो अत्यन्तै महत्त्वपूर्ण छ। माटोले हामी जन्मेदेखि मृत्युसम्म पनि साथ दिन्छ। यही माटोका विषयमा छलफल गर्न आज हाम्रो सम्पर्कमा हुनुहुन्छ माटोका विशेषज्ञ डाक्टर शिर प्रसाद विष्ट। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: माटोको आवश्यकता कति छ, माटो किन आवश्यक छ मानव जनजीवनमा?
1: माटो त अब माटो भनेको त माटो नै जीवन हो भनेर भन्छौँ हामीले। माटो छ त जीवन छ, माटो छैन भने जीवन नै छैन। जीव जन्तुदेखि लिएर कुनै पनि भनौँ न प्राणी बाँच्नको लागि एउटा आधार नै माटो हो। त्यसले गर्दा जब माटो छैन भने कुनै पनि प्राणी बाँच्न सक्दैन। त्यसले गर्दा यसको कतिको महत्त्व छ भन्ने कुरा त त्यहीँबाट थाहा पाइन्छ। जब माटो चाहिँ मैले भन्छु माटो नै जीवन हो, जीवन नै माटो हो भन्छु। जीवन चाहिँ किनभने माटो नै जीवन हो भन्नुको अर्थ जीवन हुनको लागि चाहिँ कुनै पनि प्राणी बाँच्नको लागि माटो चाहिन्छ र बाँचेर उसले हुर्किसकेर आफ्नो कर्म सकिएपछि ऊ जब मर्छ, मरिसकेपछि फेरि माटो बन्छ। त्यसले गर्दा यसको महत्त्व यही शब्दबाटै पनि मलाई लाग्छ धेरै कुराहरू बुझ्न सकिन्छ।
0: माटोले कोक्रोदेखि चिहानसम्म मानिसलाई साथ दिन्छ भनिन्छ, अवश्य पनि त्यो सत्य पनि हो। र यो माटोको महत्त्व यसर्थ माटो जोगाउन कतिको आवश्यक छ त, माटोको महत्त्व चाहिँ मानव जीवनमा यति धेरै भएपछि?
1: अब माटो नै भएन भने त मैले अघि भने जीवन नै हुन सक्दैन। त्यसले गर्दाखेरि के छ भन्दाखेरि माटो चाहिँ मान्छे जन्मेदेखि मृत्युसम्म माटो चाहिन्छ, मृत्युपछि पनि माटो चाहिन्छ भनेर भनिरहेको छ। हाम्रो प्रत्येक सांस्कृतिक हिसाबले हेर्ने होला, हाम्रो धार्मिक हिसाबले हेर्ने होला, हाम्रो दैनिकी हिसाबले, राजनीतिक हिसाब, सबै कुरामा चाहिँ माटोको एकदमै महत्त्व छ। त्यसले गर्दाखेरि हामीले अहिले पनि के भन्छौँ भन्दाखेरि जति माटो स्वस्थ भयो उति समाज समृद्ध हुन्छ। केही कथा माटो चाहिँ एकदम स्वस्थ छैन, राम्रो छैन, त्यसको चाहिँ बिग्रेको माटो छ भने पुनः कसैले पनि राम्रो गर्दैन। जति एउटा किसानको हिसाबले भन्ने हो भने किसान चाहिँ जति माटो राम्रो छ उति चाहिँ समृद्धि हुँदै जान्छ, उसलाई चाहिँ त्यति राम्रोसँगले चाहिँ आर्थिक हिसाबले सामाजिक हिसाबले एकदमै राम्रो हुँदै जान्छ। र जति माटो बिग्रिँदै गयो उति किसान गरिब हुँदै जान्छ।
0: माटो कसरी बिग्रिन्छ, बिग्रिएको माटो कस्तो माटोलाई भन्ने, माटो बिग्रिँदा त्यसले मानव जनजीवनमा अथवा समग्र प्राणीको अस्तित्वमा जीवन चक्रमा के कस्तो असर पार्छ?
1: अब माटो चाहिँ त्यही त माटो बिग्रियो भने यो चाहिँ कस्तो छ भने माटोको स्वास्थ्य भनेर हामीले जेनरली बुझ्दाखेरि माटोको भौतिक रासायनिक र जैविक गुणहरू चाहिँ एकदम राम्रो स्तरमा भएकोलाई हामीले माटोको स्वास्थ्य राम्रो भनेर बुझ्छौँ। अब यसलाई यो बिग्रिने चाहिँ कसरी बुझिन्छ भन्दाखेरि बिग्रिने तत्त्वहरू के हो भन्दा जसरी हामी भनौँ न भूक्षय भएर जान्छ, त्यसले गर्दा माथिको मलिलो माटो बगेर जान्छ, मुनिको माटो मुठै रहन्छ। त्यसले पनि एउटा के बुझाउँछ भन्दाखेरि मलिलो माटो गयो, अब मुनिको माटो चाहिँ त्यति साह्रो नराम्रो माटो छ भन्ने हिसाबले त्यसरी बुझिन्छ। त्यसपछि हामीले कतिवटा सोइल टेस्ट गरेर पनि माटोको परीक्षण गरेर पनि बुझिन्छ। माटो हेर्दैखेरि पनि थाहा पाइन्छ किसानले आफूले काम गर्दै आएको माटोमा पहिला सजिलोसँगले गर्दै आएको थियो, अहिले आएर चाहिँ एकदमै डल्ला पर्नेदेखि लिएर त्यसपछि त्यसमा अप्ठ्यारापनहरू कति आएका हुन्छन्। उसले काम गर्दाखेरि माटोमा पानीको अडिन सक्ने क्षमता, शोषण गर्न सक्ने क्षमता तीहरू कम हुँदै गएका त्यस्तो खालको महसुस गर्न सक्छ। त्यसले गर्दा त्यसरी उसले बुझ्छ होइन। अब सामान्य हिसाबमा भन्दाखेरि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि कसरी राम्रोसँगले माटो कतिको स्वस्थ रहेछ र छैन भनेर बुझ्ने भनेको चाहिँ माटोलाई हल्का

0: खनेर पनि हेर्न सकिन्छ। खन्दाखेरि बुरबुराउँदो माटो आयो, चिस्यानहरू लामो समयसम्म कायम भएर बस्यो, कालो माटो खालको त्यसको रङको आधारमा पनि हामीले हेर्न सक्छौँ। एकदमै पाङ्गारिक पदार्थ राम्रो भएको माटोलाई चाहिँ हामीले कालो रङको पनि हुन्छ, त्यसरी चाहिँ हामीले बुझ्छौँ। अनि त्यसमा चाहिँ तपाईँको उसले डल्लाहरू नपर्ने, त्यसपछि बुरबुराउँदो हुने, यी कुराहरूले चाहिँ माटोको स्वास्थ्य राम्रो रहेछ रहेन रहेछ भनेर चाहिँ किसानहरूले राम्रोसँगले बुझ्न सक्नुहुन्छ। त्यसपछि खन्दाखेरि पनि त्यो खनिसकेपछि पनि हेर्न सक्नुहुन्छ गणौलाको सङ्ख्याहरू, गणौलाहरू त्यहाँ भएका जीवाणुहरू अलिअलि देखिन्छन्, एकदमै राम्रो माटो हो सङ्केत हो, यी चाहिँ त्यस्ता खालका चाहिँ सङ्केतहरू चाहिँ त्यसरी दिन्छ। त्यसले गर्दा चाहिँ माटोहरूलाई बुझ्नको लागि चाहिँ हामीले माटोको स्वास्थ्य ठिक छ या छैन भनेर बुझ्नको लागि चाहिँ त्यसरी हामीले हेर्छौँ।
1: सम्पूर्ण प्राणीहरूको जीवन चक्रमा माटोले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यति महत्त्वपूर्ण कुरालाई चाहिँ मानिसले अथवा भनौँ न हामीले गर्ने क्रियाकलापमा विभिन्न काममा चाहिँ माटोको बारेमा माटोको महत्त्व हामीले त्यति बुझ्न सकेका छैनौँ कि यो माटोलाई जोगाउन के गर्नुपर्छ, माटोको स्वास्थ्य जोगाउनको लागि चाहिँ कसले के गर्नुपर्छ तपाईँको विचारमा?
0: यो पृथ्वीमा हामी सबैजना के हो भने यो पृथ्वीको एउटा अंश हौ हामी सबैजना, प्राणीहरू जति छन् त्यसमा पनि मनुष्य। त्यसले गर्दाखेरि हामी के हो भन्दाखेरि यसले गर्दा बिग्रियो उसले गर्दा बिग्रियो भनेर भन्ने कुरो आउँदैन। यो हामी चाहिँ सबैजना ड्राइभर हौँ, यो कसरी यो पृथ्वी कस्तो बनाउने भन्ने यसमा चाहिँ हामी सबैजना चालक हौँ, यसलाई कसरी चलाउने भन्नेमा हामी सबैजना चालक हौँ, उसले गर्दा बिगार्यो भनेर हामी भन्न सक्दैनौँ। त्यसले गर्दाखेरि हामी सबैको उत्तिकै दायित्व छ माटो सुधार्न या माटोको, अब एउटा किसानले आफ्नो माटोलाई चाहिँ राम्रो सुधार गर्छु भन्यो भने त्यही हिसाबले उसले उसका आफ्नो दायित्व हुन्छन्। एउटा अनुसन्धानकर्ताले त्यसै त्यही हिसाबको प्रविधिहरू विकास गर्नुपर्ने हुन्छन्, एउटा पोलिसीले त्यही हिसाबको पोलिसी मेकरहरूले चाहिँ त्यसरी नै नीति निर्माताहरू त्यस्तो खालको माटो संरक्षण गर्ने खालका प्रविधिहरू अथवा पोलिसीहरू चाहिँ उहाँहरूले एउटा विकास गर्नुपर्ने हुन्छन्। ती कुराहरूमा चाहिँ जस्तै अब मैले किसानको कुरा गर्नु पऱ्यो भने मैले किसानले चाहिँ कसरी उसको आफ्नो माटो सुधार गर्न सक्छ भन्दाखेरि अब उसले चाहिँ के गर्न सक्छ भन्दाखेरि खनजोतहरू धेरै कम गर्ने, किनकि त्यो बगेर जान नदिने, अड्याउने, त्यसपछि त्यसमा गोबर मलहरू कम्पोस्ट मलहरू बनाउने लगाउने, त्यसपछि फापो दिने, त्यो बारीहरू नाङ्गो नराख्ने, त्यस्तो खालका प्रविधिहरू, चिस्यानहरू पानी पनि लगाउँदाखेरि होसियार लगाउने, धेरै लगाएर बगाएर लाने खालको हिसाबले नगर्ने, रसायनिक मलहरू समय समयमा मात्रै दिने, बोट बुरु बिरुवाहरूले जतिखेर आवश्यक पर्छ त्यतिखेर मात्रै दिने, लाइनमा लगाइदिने किनकि बगेर जान नदिने हिसाबले, ती कुराहरू उहाँको आफ्नो क्षेत्रमा पर्छन् किसानको क्षेत्रमा। त्यसै गरी हाम्रो अब अनुसन्धानकर्ताहरूले अथवा नीति निर्माताहरूले आफ्नो आफ्नो जसको प्रत्येकको आफ्नो आफ्नो भूमिका हुन्छ। माटोलाई चाहिँ कस्तो हुन्छ भने माटोलाई हामी एउटा दोस्रो आमाको हिसाबमा पनि हेर्छौँ, जन्म दिने आमा, यसले कर्म दिने अथवा यसको चाहिँ यसलाई हामीलाई हुर्काउने बढाउने चाहिँ हामी धरती माता भनेर भन्छौँ। त्यसले गर्दाखेरि उसको आफ्नो आमाले आफ्नो काम गरेको छ, उसले दिनुपर्ने उत्पादनदेखि लिएर हामीलाई वासस्थानदेखि लिएर सबै चिज दिएको छ। तर हामी पनि के हो भने आमाले जुन हामीप्रति गरेको दायित्व थियो निभाउनु भयो, अब मैले मेरो आफ्नो पनि कर्तव्य हुन्छ, मेरो आफ्नो कर्तव्य पनि के हो भने आमा बाबुहरूलाई चाहिँ हामीलाई हुर्काइसकेपछि हामीले गर्न सक्ने उहाँहरूप्रति गर्नुपर्छ। माटोले हामीले माटोलाई के दिनुपर्छ भन्ने चाहिँ मान्यता हो।
1: आमाको प्रसङ्ग उठाउनु भयो यहाँले, यो आमा धरती माता भनेर प्रकृतिको पूजा गर्ने भनेर चाहिँ यो विभिन्न खालका धार्मिक सांस्कृतिक हिसाबले पनि माटोको पूजा गर्ने प्रचलन अथवा त्यस्ता किसिमका जात जातिहरू पनि नेपालमा छन् नि, हेर्दाखेरि चाहिँ यसको वैज्ञानिक पक्ष चाहिँ माटोलाई माया गरौँ भन्ने नै हो।
0: हो, यस्तो माटो चाहिँ माटोलाई संरक्षण गर्नुपर्छ भन्ने चाहिँ कति धेरैवटा संस्कारहरूमा संस्कृतिहरूमा चाहिँ धेरैवटा जोडिएर आएका छन्। किनकि हाम्रोमा पनि के हो भन्दाखेरि माटो जोगाउनु परेको थियो, रातो माटोले हामीले घर पोत्नेदेखि लिएर तुलसाको मोठहरूमा लिप्नेदेखि लिएर त्यो काम गर्छौँ। रातो माटो जोगाउनु पर्छ, रातो माटोको राम्रो छ, कमेरो माटोले भित्र लिप्ने गर्ने। अब हाम्रो दसैँ सकियो, यो बेलामा अब तिहार, रातो माटो त रातो माटोले लक्ष्मीको बाटो बनाइन्छ, लक्ष्मीको पाइला मन्दिरसम्म बाटो गेटदेखि चट्ट लगेर पुर्याइन्छ, त्यस्तो खालको संस्कारमा हामी हुर्केका छौँ। यसको अर्थ के हो भन्दाखेरि यी माटोहरू चाहिँ जहिले पनि हाम्रा हरेक सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने चिजहरू हुन्, त्यसले गर्दाखेरि हामीले यसको संरक्षण गर्नुपर्छ, यसलाई आवश्यक छ। यो यो भएन भने हामी हाम्रो जीवन नै यही भनौँ न माटोले नै जीवनलाई राम्रोसँगले अगाडि बढाउन सहयोग पुर्याएको छ भन्ने चाहिँ यसले सङ्केत गर्छ। यो चाहिँ हामीले त्यही हिसाबले चाहिँ पूजा गर्नेदेखि लिएर यसको संरक्षण गर्नुपर्छ है भन्ने चाहिँ एउटा कल्चरल्ली बाइन्डेड एउटा एउटा यो हो भनौँ न हाम्रो कल्चर हो।
1: हजुर हजुर, यसको चाहिँ जस्तो माटोको महत्त्वको बारेमा जनचेतना अलिक कम भएर अथवा किन हो माटोमा विषादी प्रयोग गर्ने होइन माटोलाई बिगार्ने, माटोको स्वास्थ्य प्राकृतिक स्वास्थ्य हो त्यो बिगारेर चाहिँ उत्पादन बढी खोज्ने कृषि प्रविधिहरू आएका छन्, यसमा तपाईँ के भन्नुहुन्छ?
0: अब यस्तो छ, माटोलाई बिगार्ने भन्दा पनि एउटा हामी चाहिँ कस्तो हुने एउटा अहिले आइराखेको चाहिँ के हो भने छन् विषादीहरू झारनाशकदेखि लिएर होइन त्यसपछि रोगनाशक कीटनाशक विषादीहरू धेरै छन्, तर यो यसको जथाभावी प्रयोग गर्नु चाहिँ ठिक होइन। आवश्यकता अनुसारले उत्पादन मान्छेले एउटा उत्पादनको लागि गरेको हुन्छ, उत्पादनलाई हामीले छन् अरू अरू तरिकाहरू पनि छन् जोगाउन सक्ने, जोगाउनेतिर लाग्ने हो, मार्ने भन्दा पनि जोगाउने, आफ्नो बाली जोगाउनुपर्छ मेरो कन्सेप्ट चाहिँ त्यो हो, जोगाउनुपर्छ। किनकि हामीले जति उत्पादन लिन्छौँ भनेको त्यो चिज लिने हिसाबले जोगिएर काम गर्नुपर्छ, अरूलाई पनि बाँच्ने ठाउँ दिनुपर्छ। यो यो पृथ्वी सबैको लागि हो, साझा हो, हामी हाम्रो मात्रै मानिसको मात्रै होइन सबै प्राणीको साझा हो, वासस्थान हो। त्यसले गर्दाखेरि आफूले सोचेअनुसारले उत्पादन पनि लिनुपर्छ र अरूलाई पनि हानि गर्नु हुँदैन। माटो पनि त्यही हो, मैले पनि त्यो सामान्यसँगले एक वर्ष दुई वर्षमा चाहिँ एकदम उत्पादन लिन्छु त्यसपछि बिग्रे बिग्रियोस् भनेर त्यो गर्ने होइन। हामीले चाहिँ कस्तो भने हामीसँग आएका भविष्यका मेरो नातिले पनि मैले अहिलेको अवस्थामा जसरी जुन अवस्थामा माटो छ यो यो यही अवस्थामा मेरो नातिलाई अथवा यसलाई अझ अझ सुधारेर नाति सम्बन्धलाई चाहिँ त्यो हस्तान्तरण गर्न सक्यो भने उसले पनि यही माटो कोट्याएर खान सक्छ भन्ने चाहिँ कन्सेप्ट हो। त्यसले गर्दा यो यो सबैको लागि हो माटो भनौँ न, यो जमिन पृथ्वी भएकोले गर्दाखेरि हामी सबै बाँचेका छौँ यहाँ भएका उत्पादनहरूले गर्दाखेरि। यो भोलि उत्पादन हुन नसक्ने स्थितिमा पुग्यो भने त हामी कोही पनि बाँच्न सक्दैन, खाने चिजै हुँदैन। त्यसले गर्दाखेरि यसलाई चाहिँ कस्तो हो भने आफ्नो समयमा यसलाई दिगो तरिकाले कसरी बचाउन सकिन्छ भनेको, एउटा माटो आयु भनेको लगभग जन्मेदेखि उसको अन्तिम सुन्न भनेको 10,000 वर्षभन्दा माथि 10,000 वर्षलाई चाहिँ औसतको हिसाबले लिइन्छ, तर यसलाई 10,000 वर्ष या 15,000 वर्ष बचाउने भन्ने चाहिँ मान्छेको हातमा छ। मान्छेले राम्रोसँगले उसको स्याहार सुसार गर्दै गयो भने ऊ 15,000, 16,000, 17,000 पनि बाँचेका माटोहरू छन्। ती त्यो चाहिँ कस्तो हुन्छ भने मान्छेहरूले राम्रोसँगले स्याहार सुसार उसलाई भने जस्तो हिसाबले प्राङ्गारिक पदार्थ पुर्याइदिने सबै चिजहरू राम्रो वातावरण निकालिदिने हो भने त्यसको पनि एकदमै राम्रो हुन्छ।
1: 10,000, 15,000 वर्ष माटोको आयु हुन्छ यहाँले भन्नुभयो। माटोको आयु सकिएको अथवा यो माटोको चाहिँ डेट सकियो भन्ने त्यस्तो के आधार अथवा के प्रमाण हुन्छ त्यो माटोको आयु सकिएको भन्ने चाहिँ त्यस्तो केही हुन्छ?
0: माटोको कम्पोनेन्ट जुन उसमा हुने चिजहरू छन् उसको उसको क्रमिक सकिहरू घट्दै जान्छ र त्यसले काम गर्न सक्दैन। अब त्यो काम गर्न सक्ने बनाउने भनेको चाहिँ अब जस्तै मरुभूमिकरण हुनुको कारण चाहिँ ती पनि एउटा कारण, छिटै मरिसक्यो अनि उपाय लागेन अनि मरुभूमिकरणहरू हुँदै आउने, बिस्तारै त्यो डिग्रेड हुँदै जाने अनि त्यसको गुणस्तरहरू घटेर गएको भइसकेपछि उत्पादन उत्पादकत्वमा एकदमै कम आएर अब यहाँ चाहिँ नगरे भयो भने बन्जरतिर जान्छ। अब बिस्तारै बिस्तारै तिनीहरू चाहिँ त्यहाँ चाहिँ अरू झार पनि आउनु नसक्ने खालको हुन्छ, किनकि त्यसको जुन क्षमता थियो माटोले गर्नुसक्ने उसको कर्तव्य अथवा उसँग गर्नुपर्ने फङ्सन्सहरू चाहिँ उसले गर्न नसक्ने अवस्था आएको आएको खण्डलाई चाहिँ हामीले के भन्छौँ भन्दा उसको आयु सकिएको भनेर भन्छौँ। लगभग त्यसको चाहिँ हिस्ट्री पनि हेरिन्छन् कति वर्षदेखि चाहिँ यसले यो फङ्सन गरेर आएको थियो र अहिले कति पछि चाहिँ यसको यस्तो भयो भनेर चाहिँ अनि त्यसलाई पनि रिभाइभ गर्ने अहिले त धेरै धेरै प्रविधिहरू आइसक्यो, त्यसलाई रिभाइभ कसरी गर्ने भनेर त्यसको चाहिँ कस्तो हुन्छ भने अहिले त पोली हाउस कन्डिसनमा अब त्यस्तो खालको कन्डिसनमा माथिल्लो माटो सट्ट काटेर लगेर राखिदियो, अर्को माटोले रिप्लेस गरिदियो, एकदम एक्टिभ माटो ल्याएर चाहिँ रिप्लेस गरिदिने खालको, त्यसलाई चाहिँ हामीले जस्तै हामीले पनि गमलामा फुल रोप्दाखेरि वर्षेनी हामी अलिअलि फेरि माटो फेर्ने चलनहरू छ, त्यो माटो फेर्ने भनेको चाहिँ अब यसको जति यहाँ भएको तत्त्वहरूदेखि यसको काम पहिलाको जतिको एक्टिभली काम गर्न सकेन त्यसले गर्दा अर्को माटो हाल्यो भने नयाँ फ्रेस माटोले चाहिँ गर्छ भन्ने त हो नि, त्यो कन्सेप्ट चाहिँ त्यसरी चाहिँ बुझ्दै जाने हो।
1: जस्तो माटो यो ठाउँको माटो चाहिँ आयु सकिएको अथवा यो ठाउँको माटो चाहिँ अलिकति सक्रिय रूपमा काम गरिरहेको छैन भन्ने चाहिँ कसरी थाहा पाउने त,
0: हाम्रो केसमा चाहिँ हाम्रो केसमा देशमा त्यस्तो खालको माटो अहिलेसम्म अहिले हाम्रो हाम्रो चाहिँ नयाँ माटो छ नेपालमा, त्यस्तो पुरानो माटो बुढो भइसकेको माटो चाहिँ देखिँदैन होइन, तर अन्त अन्त जस्तै जुन ठाउँमा पहिलादेखि सुरु गरे तपाईँको त्यसपछि अहिलेको वायु क्लाइमेट चेन्जले पनि अलिकति अप्ठ्यारो पारिराखेको होला, कुनै ठाउँमा पानी पनि नपरेर त्यसले पनि अप्ठ्यारो पारेको होला, माटो राम्रो स्वस्थ छ भने यी सबै न्यूनीकरण हुँदै जान्छन्, खाद्य सुरक्षा पनि हुँदै जान्छ, पानीको पानी पनि राम्रो पानी स्वस्थ पानी पनि खान पाइन्छ, ती सबै कुराहरूको लागि चाहिँ स्वस्थ माटो हुनु जरुरी छ, स्वस्थ माटो भएन भने एकदम खतरामा जान सक्छ, त्यसले गर्दा स्वस्थ माटो जरुरी छ र यसलाई संरक्षण गर्नुपर्ने दायित्व हामी सबैको हो, एकजनाको मात्रै अथवा कुनै काम गर्ने मान्छे कुनै पोलिसीमा बस्ने सरकारको मात्रै होइन, यो सबैजनाको आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी छ, यी सबैजनाले आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ आफ्नो आफ्नो दायित्वहरू चाहिँ भूमिकाहरू चाहिँ निभाउँदै जानुपर्छ, अनि मात्रै यो माटो चाहिँ संरक्षण र माटोको गुणस्तर चाहिँ राम्रो हुँदै जान्छ भन्ने चाहिँ मलाई लाग्छ।
2: उहाँ हुनुहुन्थ्यो डाक्टर शिर प्रसाद विष्ट, माटोको महत्व र यसको स्वास्थ्य जोगाउने बारेमा हामीसँग छलफल गर्दै, यिनै र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो, अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनु होला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: नमस्कार, अनि शुभ दीपावलीको यो सुखद अवसरमा यहाँहरूलाई सुख शान्ति अनि समृद्धिका साथी हार्दिक मङ्गलमय शुभकामना कार्यक्रम युवा संसारबाट म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ रमा कोइराला।

बेला तिहार पर्वको सेरोफेरोमा छौँ। आपसी भातृत्व एवं एकताको प्रतीकका रूपमा मनाइने तिहार पर्व यति बेला मनाइरहेका छौँ। खासमा यो पर्व एक सुन्दरताले भरिपूर्ण पर्व हो। दाजुभाइ दिदी बहिनीका बिचको हार्दिकतापूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने पर्व हो। विभिन्न जीव जन्तुहरूलाई सम्मान गर्ने पर्व हो। यति बेला प्रकृति पनि असाध्यै सुन्दर र मनमोहक देखिन्छ। हरेक दाजुभाइ दिदी बहिनीहरू उत्तिकै उल्लासमय वातावरणमा रमाइरहनु भएको देखिन्छ। यस्तो अवस्थामा सबैलाई सुन्दर देखिन पनि मन लाग्छ। त्यसैले त अहिले मानिसहरूलाई सुन्दर बनाउने पेसा सौन्दर्य कला व्यवसाय पनि फस्टाउँदो अवस्थामा रहेको छ। विशेष गरी चाडबाडको समय अनि विवाह वर्तमान लगायतका विविध समयमा यो व्यवसाय धेरै नै फस्टाएको देखिन्छ। सानो आकारको पुँजीले एउटा कोठामा बसेर पनि यो व्यवसाय सञ्चालन गर्न सकिन्छ। त्यसैले यो व्यवसाय अंगाल्ने युवा महिला पुरुषको संख्या पनि अहिले बढ्दो छ, जसले युवा वर्गलाई आत्मनिर्भर बन्न पनि सिकाउँदछ। आज यो तिहार पर्वको अवसरमा हामी सौन्दर्य कला व्यवसायका कुरा गर्नेछौँ। चाडबाडका समयमा अलि धेरै व्यस्त हुने यो व्यवसायमा कसरी संलग्न हुने अनि यो व्यवसाय कसरी सञ्चालन गर्ने, सौन्दर्य कला व्यवसायमा संलग्न भएर कसरी आत्मनिर्भर बन्न सकिन्छ त, यसै सन्दर्भमा करिब 22 वर्षदेखि एक्लैको मेहनत र लगावले यो पेसा व्यवसायमा संलग्न रहेर धेरैलाई सिप सिकाउन सफल, धेरैलाई रोजगारीमा जोड्न सफल मीना ब्युटी पार्लर एन्ड कस्मेटिक सेन्टर की मीना केसीका जीवन अनुभव आज हामी यहाँहरूलाई सुनाउनेछौँ। ललितपुरको इमाडोलमा रहेको यो ब्युटी पार्लरले करिब 22 वर्षदेखि धेरैलाई सिप सिकाएको छ, आत्मनिर्भर बनाएको छ। आज यो सुन्दर पर्वको अवसरमा हामी सुन्दरताकै विषयमा कुराकानी गर्नेछौँ र मीना ब्युटी पार्लर एन्ड कस्मेटिक सेन्टरकी सञ्चालिका मीना केसीका जीवन अनुभव अब यहाँहरूलाई सुनाउनेछौँ। उहाँको त्यो जीवन अनुभव यहाँहरूलाई सुनाउनु अगाडि एकैछिन तिहार विशेष यो गीत राख्छौँ, त्यसपछि हामी कुराकानीलाई जोड्नेछौँ।

0: यहाँलाई हाम्रो युवा संचार कार्यक्रममा धेरै धेरै स्वागत छ। यो रमाइलो पलमा छौँ, यहाँलाई धेरै धेरै शुभकामना छ। सबैले चाहिँ सुन्दर बनेर रमाइलो गर्ने यो पर्वमा चाहिँ यतिखेर यहाँ एउटा सौन्दर्य कला व्यवसायीसँग जोडिनु भएको व्यक्तित्व होइन, यही आफ्नो कलाको क्षेत्रमा चाहिँ व्यस्त पनि हुनुहुन्छ होला, समयहरू कसरी गइरहेछ अहिले?
1: सबभन्दा ठुलो चाड होइन, सबैजना अब त आफूलाई अलिकति ब्युटिफुल बनेर जानुपर्छ भन्ने हिसाबले गर्दाखेरि सबैजना अमूल्य समय मिलाएर पार्लरमा आइराख्नु भएको छ, कामहरू भइरहेको छ, बिजी नै छु, एकदम बिजी नै छु।
0: भिडभाड नै बढिरहेको छ है?
1: हजुर, भिडभाड छ।
0: हजुर अमिनाजी, जस्तो अब सुरुमा यो सौन्दर्य कला व्यवसायमा प्रवेश गर्नुभन्दा अगाडि अरू कामको पनि यहाँले प्रयास पक्कै पनि गर्नुभएको थियो होला, कतिखेर आएर चाहिँ यो सौन्दर्य कला व्यवसायमा चाहिँ मेरो एक खालको लगाव छ, म यसमा केही गर्न सक्छु भन्ने सोच, आफ्नो सोचको बारेमा थाहा पाउनुभयो भनौँ न, आफ्नो प्रतिभाको बारेमा थाहा पाउनुभयो, यो सोचको विकास चाहिँ यहाँको कसरी भयो?
1: म एसएलसीमै थिएँ, एसएलसीको पनि थिएन, टेन क्लास पढ्दै थिएँ, टेन क्लास पढ्दा पढ्दै मेरो चाहिँ कपाल खासमा एकदम कर्ली थियो कि, मेरो कपाल कर्ली थियो अनि मलाई चाहिँ कर्ली भयो मन नपर्ने, स्ट्रेट मनपर्ने, अनि त्यतिखेर खासमा पार्लर भन्ने कुरा पनि त्यति धेरै कन्सेप्ट पनि थिएन, मलाई पार्लरको त्यस्तो केही नलेजै थिएन, अनि कपाल सिधा हुन्छ भन्ने थाहा पाएँ मैले साथीहरूको मार्फत, अनिखेर त्यसो भयो भने यो कपाल स्ट्रेट गर्नुको लागि चाहिँ म आफै पनि ब्युटिसियन बन्छु, मलाई जस्तो प्रब्लम हेयरको प्रब्लम अरूलाई पनि होला, म यही पार्लर नै गर्छु, पार्लरकै काम सिक्छु, पढाइतिर भन्दा पनि म पार्लर नै गर्छु भन्ने सोच आएर पार्लरतिर लागेँ, प्लस एसएलसी पनि दिएँ, कलेज पनि पढेँ, पार्लर पनि सिकेँ कि मैले, कलेज पढ्दै पार्लर सिक्दै गएँ।
0: आफ्नो कलेजको पढाइ सँगसँगै क्रिएटिभ काममा पनि होमिनु भयो?
1: हजुर।
0: 22 वर्षदेखि लागिरहेको यो पेसामा अहिले आएर त सन्तुष्ट हुनुहुन्छ नि होइन?
1: म त एकदमै सन्तुष्ट छु, सुरुवातको मेरो 22 वर्ष अगाडि र अहिलेमा जति पहिला खुसी थिएँ त्योभन्दा बढी अहिले नै सेटिस्फाई छु म पार्लरबाट, होइन मैले आफ्नो काम, आफ्नो क्षमता हुन्छ नि, आफू देखाउन पाएँ, आफ्नो काम देखाउन पाएँ, आत्मनिर्भर बने, कसैसँग पनि अब हात थाप्नु परेन, परिवार राम्रोसँग चलाउन सकेँ मैले, म धेरै खुसी छु पार्लर गरेर चाहिँ।
0: तर कतिले चाहिँ के भन्नुहुन्छ भने मानिसको रूप र रङले उसको हरेक कुरालाई निर्धारण गर्दैन, मानिस चाहिँ आत्मिक रूपमा नै सुन्दर हुनुपर्छ, यो सौन्दर्य भन्ने कुरा त बाहिर देखाउने कुरा मात्र हो भनेर भन्नुहुन्छ होइन, यो सौन्दर्य कला व्यवसायमा यहाँ सम्बन्धित भएको भएर यहाँ चाहिँ यो कुरालाई चाहिँ के भन्नुहुन्छ?
1: मेरो सोचाइमा चाहिँ दुवै हो, भित्री रूप पनि सफा राम्रो हुनुपर्छ मान्छेमा, बाहिरी रूप मात्रै राम्रो भएर अब पार्लर गएर सिँगार पटार गरेर राम्रो भएर भित्र मनमा राम्रो छैन भने चाहिँ त्यो राम्रो होइन, भित्री रूप पनि राम्रो हुनुपर्छ, देखावटी पनि मान्छे सुन्दर हुनुपर्छ, मतलब अब भगवान्ले बनाइदिएको सुन्दरलाई नै सुन्दरी भन्नु मात्रै होइन कि, अब भगवान्ले दिएको रूपलाई पनि अलिकति मिलाएर आफूलाई मेन्टेन गर्यो भने त अझ धेरै राम्रो हुन्छ नि त, प्लस पोइन्ट हुन्छ, सुन्दर बन्यो भने चाहिँ दुवै राम्रो हुन्छ।
0: जस्तो अब मिनाजी यहाँ यो पेसा व्यवसायमा जोडिँदै गर्दाखेरि अब त्यतिखेरको समयमा त धेरै चर्चा परिचर्चा पनि थिएन होला, अवसर र चुनौती दुवै देखेर नै जोडिनु भयो होला नि होइन, त्यतिखेर यहाँले त्यो पार्लर सञ्चालन गर्दै गर्दाखेरि के कस्ता खालका चुनौतीहरू यहाँले सामना गर्नुभयो अनि अवसरहरू के देख्दै जानुभयो बताइदिनु न?
1: पहिला र अहिलेमा त धेरै फरक भयो, त्यतिखेर अब मोबाइल थिएन, क्लाइन्टहरूसँग कन्ट्याक्ट गर्न गाह्रो थियो, टाइम दिन पनि एकदम गाह्रो थियो मलाई, भर्खर भर्खर नयाँ नयाँ सिकेर नयाँ गर्दैखेरि अब मेरो आफन्तहरू यहाँ हुनुहुन्थेन, चुनौती त एकदमै धेरै गरेर म यो ठाउँसम्म पुगेको हो होइन, अब कसरी क्लाइम लिने, कसरी अगाडि बढ्ने, मलाई त रेन्ट तिर्नु पर्थ्यो, म आफ्नो मान्छे हुनुहुन्थ्यो सपोर्ट गर्ने, म एक्लै नै थिएँ, एक्लै 21 वर्षको थिएँ, त्यत्रो बेलादेखि नै आफूले चल्छ चल्दैन होस् जेसुकै हुन्छ, कि राम्रो हुन्छ कि नराम्रो हुन्छ, मेरो प्रयास जारी नै राख्छु, म एक न एक दिन अवश्य म सफल हुन्छु होला भनेर नै गरेको, सुरु गरेको थिएँ मैले, तर मैले सुरु गरेको लगभग 6 महिनामा मैले लगानी उठाएँ भने म अझ धेरै मिहिनेत गर्छु, अझ राम्रो गर्छु, क्लाइन्ट अझ धेरै बढाउँछु भन्ने चाहिँ मनमा त्यो हुँदै गयो, आत्मविश्वास झन् बढ्दै गयो, त्यस पछाडि कन्टिन्यू नै यही पेसामा गर्दै गइरहेको छु अहिले पनि।
0: युवा महिलाहरूको आकर्षण चाहिँ कस्तो छ त अहिले यसमा मिनाजी?
1: एकदम धेरै छ, पहिलाको भन्दा एकदम धेरै छ। युवाहरू त त्यसै नै हुनुहुन्छ होइन, आफूलाई धेरै सिँगार पटार गरौँ भन्दाखेरि पनि सफा देख्यौँ, राम्रो देख्यौँ हेर्दाखेरि भन्ने छ। अनि 40-50 वर्ष कटिसक्नु भएको दिदी बहिनीहरू आन्टीहरू हुनुहुन्छ नि, उहाँहरू पनि एकदम धेरै ड्युटी कन्सेप्ट एकदम राम्रो छ, राम्री गर्नुपर्छ। अब एज भयो, रिङ्कल्स आयो, रिङ्कल्स मेन्टेन गर्नुपर्छ, कपाल केयरफुल कन्ट्रोल गर्नुपर्छ होइन, यस्तो कपाललाई साइनिङ राख्नुपर्छ, यो फुलेको कपाल राख्नुहुन्न भन्ने उहाँहरूमा पनि छ, पहिला भन्दा धेरै नै छ अहिले।
0: कुनै पनि युवा महिलाहरूलाई अथवा युवा पुरुषहरूले पनि अहिले त यसको बारेमा जान्न बुझ्न र गर्न थालिसक्नु भएको छ होइन, यसमा त धेरै शिक्षाको पनि आवश्यकता परेन। क्रिएटिभ काम गर्नको लागि आफूभित्रको प्रेरणा हौसला जगायो र दत्तचित्त भयो भने त गर्न सकिने रहेछ नि त होइन?
1: सकिन्छ, अहिले अब जेन्ट्सहरूको छुट्टै छ, उहाँहरू पनि लेडिजहरूले गर्ने कामहरू जस्तै जेन्ट्सले पनि आफूले काम गरिदिनु पनि हुन्छ, आफू गराउनु पनि हुन्छ कि, महिला मात्रै नभएर जेन्ट्सहरू पनि यो पार्लरतिर चाहिँ होमिनु भएको छ अहिले धेरै जस्तो बोइजहरू, अब फेसियल गर्ने थ्रेडिङ गर्ने गर्नुहुन्छ उहाँहरूले पनि अहिले, महिलाहरू मात्रै नभइकन बोइजहरूले पनि गर्नुहुन्छ।
0: पुरुषहरूको पनि आकर्षण अहिले बढेको छ होइन त?
1: हजुर।
0: यही पेसा व्यवसायमा लागेर स्वरोजगार बनेर जीवन धान्न घर परिवार चलाउन चाहिँ सकिने रहेछ, यहाँको जीवन अनुभवले के भन्छ?
1: मेरो अनुभवले त केटी मान्छेले हुन्छ नि, कसैले नपरेको हुन्छ, कसैले अब भगवान्ले नै सबै कुरा दिनुभएको हुँदैन नि त, कसैले के हुन्छ कसैले के हुन्छ, तर आफूले चाहिँ के गर्नुपर्ने रहेछ भने आत्मनिर्भर बनाऊ, हात कहिले पनि फैलाउनु नपरोस्, यति दिनुहोस् मलाई लुगा किन्नु पऱ्यो, हरेक चिज आफ्नो आवश्यकताहरू पुरा गर्नको लागि अरूसँग हात थाप्नु पर्दैन। मैले चाहिँ काङ्गना परिवार म एउटाको कमाइले मजाले बच्चा पढाउनदेखि खान लाउनलाई हरेक कुरा मैले पालोबाट पुऱ्याएको छु, म एकदम सन्तुष्टी छु। कसैले हेल्प नगरे पनि मेरो बच्चाहरूलाई चाहिँ मैले प्लस टूसम्म चाहिँ मजाले हेल्प पालोकै काम गरेर मैले परिवार मजाले खुसी साथ पाल्न सक्छु, पाल्न सकिराखेको पनि छु र अझ पनि गर्न सक्छु। एउटा पार्लर नै गर्नुपर्छ भन्ने छैन, आफ्नो हातमा सिप नै हुनुपर्ने रहेछ पढाइको साथसाथै, पढाइ पनि चाहिन्छ नचाहिने होइन, कसैले पढ्न नसक्नु भएको हुन्छ, पढ्न नसकेर अब म यतिकै बस्छु, म हाउसवाइफ बनेर बस्छु चाहिँ भनेर कहिले पनि नसोच्नु होला भन्छु म चाहिँ। केही न केही काम चाहिँ गर्नुपर्छ, हातमा सिप हुनुपर्छ, हातमा सिप भयो भने भोकै नरिँदैन, एक न एक दिन सफल हुन्छ नै।
0: कुनै पनि पेसा व्यवसायमा लाग्नका लागि आफूभित्रको विश्वास अनि धैर्यता यो त ठुलो आधार रहेछ नि त होइन?
1: हजुर, धैर्यता चाहिँ एकदम धेरै हुनुपर्छ, मनमा सोचेको कुरा म जसरी पनि म सफल हुन्छु नै एक दिन भन्ने सोचले गर्नुपर्छ, हुन्छ कि हुन्न हुन्छ कि हुन्न भनेर त्यो डराइ डराइ काम गर्यो भने चाहिँ सफल हुन धेरै गाह्रो हुन्छ।
0: यहाँले पनि त होइन त्यो कलिलो उमेरमा केही सोच्न नसक्ने उमेरमा होइन आफ्नो इच्छालाई जागृत गर्नुभयो अनि पढ्दै पढ्दै सिक्नुभयो अनि त्यसपछि जे होला भनेर एउटा हिम्मत गरेर पार्लर सञ्चालन गर्नुभयो, आखिरीमा 6 महिनामै लगानी उठाउन सफल हुनुभयो। यहाँको पनि त एउटा स्टोरी बन्यो नि त, एउटा कथा बन्यो नि त, राम्रो कथा बन्यो नि त होइन?
1: हजुर, त्यही भएर म चाहिँ के भन्छु भने पार्लरलाई मात्रै जोडिन, जस्तै टेलर छ, अरू हरेक अब डलहरू बनाउने ट्रेनिङहरू आइरहेको छ, आत्मनिर्भर बनाऊ, अब हरेसमा खाऊ होइन, जसरी पनि म गर्न सक्छु, मान्छेले कस्तो कस्तो काम गरेको छ, हामी यति गर्यो भने घर परिवारलाई हेल्प हुन्छ। केटी मान्छेले कमाउन थाल्यो भने धेरै थोरै जति हुन्छ कमायो भने हस्बेन्डलाई हुन्छ, आफ्नो आमा बुवालाई हुन्छ, हेल्प हुन्छ, त्यो भएपछि घरमा झैँ झगडा हुँदैन, सबै कुरा मिलेर जाँदो रहेछ कि। म आफै बोकेको कुरा भएको भएर मैले कुराहरू सेयर गर्दैछु, धेरै कुरा मेरो परिवार एकदम खुसी साथ राखेको छु मैले, अब सबैजना हामी दिदी छौँ घर घरमा, हस्बेन्डदेखि सासु ससुरा सबै दिदी छौँ, म पनि दिदी छु, प्लस खुसी छ म मेरो परिवार, म मेरो कामबाट सन्तुष्टि हुनुहुन्छ, आमा बुवा माइत आमा बुवा पनि एकदम खुसी हुनुहुन्छ। पहिला मलाई माइतीबाट सपोर्ट थिएन यो काममा, केटी मान्छे हो गर्नु हुन्न, अब बिहा गर्नुपर्छ, यो पार्लर गऱ्यो भने चाहिँ बिहा गर्नु सकिँदैन भनेर भन्नुभएको थियो, कुनै केटाले बिहे गर्दैन भने इतोके म गर्दिनँ, म पार्लरै यही काम गरेर खान्छु भनेर म यो पेसामा लागेको, घरबाट सपोर्ट थिएन, पैसा दिनुभएको थिएन, सिक्ने बेलामा मैले अरूसँग मागेर सिकेको थिएँ, मागेर सिकेर त्यसको 3 वर्ष पछाडि मैले त्यो सिक्ने पैसाको ऋण तिरेको थिएँ, पार्लरमै काम गरेर 7,000 ऋण लिएर 3 वर्ष पछाडि सिकिसकेर अरू पार्लरमा काम गरेर त्यस पछाडि मैले ऋण तिरेको थिएँ। मेरो परिवारबाट सपोर्ट थिएन, हामी 4-5 जना दिदी बहिनी छौँ, 4-5 जना दिदी बहिनीमा मैले चाहिँ केही गर्न सक्दैन होला यो पार्लरतिर लागि भन्ने थियो। अहिले सबै दिदी बहिनी भन्दा म चाहिँ उदाहरणको माइतीमा चाहिँ त्यो मिना जस्तो हुनुपर्छ, उसले गरी खाए, अहिले यस्तो राम्रो भयो, उसले मेहनत गरेकी थिए त उसले सुख पाइने, उदाहरणीय भनेको छु, अहिले चाहिँ खुसी लाग्छ मलाई
0: आफ्नो काम देखेर, अहिले आफै नै खुसी हुनुहुन्छ होइन?
1: खुसी छु।
0: हजुर, कतिपयले त सौन्दर्यलाई संस्कार पनि भन्छन्, संस्कारसँग पनि जोडेर हेरेका हुन्छन् नि त होइन?
1: सुनेको छु, कति हुँदैछ भन्नुहुन्छ। घरमै पनि हामी पूजा पाठमा अब घरमा जस्तै फ्रुटी लगायौँ, सत्यनारायण पूजा, हरेक पूजामा गुरुहरूले पनि के भन्नुहुन्छ भने हामी कपाल नकोरिकन टिका नलगाइकन हाम्रो धर्मशास्त्र अनुसार पनि हामीले हातमा चुरा टिका एउटा नलगाइकन सिन्दुर नलगाइकन भगवान्को पूजा नगर्नु भन्नुहुन्छ। त्यसै गरेर केटी मान्छेले चाहिँ टिक्क परेर आफ्नो सौन्दर्यलाई चाहिँ सुरुमा उठ्ने बित्तिकै हात मुख धोएर टाइम छ भने चाहिँ आफ्नो एउटा कपाल कोरेर एउटा टिका लगाएर टक्क टक्क पर्नुपर्छ जस्तो चाहिँ मलाई पनि लाग्छ। मेकअप चाहिँ गर्नै पर्छ भन्ने छ नि त,
0: आफूलाई फिट राख्नु पनि त्यसको जरुरत चाहिँ छ होइन त। हामी धर्म संस्कार संस्कृतिका कुराहरू गरिरहेका छौँ र यतिखेर हाम्रो नेपालीहरूको महान चाड फिर्मा पर्व मनाइरहेका छौँ, रमाइलो पनि गरिरहेका छौँ होइन।
1: अहिले अब पार्लरमा एकदमै भिडभाड बढिरहेको छ होइन, त्यही अनुसार हामीले टाइम म्यानेज गरेर सबैलाई नै सहुलियत अनुसार नै काम गरिरहेको छौँ, सबैलाई मिलाइदिएको छौँ।
0: तपाईँ यतिखेर युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ र आज सुन्दरी पेसा व्यवसायसँग संलग्न मीना केसीसँग आज हामी कुराकानी गरिरहेका छौँ। उहाँ चाहिँ एउटा सुन्दर बनाउने कलासँग मात्रै हुनुहुन्न, स्वरोजगार पनि हुनुभएको छ र आफ्नो सानै कलिलो उमेरदेखि नै आफ्नो क्रियाकलापलाई निखार्दै निखार्दै क्रिएटिभ काममा अगाडि बढ्दै बढ्दै अहिले एक सफल युवा महिला भनेर साबित हुनुभएको छ र उहाँले सायद मलाई लाग्छ अरूलाई रोजगारीमा पनि जोड्नु भएको होला। यहाँले अरूलाई रोजगारी पनि दिनुभएको छ मीनाजी?
1: हजुर, मसँग अहिले दुईजना बहिनी हुनुहुन्छ प्लस एकजना बहिनीलाई चाहिँ मैले सिकाउँदैछु, सिकाउँदै प्लस काम पनि गराइराखेको छु। एकजना चाहिँ अन्तै ट्रेनिङ लिएर मसँग काम गरिराख्नु भएको छ, दुईजना हुनुहुन्छ प्लस मैले सिकाउँछु पनि ट्रेनिङ पनि दिन्छु। मेरो आफ्नो उदाहरण दिएर केटी मान्छे चाहिँ केही गर्नुपर्छ भनेर हौसला दिदी मन नलागि नलागि कसै टाइम पास गर्न आउने खालको बहिनीहरू पनि हुनुहुन्छ। घरमा जहाँ केही गर सिक भनेर पठाउने तर उहाँहरूलाई चाहिँ इन्ट्रेस्ट नभएको, तर मैले आफ्नो उदाहरण दिएर तिमीहरू यसरी सिक, मैले यस्तो गरेको थिएँ मैले सबै आफ्नो कुराहरू सेयर गरेर उनीहरूलाई सिक्न जाँगर लाग्ने पनि बनाएर सिकाएको पनि छु। कति बहिनीहरूले खोलिसक्नु पनि भएको छ, मैले लगभग 200 बढीलाई नै मैले सिकाइसकेको छु। मेरो आफ्नो कला हुन्छ सिप मैले प्रदान गरिसकेको छु बहिनीहरूलाई।
0: यहाँसँग सिकेर गएर आफैले त्यो व्यवसाय सञ्चालन गर्नुभएको पनि छ?
1: एकजना बहिनी पोखरामा हुनुहुन्छ, सुन्ता सुब्बा भन्ने बहिनी हुनुहुन्छ, उहाँले पोखरामा चलाउनु भएको छ। अब सबै बहिनीहरूको नाम मेरो त साध्य चल्दैन यहाँ होइन, तर धेरैजनाले गर्नुभएको छ। कोही दुबईमा गएर पार्लरमै काम गर्नुभएको छ होइन, एकजना बहिनी इन्डियामै जानुभएको छ, उही पार्लरमा काम गर्नुहुन्छ। धेरै बहिनीहरूले सदुपयोग गर्नुभएको छ मेरो सिपलाई, मैले सिकाएको कुराहरूलाई सिकेर त्यसको सदुपयोग गर्नुभएको छ, मलाई खुसी लाग्छ।
0: अहिले त धेरै युवा महिला पुरुषहरू सबैजना पढ्नको लागि होस्, कामको रोजगारीको लागि होस् बाहिरतिर गइरहनु भएको छ होइन, उहाँहरूलाई पनि त यो सिप सिकेर जानुभयो भने त्यहाँ काम पाउन, काम गर्नलाई जाने बित्तिकै बस्नलाई अलिकति सहज होला नि त होइन?
1: म बहिनीहरू जाने बहिनीहरूलाई केही न केही सिकेर जाऊ, पार्लरको पनि सबै फुल कोर्स गर्नु पर्दैन, कुनै एउटा दुइटा बाहिर त अब एउटा दुइटा मात्रै गरे पनि पुग्छ, म सिकाएर नै पठाउँछु। उहाँ गएर अब आफ्नो साथी साथीलाई मात्रै गरे भने पनि बहिनीहरूलाई खानाको लागि त पुग्छ नि, आफ्नो पर्सनल पकेट खर्च पुग्छ भनेर सिकाएरै पठाउँछु। सिकेर जानेहरू धेरै बहिनीहरू छन्, भाइहरू पनि हुन्छ, तर म चाहिँ अब मेरो जेन्ट्सको होइन होइन, तर अन्त जेन्ट्सकोमै सिकेर पनि जानुहुन्छ, बोइजहरू पनि सिक्नुहुन्छ, लेडिजहरू पनि सिक्नुहुन्छ अहिले चाहिँ, तर सिकेर गएको राम्रो।
0: कुनै पनि कुराहरू सिकेर पर्फेक्ट भएर गयो भनेदेखि त्यहाँ काम पाउन, रोजगारीमा जोडिन पनि सजिलो भयो नि त?
1: सजिलो हुन्छ
0: हजुर। अब यहाँले चाहिँ आफ्नो यो यो कला व्यवसायलाई कहाँसम्म पुर्याउने लक्ष्य लिनुभएको छ त मिनाजी?
1: अब 20-22 वर्ष त मैले गरिसकेँ, अझै 10 वर्ष गर्ने चाहिँ सोच छ। यतिसम्म चाहिँ म मजाले गर्छु, अब नयाँ नयाँ कोर्सहरू आउँछ, नयाँ कुराहरू सिक्नुपर्छ। अब मैले 22 वर्ष अगाडि सिकेको र अहिलेको धेरै फास्ट परिवर्तन भएर आएको छ होइन, अब त्यसमा नयाँ कोर्सहरू सिक्नु पऱ्यो, ट्रेनिङ लिनु पऱ्यो, सेमिनारहरूमा जोइन हुनु पऱ्यो, त्यो गरि नै राखेको छु, म आफू इन्भल्भ छु त्यसमा। अब 10 वर्ष गर्ने सोच छ, 10 वर्ष पछाडि चाहिँ म धेरै बहिनीहरूलाई अझ पनि रोजगार बनाएर आत्मनिर्भर गर्न सक्ने बनाएर
0: विशेष गरी सौन्दर्य कला व्यवसाय चाहिँ चाडबाडको अवसरमा चाहिँ अलि बढी नै फस्टाउँदो देखिन्छ है, अलि धेरै नै भिडभाड हुन्छ
1: चाडबाड र यो बिहेको सिजन मङ्सिरमा, माघमा, माघ फागुन मङ्सिर, अब यो वैशाख महिनामा चाहिँ एकदम धेरै अब बिहेको लगन भएको भएर अब पहिला जस्तो होइन, अहिलेमा त अब मेकअप आर्टिस्टहरू धेरै हुनुहुन्छ, फोटोसुट गर्ने होइन, जमाना फेरिसक्यो, पहिलाको जस्तो जमाना छैन, अहिले धेरैले मेकअप गर्नुहुन्छ, एउटै घरको 5-7 10 जनासम्म मेकअप गर्न आउनुहुन्छ बिहेको सिजनमा। अनि हामीलाई चाहिँ यो चाडबाड प्लस यो बिहेको सिजनमा पनि एकदम भिडभाड हुन्छ, हामीलाई भ्याइ नभ्याइ हुन्छ, खुसी पनि लाग्छ है आफ्नो काम देखाउनु पाउँदाखेरि, आफ्नो सिपाइ प्रयोगमा ल्याउनु पाउँदाखेरि, त्यसको साथसाथै आफ्नो सिप पनि प्रयोगमा ल्याउनु पाइयो, पैसा पनि कमाइयो, परिवार पनि खुसी, आफू पनि खुसी, क्लाइन्टलाई पनि एकदम खुसी सेटिस्फाइड दिन सकिन्छ है। त्यतिसम्म चाहिँ विश्वास छ मलाई आफूलाई पनि, क्लाइन्टलाई म यति खुसी पार्न सक्छु भन्ने पनि छ, सबैमा खुसी हुन्छ, सबै कुरामा खुसी छु म चाहिँ।
0: भनेपछि हेमिनाजी अब यहाँकै अनुभवले पनि कुनै पनि महिला अथवा पुरुष जसले हुन्छ यो काम गर्छु भनेर धैर्यता लिएर थोरै लगानीमा पनि सुरु गर्नुभयो भनेदेखि आफ्नो जीवन मजाले धान्न सक्नुहुने रहेछ, विदेश नै जानुपर्छ भनेर सपना देख्न चाहिँ जरुरी रहेनछ नि त होइन?
1: त्यति धेरै मैले अब भन्न खोजेको चाहिँ होइन, धेरै पैसा कमाएँ मैले गर्न सकेँ भन्न खोजेको चाहिँ होइन, मलाई अहिले सरकारी जागिर खाऊ तिमी भनेर कसैले मलाई हातमै ल्याएर त्यो जागिर दिन्छ भने म खाँदिनँ, मलाई बाहिर जा भनेर म जाँदिनँ, किनभने थोरै कमाए नि म खुसी छु, मलाई पुगेको मलाई आफै पुग्ने, मलाई आफै खर्च चलाउने, बच्चा पढाउने, घर खर्च चलाउने पैसा म कमाउन सक्छु, त्योभन्दा धेरै कमाउन नसके पनि परिवार खुसीले राख्न सकेको छु, परिवारमा बस्न पाएको छु, आफ्नो इष्टमित्र हुन्छ, आफ्नो आफू जन्मेको देश बसेर खुसी हुन्छ भने अलग्गै देशमा गएर दुःख गरेर आफ्नो पसिना अरूलाई खुवाएर किन जाने, आफ्नै देशमा केही गरी खाउँ भन्छु म चाहिँ, थोरै लगानी भए पनि आफ्नै चाहिँ काम गरौँ, जेमा हुन्छ लगानी गरौँ, आफूलाई केमा इन्ट्रेस्ट छ, के गर्न सक्छु भन्ने छ त्यसमा आफैले थोरै लगानी गरेर गरौँ, त्यसलाई बढाउँदै जाउँ, बरु विदेशै जानुपर्छ भन्ने छैन, गऱ्यो भने नेपालमा जे पनि हुन्छ।
0: फेरि यो भनेको एउटा क्रिएटिभ काम भयो, यस्ता क्रिएटिभ काममा चाहिँ के हुने रहेछ भने सुरुमा इन्ट्रेस्ट नभए पनि काम सिक्दै जाँदाखेरि चाहिँ लगाव पनि बढ्ने रहेछ नि त होइन, त्यस्तो पनि देखिन्छ नि?
1: सुरुमा चाहिँ हुन्छ कि हुँदैन, गर्न सक्छु कि सक्दिनँ भन्ने हुन्छ, फर्स्टमा हामीले काम सुरु गर्दा जुनसुकै काम पनि त्यस्तो हुन्छ, अनि गर्दै गएपछि चाहिँ अब मान्छे बढ्दै जान्छ, मान्छे चिनिँदै जान्छ, आफ्नो पनि हात बस्दै जान्छ, अनि त्यही भएको भएर एकैचोटि आँटिनु चाहिँ हुँदैन, बिस्तारै धैर्य चाहिँ गर्नुपर्छ, मान्छेमा धैर्यता चाहिँ हुनुपर्छ, सफल अवश्य हुन्छ।
0: अब हामीले यहाँसँग यति नै कुरा गऱ्यौँ, हामी पर्वको अवसरमा छौँ, यहाँ पनि एकदमै भिडभाडका साथ काम गरिरहनु भएको छ होइन, दौडधुपका साथ काम गरिरहनु भएको छ, यहाँको त्यो व्यवसायभित्र पनि धेरै मान्छेहरू आइराख्नु भएको होला, धेरैलाई उहाँहरूका इच्छा चाहना अनुसारको काम गरिदिनु पर्नेछ होइन, व्यस्त पनि हुनुहुन्छ, यहाँको यो इच्छा शक्ति छ त्यो चाहिँ अझै धेरै फैलाँदै जाओस्, धेरैलाई रोजगारी पनि दिन सक्नुहोस्, यहाँको सौन्दर्य कला व्यवसाय चाहिँ चर्चित होस्, राम्रो होस् र राम्रो सेवा प्रदान गर्न सक्नुहोस्, हामी यो अवसरमा यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ।
1: प्रोग्रामलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, साथै तिहारको शुभकामना हजुरहरू सबैजनालाई भन्दै दिन चाहन्छु।
0: सुन्नुभयो मीना ब्युटी पार्लर एन्ड कस्मेटिक सेन्टरकी सञ्चालिका मीना केसीसँग गरिएको यो कुराकानी।

तपाईँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै तपाईँ पनि आफ्नो गाउँठाउँमा रहेर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न सक्नुहुनेछ। तपाईँका कुरा हामी युवा संसार कार्यक्रममा समेट्दै जाने

हौस् त आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा यहाँहरू समक्ष उपस्थित हुने वाचा गर्दै अनि यो रमाइलो पर्वको अवसरमा फेरि पनि यहाँहरूलाई धेरै धेरै शुभकामना भन्दै प्राविधिक मित्र रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।

नमस्कार। संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। यो कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np बाट पनि सुन्न सक्नुहुनेछ भने तपाईँले रेडियो नेपालको एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np त्यस्तै www.onlineradionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीत साधकहरूका प्रेरक जीवन अनुभवसँगै संगीत साधनाका कथाहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौँ। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप सम्मानित गीतकार प्राध्यापक डाक्टर कृष्ण हरि बरालका गीती जीवनका केही प्रसङ्गहरू यहाँहरूलाई सुनायौँ भने आजको कार्यक्रममा पनि हामी गीतकार प्राध्यापक डाक्टर कृष्ण हरि बरालसँग भएका कुराकानीको बाँकी अंश अनि उहाँले नै रचना गर्नुभएका गीतहरू यहाँहरूलाई सुनाउनेछौँ। आशा छ कार्यक्रम पुरै सुन्नुहुनेछ।

0: देशको चिन्ता, यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ।
1: मैले हजुरलाई यहाँ रोकेँ, जस्तो देशभक्ति गीतबाटै हामीले कार्यक्रमको आरम्भ गरेका थियौँ। यहाँ लेख्नुभएको पहिलो गीत भनौँ न, लेख्नुभएका धेरै गीत थिए होला, तर रेकर्डबद्ध भएको पहिलो गीत होइन, म भक्त हुँ देशको बाटै हामीले कार्यक्रम सुरु गऱ्यौँ। र यो बिचमा पनि म यो गीतको अलिकति चर्चा यहाँसँग गर्न चाहन्छु। जुन दीपक लिम्बूले यो गीत गाउनुभयो, तिमी माया माया भन्छौ, यहाँ देशको छ चिन्ता होइन, यो गीत एकदमै सर्वप्रिय बन्यो र सबै नेपालीले यो मेरो गीत हो भन्ने फिल गर्नुभयो होइन। यो गीतको मर्म अलिकति जान्न चाहन्छु आज म।
0: यस्तो अवस्था थियो, रचना गर्व भन्छौँ क्या हामीहरूलाई, यो गीतको रचना गर्व, यो कसरी जन्मियो र यहाँ आइपुग्यो भन्ने कुरा।
1: मैले किन पनि यो गीतको उठान गरेकी भने, सायद यो 2046 साल पछि पनि यहाँले गीत लेख्दै जानुभयो, त्यसपछिको कालखण्डहरूलाई जोड्ने कुनै एउटा गीत यो पनि हो कि भन्ने सन्दर्भलाई चाहिँ लिएर
0: म चाहिँ त्रिभुवन विश्वविद्यालयमा नेपाली केन्द्रीय विभागमा प्राध्यापक, त्यहाँ प्रोफेसर, म त्यहाँ पढाउने। अब अन्तभन्दा सरकारी कार्यालयहरूभन्दा विश्वविद्यालयमा राजनीति धेरै हुन्छ भन्ने कुरो त स्पष्टै छ। त्यहाँ माओवादी विद्यार्थी पनि हुने, एमाले पनि हुने, काङ्ग्रेस पनि हुने, होइन, त्यस्तो किसिमको अवस्था हुने, अनि टिचरहरू पनि साथीहरू पनि कोही माओवादी हुने, कोही के हुने, कोही के हुने, त्यस्तो किसिमको अवस्था हुने, अनि एउटासँग गएर चिया खायो भने अर्कोले यसरी हेर्नु, त्यस्तो किसिमको अवस्था क्या, बडो गाह्रो किसिमको अवस्था थियो। अब कोही माओवादी साथीभाइहरू आएर कुराकानी गर भने सेनाले यसरी हेर्ने, यो पनि यति माओवादी नै हो कि, अब समाएर गरिहाल्ला भन्ने डर नै त्यस्तो है। अब सेनाले वर्ता कुरा गर्यो भने माओवादीले के सेनालाई कुरा लाउँछ कि अहिले भन्ने पनि अवस्था सिर्जना हुने, त्यस्तो किसिमको अवस्था थियो। म एक दिन चाहिँ ब्याङ्कमा, लिमिटेड ब्याङ्क, मेरो घर र युनिभर्सिटीमा पढाउने जागिर खाने ठाउँको बिचमा लिमिटेड ब्याङ्क थियो, जनकपुरबाट एकजना, जनकपुर आन्दोलन भइरहेका थियो, एकजना पोलिटिकल साइन्सको सर आउनुभएको रहेछ, अनि के छ कसो छ भनेर सोध्नुभयो, ठिकै छ, म पनि यतैतिर आउनु पऱ्यो कि क्या हो भन्नुभयो, किन र सर जनकपुरमा के भयो भन्नु, आफूलाई त ठिकै थियो, छोरीबेटी जोगाउन गाह्रो हुने भयो, त्यहाँ आन्दोलन सुरु भयो, घर त छ, अब आदरणीय व्यक्ति पर्ला जस्तो अवस्था सिर्जना भयो सर भनेर म जिल्ला भने, त्यही एउटा दिमागमा माइन्डमा त्यो बसिराखेको थियो। एक दिन कलेज पढाएर म तलतिर छर्दै थिएँ, माओवादी द्वन्द्व अत्यन्त चरम उसमा थियो है, कतिखेर को मारिन्छ केही पनि टुङ्गो थिएन होइन, अनि यताबाट झर्दै थिएँ, झर्दाखेरि ढ्याक्क दिमागमा त्यो यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ, साँच्चै नबुझ्ने हो कि नबुझ्ने जस्तै भन्छौ, यो आयो। अनि त्यहाँबाट झर्दै गएपछि मलाई त्यो यो त्यो ब्याङ्कको दिमागमा आयो क्या, लेख्ने भनेको त भित्र मनमा भएका कुराहरू बाहिर प्रकट गर्नु त हो इमोसनल रूपमा है, अनि तिम्रै सुरक्षा गर्न गाह्रो छ यहाँ मलाई, तिमी धरती छोडी माथि आकाशका तारा बन्छौ, यहाँ देशको छ चिन्ता लेख। अनि अर्को एउटा जुन शेर थियो त्यो, त्यसमा चाहिँ नि त्यो चाहिँ हामीले गाउँदा राखेनौँ, त्यो छापेको ठाउँमा चाहिँ त्यो छ होइन, तरबा र आँखी भौँरे मोतीराम भट्टले यो आँखी भौँ छ नि त्यसलाई तरबार भनेको छ क्या, दुई आँखी भौँ त तयार छन्, तरबार पो किन चाहियो, तरबारको काम त्यसले गर्छ, यो पर्सियन सिम्बल हो, फारसी भाषाको सिम्बल हो त्यसले। अनि म तरबार आँखी भौँरे तरबारदेखि आज म मुक्ति खोजिरहेछु, तिमी भावमा बहन्छौ, त्यहाँ दुईवटा अर्थ मैले त्यो लिएँ क्या तरबारबाट, एउटा तरबार श्रृङ्गारको कुरा भयो, आँखी भौँ तरबार हो भने, अर्को तरबार त हतियार होइन, त्यो तरबारबाट म मुक्ति खोज्दैछु, म यो श्रृङ्गारबाट पनि मुक्ति खोज्दैछु, मलाई देश बनाउनु,
1: जुन बेला देशमा द्वन्द्व चलिरहेको
0: छ, यो अहिले जुन द्वन्द्व छ यो तरबार माओवादीहरूको या सेनाको, यसबाट पनि म मुक्ति खोज्दैछु, त्यो लेखेँ, त्यो गाउन अलि अप्ठ्यारो होला भनेर मैले राखिनँ। अनि अर्को चाहिँ, भोलिका सन्ततिको आधार खोज्दैछु म, आधार नै हराए तिमी कहाँ रहन्छौ, त्यो लेखेपछि गैरे सुरेश त्यतिखेर ज्वाइँ भइसक्नु भएको थिएन, ज्वाइँ भइसक्नु भएको थिएन, उहाँ इन्सपेक्टर हुनुहुन्थ्यो सशस्त्रको, ल गर्नु सङ्गीत तपाईँले नै सुट गर्छ यो भने मैले, उहाँले धुन हाल्नु, धुन हालिसकेपछि अब के गर्ने त भनेपछि कसलाई दिने, अनि मेरो बिम्ब एल्बम निस्किँदा किन हजुर नबोलेको केही कुरा लुकाए कि भन्ने, तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु म, हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु, एक गजलहरू भएको त्यो बिम्ब एल्बम चाहिँ निस्किए बेलामा प्रदीप राज पाण्डे यहाँ काम गर्नुहुन्थ्यो, अनि खोइ मलाई सम्झिनु भएन भन्नुभएको थियो गाउनलाई, अनि यसो सोचेँ उहाँलाई नै दिउँ, स्वर राम्रो छ होइन, यसले न्याय पनि पाउँछ भनेपछि हामी दुईजना रेडियो नेपाल आयौँ, अनि त्यो स्टुडियो छ नि रेकर्डिङ, त्यो रेकर्डिङ स्टुडियोमा चाहिँ एकछिन सिकाएर उहाँले वा हामीसँगै किरण कणेलका प्रज्ञा साउन्डमा गएर एरेन्जमा दिउँ। तर गाउने बेलामा अब उहाँ कुन परिस्थितिमा हुनुहुन्थ्यो, म टेन्सनमा छु सर भन्नुभयो। अनि मैले भने यो गीत पनि टेन्सनकै हो, के थाहा टेन्सन टेन्सन मिल्दा झन् राम्रो हुन्छ कि तपाईँहरूले भने मैले होइन म टेन्सनमा छु पछाडि गर्ने भए यताउता भन्नुभयो, ऊ सबै छोडिदिउँ म अरू कसैलाई भन्छु। यसो सोचेँ अब कसलाई भनौँ भन्दा दीपक ख्यालमा आइहाल्यो, किनभने दीपकजीले थुप्रै गीत गाइसक्नु भएको थियो, राम्रो पनि थियो हिट पनि थियो। अनि दीपकलाई होला त भन्ने हामी दुईजनाले सल्लाह गऱ्यौँ, पक्कै हुन्छ हेरौँ न भने मैले फोन गरेँ, दीपक पर्सि शनिबार एउटा रेकर्डिङ छ डेट लिएछ गाउन आउनु राष्ट्रिय गीत हो भनेपछि उहाँले कस्तो के कुन केही नसोधिकन हस् सर भन्नुभयो। अनि गयौँ बेजोड गाउनुभयो, दीपक लिम्बूले गाउनुभएका धेरै गीत राम्रा छन् तर त्यसमा उहाँको गायकी अझै विशेष छ जस्तो मलाई लाग्छ, होइन त्यस्तो गाउनु भएको छ उहाँले। अनि त्यो गीत चाहिँ त्यस किसिमले चाहिँ रेकर्ड भयो र अगाडि बढ्यो, राम्रो भयो, मन छुने भयो भने धेरै ठाउँ दिनु पनि नपर्ने रहेछ जस्तो लाग्यो, आफै पनि हिट हुने रहेछ भन्ने निष्कर्षमा म पुगेँ। र त्यो चाहिँ माओवादी द्वन्द्वलाई माओवादी युद्धको समयलाई त्यसले जहिले पनि सम्झना गराउँछ।

0: पचासको दशकदेखि चालिसको दशक हुँदै हुँदै आएर जुन बेला हाम्रो देश चाहिँ एउटा द्वन्द्वमा थियो, भुमरीभित्र थियो, त्यो बेलाको कालखण्डलाई पनि यो गीतले स्मरण गर्यो होइन। त्यसपछिको यहाँको क्रम अब अहिलेसम्म जारी छ, विश्वविद्यालयमा पढाइ हुने
1: स्नातकोत्तर
0: भनौँ न एमएको पढाइमा यहाँको कोर्समा समेत यहाँको गीत हाल्ने
1: बिएमा मेरो कता पुग्नु पर्ने कता गइरहेछु छ जस्तो लाग्छ
0: हजुर।
1: अनि एमएडमा
0: हजुर
1: चाहिँ फुल चलचित्रको गीत छ, सानै घुरीमा पनि तिमीले झर्नुपर्छ, अरूकै निम्ति तिमीले सुगन्ध छर्नुपर्छ, गर्छौ सहन कसरी ए फुल पीडा यस्तो, पूजाहरूको हुँदा तिमीले मर्नुपर्छ।
0: कस्तो मिठो
1: यो फुल भन्ने शिवरिङमा पनि हुनुहुन्न अहिले। एउटा यस्तो गीत लेखिदिनुहोस् नेपाली चेलीहरूको वेदना होस्, तर चेली भन्ने शब्द कहीँ पनि नहोस्, फुल भनेर चाहिँ गरिदिनुहोस्। मेरो फिल्मको नाम फुल हो भन्नुभयो, अनि मैले कोमल छ रूप तिम्रो, रङ्ग छ प्यारो प्यारो, राम्रो भएर बाँच्नु संसारमा रहेछ गाह्रो, राम्रो त गाह्रो छ नि त होइन, कहिले भमराको आँखामा पर्नुपर्छ, पूजाहरूको हुँदा तिमीले मर्नुपर्छ। अर्को अन्तरदेखि मैले कहिले चढ्छु शिरमा कहिले पाउमा नै, इज्जत लुटिन्छ तिम्रो देउताको नाउँमा नै, त्यो छोड्छन् नि त कि पश्चिमतिर। अब यो कुरो मैले लेखेँ होइन, त्यो चाहिँ अहिले त्यो क्लासमा छ। त्यस कारण चलचित्रको गीत कमजोर हुन्छ कसले भन्न सक्छ, त कुरो के हो भने म जब गीत लेख्छु एउटा इमोसनल ढङ्गमा त्यो आओस् भन्ने चाहन्छु। मैले धेरै ठाउँ के भनेको छु भने म गीत लेख्ने होइन, मलाई गीतले लेखाउँछ भन्छु कि। त्यो कलम कापी हुन्छ, अहिले त मोबाइल हुन्छ, ब्याग गर्न पाइयो, छत्ता आउँछ टिपिहाल्यो होइन। अब म लेख्छु भनेर कापी लिएर कलम लिएर बस्यो भने आउँदैन। मैले अधिकांश गीत बाटो एक्लै हिँड्दा लेखेको छु,
0: त्यहाँको समय परिस्थिति अनि त्यहाँका भित्रका
1: त्यो होइन, त्यो बाह्य समय नै होइन, यो आन्तरिक समय हो, आन्तरिक परिस्थिति हो। हाम्रो मनमा चाहिँ अनेक किसिमका भावनाहरू, कम्तीमा पनि नौवटा रसको नौ किसिमको स्थायी भाव हुन्छ भनेर नि त
0: है।
1: कतिखेर कुन चाहिँ कुरो फुत्तु प्रस्फुटन हुन्छ क्या, त्यो कुन चाहिँ निस्किन्छ थाहा हुँदैन, टक्क निस्केको बेलामा त्यो टिप्ने हो। त्यस किसिमले चाहिँ आइसकेपछि टिपेको तिनै गीतहरू राम्रा हुन्छन्। अनि मेरो दृष्टिकोण चाहिँ के छ भने त्यही गीत सबभन्दा उत्कृष्ट हो जो एकचोटि सुनेर जीवनभरि मन पराइन्छ, सम्झिन्छ,
0: जसले मान्छेलाई आफ्नै जिन्दगीको कथा कहानी सम्झन्छ।
1: सम्झन्छु म एउटा झट्ट सम्झाउनु, मलाई बडो रमाइलो लाग्यो। एकजना प्रदीप भाइ हुनुहुन्थ्यो, राजनीतिज्ञ हो, मेरो घरमा बस्नुहुन्थ्यो एकताका। मेरो एउटा गीत आइराखेको थियो, कहिले लजालु नजरले चुम्यौ, कहिले नसालु अधरले चुम्यौ, सोधिनँ मैले यो कहिले पनि, करले चुम्यौ या रहरले चुम्यौ। मैले त्यसलाई चाहिँ फेमिनिस्टिक ढाँचामा अन्तरामा लगेर बाँडेँ, श्रीमती र श्रीमानको, एउटा श्रीमान श्रीमतीलाई सोधिराखे जस्तो क्या। मेरै जीवनमा छाउँथ्यौ नछुट्ने माया लाउँथ्यौ, मेरै खुसीको लागि नै दुःखैमा मुस्कुराउँथ्यौ होइन, कहिले बसन्ती पवन भई चुम्यौ, कहिले के गगन भई चुम्यौ, सोधिनँ मैले यो कहिले पनि, करले चुम्यौ या रहरले चुम्यौ। त्यो कुरो मैले त्यो गीत सुनेपछि उहाँले के भन्नुभयो भने मेरो जीवनचर्या बदलियो, म अलि ढिलो आउँथेँ, अलिकति कहिले काहीँ पिएर आउँथेँ। जब तपाईँले यो क्वेसन गर्नुभयो तिमीले के गर्यो, त्यहाँदेखि म 8 बजेभन्दा पछाडि कहिले घर आउँदा पनि हुँदैन र म ड्रिङ्क पनि छोड्दिनँ।
0: कस्तो राम्रो
1: चेन्ज क्या,
0: कुनै मान्छेको जीवनमा त परिवर्तन
1: आयो। त्यस कारण त्यो भन्नुभयो, अस्ति म बाल्टिमोर गएको थिएँ, सन्देश खड्का भाइ हुनुहुन्थ्यो, त्यो बाल्टी अमेरिका जाँदाखेरि एउटा कार्यक्रम हो, उहाँले स्पष्ट सबको मासमा के भन्नुभयो भने तपाईँको गीत मन पराएर मैले र मेरो मिसेसले लभ गरेर बिहे भएको हो, त्यो गीत नभए तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु, बिहे हुँदैछु सर हाम्रो, हामी दुईजनाले त्यो मनपर्ने भएर भएको मासमा भन्नुभयो उहाँले। कुनै गीत खास प्रयोजनमा कहीँ के भुल भयो प्रियाको काम यसरी भन्नुहुन्छ, कहिले मर्ने कसैलाईको त
0: धेरै
1: नै चर्चा र कथा छ। त्यसले गर्दाखेरि गीत लेख्दाखेरि मैले के सोध्छु भने आज लेखेको र भोलि लेखेकोमा चेन्ज हुनु पर्यो, आफै पनि चेन्ज हुनु पर्यो जस्तो लाग्छ। अनि प्रतिस्पर्धाका कुराहरू हुन्छन् होइन, मभन्दा सिनियरसँग पनि प्रतिस्पर्धा हुन्छ, मैसँगका पनि प्रतिस्पर्धा हुन्छ, मभन्दा जुनियरसँग प्रतिस्पर्धा हुन्छ, तर सबभन्दा ठुलो चाहिँ मेरो मैसँग प्रतिस्पर्धा हुन्छ,
0: आफ्नो प्रतिस्पर्धा
1: आफैसँग। मैले यो देशको चिन्ता लेखेँ, अब यसलाई ऊ गर्ने गीत मैले कसरी ल्याउने, के विषय ल्याउने। अहिले पनि मैले नारीहरूको बारेको एउटा गीत ल्याउनु पर्नेछ, कान्तिपुरको बारेमा ल्याउनु पर्नेछ, जनकपुरको अस्ति रेकर्ड भयो, केही कुराहरू छन्, नेपाली सङ्गीत बिग्रियो भत्कियो ए भएन यस्तो हो भनेर दोष लाउनु भन्दा त्यसलाई ठिक गर्ने कसले हो त? ठिकमा ल्याउने हामीले हो नि त। कुनै हावाले गलत ठाउँमा लिएर गएको छ भने त्यसलाई फर्काउने जिम्मा हाम्रो हो नि त। यो जिम्मेवारी एउटा सामाजिक सन्दर्भ, एउटा राष्ट्रिय सन्दर्भ हामीसँग छ भने हामीले त्यो काम गर्नुपर्छ जस्तो मलाई अहिले पनि लाग्छ।
0: हजुर, एउटा ठुलो समुद्र छ, त्यहाँभित्र थोरै कति छिर्न सक्छु त्यो मलाई थाहा छैन। अब यो समुद्रभित्र अथा यहाँले गीत लेख्नुभयो, धेरै गीतहरू कालजयी बने, धेरै चर्चित बने, धेरै सुमधुर बने, धेरैले आफ्नो मनको कथा बनाउनु भयो होइन, जीवनमा आफ्नै जिन्दगीलाई लेखेर बनाएको चाहिँ कुनै गीत छ कि छैन त यहाँले?
1: हेर्नुहोस्, आफ्नो जिन्दगी भन्नाले जिन्दगीकै कुराहरू रिफ्लेक्ट हुन्छ होइन, कहिले अरू अरू घटनाहरू, अरूले भनेका कुराहरू, अब चलचित्रहरूमा त स्टोरीमा लेख्नुपर्छ, स्टोरीभित्रै लेख्दा पनि आफ्नो कुराहरू त्यहाँ मिसिएर आउँछ। मैले चलचित्रमा लेख्ने गीतलाई के भन्ने गरेको छु भने त्यो उहाँहरूले आफै त्यो ऊ दिनुहुन्छ क्या, कच्चा पदार्थ भन्छौँ र मेटेरियल उहाँहरूले उखु दिनुहुन्छ, हामीले चिनी बनाएर दिने हो, गीत बनाएर दिने हो, त्यो केही फ्रीमा लेख्ने हुन्छ, त्यो फ्रीमा आफ्नै भित्रका वेदनाहरू आउँदै रहन्छ भन्न सकिँदैन, र उहाँहरूले दिएकोमै पनि आफ्नो कुरा पनि मिसिएर चाहिँ आउने गर्छ। अब त्यसले गर्दाखेरि अब तपाईँले सोधिहाल्नुभयो, म 2011 अमेरिका जाँदा हामी कन्भोकेसनमा गएको थियौँ छोराको, अमेरिकामा एक दुईवटा स्टेट मात्रै के घुम्नु, कम्तीमा पनि 35 स्टेट चाहिँ घुम्ने हामीले लक्ष्य राखेका छौँ, गाडी लिएर घुम्ने, म र मेरो साथी पालो पालो आउँछौँ जाउँ डेडी मम्मी भनेर हामी हिँड्यौँ। 17 दिन जति घुमेपछि, लगभग 17 स्टेट घुमेपछि हामीलाई चाहिँ ओहायो जानु थियो, अनि बोस्टनबाट ओहायो जाँदा बाटामा पेन्सिल्भेनिया पर्दो रहेछ, पेन्सिल्भेनियामा कार एक्सिडेन्ट भयो, त्यो एक्सिडेन्टमा म चाहिँ त्यो पछि बेहोसै भएँ, मेरो मिसेसको 2-3 करङ फ्र्याक्चर भएछ, छोरा र त्यो साथीलाई केही पनि भएन, उनीहरू अगाडि बसेको थिएँ, पछाडि उसलाई चोट लाग्यो, कुन किसिमले ठोक्यो थाहा छैन, अनि त्यो अपरेसन गरेर एउटाले नसकेर हेलिकप्टरमा हालेर मलाई अर्को हस्पिटल लगेर त्यो चिरेर मेरो चाहिँ स्मल इन्टेस्टाइन फुटेर त्यो ब्लिडिङ भएको रहेछ भित्र, त्यो काटेर जोड्न चाहिँ नमिलेर ब्लड क्लट भएनछ, प्लेटलेस कम भएर त्यो राखेर 4 दिनपछि त्यो चिरेको क्लज गरेको, 9 दिन म बेहोस भएँ त्यसपछि, 17 दिन मलाई थाहा भयो म अमेरिकामा आएको छु र यहाँ गएर एक्सिडेन्ट भयो, लगभग 42 दिन जति हस्पिटल बस्यौँ, त्यसपछि फेरि टेक्सास गयौँ, 4-5 महिना त्यहाँ टेक्सास बसियो, घर आइसकेपछि छोरीले एउटा यो मृत्यु सम्बन्धी गीत लेखौँ न भने है, मैले त्यो मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन, होइन गाउँमा त यसै मर्छन्, बचाउन भएर अस्पताल हुन्छ भनेर सहरतिर लिएर आयो, त्यो पनि कहाँ लाने, कोही दिल्ली गएको ती मरेका छन्, कोही बेङ्गलोर गएको ती मरेका छन्, होइन मान्छे नै नमर्ने त ठाउँ कुनै पनि छैन भन्ने मैले लेखेँ, त्यो मेरो छापिया पनि थियो, नाइ नभन्नुलाई 2 भन्दाखेरि मैले उहाँको नाइ नभन्नुलाई 4 गीत लेखेँ, त्यसपछि रिदम बनाउनु भयो त्यो पागलमा बन्न सक्छु भन्ने फिल गीत भएको मेरो, त्यसमा पनि 3 गीत लेखेँ, अनि नाइ नभन्नुलाई 2 चाहिँ एउटा मेरो यस्तो छ, एउटा बच्चा छ हिरो त्यो मर्छ, एउटा गीत त्यस्तोसँग सम्बन्धित चाहियो भन्नु, झट्ट दिमागमा आयो मैले त्यो 2 भन्ने, त्यो गैर सरले धुन हालिसक्नु भएको थियो, यो यही दिनुहोस् मलाई भन्नुभयो, होइन यो त धुन हालिसकेको छ भने मैले हुन्छ उहाँकै राख्नु भाइ साहबकै राखौँला भन्नुभयो, अनि बसन्तजीलाई पनि अर्को एउटा बनाइदिनुहोस् न भन्नु, मैले यी आँखामा तिमी छेउ होइन बरु सासले दिन्छ धोका तिमीले दिँदौ थाहा छ लेखेँ, होइन त्यो गीत मैले त्यहाँ राखेँ, अनि माथि त त्यो भयो तर बच्चा मर्नेसँग त रिलेटेड थिएन मेरो, पहिले मार्ने केवल यहाँ जहर हुँदैन भने यस्तो थियो, त्यहाँ चाहिँ मैले अब बच्चाले सङ्केत गर्नु पर्यो सिम्बोलिक रूपमा, हुँदैन मान्छे मात्रै नजाति दैव पनि रहेछ पक्षपाती, कुपिला नै पनि त झर्छ कहिले सधैँ सजिलो सफर हुँदैन, कुपिला झर्छ भने बच्चा पनि मर्छ भन्न खोजेको होइन, त्यसैले लेखेर दिएँ, चल्ला नचल्ला थाहा छैन तर यति मन पराइदिनु भयो नि दर्शकहरूले श्रोताहरूमा आफै छक्क छु,
0: हजुर त्यो गीतको यस्तो कथा भन्यो कि सायद चलचित्र पनि एकदमै चर्चित भयो,
1: चर्चित भयो
0: र गीत पनि उस्तै नै भयो, हामीले यहाँका जीवनका ती गीतहरू 33 सालदेखि छिरेर अहिलेसम्मका कथाहरू थोरै भए पनि दुनियाँ

0: कार्यक्रमको दोस्रो लहरतिर पनि छौँ होइन, हामीले कार्यक्रमलाई दुई भाग बनायौँ, यहाँसँग कुराकानी गर्दा गर्दै यो प्रसङ्ग लम्बिँदै गयो, रमाइलो हुँदै गयो, दोस्रो भागतिर पनि प्रवेश गऱ्यौँ र दोस्रो भागमा अहिले हामी कार्यक्रम प्रस्तुत गरिरहेका छौँ। अलिकति थोरै यहाँका पारिवारिक जिन्दगीका कुरा पनि मलाई गर्नै छ होइन, तर त्योभन्दा अगाडि अझै मलाई सोध्न मन लागेको कुरा चाहिँ खासमा यति धेरै लेख्ने उत्प्रेरणा चाहिँ यहाँलाई केले दिन्छ? उत्तिखेरदेखि जबकि पाँच कक्षादेखि लेख्न थाल्नुभएको मानिस होइन, सिन्धुलीमा जन्मनुभयो, जनकपुरमा पढ्न जानुभयो, फेरि काठमाडौँ 33 सालमा आउनुभयो, गीत रेकर्ड भयो, हुँदै हुँदै अहिलेसम्म यतिका धेरै 50-52 वटा त किताबै लेख्नु भएको छ होइन, प्राध्यापन पेसामा त्यत्रो ठुलो
1: अनुभव, हजुर
0: त्यो अनुभव सँगसँगै अहिले पनि जारी छ।
1: चाहिँ म फाइन आर्ट डिपार्टमेन्टमा रिसर्च मेथोडोलोजी पिएचडी एमफिल पिएचडीलाई पढाउँछु
0: हजुर। अनि यति धेरै छ, लेखि नै राख्नु भएको छ, पढि नै राख्नु भएको छ, यो सबै हुटुटी, यो प्रेरणा, यो केले चाहिँ यस्तो गर्छ यहाँलाई?
1: यो चाहिँ आफ्नै इन्साइट हो जस्तो लाग्छ मलाई होइन। मेरो घरमा चाहिँ पहिले एउटा पढ्ने नै वातावरण थियो, ठुल्ठुला किताबहरू थिए, त्यो कस्तो भने एकदम बाक्ला पेज बाक्लो चिप्लोमा भएको, ठाउँ ठाउँमा अनि फोटो पनि रङ्गीन फोटो भएको, रामायणको किताबमा पनि रावणको 10 टाउका भएको फोटो अनि रामले यसरी बाण हानेको यस्तो यस्तो फोटोहरू भएको किताब थियो, अनि महाभारतको किताब थियो, अनि देवी भागवत भन्थ्यौँ हामी त्यसको किताब थियो, श्रीमद् भागवत कृष्ण चरित्रको किताब थियो। त्यो पहिले हामी किताब पल्टाएर फोटो हेर्थ्यौँ अनि पछि जब पढ्न सक्ने भयौँ, अनि एउटा काका चाहिँ अलिक गीतहरू गाउनु इच्छुक हुनुहुन्थ्यो, एउटा गीत गाउनुहुन्थ्यो आँटी, थाहा छ घरको आँटी जस्तो बसेर, अनि बस साइली घरैमा तिमी जान्छु म त मलाया छाउनीमा भन्ने गीत गाउनुहुन्थ्यो। एउटा सानो किताब थियो, रातो गाता भएको, म त्यो बेला 6 वर्षको थिएँ, 1 कक्षामा पढ्थेँ, त्यसको पनि एउटा कथा छ, इलेक्ट्रोनिक हेरिहालौँ। मैले गीत सिद्धान्त र इतिहास किताब लेख्न थाल्दा मलाई अब गीत चाहियो, कपालले गीत लेखेँ, त्यो गीत चाहिँ केवल पुरै किसानको रहेछ भन्ने कुरो लाइब्रेरीमा पसेर पढेपछि थाहा पाएँ, जुन हामी 6 वर्षको हुँदाखेरि गाउने गर्थ्यौँ है। अब यतापट्टि त्यो किताबहरू थियो, मेरो हजुरबुवा चाहिँ, म जेठो नाति क्या, हजुरबुवा हजुरआमासँग सुत्थेँ, अब अहिले त उहाँहरू हुनुहुन्न होइन, अब मेरो आमा त म 6 वर्षमै बित्नुभएको, त्यसले गर्दा म हजुरबा हजुरआमासँग सुत्थेँ। उहाँ जहिले पनि गुप्ती नाम धरी सकी नगरीमा पस्ने बखतमा पनि भएर सिलो बिहान दुर्जिनुहुन्थ्यो 4-5 साढे 4 त्यो भनिहाल्नुहुन्थ्यो, गुप्ती नाम धरीको सिलोकले समातिरहन्थ्यो। त्यो एउटा त्यसको प्रभाव मेरो त्यो जीवनकालमा चाहिँ बच्चाको प्रभाव रहिरह्यो। अब जनकपुर गइयो, सिनेमा हेऱ्यो, मैले भनिहालेँ होइन, त्यसको स्टोरी, त्यसको ऊ कसरी गीत जोड्छ, यो आदि कुराहरू पनि भयो। त्यसले गर्दाखेरि एकातिर त्यो एक्सप्रेसन त इमोसनल एक्सप्रेसन हो, फिलिङ्सकै हो, अनि बाहिर त्यो एक्सप्रेसनलाई चाहिँ कुन किसिमले चाहिँ सजाउने भन्ने शिल्प भन्छौँ हामी, क्राफ्ट भन्छौँ होइन, त्यो क्राफ्ट कसरी जोडजाड गर्ने भन्ने कुरो चाहिँ बौद्धिक ज्ञानबाट पनि हुन्छ क्या, त्यो थ्योरीहरूको ज्ञानबाट, किनभने सबै साहित्य एक प्रकारले वर्डहरूको गेम हो भन्छ क्या, भाषाको खेल हो, त्यो शब्दको खेल हो, एउटा शब्द यसो पारिदियो भने राम्रो हुन्छ, पर्दैन फर्काइदियो भने राम्रो हुँदैन, खेल्न जान्नु पऱ्यो होइन। त्यसरी चाहिँ ऊ गर्ने हुँदा म मेरो त्यो बानी त्यसरी चाहिँ अगाडि बढ्यो, त्यो प्रेरणा त्यसरी बढ्यो। अनि म कृत्रिम ढङ्गले लेख्नको लागि लेख्ने, म कुनै सङ्गीतकारले म गीत गरिदिन्छु लेख नि त भनेर मैले कोसिस गरेँ होइन, मलाई स्वतस्फूर्त फुरेरै लेखेको हो भन्ने कुरो अहिलेसम्मको गीत रेकर्डिङ हुँदाखेरि पनि मान्छेले मन पराइदिएकोबाट पनि थाहा हुन्छ जस्तो मलाई लाग्छ। यस किसिमले चाहिँ म लेख्दै लेख्दै गएँ र मेरो चाहिँ एउटा बाटो भयो। अब परिवारमा मेरो वातावरण चाहिँ घरको परिवार, म काठमाडौँ आएपछि मेरो यहीँ बिहे भयो, मेरो मिसेसको माइती चाहिँ कीर्तिपुर हो होइन, ऊ पनि पिएचडी हो, महिला आन्दोलन र नेपालको कानुनमा महिला अधिकार, वरिष्ठ अधिवक्ता हो सुषमा बाँसकोटा बराल होइन, उसका पनि किताबहरू छन्, कथा सङ्ग्रह छ, अनि नेपालको कानुन इतिहास र सन्दर्भ भन्ने कानुनका किताबहरू छन्, थुप्रै लेखहरू छ होइन, ऊ पनि लेख्ने हो, वातावरणै लेख्ने र पढ्ने मात्र हो। हामी कुनै राजनीतिज्ञको पछाडि यो दिनु पर्यो,

0: सेयर त्यति भएको त्यस्तो निबन्ध लेख्छु। अहिले यात्रा गरेर सङ्ग्रह निस्केको छ। छोरा मेरो युएसमा छ, स्वप्निल भराल, उसको हिडन फ्याक्ट्स भन्ने अङ्ग्रेजी कविता सङ्ग्रह छ, 8-10 सिनेमामा गीत पनि छ। ऊ अहिले त्यहाँ निस्टमा चाहिँ एउटा साइन्टिस्टको काम गर्छ। एउटै छोरीको चाहिँ एउटा मात्रै गीत रेकर्ड भएको छ, अलिअलि लेखेको छ, धेर छैन। हाम्रो घरको वातावरण लेख्ने पढ्ने र त्यो कस्तो हुन्छ भने घरमा गीतहरू अब समालोचनाहरूमा त हुँदैन त्यति डिस्कस, त्यो लामो विधा पनि भयो, त्यति पनि भएन। मैले यो गीत लेखेँ भनेर यसो सुनाएपछि अब सबैले प्रतिक्रिया दिन्छन्। पहिलो श्रोता चाहिँ परिवार, यो भएन, यो पङ्क्ति त हटाइहाल्नुहोस्, यो तपाईँको स्तरको पङ्क्ति होइन, यस्तो किसिमको कुरो आउँछ है, छोराछोरीले त बरु यस्तो हाल्नुहोस् न पनि भनिदिन्छन्। त्यो किसिमको होइन किसिमको वातावरण मेरो घरको वातावरण छ।
1: गीत र गजल दुवैमा,
0: दुवैमा गीत र गजल कुनै लेखिसकेपछि अब सुनाउने, सुनाइसकेपछि यसमा यो सेयर भएन, यो पङ्क्ति चाहिँ बदल्नुपर्छ। सिनेमाकै गीतहरू पनि छ भने यो भएन, यो बरु नलेख्नु, यस्तो सिचुएसनमा पनि गीत लेख्छन् पनि भनिदिइहाल्छन्। त्यसले गर्दा अब एउटाले अरू छोरीले गीत लेखी उसले पनि सुनाउँछ, छोराले गीत लेख्यो उसले पनि सुनाउँछ, होइन। छोराको गीत थुप्रै छन् युट्युबमा, छोरीका गीत पनि छन्।
1: यहाँको त्यो जुन बहुप्रतिभा थियो, कुशलता थियो, त्यसको प्रभाव सन्तानमा पनि
0: सबैमा सबैमा छ, सबैमा छ भने मेरो घरमा सबैजना राइटर हो, होइन। अब पिएचडी त म भयो, मेरो मिसेसको भयो, अब छोराको पनि हो, पिएचडी सकेर पोस्ट डक्टरेट गरेको हो बायोफिजिक्समा। पढ्ने लेख्ने वातावरण छ नै भन्नु पर्यो,
1: छ मात्रै होइन, देखियो
0: यसरी हामी जान्छौँ। र त्यसले गर्दा जसको पनि पहिलो श्रोता चाहिँ परिवार हुन्छ। मैले एउटा किताब पढेको थिएँ अङ्ग्रेजीमा, मैले त्यो हाउ टु राइट पोएट्री भन्ने किताब मैले पढेको थिएँ। त्यो पढ्दाखेरि उसले त्यही भनेको छ, पहिलो चाहिँ परिवारलाई सुनाउनु, सुनाइसकेपछि उनीहरूले के हुन्छन् मिलाउनु, अनि 2-4 महिना यत्तिकै थन्काइदिनु, तुरुन्तै प्रकाशन नगर्नु, 2-4 महिनापछि फेरि झिक्नु, फेरि हेर्नु, आफैले त्यसका केही पङ्क्तिहरू मन नपर्न सक्छन् होइन, किनभने म्याच्योर हुनु पऱ्यो नि त। अनि त्यसपछि मिलाउनु, लेखिसकेपछि एकैचोटि पब्लिस गर्ने होइन, विमोचन समारोह भनेर ल्यायो, खाजा साजा भयो, पत्रकार पनि बोलायो, एउटा को मान्छे पर्छ त्यसको कमेन्ट गर्ने, मन परी गाली पनि गरिदिन्छ कहिले काहीँ त, यो भएन यो भएन यो भएन यो गल्ती छ यस्तो छ के लेख्या पनि भनेर गर्न आउँदैन, ल हेर्नुहोस् त कहाँ दुर्घटना हुन्छ त्यस्तो है, त्यस कारण यसमा सोच्नुपर्छ भन्ने हो। त सबैभन्दा ठुलो कुरो घर परिवार, आमाको काख पहिलो पाठशाला हो भने जस्तो आफ्ना सिर्जनाहरू सुनाउने पहिलो ठाउँ चाहिँ परिवार हो।
1: हजुर, परिवारबाट आएको फिडब्याकले पनि
0: धेरै
1: रूपान्तरण
0: धेरै काम गर्छ, धेरै काम गर्छ।
1: अब हामी बिल्कुलै तल तलतिर नै आइसक्यौँ, कुराकानी गर्दा गर्दै समय बितेको पत्तै छैन, अझै धेरै समय बसौँ यहाँसँग चाहिँ अथाह कुरा गरौँ त मनमा लागि नै रहेको छ, तर हामीले समयलाई पनि हेर्नुपर्छ। अब पारिवारिक जीवनकै कुरा गरिरहँदाखेरि यहाँको परिवारलाई नै यहाँले लेखेको गीत एकदमै सुन्दर लागेको गीत कुनै बयान गर्नुभएको छ कहिल्यै?
0: त्यस्तो त केही छैन, होइन, धेरै जसो गीत मन पराउँछन्, अब 2-4 गरेको छ, एउटा अलिक विशेष राम्रो भयो भने भन्नेले चाहिँ अलिक सजिलो हुने रहेछ, होइन। अब थुप्रै भएपछि अब यो पनि ठिकै छ, यो पनि ठिकै छ, यो पनि ठिकै छ भन्ने त भन्ने भयो, होइन। त्यही पनि यो देशको चिन्ता, यो मर्ने कसैलाई रहर हुँदैन, यिनीहरू चाहिँ अलिक बढी हुन्छन् भएर भन्छन्। तर गीत अब सबै सुन्यो भने सबै एकै कुरा के, जिन्दगीका धेरै गुहरू छन्, होइन। एउटाले एउटा बिन्दुलाई प्रतिनिधित्व गर्छ, अर्कोले अर्को बिन्दुलाई गर्छ, अर्कोले अर्को बिन्दुलाई गर्छ, त्यो सबै समष्टि हो नि त जिन्दगी त, होइन। त्यस कारण ती सबै रसका ती मैले भने नि स्थायी भावहरू जीवनसँग साक्षात सम्बन्ध राख्छन्। कहिले झनक्क रिस उठ्छ, कहिले एकदम नरम भइन्छ, होइन, कहिले चित्त दुख्छ, है। एउटा गीत लेखेँ नि त, के साँच्चै तिमी रिसाकै आऊ त, के साँच्चै मन दुखाकै आऊ त, के अब कहिले नबोल्ने हो म फिल्मको।
1: अब यतिका गीतहरू लेख्नुभयो, गजलहरू तिनी छन्, ती गजलबाट गीत पनि बने होला धेरै, होइन। त्यो सन्दर्भलाई त मैले छुँदा नै छुइनँ, त्यहाँका ती गजलका कथाहरू त अर्कै नै थिए होला, ती सन्दर्भलाई छुइनँ, आज खालि गीतका मात्रै हामीले कुराकानी गऱ्यौँ। अब जिन्दगीलाई फर्केर हेर्दाखेरि चाहिँ त्यतिखेरदेखिको अहिलेसम्मको समय परिस्थिति, यहाँको लेखन शैली, यहाँका ती विगत वर्तमान, यी सबै कुरालाई फर्केर हेर्दा चाहिँ जीवनमा के उपलब्धि हासिल गरे होला भन्ने लाग्छ यहाँलाई आफूलाई चाहिँ?
0: युट्युबमा हामी हेर्छौँ, हेर्दै जाँदाखेरि त्यो एउटा रातो सर छ नि, याद छ?
1: हजुर हजुर।
0: के भन्छ त्यसलाई, त्यसको ठ्याक्कै पारिभाषिक नाम थाहा छैन, त्यो सर छ, छोड्दै जान्छ नि। मेरो जिन्दगी त्यसरी सर्दै सर्दै सर्दै

0: भएको
1: कर्सर जस्तै
0: आठ नौ दस क्लासमा एग्रिकल्चर पढेको मान्छे है। चार सय पूर्णाङ्क मैले कृषि पढेँ। आइएमा गएर मैले नेपाली साइकोलोजी र इकोनोमिक्स पढेँ। बिएमा गएर मैले मेजर नेपाली र अनि माइनरमा इकोनोमिक्स र पोलिटिकल साइन्स लिएँ। एमए मैले नेपालीमा गरेँ होइन। पिएचडी मैले गजलमा गरेँ। त्योभन्दा पहिले नै मैले गीत सिद्धान्त र इतिहासको किताब निकालेँ। त्यही गरौँ कि भन्ने सोच थियो। अब बुकै निस्क्यो पिएचडी स्तरकै, अब किन बेकार भनेर यतापट्टि लागेँ। अनि त्यसले गर्दाखेरि अब 33 सालदेखि 43 सालसम्म मैले स्कुल पढाएँ। कीर्तिपुरा स्कुल पढाएँ, ल्याबोरेटरी स्कुल त्यस बेलामा बडो ठुलो स्कुल थियो त्यो पढाएँ। 43 सालमा कलेज गएँ, महेन्द्ररत्न क्याम्पस ताचल एजुकेसनमा त्यहाँ पढाएँ। 50मा लेक्चरर ओपन कम्पिटिसन पास गरेर किर्तिपुर सेन्ट्रल डिपार्टमेन्टमा गएँ। अब एउटा पढाउनेको लागि त्यो सेन्ट्रल डिपार्टमेन्टभन्दा माथि अर्को ठाउँ हुँदैन। त्यहाँ लेक्चरर, त्यहीँ रिडर भएँ, त्यहीँ प्रोफेसर भएँ, त्यहीँ बस्दा बस्दै पिएचडी गरेँ, त्यहीँ बस्दा बस्दै थुप्रै किताबहरू लेखेँ। अब यो मैले ठिकै गरेँ जस्तो लाग्छ। अब म यतापट्टि गएँ, प्रोफेसर भएँ। हाइरार्कीको हिसाबले त सचिव र उसको त त्यो कम्ती त होइन, तर म यति किताब लेखिदिन्थेँ यो कुरो निश्चित छ है। पैसा अलि बढी कमाउँथेँ होला, त्यो हुनसक्छ। अब तर मैले जुन प्राप्ति गरेको छु, अहिले जति मैले श्रोताहरू पाएको छु, म जुनसुकै देशमा जहाँसुकै गए पनि मलाई नचिने पनि म कृष्णहरि बराल भनेपछि अलिकतिले चिन्नुहुन्छ। अनि मर्ने कसैलाई रहर हुँदैन, यहाँ देशको छ चिन्ता, नाइन बन्नु सबै चिन्नुहुन्छ है। त्यो जुन एउटा प्राप्त गरेको छु मैले यताबाट प्राप्त गरेको कुरा हो, र यसमा मेरो युनिभर्सिटीको र त्यहाँ पढाउने जुन छ नि एकाडेमिक जुन एउटा पर्सनालिटी भनौँ व्यक्तित्व, त्यसको ठुलो भूमिका छ। त्यसले गर्दा म बिल्कुल सन्तुष्ट छु। अहिले हिँड्दै गएको छु, भोलि फेरि के लेख्छु मलाई त्यो थाहा छैन, यद्यपि अध्ययन गर्नुपर्छ।
1: अबका दिनहरूमा
0: निबन्धको बारेमा एउटा किताब सिद्धान्तको बारेमा लेख्न मन छ होइन, सामग्री खोजतलास गर्दैछु। लेखेपछि अलिक स्तरीय ढङ्गले लेख्नुपर्छ होइन, किताब त छ नि बजारमा, त्यस्तै त किन लेख्नु र त्यही पढे भइहाल्छ नि भन्ने लाग्छ।
1: अबका दिनहरू यहाँका यसरी नै लेखेर पढेर र सृजना सृजित गरेर नै अगाडि बढ्नेछन्।
0: एकदमै, अब त्यो त कुनै कुरै भएन होइन, तर लेख्छु। मेरो अब आफ्नो भाषाको पकड हो, मैले एउटा कुरो एकचोटिदेखि दुईचोटि लेख्नु पर्दैन, एउटा गीत पनि एकचोटिदेखि दुईचोटि लेख्नु पर्दैन, चट्टन लेखेपछि सिद्धि हो। जब म अध्ययन गरिसक्छु त्यो बाहिरको किताबहरू, त्यसपछि मैले लेख्दा एकचोटि लेखेर मैले टाइपमा दिने हो।
1: हस्, अब आज हामी यहाँसँग यति नै कुरा गर्छौँ, आजलाई यिनै कुरामा बिट मार्छौँ। हामी यति धेरै खुसी भयौँ कि प्राध्यापक डाक्टर कृष्णहरि बराललाई हाम्रो स्टुडियोमा ल्याउन पायौँ, उहाँसँग थोरै भए पनि गीतका अंशहरूलाई केलाउन पायौँ। हामी एकदमै धेरै हृदयदेखि नै आभारी छौँ।
0: मलाई पनि खुसी लाग्यो। यो त्यो ठाउँ हो जसले मलाई मेरो गीत यात्रा बढाउनको लागि एकदमै धेरै भूमिका खेलेको छ, रेडियो नेपाल। रेडियो नेपालले मलाई सहयोग गर्दैन थियो भने, लेख्न त लेख्थेँ होला, यहाँ आउनुभन्दा पहिले पनि मैले लेखेको हुँ, तर यति मेरो लेखन फर्स्ट आउने थिएन जस्तो मलाई लाग्छ। मलाई कृष्णहरि बराल बनाउन चाहिँ रेडियो नेपालको एकदम विशेष भूमिका छ। त्यसकारण म अरू यताउति काम छोडेर भए पनि म रेडियो नेपालमा आउने गर्छु होइन। मलाई खुसी लाग्यो दुर्गाजीले आज मलाई यहाँ बोलाउनु भयो, तपाईँहरूसँग भेट हुन पायो होइन, सम्झिदिनु भएकोमा एकदम आभार प्रकट गर्छु।

आजको कार्यक्रममा हामीले सम्मानित गीतकार प्राध्यापक डाक्टर कृष्ण हरि बरालका संगीत साधना सँगै उहाँका जीवन अनुभवहरू सुनायौं। संगीत साधना कार्यक्रम सुनिरहनु भएको छ भने हामीलाई यहाँहरूका मनका खुल्दुलीहरू सँगसँगै यहाँहरूले सुन्न चाहनुभएका संगीत साधकहरूका बारेमा लेखेर इमेल पठाउन सक्नुहुनेछ। हवस् त, आजलाई संगीत साधना कार्यक्रम यति नै। अर्को हप्ता अर्कै कलाकारका संगीत साधना सँगसँगै जीवन अनुभवहरू अनि साथमा गीत संगीत सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि म दुर्गा अधिकारी बिदा भए। नमस्कार, तपाईँका हरेक पल शुभ रहुन्।

नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको

स्वदेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

मधेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 23 गते मंगलबार, भाद्रपद कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार सेप्टेम्बर 8 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुल्लागा द्वादशी, आज जेन्जी शहीद दिवस। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको। सधाजै आजको प्रसारण आरम्भ हुन्छ आराध्यादेव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 देखि 8 बजेको समय केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि जेनजी शहीद दिवस विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 देखि 9 बजेको समयमा सुनाउँछौ शास्त्रीय संगीत। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ प्रेमको सन्देश कार्यक्रम। 9:40 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि विपद विशेष कुराकानी सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: सम्पूर्ण मानवताका 5 देवताहरू, मानव जातिका देवता 5 जुन देवता

छ जसले दुःख दिन्छ। हामीले जे पनि सुखको अनुभव गरेका छौँ जीवनमा यी पाँचवटा देवताको कारणले गरेका छौँ। पाँचवटा मध्ये पहिलो देवता हाम्रो आँखा। जति पनि सुखको अनुभव गरियो, दृश्यको सुख, सौन्दर्यको सुख, सुन्दरताको सुख, यही आँखाको कारणले। यो आँखाको गुण हामी कहिल्यै बिर्सन सक्दैनौँ। आँखा हुँदैनथे भने सुन्दरताको सुख हामी कसरी लिन्थ्यौँ होला, दृश्यको मजा कसरी लिन्थ्यौँ होला। यो आँखाको रक्षा गर्नुपर्छ कि पर्दैन, यसको ध्यान गर्नुपर्छ कि पर्दैन, यसको पूजा गर्नुपर्छ कि पर्दैन। अब पूजा भन्दाखेरि हामी फेरि फरक प्रकारले बुझ्ने गर्छौँ। पूजा त भक्तिको अभिव्यक्ति हो, प्रेमको अभिव्यक्ति हो। प्रेम त्योसँग हुन्छ जसबाट आनन्द पाइन्छ, सुख पाइन्छ। जसबाट दुःख पाइन्छ, पीडा पाइन्छ, त्यो प्रति कहिल्यै प्रेम हुँदैन। जसबाट सुख आनन्द पाइन्छ उसप्रति प्रेम हुन्छ। यी आँखाहरूप्रति प्रेम हुनै पर्छ, किनभने मैले आँखाहरूबाट कति सुखको अनुभव गरेको छु। आँखा नभएपछि थाहा हुन्छ आँखाको मूल्य, आँखाको योगदान कति रहेछ जीवनमा। आँखा नभएपछि थाहा हुन्छ। आँखा हाम्रो जीवनको सर्वाधिक महत्त्वपूर्ण देवता हो, यसको रक्षा गर्नु धर्म हो। यी देवताहरूलाई कहिल्यै टाढा पार्नु हुँदैन। ध्यान गर्न योग्य छन् यिनीहरू, सेवा गर्न योग्य छन्, प्रेम गर्न योग्य छन्, पूजा गर्न योग्य छन्। जहाँ पाएको अनुभव हुन्छ त्यहाँबाट प्रेम जन्मिन्छ। जहाँ प्रेमले पूर्णता पाउँछ त्यहाँ पूजा भन्दछ। धेरै प्रेम छ के गर्ने त, भक्ति पराकाष्ठामा पुग्यो, के गरौँ मान्छे पूजा गर्न थाले। पूजा प्रेमको अभिव्यक्ति हो। अर्को देवता कान। कान नभएको भए हामी यी राम्रा राम्रा कुराहरू कसरी सुन्न सक्थ्यौँ होला, सुनाइको मजा कसरी लिन सक्थ्यौँ होला। कानको कारणले कति आनन्दको अनुभव गरेका छौँ। हामीलाई आनन्द दिन्छ कानले, अनुभव गराउँदा यदि आँखा पनि हुँदैनथ्यो, कान पनि हुँदैनथ्यो भने जीवनको रस कसरी लिन्थ्यौँ होला, जीवनको मजा कसरी लिन्थ्यौँ होला। कान सर्वाधिक महत्त्वपूर्ण, यिनीहरूको ध्यान गर्नुपर्छ। ध्यान जसको गर्छौँ त्यो कहिल्यै पनि कमजोर हुँदैन। हामीले व्यवहारमा पनि देखेका छौँ नि, हामी जुन विषयमा ध्यान दिन्छौँ त्यसका कमी कमजोरीहरू थाहा हुन्छ र हामी हटाइदिन्छौँ। जहाँ ध्यान पुग्दैन त्यो बिग्रियो, भत्कियो र पनि मेरो ध्यान थिएन नि त, अब गयो खेर, त्यो बन्दैन। जहाँ ध्यान पुग्छ हाम्रो, बस उसैको संरक्षण हुन्छ, रक्षा हुन्छ। त्यसैले आफ्ना कान आँखाप्रति ध्यान पुर्याउनै पर्छ। तेस्रो देवता जिब्रो अथवा स्वाद। हामीले जीवनमा आनन्द लिएका छौँ स्वाद। हेर्नुहोस् त, मिठो खायो, आहा कस्तो मिठो, कस्तो मजा आयो, होइन? हामीले यो मजा दिने जिब्रोको रक्षा होइन, जति सकेको बिगार्न चाहिँ बिगार्यौँ, यसको रक्षा गर्नुपर्छ। स्वादको कारणले त जीवन छ नि, मजा छ, रस छ जीवनमा। यो ध्यान गर्न योग्य छ, पूजा गर्न योग्य छ। यो देवता हो जसले सुख दिन्छ। यो जिब्रोले हामीलाई कति सुख दिएको छ, स्वादको मजा दिएको छ। चौथो गन्ध, नाक। श्वास छ, गन्ध लिने क्षमता छ, श्वास लिने क्षमता छ, जीवन चलेको छ। श्वास छैन, जीवन छैन।
गन्धरी नै क्षमता छैन।

0: हामी वस्तुहरूको सुगन्ध थाहा पाउँदैनौँ, सुगन्धको मजा लिन सक्दैनौँ। हामीले जीवनमा कहीँ मजा लिएका छौँ भने सुगन्धको कारणले। त्यसै गरी पाँचौँ हो स्पर्श। तातो, चिसो, नरम, कडा थाहा पाउँछौँ। चिसोको मजा, तातोको मजा, कडामा पनि आफ्नो मजा छ, नरममा पनि आफ्नो मजा छ। यहाँ मजा सबैतिर छ। स्पर्शको क्षमता छ भने नै छ। छामेर म केही थाहा पाउँदिनँ भने मेरो लागि के कडा, के नरम, के चिसो, के तातो, त्यसको रस लिनबाट म वञ्चित हुन्छु। यी पाँचवटा ज्ञानेन्द्रियहरू हाम्रा देवता हुन्। यी देवताहरूको रक्षा गर्नुपर्छ, तर हामी गर्दैनौँ। हामीले दुःख पाउनुको मूल कारण यी देवताहरूको अपमान गर्नु हो। जे जे गर्दा आँखा बिग्रिन्छ त्यही त्यही गर्छौँ। कसैलाई ए बाबु धेरै बेर स्क्रिनमा नबस, मोबाइल नखेलाऊ, धेरै प्रकाश मात्रै हेरिरह्यो भने आँखा कमजोर हुन सक्छ भन्यो भने कमजोर भयो मेरो हुन्छ, तपाईँ के मतलब के गर्ने हो? जुन बेलामा आँखा सकिन्छ नि त्यतिखेर यसको मतलब थाहा हुन्छ। आफ्नो आँखाको रक्षा गर्नु पर्दैन। के गर्दाखेरि आँखाको ज्योति जस्ताको तस्तै रहन्छ त्यसको उपाय खोज्नुपर्छ नि, हामी गर्दैनौँ। अनि बिग्रिएपछि रुन थाल्छौँ, के गर्ने? स्वादको क्षमता हेर्नुहोस् त, काँडा कहाँ बिग्रिसक्यो। बच्चा हुँदाखेरि कस्तो स्वादिलो हुन्थ्यो खानेकुराहरू, अहिलेको खानेकुरा बिग्रियो भन्छन् मान्छे। खानेकुरा बिग्रेको होइन, खानेकुराको स्वाद बिग्रेको होइन, स्वाद लिने क्षमता बिग्रेको, स्वाद लिने जिब्रो कमजोर भयो अनि खानामा स्वाद हुँदैन। किनभने हामीले जे जे खाँदाखेरि जिब्रोको स्वाद बिग्रिन्छ त्यही त्यही गर्यो। बढी जिब्रोलाई उत्तेजित बनाउने खानेकुराहरू, बढी पिरो, अमिलो, चिल्लो, यसले स्वाद लिने क्षमतालाई उत्तेजित बनाइदिन्छ। हो, मिठो लाग्छ, किनभने स्वाद लिने क्षमता उत्तेजित भयो अनि मिठासको अनुभव भयो। तर कति बेर उत्तेजित गराउने? आजभन्दा भोलि, भोलिभन्दा पर्सि, बढाउँदै लैजानुपर्छ। कहाँसम्म बढाउने? आज एउटा खुर्सानी खाँदाखेरि स्वाद बढ्यो, भोलि पनि त्यही, पर्सि पनि त्यति नै पिरो खाने हो भने स्वाद बढ्दैन, फेरि सामान्य हुन्छ। अरू बढाउनलाई खुर्सानी थप्दै जानुपर्छ। कतिसम्म थप्ने? हाम्रो स्वाद लिने जिब्रोलाई हामीले बिगार्यौँ, यसको रक्षा गरेनौँ, यसमा हाम्रो ध्यान नै पुगेन, हामीले यसको ध्यानै गरेनौँ। प्रेमको त कुरै छोडिदिनुहोस्। यति महत्त्वपूर्ण अङ्गहरूलाई कहिले हामीले माया गरेका छौँ? कहाँ माया गर्न पुग्यौँ है? कता कता चाहिँ गयौँ हामी? जो हाम्रो जीवनको सर्वाधिक महत्त्वपूर्ण वस्तु हो त्यतातिर हाम्रो ध्यान पुगेन। यही ठुलो गल्ती भयो। आफ्नो स्वादको क्षमताको रक्षा गर्नुपर्छ। यसैबाट सुख पाएको छ अनि के गर्ने त? नत्र सुख आउँदैन। ल भनौँ न, स्वाद लिने जिब्रो छैन, स्वाद थाहा पाइन्न, गन्ध लिने नाक छैन, गन्ध थाहा पाइन्न, दृश्य हेर्ने दृष्टि छैन, बाहिरको दृश्य थाहा पाइन्न, सुन्नलाई कान छैन, बाहिरको आवाज सुनिँदैन, स्पर्श गर्ने छाला बिग्रियो, बाहिरको स्पर्शै थाहा पाइन्न भने के हाल हुन्छ होला हाम्रो? जीवन छ भने यिनै इन्द्रियहरूको कारणले छ। जीवनमा रस छ भने यिनै इन्द्रियहरूको कारणले छ। यिनीहरूलाई नै सताउने, जसले सुख दिन्छ जीवनमा त्यसैलाई सताएका छौँ हामीले। श्वास फेर्न नपाए के हुन्छ? श्वास छ जीवन छ, श्वास छैन भने जीवन छैन। तर श्वासमा हाम्रो ध्यान कहिल्यै गएन, श्वासलाई कहिल्यै जीवनमा माया गरेनौँ, प्रेम गरेनौँ, भक्ति गरेनौँ। अरू जसलाई पनि भक्ति गर्नुभयो के अर्थ? गर्नुपर्नेलाई छोडिदिनुभयो के काम लाग्यो? अरूलाई माया गरेर के गर्नुहुन्छ? जो सबैभन्दा नजिक छ उसलाई छोडिदिएर, घरको परिवारलाई माया नगर्ने, प्रेम नगर्ने, घरभन्दा बाहिरकोलाई प्रेम गरेर के गर्नुहुन्छ? त्यस्तै भयो, आफ्ना इन्द्रियहरूलाई माया नगर्ने, अनि यही इन्द्रियहरूले जे विषय जानिन्छ अनि त्यसलाई माया गरेर के गर्नु? जानुन्जेल त माया गर्ने, जान्न सकेन भने के गर्नुहुन्छ नि? जान्ने क्षमतालाई चाहिँ माया गर्नु पर्दैन, जान्ने क्षमतालाई प्रेम गर्नु पर्दैन। आफ्नो क्षमताप्रति हाम्रो दृष्टि छैन, त्यही क्षमता प्रयोग गरेर जे वस्तु देखिन्छ त्यहाँ चाहिँ दृष्टि छ। यही त्रुटि भएको छ। यी पाँचवटा देवताको रक्षा गरौँ। श्वास लिने क्षमता, स्वाद लिने क्षमता, दृश्य हेर्ने क्षमता, सुन्ने क्षमता, स्पर्शको क्षमता, यसको रक्षा गरौँ। बिगार्ने होइन, हामी त यो श्वास लिने क्षमतालाई नै नष्ट गर्न चाहिँ लागेका छौँ। प्रेमको त कुरै छोडिदिनुहोस्, बिगार्न लागेका छौँ। धुम्रपान गर्ने, मद्यपान गर्ने, फोक्सो टालिदिने, अनि दुःख पाएँ भगवान् भन्ने, भगवान्ले कहाँ सुख दिन्छन् नि? सुख दिने त इन्द्रियहरू हुन्, इन्द्रियको सबलताबाट सुख पाइन्छ। भगवान्ले सुख दिएर कहाँ दिन सक्नु? भगवान्ले पनि सक्दैनन्। भगवान्ले त क्षमता दिएको थियो नि, त्यसको प्रयोग गर्नु पऱ्यो नि। भगवान्ले दिएका वस्तुहरूलाई चाहिँ नष्ट गर्ने अनि भगवान् सुख देऊ भन्ने, सुख पाउने वस्तु त दिएकै थियो नि त, त्यसको प्रयोग गर्नु पऱ्यो नि। आफ्ना इन्द्रियहरूको रक्षा गरौँ। यी पाँचवटा ज्ञानेन्द्रियहरू, यी पाँचवटा देवताहरू हुन्। यिनीहरूको पूजा आराधना, यिनीहरूमा ध्यान, यिनीहरूको सेवा, यी पाँचवटा ज्ञानेन्द्रियहरूको सेवा नै पञ्चदेवताको सेवा हो।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

0: वेदशास्त्र सम्मत तत्त्वज्ञान बार बार श्रवण गर्नाले श्रद्धा निष्ठा दृढ भएर आउँछन् र लक्ष्य प्राप्तिका बाधक तत्त्व पनि स्पष्ट हुँदै जान्छन्। आउनुहोस् कार्यक्रमको स्तम्भ स्वामी श्री हरिदासजीको प्रवचन श्रवण गरौँ।
1: त्यति विद्वानले भने कि यो बोको भन्दैछ, हेर तिमीहरूको मैले के बिगार दिया छ, आखिर त घाँस पातै त खाछु, केही तिमीहरूको खाने चिज पनि मैले मागेको छैन, न कुनै दुःख दिया छु, मलाई किन मार्दैछौ तिमीहरू, यही भन्दैछ, बिलौना गर्दैछ। त राजाले त्यो जो काट्नुपर्छ भन्ने हो त्योतिर हेरे क्यो, त त्यो व्यक्तिले भने सरकार यस्तो छ कि यसलाई काटे पनि अहिले पो यसलाई दुःख जस्तो लागेको छ, तर यसलाई काटेपछि यो स्वर्ग जान्छ, स्वर्ग यसलाई हामीले काट्छौँ त यो स्वर्ग जान्छ देवी देवताको अगाडि बलि दिएपछि। त फेरि त्यो जुन पशु वाक्य बुझ्ने थियो त्योतिर हेरे राजाले, त उसले बोकोलाई बतायो स्वर्ग जान्छ श्री। त बोकोले भन्यो ठिक छ, देवी देवताको अगाडि काटेर स्वर्ग जाने हो भने तिमीहरू आफ्नै सन्तानलाई किन काट्दैनौ, स्वर्ग पठाइदियो, तमाम कर्म काण्ड यज्ञ यज्ञादि यत्रो कष्ट किन गर्नु, आफ्नै परिवारलाई भक्का अब काटो स्वर्ग पठाइदेऊ। यो जवाब दियो, राजालाई तत्त्व ज्ञान भयो, उनले छोडिदिए। यो सब व्यक्तिहरू भक्षण गर्नको निमित्तलाई एक एक बहाना बनाउँछन्। त्यसैले यो भगवानलाई जगत जननी तपाईँहरू बोल्नुहुन्छ, देवी मातालाई जगत कि आमा, त बताउनुहोस् जगत कि आमा, जीव चराचर कि आमा, त उसकै सन्तानलाई काटेर के पुण्य होला। एक दोस्रो, तपाईँहरू जुन चिज भोजन गर्नुहुन्छ भगवानले तमाम चिज बनाइदिए मनुष्यको लागि, सात्विक आहारहरू, जब भोजन सात्विक आहार गरिन्छ त मन पनि सात्विक बन्छ, जो राजस भोजन गर्छ त्यस्तै मन बन्छ, जो तामस भोजन गर्छ त्यस्तै मन बन्छ। हेर्नुहोस् फल फुल शुद्ध दुध अन्य अन्न इत्यादि मात्र ग्रहण गर्ने व्यक्ति कति सौम्य हुन्छ, शान्त हुन्छ। तपाईँहरू विचार गर्नुहोस् घाँस पात इत्यादि खाने मृग आदि कति सौम्य हुन्छन्, तर त्यही मासु खाने बाघ शेर हेर्नुहोस् कस्तो हुन्छ, अर्को तामस भोजन मदिरा पियोस् त कस्तो हुन्छ, लुखुरेछ मर्न लाएको, नखा बेला दुखेर हिँड्ने पनि फुर्ती गर्न थाल्छ, को छ मसँग लड्ने भनेर। हेर्नुहोस् यो भोजनको, यो हेर्नुहोस् वेदले भनेको छ अन्तःकरण शुद्ध गर तब भगवत प्राप्ति हुन्छ, त्यही कारण तिमी सुखी हुन सकेनौ सदाको लागि, अन्तःकरण शुद्ध। शुद्धको निमित्त के गर्नुपर्छ, त एक शर्त छ वेदमा, अभक्षस्य निवृत्त्या तु विशुद्धम हृदयम भवेत्। पाशुपत ब्राह्मणोपनिषद्को 36 मन्त्र भन्छ, अभक्ष भोजन गर्ने व्यक्ति कहिल्यै सुखी हुन सक्दैन, किनकि त्यसको अन्तःकरण कहिले शुद्धै हुँदैन, शुद्ध नभए भगवानलाई प्राप्ति हुनै सक्दैन। हामी यही कारण त भगवत प्राप्ति गर्न सक्दैनौँ, हृदयमा भगवान साथ साथ रहेर पनि। तमाम वेद शास्त्रद्वारा सिद्ध गरे मैले यही कारण, त्यसैले अभक्ष भोजन गर्नु हुँदैन वेदले भन्छ, यदि सदाको नित्य सुख चाहन्छौ भने, नत्र घुमिरहौ 84 लाखमा। हेर्नुहोस् अब यहाँ वेद शास्त्रमा पशु बलिको कुरा छ यो बताउँछन्, म पनि मना गर्दिन, छ पशु बलिका कुरा वेदमा छन्, तर मैले तपाईँलाई सावधान गराए थिएँ कि वेद परोक्ष छ, यसको शब्द अलग छ, अर्थ अलग छ, भावार्थ अलग छ, तिमी बुझ्न सक्दैनौ। स एकाकी नर एव वेद भन्छ कि सृष्टि पूर्व एक मनुष्य मात्र थियो, नर मात्र, त मनुष्य कहाँ रहन्छ सृष्टि पूर्व, सब त भगवानको भुँडीमा महोदरमा प्रलय महाप्रलयमा छिर्या हुन्छन्, केवल भगवान हुन्छ। यहाँ भगवानलाई पनि नर भनियो, नर। यो तिमी बुझ्दैन, यो महापुरुषले मात्र बताउन सक्छ। आकाशो ब्रह्म, आकाश ब्रह्म हो, भगवान हो भन्छ। तर संस्कृत साधारण बुझ्ने व्यक्तिले यसको के अर्थ लगाउँछन्? पृथ्वी, जल, तेज, वायु, आकाश, यो पञ्च महाभूत हो, मायाको विकार हो, माया हो। त यो हिसाबले त आकाश के भयो, ब्रह्म हो भने माया भयो, यो अर्थ निकाल्छन्। होइन, यहाँ शब्द अलग छ, यसको आशय अलग छ। त्यस्तै यहाँ पशु बलि जुन बताइएको छ, यसको अर्थ नबुझेको कारण व्यक्तिहरूले अनर्थ गरिदिए, अर्थको अनर्थ लाइदिए। त्यसैले शङ्कराचार्यजीले बार बार बोले, अहिंसा परमो धर्म, अहिंसा नै परम धर्म हो। यही वेद शास्त्रको कुराको कारण महात्मा बुद्धले वेदलाई अवोइड गरेर अर्को सिद्धान्त प्रतिपादन गर्नु पर्यो, जबकि स्वयं भगवान हुन् बुद्ध। अनर्थ लगाइदिए व्यक्तिहरूले। त पशु बलिको अर्थ के हो बुझ्नुहोस्। वेदद्वारा, वेदमा प्रश्न गरियो, कहा पशु, पशु को हो, कसलाई भनिन्छ, अर्थ के हो त्यसको। हेर्नुहोस्, एक व्यक्ति विदेशीको घरमा काम गर्दो रहेछ, अङ्ग्रेजको घरमा एक नेपाली। त एक दिन एक विशिष्ट प्रकारको जहाज आयो, त उसलाई त्यो देखेर आफ्नो देशबाट आ रहेछ त्यो जहाज विशेष, त आफ्नो काम गर्नेलाई देखाउनु मन लाग्यो उसलाई। त उसले भन्यो, लुक लुक लुक। त उसको काम गर्ने व्यक्ति जुन छ, हत नपत खाटमुनि गरेर लुकेछ, जहाज गइगयो। त्यसपछि बोलाएर सोधे, हे किन लुकेको खाटमुनि, मैले त तँलाई जहाज हेर भनेको, तपाईँले त लुक लुक भन्नुभयो भने खाटमुनि गरेर लुके नि। अरे लल्लु, मैले त मेरो भाषामा भने लुक भनेको हेर, हेर भनेको लुक भनेको होइन। त यही खालको अर्थ निकाल दिए मायाबद्ध जीवहरूले वेद शास्त्रको, यही अर्थ लगाइदिए। यसको आशय एक थियो, कार्य अर्को गरिदिए, बस। त कह पशु प्राणाग्निहोत्रोपनिषद्को 21 मन्त्र भन्छ, ध्यान दिनुहोस्। प्राणाग्निहोत्रोपनिषद्को 21 मन्त्रले प्रश्न गर्यो, कह पशु, पशु बलि दिने त कुरा भयो, तर के हो त पशु, भावार्थ के हो त्यसको। जब यो सोध्यो त वेदले नै जवाब दियो, कामः पशुः। प्राणाग्निहोत्रोपनिषद्कै 22 मन्त्र, कामना पशु है, कामना पशु हो। तिम्रो मनमा जुन यो संसार प्राप्तिको कामना छ, त्यो पशु हो, बस त्यसको बलि देऊ, त्याग देऊ, त्यो बताको वेद शास्त्रमा। यहाँ अनर्थ लगाइयो। भर्तृहरिजी महाराजले स्पष्ट गरे यसको रहस्य।

ज्ञानं हितेषाम् अधिको विशेषो ज्ञानेन हीना पशुभिः समाना। हितोपदेश, ए आहार भोजन कै लागि बाँच्ने हो, निद्रा सुति सुति अमूल्य देह बिताउने वाला हो, भय तमाम चिज बटुल्नको भय क्षय होला भन्ने भयमा जीवन बिताउने वाला हो, मैथुन तमाम विषय भोगमा जीवन बिताउने वाला हो, ध्यान देऊ तिमीहरू पशु समान छौ, पशु समान। जसकोमा ज्ञान छैन अर्थको अनर्थ लाउँछन् ती पनि पशु हुन्, त त्यो पशुपन जुन छ त्यसलाई खतम गर, बलि देऊ त्यसको, बलिदान गर भन्छन् कि भन्दैनन्? हो यो बताइयो, कामना जुन छ संसारको बस त्यसलाई बलि देऊ, यो अर्थ हो पशुको। यहाँ एक मनुस्मृतिको श्लोक जुन छ त्यसको पनि अपोजिट अर्थ लगाएर पशु बलि दियो। होमो दैवो बलिर्भौतो नृयज्ञो तिथि सुजनम। मनुस्मृति बलिर्भौतो, हेर्नुहोस् यहाँ बलि देव भूतहरूको, यहाँ यो बताइएको छ, यो अर्थ निकाले कि जीवात्माहरू जुन छन् शरीरधारी पशुहरूको बलि देऊ, जबकि यहाँ बलिर्भौतोको अर्थ हुन्छ पाँच यज्ञ मध्ये एक, कि आफ्नो वरिपरिका जति पनि पशु पन्छी छ तिनीहरू सबको पोषण गर, पालन गर, रक्षा गर, यो अर्थ हो यसको। पछाडि बताइयो अतिथिको पनि यज्ञ गर, जो पाहुना पक्ष आउँछन् उनीहरूको सम्मान गर गृहस्थीमा बसेर। एकै साथमा मनुष्य र पशुलाई राखेर रा भनियो दुवैको संरक्षण गर, तर यहाँ अपोजिट अर्थ लगाइयो बलि देऊ, त यो पनि त्यसै अन्तर्गत पर्छ, विकर्म अन्तर्गत। यी सब कार्य गर्ने व्यक्ति अरू जेसुकै गरून् नरक जानै पर्छ, स्वर्ण अक्षरमा लेखेर राख्नु होला। यदि कोही कर्मकाण्डी व्यक्ति हुन्, शुद्ध जलको आवश्यकता छ, एक घ्याम्पो शुद्ध जल होस्, त्यसमा एक बिरको एक बोतलको मदिरा मिसाइदिए पनि त्यो पानी अशुद्ध नै मान्छ। अरे यत्रो शुद्ध पानी त एक थोपा त्यो हालेर के भयो त, अरे अशुद्धै भयो। त्यस्तै जति कार्य गर्नुहोस् पुण्यादि कार्य, तर यो चिज छोड्नुहुन्न त फेरि सबै मदिरा हालेको पानी समान। त यो बलिको बारेमा त यहाँ जुन वेद शास्त्रले बताए, महापुरुषहरूले बताए, त्याज्य कर्म जुन छ कर्म त्यागी देव, यो दुईवटा त्याज्य, एक कर्म एक विकर्म। अब अंगाल्न योग्य कुन छन् त त्यो बारेमा बताउँदैछु। त्यो हो एक कर्म सन्यास, एक अकर्म जसलाई कर्म योग पनि भन्दछन्, यो दुई अंगाल्न योग्य। त कर्म सन्यास माने, कर्म सन्यास माने सब काम धाम छोडिदिनु, केही कार्य नगर्नु सांसारिक कार्य, केवल एक काम गर्नु भगवत चिन्तन, बस। कर्मको सम्यक नाश यसलाई कर्म सन्यास भन्दछन्। त यो पनि कर्म, यो ध्यान दिनु, सन्यासको मतलब कर्म होइन, यो होइन। अरे केही नगर्नु पनि काम हो, चुपचाप बस्नु पनि त बस्ने काम हो, भगवानको चिन्तन गर्नु पनि त काम हो, त यो कर्म अन्तर्गत कर्म सन्यास। अब यो कर्म सन्यासवाला ध्यान दिनुहोस्, यसलाई संध्या बन्धन गर्नुपर्ने कुनै बाध्यात्मक स्थिति छैन। अब जुन कर्म काण्डमा बस्ने गृहस्थमा बस्नेले संध्या बन्धन नगरे नरक जानुपर्छ, गरे केही पाउँदैन, तर कर्म सन्यासीले त्यो गर्नु पर्दैन। बिहानै उठेर स्नान गर्नै पर्छ या यो हो संध्या बन्धन गर्नै पर्छ, यस्तो कुनै नियम छैन। संध्या बन्धन भद्रमस्तु भवते भो स्नान तुभ्यं नमः भो देवाः पितरश्च तर्पण।

0: कि मन्ने न मे सुक्ति ए सन्ध्या बन्धन अब गर्नु पर्दैन, न स्नान यही बेलामा गर्नुपर्छ, कुनै नियम छ, न देवताको पूजा गर्नुपर्छ, न पितृहरूलाई तर्पण दिनुपर्छ, एक काम गर्नुपर्छ, के यादव कुलको शिरोमणि भगवान् श्री कृष्णको चिन्तन मनद्वारा बस खतम, अरू केही गर्नु पर्दैन। किन गर्दैन भनेर कसैले औँलो उठायो भने जवाब वेदले दिएको छ, मृता मोहमयी माता जाता प्रेममयी सुता सुतक द्वय सम्प्राप्तौ कथम संध्या मुपास महे। मैत्रेय उपनिषद दोस्रो अध्यायको तेह्रौ मन्त्र। ए कसैले कर्म सन्यासीलाई सोध्यो तिमी कर्मकाण्ड किन गर्दैनौ भने भनिदिनु, के भनिदिनु, मेरी आमा मरी भनिदिनु, वेदले सिकाउँदैछ। अर्को छोरी जन्मी भनिदिनु त मर्नु जुठो, जन्मिनु सुतक, दुई दुई सुतक पर्यो, अब कसरी पूजा पाठ हुन सक्छ? कर्म काण्डको हैसियत छैन यो जुठोलाई उद्धार गर्न सक्ने, जुठोको अन्डरमा जान्छ त्यो, गर्नु हुँदैन। त यहाँ बताइयो कुन चाहिँ आमा मरी, मोहमयी माता, यो संसारको धन सम्पत्ति परिवार सम्बन्धी जुन मोह छ नि यो मर्यो, मैले छोड्दै यसलाई, ती आमा मरी, जुठो लाग्यो। प्रेममयी सुता, भगवानको प्रेममयी छोरी जन्मी, प्रेम भगवानको, अब यो सुतक छ, अब गर्नु पर्दैन, अब गर्नै मिल्दैन, कसरी गर्नु, वेदले बताउँछ, वेदले सावधान हुनुहोला, वेद बताउँदैछ। त यो तर यहाँ यसको म धेरै व्याख्या गर्दिनँ, अरू धेरै चिज बताउन छुट्छ, किनकि यो तपाईँहरूको लागि सुटेबल छैन। त चार प्रकारको कर्ममा कर्म विकर्म कर्म सन्यास तपाईँहरूको कामको छैन। अब एक बाँकी रह्यो।
1: आदरणीय श्रोताहरू, आजको प्रवचनलाई यही विश्राम दिँदै यसको बाँकी भाग भोलि प्रसारण गरिनेछ। प्रवचनको अगाडिको भाग सुन्न